0: हजुर दर्शन,
1: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबु।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबु।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोशी नदीमा बुधबार गएको बाढीमा परि ज्यान गुमाउने मध्ये 389 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार धादिङमा 33 र नुवाकोटमा 28 जनाको शव फेला परेको हो। त्यसै गरी रसुवामा 17, गोरखामा 32, नवलपरासी पूर्वमा 87, नवलपरासी पश्चिममा 37, तनहुमा 28 र चितवनमा 137 जनाको शव फेला परेको गृह मन्त्रालयले जानकारी दिएको छ। हाल 900 बढी सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवाका 161 र नुवाकोटका 1 जना रहेका छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा हालसम्म 10 टन राहत सामग्री र हेलिकप्टरबाट 4 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको प्राधिकरणले जानकारी दिएको छ। बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्ने, विभिन्न स्थानमा भएका बाटो अवरोध हटाउने कार्य भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदुर तथा स्थानीयलाई नेपाली सेनाले हिजो उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरिएको जनाएको छ। सेनाले अझै पनि सोही टनेलमा फँसेका 100 जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको जानकारी दिएको छ। सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर 1 सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा रहेको सैन्य टोली त्यहाँ अहोरात्र खटिएको छ। बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पनि पुगेर सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ। सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको टोलीले स्याप्रोबेसी, टिमुरे, मैलुङ, ठुलो हाकु र हाकुबेसीका विभिन्न स्थानबाट थप 533 जना नागरिकलाई सुरक्षित स्थानमा सारेको नेपाली सेनाले जनाएको छ। उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले गैराती अबेरसम्म रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट 883 जना स्थानीय तथा मजदुरको उद्धार गरी मानवीय सहायता बढाएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन एवं उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। बुधबार अकस्मात भोटेकोशीमा बाढी गएपछि प्रधानमन्त्री शाहले हिजो बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभई नुवाकोटस्थित नेपाली सेनाको मैथिली क्याम्पमा बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्लास्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभयो। उहाँले अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन, दीर्घकालीन पुनस्थापनाको कामलाई सँगै तीव्रता दिन र स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले जीवन उद्धार पहिलो प्राथमिकतामा राखेर सङ्कटग्रस्त जिल्ला घोषणा भइसकेको अवस्थामा राहतलाई समेत प्राथमिकतामा राख्न निर्देश गर्नुभयो। सङ्कटको समयमा सरकार साथमा रहेकाले पीडितको राहत तथा सहयोगका लागि कुनै अभाव हुन नदिने प्रधानमन्त्रीको भनाइ रहेको मन्त्री डाक्टर तिमल सिन्हाले बताउनुभयो। बैठकमा प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, संचार मन्त्री डाक्टर तिमल सिन्हा, प्रधान सेनापति अशोक राज सिग्देल, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो। बैठकपछि नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले प्रधानमन्त्रीको निर्देशन बमोजिम सबै निकायलाई हाई अलर्टमा राखेर विपदपछिको कार्य अघि बढाइएको जानकारी दिनुभयो। ठूलो र अकल्पनीय विपद परेकाले उद्धार तथा राहतको काम चुनौतीपूर्ण भए पनि जिल्लामा आएका राहत सामग्री स्थानीय प्रशासनको समन्वयमा एकद्वार प्रणाली मार्फत स्थानीय तह र राजनीतिक दलहरूसँगको समन्वयमा आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय सङ्कट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गर्नुभएको छ। बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री सहित
व्यवस्थित गर्न निर्देश गर्नुभयो। प्रधानमन्त्री शाहले विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित सफा हुनुपर्ने, क्याम्पहरूमा व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित हुनुपर्ने, महिला बालबालिका र वृद्धवृद्धालाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न निर्देशन दिनुभयो। बाढीका कारण क्षतिग्रस्त सडक, विद्युत र संचार संरचनाहरू यथाशीघ्र सञ्चालन गर्न सम्बन्धित मन्त्रालयलाई एकीकृत कार्ययोजनासहित लाग्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो। छलफलमा रक्षा, गृह, अर्थ, राष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको सहभागिता थियो। भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले चीन तर्फबाट प्राप्त भू उपग्रहको तस्विर र प्रारम्भिक विश्लेषणका आधारमा बुधबार गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेकाले त्यो ताल सतहभन्दा माथि गई फुट्ने जोखिम रहेको उल्लेख गरेको छ। यो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। केन्द्रको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सावधानी अप्नाउन आग्रह गरिएको जानकारी दिनुभयो। बाढीपछिको क्षति, खोजी, उद्धार, राहत एवं पुनस्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले हिजो 10 मुद्दे संकल्प जारी गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रभावमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। बैठकमा गृहमन्त्री सुदन गुरुङले उद्धारका लागि 22 हेलिकप्टरहरू परिचालन गरिएको, 900 भन्दा बढी मानिस सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्याङ्क रहेको र यो संख्या बढ्न सक्ने जानकारी गराउनुभयो। त्यस्तै अर्थमन्त्री डाक्टर सुर्णिङ वाग्लेले पुननिर्माण, राहत र विपद व्यवस्थापनका लागि 10 अर्ब रुपियाँ छुट्याइएको र तत्कालका लागि विपद उद्धार कोषमा 2 अर्ब रुपियाँ र गृह मन्त्रालयलाई 1 अर्ब रुपियाँ उपलब्ध गराइसकिएको जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङ हिजो नुवाकोट पुग्नु भएको छ। उहाँ स्थल मार्ग हुँदै नुवाकोट पुग्नु भएको हो। उहाँले विपद प्रभावित क्षेत्रमा आवश्यक मानवीय उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सुरक्षा निकाय तथा उद्धार टोलीलाई त्यस क्रममा निर्देश गर्नुभयो। सरकारले रसुवा, नुवाकोट र धादिङमा 2.5 करोड रुपियाँ प्रदान गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 1 करोड, नुवाकोटमा 1 करोड र धादिङलाई 50 लाख रुपियाँ तत्काल परिचालन गरेको हो। भोटेकोशीमा आएको भीषण बाढीपछि एकजना नेपाली सेनाका लेसनायकसहित खोटाङका 8 जना सम्पर्कविहीन भएका छन्। विपद व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता बापतको रकम बढाइएको छ। गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा हिजो बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगजनी जस्ता प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको प्रोत्साहन भत्ता र दैनिक खाजा खर्च बापतको रकम बढाउने निर्णय गरेको हो। बेलायतका राजा चार्ल्स तृतीयले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले एक सन्देश मार्फत बेलायतका धेरै मानिसहरूको नेपालप्रति बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति समवेदना प्रकट गर्नुभएको छ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रसुवामा आएको आकस्मिक बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। त्यस्तै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीले नेपालमा पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाउनु भएको शोक सन्देशमा प्राकृतिक विपदका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली गठन गरिएको जानकारी दिएको छ। भोटेकोशी बाढीमा गोर्खा जिल्लाका 55 जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। त्यस्तै सुदूरपश्चिमका 100 भन्दा बढी नागरिक सम्पर्कविहीन रहेको प्रदेश सरकारले जानकारी दिएको छ। नेपालमा बिवाइडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इङ्क प्राइभेट लिमिटेडसँगको सहकार्यमा बिवाइडीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 7 करोड योगदान गर्ने घोषणा गरेको छ। त्यसै गरी कोशी प्रदेश सरकारको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल 3 करोड रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,05,50,000 रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। त्यसै गरी बागलुङका विभिन्न 6 पालिकाले 21,70,000 सहयोग गर्ने घोषणा गरेको छ। चाङ्गु नारायण नगरपालिकाले 50,35,000 रुपियाँ सहयोगको घोषणा गरेको छ। कर्णाली प्रदेशका काङ्ग्रेसका प्रदेशसभा सदस्यहरूले 2,25,000 रुपियाँ सहयोगको घोषणा गरेका छन्। महोत्तरीको गौशाला नगरपालिकाले विपद कोषमा 10,00,000 रुपियाँ सहयोगको घोषणा गरेको छ। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको 2 राजपत्र अनङ्कित वा सो सरहका कर्मचारीको 5 राजपत्राङ्कित तृतीय द्वितीय वा सो सरहका कर्मचारीको 7 र राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 बराबरको भदौ महिनाको तलब पारिश्रमिक कट्टा रकम कोषमा जम्मा गर्ने निर्णय गरेको छ। जुम्लाको पातारसी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 20 सम्पर्कमा आएको गाउँपालिकाले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीले भोटेकोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15 बराबरको रकम जम्मा गर्ने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 पारिश्रमिक प्रदान गर्ने जानकारी गराइएको छ। नेपाल चीन सीमा क्षेत्र रसुवागढी स्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ललितपुरका 3 स्थानीय तहले 1,80,00,000 रुपियाँ नगद राहत सहयोग गर्ने हिजो घोषणा गरेका छन्। त्यस्तै गोकर्णेश्वर नगरपालिकाले पनि राहत कोष स्थापना गरेको छ। 51,00,000 रुपियाँ राहत कोषमा जम्मा गरिएको नगरका प्रमुख दीपक रिसालले जानकारी दिनुभएको छ। संयुक्त अरब इमिरेट्स UAEले नेपालमा गएको बाढी पहिरोप्रति दुःख व्यक्त गर्दै यो दुःखद घडीमा नेपालको साथमा रहेको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेश मन्त्री डाक्टर खलिलुर रहमानबीच हिजो टेलिफोन वार्ता भएको छ। वार्तामा विपदपछिको जारी खोज उद्धार र राहत कार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग हिजै दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युनले पनि टेलिफोन वार्ता गर्नुभएको छ। त्यसक्रममा प्रभावित नागरिकको खोज उद्धार र राहतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्री खनालसँग हिजै अमेरिकी राजनीतिक मामिलाका उपविदेश मन्त्री एलिसन हुकरले पनि टेलिफोन वार्ता गर्नुभएको छ। त्यसक्रममा विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट दुःख तथा समवेदना व्यक्त भएको छ। सूचना तथा संचार मन्त्रालयले रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय तथा संवेदनशील तस्विर श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन एवं प्रसारण नगर्न सञ्चार माध्यम र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूसँग हिजो अपिल गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि इलामका 2 पालिकाले 35,00,000 रुपियाँ सहयोगको घोषणा गरेका छन्। र आज ऋषि तर्पणी देशभर नव यज्ञोपवीत अर्थात् जनै र रक्षाबन्धन धारण गरेर जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन रहेको छ। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ। मानवको रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्र उच्चारण गर्दै ब्राह्मण गुरु पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने प्रचलन रहेको छ। वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भन्ने गरिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथसहित बसन्तपुरको अशोक विनायत लगायत बागमती नदीको किनारा काठमाडौँ उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। तराई मधेस क्षेत्रमा आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउने गर्दछन्। दिदी बहिनी र दाजुभाइका बीचमा यसले प्रेम सम्बन्ध बढ्छ भन्ने मान्यता रहेको छ। पछिल्लो दिनमा राखी बन्धनको परम्परा पहाडी क्षेत्रमा पनि बढ्न थालेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल भदौ महिनाको 12 गते शुक्रबार, श्रावण शुक्ल पक्ष पूर्णिमा तिथि। तदनुसार अगस्त 28 तारिक सन् 2026 नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले बुधबारको बाढीले पुर्याएको क्षति, खोज उद्धार, राहत तथा प्रभावितको सुरक्षा र व्यवस्थापन सम्बन्धी समाचारहरूलाई नै प्राथमिकता दिएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौँ। बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री, जीवन रक्षा पहिलो प्राथमिकता, गोर्खापत्रको मुख्य समाचार रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह स्थलगत निरीक्षणका लागि सडक मार्ग हुँदै हिजो नुवाकोटको बिदुर पुग्नु भएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको बिदुर र नदी तटीय क्षेत्रहरूमा भएको ठूलो क्षति र खोज उद्धार कार्यको अनुगमन गर्न प्रधानमन्त्री शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित सडक मार्ग हुँदै हिजो त्यहाँ पुग्नु भएको हो। त्यहाँ प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री लम्साल र सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर लगायतले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको हो। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। तीव्र बनाइदै आर्थिक व्यवस्थापन उपशीर्षकमा गोर्खापत्र लेख्छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढी पछिको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्र बनाएको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले सरकारवाला सबै पक्षसँग समन्वय गरी आर्थिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको जनाएको छ। मन्त्रालयका अनुसार राहत तथा उद्धारमा मुख्य जिम्मेवार निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग उक्त कामका लागि 4 अर्ब रुपियाँ भन्दा बढी स्रोत उपलब्ध छ। त्यस्तै चालु आर्थिक वर्षमा प्राकृतिक विपत्तिको राहत तथा उद्धारका लागि अर्थ र गृह मन्त्रालयका लागि छुट्टै 20 अर्ब बजेट विनियोजन गरिएको छ। राहत तथा उद्धार कार्यका लागि स्रोतको अभाव हुन सक्ने अवस्थामा मन्त्रालयले वैदेशिक सहायता पनि लिन सक्ने अर्थ सचिव उपाध्यायले बताउनुभयो। तीव्र बनाइदै आर्थिक व्यवस्थापन, बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री, जीवन रक्षा पहिलो प्राथमिकता, गोर्खापत्रको उपशीर्षक र मुख्य शीर्षकमा समाचार प्रकाशित छ। मृत्युको तथ्याङ्क अझै यकिन भएन, सयौं सम्पर्कविहीन, खोज राहत र उद्धारमा सरकार सक्रिय। यो समाचार कारोबारको मुख्य समाचार हो। भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परेर मृत्यु हुनेको संख्या 359 पुगेको कारोबारले उल्लेख गरेको छ। तर मृत्यु हुनेको संख्या अझै यकिन हुन सकेको छैन, सयौं सम्पर्कविहीन छन्। हिजो बेलुका 8 बजेसम्म प्राप्त जानकारी अनुसार मृत्यु भएका मध्ये चितवन जिल्लामा सबैभन्दा धेरै 132 शव फेला परेका छन्। यसै गरी धादिङमा 33, नुवाकोटमा 28, रसुवामा 17, गोर्खामा 30, नवलपरासी पूर्वमा 82, तनहुँमा 22 र नवलपरासी पश्चिममा 15 शव फेला परेका छन्। बाढीमा परि घाइते हुनेको संख्या 73 पुगेको छ। रसुवामा 43, धादिङमा 3 र नुवाकोटमा 27 घाइते भएका छन्। मृत्युको तथ्याङ्क अझै यकिन भएन, सयौं सम्पर्कविहीन, खोज राहत र उद्धारमा सरकार सक्रिय। कारोबारले मुख्य खबर छापेको छ। कारोबारले नै अग्रपृष्ठमा विपत्तिमा सरकारलाई निजी क्षेत्रको साथ, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड जम्मा,
शीर्षकमा अर्को समाचार कारोबारले अग्रपृष्ठमा छापेको छ। लेन्दे खोलाको बहाव रोकिएर बन्यो 11 हेक्टरको ताल, भोटेकोसी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। रसुवागढी नाकाबाट करिब 18 किलोमिटर चीनतर्फ लेन्दे खोलाको बहाव थुनिएर ठूलो ताल बनेपछि भोटेकोसीमा फेरि बाढीको जोखिम देखिएको छ। त्यहाँ 11 हेक्टर क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ्दै गएकाले जुनसुकै बेला फुटेर बाढी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार लेन्दे खोलाको बहाव रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको उहाँले बताउनु भएको छ। भोटेकोसी बाढीको क्षति भयावह शीर्षक उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीको क्षति भयावह रहेको सुरक्षा निकायले जनाएको छ। बाढीमा परेका 399 जनाको शव भेटिएको समाचार नयाँ पत्रिकाले उल्लेख गरेको छ। सरकारले हराएकाहरूको अझै लेखाजोखा गर्न सकेको छैन। बस र ट्रक गरेर 900 भन्दा बढी गाडी बेपत्ता, मानसरोवर जाने यात्रु बोकेका मात्रै 40 गाडी बेपत्ता, यो खबर नयाँ पत्रिकाको अग्रपृष्ठमा रहेको खबर हो। बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढीमा परेर 400 भन्दा बढी यात्रुवाहक सवारी साधन बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले 400 भन्दा बढी यात्रुवाहक गाडी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। हालसम्म विभिन्न यातायात कम्पनीबाट 219 वटा यात्रुवाहक गाडी बेपत्ता भएको विवरण महासङ्घमा प्राप्त भएको छ। अन्य कम्पनीबाट पनि विवरण आउने क्रम जारी रहेकाले बेपत्ता सवारी साधनको सङ्ख्या अझ बढ्न सक्ने महासङ्घका महासचिव तथा प्रवक्ता टेकनाथ गौतमले बताउनुभयो। बस र ट्रक गरेर 900 भन्दा बढी गाडी बेपत्ता, मानसरोवर जाने यात्रु बोकेका मात्रै 40 गाडी बेपत्ता, भोटेकोसी बाढीको क्षति भयावह उपशीर्षक दिँदै लेन्दे खोलाको बहाव रोकिएर बन्यो 11 हेक्टरको ताल, भोटेकोसी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। बाढी प्रभावित क्षेत्रको उद्धार, सडकमा दलदल, आकाशकै भर अन्नपूर्णको मुख्य समाचार रहेको छ। रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा भीषण बाढीपछिको लेदो र दलदलका कारण सडक सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा उद्धार कार्य प्रभावित बनेको छ। सडक मार्ग ठप्प भएपछि

भएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुर्याउन नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी 15 हवाई साधन निरन्तर परिचालन गरिएका छन्। नेपाली सेनाले हिजो साँझसम्म टिमुरे, स्याफ्रुबेसी, धुन्चे र मैलुङ क्षेत्रबाट 119 विदेशी नागरिकसहित 700 हवाई उद्धार गरेको छ। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले हालसम्म 119 विदेशी नागरिकसहित 900 बढीलाई सुरक्षित स्थानमा पुर्याइएको जानकारी दिनुभयो। उद्धार तथा राहत जारी गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। काठमाडौँका अस्पतालमा घाइते र आफन्त खोज्नेको भिड अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। भोटेकोसीको बाढी र पहिरोमा परेका घाइतेहरू उपचारका लागि राजधानी आउने क्रमसँगै काठमाडौँका प्रमुख अस्पतालहरूमा घाइते र आफ्ना आफन्त खोज्ने सर्वसाधारणको ठूलो भिड लागेको छ। काठमाडौँका अस्पतालमा घाइते र आफन्त खोज्नेको भिड अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। आस र त्रासमा आफन्त खोज्दै कान्तिपुरले मुख्य खबर बनाएको छ। सब व्यवस्थापनमै समस्या, अस्थायी सब गृह बनाइँदै नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ। भोटेकोसी र त्रिशुली बाढीमा परेका 389 सब भेटिएको कुरा नयाँ पत्रिकाले उल्लेख गरेको छ। तर अस्पतालहरूमा सब व्यवस्थापन नै जटिल बनेको छ। सब गृह अभाव भएपछि अस्थायी सब गृह बनाउने तयारीमा सरकार जुटेको छ। सब व्यवस्थापनमै समस्या, अस्थायी सब गृह बनाइँदै नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो। नयाँ पत्रिकाले नै भित्री पृष्ठमा भारतले पठायो थप 37 राहत शीर्षकमा खबर छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। संकटका बेला सामूहिक समाधान शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायत नदीहरूमा आएको बाढीले संकट निम्त्याएपछि सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सहित प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी लगायत दलहरू एक ठाउँमा आएका छन्। रासोपाका सभापति रवि लामिछानेले हिजो सिंहदरबारमा बोलाउनु भएको सर्वदलीय बैठकमा 8 दल सहभागी भएर 10 बुधे संयुक्त अपील जारी गर्दै विपदमा एकै ठाउँमा भएको सन्देश दिएका हुन्। निर्वाचन र सत्ता सञ्चालनमा तछाड मछाड गर्ने दलहरू भूकम्प, नाकाबन्दी, बाढी, पहिरो जस्ता विपत्ति आउँदा एकै ठाउँमा उभिएर एकताको सन्देश दिने गरेका छन्। संकटका बेला सामूहिक समाधान गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम उच्च शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा खबर छापेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम बढेको छ। बाढीले स्याफ्रुबेसी, टिमुरे, रसुवागढी, बेत्रावती, त्रिशुली लगायतका क्षेत्रमा जनधनको व्यापक क्षति पुर्याएको छ। बाढीमा परि हिजो दिउँसोसम्ममा 298 जना शव फेला परेको अन्नपूर्णले उल्लेख गरेको छ, तर यो संख्या बेलुकीसम्म बढिसकेको छ। मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकोले संक्रमणको जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम उच्च, अन्नपूर्णले भित्री पृष्ठमा खबर छापेको छ। विपद व्यवस्थापनका लागि सरकारले कसरी जुटाउँदैछ स्रोत शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा खबर रहेको छ। भोटेकोशी बाढी प्रभावितको उद्धार राहत

र व्यवस्थापनका लागि यति बेला सरकार पैसा जुटाउन लागि परेको छ। सरकारले आन्तरिक र बाह्य जगतमा सहयोगका लागि अपिल गरिसकेको छ। अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा कहाँ कहाँबाट कुन कुन शीर्षकमा रहेको रकम उद्धार र राहतका लागि उपयोग गर्न सकिन्छ भनेर गृह कार्य गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बढ्दैछ रकम, निजी क्षेत्रको स्वस्फूर्त सहभागिता। यो समाचार कान्तिपुरको अर्थ पृष्ठमा रहेको छ। विपत्तिले अर्थतन्त्रमा धक्का, नागरिकको अग्रपृष्ठको खबर हो यो। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले मुलुकको अर्थतन्त्रमा नै धक्का लागेको छ। बाढीको कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा निजी घर तथा सम्पत्ति, सडक, पुल, जलविद्युत आयोजना, प्रसारण लाइन, पर्यटकीय पूर्वाधार सामानहरूमा ठूलो क्षति भएको छ। विपत्तिले करिब 2 खर्ब रुपियाँ क्षति भएको अनुमान छ। ती संरचनाको पुननिर्माणका लागि सरकारले ठूलो धनराशि खर्च गर्नुपर्ने भएकाले आर्थिक रूपमा ठूलो धक्का लागेको राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठले बताउनुभयो। विपत्तिले अर्थतन्त्रमा धक्का, नागरिकको अग्रपृष्ठको समाचार हो यो र कामै गरेन पूर्व सूचना प्रणालीले शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। नेपाल चीन सीमा नजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्व सूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ। घटनापछि पूर्व सूचना प्रवाह नगरेको भन्दै सरकारको सर्वत्र आलोचना सुरु भएको छ। तर जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने भौगोलिक विकटता, पूर्वाधारको अभाव र बाढीको अस्वाभाविक स्वरूपका कारण सूचना प्रवाह गर्न नसकिएको दावी गरेका छन्। कामै गरेन पूर्व सूचना प्रणालीले अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौं। प्रविधिमा शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14#15# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। भोटेकोसीमा बुधबार बिहान आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खासहितका जिल्ला नराम्ररी प्रभावित भएका छन्। सबैभन्दा बढी प्रभावित रसुवाका कैयौँ बस्ती नै सखा भएकाले उद्धार कार्यमा सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ। हालसम्म बाढीबाट मृत्यु भएका मध्ये करिब 400 शव फेला परेको छ भने करिब 1000 जनाको सुरक्षित उद्धार गरिएको छ। अझै 1000 बढी मानिस सम्पर्कविहीन रहेको सम्बन्धित परिवार तथा संस्थालाई उद्धृत गर्दै नेपाल सरकारले जानकारी दिएको छ। उद्धारका पछिल्ला प्रयास लगायतका व्यवस्थापनबारे आजको अन्तर्संवादमा केन्द्रित हुनेछौँ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत कुराकानीमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब यो जुन खालको महाविपत्ति हामीमाथि आइपरेको छ, यसको व्यवस्थापनमा नेपाली सेनाको नेतृत्वमा सुरक्षा अङ्ग सक्रिय भएको छ, पछिल्लो प्रयासका विवरणहरू के छन्, प्रयासहरू के छन्, जानकारी दिनुहोस् न।
1: हजुर, यो जुन उद्धार र राहतका कार्यहरू भइरहेका छन्, यो सम्बन्धमा मुख्य गरी अहिले यो उद्धारमा दुईवटा, यो हवाई उद्धार र जमिनी उद्धारमा हामीले प्रमुख रूपमा केन्द्रित रहेका छौँ। मुख्य गरी हिजो रातिसम्म चाहिँ यो जुन हेलिकप्टरको उद्धार भएको छ, जसमा नेपाली सेनाको 7 र हाम्रो सिभिलियन एयरलाइन्सहरूको 7 गरी 14 हेलिकप्टरहरूले चाहिँ नेपाली सेनाकोले 117 सर्टिज र सिभिलियन तर्फकोले चाहिँ 103 सर्टिज चाहिँ उडान गरेर टोटल उडान 219 सर्टिज उडान गरेर टोटल 900 उद्धार गरिएको छ। यो 900 उद्धार गरिएकोमा 119 विदेशी नागरिकहरू पनि हुनुहुन्छ, जसमा भारतको 92, चाइनाको 13, कोरियाको 8, इटलीको 2 र युएसको 2 गरी 119 विदेशीहरूको पनि उद्धार भएको छ। र त्यो सँगसँगै यो उद्धारको क्रममा घाइतेहरू पनि चाहिँ फेला पर्नु भएको छ। उहाँहरूको पनि यहाँ त्रिशुली स्थित मैथिली क्याम्प लगायत त्रिशुलीको हस्पिटल र केहीको काठमाडौँका अस्पतालहरूमा पनि उपचार भइरहेको अवस्था छ।
0: अब जसरी उद्धारका कार्यहरू भइरहेको छ, उद्धारका कार्यहरूमा अहिले बुधबार, बिहिबार, शुक्रबार वा आज हुँदाखेरि त्यसको सहजता असहजताको अवस्था के छ? हुन त यहाँले भनि नै सक्नुभयो, हवाई उद्धार र स्थल उद्धार दुवै हामीले अगाडि बढाइसकेका छौँ भनेर।
1: अब मुख्य गरी चाहिँ हिजो यो तपाईँहरूले पनि यो कतिले हेर्नु भएको छ, यो जुन त्रिशुली 3A जुन टनेलमा चाहिँ रहेका व्यक्तिहरूको उद्धार गर्ने क्रममा भिडियो क्लिप्सहरू पनि बाहिर आइसकेका छन्। र मुख्य गरी यो यो हाइड्रोको यो टनेलहरूमा चाहिँ उद्धार गर्ने क्रममा चाहिँ कति ठाउँमा चाहिँ यो इन्ट्री र एक्जिट पोइन्ट पनि फेला नपरेको अवस्था, यो सबै बाढीले गर्दा त्यो सबै पुरिएको अवस्था रहेको छ भने, त्यो सँगसँगै यो जमेको यो यो हिलो लेदो र त्यसले पनि चाहिँ यो उद्धार कार्यमा के कठिनाइ गरेको छ। र मुख्य गरी हेलिकप्टरहरू चाहिँ ल्यान्ड गर्न पर्न सक्ने अवस्था छैन र त्यहाँ चाहिँ होभरिङ गरेर माथिबाट झुन्डिएर पनि उद्धार गरेको अवस्था छ।
0: हजुर, अब जसरी चाहिँ नेपाली सेनाका तर्फबाट या सुरक्षा निकायका तर्फबाट काम भइरहेको छ, त्यसको प्रशंसा त भएको छ नै। अब जानकारी जस्तो, अब विद्युत चाहिँ गृहहरू जुन छन्, विद्युत गृहहरू निकै धेरैको संख्यामा क्षति पुगेका छन् र त्यहाँ काम गर्ने मजदुरहरू, प्राविधिकहरू त्यहाँभित्र फँसेको, अब हिजोकै यहाँहरूको त भिडियो तस्बिर र यहाँहरूले दिएको जानकारी अनुसार थाहा भएको 350 त एक ठाउँबाट मात्रै यहाँहरूले चाहिँ त्यसरी उद्धार गर्नुभयो, अन्यत्र चाहिँ फँसेका विवरण या जानकारीहरू के कसरी सङ्कलन भइरहेको छ, उद्धार अघिका चाहिँ तयारीहरू कहाँ कहाँ कसरी मानिसहरू फँसेका छन्, कतिपय ठाउँमा सञ्चार सम्पर्क अझै हुन सकिरहेको छैन, ती ठाउँहरू कसरी पहिचान गर्ने प्रयास भइरहेको छ प्रवक्ताज्यू?
1: अब यो मुख्य गरी यो म पनि अहिले यो फिल्डमै रहेको अवस्था छ। यहाँ चाहिँ मुख्य गरी सिडियो साहबहरू लगायत स्थानीय जनप्रतिनिधि र सबै सुरक्षा निकायहरूको एकीकृत ढङ्गबाट कार्य भइरहेको अवस्था छ। र यो विभिन्न स्रोतबाट चाहिँ प्राप्त खबरहरूको आधारमा पनि सम्बन्धित इलाकामा गएर उद्धार कार्य जारी रहेको छ। र हिजो साँझ परिसकेपछि पनि मैले आफैले पनि देखेँ, सम्बन्धितको नातेदारहरूबाट प्राप्त सूचनाको आधारमा पनि हामीले लगभग 15-16 जनाको लागि चाहिँ उद्धार गऱ्यौँ। त्यसले गर्दाखेरि यो विभिन्न स्रोतबाट प्राप्त भएको खबर र त्यसका आधारमा पनि हामीले चाहिँ यो लोकेसन अझ चाहिँ पत्ता लगाएर सम्बन्धितहरूलाई उद्धार गरेको अवस्था छ र उद्धार गरेर आएको व्यक्तिहरूको चाहिँ यो रेकर्ड राखेर सम्बन्धितहरूलाई यहाँ यो त्रिशुलेमा होल्डिङ सेन्टर पनि स्थापना गरिएको छ, त्यहाँ जहाँ चाहिँ बस्ने र खानेको व्यवस्थाहरू पनि राम्रोसित गरेको देखिएको छ।
0: जस्तो अब खास गरी रसुवाका धेरै र नुवाकोटका कतिपय बस्तीमा जसरी समस्या भएको छ र परिवारै चाहिँ बगेको या बेपत्ता भएका भन्ने खालका कुराहरू पनि छन्, अब त्यसका विवरणहरू सङ्कलनमा कतिको कठिनाई आएको छ, कति मानिसहरू चाहिँ त्यहाँ सम्पर्कविहीन भए भन्ने विवरण सङ्कलनका सन्दर्भमा?
1: अब मुख्य गरी यो जुन यो सडक सञ्जाल जुन विच्छेद भएको छ रसुवा जाने, अब त्यसले गर्दाखेरि पनि अब केही चाहिँ कठिनाई पनि भएका छन्। अब त्यसले गर्दा हिजो चाहिँ विभिन्न निकायहरूबाट सरकारी निकायहरूबाट सम्बन्धित इलाकाको चाहिँ निरीक्षण पनि गरिएको छ र यसलाई चाहिँ जतिसक्दो चाँडो सुचारी गर्न के गर्न सकिन्छ भन्ने विषयहरूको पनि छलफल भएका छन् र यो विषयमा नेपाल सरकारले पनि तदारकताका साथ कार्य गरेको देखिन्छ। अब त्यसले गर्दा अब आगामी दिनहरूमा हामी सबै यो एकजुट भएर यो जुन विपदको घडी छ यसलाई चाहिँ हामी चाहिँ व्यवस्थापन गर्न लाग्नुपर्ने देखिन्छ।
0: अब यहाँ आफै पनि अहिले सम्बन्धित क्षेत्रमै हुनुहुन्छ, यहाँले भन्नुभयो अब जसरी चाहिँ अहिले उद्धारका कामहरू चलिरहेका छन्, उद्धारका कामहरूका सन्दर्भमा चाहिँ त्यहाँ स्थानीयहरूको मनस्थिति कस्तो पाइएको छ, उनीहरूको स्वास्थ्य अवस्थाको विषयमा पनि कति मानिसहरू चाहिँ घाइते भएका रहेछन्, कति मानिसहरू उद्धार गरिएका मध्ये होइन हामी यसरी सुरक्षित भएर बसेका छौँ भन्ने खालको अवस्थाहरू देखियो, किनभने जुन खालका समाचारहरू कतिपय अवस्थामा आइरहेका छन् अझै पनि त्रासदीपूर्ण समाचारहरू छन्, कैयौँ चाहिँ परिवारै बेपत्ता भए भन्ने खालका पनि समाचारहरू छन्। नेपाली सेनाले अहिले उद्धारको काम गरिराख्दाखेरि हामी यहाँनिरसम्म उद्धारको यो चरणसम्म पुग्यौँ भन्ने यहाँ आफै अहिले त्यहाँ मैदानमा भएको कारणले पनि मैले अलिकति सोधेँ, अब हाम्रो प्रयास कुन चरणमा पुगेको छ अहिले प्रवक्ताज्यू?
1: हजुर, मुख्य गरी चाहिँ यो जुन यो उद्धारको पर्खाइमा भएका व्यक्तिहरूको सम्बन्धमा चाहिँ यो जुन यो रसुवाका विभिन्न क्षेत्र टिमुरे च्याप्रुबेसी मैलुङ इलाकाहरूमा मुख्य गरी केन्द्रित भएर गरिएको उद्धारको क्रममा अब यो उद्धार गर्ने सङ्ख्या चाहिँ धेरै कम भएको आकलन गरिएको छ। बाँकी अब धेरै जस्तोलाई उद्धार गरेर ढुन्चे र त्रिशुली ल्याइसकेको छ भने केही घाइतेहरूलाई चाहिँ काठमाडौँमा पनि उपचार भइरहेको अवस्था छ। अब त्यसले गर्दाखेरि अहिले बिहानैबाट यो जुन उद्धारको कार्य चाहिँ निरन्तर रहन्छ र त्यसै गरी यो जुन हाइड्रो प्रोजेक्टहरूमा चाहिँ फसेका छन् कि भन्ने विषयमा पनि आज विशेषज्ञ सहित टोली सो स्थानमा चाहिँ गएर खोज कार्यलाई चाहिँ निरन्तरता दिन्छ।
0: भनेको रेकी गर्ने अथवा चाहिँ अब हवाई माध्यमबाट जुन खालका चाहिँ खोजी गर्ने कार्यहरूमा चाहिँ अबको उद्धारको जुन काम बाँकी छ त्यो चाहिँ अहिले भएको भन्दा अब थोरै नै छ भन्नेतिर हामीले बुझ्नु पर्यो।
1: हजुर, हामीले यो जानकारी प्राप्त भए अनुसार चाहिँ अब यो जुन हामीहरूलाई प्राप्त खबरहरू र विभिन्न क्षेत्रबाट आएका चाहिँ हामीलाई चाहिँ खबरहरूको आधारमा चाहिँ अब जुन उद्धार गर्नुपर्ने व्यक्तिहरू चाहिँ धेरै कम भएको चाहिँ हामीले आकलन गरेका छौँ।
0: अब यो सब सङ्कलनको कुरा छ नि, यो सब सङ्कलनलाई चाहिँ कतिको प्राथमिकतामा राखिएको छ? हुन त पहिलो त अब जीवितलाई उद्धार गर्ने विषय नै हुन्छ, त्यस कारणले अब यो सबको सङ्कलन चाहिँ हामीले फेला पारेका सबहरू हो कि अथवा त्यो सम्बन्धित ठाउँमै हामी पुगेर सबहरू निकालिरहेका छौँ, त्यो मृतकको सङ्ख्याको अलिकति यहाँहरूको यो जानकारीले के कति हो भन्न अलिक सहज हुन्छ कि भन्ने हिसाबले मैले यो जिज्ञासा राखेँ यहाँलाई।
1: यो सब सङ्कलनको विषयमा चाहिँ यो स्थानीय प्रशासन स्थानीय निकायहरूले यसमा र सुरक्षा निकायहरूले यसमा कार्य पनि गरिरहेको अवस्था छ र मुख्य गरी अहिले जुन यो उद्धारको विषय छ यो मुख्य चाहिँ हामीले अहिले उद्धारमा नै बढी केन्द्रित भएर कार्य गरेका छौँ र यही बिचमा चाहिँ यो त्रिशुली स्थित मैथिली क्याम्पमा स्थापना भएको नेपाली सेनाको जुन मेडिकल विशेषज्ञ सहितको मेडिकल टिम छ त्यसले चाहिँ करिब यो उद्धार गरेका र अन्य चाहिँ घाइतेहरूको चाहिँ करिब 900 जनाको चाहिँ उपचार गरेको हामीसँग रेकर्ड पनि छ। त्यसले गर्दाखेरि अब यी कार्यहरूलाई हामी आउँदा दिनहरूमा अझ चाहिँ निरन्तर रूपमा यहाँले जुन भन्नुभयो यो प्राथमिकता निर्धारण सहित खोज उद्धारलाई र राहतका विषयहरूलाई हामी अगाडि बढाउँछौँ।
0: घाइतेहरूका सन्दर्भमा चाहिँ उपचारको अलिकति अवस्था व्यवस्था पनि सँगै भनिदिनुहोस् र अर्को कुरा चाहिँ हजुरको जसरी चाहिँ घाइतेहरूको उद्धार भएको छ उनीहरूका परिवारहरू कतिको सम्पर्कमा आएका छन् अथवा केहीका परिवारहरू नै सम्पर्कमा छैनन् कि के अवस्था छ?
1: अब परिवारहरूको सम्बन्धमा चाहिँ विशेष गरी यहाँ हामीले यही इलाकामा हेर्दाखेरि पनि यो होल्डिङ सेन्टरमा र यो नामावलीहरू पनि प्रकाशन भएका छन्। यो जुन उद्धार गरेका व्यक्तिहरूको यो पनि सबैले चाहिँ एकचोटि हेरिदिनु हुन म आग्रह गर्दछु। त्यसले गर्दाखेरि अब यो यसमा जुन यहाँ सबै जुन निकायहरू सम्बद्ध निकायहरू हुनुहुन्छ उहाँहरूले तथा प्रसार कार्य गरिरहनु भएको छ र हामी सबै यो विषयमा चाहिँ आपसी समन्वय र सहकार्य गरेर यो कार्यलाई अगाडि बढाउनेछौँ।
0: हामी अन्तरसम्वादमा छौँ। भोटेकुसीमा बुधबार बिहान आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खासहितका जिल्ला नराम्ररी प्रभावित भएका छन्। त्यसमाथि सबैभन्दा प्रभावित भएको रसुवाका कैयौँ बस्ती नै सखा भएका छन्। उद्धार कार्यलाई सरकारले अहिले सम्पूर्ण ध्यान उद्धार कार्यमै केन्द्रित गरेको छ। हालसम्म बाढीबाट मृत्यु भएका मध्ये करिब 400 शव फेला परेको गृह मन्त्रालयले जानकारी दिएको छ। करिब 1000 सुरक्षित उद्धार पनि गरिएको छ। अझै 1000 बढी मानिस सम्पर्कविहीन रहेको सम्बद्धहरूको जानकारी एवं विवरणका आधारमा गृह मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो अवस्था र उद्धारको प्रयास लगायतका विषयमा कुराकानी गरिरहेका छौँ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीसँग कुराकानीमा हुनुहुन्छ। प्रवक्ताज्यू, अब नेपाली सेनाको कतिको सङ्ख्यामा कतिको स्रोत साधन सहित परिचालित छ? अब यहाँले हेलिकप्टरको सङ्ख्या त 7 भन्नुभयो, यस बाहेकको नेपाली सेनाको तयारी अवस्था, बन्दोबस्तीको अवस्था, जनशक्तिको अवस्था कस्तो छ? के कस्ता तालिम प्राप्त मानिसहरू त्यहाँ संलग्न भएका छन्?
1: मुख्य गरी नेपाली सेनाको करिब 42,000-4,200 जनशक्ति चाहिँ यो विभिन्न प्रभावित क्षेत्रहरूमा परिचालन भएको अवस्था छ। मुख्य गरी हाम्रो यो विपद व्यवस्थापनका दक्ष जनशक्तिहरू, जस्तै हामीसँग यो विभिन्न किसिमको इक्विपमेन्टहरू, जस्तै जीवित व्यक्तिहरू कतै रहनु भएको छ भन्ने किसिमको चाहिँ पत्ता लाउन सक्ने मेसिनहरू सहितका र विभिन्न चाहिँ उपकरण सहित टोली खटिएको अवस्था छ। र यो सँगसँगै नेपाली सेनाले हिजो यो जुन पृथ्वी राजपथ छ त्यो त्यसको केही क्षेत्रहरू पनि चाहिँ यो क्लियर गर्ने कार्य गरेको छ। त्यसले गर्दाखेरि यो प्राथमिकता आधारमा आगामी दिनहरूमा हामी सबै चाहिँ निकायहरूसँग समन्वय गरेर कार्य अगाडि बढाउनेछौँ।
0: अब यो सम्पर्कविहीन भएका मानिसहरूमध्ये नेपाली सेनाका जनशक्ति पनि छन्, सुरक्षा अङ्गका मानिसहरू पनि छन्, राष्ट्र सेवकहरू पनि छन्। अब आफ्नै साथीभाइहरू हराइरहँदा नेपाली सेनाका जो संलग्न त्यहाँ चाहिँ जनशक्तिहरू हुनुहुन्छ उहाँहरूको मनोबल कस्तो छ? उहाँहरूलाई चाहिँ जसरी अहिले आम तौरबाट जुन चाहिँ एउटा समर्थन प्राप्त भएको छ, सबैले नेपाली सेनाको प्रशंसा गरिरहेका छन्, यो विषयमा उहाँहरू कतिको जानकार हुनुहुन्छ? हौसला तपाईँहरूलाई प्राप्त भइरहेको छ, सारा नेपाली तपाईँहरूको साथमा छ भन्ने सन्दर्भमा यहाँहरूले त्यो सूचना सूचित गरिरहनु भएको छ उहाँहरूलाई?
1: यो विशेष गरी अब नेपाली सेनाको यो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ र हाइड्रो पावर को सुरक्षार्थ जुन खटिएका हाम्रा चाहिँ सफल दर्जा थिए त्यसमा 44 चाहिँ हालसम्म यो सम्पर्कमा हुनुहुन्न र उहाँहरूको पनि हामीले खोजी यही क्रममा निरन्तर रूपमा जारी राखेका छौँ। र यो मुख्य गरी हामीले सबै हाम्रो चाहिँ यो जुन जिम्मेवारी छ, हाम्रो कर्तव्य छ, यो कर्तव्यलाई चाहिँ प्रमुख रूपमा लिएर हामीले कार्य गरिरहेका छौँ र यो सम्बन्धमा हामी सकल दर्जाहरू पनि यसमा चाहिँ जानकार हुनुहुन्छ।
0: अब जसरी चाहिँ फेरि पनि एउटा खालको चेतावनी जारी गरिएको छ लेन्दे खोलामा, चाहिँ त्यो खालको परिस्थिति फेरि पनि विकास हुन सक्छ र त्यसले भोटेकुसी आसपासका बस्तीहरूमा फेरि पनि प्रभाव पार्न सक्छ भन्ने खालको चेतावनी जारी गरिएको छ, यो सन्दर्भमा नेपाली सेनाले आफ्नो भूमिका कसरी निर्वाह गरिरहेको छ?
1: अब यो विषयमा चाहिँ हामीले चाहिँ यो हिजो यो बेलुकाको यो मिटिङमा पनि यो विषय उठान भएको थियो र यो हामीले यसलाई चाहिँ मुख्य गरी हामीले कार्य गर्नुभन्दा अगाडि नै यो सम्बन्धित यो माथिका इलाकाहरूमा यो रेकी गरेर नै हामीले कार्यहरू अगाडि बढाउनु पर्ने हुन्छ र त्यसमा पनि हामीले जुन मुख्य गरी यो खोलाको किनारहरूमा जुन उद्धार कार्य खोज उद्धार कार्य गर्छौँ त्यसमा लागि चाहिँ यो विषयलाई पनि मध्यनजर राखेर हामीले कार्य अगाडि बढाउनु पर्ने हुन्छ।
0: जस्तो हवाई साधनको अब एक प्रकारले परिचालन नेपाली सेनाकै नेतृत्वमा भइरहेको हुनाले पनि यहाँहरू माथि भइरहेको अवस्था भनौँ न उपल्लो क्षेत्रमा भएको अवस्थाबारे पनि हवाई निरीक्षण यहाँहरूले गर्नुभएको होला, केही अवस्थाबारे यहाँ जानकार हुनुहुन्छ अथवा यहाँले जानकारी दिन सक्ने अवस्था हुन्छ अहिले?
1: यो मुख्य गरी चाहिँ यो क्षति यहाँले अलिकति यो जानकारी गराउनुभयो, यो मुख्य गरी टिमुरे स्याप्रुबेसी र मेलुङ र यो त्रिशुली बजार यो यो इलाकाहरूमा अलिकति बढी नै क्षति भएको अवस्था छ र यो हिलो र लेदो जमेको चाहिँ अवस्था छ। अब त्यही भएर नै र यो यहाँले अघि भन्नुभयो अर्ली वार्निङको विषयहरू पनि अलिकति महत्त्वपूर्ण हुन्छन्, त्यसले गर्दाखेरि हामीले चाहिँ यो आफ्नो चाहिँ जुन कार्य गर्दाखेरि आफू सुरक्षित भएर नै अरूलाई सुरक्षित राख्न सकिन्छ भन्ने मान्यतालाई अङ्गीकार गरेर हामीले सम्बन्धित इलाकाहरूमा चाहिँ निरन्तर निगरानी गरेर कार्यलाई अगाडि बढाउनेछौँ।
0: जस्तो अब हुन त त्यो त्यो स्थानीय प्रशासनले स्थानीय तहले त्यसको व्यवस्थापन गरिरहेको होला, यद्यपि एउटा जिज्ञासा के भने जसरी भेटिएका शवहरू छन् अब त्यसको व्यवस्थापनको विषय पनि महत्त्वपूर्ण नै हुन्छ, अब शव व्यवस्थापनका सन्दर्भमा पनि शव सङ्कलन गरेको सङ्गठनको हिसाबले या सुरक्षा अङ्गको नेतृत्व गरेको हिसाबले नेपाली सेनाले त्यसमा कतिको ध्यान दिएको छ, कति चाहिँ यो मृतकहरूका आफन्तहरू सम्पर्कमा छन्, अब यसपछिको शव व्यवस्थापनको प्रक्रियाहरू कसरी अगाडि बढ्दैछन् या बढ्नेछन्?
1: हजुर, यो सम्बन्धमा चाहिँ हामीले स्थानीय प्रशासन र स्थानीय निकायसँग पनि समन्वय गरेका छौँ र यो यो विषयमा हामी कार्य अगाडि बढाउने क्रममा सबैसँग समन्वय गरेर कार्य अगाडि बढाउँछौँ।
0: अब जस्तो सडक
1: मैले यो यो चाहिँ अब एउटा त्यो कार्यमा जानुपर्ने
0: हजुर
1: यहाँले जुन समय दिनुभयो यसको लागि
0: धेरै धन्यवाद,
1: र जुन यो कार्य भइरहेको छ यो आम जनसमुदायलाई जानकारी गराउने अवसर दिनुभएकोमा पनि म नेपाली सेनाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु।
0: धेरै धन्यवाद। अहिले धन्यवाद। अहिले पनि मैदानमै नेपाली सेना खटिएको छ र नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत पनि अहिले रसुवा क्षेत्रमै हुनुहुन्छ, उहाँको महत्त्वपूर्ण समय हामीले प्राप्त गऱ्यौँ र कतिपय जानकारीहरू बाँड्न हामीले त्यो अवसर प्राप्त गऱ्यौँ। पछिल्लो समयमा अहिले उद्धारको कार्य भइरहेको छ मूलत, र अहिले पछिल्लो जानकारी अनुसार करिब 400 शव अहिलेसम्म सङ्कलन भइसकेको छ र शव सङ्कलनको कार्य पनि जारी रहेको छ, उद्धारको कार्य पनि जारी रहेको छ। हिजो मात्रै नेपाली सेनाले ठुलो सङ्ख्याका मानिसको उद्धार गरेको छ, खास गरी त्रिशुली हाइड्रो पावरको टनेलमा फँसेका 350 जनाको उद्धार भएको छ भने त्यस क्षेत्रमा खटिएका अन्य विभिन्न निर्माण लगायतका कार्यमा खटिएका पर्यटक लगायत गरी 883 जनाको नेपाली सेनाको नेतृत्वमा हिजो उद्धार भएको नेपाली सेनाले जानकारी गराएको छ। अहिलेसम्म प्राप्त शवहरूमध्ये धादिङमा 33 र नुवाकोटमा 28 जना शव सङ्कलन गरिएको गृह मन्त्रालयले जनाएको छ। रसुवामा 17 र गोर्खामा 32, नवलपरासी पूर्वमा 87, नवलपरासी पश्चिममा 37, तनहुँमा 28 र चितवनमा 137 जनाको शव फेला परेको छ। गृह मन्त्रालयले अझै 1000 जना करिब सम्पर्कविहीन भएको सम्बद्ध व्यक्ति परिवारबाट जानकारी प्राप्त भएको जनाएको छ। नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमनका 4, रसुवाका 161 र नुवाकोटका 1 जना बेपत्ता भएका छन्। बाढी पीडितको खोज उद्धार र राहतलाई पर्याप्त बजेट व्यवस्थापन गरिएको सरकारले जनाएको छ। हिजो मात्रै प्रधानमन्त्रीले विभिन्न उच्चस्तरीय बैठकहरूको अध्यक्षता गर्नुहुँदै त्यसबारे जानकारी गराउनु भएको हो। हिजो मात्रै ठुलो सङ्ख्यामा रकम पनि जम्मा भएको छ। जनस्तरबाट पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिजो ठुलो परिमाणको रकम जम्मा भएको छ भने विभिन्न निजी क्षेत्रका तर्फबाट पनि रकम हस्तान्तरणको कार्य भएको छ। अन्तर्राष्ट्रिय समुदायले पनि अहिले ठुलो विपत्तिमा परेको नेपाललाई हामीहरूलाई निकै ठुलो मद्दत पुर्याएको छ। छिमेकी भारतका तर्फबाट दोस्रो लटको हिजो उद्धार राहतको सामग्रीहरू आएको छ र तीमध्ये कतिपय सामग्रीहरू सम्बन्धित स्थानमा पुर्याइसकिएको छ। त्यसै गरी अन्य विभिन्न मुलुक तथा विभिन्न निकायका तर्फबाट पनि सहयोगको कार्य जारी रहेको छ। अन्तर्संवादमा आज हामी पछिल्लो यिनै अवस्थाबारे कुराकानी गर्दैथ्यौँ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतसँग। हाम्रो निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शङ्कर भण्डारी र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले सुन्नुहुनेछ 7 बजेको समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढीमा परेका 359 जनाको शव फेला, बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, उद्धार, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। भोटेकोशी बाढी प्रभावितलाई विभिन्न संस्था र व्यक्तिद्वारा सहयोग गर्ने क्रम जारी। जन एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदै र हर्मुज जलमार्ग खोल्नका लागि इरानद्वारा विभिन्न शर्त सार्वजनिक।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका मध्ये हालसम्म 359 जनाको शव फेला परेको छ। रसुवामा 17 जना, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 132, गोर्खामा 30, तनहुँमा 22, नवलपरासी पूर्वमा 82 र नवलपरासी पश्चिममा 15 जना गरी 359 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। प्राधिकरणका अनुसार हालसम्म 910 जना सम्पर्कविहीन रहेका छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 र सुवाका 161 र नुवाकोटका 1 जना रहेका छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कविहीन रहेका छन्। यस्तै बाढी प्रभावित क्षेत्रबाट हालसम्म 796 जनाको हेलिकप्टर मार्फत र 756 जनाको जमिन मार्फबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा हालसम्म 10 ट्रक राहत सामग्री र हेलिकप्टरबाट 4 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अपर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको जनाएको छ। सेनाले अझै पनि सोही टनेलमा फँसेका 100 जना भन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको जनाएको छ। सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर 1 सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा रहेको सैन्य टोली अहोरात्र खटिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। बुधबार अकस्मात भोटेकोशीमा बाढी आएपछि प्रधानमन्त्री शाहले हिजो बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि नुवाकोट स्थित नेपाली सेनाको श्रीगण नम्बर 1 तालिम केन्द्र मैथली क्याम्पमा हिजो बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्ला स्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभएको हो। उहाँले अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विषय भीषण बाढीले सृजित राष्ट्रिय सङ्कट राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवसँग आपतकालीन छलफल गर्नुभएको छ। बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभयो। सूचना तथा संचार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्विर, श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपिल गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा सम्पूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवारी र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। भोटेकोसी बाढीबाट भएको क्षति, खोजी, उद्धार तथा राहत पुनस्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुँदे संकल्प पारित गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आह्वानमा हिजो सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमा पार संयुक्त पहल, विपद पूर्व सूचना प्रणालीको सुदृढीकरण, उत्थानशील पुनर्निर्माण, जलवायु न्यायका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो। बैठकमा गृहमन्त्री सुदन गुरुङले उद्धारका लागि 22 हेलिकप्टर परिचालन गरिएको, करिब 900 मानिस बेपत्ता रहेको प्रारम्भिक तथ्याङ्क रहेको र यो संख्या बढ्न सक्ने जानकारी गराउनु भएको थियो। भोटेकोसी नदीमा बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा जलस्रोत अनुसन्धान केन्द्रले हिजो जारी गरेको सूचना अनुसार चीन तर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढी भई फुट्ने जोखिम रहेको सूचनामा उल्लेख गरिएको छ। भोटेकोसी बाढी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका 100 बढी नागरिक सम्पर्कविहीन रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले 9 जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यस क्रममा 100 बढी सम्पर्कविहीन रहेको जनाएको छ। भोटेकोसी बाढीमा परि गोर्खा जिल्लाका 55 सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिका 31 सहिद लखन पालुङटार नगरपालिकाका 31, सहिद लखनका 7, धार्चेका 4, भीमसेन थापाका 3, बारपाक सुलीकोटका 6 र सिरान्चोकका 2, त्यसै गरी आरुघाट गाउँपालिकाका 3 बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकारी टोली ईआरटी गठन गरेको छ। मन्त्रालयले हिजो सूचना जारी गर्दै ईआरटीले बाढीबाट प्रभावित बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको खोजी, उद्धार तथा सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीले नेपालमा पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाउनु भएको शोक सन्देशमा प्राकृतिक विपदका कारण भएको क्षतिप्रति र ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो। पाकिस्तानका राष्ट्रपति आसिफ अली जर दारीले रसुवामा आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। संयुक्त अरब इमिरेट्स युएईले नेपालमा हिजो गएको बाढी पहिरोप्रति दुःख व्यक्त गर्दै बुधबार गएको बाढी पहिरोप्रति दुःख व्यक्त गर्दै यस घडीमा नेपालको साथमा रहेको जनाएको छ। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको 2 दिन, राजपत्र अनङ्कित वा सोसरहका कर्मचारीबाट 5 दिन, राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट 7 दिन र राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 दिन बराबरको भदौ महिनाको तलब पारिश्रमिक कट्टा रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। नेपालमा बिवाइडीको आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स एक प्रालीसँगको सहकार्यमा बिवाइडीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषमा 7 करोड योगदान गर्ने घोषणा गरेको छ। कर्णाली प्रदेशमा नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्यहरूले भोटेकोसी बाढी पीडितलाई 2,25,000 सहयोग गर्ने घोषणा गरेका छन्। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका 6 पालिकाले 21,70,000 सहयोग गर्ने भएका छन्। गलकोट नगरपालिकाले 6,70,000, बागलुङ नगरपालिकाले 5,00,000, बडीगाड गाउँपालिकाले 5,00,000, ताराखोला गाउँपालिकाले 2,00,000, काटेखोला गाउँपालिकाले 2,00,000 र जैमिनी नगरपालिकाले 1,00,000 सहयोग गर्ने भएका छन्। यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,50,00,000 सहयोग गर्ने निर्णय गरेको छ। त्यसै गरी चागु नारायण नगरपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 50,35,000 सहयोग गर्ने निर्णय गरेको छ। त्यसै गरी कैलालीको धनगढी स्थित निसर्ग हस्पिटलले भोटेकोसी बाढी प्रभावित नागरिकलाई तथा राहत र पुनस्थापनाका लागि 11,11,111 सहयोग गरेको छ। त्यसै गरी धनगढी स्थित नवजीवन अस्पतालले 2,22,222 सहयोग गर्ने घोषणा गरेको छ। माया मेट्रो अस्पतालले 3,11,111 बराबरको सहयोग गरेको छ। काठमाडौँ महानगरपालिकाले भोटेकोसी बाढीका कारण प्रभावितको उद्धार र उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि बढाउँदै राहतको घोषणा गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र उपचार तथा राहतका लागि इलामका 2 पालिकाले 35,00,000 घोषणा गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। नेपाल चीन सीमा क्षेत्र रसुवागढी स्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका 3 वटा स्थानीय तहले 1,80,00,000 नगद राहत सहयोगको घोषणा गरेका छन्। गोकर्णेश्वर नगरपालिकाले रसुवा जिल्लाका बाढी पीडित नागरिकको लागि तथा राहत र पुनस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले राहतको घोषणा गरेको छ। जनप्रतिनिधिहरूको 1 महिनाको सुविधा तथा कर्मचारी र शिक्षकहरूको 10% तलब बराबरको रकमबाट हालसम्म 51,00,000 रुपियाँ राहत कोषमा जम्मा गरिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले भोटेकोसीमा आएको बाढीले प्रभावित नागरिकको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेले विपदको घडीमा प्रभावितहरूको सहयोगका लागि पदाधिकारीहरूले 15 दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला उपविदेश मन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा उप विदेश मन्त्री हुकरले बुधबार आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट दुःख तथा समवेदना व्यक्त गर्नुभयो। बेलायतका राजा चार्ल्स तृतीयले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। गृहमन्त्री सुदन गुरुङ नुवाकोट पुग्नु भएको छ। उहाँ स्थलमार्ग हुँदै नुवाकोट पुग्नु भएको हो। गृहमन्त्री गुरुङले नुवाकोट स्थित नेपाली सेनाको नम एक सैन्य तालिमगढमा पुगेर विपदको पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा उद्धार कार्यको स्थलगत निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि सक्रिय हुन निजी क्षेत्रलाई अपिल गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा गएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत सेवा नियमित राख्न सफल भएको बताउनु भएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत तथा सडकमा ठूलो मात्रामा क्षति पुर्याएको छ। तिरबाट आएको बाढीले सडक र विद्युतको सब स्टेशन र पोलहरू बगाउँदा त्यस क्षेत्रमा यात्रा गर्न र सम्पर्क गर्न समेत समस्या भइरहेको छ। थप सामग्री सहकर्मी यशोदा अधिकारीबाट।
4: रसुवामा बुधबार आएको भीषण बाढीले जलविद्युत आयोजना सब स्टेशन तथा विद्युत वितरण संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र नुवाकोट आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकाले त्यस क्षेत्रमा सम्पर्क गर्न समेत कठिनाई भएको छ। बाढीले रसुवागढी चिलिमे र त्रिशुली 3A जलविद्युत केन्द्र र त्रिशुली 3B हब अन्तर्गतको 220 KV सब स्टेशनमा समेत क्षति पुर्याएको छ। त्रिशुली र देवीघाट जलविद्युत केन्द्रका साथै विद्युत वितरण तर्फका विभिन्न संरचनामा समेत क्षति पुगेकाले विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्मका संरचना प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भीषण बाढीले विद्युतीय प्रसारण लाइनमा पुर्याएको क्षति आकलन गर्न प्राधिकरणले एक समिति नै गठन गर्ने बताएको छ। तत्कालका लागि नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सुचारू गर्न प्राधिकरण लागि परेको छ। प्रभावित क्षेत्रमै पुग्नुभएका प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक
5: हाई भोल्टेजको लाइनहरूलाई 11 KV चार्ज गरेर चपलीबाट तपाईँको चाहिँ यहाँ विद्युत बजार ल्याउने भन्ने चाहिँ हामीले स्रोत बनाएर चाहिँ अहिले काम भइरहेको छ। धुन्सेतिर पनि हामीले त्यहाँ भएको सान्जेन हाइड्रो पावर प्लस अन्य प्राइभेट हाइड्रो पावरहरूलाई चलाएर त्यहाँ भएको 11 KV लाइनहरूलाई तपाईँ 66 KV लाइनहरूलाई नै प्रयोग गरेर हाम्रो सबभन्दा प्रायोरिटी चाहिँ तपाईँको चाहिँ बिजुली चाँडोभन्दा चाँडो तपाईँको चाहिँ रिभाइभ गर्ने होइन रिस्टोर गर्ने ताकि तपाईँको चाहिँ अरू मोबाइलहरू पनि चार्ज गर्न सकियोस् र कम्युनिकेसन पनि सहिलो होस् सबै भन्ने हिसाबले लागिरहेको छ।
4: नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीका कारण लगभग 430 MW विद्युत प्रसारण प्रणालीबाट बाहिरिएको छ। त्यसै गरी 40 किलोमिटर सडकमा क्षति पुगेको छ भने सडक विभाग अन्तर्गतका 19 पक्की पुल भत्किएको छ। झोलिङ्गे पुल र अरू साना पुलहरू समेत गरी 40 बढीमा क्षति पुगेको सडक विभागले जनाएको छ। बाढीले अवरुद्ध गल्छी बैरेनी सडक खुलाउने प्रयास भइरहेको छ। गल्छीबाट रसुवागढी जाने बाटो भने पूर्ण रूपमा भत्किएको छ। त्यस्तै नुवाकोटको देवीघाटमा एउटा पक्की पुल भत्किएका कारण सडक अवरुद्ध छ। सडक विभागले कम प्रभावित राजमार्गहरू खुलाउने प्रयास गरिरहेको भए पनि लेदो सहितको नदी बगिरहेकाले समय लागेको जनाइएको छ। सरकारले सम्पूर्ण प्राविधिक जनशक्ति परिचालन गरेर सडक खुलाउने प्रयास गरिरहेको बताउनुहुन्छ सडक विभागका महानिर्देशक डाक्टर विजय जैसी।
6: 20 पुल भयो होइन सडक विभाग अन्तर्गत 40 किलोमिटर सडक चाहिँ क्षति भयो। गल्छीबाट रसुवागढी जाने बाटो सबै क्षेत्र विक्षेद भएको छ। त्यहाँ नुवाकोटको देवीघाटमा चाहिँ एउटा पुल टुटेको छ। हामीलाई त्यो रसुवागढी जाने बाटो खुलाउन केही समय लाग्छ। गल्छी बैरेनी सडकमा अहिले हामी खुलाउन खोजिरहौँ। त्यो समस्या के भएको छ भने त्यो लेदो जस्तो भएको छ। त्यो लेदोलाई चाहिँ नि हाम्रो इक्विपमेन्टले पनि सार्दा पनि सार्न नसक्ने, त्यसलाई चाहिँ विस्तार गरेर फाल्न पर्ने मात्र समय लाग्यो क्या लेदो पन्छाउनलाई। अनि इक्विपमेन्टहरू चाहिने जति मोबिलाइज भएन, मेन पावर पनि सबै मोबिलाइज भएको छ।
4: रसुवागढी सडक खण्ड खुलाउन समय लाग्ने विभागले जनाएको छ। सम्भव हुने ठाउँमा अस्थायी बेली ब्रिज बनाएर सडक खुलाउने प्रयास जारी भए पनि बेली ब्रिज लगाउनको लागि कम्तीमा 2 साताको समय लाग्ने विभागले जनाएको छ। सडक विभागका महानिर्देशक जैसी वर्षायाममा पानी परिरहने हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गर्नुहुन्छ।
6: अझै बर्खा सकिसके छैन होइन, पानी पर्न सक्छ, अत्यावश्यक काम नपरी चाहिँ यो डिजास्टरको बेलामा निस्किनु हुँदैन।
4: रसुवाको भोटेकोसीमा 81 बाढी आउँदा ठुलो मात्रामा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको छ। सरकार र सम्बद्ध निकायहरू बाढीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा जुटिरहेका छन्, तर सडकदेखि विद्युतीय लाइनसम्म प्रभावित भएकाले क्षतिको विवरण अझै यकिन गर्न सकिएको छैन। यति बेला राज्यका सम्पूर्ण निकायको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित भएको छ। प्रकृतिको यस प्रकारको निर्मम प्रहारको सामना गर्न सरकार, विभिन्न संघ संस्था, राजनीतिक दलहरू र सम्पूर्ण मानव जगत एक भएर जुट्नुको विकल्प छैन। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो यशोदा अधिकारी। देशभर नव योग्य पवित जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन रहिआएको छ। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको योग्योपवित एवं डोरो रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्दछन्। आजकै दिन ब्राह्मण, क्षेत्री, वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नै जनै योग्य पवित फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहिआएको छ। यसका लागि श्रावण शुक्ल चतुर्थीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखो तिनो गरी बस्ने परम्परा रहेको छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्युन र लगायतका सामग्री सहित स्नान गर्ने प्रचलन रहेको छ। भोटेकोसी बाढीबाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै भदौ 15 गतेका लागि तय भएको पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले हर्मुज जलमार्ग पुनः खोल्नका लागि आफ्ना शर्तहरूको सूची तयार गरेको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईका अनुसार मध्यस्थ देशहरूको आग्रहपछि तेहरानले ती शर्तहरू तयार पारेको हो। रेजाईले जलमार्ग खोल्नु अघि अमेरिकाले इरानका माग पूरा गर्ने दिशामा व्यावहारिक कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँका अनुसार अमेरिकी नाकाबन्दी हटाउने, इरानलाई भएको क्षतिको क्षतिपूर्ति गर्ने र प्रतिबन्ध हटाउने विषय मागमा समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार, केशव ढुङ्गानाबाट।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थमन्त्री डाक्टर सोनी बुवाग्लेले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम सकिना साथ पुनर्निर्माणको अभियान सञ्चालन हुने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहिबार बोलाउनु भएको सर्वदलीय बैठकपछि सञ्चार कर्मीहरूसँग कुरा गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि महाअभियान सञ्चालन गरिने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मध्यकालीन र दीर्घकालीन योजनाका साथ पुनर्निर्माणको काम अघि बढाउन आवश्यक स्रोत साधनका लागि सरकारले विश्व ब्याङ्क लगायतका अन्तर्राष्ट्रिय दात्री निकायहरूसँग समेत कुरा गरिरहेको बताउनुभयो। हालसम्म प्राप्त जानकारी अनुसार बाढीले 25 पक्की पुल, करिब 700 मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजना, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको देखिएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले पुनर्निर्माणका लागि सरकार मात्र नभई निजी क्षेत्र सहित सबै निकाय मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघ, बैंक तथा वित्तीय संस्था परिसंघ लगायतका निजी क्षेत्रका विभिन्न संघ संस्थाहरूले भोटेकोसी बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न सबैमा अपील गरेका छन्। उद्योग परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी विपदबाट प्रभावित नागरिकलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन तथा पुनर्निर्माण कार्यमा सहयोग गर्न आग्रह गरेको छ। परिसंघले डिजास्टर रेस्पोन्स कमिटी स्थापना गरी राहत सामग्री संकलन तथा हस्तान्तरणको काम अगाडि बढाएको पनि विज्ञप्तिमा जनाएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि बिहिबार एक विज्ञप्ति जारी गरी प्रभावितको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन परिसंघले बैंक तथा वित्तीय संस्थाहरूलाई वैकल्पिक बैंकिङ सेवा सहित आवश्यक प्रबन्ध मिलाउन पनि विज्ञप्तिमा आग्रह गरेको छ। प्रभावित क्षेत्रका जलविद्युत, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकोले यसको प्रभाव ऋणी व्यवसाय, बैंकिङ सेवा तथा समग्र

0: मैदानमा टस हारेर ब्याटिङ गरेको किङ्सम्यानले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 198 रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपाल 19.2 ओभरमा अल आउट हुँदा मात्र 166 रन बनाउन सक्यो। यो हारसँगै नेपालको सेमी फाइनल सम्भावना समाप्त भएको छ। तेस्रो हार बिहोरेको नेपाल 5 खेलबाट 4 अङ्कका साथ सातौं स्थानमा छ। जित निकालेको किङ्सम्यानको समान खेलबाट 6 अङ्क जोडेर तेस्रो स्थानमा हुन्। शुरूवाती दुई खेलमा नर्दर्न टेरिटोरी स्काई र बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग पराजित नेपालले त्यसपछि होबर्ट हुरिक्याङ्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। नेपालको लागि कुशल फुर्तले सर्वाधिक 66 रनको योगदान गरे। लोकेश बमले 38, नारायण जोशीले 12, राशिद खान र कप्तान अनिल कुमार शाहले 11 तथा विपिन खत्रीले 10 रन बनाए। नेपालका नारायण जोशीले 2 तथा रसिद खान, पवन सराफ र कुशल भुर्तेले समान 1 विकेट लिएका थिए। नेपालले दोस्रो तथा अन्तिम एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसिया विरुद्ध 27 रनको जित निकालेको छ। यो जितसँगै नेपालले दुई खेलको अभ्यास श्रृङ्खला 2-0 आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा नेपाल 9 विकेटले विजयी भएको थियो। बिहिबार क्वालालम्पुर स्थित सिनाङ्गो टर्फ मैदानमा नेपालले प्रस्तुत गरेको 171 रनको लक्ष्य मलेसिया 40.1 ओभरमा 143 रनमा समेट्यो। नेपालले एसिसी प्रिमियर कपको तयारी स्वरूप मलेसियासँग अभ्यास खेल खेलेको हो।
1: अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भूभाग, कोशी प्रदेशको तराई भूभाग तथा मधेस प्रदेशको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:34 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी नदीमा आएको बाढीमा परेका 359 जनाको शव फेला, बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, उद्धार, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। भोटे कोशी बाढी प्रभावितलाई विभिन्न संस्था र व्यक्तिद्वारा सहयोग गर्ने क्रम जारी। जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदै र हर्मुज जलमार्ग खोल्नका लागि इरानद्वारा विभिन्न शर्त सार्वजनिक। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्चै छौ होला? छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि। यी सबै पहिरोको सङ्केत हो रे।

0: साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ। तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ शिव भजन। स्वर हो ज्ञानु राणा र राकेश लामिछानेको, भने रचना विजय पनेरु र सङ्गीत कोइली देवीको हो।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: ल हिँड।
2: ए बल्ल जचाउन जान लागिस बुहारीलाई?
1: अँ काका, निको नै भएन।
2: सबै बिरामी आफै निको कहाँ हुन्छन् त? अनि सुन, डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है। हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त कि कामै गर्दैन रे कि ज्यानै जान्छ रे। हजुर, अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो।
1: हो त, औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ।
3: हो र हजुर?
1: हो नि, औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कति पटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
4: ए
1: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भुलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
3: ए यस्तो कुरा त हामीले के जान्नु र हजुर?
2: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर।
1: अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ, औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो, प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अपनाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
2: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
1: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ। र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने, रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थचेकलाई गर्नुहुन्न नि।
2: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ।
5: औषधिको प्रयोग आफू खुसी नगरौँ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
8: माटो, मान्छे, मौसम अनि बाटोका कुरा हुन्छ सुरक्षित जीवन लिए जानकारी पुरा।
9: बुझ्ने, बुझाउने र सँगै अघि बढ्ने प्रयासमा हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा कार्यक्रम बुझौ न।
10: यो सालको तपाईँको धान कतिको फस्टाएको छ? कतै रोग तथा किरा त लागेको छैनन्? नमस्कार, कार्यक्रम बुझाउनमा स्वागत छ। म बालिका मादेन। आज हामी कार्यक्रम बुझाउनमा धान बाली बारे कुराकानी गर्दैछौँ। कुराकानीका लागि म आइपुगेकी छु नेपाल कृषि अनुसन्धान परिषदको कार्यालय ललितपुर स्थित खुमलचार। कुराकानीका लागि आज मसँग हुनुहुन्छ धान बाली विज्ञ डाक्टर सुशील राज सुवेदी। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
11: मेरो पनि, सबैलाई धन्यवाद।
10: हामी खेतैमा आइपुगेका छौँ, होइन? यहाँ कुन जातको धान छ हामीले धान पनि देखिरहेछौँ, योबाट कुरा सुरु गरौँ न।
11: हजुर, धन्यवाद। हाम्रो यो चाहिँ ठ्याक्क त्यहाँदेखि हेर्नु हो भने अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले मध्य पहाडको लागि जति पनि सिफारिस गरिएका किसानको लागि उत्पादन गर्नको लागि सिफारिस गरेका जातहरू चाहिँ हामीले यो डेमोन्स्ट्रेसनको लागि प्लट रोपेका छौँ। त्यहाँ तपाईँले हेर्नु भने खुमल 2-3-4-5-6 गर्दै आएर 18 खुमल 18 अहिलेसम्म हामीले रिलिज गरेका जातहरू चाहिँ हामीले यहाँ डेमोन्स्ट्रेसनको लागि जो हेर्न आउनुहुन्छ उहाँहरूले चाहिँ हाम्रा जातहरू देखुन् भनेर लगाएको यो प्लटमा हामी अहिले छौँ।
10: अहिले त धान गोड्ने बेला पनि भइसक्यो होइन, कतिले धान गोड्दै हुनुहुन्छ होला, कतिले सकाइसक्नु भयो होला। खास गरी यो धानको गाँच कस्तो भयो भने चाहिँ भोलि पर्सि राम्रो बाला लाग्ने हो नि यसको, एउटा धानको गाँचै हेरेर कुरा गरौँ न।
11: यस्तो छ म्याम, यो चाहिँ हाम्रो खुमल 15 भन्ने यो 16 भन्ने जात हो, यो चाहिँ हामीले खुमल बासमती 16 भनेर रिलिज गरेका छौँ अहिले किसानको लागि सिफारिसमा गरेका छौँ। यो जात चाहिँ हाम्रो मसिनो खालको र अलिकति बासनादार भने मध्य पहाडको लागि अहिलेसम्म बासनादार धान हामीले रिलिज गरेका थिएनौँ सिफारिसमा, तर यो चाहिँ मध्य पहाडको लागि अलिकति बासना आउने खालको र खान मिठो खालको हो। र यो यस्तो छ, हाम्रो के छ भने गाछ कति ल्याउने र हाम्रो जुन रोप्ने दूरी को आधारमा चाहिँ गाँचलाई हामीले डिटरमाइन गर्छौँ। कसरी भने अब जस्तो हामीले यो 20-20 रोपेका छौँ भनेपछि यसमा कम्तीमा पनि 9 चाहिँ हामीले बाला आउने बनायौँ भने, जस्तो यो चाहिँ 9 भन्दा माथि गऱ्यौँ भने हाम्रो चाहिँ उत्पादनमा 5 टनभन्दा माथि आउँछ एक हेक्टरमा, त्यो भनेको 5,000 केजी होइन, त्यो भनेको अब 5,000 भयो भने 1 रोपनीमा 250 केजी आउने भयो। त्यो गर्नको लागि चाहिँ कम्तीमा 9-12-13 बनाउनु पऱ्यो। यो चाहिँ एकदम इफेक्टिभ टिलर भन्छौँ हामी, एकदम बाला लागेको राम्रो बाला भएको चाहिँ 9-13 बनाउनुपर्छ। र धेरै गाँझ आयो भने धेरै फल्ने कुरो हुन्न, किनभने हामीले मलखाद कति दिन्छौँ त्यसैको आधारमा हामीले गाँझ राख्ने। धेरै गाँझ आयो भने के हुन्छ भने तपाईँको मल पुगेन भने बाला छोटो हुन्छ, दाना स्याप्रो हुन्छ, जसले गर्दाखेरि उत्पादनमा कम हुनसक्छ। लगाउँदाखेरि एक के भन्छ यसलाई एक बित्ताको दूरी राखौँ भन्छौँ क्या हामी किसानलाई।
10: यो तपाईँहरूको सिफारिसको जात भयो, यो त मजाले फस्टाएको जस्तो देखिन्छ होइन, अनि यसरी नै अरू पनि फस्टाउनुको लागि त अहिलेदेखि गोडमेल गरेर सक्ने र गोडमेल हुँदै गरेको अवस्था पनि होला कतिपय ठाउँहरूमा होइन। उहाँहरूले चाहिँ कस्तो कुरामा ध्यान दियो भने चाहिँ अब पछि राम्रो हुन्छ बाली।
11: 21 रोपेको 21-29 पहिलो गोडाइ हामीले गर्नुहोस् भन्छौँ, र त्यसपछि दोस्रो गोडाइ चाहिँ 45 माथि, त्यो पनि हेरेर अब कन्डिसन हेरेर झार कति छ। जब अब यो अवस्थामा आयो नि, यो त अब फुल फुल्ने अवस्थामा छ, हेर्नुहोस् तपाईँहरू यहाँ फुल लगभग 10% फुल देखिएको छ यहाँ प्लटमा भने, यो फुल फुल्ने अवस्था छ भने अब यसमा झार टिप्नुपर्ने अवस्था हुँदैन। अब एकैचोटि तपाईँको अब साह्रै ठुलो झार भयो भने मात्रै हो, नत्र यसमा पानी लगाइदिएपछि अब यो झार बढ्नेवाला छैन। त्यसले गर्दाखेरि हामीले चाहिँ किसानलाई के भन्छौँ भने 21-22 पहिलो गोडाइ टिप्ने भन्छौँ हामी, र त्यसपछि झारको अवस्था हेरेर 45 गर्ने हो। अब अहिले त विषादीहरू पनि छन् धेरै झार गोड्ने होइन, झार मार्ने अनि मेसिनहरू नै आएको छ हाम्रो झार गोड्ने। अब अहिले मतलब महिला फ्रेन्डली मेसिनहरू पनि हामीले डेभलप गरेका छौँ।
10: जस्तै यहाँ अलिकति अगाडि धानको बाला आइसकेको छ होइन, त्यो धान हेर्दै कुरा गरौँ न हामी। यो धानको बाला कतिपय अवस्थामा त आउँदैन पनि होइन, अनि यो धान गोडिसकेपछि चाहिँ किसानले के कुरामा ध्यान दिनुपर्छ? जस्तै तपाईँले 2 गोड्ने कुरा गर्नुभयो होइन, त्यस पछाडि पानी लगाउनु पर्छ पर्दैन, त्यस पछाडि गर्ने स्याहार सुसार के हो?
11: यस्तो छ, धानको व्यवस्थापन कस्तो छ भने धान खेतीमा तपाईँको 25% धानको जात र 25% जति चाहिँ धानको जात र बिउको क्वालिटीले उत्पादनमा टेवा गर्छ भने 75% चाहिँ व्यवस्थापनले लिइरहेको हुन्छ। व्यवस्थापन भनेको के हो भने माटोको अवस्था, पानी, जोताइदेखि लिएर यसको गोडाइ, मलखाद, त्यो सबैको व्यवस्थापनले चाहिँ 75% भने चाहिँ हाम्रो वेटेज हेर्ने हो भने व्यवस्थापनले बढी लिन्छ, किन जात मैले राम्रो लगाएको छु भनेर मात्रै उत्पादन आउँदैन। त्यसले गर्दा व्यवस्थापन पनि त्यही अनुसारको हामीले गर्नुपर्ने अवस्था छ।
10: यो ठ्याक्कै मल चाहिँ कतिखेर छर्नु उपयुक्त?
11: मल चाहिँ हेर्नुहोस्, पहिला रोप्दाखेरि पहिला हाल्छन् मान्छेले युरिया मात्रै हालिदिन्छन्, अनि त्यसपछि डिएपी पोटास त हाल्दै हाल्दैनन् होइन. त्यसले गर्दाखेरि हामीले चाहिँ सिफारिस के गरेका छौँ भने मल छर्दाखेरि डिएपी चाहिँ पहिला हाल्नुहोस्. डिएपी भनेको के हुन्छ भने फस्फरस पनि हुन्छ र नाइट्रोजन पनि हुन्छ, दुइटै मल हुन्छ. त्यसले युरियाको काम गरिहाल्छ नि, नाइट्रोजन दिइरहेछ त, त्यो बच्चाले त धेरै खाने होइन नि त. भनेपछि त्यो बेलामा डिएपी मात्रै प्रयोग गरे हुन्छ र नाइट्रोजनलाई चाहिँ जुन युरिया छ त्यसलाई चाहिँ स्प्लिट डोजमा जति सक्यो स्प्लिट डोजमा भनेको छुट्टा छुट्टै फरक फरक, किनभने एकैचोटि हालिदिनु भयो भने त्यो लिचिङ हुन्छ, त्यो बगेर जान्छ नाइट्रोजन.
4: जस्तो सुशील चाहिँ यहाँ चाहिँ बाला पनि लागिसकेको छ होइन धानमा, अब कतिपय अवस्थामा त अलि पछि मात्रै धानको बाला लाग्ने हुन्छ. यो बाला त लागिसकेको छ तर यहाँ किरा लागेको छैन मैले हेर्दाखेरि, तपाईँहरूकै निगरानीमा पनि होला भएर होला. खास गरी यो धानको बाला लाग्नुभन्दा अगाडि धानहरूमा चाहिँ के कारणले कस्ता कस्ता रोगहरू लाग्छ अथवा किराहरू लाग्छ त्यो पनि भनिदिनुहोस् न.
11: किरा चाहिँ अलिअलि लागेको छ यहाँ,
4: जस्तै यहाँनिर
11: हेर्नुहोस् है, यहाँ पनि यो पनि
4: यसमा लागेको भयो होइन,
11: यसमा पनि ढुसी लागेको छ है, यो पुरै ढुसी लागेको छ. अनि यो छ नि, यो चाहिँ तपाईँको बोरर लागेको हो, यो फेद कटुवा क्या, यो स्टिममा खाएको छ यसले. अनि यसलाई चाहिँ अब नेपालमा पहिला यो चाहिँ यहाँ तपाईँ किरा पनि देख्न सक्नुहुन्छ,
4: किरै रहेछ नि यहाँ,
11: किरा पनि देख्न सक्नुहुन्छ. यो यसरी स्वाट निस्क्यो भने यो चाहिँ किरा हुन्छ, त्यसमा त्यसमा अन्डा पनि पारेको हुन्छ. यो चाहिँ
4: यहाँ पुरै यो त कामै नलाग्ने भएर कुहिएर जाने रहेछ नि त.
11: आची गरेछ यसले, यसले यहीँ खान्छ अनि बच्चा बनाउँछ अनि यो उडेर जान्छ.
4: यो किरा भागिसकेको हो रहेछ. ओहो, भने यो किरा चाहिँ यहाँ कसरी लाग्यो, के कारणले किरा लाग्यो होला? अनि
11: अब यो स्टिम बोरर चाहिँ पहिला हाम्रो नेपालमा त्यति धेरै यो समस्याको किरा होइन, हामीले चाहिँ यसलाई चाहिँ 5% भन्दा मुनि नै देख्थ्यौँ. अब अहिले चाहिँ यो वर्षै पछि अलिअलि अलिअलि गरेर बढी देख्न थालेको छ. यो जुन हामीले हेरेको चाहिँ नेपालमा अझैसम्म चाहिँ विषादी प्रयोग गर्नुपर्ने खालको छैन. अहिले चाहिँ नेपालमा जस्तो मध्य पहाडमा चाहिँ धेरै चाहिँ खपटे किरा जुन बिटल भन्छ हो त्यसले चाहिँ अलिकति बढी असर देखाइरहेछ यसपालि. यसपालिको जुन पानी धेरै पर्यो अनि त्यसपछि तापक्रम पनि अलिक बढी भएको हुनाले चाहिँ त्यो खपटे किरा बढी आइरहेको छ. धेरै ठाउँबाट रिपोर्टिङ पनि भइरहेछ, हामीले ल ल यसो यसो गर्नुहोस् पनि भनिरहेको छ.
4: त्यसलाई चाहिँ के गरेर भगाउने अथवा नियन्त्रण गर्ने?
11: अब यस्तो छ, खपटे किराको र कुरो के छ भने पहिलो कुरो चाहिँ त्यसले चाहिँ यो टुप्पोबाट अन्डा पार्छ. पहिलो कुरो चाहिँ सकिन्छ भने त्यो अन्डाहरू चाहिँ नाश गर्नु पऱ्यो हेरेर होइन, अनि त्यो नाश गर्न सकिएन भने पनि अब विषादी नै प्रयोग गर्ने हो अन्तिममा चाहिँ. तर के भने काउन्टिङ गर्नुपर्छ कतिको लागेको छ, त्यसले चाहिँ तपाईँको एकदमै डिभास्टिङ छ बिगार्ने नै अवस्था छ भने चाहिँ विषादी प्रयोग गर्ने, नत्र भने त्यति धेरै विषादी प्रयोग गर्नु उचित हुँदैन.
4: जस्तै सुशीलजी, अर्को चाहिँ यो धानमा किसानहरूले मेरोमा त यो गवारो भन्ने लाग्यो, रोग लाग्यो, किरा लाग्यो, सखाबे पार्यो, सखा
11: पार्यो,
4: ए त्यो अघि हेरेको किरा नै हो
11: गवारो.
4: ओहो, त्यसलाई कसरी ठिक गर्न सक्छ? अब त्यसको के भन्छ हजुरले त धेरै देख्यो भने मात्रै लाउनुहोस् औषधि अथवा विषादी भनेर भन्नुभयो होइन. वर्ष दिन मेहनत गरेको हुन्छन् किसानहरूले, अब यसमा चाहिँ कसरी समाधान गर्ने होला?
11: जब तपाईँले एउटा दुइटा देख्नुभयो त्यसपछि त्यसलाई निकालेर त्यसको मारिदिनु हो भने त्यो फैलिनु पाउँदैन.
4: त्यो भनेपछि फैलिँदै बिस्तारै सर्दै जाने हो
11: जस्तो मैले देखाएँ नि तपाईँलाई. अब त्यो त्यो त्यो अन्डा एउटा फुल एउटा के अरे उडेर आएर फुल पाऱ्यो, त्यो त्यसको ठुटले यसो पारेर फुल पाऱ्यो, फुल पारेर गयो अनि त्यो चल्ला बच्चा भयो नि त होइन. त्यहाँभित्र बसेरै बच्चा बनाएको हो नि त उसले, अनि एक बनाएर गयो त्यहाँ खाएर, अनि त्यसपछि त्यो जुन यो अवस्था छ त्यो चाहिँ एकदम फन्चुवा हुन्छ. फेरि ऊ एडल्ट भएर अर्कोतिर गएर फुल फुलाउँछ. उस उनीहरूको त फेरि लाइफ त धेरै हुन्न, दुई चार दिनको हुन्छ, जसले गर्दाखेरि त्यसलाई दुई चार दिनै मजाले चाँडै फैलाउँछ. र अब यसलाई नियन्त्रण कसरी गर्ने भने पहिलो भनेको थोरै छ भने पिकअप नै गर्ने, हातले गरेर मारिदिने. अब अलिअलि छ ठिकै छ भनेपछि जुन हामीले घर आएसी बनाउँछौँ नि गहुँको होइन, त्यो चिजहरू प्रयोग गर्ने, घरायसी विषादी, घरायसी विषादी हामीले जुन बनाउँछौँ अब गहुँतहरू भयो यिनीहरूको स्प्रे गर्ने. र त्यसले पनि नहुने भयो अब सखाबे हुने भयो भने चाहिँ बल्ल हामीले सिस्टमेटिक खालका फन्जी के अरे इन्सेक्टिसाइडहरू ल्याएर हाल्ने.
4: सुशीलजी, यस वर्ष मौसम विभागले पनि पानी कम पर्छ है सदाको वर्षहरू भन्दा भनेर अनुमान गरेको छ होइन।
11: यो पानी
4: पानी कम पर्दै गर्दाखेरि चाहिँ किसानहरूले आफ्नो बाली जोगाइराख्नको लागि होइन नष्ट नहोस् अथवा सखाप नहोस् भन्नलाई के कुरामा ध्यान दिनुपर्छ नि?
11: हामीले त्यो जुन पानी पर्दैन भन्ने प्रक्षेपण जब आयो त्यसपछि हामीले किसानलाई हरेक चोटि हाम्रा विज्ञहरूले र हाम्रो जति पनि मिडियाहरू कृषि कार्यक्रमहरू छ त्यसमा चाहिँ धानको जात एउटा सेलेक्सन गर्दाखेरि छनौट गर्दाखेरि चाहिँ सुक्खा सहन सक्ने जातहरू चाहिँ लगाउनुहोस् है यसपालि चाहिँ यस्तो यस्तो छ मौसमको ऊ त्यसले गर्दा सुक्खा सहन सक्ने जातहरू लगाउनुहोस् हामीसँग यो यो जात छ भनेर हामीले त्यो गऱ्यौँ र किसानहरूले पनि धेरैले प्रयोग पनि गर्नु। छरुवा धान जहाँ चाहिँ पानी एकदम कम लाग्छ हामीले कहिले त्यसलाई सुक्खा राख्ने र कहिले
4: बिजाउने
11: हो त्यो पनि प्रविधि हामीसँग छ। सुक्खा तथा सिँचाइ प्रविधि भन्छौँ हामी नेपालीमा चाहिँ यो प्रविधि। अनि अर्को भनेको के भने अब पानी रोप्ने बेलामा छैन थोर थोरै पानी छ भने हामीले ड्रम सिडरहरूबाट प्रयोग गरेका छौँ। ड्रम सिडर भन्ने एउटा मेसिन हो जुन चाहिँ एकदम सरल टेक्नोलोजी त्यसलाई चाहिँ उमार्ने मतलब भिजाउने भिजाएर त्यसलाई टुसा आउने र टुसा आएपछि त्यो ड्रममा तपाईँको पाल हुन्छ त्यो दुई दुईवटा पाल हुन्छ र छ रो एकैचोटि रोप्छ
4: अनि
11: त्यो लाइनमा पनि रोपिन्छ। लाइनमा रोप्दाखेरिको फाइदा के हुन्छ भने भोलि बुट्टा टेप्नमा गोड्नलाई सजिलो भयो मल खाद हाल्नलाई सजिलो भयो सबै काम गर्न लाइनमा भयो भने सजिलो भयो र लाइनमा एउटा डिस्टेन्समा गर्नुभयो भने के पनि हुन्छ भने एकले अर्कालाई डिस्टर्ब पनि गर्दैन जस्तो उयो यही हेर्नुहोस् त फराकिलो छ फराकिलो छ भने त्यो फराकिलोले के भने ऊ त्यसले पाउने घाम यसले छिक्ने भएन होइन जसले गर्दाखेरि उसले जब घाम पाउँछ त्यसपछि खाना बनाउने त हो त्यसले गर्दाखेरि एकले अर्कोलाई डिस्टर्ब नगर्ने हुनाले यो चाहिँ फाइदा हुन्छ र हामीसँग त्यस्ता प्रविधिहरू थुप्रै छन् जसले चाहिँ धानमा चाहिने जुन पानी छ त्यो कम पानीमा पनि धान गर्न सक्ने र जातहरू पनि कम पानीमा हुने जातहरू हामीसँग अहिले त छ सात आठवटा जति छ गर्दाखेरि हामीसँग त्यस्ता टेक्नोलोजीहरू हामीले बारम्बार किसानलाई भनेर यो चाहिँ कसरी खोप गर्ने भन्ने कुरो चाहिँ हामीले गरिरहेको अवस्था छ।
4: जस्तै अब तराई क्षेत्रलाई अन्न भण्डार भनेर पनि हामीले चिन्छौँ होइन तराईमा त व्यापक खेती पनि भइरहँदाखेरि त्यहाँ पनि अब पानी कम पर्दैछ भनेर हामीले सुनिरहेका छौँ बुझिरहेका छौँ होइन उहाँ त्यहाँका किसानहरूले पनि यही प्रविधि अपनाउने के गर्न सक्नुहुन्छ
11: होइन एकदम तराईमा पनि एकदम यही प्रविधि नै हो अझ तराईमा मध्य पहाडमा त हामीसँग कति नै जग्गा छ र है थोर थोरै जग्गा एउटा किसानको एक रो पनि दुई रो पनि भन्दा अब त छैन जग्गा भनेपछि ठुलो ठाउँ त त्यही हो नि
4: हो
11: प्रविधि प्रयोग गर्ने भनेको ठुलो ठाउँमा हो किनभने जस्तो मेसिनहरू छ होइन अब अहिले ट्रान्सप्लान्टरहरू छ ड्रम सिडर भयो अनि त्यसपछि जिरो टिलेज भनौँ अब तपाईँको छरुवा विधिमा गर्ने डाइरेक्ट सिडेडहरू त्यो सबै भनेको खास हाम्रो टेक्नोलोजी भनेको माध्य पहाडमा भन्दा पनि तराईकै लागि धेरै हो हजुर किनभने ठुलो ठाउँको लागि कमर्सियलाइज फार्मर बनाउनुपर्छ हामीले अब हाम्रो चाहिँ देशले के भने हिजोको जस्तो त्यो खानको लागि मात्रै उत्पादन गर्नेलाई किसान भनेर बस्यो भने हाम्रो हामीलाई त आफू खाएर अरूलाई खुवाउने चाहिँ किसान चाहियो क्या त्यो चाहिँ हामीले उहीँ तराईमै पाउँछौँ नि।
4: सुशीलजी हामीले जस्तै यो सुक्खामा कसरी बालीलाई जोगाउनेदेखि लिएर गोड्दाखेरि कसरी मल लाउने सबै कुराकानी गऱ्यौँ अब कुनै पनि किसानलाई अहिले यो कार्यक्रम हेरिरहँदाखेरि चाहिँ कुनै जिज्ञासा आफ्नो समस्या राख्नु पर्यो तपाईँहरू माझमा नाकमा कसरी उहाँहरू चाहिँ जोडिन सक्नुहुन्छ तपाईँहरूसँग?
11: धन्यवाद। यो हाम्रो नेपाल कृषि अनुसन्धान परिषदको चाहिँ तपाईँको 62 अफिसहरू छन् है नेपालभरि अनि त्यसपछि धान बाली अनुसन्धान कार्यक्रम भने चाहिँ हामीले धनुषामा राष्ट्रिय कार्यक्रम हो र मध्य पहाड हेर्न चाहिँ हामी कुमलटारमा बसेका छौँ र हाम्रा हरेक स्टेसनहरूमा एकजना धान सम्बन्धी हुनुहुन्छ र अब डाइरेक्ट नेपालभरिको किसानले नेपाल कृषि अनुसन्धान परिषदमा कसरी जोइन गर्ने भन्दाखेरि हाम्रो चाहिँ अहिले हामीले टोल फ्री नम्बरमा 1135 तपाईँहरूले टिप्नु होला फेरि पनि मैले भने 1135 टोल फ्री नम्बर हो यो चाहिँ शुक्रबार 4 बजे पछि तपाईँहरूले फोन गर्न सक्नुहुन्छ 6 बजेसम्म
4: जसमा पैसा लाग्दैन
11: र तपाईँहरूलाई बालीको मात्रै होइन पशु पन्छीदेखि लिएर खेतीपातीको सबै माटोदेखि लिएर सबैको केही जिज्ञासा छ भने तपाईँहरूले 1135 गर्नुभयो भने त्यहाँ हाम्रा नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिकहरू बस्नु भएको हुन्छ। अब त्यो वैज्ञानिकले सल्भ गर्न सक्नुभयो भने भर्खरै तपाईँहरूलाई त्यो समस्याको निराकरण गर्नको लागि यो गर्नुहोस् भन्नुहुन्छ, र उहाँले सक्नु भएन भने पनि तपाईँको फोन नम्बर त्यहाँ हुन्छ र हामीले सेभ गरेर हुन्छौँ, र हामी जो त्यसको विज्ञ छ सम्बन्धित विज्ञलाई सोधेर त्यसको चाहिँ निराकरण यो गर्ने भनेर हामी आफै ब्याक कल गर्छौँ तपाईँहरूलाई। तपाईँहरूले फेरि फोन गर्नु पर्दैन, हामी फेरि ब्याक कल गर्छौँ। र कहिलेकाहीँ अब फोन दुई तिनवटा त राखेका छौँ तर अब लागेन अथवा भनौँ न उठेन भने पनि तपाईँको फोन त्यहाँ हुन्छ र तपाईँले गरेको फोनलाई हामी फेरि कल ब्याक गर्ने पनि हाम्रो प्रचलन छ। र तपाईँहरूले अब भन्नु न कहिलेकाहीँ चाहिँ के हुन्छ भने अब म शुक्रबारसम्म कुर्न सक्दिनँ भने पनि हाम्रा नजिकका अफिस छन् भने ती अफिसहरूको वेबसाइटमा पनि फोन नम्बरहरू छ। अब व्यक्तिगत मेरो कुरा गर्नुहुन्छ भने मेरो पनि 9841549925 मेरो यो व्यक्तिगत नम्बर हो, तपाईँहरूले गर्नुहुन्छ। यसमा चाहिँ व्हाट्सएप पनि छ, तपाईँहरूले व्हाट्सएपमा तपाईँहरूले फोटोसहित मलाई हालिदिनुभयो भने
12: झन्
11: सजिलो हुन्छ। टेक्नोलोजीको प्रयोग गर्ने हो अब किसान पनि, हाम्रो किसानहरू पनि अब किसान भएर बस्ने होइन, टेक्नोलोजी पनि प्रयोग गर्नु पऱ्यो र मेटेरियलहरू जस्तो यस्तो इन्टरभ्यूदेखि लिएर हाम्रा साथीहरूले बनाएका उहरू युट्युबमा पनि तपाईँहरूले पाउनुहुन्छ,
12: त्यो पनि
11: हेर्न सक्नुहुन्छ। र 11:35 चाहिँ तपाईँहरूले फोन गर्न शुक्रबार 4 बजे नबिर्सिनु होला।
12: अन्त्यमा मैले जोड्न चाहेको चाहिँ अब यो धान गोडिसकेपछि बाला लाग्ने बेला हुन्छ होइन, त्यो बाला लाग्ने बेला चाहिँ किसानले के कुरामा ध्यान दियो भने अझ फाइदा लिन सक्छन्?
11: मेन कुरो भनेको बाला लाग्ने बेलामा उहाँहरूले के विचार गर्नु पर्यो भने पहिलो कुरो भने रोकिरहेको
12: ख्याल गर्नु पर्यो,
11: ख्याल गर्नु पर्यो होइन। अनि त्यसपछि बाला लाग्दाखेरि अब कहिलेकाहीँ कस्तो हुन्छ भने फुल फुल्ने बेलामा ठ्याक्कै ठुलो पानी परिदिन्छ, एकदम ठुलो पानी परिदियो भने जस्तो अब तपाईँले अघि हेर्नुभयो नि हामीले फुल फुलेको, फुल फुलेको त्यहाँ 10% मात्रै फुलेको छ, त्यसमा 50% भन्दा माथि फुलेको अवस्थामा ठुलो पानी परिदियो भने त्यसमा चाहिँ के हुन्छ भने त्यो पोलेन चाहिँ वास गरिदिन्छ पानीले, जसले गर्दाखेरि त्यसमा बिहान लाग्दैन। हो त्यस्तो केसमा के गर्ने भन्दाखेरि जुन अरू ठाउँमा फुल फुलेको छ नि त्यही जात छ भने त्यही जातको ल्याएर चाहिँ त्यो पोलेन ल्याएर 9-10 बजे फुल फुल्छ त्यो धुलो झार्ने एउटा केही बट्टामा ल्याएर त्यसलाई छर्किदियो भने पनि त्यसले चाहिँ फेरि उ गर्न सक्छ। त्यो कतिको फिजिबल छ होइन, ठुल्ठुलो किसानलाई फिजिबल हुन्छ भने विदेशतिर त गरिरहेको हुन्छ त्यो होइन, तर अब हाम्रो नेपालका किसानहरूले कतिको फिजिबल हुन्छ तर गर्न चाहिँ सकिन्छ त्यो कुरा भयो। र अब ठुलो पानी पर्छ अवस्था छ भने त्यसलाई चाहिँ अब भनौँ न अब एक हप्ता अगाडि अब पर्सि पानी पर्दैछ भन्यो भने चाहिँ हामीसँग जस्तो अलिअलि टेक्नोलोजी चाहिँ छ त्यो फुल चाहिँ अलिकति डिले गराउने, फुल फुल्न डिले गराउने, त्यो भनेको अलिकति युरिया हालिदिनु भयो भने
12: अलिकति पछि फुल फुल्ने भयो
11: त्यसमा चाहिँ मोर्फोलोजिकल ग्रोथ हुन्छ होइन, रिप्रोडक्टिभ चाहिँ अलिकति पछाडि डिले हुन्छ, त्यो पनि छ टेक्नोलोजी हामीसँग,
12: त्यसको लागि पनि तपाईँहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ
11: एकदम बकायदा।
12: कार्यक्रममा सहभागी भइदिनु भएकोमा नेपाल कृषि अनुसन्धान परिषद नार्का बाली विज्ञ डाक्टर सुशीलराज सुवेदीलाई धेरै धन्यवाद। कार्यक्रमप्रति तपाईँका सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हामीलाई भन्नुहोस् है। अर्को हप्ताको कार्यक्रममा भेट्ने नै छौँ, तबसम्मका लागि म बालिका मादेनलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।
13: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौँ।
14: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका
1: छौँ।
2: आजको कार्यक्रममा हामी प्राकृतिक उपचार पद्धति, यसमा पाइल्स, फिस्टुला आदि विषयमा संवाद गर्नेछौ। आजको संवादका लागि हामी माझ हुनुहुन्छ वरिष्ठ आयुर्वेदिक फिजिसियन तथा चार सूत्र विज्ञ डाक्टर हरिशरण अर्याल। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
3: धन्यवाद सर, नमस्ते।
2: डाक्टर साहब, अब यो आयुर्वेद उपचार भनेको के हो, यसैबाट आजको संवाद प्रारम्भ गरौँ न।
4: नर्मल्ली आयुर्वेद भनेको के हो भने, आयुर्वेद दुईटा वर्ड मिलेर बनेको छ, आयु एन्ड वेद। आयु भनेको लाइफ र वेद भनेको साइन्स। त्यो भनेको आयुलाई हित गर्ने खालको, आयुलाई बढाउने खालको, या भनौँ मान्छेको स्वास्थ्यलाई चाहिँ राम्रो गर्ने खालको उपचार पद्धति अथवा हाम्रो जीवनशैली परिवर्तनका कुराहरू अथवा खानपानका कुराहरू, सम्पूर्ण कुरालाई समेटिएको एउटा साइन्सलाई चाहिँ हामी आयुर्वेद भनेर भन्छौँ।
2: जस्तो अब हाम्रा अग्रजहरूले चार वेद लेख्नुभयो, होइन? हामीले हाम्रो सनातन संस्कृतिमा सुन्दै गर्दै आएको कुरा, चारवटा वेदहरू सिर्जना भए, ती वेदभित्र ज्ञानका कुराहरू छन्। ज्ञानमा पनि स्वास्थ्यको विषय समेटिएको विषय पनि छ र आयुर्वेद त्यही अन्तर्गत पर्छ,
4: अथर्व वेदबाट आएको आयुर्वेद।
2: यसको महत्व के हो त डाक्टर साहब?
4: अहिलेको जमानामा चाहिँ के छ भने, अब तातै खाउँ जल्दी मरौँ भन्ने भएको छ, होइन? केही कुराहरू गर्नुपर्ने छ, केही भएको छ भने अहिलेको अहिले निको हुनुपर्ने, अथवा तपाईँलाई चाहिँ कस्तो भनेदेखि केही रोगहरू छिटो लाग्यो भने मान्छे आतिने, यो परम्परा देखिन्छ अहिलेको अवस्थामा हेर्दाखेरि। आयुर्वेदको महत्त्व चाहिँ किन छ भने, ती रोगहरू लाग्नै नपाउने एउटा कुरा, र लागिहाले भने समयमै हामीले तिनीहरूलाई उपचार गरेर समयमा निको पार्न सकौँ भन्ने कुरा चाहिँ आयुर्वेदमा वर्णन गरिएको हुनाले आयुर्वेदको महत्त्व चाहिँ अझ अहिलेको समयमा अझै राम्रो भएको महत्त्व भएको जस्तो मलाई लाग्छ।
2: रोग लाग्नै नदिने, र लागिहाल्यो भनेदेखि त्यो रोगलाई शरीरबाट बाहिर निकालेर निरोगी भएर बाँच्ने अथवा स्वस्थ भएर बाँच्ने, यो नै आयुर्वेदको महत्त्व हो। अब यसबाट कस्ता कस्ता रोगहरूको हामी उपचार गर्न सक्छौँ, के छ अवस्था चाहिँ?
4: यसमा चाहिँ के छ भने, आयुर्वेदमा रोग लाग्न नदिने एउटा भनेर छुट्टै वर्णन गरिएको छ भनेदेखि, अर्को चाहिँ रोग लागिहाल्यो भने त्यसलाई कसरी उपचार गर्ने भन्ने कुराहरू पनि वर्णन गरिएको छ। त्यसमा अहिलेको अवस्थामा इमर्जेन्सीली पर्ने रोगहरू जस्तो चिरफार गर्नुपर्ने तुरुन्तैको छ भने, ती केसहरूमा चाहिँ आयुर्वेदबाट त्यति राम्रो रिजल्ट देखिँदैन भनेदेखि, जुन चाहिँ लाइफ स्टाइलको कारणले अथवा खानपानको कारणले गर्दाखेरि बनेका रोगहरू, जस्तो नसर्ने खालका रोगहरू भनेर अहिले विश्वलाई नै आक्रान्त बनाइरहेको छ नि, त्यस्ता खालका रोगहरू अनि मान्छेको शरीरभित्र आफैमा बनेका रोगहरूलाई चाहिँ आयुर्वेदमा एकदमै राम्रो ट्रिटमेन्ट छ, एकदमै राम्रोसँग हामीले यसलाई चाहिँ निको पार्न सक्छौँ।
2: अब चिर फार अथवा हड्डी भाँचियो के गर्यो भने, त्यस्तो अवस्थामा चाहिँ एलोपेथी प्रयोग गरौँ, अन्यथा नसर्ने रोगहरू अहिले विश्व समुदाय नै चिन्तित बनिरहेको र नेपालमा पनि एउटा मुख्य समस्याको रूपमा रहेको नसर्ने रोगहरूको सबै किसिमको उपचार चाहिँ हामी यसमा गर्न सक्छौँ। यी धेरै रोगहरूको उपचार गर्न सके तापनि आज हामी केही विशेष रोगहरूको बारेमा यहाँसँग छलफल गर्ने जमर्को गरेका छौँ, किनभने यहाँले छार सूत्र विज्ञको रूपमा पनि काम गरिरहनु भएको छ। अब यो छार सूत्र भनेको के हो?
4: म पहिला अलिकति यसको पृष्ठभूमि अलिकति यहाँ दोहोऱ्याउन चाहेँ। मैले 2070 सालमा म यसै गरी नै रेडियो नेपालमा इन्टरभ्यू दिन आएको थिएँ। 2070 भन्दा अगाडि तपाईँको नेपालमा छ्यारसूत्र भनेर अहिले जस्तो बाटा बाटामा जताततै मान्छेहरूले छ्यारसूत्र भनेको ओड भन्ने बित्तिकै बुझ्ने अथवा देख्ने बित्तिकै पाइल्स फिस्टुलाहरू भयो भने छ्यारसूत्र गर्ने भन्ने एउटा ट्रेन्ड छ। त्यो बेलामा छ्यारसूत्र भनेको लगभग थिएन नै, बराबर थियो। एक दुईजना हुनुहुन्थ्यो हाम्रो सरहरू, उहाँहरूले गर्नुहुन्थ्यो छ्यारसूत्र त्यो बेलामा, नत्र छ्यारसूत्र भनेर यो खासै ट्रेन थिएन, अपरेसन नै गर्ने पाइल्स साइल्स भएपछि भन्ने नै चलन थियो त्यो बेलामा। जब 70 सालमा मैले रेडियो नेपालमा गएर जुन छ्यारसूत्रको बारेमा भनेपछि, अनि त्यहाँ पछिबाट चाहिँ मान्छेहरू पाइल्स फिस्टुलाहरू भएपछि छ्यारसूत्रको लागि के रहेछ, छ्यारसूत्र भने के रहेछ भनेर धेरै अवेर भएको, र अनि पाइल्स फिस्टुला हुने बित्तिकै आयुर्वेदमा आएको चाहिँ मैले धेरै देखेको छु। त्यो हुनाले गर्दाखेरि सबैले यो कुरा बुझ्नुपर्ने कुरा के छ भने, छ्यारसूत्र भनेको यसमा पनि दुईवटा वर्डहरू मिलेर बनेको छ, एउटा छ्यार एउटा सूत्र। छ्यार भनेको स्ट्रङ खालको अल्कली हो भने सूत्र भनेको धागो, यानि कि एउटा अल्कली बेसको कडा खालको बेसलाई चाहिँ धागोमा कोट गरेर बनाइएको एउटा स्पेसलाइज प्रकारको धागो हुन्छ। त्यो धागोको इस्तेमाल गरेर, त्यो धागोको युज गरेर चाहिँ हामीले जुन उपचार विधि गर्छौँ त्यसलाई हामी छ्यारसूत्र भन्छौँ। यसमा चाहिँ नर्मल्ली हामीले छ्यारलाई चाहिँ कोट गरेका हुन्छौँ, र छ्यारको माथिबाट स्नुईको छिर, छ्यारको छ्यारसँगै स्नुई छिर भनेको सिउँडीको चोप, अनि छ्यार कडा खालको छ्यार, अनि त्योसँगै हिलिङ होस् र घाउहरू छिटो छिटो पुरिँदै आओस् भनेर बेसारको पनि कोट गरेको हुन्छ। त्यो हुनाले गर्दाखेरि छ्यार सूत्रहरू धागो युज गर्दाखेरि जहिले पनि तपाईँको त्यसले चाहिँ एन्टिसेप्टिकको काम पनि गर्ने, इन्फेक्सन हुन नदिने पनि एउटा काम गर्छ भनेदेखि तपाईँको छिटै कटिङ पनि गराउँदै र घाउ पुर्दै जाने पनि काम गर्ने देखिन्छ।
2: जस्तो कति राम्रो कुरा ल्याउनु भयो यहाँले, अब बेसार किनभने हाम्रो घर आँगनमै हुने कुरा, सिउँडी पनि हामीले बार बारमा देख्ने कुराहरू, जस्तो हामी गाउँ घरमा हुर्किएको मान्छेलाई सिउँडी भनेको पनि नौलो कुरो भएन। बेसार त अहिले हामी सहरमा होस् या गाउँमा होस् दैनिक रूपमा हामीले प्रयोग गर्ने कुरा नै प्रयोग गरेर हामी उपचार गर्ने गर्छौँ। अब यो उपचार गर्ने छार सूत्रले उपचार गर्ने रोगहरू चाहिँ के हुन् नि?
4: नर्मल छ्यारसूत्रले चाहिँ सुरुमा यो छ्यारसूत्र सुश्रुतको कालमा, यानि कि ईस्वीसम्म सुरु हुनुभन्दा 1500 वर्ष अगाडिदेखि नै सुरु भएको, सुश्रुतकै कालबाट नै यो सुरु भएको देखिन्छ हिस्ट्रीमा हेर्दाखेरि। तर 16 शताब्दीमा आएर मात्रै सबभन्दा बढी यसको डेभलपमेन्ट भएको देखिन्छ। बिचमा चाहिँ अब यो अनेक के कालखण्डहरू आयो, त्यो कारणले गर्दाखेरि बिचमा धेरै युज भएको अथवा त्यसका ग्रन्थहरू हामीले इतिहासमा धेरै देख्दैनौँ। धेरै 16 शताब्दीबाट चाहिँ सबभन्दा प्रमुख रूपमा पहिला चाहिँ भगन्दर यानि कि फिस्टुलाको लागि गर्न भनेर बनाइएको थियो। पछि यसैलाई नै तपाईँको पाइल्स अथवा अरू जुनसुकै बाहिरबाट बढेका मासुका डल्लाहरू छन् तिनीहरू सबैलाई फाल्नको लागि चाहिँ छ्यारसूत्रको चाहिँ बढी मात्रामा प्रयोग गरिन्छ। यहाँनिर सिधा सिधा कुरामा हामीले भन्दाखेरि जुनसुकै भागमा बढेको मासुका डल्लाहरू अथवा फिस्टुलाहरू बनेको छ कुनै भागमा, अथवा पाइलनाडल साइनसहरू बनेको छ, कुनै ट्र्याकहरू बनेको छ कतै भने, त्यो भागलाई बिना असर अरू टिस्युमा असर नगरिकन काटेर फाल्नको लागि यो छ्यारसूत्र धागोको चाहिँ बढी मात्रामा युज गरिन्छ।
2: हजुर, जस्तो मासुको डल्ला भन्नुभयो, अहिले हामी ती डल्लाहरू आयो भने क्यान्सर हुने हो कि भनेर हामी डराइराखेको अवस्था, तन्तुहरू हुन्छन् तिनीहरू तीव्र गतिमा बढ्यो भने क्यान्सर हुने जोखिम पनि हुन्छ। यहाँले यस्ता मासुका डल्लाहरू फाल्ने एउटा विधि हो भनेर भन्नुभयो, शरीरको कुन कुन अङ्गमा आएका यस्ता डल्लाहरू हामी फाल्न सक्छौँ?
4: नर्मल्ली हामीले चाहिँ छ्यारसूत्रबाट सबभन्दा बढी युज हुने मासुको डल्लाहरू फाल्नलाई पाइल्सहरूलाई चाहिँ हामी बढी मात्रामा फाल्छौँ। पाइल्सहरू भयो, सेन्टिनल ट्याग भयो, रेक्टल पोलिपहरू भयो, होइन, दिशा गर्ने ठाउँको आसपासमै हुने समस्याहरूलाई नै सबभन्दा बढी युज हुने हुनाले मैले, हुन त यसलाई तपाईँको जस्तो मुसाहरू आयो कतै घाँटीहरूमा अथवा तपाईँको अरू पार्टमा पनि मुसाहरू आयो भने पनि त्यसलाई फाल्न हामीले युज गर्न सक्छौँ, तर त्योभन्दा नि अहिले सबभन्दा बढी युज चाहिँ हाम्रो दिशागानी ठाउँको आसपासमा हुने मासुका डल्लाहरू पलाएका जस्तो पाइल्स भयो अथवा सेन्टिनल ट्याग भयो अथवा तपाईँको रेक्टल पोलिसहरू भयो अथवा हाइपरट्रोफाइड प्यापिलाहरू भयो, यिनीहरू जुनसुकै छन् भने तिनीहरूलाई चाहिँ हामीले फाल्नको लागि डल्लाहरूको लागि र फिस्टुलाहरूको फिस्टुला ट्र्याग पाइलनाला साइनसहरूको लागि चाहिँ छ्यारसूत्र सबभन्दा बढी युज गर्छौँ हामी।
2: हजुर, हामी पाइल्स फिस्टुला फिसर यिनीहरूको क्रमशः कुरा गर्दै जाउँला। यहाँले अहिले पाइल्सको कुरा उठाउनु भएको छ, दिशा गर्ने ठाउँमा हुने समस्याले धेरै मानिसहरू पीडित भइरहेको अहिले धेरै मानिसहरू मलाई पाइल्स भयो अथवा दिशा गर्न समस्या भयो, बालकदेखि वृद्धसम्म हामी धेरै मानिसलाई यो पाइल्सको समस्या भएको देख्ने गर्छौँ। वास्तवमा यो पाइल्स भनेको चाहिँ के हो नि?
4: अहिले नर्मल्ली म यसको अलिकति पृष्ठभूमि यहाँ जोड्छु। दिशा गर्ने ठाउँमा दुख्यो अथवा दिशा गर्ने ठाउँमा रगतहरू आयो अथवा केही सानो मासुको डल्लाहरू पलायो भने पनि अहिले के एउटा कन्सेप्ट भएको छ भने मलाई पाइल्स भएको छ भने पनि एउटा चलन देख्छु। एक्ज्याक्टली पाइल्स भनेको चाहिँ के हो त भन्दाखेरि, पाइल्स भनेको चाहिँ दिशा गर्ने ठाउँमा चाहिँ हाम्रो हेमरेटिकल प्लेक्सहरू भन्ने हुन्छ, जहाँबाट चाहिँ रगतहरू चाहिँ बगिराखेको हुन्छ। दिशा गर्ने ठाउँको आसपासमा रगतहरू बगाएर लाने भेनहरू हुन्छ, त्यो भेनहरू चाहिँ केही कारणले गर्दाखेरि सुन्नियो, भेनहरू चाहिँ अब्सट्रक्सनको कारणले सुन्नियो भने त्यसमा चाहिँ मासुहरू बिस्तारै बढ्दै आउने हुन्छ, त्यसलाई चाहिँ हामी नर्मल्ली पाइल्स भन्छौँ। सोझो अर्थमा सबैले बुझ्ने अर्थमा भन्दाखेरि, दिशा गर्ने ठाउँको आसपासमा यदि मासुका डल्ला पलाएका छन् भने, यदि त्यो बाहेक अरू जस्तो सेन्टिनल ट्याग अथवा क्यान्सरहरू अथवा बाहेकका यदि समस्या छन् भने त्यसलाई चाहिँ हामी पाइल्स भन्छौँ। नर्मल्ली कसरी भन्ने त भन्दाखेरि, दिशा गर्ने ठाउँको भित्रबाट आउने अथवा बाहिरबाट आउने क्याटागोराइज अहिले हामी त्यो पनि भन्छौँ, त्यो अनुसारको हामी कसरी ठ्याक्कै पाइल चाहिँ हो या होइन भन्ने छुट्याउन पनि सक्छौँ। अहिले हामी यो कुराहरूमा जोड्दै जानेछौँ।
2: जस्तो यहाँले पाइल्स भनेको अब दिशा गर्ने ठाउँको आसपासमा कुनै मासुका डल्लाहरू पनि आउन सक्ने भए अथवा यो सुनिन पनि सक्ने भयो, र फेरि यहाँले भित्र र बाहिरका कुरा पनि भन्नुभएको छ, यो अलिक प्रश्न पारिदिनुहोस् न।
4: अब नर्मल्ली दिशा गर्ने ठाउँमा यदि दिशा टाइट भयो अथवा हामीले खानपानहरू मिलेन लामो समयसम्म, चिल्लो कुराहरू अथवा पिरा मसलदार खानेकुराहरू धेरै हामीले खाइराख्यौँ भने के हुन्छ भने, दिशा गर्दाखेरि बल गऱ्यौँ लामो समयसम्म, अहिले अब यो पाइल्स हुने सबभन्दा अर्को कारण पनि अहिले कारणमा जोडौँला के छ भने, सबभन्दा टोयलेट जाँदाखेरि अनिवार्य रूपमा मोबाइल लिएर जाने चलनले पनि बिगारेको छ। यदि हामीले लामो समयसम्म बल गरेर अथवा लामो समयसम्म लगाएर टोयलेट गर्छौँ भने त्यो मान्छेले पाइल्स हुन्छ पछि गएर, त्यो हुनाले गर्दा अहिले रिसर्चमा पनि देखिएको छ। त्यो हुनाले गर्दाखेरि यदि हामीले लामो समय लगाएर अथवा कब्जियत भएर दिशा गरिराख्यौँ भने के हुन्छ भने, त्यो दिशा आउँदाखेरि दिशा गर्ने ठाउँको भित्रबाट तपाईँको मासुको डल्लाहरूलाई दिशाले धकेल्दै आउने हुन्छ, त्यो हेमरेटिकल प्लेक्सहरूलाई चाहिँ त्यसले प्रेसर गरेर त्यो धकेलिनु हुन्छ, अनि त्यसले गर्दा भित्रबाट नै मासुको डल्लाहरू बढेर आउने भयो भने त्यसलाई हामी भित्री पाइल्स भन्छौँ, र कुनै चाहिँ बाहिरमा त दिशा गर्ने ठाउँको छेउको बाहिरपट्टि साइडमा नै पलाएका मासुको छन् भने हामी त्यसलाई चाहिँ बाहिरी रूपमा हुने पाइल्स भनेर भन्छौँ। अब यसमा कसरी छुट्याउने, अब यसको ग्रेडिङ पनि छ, म अलिकति यसमा ग्रेडिङलाई पनि जोड्न चाहेँ। बाहिरी किसिमको पाइल्सहरूमा त खासै ग्रेडिङ हुँदैन भने भित्रबाट पलाउने चाहिँ पाइल्समा चाहिँ ग्रेडिङ हुन्छ। यसमा चाहिँ के हुन्छ भने दिसाने ठाउँको भित्र मात्रै पलाएको छ, त्यो दिशा गर्दा दुख्ने कहिलेकाहीँ र रगत मात्रै आउनेछ भने त्यो तपाईँको सानो सानो दिसाने ठाउँको भित्र मात्रै पलाएको डल्ला छ भने चाहिँ त्यो चाहिँ फर्स्ट ग्रेडको पाइल्स भयो, प्रथम चरण भनौँ होइन। त्यसले चाहिँ तपाईँ ब्लिडिङ हुन्छ, अलिकति दुख्छ, अलिकति कहीँ खानपान मिलेन भने ब्लिडिङ हुन्छ, त्यति मात्रै, खासै सिम्टम अरू नदेखिन पनि सक्छ। अब यदि त्यसलाई हामीले समयमा उपचार गऱ्यौँ, त्यसलाई हामीले टाइममै औषधिहरू खायौँ भने र पथ परहेजमा रह्यौँ हामीले होइन, अरू लाइफ स्टाइल मोडिफिकेसन गऱ्यौँ भने अब हामी त्यो सेकेन्ड ग्रेडमा डेभलप हुने देखिँदैन। अब यदि हामीले त्यसलाई समयमा उपचार गरेनौँ भने त्यो सेकेन्ड ग्रेडमा जान्छ। सेकेन्ड ग्रेड भनेको चाहिँ के भने दिशा गर्दाखेरि त्यो चाहिँ मासुको डल्ला धकेलिएर बाहिर आउँछ, दिशा गरिसकेपछि त्यो आफै भित्र जान्छ। अब यो स्टेजमा चाहिँ तपाईँ के हुन्छ भने दिशासँगै रगतहरू आउँछ, दुखाइ बिल्कुल हुँदैन, तर दिशा गरिसकेपछि डल्ला जाने हुनाले मान्छेले धेरै त्यति ल मलाई खासै फिल नगरे पनि हुनसक्छ कसै कसैले, उही ब्लिडिङ भएर मात्रै ल मलाई दुःख दियो भन्ने मात्रै फिल गरेको पनि देख्न सकिन्छ कसै कसैले। अब यदि यही स्थितिमा पनि यदि हामीले उपचार गरेनौँ, समयमा औषधि खाएनौँ अथवा फाल्नुपर्ने थियो कि फालेनौँ, केही कुरा गरेनौँ भने अब त्यो चाहिँ

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, बुधबार भुटकेशीमा आएको विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ। आजको कार्यक्रममा हामी त्यसै विषयमा केन्द्रित रहनेछौँ। रसुवामा बाढी पहिरोमा परेर अहिलेसम्म 1,469 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिकमा 33, चितवनमा 178, गोर्खामा 44, तनहुँमा 28, नवलपरासी पूर्वमा 10 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको समाचार छ। त्यसै गरेर काठमाडौँ मुलिङ नारायणगढ सडक खण्ड अन्तर्गत पनि बाटो अवरुद्ध भएका समाचारहरू आएका छन्। बाटोमा लेदो थुप्रिएका कारणले त्यस्तो समस्या आएको बताइएको छ। यद्यपि बाटो खुलाउने प्रयास पनि भइरहेको छ भने रसुवामा आएको बाढी पहिरोको कारण ठुलो धनजनको क्षति भएको छ। यसले गर्दाखेरि त्यहाँ भएका धेरै व्यक्तिहरू अलपत्र परेको समाचारहरू पनि छ। यद्यपि उद्धारको प्रयासहरू पनि भइरहेको छ। जोखिम अझै पनि कायम छ, त्यसको लागि धेरै प्रयासहरू भइरहेका छन्। यसैबीच हामीसँग कुराकानी गर्नको लागि सडक विभागका सब इन्जिनियर योगेश शाह हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सर, स्वागत छ कार्यक्रममा। हजुर, जुन भोटेकोसीमा बाढी आयो त्यसले गर्दाखेरि राजमार्गहरू अवरुद्ध भएका छन्, केही दिनदेखि बाटो सञ्चालन हुन सकिरहेको छैन, कहिलेसम्म बाटो खुल्छ, के छ अवस्था बताइदिनु न। हजुर हजुर हजुर
1: हजुर,
0: सुनिरहेको छु।
1: हाम्रो अहिले मेन धेरै पहिरो गएको हाम्रो पृथ्वी राईमा एकदम अवरुद्ध भएको छ।
0: हजुर हजुर
1: हजुर, अहिले चाहिँ हामी गलौदी एरियामा, गलौदीमा, गल्छीमा पहिरो सुरु गर्दैछौँ सर।
0: अनि कहिलेसम्म खुल्ने सम्भावना छ पृथ्वी राजमार्ग?
1: सर, खुल्ने सम्भावना सर हामीलाई अझै 14 दिन लाग्छ सर।
0: अझै टाइम लाग्छ है?
1: अझै टाइम लाग्छ सर, अझै 14 दिन लाग्छ सर।
0: हजुर,
1: अनि पहिरो चाहिँ एकदम सुक्खा नभएर अब एकदम लेदो लेदो पहिरो आएको छ, त्यो चाहिँ सफा गर्न पनि गाह्रो हुने भएको कारण गर्दा हामीलाई अझै यो पनि पनि सुक्यो भने अलि सजिलो हुनुभएको कारण गर्दा अझै 14 दिन लाग्छ सर हामीलाई।
0: यो त भयो पृथ्वी राजमार्ग अन्तर्गतको कुराहरू। रसुवा र नुवाकोट साइडतिरको बाटोको अवस्था के छ? केही सम्भावना छ बन्न सकिने अथवा खुलाउन सकिने, अथवा गोसाइकुण्ड गएका धेरै पर्यटक तथा भक्तजनहरू पनि बाटोमै अल्पत्र पर्ने सम्भावना देखिन्छ, त्यसको लागि केही प्रयासहरू भइरहेका छन् कि?
1: हजुर, कतिसम्मको बाटो पूर्ण रूपमा अवरुद्ध छ, त्यसमा भएका हाम्रो सम्पूर्ण समीकरणहरू ध्वस्त नै भएका छन्।
0: हजुर,
1: हाम्रो सम्पूर्ण पुलहरू, बाटोहरू, त्यसमा जति हाम्रो सरहरूले पनि त्यो हिँड्ने ठाउँमा नभएर त्यति धेरै जान सक्नु भएको छैन ठाउँमा नै, होइन?
0: हजुर,
1: त्यो बाटो अहिले तपाईँ पुग्न त सम्भवै छैन। अनि कसैकुण्ड गएका हाम्रो पर्यटकहरूको लागि चाहिँ हाम्रो रसुवाबाट कालिकास्थान भन्ने ठाउँबाट त्यहाँबाट चाहिँ हाम्रो गाउँबाट पनि बाटो छ।
0: हजुर
1: हजुर, त्यहाँबाट हामी कालिकास्थान हुँदै, कालिकास्थानको घुम्ती हुँदै, नकुण्ड हुँदै सुरगढी गाउँपालिका आउँछौँ हामी त्यहाँबाट।
0: हजुर,
1: त्यहाँबाट हामी बिदुर आउँदै यहाँ बिदुर पाउनुपछि हुँदै हामी काठमा आउन सक्छौँ त्यहाँबाट।
0: हजुर हुन्छ सर, जानकारी दिनुभयो, यहाँलाई धन्यवाद। यसै गरी हाम्रो टेलिफोन सम्पर्कमा नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काप्ले हुनुहुन्छ। प्रधानजी, स्वागत छ कार्यक्रममा। हेलो हेलो हेलो, उहाँसँग टेलिफोन सम्पर्क विच्छेद भएको छ। यसै गरी जुन रसुवामा बाढी आयो, त्यसले गर्दाखेरि ठुलो धनमालको क्षति भएको छ, त्यसबाट धेरै व्यक्तिले आफ्नो ज्यान पनि गुमाउनु परेको अवस्था छ, अझै पनि जोखिम कायमै भएका कुराहरू आइरहेका छन्। भोटेको सीमा भीषण बाढी निम्त्याएको लामटाङ लिरुङ क्षेत्रबाट अर्को बाढी आउन सक्ने भएको हुँदा उच्च जोखिममा रहन भनेर आग्रह पनि गरिसकेको अवस्थामा यो पूर्वानुमान गर्दै गर्दाखेरि त्यहाँको यथार्थ अवस्था के हो यो विषयमा जानकारी दिनको लागि हामीसँग हुनुहुन्छ जलस्रोत विज्ञ राजेन्द्र शर्मा। सर्वसाथ स्वागत छ कार्यक्रममा।
2: धन्यवाद।
0: हजुर, अहिले विज्ञहरूले अझै पनि सम्भावना छ त्यहाँ चाहिँ बाढी पहिरो आउन सक्छ, हिमताल फुट्न सक्छ भन्ने कुराहरू आइरहेका छन्। त्यहाँको अवस्था के हो रसुवा क्षेत्रको बताइदिनु न।
2: त्यो चाहिँ त्यो ल्याङ्ग्रे खोला भन्ने ठाउँमा हिम पहिरो लगायत माटो ढुङ्गा माटोको पहिरो सहित आएको पानीले चाहिँ यो बाढी निम्ताएको भन्ने छ अहिलेसम्म प्रारम्भिक। र अहिले लेटेस्ट भू उपग्रहबाट खिचेको नक्साहरू सेटेलाइट म्यापहरू अध्ययन गर्दाखेरि अहिले त्यो खोलामा अलिकति माथिल्लो भेगमा जुन पहिरो आयो त्योभन्दा अलिकति तल आइसकेपछि एउटा फेरि ड्यामिङ भएको देखिन्छ।
0: हजुर,
2: र त्यो ड्यामिङ चाहिँ फेरि माथिबाट केही हिउँहरू खस्यो अथवा अलिकति पानीको भोल्युम बढ्यो भने त्यो फेरि अर्को चरणमा फुट्ला कि भन्ने छ। तर पहिलाको जस्तो चाहिँ त्यस्तो ठुलो मात्रामा नआउला, तर पनि जोखिम चाहिँ अझै छ भन्ने चाहिँ देखिन्छ यो भू उपग्रहको तस्विरबाट। र आज पनि हामीले भू उपग्रह चलाउने कम्पनीहरूसँग कन्ट्याक्टमै छौँ, उहाँहरूलाई चाहिँ अलि राम्रो फोटो हामीलाई पठाइदिनुहोस् भनेर माग गरिरहेका छौँ, त्यो फोटो आउनु बित्तिकै फेरि अपडेट चाहिँ गर्नेछौँ।
0: यो यसको चाहिँ सम्भावित दुर्घटनाका कुराहरू आइरहेका छन्, फेरि पनि बाढी आउन सक्छ भन्ने कुराहरू आइरहेका छन्। जुन कुराहरू आइरहेका छन् नि सर, जुन 20 लाख घनमिटर पानी जम्मा भइसकेको छ अहिले पनि, 30 लाख घनमिटर भयो भने फेरि फुट्छ भन्ने कुराहरू छन्, यो सम्मा अनुमान मात्र गरिया हो या त्यो सम्भावना पनि देखिन्छ, के देखाउँछ भू उपग्रहबाट खिचेको फोटोको कुराहरू गर्नुभयो होइन, विज्ञहरूले कुरा गर्दाखेरि के देखिन्छ?
2: अब त्यो फोटोबाट हामीले नापेर हेर्दाखेरि चाहिँ तालको एरिया चाहिँ लगभग 1.5 स्क्वायर किलोमिटर चाहिँ देखिएको छ अहिले, र त्यसको भोल्युम चाहिँ त्यही अनुसार अनुमान गरे हो, भोल्युम पानी कति छ जम्मा भएको भन्ने चाहिँ अनुमान गरे हो, र हाम्रो अनुमान र चाइनिज टोलीले गरेको अनुमान लगभग मिल्ने भावनाले त्यो 20 लाख घनमिटर चाहिँ पानी त्यहाँ जम्मा भएको, 20 लाख हारारीमा जम्मा भएको चाहिँ देखिन्छ नै तस्विरबाट। र अलिकति थपियो भने त्यसमा पानी केही हिसाबमा थपियो भने चाहिँ फेरि खुल्न सक्छ, बाढी आउन सक्छ भन्ने हो, तर आउँछ नै भनेर त्यसरी ठोकुवा गरेर त भन्न सकिएको छैन।
0: हजुर,
2: तथापि अलिकति उद्धार गर्ने व्यक्तिहरूलाई पनि अलिकति सचेत भएर गर्नुहोला भन्ने खालको सूचनाहरू हामीले सम्प्रेषण गरिराखेका छौँ।
0: जुन अस्ति भोटेको सीमा बाढी आयो नि योभन्दा अगाडिको, त्यसमा र यसमा केही फरक छ, उस्तै प्रकृतिको हो यो?
2: पहिला योभन्दा अघिल्लो वर्ष आएकोमा चाहिँ अलिकति ठाउँ अलिक फरक हो, र त्यति बेला आएको चाहिँ सानो खालको हिम ताल नै फुटेको भन्ने थियो भने अहिले चाहिँ हिमताल नै आफै फुटेको चाहिँ अहिलेसम्मको उसले देखेको छैन। हिम पहिरो नै आयो, तर एक्कासी त्यत्रो धेरै पानी हिम पहिरोले मात्र कसरी आयो भन्ने चाहिँ हामी अझै पनि खोजि नै रहेछौँ होइन। त्यसमा पहिलाको यो गत वर्षकोमा चाहिँ पहिला तालै देखिने ठाउँमा हेर्दाखेरि पछि ताल नदेखेको भावनाले हामीले चाहिँ ताल फुटेको भनेर भनेका थियौँ भने यसपालि चाहिँ त्यस्तो छैन, पहिला पनि तालहरू खासै देखेका छैन त्यो ठाउँमा, त्यो भावनाले अध्ययन चाहिँ जारी नै छ।
0: हजुर, यो भन्दै गर्दाखेरि अहिले पनि मान्छेहरू त्यहाँ गएका व्यक्तिहरू आत्तिएको अवस्था छ, ताल फुट्ने हो कि फुट्नै लागेको हो कि, अझै भन्यो भने 3 दिनभित्र यो सम्भावना हुनसक्छ भन्ने कुराहरू पनि आइरहेका छन्, के भन्नु
2: हो? हामी यो चाइनाको वैज्ञानिकहरूसँग पनि निरन्तर छलफलमै छौँ, र हाम्रो नेपालकै पनि भू उपग्रहबाट खिचेका तस्विरहरू एनालाइसिस गर्ने साथीहरूसँग हामी छलफलमै छौँ। अब त्यस्तो प्यानिक हुने गरी चाहिँ भन्न हामीले चाहँदैनौँ, तर पनि अलिकति सचेत भएर त्यो एरियामा सचेत भएर चाहिँ कार्य गरौँ भन्ने नै हो।
0: हजुर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
2: धन्यवाद।
0: अहिले हामीले कुराकानी गऱ्यौँ जलस्रोत विज्ञ राजेन्द्र शर्मासँग। यसै गरी जुन रसुवामा आएको बाढी पहिरोको कारणले ठुलो क्षति भएको छ, त्यसको लागि सुरक्षा निकाय पनि अहोरात्र खटिरहेको अवस्था छ। पछिल्लो अवस्था के छ, पछिल्लो विवरण के छ, यस विषयमा जानकारी दिनको लागि हामीसँग नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काप्ले हुनुहुन्छ। प्रवक्ताजी, स्वागत छ कार्यक्रममा।
3: धन्यवाद, नमस्कार।
0: हजुर, एक किसिमको विपदको अवस्थामा सुरक्षाकर्मीहरू अहोरात्र खटिराख्नु भएको छ, त्यसमा सबैको सहयोग पनि छ। अहिलेसम्मको अवस्था के छ, विवरण के छ, कसरी काम गरिराख्नु भएको छ बताइदिनु न।
3: अहिलेसम्म अब जुन अस्ति 10 गते आएको विनाशकारी यो चाहिँ बाढीको कारणले रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहु, गोर्खा, नवलपरासी, पूर्वी नवलपरासी, पश्चिम यो हिसाबले जुन एउटा चाहिँ असर परेको छ, त्यसमा पनि रसुवामा ठुलो धनजनको क्षति छ र नुवाकोटमा पनि। त्यसको अब अहिले चाहिँ खोज, उद्धार, उपचार, त्यसपछि आधारभूत व्यवस्थाहरू, सेल्टरका कुराहरू, उहाँहरूलाई बस्ने हेल्प डेस्कदेखि लिएर क्याम्पहरू स्थापना गरेर काम गरिरहेको अवस्थाहरू छ।
0: हजुर,
3: अहिले प्रहरीले आफ्नो सम्पूर्ण षड्यन्त्रहरू, जनशक्तिहरू, आवश्यक स्रोत साधन सहित सम्बन्धित एरियाहरूमा खटाएको अवस्थाहरू छ। करिब 5,000 भन्दा बढी प्रहरी कर्मचारीहरू रसुवा, नुवाकोट, धादिङ, चितवन यो एरियाहरूमा, तनहु यो जुन किनार एरियाका एरियाहरूलाई फोकस गरेर सर्च रेस्क्यु कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। अहिलेसम्म 475 शवहरू फेला परेको अवस्थाहरू छ र हराएको अवस्था हराएका पनि रिपोर्टहरू आइरहेछन्। त्यसको रिपोर्टको भेरिफाई गर्ने लिने कामहरू भइरहेछ। 517 विदेशी पर्यटक र स्वदेशी पर्यटकहरू पनि त्यसमा हराएको लिस्टहरू कन्फर्म गराएका छौँ। वेबसाइटमा पनि राखिसकेका छौँ हामीले, नेपाल प्रहरीको वेबसाइटमा पनि छ। त्यसै गरी फेला परेका शवहरूको पहिचानको लागि पनि टिम बनाएर त्यसमा हाम्रो सिनियर प्रहरी अधिकृत नै खटाएर हामीले काम गरेका छौँ। हस्पिटलहरूमा शवहरूको चापहरू बढेको कारणले त्यसलाई व्यवस्थापन गर्नलाई मुचुल्का लेखनदेखि कानुनी प्रोसेसको लागि प्रत्येक हस्पिटल, प्रत्येक जिल्लाहरूलाई फोकस गरेर टिम बनाएर प्रहरी कर्मचारीहरू थप खटाएर हामीले मुचुल्का कामहरू गरिरहेका अवस्थाहरू छ। सब पहिचान र डेड बडी म्यानेजमेन्टको लागि हामीले सिनियर प्रहरीदेखि वरिष्ठ उपरीक्षक विधि विज्ञानको डाक्टर साहबलाई नै हामीले प्रयोग गरेको अवस्थाहरू छ र त्यसमा टिम लागेको अवस्थाहरू छ। र यो ओभरअल सब व्यवस्थापनको कुराहरू, हस्पिटल व्यवस्थापनको लागि प्रहरी नायक महानिरीक्षक होमबहादुर राणा खटिनु भएको छ र हामीले यसको केन्द्रमा आपतकालीन समन्वय केन्द्र भनेर त्यहाँ सबै उयोहरू बस्नुहुन्छ, त्यहाँ विधाको उयोहरू प्रहरी कर्मचारी बसेर डाटा कलेक्सनदेखि लिएर सबै मेसिनको इन्ट्रीदेखि लिएर सबै कामहरू गर्नलाई र जुन एउटा नागरिकलाई जुन एउटा यस्तो आपतमा परेको बेलामा रिलिफका कुराहरूमा चाहिँ गर्ने गरी प्रहरी नायक महानिरीक्षक सुदर्शन प्रसाद कोइरालाको नेतृत्वमा एउटा टिम छ त्यहाँ, त्यसले 24 घन्टा काम गरिरहेको अवस्थाहरू छ। आज बिहानैदेखि फेरि सर्च रेस्क्युको कामहरू निरन्तर सुरु भएको अवस्थाहरू छ। खोला किनाराहरूको पुरै सिल गरेर काम गरिरहेको अवस्थाहरू छ र हामीले थप मद्दतको रूपमा प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमान्डमा नुवाकोट, रसुवा, धादिङ, चितवन, तनहु, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, गोर्खाको लागि हामीले छुट्टा छुट्टै प्रहरी वरिष्ठ उपसचिवहरूको कमान्ड टोलीहरू खटाएको अवस्थाहरू छ। त्यहाँ हुनुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख र सबै टिमहरू यसै कार्यमा चाहिँ खटिनु भएको अवस्थाहरू
0: सर। यो एउटा घटनाको कुरा एउटा भयो, त्यसै गरी अहिले अब गोसाइकुण्डबाट फर्किनेहरूको पनि चाप बढ्न सक्छ, त्यहाँ यातायातको साधन छैन, एउटा कुरा उहाँहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ भने हराएकै मध्येमा पनि केही गोसाइकुण्ड गएको छन् कि भन्ने पत्ता लगाउनु पनि सजिलो हुनसक्छ।
3: त्यसमा पनि लागेका छौँ, खास गरी यही यो अहिले जुन मानसरोवरको यात्राको रुट,
0: हजुर,
3: गोसाइकुण्ड मेलाको पनि समय यो भएको कारणले देशैभरिको व्यक्तिहरू यो घटनामा हराइराख्नु भएको अवस्थाहरू पनि छ। विभिन्न जिल्लाहरूबाट आइरहेछ खबरहरू, अब यो एक्ज्याक्टली उहाँ चाहिँ देसाइकुण्डमाथि हुनुहुन्छ कि अब त्यो हराएको अब भनौँ न खोलाले बगाएकोमा हुनुहुन्छ, यो हामी भेरिफाई गर्ने कामहरू गर्दैछौँ। धेरै जसो त गोसाइकुण्डमा त्यसरी उ गरेको व्यक्तिहरूलाई त रेस्क्यु भइसकेको अवस्थाहरू छ, आज पनि अब त्यस्तो छ भने रेस्क्यु हुन्छ। हिजो पनि धेरै हेलिकप्टरहरू उडेर तालुक गृह मन्त्रालयले नेतृत्व गरेर नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल समेत यसमा चाहिँ पुरै खटिएर नेपाल प्रहरी अग्रपन्थीमा रहेर सबै प्रहरीहरू चाहिँ अहिले ढुलाइ भएको अवस्थाहरू छ।
0: सर इन्द्र यहाँले यो भन्दै गर्दाखेरि हजुर यहाँले यो भन्दै गर्दाखेरि हिजो अस्तिभन्दाखेरि आज सहज छ कि उद्धारको काम गर्न उस्तै हो कि पानीको सतह अथवा लेदो कम भएको अवस्था छ के छ?
3: पानीको सतह कम भएको छ
0: हजुर,
3: लेदो त एकदमै धेरै छ दुईवटा कुरा। तेस्रो समस्या भनेको बाटोको छ, जस्तै रसुवा नुवाकोटबाट रसुवा जाने नुवाकोटकै यता बिदुरको भागबाट उता त्रिशुलीपट्टि पारीपट्टि जानलाई चाहिँ सबै पुलहरू बगाएको अवस्था छ र त्यो बिचमा खोला भएको कारणले भेदो भएको कारणले स्थल मार्गको रूपमा जान सकिने अवस्था छैन। त्यसै गरी रसुवाले उता टिमुरे स्याब्रुबेसी रसुवागढी यता तल चाहिँ स्थल मार्गको रूपमा जान सक्ने अवस्थाहरू छैन। समस्या यो अरू अरूभन्दा पनि यो जुन कनेक्टिभिटी रोडको छ त्यो एउटा ठुलो समस्या छ। अब हिजो त अस्ति त लाइन पनि थिएन त्यो रसुवामा, लाइन व्यवस्थापन भएपछि अहिले चाहिँ फोन कनेक्टहरू पनि अलि सुरु भइसकेको अवस्थाहरू भएको कारणले अलिक सहज हुँदै गएको छ। अब आज धेरै नै काम हुन्छ, अब खास गरी यो जलविद्युत केन्द्रहरूमा जुन रहिराख्नु भएको व्यक्तिहरूको खतरासमा नि व्यापकता दिएको अवस्थाहरू छ। सबै सुरक्षा निकायहरूसँग समन्वयात्मक ढङ्गले उ गरेछ, सङ्गठन प्रमुख प्रहरी मानिसज्यू स्वयं हाम्रा अन्य सिनियर प्रहरीहरूलाई चाहिँ निर्देशन दिँदै आफै खटिनु भएको अवस्थाहरू छ यसमा। र हाम्रो बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुख प्रहरी नायब मानिसज्यू आफै नुवाकोटमा बेस बनाएर काम गरिराख्नु भएको छ। हामीले यो अब जुन विपद आइपऱ्यो यो विपदलाई कसरी कमभन्दा कम अब दुःख कष्टमा थप अन्य विपद नआइपर्ने गरी अब औषधि उपचारदेखि लिएर चाहिँ जुन घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि जुन एक्टिभिटिजहरूमा तल्लिन हुनुपर्ने त्यसमा हाम्रो मेडिकल टिम 22 मेडिकल टिम एसएसटीको कमान्डमा हामीले खटाएका छौँ र यसरी सबै हाम्रो प्रहरी वरिष्ठ अधिकारीहरू अर्थात् प्रहरी अतिरिक्त मानिसहरू एआई साहबहरू पनि खटिनु भएको छ, डिआई साहबहरू पनि खटिनु भएको छ, एसएस साहबहरू सबै मैले अघि भनिहालेँ। हाम्रो होल टिमै र हामीले यो एकदम महत्त्वपूर्ण अत्यावश्यक विधाहरू बाहेक सबै विधाहरू हामीले बन्द गरेर सबैलाई स्ट्यान्डमा राखेर नेपाल प्रहरी सङ्गठनका सम्पूर्ण प्रहरी कर्मचारी यो विपदलाई आम नागरिकलाई सेवा सुविधा दिनलाई र एउटा चाहिँ यस्तो चाहिँ दुखिरहेको घाउमा मलम लगाउनलाई नेपाल प्रहरी सङ्गठन 24 घन्टा तल्लिन भएर लागेको छ।
0: हस् सर यहाँले समय दिनुभयो र
3: अहिले भन्नैपर्छ यो विपदलाई नाजायज फाइदा उठाउने हिजो यहाँहरूले पनि देख्नुभयो होला सामाजिक सञ्जालहरू पनि एउटा भिडियो आएको थियो, एकजना व्यक्तिहरूले एउटा चाहिँ फेला परेको सब एउटा महिला सबको कानमा लगाएका गहनाहरू जुन लुटिरहेको एउटा चाहिँ एउटा दर्दनाक एउटा गलत जुन चाहिँ मानवताभन्दा बाहिरको जुन एउटा आपराधिक घटना देखिएको थियो त्यसमा शीघ्र र शीघ्र प्रहरी खटिएर ती अपराधिक गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रण लिएर कानुनी कारवाही गरेको छ।
0: यहाँहरू
3: रेडियो नेपाल मार्फतै म सबैमा अनुरोध गर्न चाहन्छु कि यो जुन गलत सूचनाहरू दिने यो अभावहरू फैलाउने कामहरू कसैले नगरौँ, त्यसलाई हामीले मोनिटर गरिरहेको छौँ हाम्रो टेक्नोलोजीबाट।
0: त्यस्तो
3: गतिविधि नहोस्, गलत गर्ने मान्छेलाई कानुनी कारवाही हुन्छ। यस्तो असहज अवस्थामा सबैले चाहिँ सूचना दिएर हुन्छ कि के गरेर हुन्छ, सबैले यस्तो आपतकालीन अवस्थामा सरकार नेपाल
0: उहाँहरू त्यो नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले। त्यसपछि हामी चितवनतर्फ जाँदैछौँ। चितवन स्थित हाम्रा संवाददाता सूर्यप्रसाद अधिकारी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सूर्यजी हेलो, उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ, खास गरेर चितवनमा शवहरूको व्यवस्थापन कसरी गरिँदैछ भन्ने विषयमा हामी उहाँसँग कुराकानी गर्न खोजिरहेका थियौँ। योभन्दा अगाडि हामीले कुराकानी गऱ्यौँ नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काप्लेसँग। सुरक्षा निकायले नेपाल प्रहरीले राहत उद्धार पुनर्स्थापनाको काम कसरी गर्दैछ र कसरी व्यवस्थापन गर्दैछ भन्ने विषयमा कुराकानी गरेका थियौँ। भने त्योभन्दा अगाडि बाटोको अवस्था कस्तो छ, हाइवेहरू खुलाउने काम कसरी भइरहेको छ, कहाँ कति बाटो बिग्रिएको छ, कहिलेसम्म पृथ्वी राजमार्ग खुल्छ भन्ने विषयमा सडक विभागका सब इन्जिनियर योगेश शाहसँग कुराकानी गरेका थियौँ। भने जुन पछिल्लो समय अझै पनि सतर्क रहन भनेर आग्रह गरिएको छ, फेरि पनि जोखिम आउन सक्छ, विपद आउन सक्छ भन्ने विषयमा कुराकानी हामीले राजेन्द्र शर्मासँग गरेका थियौँ। यसैबीच चितवन स्थित हाम्रा संवाददाता सूर्य प्रसाद अधिकारी हाम्रो टेलिफोन सम्पर्क हुनुहुन्छ। सूर्यजी, त्यहाँ शवहरू लगिएको अवस्था छ, त्यसको व्यवस्थापन कसरी हुँदैछ, एकदमै छोटकरीमा बताइदिनु न।
4: औद्योगिक विकास प्रतिष्ठानको पुरानो भवनलाई सफा गरेर त्यसलाई व्यवस्थापन गरेर त्यहाँभित्र चाहिने सबलाई चाहिने अरू सामग्रीदेखि लिएर अरू आइसदेखि लिएर सबै व्यवस्थापन गरिसकेपछि आजबाट 22 सब, अघि भर्खर एक घन्टा अगाडिसम्म 22 सब जुन चाहिँ भरतपुरको सब गृह स्थलबाट धोई पखाली सफा सुग्घर गरेर त्यसलाई प्लास्टिकमा ऱ्यापिङ गरेर ल्याउने काम भएको छ। अब त्यहाँ अहिले हाल चाहिँ हिजोदेखि नै जब चाहिँ सबको मात्रा बढ्न थाल्यो त्यसपछि चाहिँ मृतकका आफन्तहरू आफ्नो चाहिँ आफ्नो आफन्त परिवार खोज्नको लागि आउने क्रम जारी छ। त्यहाँ चाहिँ अहिले चाहिँ सबलाई चाहिँ व्यवस्थापन गर्नु र चिन्न पहिचान हुने गरी बनाउनलाई नेपाल प्रहरीदेखि लिएर सबै सुरक्षाकर्मी लागि परेको अवस्था छ। उहाँहरूले फोटो खिचेर बाहिर डिस्प्ले स्क्रिनमा देखिने गरेर स्क्रिनमा चाहिँ डिस्प्ले गरिराख्नु भएको छ र जबकि त्यो चाहिँ आफन्तले आफ्नो चाहिँ आफन्त जुन चाहिँ हराइरहेको आफन्त अथवा मृत्यु भएको आफन्त चिन्न सकोस् भन्ने हिसाबले त्यो गरिएको छ। अहिलेसम्म हालसम्म एक घन्टा अगाडिसम्म तथ्याङ्कमा 178 सब निकाय के अरे चितवनबाट चाहिँ निकालिएको छ।
0: हुन्छ हुन्छ सूर्यजी, हाम्रो समाचारको समय भएको छ, यहाँले जानकारी गराउनु यहाँलाई धन्यवाद। आजको कार्यक्रम यहीँ पुऱ्याउँछ। कार्यक्रमबाट प्राविधिक सहकर्मी उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। अब केही बेरपछि यहाँले बिहान 10 बजेको समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढीमा परेका मध्ये हालसम्म 469 जनाको शव फेला परेको छ। गृह मन्त्रालयका अनुसार 900 बढी अझै बेपत्ता छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवाका 161 र नुवाकोटका 1 जना रहेका छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कविहीन रहेका छन्। यस्तै बाढी प्रभावित क्षेत्रबाट हालसम्म 796 जनाको हेलिकप्टर मार्फत र 756 जनाको जमिनबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा हालसम्म 10 ट्रक राहत सामग्री र हेलिकप्टरबाट 4 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको गृह मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको जनाएको छ। सेनाले अझै पनि सोही टनेलमा फँसेका 100 जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको स्पष्ट पारेको छ। सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर 1 सेकेन्ड मुभमेन्ट ट्र्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा रहेको सैन्य टोली अहोरात्र खटिएको छ। यसै गरी बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। सिक्युआरटी धुन्चे ब्यारेक रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको टोलीले स्याफ्रु बेसी, टिमुरे, मैलुङ, ठुलो हाकु र हाकु बेसीका विभिन्न स्थानबाट थप 533 जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ। उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले हिजो अबेरसम्म रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट कुल 883 जना स्थानीय तथा मजदुरको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको जनाएको छ। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। भोटेकोसीले बगाएकाको खोजी कार्यक्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालले बताउनुभयो। पोखराका सरकारी तथा निजी अस्पतालमा गरी 88 शव व्यवस्थापनको क्षमता रहेको छ। शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन छ। भोटेकोसी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा जलस्रोत अनुसन्धान केन्द्रले हिजो जारी गरेको सूचना अनुसार चीन तर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा गएको बाढीको उद्गम स्थल आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढी भई फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। आज मन्त्री परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजेका लागि बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसँग नजिकको सम्बन्ध रहेको बताउनु भएको छ। स्थानीय सञ्चार माध्यमसँग कुरा गर्नुहुँदै उहाँले नेपालको विपदपछिको अवस्थामा आवश्यक सबै सहयोग गर्ने बताउनु भएको छ। उहाँले बाढीमा आफ्ना नागरिक पनि हराइरहेकाले अमेरिका थप जिम्मेवार र गम्भीर रहेको बताउनुभयो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीले नेपालमा पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाउनु भएको शोक सन्देशमा प्राकृतिक विपदका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले विपदबाट प्रभावित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै नेपाली जनताको दुःखमा रुसी जनता साथमा रहेको बताउनु भएको छ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रसुवामा आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले विपदबाट प्रभावित नेपाली जनता तथा नेपाल सरकारप्रति पाकिस्तानको ऐक्यबद्धता रहेको बताउनु भएको छ। संयुक्त अरब इमिरेट्स युएईले नेपालमा बुधबार गएको बाढी पहिरोप्रति दुःख व्यक्त गर्दै यस घडीमा नेपालको साथमा रहेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जीरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
0: अब बाँकी समाचार। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। नेपालमा बीवाईडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्रालीसँगको सहकार्यमा बीवाईडीले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 7 करोड योगदान गर्ने घोषणा गरेको छ। कर्णाली प्रदेशमा नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्यहरूले भोटेकोशी बाढी पीडितलाई 2,25,000 सहयोग गर्ने भएका छन्। यस्तै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका 6 पालिकाले 21,70,000 रुपियाँ सहयोग गर्ने भएका छन्। यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,05,50,000 रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। यस्तै चाँगु नारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,35,000 रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। उता कैलालीको धनगढी स्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढी प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि 11,11,111 रुपियाँ सहयोग गरेको छ। यसअघि धनगढी स्थित माया मेट्रो अस्पतालले पनि 3,11,111 रुपियाँ आर्थिक सहयोग गरेको जनाएको छ। यस्तै धनगढी स्थित नवजीवन अस्पतालले 2,22,222 रुपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका 2 पालिकाले पनि 35,00,000 रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। चुलाचुली गाउँपालिकाले 25,00,000 र माई नगरपालिकाले 10,00,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। नेपाल चीन सीमा क्षेत्र रसुवागढी स्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका 3 स्थानीय तहले पनि 1,80,00,000 रुपियाँ नगद राहत सहयोग गर्ने घोषणा गरेका छन्। ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले कार्यपालिका बैठक बसाल्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले पनि रसुवा जिल्लाका बाढी पीडित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राहत कोष स्थापना गरेको छ। जनप्रतिनिधिहरूको एक महिनाको सुविधा तथा कर्मचारी र शिक्षकहरूको 10% तलब बराबरको रकमबाट हालसम्म 51 लाख रुपियाँ राहत कोषमा जम्मा गरिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिनुभयो। यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले भोटे कोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेले विपदको घडीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरूले 15 दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न विश्वविद्यालयहरू तथा मातहतका निकायलाई निर्देशन दिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि सबै परीक्षा स्थगित गर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निर्देशन दिनुभएको हो। विभिन्न विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका पोखरेलले विश्वविद्यालय ऐनले दिएको विशेष अधिकार प्रयोग गरी यस्तो निर्देशन दिनुभएको हो। मन्त्रालयका अनुसार भदौ 13 गते भोलिदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिइएको हो। साथै भदौ 12 गतेका लागि निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ। देशभर नव यज्ञोपवित जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन छ। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाडी क्षेत्रमा पनि बढ्न थालेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। इरानले होर्मुज जलमार्ग पुनः खोल्नका लागि आफ्ना शर्तहरूको सूची तयार गरिरहेको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईका अनुसार मध्यस्थ देशहरूको आग्रहपछि तेहरानले ती शर्तहरू तयार पारिरहेको हो। रेजाईले जलमार्ग खोल्नु अघि अमेरिकाले इरानका माग पूरा गर्ने दिशामा व्यवहारिक कदम चाल्नुपर्ने बताएका छन्। उहाँका अनुसार अमेरिका नाकाबन्दी हटाउने, इरानलाई भएको क्षतिको क्षतिपूर्ति गर्ने र प्रतिबन्ध हटाउने विषय मागमा समावेश छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गर्नुभएको छ। वार्तामा होर्मुज जलमार्गको भविष्य, सुरक्षित समुद्री आवागमन र अमेरिका इरान बीच पुनः संवाद सुरु गराउने प्रयासबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्न सक्नुहुन्छ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार भोलानाथ सुवेद। उहाँ विशेष गरी साहित्य क्षेत्रमा भलादमी भोला नामले परिचित हुनुहुन्छ। साहित्यकार भलादमी भोलाका प्रकाशित कृतिमा घोप्टे युग निबन्ध संग्रह रहेको छ। यसका साथै उहाँका फुटकर रूपमा व्यङ्ग्य कविताहरू पनि समय समयमा प्रकाशित हुँदै आएका छन्। हास्य व्यङ्ग्य विधामा विशेष लेखनमा सक्रिय रहनुभएका साहित्यकार भलादमी भोला विशेष गरी उहाँका निबन्धहरूमा रहेको शिष्टता र बौद्धिकताका कारण पनि चर्चित हुनुहुन्छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी निबन्ध लेखनको अवस्था, निबन्धमा मान्छेको रुचि घटेको हो, व्यङ्ग्यात्मक सिर्जनामा कसरी सजग हुनुपर्छ भन्ने विषयमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार भलादमी भोलालाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको साहित्य लेखनतर्फको यात्रा कसरी प्रारम्भ भयो, लेखन यात्रामा कसरी प्रवेश गर्नुभयो, एकपटक विगतलाई सम्झाउनु छ।
1: म चाहिँ विद्यार्थी कालदेखि नै, कक्षा 8 चाहिँ मैले कविता लेख्न सुरु गरेको। त्यसपछि विद्यालयमा हुने विभिन्न साहित्यिक क्रियाकलापहरूमा पनि म सक्रिय रूपमा सहभागी हुने गर्दथेँ। साथसाथै विद्यालयको पाठ्यक्रममा भएका भैरवरियालका निबन्धहरू, जयभुँडी लगायतका निबन्धहरू पढेर मलाई त्यो चाहिँ त्यतातिर आकर्षण हुने मेरो तारघाट मिलेको मलाई अनुभव भएको छ।
0: हजुर, तपाईँको सरस्वती हेर्दै गर्दाखेरि औपचारिक रूपमा प्रकाशन विक्रमसम्म 2070 सालमा मुर्दा आयो व्यङ्ग्य कविता मार्फत भएको हामी देख्न सक्छौँ। विशेष त यो व्यङ्ग्य लेखनतर्फ कसरी रुचि बढ्यो, कसरी त्यतातर्फ तपाईँ सक्रिय हुनुभयो, यसबारे पनि थोरै बताइदिनुहोस् न।
1: म 2063 सालमा चाहिँ काठमाडौँमा आएँ। मेरो जीवनको सुरुको यात्रा चाहिँ अलिक दुःखपूर्ण, अब सङ्घर्षपूर्ण रह्यो। त्यस कारणले गर्दाखेरि देशमा भएको राजनीतिक अवस्था अनि सधैँभरि अस्थिर राजनीतिको कारणले गर्दा मानव जीवनमा पर्ने, जनजीवनमा पर्ने प्रभावका कारणले मान्छेहरूले भोग्नु परेको दुःख, कष्ट, पीडा आदिलाई चाहिँ मैले आफ्नो तरिकाले व्याख्या विश्लेषण गर्ने क्रममा विभिन्न साहित्यिक क्रियाकलापहरूमा भाग लिँदै जाँदाखेरि चाहिँ मलाई त्यो व्यङ्ग्य रचनातिर आकर्षण गरेको थियो। त्यस कारणले मैले यतातिर चाहिँ कलम चलाएको हुँ।
0: हजुर, तपाईँले आफ्नो नामै भलादमी भोला भनेर रोज्नु भएको छ, विशेष त साहित्यिक नामको रूपमा। यो नाम रोज्नुको पछाडि कुनै कारण, कुनै सन्देश या केही कथा छ?
1: साहित्यकारहरू चाहिँ प्राय, अब जस्तो लक्ष्मीप्रसाद देवकोटालाई कसै उपनाम चाहिएन, भानुभक्त आचार्यलाई उपनाम चाहिएन, तर पछिल्लो समयमा आउँदाखेरि धेरै कवि अर्थात् साहित्यकारहरूले आफ्नो चाहिँ पछाडि चाहिँ उपनाम जोड्ने क्रममा चाहिँ विभिन्न असफल, अब भनेको मान्छेलाई चाहिँ ठिक उचित नहुने खालका निराशावादी नामहरू मात्रै राखेको हुनाले मैले पनि विभिन्न नामहरूमा चाहिँ छनौट गर्ने क्रममा चाहिँ भोलासँग रिलेटेड कुराहरू, सम्बन्धित कुराहरू के हुन्छन्, के हुन सक्लान् भनेर खोज्दै जाँदाखेरि यो लक्ष्मीप्रसाद देवकोटाको भलादमी निबन्धमा रहेको भलादमी निबन्धबाट चाहिँ मैले यो भलादमी चाहिँ छानेको हुँ। र यसो गर्दाखेरि चाहिँ मलाई साह्रो मन परेको कारणले मैले यो चाहिँ उपयुक्त नाम हुन्छ भनेर, सुन्दा पनि आकर्षक हुने अनि मान्छेको ध्यान पनि आकर्षण गर्न सक्ने हुनाले यो नामलाई चाहिँ मैले उपयुक्त ठानेर यो भलादमी भोला भनेर नाम राख्न पुगेको हुँ।
0: हजुर, तपाईँले सुरुमा कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा अगाडि बढाउनु भयो, विशेष त तपाईँको प्रकाशित रचनाको कुरा गर्दाखेरि मुर्दा आयो व्यङ्ग्य कविताबाट तपाईँको लेखन यात्रा सुरु भएको जस्तो देखिन्छ। पछिल्लो समय तपाईँ निबन्ध लेखनमा हुनुहुन्छ। यो पहिलो कविता लेख्दै गर्दाको त्यतिखेरको परिवेश या त्यो मुर्दा आयो भन्ने शीर्षकमा जसरी कविता रचना गर्नुभएको थियो त्यसको परिवेशको केही सम्झना छ अहिले?
1: त्यसमा चाहिँ नेपालमा चाहिँ राजाले शासन सत्ता आफ्नो हातमा लिएर जनतालाई दुःख दिएको अवस्था थियो अनि राजनीतिक दलहरू चाहिँ आन्दोलनमा गएको अवस्था थियो अनि त्यो कुरालाई चाहिँ विषयवस्तु बनाएर मैले त्यो कविता लेखेको थिएँ त्यो बेला। र त्यसपछि अलिकति राजनीतिक नारा जस्तो भयो भन्ने कुरा कता कताबाट आयो र अनि त्यसलाई सुधार्दै मैले चाहिँ अरू अन्य कविताहरूमा चाहिँ कलम चलाएको छु।
0: हजुर, अब यति बेला मसँग तपाईँको निबन्ध सङ्ग्रह घोप्टे युग छ। यो निबन्ध सङ्ग्रह आफैमा बिम्बात्मक देखिन्छ शीर्षकबाटै। यसभित्र पनि तपाईँले उपक्रममा लेख्नु भएको छ हास्य व्यङ्ग्य निबन्ध भनेर यसलाई निबन्ध सङ्ग्रहको कृतिको रूपमा अगाडि बढाउनु भएको छ। यो कृतिको बारेमा थोरै बताइदिनुहोस्, त्यसपछि हामी यस कृतिभित्र रहेका निबन्धहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौँ। अहिले कृतिको शीर्षक र यस कृतिमा समावेश भएका निबन्धहरूको बारेमा संक्षिप्त जानकारी दिनुहोस्।
1: यसमा चाहिँ मैले 2060 सालदेखि चाहिँ निबन्ध लेख्न कलम चलाएको थिएँ। त्यो अनिखेर मसँग चाहिँ धेरै निबन्धहरू तयारी भइसकेका थिए र कुनै चाहिँ फितकौली अनलाइन मिडियामा चाहिँ प्रकाशन हुन्थे। त्यसै क्रममा अब अन्त कतै गएर वाचन गर्दा पनि राम्रो रहेछ, अलिक सुधारेर चाहिँ प्रकाशित गर्नुपर्नेछ भनेर साथीहरूको साहित्यकारहरूको चाहिँ सुझावका कारणले मैले 2082 सालमा यो निबन्ध प्रकाशित गरेको हुँ। यसमा चाहिँ 22 निबन्धहरू छन्। यसमा विशेष भूमिका चाहिँ नरनाथ लुइटेलले खेलिदिनु भएको छ। उहाँ मैले चाहिँ पेन ड्राइभमा लिएर गएको थिएँ निबन्ध देखाउन उहाँलाई भनेर, मलाई देवी प्रसाद चापागाईले लिएर जानुभएको थियो त्यहाँ उहाँको निवासमा। अनिखेर उहाँहरूको वार्षिक उत्सव चाहिँ आउन 15 जति बाँकी रहेछ अनि यो सकिन्छ सकिँदैन होला भनेको, हामी 2-3 दिनमै चाहिँ प्रकाशित कृतिहरू प्रकाशित गर्छौँ, त्यस कारणले तपाईँले छोड्दाखेरि म मिलाएर गरिदिउँला भन्नुभयो उहाँले। र उहाँको विशेष भूमिका रहेको छ। अनि सबै कुरा चाहिँ उहाँलाई जिम्मा दिएर म मेरो कार्यस्थानतिर कार्यथलोतिर फर्केको थिएँ र उहाँ सबै यो चाहिँ महत्त्वपूर्ण भूमिका चाहिँ नरनाथ लुइटेल लगायत साथीहरूको रहेको छ।
0: हजुर, तपाईँ जसरी अध्यापन पेसामा हुनुहुन्छ, यो पेसामा रहेको बाध्यतालाई तपाईँले साहित्यिक सिर्जनाहरू मार्फत आफ्ना उकुस मुकुस हुन् या सामाजिक परिवेश जुन सहज ढङ्गले अध्यापन पेसा मार्फत अगाडि बढाउन सकिँदैन अथवा त्यो चेतना फैलाउन सकिँदैन, ती विषयहरूलाई बढी जोड दिनु भएको छ यो हास्य व्यङ्ग्यको मार्फतबाट कस्तो छ?
1: यसमा चाहिँ के छ भने, एउटा पेसामा रहेपछि त्यो पेसासँग अनुशासित हुनुपर्ने, नियम कानुनसँग बाध्य बस्नुपर्ने एउटा छुट्टै बाटो रह्यो। मान्छे चाहिँ सधैँभरि एउटै अवस्थामा रहन सक्दैन, त्यस कारणले आफ्ना क्षमतालाई, आफ्नो अनुभवलाई, आफ्नो लगनलाई चाहिँ साहित्यको माध्यमबाट उजागर गर्नुपर्छ भन्ने मान्यताका कारणले मैले शिक्षण पेसा त मेरो एउटा जीविकोपार्जनको पेसा भयो, त्यसभन्दा बाहेक चाहिँ मान्छे चाहिँ बाँच्दा पनि कति बाँच्ने अर्थात् उमेर एउटा निश्चित समय हुन्छ, तर कृति निकाल्न सकियो अर्थात् केही गर्न सकियो भने चाहिँ यसले नेपाली साहित्यमा प्रभाव पार्न सक्ला अर्थात् लामो समयसम्म बाँच्न सकिएला, कृति बाँच्छ, त्यस कारणले कृति बाँचेपछि व्यक्ति बाँच्छ भन्ने उद्देश्यले मैले एउटा चाहिँ यो कृति प्रकाशन गरेको हुँ। यो यसतिर म लालायित भएको छु।
0: हजुर, विशेष त तपाईँका निबन्धहरू शिष्ट र बौद्धिक मानिन्छन्, त्यो सँगसँगै तपाईँले फेरि हास्य र व्यङ्ग्यलाई पनि सन्तुलन कायम गरिराख्नु भएको पाउँछौँ। यसरी हेर्दाखेरि यो पछिल्लो समयमा नेपाली साहित्यको निबन्ध लेखनतर्फको यात्रा अथवा अवस्था भन् यो चाहिँ कस्तो अवस्थामा रहेको छ, तपाईँ सर्जकले भन्नुपर्दा कसरी मूल्याङ्कन गर्नुहुन्छ समग्रमा नेपाली साहित्यमा, त्यसमा पनि निबन्ध लेखनको क्षेत्रमा चाहिँ कस्तो छ अवस्था
1: अहिले? चाहिँ निबन्ध लेखनमा चाहिँ उच्छड प्रवृत्तिका, अराजक शैलीका अनि अभिव्यक्त गर्न नसकिने खालका प्रवृत्तिका कुराहरूलाई चाहिँ निबन्ध हो अर्थात् साहित्य सिर्जना हो भनेर लागिएको छ। त्यस कारणले हामी जस्ता स्रष्टाहरूले चाहिँ यी कुराहरूलाई चाहिँ हामीले गहन रूपमा अध्ययन गरेर समाजलाई, समाज रूपान्तरणको लागि चाहिँ हाम्रा हास्य व्यङ्ग्यहरूलाई चाहिँ अगाडि बढाउनु पर्ने देखिन्छ। हाम्रा ससाना कमी कमजोरी हुन्छन्, प्रत्येक व्यक्तिका कमी कमजोरी हुन्छन्, ती कमी कमजोरीहरूलाई चाहिँ आफै मार्फत कसरी सुधार्ने, आफ्नै कमजोरीहरूलाई पनि विश्लेषण गर्न सकिन्छ र अरूका कमी कमजोरीहरू पनि देखेपछि चाहिँ एउटा चाहिँ कृति अर्थात् कुनै शीर्षक छनौट गरेर त्यसमा चाहिँ साहित्य सिर्जना गर्न सक्यो भने सबैको मनमा पस्न सक्ने, सबैलाई चित्त बुझ्न सक्ने खालको चाहिँ सिर्जना तयार गर्न सकिने भएकोले मैले चाहिँ यिनै विषयवस्तुहरू जो यहाँ लेखेका, मैले लेखेका निबन्धहरू छन् ती निबन्धहरूभित्र काहीँ कतै म आफै पनि समावेश भएको छु र अरूहरू पनि समावेश भएका छन् र तिनैको समायोजनका रूपमा चाहिँ यसरी साहित्य सिर्जना गर्न सकिन्छ जस्तो मलाई लाग्दछ।
0: हजुर, तपाईँले अघि पनि प्रसङ्ग कोट्याउनु भयो 22 निबन्धहरू सङ्ग्रहित रहेको यो घोप्टे युग निबन्ध सङ्ग्रह प्रकाशित भएको छ। यसमा मैले सरसर्ती तपाईँका निबन्धका शीर्षकहरू हेर्दै गर्दाखेरि एउटा शीर्षक त घोप्टे युगै शीर्षकमा तपाईँले निबन्ध लेख्नु भएको छ, त्यो सँगसँगै त्यहाँ चम्चागिरी, घर न थर, खाइयो जागिर जस्ता शीर्षकमा पनि निबन्धहरू तपाईँले लेख्नु भएको छ। यहाँ मेरो नजर चाहिँ एउटा तपाईँको शीर्षकमाथि गइरहेको छ, यो पोसाकमा लम्पट भन्ने जुन छ शीर्षक रोज्नु भएको छ, यो शीर्षकभित्र कस्तो खालको सन्देश प्रवाह गर्ने निबन्ध तपाईँले सङ्ग्रह गर्नुभएको छ अथवा लेख्नु भएको छ यसमा?
1: यस निबन्धभित्र चाहिँ मान्छेहरू चाहिँ आफ्नो क्षमता के हो कसो हो भनेर बुझ्ने भन्दा पनि अहिले बजारमा चाहिँ विभिन्न प्रवृत्ति छ, जस्तो देखावटी प्रवृत्ति छ, मान्छे चाहिँ देखाएर बस्नुपर्ने, भित्र के छ, व्यवहार के छ, घरायसी समस्या के छन्, मान्छे कसरी हुर्केको छ त्यो कुरा चाहिँ बाहिर देखाउनु हुँदैन भन्ने खालको कारणले गर्दाखेरि यहाँ पोसाकमा लम्पट भन्ने चाहिँ विषयवस्तु चाहिँ जब म राजधानी छिरेको थिएँ 2063 सालतिर, त्यतिखेर चाहिँ हामीसँग सामान्य खालका मात्रै कपडाहरू हुन्थे, तर चाहिँ एकजना मान्छे विदेशबाट आए अनि खेर घरमा भएका चाहिँ लुगा चाहिँ त्यो सुटकेसबाट झिकेर चाहिँ पुरा छतभरि सुकाएको मैले देखेँ, अनि त्यो कारणले गर्दाखेरि त्यो एउटा विषय मिल्यो। त्यो विषय मिलेपछि मान्छेहरूले कुन ठाउँमा कस्तो कपडा लगाउनु पर्ने रहेछ भन्ने कुराको त्यो अनुभव भयो, तर नहुनेले के गर्छ त? अब नहुने मान्छेले त त्यो कार्यक्रममा, जस्तो कुनै विशेष कार्यक्रममा जाँदाखेरि दौरा सुरुवाल सारी चोलो लगाउनु पर्ने होला, कतै अन्त जाँदा त्यही अनुसारको कपडा लगाउनु पर्ने होला, निम्तामा जाँदाखेरि त्यही अनुसारको कपडा लगाउनु पर्ने होला, तर कपडा आफूसँग नभएको कारणले गर्दाखेरि मान्छेहरू त्यो कार्यक्रममा भाग लिन नगएको समेत अनुभव प्राप्त भयो मलाई, मैले महसुस गरेँ। त्यसकारणले यो पोसाकमा चाहिँ मान्छेहरू आफ्नो घरमा दराजमा कपडाहरू राख्ने अनि त्यो चाहिँ धोई पखाली गरेर चाहिँ दोहोऱ्याएर चाहिँ नलाउने अनि खेर बजारमा गएर किन्ने, घरको आर्थिक अवस्था कस्तो छ त्यो कुरा चाहिँ विश्लेषण नगर्ने कुरा चाहिँ यो पोसाकमा लम्पट भन्ने विशेष शीर्षकको निबन्धमा रहेको छ।
0: हजुर, विशेष त हामी निबन्धको त्यसमा पनि हास्य व्यङ्ग्य निबन्धको चर्चा गरिराखेका छौँ। कुनै पनि सिर्जना लेख्नु अघि या लेखिसकेपछि लेखकले विशेष त केही न केही पक्षहरूमा ध्यान दिनुपर्ने हुन्छ। यो व्यङ्ग्य लेखन गर्दै गर्दा एकजना व्यक्ति होइन प्रवृत्तिमाथि बढी प्रहार हुन्छ भन्ने मान्यता राख्ने गरिन्छ, तपाईँ यसलाई कसरी लिनुहुन्छ या तपाईँका सिर्जनाहरूमा त्यो प्रहारहरू चाहिँ कसरी प्रतिबिम्बित हुन्छ?
1: सबैभन्दा पहिला त के हुन्छ भने हाम्रो समाज चाहिँ अनेक अनेक किसिमका मान्छेहरू, जातिहरू, व्यक्तिहरू मिलेर बनेको हुन्छ अनि सबैको बुझाइ एउटै किसिमको हुँदैन, त्यस कारणले गर्दाखेरि समाजमा भएका सबै पक्षहरूलाई चाहिँ एकाकार गरेर राख्न सकिँदैन, कसै राम्रो कुरा पनि कसैलाई पत्दैन, अनिखेर मान्छेहरू चाहिँ अराजक किसिमका सोच र विचारहरू हुन्छन् त्यस कारणले गर्दाखेरि चाहिँ मान्छेहरूलाई चाहिँ सबैलाई चित्त बुझाउन नसकिने हुनाले गर्दाखेरि चाहिँ साहित्य सिर्जनामा चाहिँ मैले चाहिँ के गर्ने गरेको छु भने समग्रमा कति पर्सेन्ट मान्छेहरूले त्यो विषयसँग सम्बन्धित हुन्छन् र प्रभाव पार्न सक्छन् भन्ने प्रवृत्ति जो छ समाजको, ती प्रवृत्तिहरू

0: च्यातेर आफ्नो क्यालेन्डर झुन्ड्याएछन्, आइतबार विदा थपेछन्, शनिबार बैठक राखेछन्, गेटमा हाजिर राखेछन्, स्याल्युट हान्न बहादुर राखेछन्, चकलाई पानीमा घोलेर जथाभावी पोखेछन्। चोरहरूले चुकुल काँटी र कब्जा बेचेर गोलखाडी खेल्न तास किनेछन्। चोरहरूलाई अचेल स्कुल प्यारो लाग्छ किनकि स्कुलको गेट सजिलै खुल्छ। चोरहरूलाई स्कुल न्यानो लाग्छ किनकि स्कुलमा गोजी सेक्न पाइन्छ, ट्युसन थपेर ट्याटु खोप्न पाइन्छ, टुर भनेर टहलिन पाइन्छ। अचेल चोरहरू किताबको कमिसन छन्, ड्रेसमा छन्, जुत्ता र मोजामा छन्। चोरहरू शिक्षित भएर स्कुलमा छन्, देश चलाउने दाउमा उनीहरू दरबार छिर्छन्, तरबार झिक्छन्। भएर त्रासमा दुनियाँलाई पारेर चोरहरू तर मार्ने दाउमा छन्। चोरहरू स्कुल गएपछि साधु जस्ता देखिन्छन्, व्यवहारमा दाजु जस्ता देखिन्छन्, मसलामा काजु जस्ता देखिन्छन्, स्वाद स्वादमा भेटिन्छन्। तेलभन्दा चिप्लो बोली हुन्छ, लोली मिलाउने टोली हुन्छ, चाहिने पनि हुन्छ, नचाहिने पनि हुन्छ। थाहा पाउनुभयो चोरहरू स्कुल गएपछि के हुन्छ? थाहा पाउनुभयो चोरहरू स्कुल गएपछि के हुन्छ? धन्यवाद।
1: हजुर, भर्खरै व्यङ्गात्मक कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। हामी आज विशेष गरी व्यङ्ग्य लेखनमै केन्द्रित रहेर संवाद अगाडि बढाइरहेका छौँ। त्यसमा पनि हास्य व्यङ्ग्य लेखनको बारेमा पनि हामी चर्चा परिचर्चा गरिरहेका छौँ। अब फेरि संवादमै जोडिन चाहन्छु। विशेष त यो हास्य व्यङ्ग्य लेखन गर्दै गर्दाखेरि धेरैले यसलाई मनोरञ्जनको माध्यम मात्रै बुझ्ने गरेका छन्, तर एकजना सर्जकले त्यही समाजका घटनाहरू प्रतिबिम्बित गरेर आफ्नो लेखन यात्रा अगाडि बढाइराख्दाखेरि त्यहाँ गम्भीर विषयहरू पनि सामाजिक दायित्वको रूपमा उठान भइरहेका हुन्छन्। साँच्चै भन्ने हो भने व्यङ्ग्यले समाज बदल्न सक्छ भन्ने एउटा भाष्य पनि निर्माण हुँदै गइरहेको छ पछिल्लो समयमा। तपाईँ सर्जकको हिसाबले बुझ्दाखेरि यो समाजको ऐनाको रूपमा मात्रै लिने, या यस्ता हास्य व्यङ्ग्य लेखनलाई कसरी बुझ्नुपर्छ या कसरी ग्रहण गर्नुपर्छ समाजले, पाठकले, त्यसबारेमा सर्जकको धारणा के छ?
0: यसमा चाहिँ के हुन्छ भने यो व्यवहार बदल्ने कुरा हो। मान्छे चाहिँ प्रत्येक ठाउँमा ठेस लागिरहेको हुन्छ, तर फेरि के गर्नु हुँदैन भने सुध्रिन चाहँदैन के। जहाँ पनि कमजोरीहरू छन् मान्छेका, कमजोरी सुधार्न चाहिँ ऊ चाहँदै चाहँदैन अथवा सक्दैन। उसले त्यो व्यवहारले नै उसलाई अनुकृत बनाउन सक्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो समाजमा भएका कमी कमजोरीहरू प्रशस्त मात्रामा छन्। ती प्रशस्त मात्रामा भएका कुरालाई चाहिँ कसैले राजनीतिक रूपमा आवाज उठाएर नेता बनेर उतै हराउँछन्। हामी साहित्यकारहरू अर्थात् स्रष्टाहरूले चाहिँ ती कुराहरूलाई चाहिँ आफ्नो सिर्जना मार्फत अभिव्यक्ति गर्ने हो, भनिदिने हो, सुनाइदिने हो। कुनै पनि एउटा व्यक्तिको अर्थात् कुनै पनि एउटा समूहलाई भन्ने भन्दा पनि सबैलाई भनिदिएपछि त त्यो मान्छेमा चाहिँ के हुन्छ भने त्यो विषयवस्तु बारेमा सबैलाई जानकारी हुन्छ। जानकारी भएपछि चाहिँ उनीहरूले सुधार गर्न सक्छन् कि भन्ने ध्येय चाहिँ हाम्रो हास्य व्यङ्ग्यको प्रमुख ध्येय हो। तर अब ती चाहिँ जानी या नजानी वा मतलब गरेर वा मतलब नगरेर पनि के हुन्छन् भन्दा ती सधैँ त्यस्तै त्यस्तै रहन्छन्। भनेको तीलाई सुधार्न सकिँदैन, सुध्रिँदैनन्, चाहँदैनन्। त्यस कारणले पनि सुध्रियोस् भन्ने आशाले गर्ने हो। कसैले नराम्रो होस्, असफल होस् भन्ने कुराले त गरिँदैन, तर पनि त्यसलाई चाहिँ सभ्य होस्, राम्रो होस्, हाम्रो नेपाली साहित्य अनुसार चाहिँ बाँच्न सकोस्, नेपाली समाज अनुसार घुल्न सकोस् भनेर चाहिँ यस्ता सिर्जनाहरू रचनाहरू चाहिँ प्रकाशन गर्ने अर्थात् तिनलाई उजागर गर्ने, समस्याहरूलाई उजागर गर्ने काम गरिन्छ।
1: हजुर, हामी संवादमा छौँ। यति बेला तपाईँ साहित्य संसार कार्यक्रम सुनिराख्नु भएको छ। आज हामीसँग हुनुहुन्छ कवि साहित्यकार भलादमी भोला। फेरि पनि हामी संवादमै अगाडि बढ्न चाहन्छौँ। पछिल्लो समय, पछिल्लो पुस्ता नै भनौँ, पढ्ने भन्दा पनि छोटो भिडियोहरू हेर्ने बानीमा उनीहरू लालयित हुने र त्यतैतर्फ आकर्षित भइरहेको हामी देख्न सक्छौँ। यसमा पनि फेरि निबन्धको चर्चा परिचर्चा एकदमै न्यून मात्र हुने गर्छ। यो अवस्थामा नेपाली साहित्यमा निबन्धको भविष्य चाहिँ कस्तो छ, या अब यो निबन्ध विधालाई भविष्यमा जसरी विगतमा थियो त्यही स्थान दिलाउनको लागि सर्जकको भूमिका के हुन्छ, जसमा तपाईँहरू जस्ता सर्जक जो चाहिँ निबन्ध लेखनलाई नै आफ्नो मूल विधा मानेर अगाडि बढ्नु भएको छ, यहाँहरूको धारणा चाहिँ के छ त यसमा?
0: यो निबन्ध लेखनकोमा चाहिँ अलि अरू हास्य व्यङ्ग्य कविता अत्याधिक लेखिन्छन्। यो निबन्ध लेखनमा चाहिँ विशेष रूपमा चाहिँ स्रष्टाको अलिकति समय पनि बढी लाग्ने हुन्छ, अनि विषय कस्तो छनौटका कुराहरू आउँछन्। त्यस कारणले गर्दाखेरि यो अहिले यो 80 दशक यो समयमा चाहिँ फितकौली मिडियाले चाहिँ हास्य व्यङ्ग्यको निबन्ध लेखन हास्य व्यङ्ग्यको उर्वर समय भनेर राखेको छ, अनि त्यसमा चाहिँ योमा धेरै निबन्धहरू त आइरहेका छन् तर पनि त्यति माझेर त्यतिखेर पहिला भैरव भरियालका जस्ता

0: निबन्ध पनि आउन सकेका छैनन्, तर यो उत्पादनशील समयका सृजनशील समयका रूपमा चाहिँ यो समयलाई लिन सकिन्छ।
1: हजुर, अहिले भर्खरै पनि मैले जोडे, विशेष त यो सामाजिक सञ्जालको जुन प्रयोग छ नि, यसले एक हिसाबले भन्ने हो भने जसरी सामाजिक सञ्जालको प्रभाव पछिल्लो समय बढिरहेको छ, यसले गहिरो अध्ययन र चिन्तनमा आधारित लेखनलाई काहीँ न काहीँ कमजोर बनाइरहेको हो कि जस्तो पनि देखिन्छ।
0: यसमा चाहिँ सबैभन्दा मुख्य कुरो चाहिँ यो सामाजिक सञ्जालले चाहिँ मान्छेको सोच्न सक्ने स्मरण शक्तिलाई चाहिँ क्षय गरेको छ। मान्छे स्मरण शक्ति क्षय बनाइदिएको छ र मान्छे सृजनशील हुन सकेको जस्तो मलाई लाग्दैन। अहिले हाम्रो भाषा लोप हुने यो मन्द बिष जस्तो भएको छ, भाषा लोप हुन सक्ने अर्थात् हाम्रा शब्द भण्डारहरू रित्तिँदै जान सक्ने समस्या पनि यसबाट आउन सक्छ। त्यस कारणले मैले चाहिँ यो निबन्धभित्र चाहिँ यस्ता विषयहरूलाई चाहिँ राखेको छु। जस्तो घरमा मान्छे पाहुना आउँछन्, पाहुना आएपछि पाहुनालाई गर्नुपर्ने स्वागत, सहयोग, गफगाफ, पहिला चाहिँ के छ कसो छ भनेर सञ्चय सुविस्ता, उन्नति प्रगतिका कुरा सुनिन्थ्यो भने पाहुना गएको ठाउँमा चाहिँ अहिले मान्छे मोबाइलमा वाइफाई मागेर मोबाइल चलाएर बस्छ, अनि आउने मान्छे पनि वाइफाई चलाएर मोबाइल चलाएर बस्ने, घरको मान्छे पनि मोबाइल चलाएर बस्ने भएको कारणले गर्दा त्यहाँ अपन्न त्वको चाहिँ विकास हुँदैन, अनि मान्छे चाहिँ अहिले टाढा टाढा हुँदै जाने, बाहिर बाहिर देखावटी जस्तो, देखावटी राम्रो तर व्यवहारमा चाहिँ खासै प्रेमिल हुन नसकेको जस्तो मैले महसुस गरेको छु। यो चाहिँ फेसबुक जस्ता सृजनशील सामग्रीहरू, यस्ता यी प्राविधिक सामग्रीहरूले चाहिँ मान्छेको स्मरण शक्तिलाई चाहिँ बालुवामा पानी हाले जस्तो बनाइदिएका छन्, अर्थात् उपलब्धिहीन बनाइदिएका छन्।
1: हजुर, त्यो विषयलाई त तपाईँले घोप्टे युग शीर्षकमै निबन्ध लेखेर काहीँ न काहीँ चरितार्थ गर्न खोज्नु भएको छ। त्यो सँगसँगै फेरि मोबाइल महिमा भनेर पनि अर्को शीर्षकमा तपाईँले निबन्ध लेख्नु भएको छ। यो मोबाइल महिमाको कुरा चाहिँ फेरि यो सकारात्मक पाटोतर्फ जोडिन्छ।
0: मोबाइल महिमामा चाहिँ सबैभन्दा यसलाई सकारात्मक रूपमा लिँदाखेरि पनि हो होइन, मोबाइल महिमाले चाहिँ मान्छेको सबैभन्दा ठुलो कुरा चाहिँ अहिले देखावटी जीवनशैली रहेछ, देखावटी रूपमा बाँच्नु पर्ने रहेछ। त्यस कारणले गर्दाखेरि चाहिँ अब आफूले चाहिँ गर्नु हुँदैन भनेर केटाकेटीलाई थमथमाएर राख्यो, अनिखेर चाहिँ फेरि त्यो केटाकेटी चाहिँ सिरकभित्र बसेर हुन्छ कि कहीँ लुकेर हुन्छ कि मोबाइल नै चलाइरहेको हुन्छ। त्यस कारणले गर्दा जता छेक्न खोजे पनि, जता टाल्न खोजे पनि, यो प्रयोग नगर भनेर भन्दा पनि सबैले चाहिँ त्यस्तैतिर लागेको कारणले गर्दाखेरि चाहिँ यो उसको महत्त्व बढेको हो कि भन्ने खालको चाहिँ मैले यसमा व्यङ्ग्य गरेको छु।
1: हजुर, फेरि पनि यो संवादलाई हामी रोकेर अर्को रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी फेरि संवादमा जोडिनेछौँ र हामी विविध पाटोमा कुराकानी गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ?
0: मैले वाचन गर्ने कविताको शीर्षक हो युद्धले बुद्ध चिन्दैन। तिमी कति अगरबत्ती बाल्छौ, कति तपस्या गर्छौ, हात जोडेर प्रार्थना गर्छौ, जे गरे पनि जल्लादको मन फेरिँदैन, यहाँ युद्धले बुद्ध चिन्दैन। यहाँ साइरन बज्दा बज्दै खाँदै गरेको गाँस छोड्नुपर्छ, बस्दै गरेको बास छोड्नुपर्छ, पुग्नै लागेको गन्तव्य रोक्नुपर्छ, सधैँ बङ्करको धुलोबाट च्याउनुपर्छ सपनाको संसार। कति दिन बाँच्न सकिन्छ हत्केलामा मृत्यु बोकेर, कसरी हुर्काउन सकिन्छ निराशाहरूमा आशाको फुल, गोलीका छर्राबाट कसरी जोगिन्छन् लाला बाला, शक्तिको उन्मादले जुधेका साँडेहरू आकाशका चिल झैँ वायुयानहरू उडाउँछन्, मिसाइलहरू फ्याँक्छन्, समाजलाई असभ्य बनाउन, पृथ्वीलाई चिराचिरा पार्न विनाशको युद्ध रोज्दैछन्। यस्तो ठाउँमा तिमी बुद्ध खोज्ने कुरा गर्छौ, निशस्त्रहरूको खुसी खोसेर अहम्ताको धुन बजाएपछि कसरी भेट्न सकिन्छ बुद्ध? युद्ध आफैमा निर्दयी हुन्छ, युद्ध आफैमा त्रासदी हुन्छ, ममता मारेर गरेको युद्ध, दया भुलेर गरेको युद्ध आफ्नै खुट्टामा बन्चारो हानै झैँ घातक हुन्छ। युद्धले जनता जगाउनुपर्छ, युद्धले सिर्जना उमार्नुपर्छ, जब युद्धले खरानी मन पराउँछ तब बुद्धले तिमीलाई चिन्दैन, हो युद्धलाई बुद्धले चिन्दैन। धन्यवाद।
1: हजुर, भर्खरै कविता वाचन गर्नुभयो, अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ समग्र लेखनको विषयमा, केही कुराकानी गरौँ। पछिल्लो समय हेर्ने हो भने लेखक या सर्जकहरू तत्कालीन या क्षणिक लोकप्रियताको होडमा अगाडि बढेको जस्तो हामी देख्न सक्छौँ। दीर्घकालीन बाँच्ने र साहित्य सिर्जनालाई एउटा पुस्ताबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने होडमा कम लागेको हो कि जस्तो पनि देखिन्छ। यो अवस्थामा दीर्घकालसम्म बाँच्ने साहित्य सिर्जना गर्नको लागि एउटा सर्जकले कस्तो भूमिका निर्वाह गर्नुपर्छ?
0: साहित्य चाहिँ कालजयी हुनुपर्छ, कालजयी हुन सकेन भने त्यो क्षणिक भलबाडी जस्तो हुनसक्छ र त्यो आउँछ जान्छ हराएर सकिन्छ। त्यस कारणले साहित्य सिर्जनामा चाहिँ मेहनतै चाहिने हुन्छ, त्यसलाई माझ्नु पर्यो, टल्काउनु पर्यो र आकर्षक बनाउन सक्नुपर्छ। त्यसो गर्यो भने चाहिँ लामो समयसम्म कालजयी हुने सिर्जनाहरू रचना हुन्छन्। मैले पनि 2060 नै निबन्धमा कलम चलाएको हुँ र यो चाहिँ 20-22 वर्षको दौरानमा मैले यति 22 निबन्धहरू यहाँ प्रकाशित गरेको छु। यसले चाहिँ मलाई के गर्यो भने यो किताब निकालिसकेपछि, प्रकाशन गरिसकेपछि चाहिँ मैले यो किताब लगेर साहित्य पोस्टको छान्ने वर्षका उत्कृष्ट किताबहरूमध्ये छान्ने भनेर एउटा सूचना प्रकाशित गरेको थियो। त्यसमा चाहिँ मैले यो किताब लगेर दर्ता गराएको थिएँ। त्यसमा गैराखिन तर्फका जम्मा 24 किताबहरू त्यहाँ उपलब्ध भएका थिए। त्यसमध्ये मेरो किताब चाहिँ यो किताब नम्बर 5 पुग्न सफल भयो। त्यस कारणले मलाई चाहिँ उहाँहरूसँग चिन्जान पनि थिएन, उहाँहरूसँग मेरो त्यस्तो केही पनि सम्बन्ध होइन, तर पनि यो किताबले चाहिँ किताब सिर्जनाले गर्दाखेरि म त्यहाँ 5 पुगेँ। भनेपछि मलाई के लाग्यो भने अब यो भन्दा अझ मेहनत गरेर लेख्न सकियो भने त राम्रो प्रथम स्थानै आउने रहेछ, अर्थात् उपल्लो दर्जामै नै पुरस्कृत हुन सकिने रहेछ। त्यस कारणले कालजयी अर्थात् अलि माझेर लेख्न सक्ने, बुझेर लेख्न सक्ने र सधैँभरि बाँचिरहने सिर्जना गर्नका लागि चाहिँ स्रष्टाहरूले पनि क्षणिकतालाई भन्दा पनि अलि लामो दीर्घ जीवन बाँच्ने सिर्जनाहरू रचना गर्नुपर्छ। त्यसका लागि चाहिँ मेहनत र अध्ययनको चाहिँ अति आवश्यक छ भने
1: यसमा पनि तपाईँको अन्य सिर्जना भन्दा हँसाउँदै समाजका विकृति विसङ्गतिमाथि प्रहार गर्दै सत्य कुरा उकल्नको लागि त एकजना सर्जकलाई फेरि चुनौती पनि छ नि हास्य व्यङ्ग्यको क्षेत्रमा त।
0: हजुर, चुनौती त धेरै छ। अब कसैको चित्त दुख्न सक्छ होइन, कसैलाई चाहिँ मलाई नै भन्यो भनेर मान्छेहरू चाहिँ रिसाउन सक्छन्। त्यस कारणले यस्ता कुराहरूलाई चाहिँ अलिकति अविधा अर्थमा नभनिकन अलिकति लाक्षणिक अर्थमा भन्न सक्यो भने चाहिँ त्यसबाट सुरक्षित हुन सकिन्छ कि जस्तो मलाई लाग्दछ।
1: त्यो चुनौतीलाई सामना गर्नको लागि तपाईँले, किनभने मैले यहाँ जोड्न खोजेको प्रसङ्ग हँसाउँदा हँसाउँदै मान्छे माथि गाली पनि गरिराखेको हुन्छ अथवा एक हिसाबले भन्ने भने उसलाई सचेत पनि गराइराखेको हुन्छ एउटा सर्जकले हास्य व्यङ्ग्य विधा मार्फत। यो मैले चुनौती किन जोडिराखेको छु भने मान्छेलाई हँसाउँदा हँसाउँदै गाली गर्नु अथवा उसको नराम्रो कुरा ओकलिदिनु त फेरि त्यो पात्रको लागि पाच्य नहुन पनि सक्छ। त्यस्तो अवस्थालाई सन्तुलित ढङ्गले र व्यवहारिक दृष्टिकोणले अगाडि बढाइराख्दाखेरि सर्जकलाई कति चुनौती हुन्छ र त्यो चुनौती कसरी सामना गर्ने गर्नुभएको छ तपाईँले?
0: मैले चाहिँ यो सङ्कटकालको बेलामा एउटा आर्टिकल लेखेको थिएँ अनि त्यसपछि म जिल्ला सदरमुकाम ओखलढुङ्गा गएको अनि केही साथीहरूले चाहिँ आएर समाए, तैँले यस्तो किन लेखिस् भनेर मलाई चाहिँ समाते। अनि मैले चाहिँ अब म त लेखक हो, मैले अब त्यस्तो कसैलाई गाली गर्ने अर्थात् होच्याउने गरी लेखेको होइन, त्यसमा तथ्यपरक कुराहरू मात्रै छन्, तपाईँले अरू कुरा लेखेको छैन, त्यस कारणले अब के गर्नुपर्ने भयो मैले भनेको, अनि तपाईँले चाहिँ यस्तो नलेख्नु, अब आइन्दा यस्तो नलेख्नु, लेखिहाल्नुपर्छ भनेर एकजना मित्रले मलाई त्यस्तो थ्रेड पनि दिनुभएको थियो। तर त्यो पछि अब सल्टिँदै गयो, अरूले त फेरि सबैले मन पराइदिनु भयो, राम्रो लेख्नुपर्छ भनेर मलाई त्यहाँबाट त्यो द्वन्द्वको विषयमा एउटा लेख लेखेको थिएँ 400-500 शब्दको। त्यो विषयमा चाहिँ मलाई अरू पाठकहरूले चाहिँ राम्रो भनेर तारिफ गर्नुभयो, त्यतिखेर बोल्न सबै डराउँथे, तर जो व्यक्ति हुनुहुन्छ उहाँले चाहिँ हामीलाई लेखिस् भनेर उहाँहरूको पछिको मान्छेले चाहिँ त्यसरी मलाई गाली गर्नु अथवा झपार्नु भएको थियो।
1: हजुर, अब हामी समयको पाबन्दीले गर्दा यो बसाइलाई धेरै लम्ब्याउन सक्दैनौँ, धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ, तर यो बसाइका क्रममा एउटा अर्को रचना सुन्छौँ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्ने तर्फ लाग्छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
0: हवस्, मसँग कविता छ, यी फरियाहरू कसका हुन्? कुनै सेता कुनै राता, आरुका फुल जस्ता बुट्टेदार, कुनै निलो आकाश जस्तै पारी भएका यी फरियाहरू काँडाले दछारेर रगत पछि पारेर फैलिएका छन् चोकहरूमा, अँध्यारा गलछेडाहरूमा। लुतो लागेको शरीर कन्याए झैँ धारी र नङ्ग्राले रक्ताममे पारेको छ फरियालाई, हात पातमा परेको शीतको थोपा तप तप गरेर भुइँ भिजे जसरी गभरी आँसु पारेर रोइरहेछ फरिया। फरिया च्यातिएसँगै अस्मिता हराएको छ मातृत्वको, अलिकति सपना अलिकति आशा सबै सबै त्यसरी नै हराउँदै गए, जसरी दरबारका अटालीहरूबाट धाई आमाका फरियाहरू हराए, बाटोमा हिँड्दै गरेका युवतीहरूका पेटिकोट र घाँगर हराए, कहिले युद्ध मोर्चाबाट हराए, कहिले नवजात शिशुका निश्चल आँखा अगाडिबाटै हराए। हराएका फरियाहरू दाइजोको नाममा डडाएकी रौद हट्की फगुनीका पनि हुन सक्छन्, उखु बारीमा निवस्त्र पारिएकी निर्मलाका पनि हुन सक्छन्, शासकको बुटले कुल्चेका निशा तामाङ, मैना सुनवार र इनिसा भिकका पनि हुन सक्छन्। अब प्रत्येकले सोध्नु छ, अपमान सहन नसकेर, तिरस्कार सहन नसकेर, क्रान्तिको उद्घोष गरी मसाल बोकेर हिँडिरहेका यी फरिया कसका हुन्? क्रान्तिको उद्घोष गरी मसाल बोकेर हिँडिरहेका यी फरियाहरू कसका हुन्? धन्यवाद।
1: हजुर, भर्खरै कविता वाचन गर्नुभयो, अब हामी संवादमा फर्किन्छौँ। तर समयको पाबन्दीले गर्दा यो बसाइलाई अब हामी धेरै लम्ब्याउन सक्दैनौँ, तर आजको बसाइमा मैले सोध्न छुटाएको कुनै विषय जुन चाहिँ आजको संवादका क्रममा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
0: यहाँ चाहिँ रेडियो नेपालको यो आँगनीमा चाहिँ आउने अवसर प्राप्त भयो, यसका लागि धेरै धेरै आभार व्यक्त गर्दछु। सम्झिनु भयो, खुसी लाग्यो। अब सबै कुराहरू त मैले एउटा कृति निकालेको छु, घोप्टे यु भन्ने यो निबन्ध संग्रह हो, सबैले चाहिँ पढिदिनु भयो भने मलाई पनि हौसला प्रदान हुने थियो र यो कृतिको पनि कृतिको आधारमा मैले पनि धेरै कुराहरू बुझ्ने सल्लाह सुझाव प्राप्त गर्ने अवसर पाउने थिएँ भन्छु, यति नै भन्छु।
1: हजुर, काठमाडौँ आउनु भएको यो अवसरमा महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हवस्, धेरै धेरै खुसी लाग्यो, नमस्कार, धन्यवाद।
1: हवस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार भोलानाथ सुवेदी। उहाँ भलादमी भोला नामले साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्छ। आज हामीले विशेष त हास्य व्यङ्ग्य क्षेत्रमा रहेर त्यसमा पनि निबन्ध लेखन र कविताका विविध पाटोमा कुराकानी गर्ने कोसिस गर्यौं। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक तारा प्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि विदा हुन्छु।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदय

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ शिव शङ्करको स्वरमा यो शिव भजन, रचना लक्ष्मण लोहनीको अनि सङ्गीत हो गायक स्वयंको।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 469 जनाको मृत्यु भएको छ, जसमध्ये रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 33, चितवनमा 178, गोर्खामा 44, तनहुँमा 28, नवलपरासी पूर्वमा 110 र नवलपरासी पश्चिममा 27 गरी 469 जनाको शव हालसम्म फेला परेको हो। प्रहरीले बाढीको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। भोटेकोसी बाढीमा परेकाहरूको उद्धार, राहत तथा पुनस्थापनाको काम अहिले तीव्र रूपमा भइरहेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्ला बढी प्रभावित भएका छन्। बाढी पहिरोमा परि बेपत्ता हुनेहरूको संख्या अझै यकिन हुन सकेको छैन भने मृतकको संख्या पनि निरन्तर बढ्दै गएको छ। यस विषयमा थप जानकारी दिन नुवाकोटबाट हाम्रा संवाददाता रामरी नेउपाने हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। रामरीजी,
1: हजुर। बाबुराम सर,
0: यहाँ सबैभन्दा बढी प्रभावित भएको क्षेत्र नुवाकोट र रसुवाको वस्तुस्थिति र त्यो भूगोलमा हुनुहुन्छ। अहिलेसम्म त्यहाँ के कस्तो अवस्था देखिएको छ? हुन त मृत्यु हुने र सब फेला पर्ने जुन अवस्था छ, त्यसको संख्या पनि निरन्तर बढिरहेको अवस्था छ। त्यहाँको वास्तविक अवस्था के कस्तो छ, हामीलाई जानकारी गराइदिनुहोस्।
1: बाबुराम सर, यो अहिलेको वस्तुस्थितिको वास्तविक अवस्थाभन्दा अगाडि एउटा हामीलाई भर्खरै प्राप्त समाचार अनुसार नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले दिनुभएको जानकारी अनुसार भोटेकोसी खोलाको बहाव फेरि पुनः बढेर आएको छ र यो एउटा बाढीको सङ्केतको रूपमा रसुवातर्फबाट बाढीको बहावको आकार ठुलो आएको छ। त्यसले गर्दाखेरि रसुवाको बाँकी रहेको तटीय क्षेत्र र नुवाकोटको तटीय क्षेत्रमा सावधानी अप्नाउनको लागि भर्खरै केही मिनट अगाडि मात्र यो सन्देश आइसके, त्यति बेला सावधानी अप्नाउनको लागि सन्देश सहित हामी यो आग्रह पनि गर्दछौँ। जहाँ तटीय क्षेत्रको आसपासमा जुन क्षतिबाट बसेका छन् त्यो तटीय क्षेत्रमा पनि उद्धारमा खटिएका अवस्थाहरू रहेका छन्, त्यो क्षेत्रमा सावधानी अप्नाउनु पर्ने देखिन्छ बाबुराम सर। सँगसँगै जुन अहिलेको पछिल्लो अवस्था रहेको छ, पछिल्लो अवस्था अहिले बिहानसम्म पनि नेपाली सेनाको हेलिकप्टर मार्फत सुरक्षा निकायहरूको संयुक्त टोलीहरूबाट खोज तथा उद्धारको कार्य निरन्तर चलिरहेको छ। आज बिहानैदेखिबाट हेलिकप्टरबाट नुवाकोटका विभिन्न स्थानमा एक ठाउँबाट अर्को ठाउँमा गएर अलपत्र अवस्थामा परेका फसुन भएकाहरूलाई हेलिकप्टर मार्फत चाहिँ आउ जा एक ठाउँबाट अर्को ठाउँमा पुर्याइएको छ। साथसाथै रसुवाको स्याब्रुबेसी, टिमुरे, हाकु लगायतको क्षेत्रमा जो बाढीका कारणले त्यो क्षेत्रमा रोजगारको रूपमा जानुभएका, स्थानीय बासिन्दाको रूपमा रहनुभएका, रसुवागढी भन्सारसँग आर्थिक कारोबारमा जोडिनुभएका, गोसेकुण्ड तीर्थयात्रा जानुभएका र मानसरोवर कैलाश जानुभएका तीर्थयात्रीहरू फस्नुभएको थियो, उहाँहरूलाई पनि बिहानदेखि उद्धारको प्रयासहरू निरन्तर भइरहेको छ। सँगसँगै नुवाकोटमा बाढी कारण प्रभावित भएकाहरूको सब व्यवस्थापनको एउटा नेपाल प्रहरीको एसएससी विमलराज कण्डेलको नेतृत्वमा आजदेखि सबको खोजतलास सुरु गरिएको छ। यसभन्दा अगाडि नुवाकोटमा विभिन्न स्थानहरूमा अल छरपस्ट अवस्थामा भेटिएका 38 सब सङ्कलन भएको थियो, तर पनि धेरै ठाउँहरूमा सब देखिएको तर उक्त ठाउँ नदीको बिच भागमा पर्ने र हेलिकप्टरबाट मात्र सम्भव हुने भइसके पछाडि हेलिकप्टरको प्राथमिकता जीवितलाई तत्काल उद्धारमा जोड दिएको थियो। सँगसँगै उद्धारको प्रयास सँगसँगै आजदेखि सब सङ्कलन पनि नेपाल प्रहरीले हेलिकप्टर मार्फत समेत सहयोग लिएर सब व्यवस्थापनको कार्य अगाडि बढाइरहेको छ।
0: यहाँले जुन जानकारी दिनुभयो, पछिल्लो समय पनि अब भोटेकोसीको बहाव बढेको छ भनेर यसअघि पनि विभिन्न निकायहरूले उक्त क्षेत्रमा तटीय क्षेत्रहरूमा नदीका आसपासमा बस्ने बासिन्दाका लागि सतर्कता अप्नाउन पनि आग्रह गरिरहेको सन्दर्भमा यहाँले यो जानकारी दिइरहँदा कुनै प्रकारको पूर्व सूचना दिएको अवस्था छ कि छैन, अति नै छोटकरीमा बताइदिनुहोस्।
1: संक्षिप्तमा, विगतमा दुई पटकसम्म यसरी लेन्देखोला अहिले भोटेकोसीको बाढी नाम दिएको छ। विगतमा दुई पटकसम्म जुन रूपमा क्षति बिहोर्नु परेको थियो, यो दुवै पटकमा पूर्व सूचना बिना नै बाढी आएको र ठुलो जनधनको क्षति पुर्याएको अवस्था रहेको थियो। अहिले पनि केही दिन अगाडि मात्र सरकारी निकाय र संयन्त्रहरूबाट खोलाको सतह भोलिका दिनमा हिमतार फुट्न सक्ने र जोखिम बन्न सक्ने पूर्व सूचना आइरहँदा र अहिले भर्खरै नुवाको प्रहरीले प्राप्त सूचना अनुसारले बहाव बढेको यो सूचना चाहिँ त्यसरी विगतमा आएको थिएन, अहिले पहिलो पटक आएको पाइन्छ।
0: एउटा विषय निकै संवेदनशील पनि देखिएको छ, त्यो के भने विभिन्न अब सूचनाहरू प्रसारण प्रकाशन भइरहेका छन्, कतिपय अवस्थामा सूचना प्रकाशन प्रसारणको संवेदनशीलतालाई पनि त्यही अनुसार लिनुपर्ने हुन्छ भने कतिपय अवस्थामा भ्रमपूर्ण र मिथ्या सूचनाहरू पनि अहिले प्रकाशन प्रसारण भइरहेका छन्, व्यक्तिगत तवरबाट भनौँ अथवा ती सूचनाहरूको पुष्टि बिना नै अनाधिकृत रूपले पनि सम्प्रेषण भइरहेका छन्, यसलाई सञ्चार मन्त्रालयले पनि सचेत गराएको अवस्था छ, यो विषयलाई कसरी हेर्न सकिएला त्यहाँको वस्तुस्थितिसँग जोडेर?
1: पक्कै पनि यो जुन मिथ्या सूचना, गलत सूचना, भ्रमपूर्ण सूचनाले आम मानिसमा एउटा भ्रमको पैदा भएको छ, अवस्था भयावह रहेको छ, त्यसमा सत्रसित हुनपर्ने अवस्था सिर्जना भएको छ। तर जुन जुन रूपमा नुवाकोटको एक विद्यालय जहाँबाट सयौँको विद्यार्थीहरू प्रभावित भएको, रसुवाको जलविद्युत आयोजनाको टनेलमा धेरै कामदारहरू फँसेका लगायतका विषयहरू जुन आइरहेको छ, यो भ्रमपूर्ण सूचना हो। यस्तो आधिकारिकमा घटना पनि नभएको, पुष्टि पनि नभएको हुँदा यस्तो गलत सूचनाको पछि नलाग्नको लागि पनि हामीले अपिल गर्न सकिन्छ। बाबुराम सर,
0: हुन्छ, यहाँलाई धन्यवाद। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचानका लागि परीक्षणका लागि पोखरा लगिएको छ। भटेकोसीले बगाएको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो। भटेकोसी नदीमा पुनः पानीको जोखिम, बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। मन्त्री परिषदको बैठक अहिले बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गर्नुभएको हो। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। भटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार का लागि विभिन्न नगरपालिका, व्यक्ति तथा संस्थाले सहयोग गर्ने क्रम जारी रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। नेपाल चीन सीमा क्षेत्र रसुवागढी स्थित भटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ललितपुरका स्थानीय तहले पनि सहयोगको घोषणा गरेका छन्। गोकर्णेश्वर नगरपालिकाले पनि सहयोगको घोषणा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले पनि प्रभावितका लागि सहयोगको घोषणा गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न विश्वविद्यालय तथा मातहतका निकायहरूलाई निर्देशन दिएको छ। देशभर नव योग्योपवित जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन रहिआएको छ। अन्तर्राष्ट्रिय समाचार, इरानले हर्मुज जलमार्ग पुनः खोल्नका लागि आफ्ना शर्तहरूको सूची तयार गरी सार्वजनिक गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईका अनुसार मध्यस्थ देशहरूको आग्रहपछि तेह्रहानले ती शर्तहरू अगाडि सारेको हो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रमेश भट्ट, म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ रेडियो नेपालको दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम युवा संसार, त्यसपछि स्वदेश गानहरू सुनाउनेछौँ भने 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि रसुवा बाढीपछिको अवस्थाबारे प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुनिसकेपछि रक्षाबन्धन अर्थात् जनै पूर्णिमा विशेष कार्यक्रम सुन्नुहुनेछ। त्यसपछिको समयमा स्वदेश गान सुनाउनेछौँ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम युवा संसार।
3: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारीको युवा संसार कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी युवा संसार कार्यक्रममा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको समय विज्ञान र प्रविधिको समय हो। हाम्रो हातमा रहेको मोबाइलदेखि कृत्रिम बुद्धिमत्ता, नयाँ आविष्कारदेखि दैनिक जीवनलाई सहज बनाउने प्रविधिसम्म हामी विज्ञान र प्रविधिबाट घेरिएका छौँ। तर प्रश्न यो हो, नेपाल प्रविधिको प्रयोग गर्ने देश मात्र बन्ने कि आफ्नै आवश्यकता र समस्याको समाधान गर्ने प्रविधि निर्माण गर्ने देश पनि बन्ने? हाम्रा युवामा नयाँ सोच छ, सृजनशीलता छ, केही नयाँ गर्ने उत्साह छ। त्यो सोचलाई आविष्कार र नयाँ प्रवर्तनमा बदल्न आवश्यक छ ज्ञान, अवसर र सही वातावरण सहित। यही विषयमा आज हामी कुराकानी गर्नेछौँ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख इन्जिनियर रोशन पाण्डेसँग। नेपालमा प्रविधि र नवप्रवर्तनको अवस्था कस्तो छ, युवाका लागि सम्भावना के छन्, र अबको नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा कस्तो बाटो रोज्नुपर्छ, यिनै प्रश्नहरूको उत्तर खोज्दै आजको युवा संसार कार्यक्रममा उहाँसँग हामी विशेष कुराकानी गर्नेछौँ। अब पनि आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख इन्जिनियर रोशन पाण्डेलाई। युवा संसार कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
4: हजुर नमस्ते।
3: हजुर आरामै हुनुहुन्छ?
4: हजुर आरामै छु।
3: हजुर, यहाँ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका चाहिँ प्रविधि संकाय प्रमुख हुनुहुन्छ, होइन? अहिले नास्टबाट चाहिँ विज्ञान तथा प्रविधिका लागि के कस्ता कामहरू भइरहेका छन्, सरसर्ती बताइदिनु न।
4: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान यो स्थापना कालदेखि नै विज्ञान प्रविधिको एउटा सर्वोच्च निकाय एपेक्स बडीको रूपमा काम गरिरहेको छ, र हामीले गर्ने काम भनेको अनुसन्धानमूलक, जस्तो अरूलाई पनि रिसर्च गराउने र आफूले पनि गर्ने कामहरू गर्छौँ। यसै अन्तर्गत हाम्रो 2 विङ्स, एउटा विज्ञान संकाय र एउटा प्रविधि संकाय भनेर, मैले हाल अहिले प्रविधि संकायको प्रमुख भएको नाताले प्रविधि संकायको कुराहरू गर्दाखेरि, जस्तो विगत हामीले चाहिँ भनौँ इन्टरनेटको स्थापनादेखि लिएर हामीले पहिलोचोटि सोलर वाटर पम्पिङ सिस्टम नेपालमा जडितदेखि लिएर बायो ब्रिकेटिङको टेस्टिङ गर्नेदेखि लिएर सोलर टेक्नोलोजीहरूमा अगाडि बढेका यस्ता कामहरू त छँदैछन्, जस्ता टिचर्स ट्रेनिङको कुराहरू भयो, होइन, माध्यमिक तहका विद्यालयका विद्यार्थीहरूलाई चाहिँ टिचरहरूलाई टिचर्स ट्रेनिङ दिने कार्यक्रमहरू गरेको। तर यो हुँदै जाँदाखेरि, समय अगाडि बढ्दै जाँदाखेरि हामीले एडभान्स टेक्नोलोजीहरूमा पनि, जस्तो अर्ली वार्निङ सिस्टमहरूमा, त्यस्तै गरेर चाहिँ हामीले अब साइन्सको त आफ्नै छ, तर टेक्नोलोजीको तुरुन्तै जनतामा पुग्ने भनेको टेक्नोलोजीको, होइन, टेक्नोलोजीको कुरा चाहिँ तुरुन्तै जनतामा पुग्छ, एप्लाइड रिसर्च हुन्छ, त्यो रिलेटेड कामहरू हामीले गर्दै आएका छौँ। जस्तो हामीले चाहिँ कति सर्भिसहरू पनि दिन्छौँ, जस्तै कोही बायो ब्रिगेडको अथवा कुनै अरू इन्डस्ट्रीका आएर चाहिँ यसको क्यालोरिफिक भ्यालु, यसको ऊर्जा कति छ भनेर त्यस्तो चिजहरू दिँदाखेरि त्यसको परीक्षण गरेर पनि दिन्छौँ भने हामीले पनि आन्तरिक रिसर्चहरू गरिरहेका हुन्छौँ। हामीले गरेको प्रविधिहरूमा हेर्नुभयो भने अहिले जस्तो स्मल हाइड्रो पावर टेक्नोलोजीमा, विन्ड इनर्जी टेक्नोलोजीमा, किन भन्दा यो अलिकति देशको ऊर्जा सुरक्षालाई मध्यनजर गर्दै र लोड सेडिङ, हिजोका दिनमा भएको लोड सेडिङलाई हेर्दै हामीले सौर्य ऊर्जा यिनीहरूमा पनि गरिरहेका छौँ भने हामीले इनोभेसन ल्याब भनेर इनोभेसन रिलेटेड मेकर स्पेस दिने कामहरू होइन, त्यहाँका युवाहरूलाई चाहिँ ठाउँ दिने, उनीहरूलाई टेक्निकल मेन पावर दिने, त्यो किसिमलेहरू काम पनि गर्दैछौँ भने त्यस्तै गरेर स्पेस रिसर्चमा पनि काम गर्छौँ। त्यस्तै गरेर इन्फ्रास्ट्रक्चर रेजिलेन्समा पनि हामीले काम गरिरहेका छौँ प्रविधि संकायबाट। त्यस्तै गरेर हामीले डिजास्टर रिस्कको कुराहरूमा पनि काम गरिरहेका छौँ र हामीले चाहिँ अरू कुरा गर्दा जस्तो न्यानो टेक्नोलोजी, मेटेरियल साइन्सतिरको कामहरू पनि हामीले गर्दै आएका छौँ, यसमा पनि रिसर्च गरिरहेका छौँ। त्यस्तै गरेर मेन पार्ट भनेको बायो इनर्जी एन्ड वेस्ट म्यानेजमेन्टमा पनि हामीले काम गर्दैछौँ। यस्तै गरी समाजका अरू समस्याहरूलाई पनि हामीले टच गर्दै तिनीहरूमा कहाँ समस्या छ त्यसलाई हेरेर हाम्रो चाहिँ नि कार्यक्रमहरू तय गर्छौँ र हामीले तय गर्दा 16th 5-year plan त्यस्तै गरेर एसडिजी गोलहरूलाई पनि हामीले मध्यनजर गरेका हुन्छौँ।
3: तर अब यी कुराहरूमा चाहिँ प्रत्यक्ष रूपमा युवाहरूको कति सहभागिता छ भन्ने कुराले अर्थ राख्छ होला होइन, व्यावहारिक रूपमा चाहिँ यसमा युवाहरू चाहिँ कतिको यो यहाँहरूले गर्नुभएका कार्यक्रमहरूसँग कतिको चाहिँ जोडिनु भएको छ त के छ अवस्था?
4: दुईटा विङ छ हाम्रो, एउटा चाहिँ विज्ञान संकायको विङ र अर्को प्रविधि संकायको विङ छ।
3: हजुर,
4: अनि त्यो प्रविधि संकायको विङ भनेकै एकदमै युवाहरू, म आफै पनि युवा होइन, अहिलेको नेपालको डेफिनेसन अनुसार पनि म युवा नै छु भने मैले लिड गरेको संकायमा लगभग सबैजना युवा नै हुनुहुन्छ र यहाँ काम गर्ने इनहाउस युवाको सँगसँगै हामीहरूले चाहिँ जस्तो मेकर स्पेस कार्यक्रम भनेर विभिन्न युवा ग्रुपहरू जस्तो स्टार्टअप कम्पनीहरू तिनीहरूलाई पनि उनीहरूको इच्छा अनुरूप भ्याकेन्सी कल गर्छौँ, उहाँहरूलाई पनि राख्छौँ। जस्तो हामीले लास्ट टाइम 3 महिना अगाडि 15 कम्पनी वा व्यक्तिलाई भनेर मेकर स्पेस अन्तर्गत राख्यौँ। उहाँहरू कस्तो हो भन्दाखेरि चाहिँ अलिकति पनि पैसा नभएको, अलिअलि तर सिप भएको, त्यो सिपलाई उहाँहरूले चाहिँ उद्योगसँग जोड्न सक्नुहुन्छ कि भनेर उहाँहरू चाहिँ आँट्नुभएको। उहाँहरू एउटा स्पेस लिएर चाहिँ एउटा कम्पनी खोलेर बस्न चाहिँ रेडी, तर त्यो कम्पनी चल्ला कि नचल्ला भोलि बिहान डर भएको भएर हामीले स्पेस प्रोभाइड गर्ने, उहाँहरूलाई मेन्टरसिप प्रोभाइड गर्ने, उहाँहरूले आम्दानीको स्रोत निर्धारण गरिसकेपछि अब हामी चाहिँ अलग्गै बसेर कमाउन सक्छु भनिसकेपछि अस्ति 3 महिनामा 1-2 निस्किनु पनि भयो। कसैले चाहिँ कुनै ठाउँमा सफ्टवेयर बनाएर हामी बेच्न सक्छौँ भनेर निस्किनु भयो, कसैले हार्डवेयरै डेभलप गर्नुभयो। त्यसरी मेकर स्पेसको अवधारणा अन्तर्गत पनि हामीले भनौँ न 15 व्यक्ति अथवा कम्पनीलाई पनि लियौँ। त्यस्तै गरेर अरू पनि आउनुभएको हुन्छ, अरूहरूलाई पनि हामीले चाहिँ मेकर स्पेस अन्तर्गत चाहिँ अहिले दिइरहेका छौँ, स्पेस टेक्नोलोजीमा दिइरहेका छौँ, आइटी सेक्टरमा दिएछौँ, त्यस्तै गरेर रोबोटिक्समा हामीले दिइरहेका छौँ र हामीले चाहिँ दिएको भनेको अर्को हजुरको एग्रिकल्चर प्लस इन्टरनेट अफ थिङ्स भन्छ, आइओटी युज गरेर चाहिँ गर्ने, त्यसको सेक्टरमा चाहिँ युवालाई एकदमै प्रोत्साहन दिएर उहाँहरूलाई चाहिँ इन्डस्ट्रीसँग जोड्न सक्ने वा आफै इन्टरप्रेनर भएर चाहिँ अगाडि काम बढाउन सक्नको लागि उहाँहरूलाई स्पेस दिने, ठाउँ दिने बाहिर भए जस्तै। अनि त्यस्तै गरेर हामीले सक्दो उहाँहरूलाई कति हामीसँग बजेट छ, कति हामीसँग स्रोत साधन छ त्यसलाई जुटाइदिने र उहाँहरूले त्यसलाई युज गरेर आफै आत्मनिर्भर भएर आफ्नो खुट्टामा उभिन सक्ने अथवा चाहिँ अब हामीहरू अलग्गै बसेर काम गर्न सक्छौँ भन्ने भएपछि हुन्छ गोहेड भन्ने होइन, हामीलाई 3 महिना थप दिनुहोस् अझै भनिसकेपछि हामीले 3 महिना अरू पनि थपिन्छौँ, यसरी हामीले युवालाई लिएछौँ। अर्को साइडमा हामीले के पनि गरेछौँ भने यहीँ इनहाउस चाहिँ इन्टर्नसिप अथवा इनहाउस चाहिँ आरएआरएफ भन्ने हुन्छ, हाम्रो रिसर्च फेलो भन्ने हुन्छ, त्यसमा एप्लाई गर्नुहुन्छ। त्यसरी आउनुभएकोलाई हामीले चाहिँ फन्डामेन्टलदेखि लिएर एप्लाइड रिसर्चको कामहरूमा उहाँहरूलाई हामी हाम्रै प्रपोजलमा हाम्रै रिसर्चको एक्टिभिटिजमा लगाउँछौँ र त्यो रिसर्चको एक्टिभिटिजबाट उहाँहरूले चाहिँ भनौँ न प्याटेन्ट हो वा प्रडक्ट डेभलपमेन्ट गर्ने हो वा पेपरमा जाने हो, कसरी उहाँहरूले चाहिँ आफ्नो चाहिँ पब्लिस गर्नुहुन्छ अनि उहाँहरू अध्ययन बाहिर फर्दर स्टडीको लागि जानुहुन्छ, कोही कोही चाहिँ नेपालमै पढ्नुहुन्छ, कोही नेपालमै स्टार्टअप गरेर जानुहुन्छ होइन, अनि कोही चाहिँ अरू अर्गनाइजेसनमा जानुहुन्छ, त्यसरी चाहिँ जानुभएको छ भने चाहिँ युवालाई हामीले चाहिँ अहिले प्रविधि संकायले विशेष गरी चाहिँ यो टेक्नोलोजी फ्याकल्टीले चाहिँ एकदमै प्रोत्साहन गरेको छ र जति पनि युवा आउनुभएको छ हामीले केही न केही एक्सपर्टिज हाम्रो एकाडेमिसियनहरूलाई बोलाएर उहाँहरूसँग के कसो गर्न सकिन्छ त्यो पनि हामीले चाहिँ सोध्ने गरेका छौँ है, भने हामीले गर्न सक्नेमा चाहिँ आफैले मेन्टरसिप दिएर ठाउँ दिएर उहाँहरूलाई राखेर अगाडि बढ्नकोलाई हामीले एकदमै प्रोत्साहन गरेका छौँ, जस अन्तर्गत यो इनोभेसन सेन्टर इनोभेसन प्रोग्राम अन्तर्गत हामीसँग मेकर स्पेस भन्ने ठाउँ छ, त्यही अन्तर्गत उहाँहरूलाई राखेर हामीले कामहरू दिइराखेको पनि छौँ।
3: हजुर, विशेष गरी यो इन्टर्नसिप वा भनौँ न अनुसन्धानको कुरामा जोड्ने भनेको त विश्वविद्यालय र कलेज तहका विद्यार्थीहरूलाई नै होला यहाँहरूले, होइन?
4: हजुर, त्यसमा विश्वविद्यालयका विद्यार्थीहरू पनि आउँछन्। जस्तो टेक्नोलोजी फ्याकल्टीमा आउँदाखेरि, यो प्रविधि संकायमा आउँदाखेरि पनि इन्जिनियरिङको फोर्थ इयरमा पुगेको, प्रोजेक्ट गर्न इच्छुक, बजेट नभएको, ठाउँ नभएको त्यस्ता पनि आउनुहुन्छ। कतिजना फोर्थ इयर कम्प्लिट गर्नुभएको तर उहाँहरूलाई चाहिँ इन्टरप्रेनरसिपको एउटा कम्पनी खोल्न इच्छा छ, पैसा छैन, होइन, एउटा सफ्टवेयर बनाउँछु, मेरो ल्यापटप ल्याउँछु अथवा तपाईँहरूको कम्प्युटरमा बसेर काम गर्न दिनु, अफिस जस्तो एक किसिमको चाहिँ राख्ने, त्यहीँबाट क्लाइन्टहरूलाई चाहिँ उहाँहरूले गर्नुहुन्छ, सफ्टवेयरहरू बनाउनुहुन्छ, नास्टको लागि पनि केही गर्न सक्नुहुन्छ भने योगदान दिनुहुन्छ, होइन भने पनि आफ्नो कुनै एउटा सफ्टवेयर प्रोग्राम बनाउनुहुन्छ र त्यो कम्पनीहरू थ्रु चाहिँ उहाँहरू जानुहुन्छ अनि उहाँहरू आफै सस्टेन हुन सकेपछि अगाडि बढ्नुहुन्छ, त्यस्तो पनि गरिएछ। अथवा कोही भनौँ न हजुरको मास्टर पास गरिसक्यो, उसलाई फर्दर डिग्री अगाडि जान छ तर रिसर्चमा इन्ट्रेस्ट छ भने पनि उहाँहरूलाई पनि हाम्रो एक्टिभिटिजमा राख्छौँ। सो हरेक किसिमको आउनुहुन्छ, युनिभर्सिटी पनि पुनै आउनुहुन्छ, बाहिरबाट पनि आउनुहुन्छ, कहिले काहीँ तपाईँको प्लस टू एजुकेसन मात्रै भएका, एसएलसी मात्रै पास भएका पनि त्यसमध्येहरू हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले रिसर्च ग्रान्ट, त्यही अन्तर्गतका रिसर्च ग्रान्टहरूमा इन्भल्भ गराउँछौँ। त्यस्तै रिसर्च ग्रान्टहरूमा उहाँहरूले एप्लाई गर्नुहुन्छ, होइन, त्यो किसिमको अनुसन्धानको लागि चाहिँ प्रोत्साहनहरू दिइरहेको स्थिति छ।
3: कुनै पनि नयाँ स्टार्टअप गर्छु अथवा भनौँ न कुनै पनि नयाँ कुराको इनोभेसन गर्छु भन्ने व्यक्ति हुनुभयो भने चाहिँ उहाँसँग चाहिँ त्यो शिक्षाले मात्रै एउटा प्रतिनिधित्व गर्ने भएन, जोसुकै पनि युवा त्यहाँ आएर चाहिँ यहाँहरूसँग सम्पर्क गर्न सक्नुहुने भयो र उहाँहरूलाई अगाडि फर्दर अगाडि बढाउन चाहिँ यहाँहरूले सहायता गर्नुहुन्छ।
4: यसमा एउटा क्राइटेरिया के छ भने विज्ञान प्रविधि रिलेटेड हुनु पर्यो, किन भन्दा हाम्रो तपाईँको स्कोप हाम्रो अर्गनाइजेसनको ऐनमै विज्ञान प्रविधिलाई नवप्रवर्धन, अझै अहिले त तपाईँको नवप्रवर्धन इनोभेसनको कुरा छ, त्यस्तो प्रायोरिटी दिइराखेको हामीले, होइन, विज्ञान प्रविधि बाहेक अरूको रिसर्च होइन, जस्ट साइन्स टेक्नोलोजी एन्ड इनोभेसन रिलेटेड कोही व्यक्ति आउनुहुन्छ, मलाई यस्तो गर्ने इच्छा छ तर पैसा छैन, यो गर्दा कस्तो होला भन्नुहुन्छ, उहाँहरूको एकदमै फ्रुटफुल आउने जस्तो लाग्यो भने कतिलाई हामीले चाहिँ ग्रान्टमा एप्लाई गर्नु भन्छौँ, कतिलाई चाहिँ हामीसँगै मिलेर गर्नुहोस् हाम्रो प्रोग्राम अन्तर्गत यो पढ्छ भन्छौँ, कतिलाई चाहिँ तपाईँ आउनुहोस् मेकर स्पेस अन्तर्गत बस्नुहोस् टेबल कुर्सी दिन्छौँ तपाईँहरूलाई, होइन, त्यस्तै छ भने डेस्कटप पनि मिलाइदिन्छौँ, होइन, तपाईँले बनाउनुहोस् सफ्टवेयर बनाउनुहोस् तपाईँहरूको, होइन, के गरिदिनु पऱ्यो, कसँग कनेक्ट गरिदिनु पऱ्यो, हामी सकेसम्म कनेक्ट गरिदिन्छौँ भन्छौँ, त्यसरी हामीले चाहिँ सहयोग दिएको स्थिति छ।
3: हजुर, अहिले त युवाहरूलाई प्रोत्साहन गर्नका लागि भनेर अब नयाँ सरकारले पनि विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भनेर मन्त्रालय पनि खडा गरिसकेको अवस्था छ, होइन, अब यसमा नास्ट त विगतदेखि नै छँदै नै थियो, सँगसँगै थियो, अब यो नास्ट पनि भयो अनि यो मन्त्रालय पनि भयो, यी सबै ठाउँबाट चाहिँ युवाहरूलाई अझै धेरै प्रोत्साहित गरेर नेपालमै टिक्न र नेपालमै बिक्न सक्ने वातावरण सृजना गर्नका लागि चाहिँ कुनै त्यस्ता प्लानिङहरू पनि छन् कि के छन् होला सर वर्तमान अवस्थामा चाहिँ?
4: हजुर, वर्तमान अवस्थामा अब नास्टको कुरा गर्ने हो भने हामीले चाहिँ 2019 सालदेखि हामीले इनोभेसन, जब विज्ञान प्रविधि तथा नवप्रवर्धन नीति आयो 2019 को, त्यहाँदेखि नै नास्टले नै यसलाई पनि अपनत्व लिएर चाहिँ विज्ञान प्रविधि मात्रै भएर हुन नवप्रवर्धनको पनि कुरा जोड्नुपर्छ भनेर हामीले जोडेर चाहिँ अगाडि बढाएका थियौँ र यसमा यो इनोभेसनमा मेनली यो नवप्रवर्धनको शीर्षकमा चाहिँ युवा नै जनशक्ति आएर काम गर्ने वा ग्रान्ट लिने गर्नुभएको हो, त्यतिखेरैबाटै सुरु भएको हो। त्यस्तै अहिले हाल त विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय पनि सिर्जना भइसक्यो तर यो सबै अवस्थामा हामीले हेर्ने हो भने अहिले हामीले चाहिँ एकदमै कोसिस गरेर उहाँहरूलाई ठाउँ दिएर अथवा उहाँहरूलाई ग्रान्ट अथवा उहाँहरूलाई चाहिँ उहाँहरूसँग मिलेर अगाडि जान खोजिरहेकै स्थिति छ। मन्त्रालयले पनि आफ्नो सेक्टर आफ्नो ठाउँबाट चाहिँ गरिरहेकै छ तर हामीले गर्ने भनेको प्योर रिसर्च ओरिएन्टेडै हुन्छौँ। जेनरली हामीले गर्दाखेरि चाहिँ अलिकति अनुसन्धानमूलकै हुन्छौँ। जस्तो मन्त्रालयले गर्ने अलिकति पोलिसी मेकिङमा अलिकति उहाँहरूको काम जान्छ भने हाम्रो चाहिँ अनुसन्धानमूलक बढी हुने, होइन, अथवा चाहिँ सजेसन एडभाइस दिने गभर्मेन्टलाई एज अ थिङ्क ट्याङ्कको रूपमा हुन्छ नास्टको चाहिँ। तर हामीले आफ्नो सक्दो रिसर्चको एक्टिभिटिजलाई पनि कति अगाडि बढाउन सक्छौँ गरेकै छौँ। तर मेन अहिलेको समस्या म्यामले भन्न खोज्नु भएको कुरामा मैले हेर्दा जस्तो मन्त्रालयमा पनि अहिले बजेट छ, बजेट आएको छ, राम्रोसँग त्यसलाई चाहिँ युटिलाइज भएर केही न केही चाहिँ अगाडि बढ्ला। त्यस्तै हामीले अहिले देखेको भनेको चाहिँ मेन अहिले समस्या भनेको स्टार्टअप र यो बिजनेसको मोडल सँगसँगै चाहिँ एउटा पोलिसी पनि एउटा हो, सँगसँगै अर्को के हो भन्दाखेरि फन्डको पनि हो। हामीसँग ठुलो फन्ड त अहिले आछ, विज्ञान मन्त्रालय थ्रु चाहिँ यो नवप्रवर्धनको कुरा भइरहेको छ, फन्डको कुरा छ, तर यो फन्डलाई चाहिँ युटिलाइज गर्ने मेकानिजम र यो फन्डलाई चाहिँ युवासँग पुर्याउने र त्यसबाट उद्यमबाट चाहिँ हामीले केही सिर्जना गरेर त्यो सोचबाट चाहिँ केही न केही चिज प्रडक्ट बनाएर त्यो प्रडक्टलाई प्याटेन्ट बनाएर त्यसलाई चाहिँ इन्डस्ट्रीले अथवा अरू कुनै कमर्सियलहरूले किनिदिएर त्यसबाट फेरि सिर्जना गर्ने चिजमा त्यो लुपमा नगएसम्म चाहिँ नेपालले अगाडि बढ्न सक्दैन कि त्यो लुपमा गएको स्थिति छैन कि अहिले हामीहरू अहिले हामीहरू एपडासले चाहिँ त्यो किसिमको चाहिँ इनोभेसन भइरहेछ अथवा इनोभेसन भएछ भने पनि कतिलाई पैसा पुगिरहेको छैन कति इनोभेसन भइरहेछ भने पनि त्यो इनोभेसनलाई हामीले अगाडि बढाउन सकेका छैनौँ केही कारणवश व्यक्ति अथवा कोही बाहिर जाने अथवा केही समस्याले. सो यो एउटा जबसम्म यो लुप चल्दैन नि त्यो लुप नचलेसम्म चाहिँ इन्कम पनि जेनेरेसन हुँदैन र त्यसले गर्दा आइडिया पनि नयाँ नयाँ सिर्जना हुँदैन भन्ने हामीले बुझिरहेका छौँ अहिले हाललाई.
3: हजुर, सुरुमा त अब आइडिया नै चाहियो होला होइन, त्यसलाई कसरी अगाडि लैजाने भन्ने कुरा नीतिगत रूपमा मन्त्रालयले इनिसिएसन लिनु पर्यो, त्यसपछि नास्ट लगायतका निकायहरूले त्यसलाई अझै अगाडि बढाउँदै लैजानु पर्यो कार्यान्वयनमा होइन. नेपालमा विज्ञानको क्षेत्रमा चाहिँ अगाडि बढ्नुपर्छ है भनेर चाहिँ 2019 सालदेखि नै नास्ट स्थापना गरेर त्यसपछि विभिन्न क्षेत्रबाट अलिकति प्रोत्साहन त गरेको नै देखिन्छ, तर पनि हेर्दै आउँदाखेरि चाहिँ नेपाल चाहिँ विशेष गरी अरूले गरेको कुराहरूलाई नै अपनाउने अथवा भनौँ न एसेम्बलको कामहरू नेपालमा धेरै हुने, तर आफै उद्योग स्थापना गरेर स्टार्टअपका कामहरू आफै इनोभेसन गर्ने कुराहरू चाहिँ एकदमै कम मात्रै देखिरहेको छ. खासमा यस्तो हुनुमा चाहिँ चुनौती यहाँले के देख्नुहुन्छ सर? त्यहाँ प्रविधि संकायको प्रमुख पनि यहाँ हुनुहुन्छ, त्यहाँ बसेर हेर्दाखेरि नेपाल चाहिँ यो एसेम्बलमा मात्रै गइरहने हो कि अथवा आफैले पनि एउटा प्रविधिको विकास गरेर उद्योग खोलेर यहीँ रोजगारी सृजना गर्ने गरेर गर्न पनि अगाडि बढ्नुपर्ने हो? खास यसमा चुनौती चाहिँ के छ, अप्ठ्याराहरू के छन्, किन यस्तो देखिन्छ कि हाम्रो देखाइ मात्रै यस्तो हो कि?
4: हजुर, एकदमै करेक्ट क्वेसन सोध्नुभयो. यो क्वेसन चाहिँ विभिन्न बेला हामीहरूले पनि एक आपसले सोधिराखेकै हुन्छौँ यहाँ वैज्ञानिक प्राविधिकहरूले पनि. समस्या के हो भने जुन तपाईँले अप्नाउने भन्नुभयो त्यसलाई टेक्नोलोजी ट्रान्सफरको हामीले वर्ड युज गर्न सक्छौँ होइन. हामीले धेरै जसो टेक्नोलोजी ट्रान्सफर, टेक्नोलोजी एडाप्टेसन, रिभर्स इन्जिनियरिङ बढी गरेको पाइन्छ नेपालमा होइन, न कि हामीले टेक्नोलोजी डेभलपमेन्ट, त्यो टेक्नोलोजी डेभलप भएर प्याटेन्टमा गएर त्यो टेक्नोलोजीले चाहिँ भनौँ न वर्ल्ड वाइडै रूपमा चाहिँ अलिकति लिएको हामीले देख्दैनौँ. हजुरले भन्न खोज्नुभएको यही लाइनमा हो, हामीले चाहिँ बुझिरहेको छौँ. तर समस्या के हो भन्दा एउटा कुरा त जस्तो हाम्रो देश मात्रै होइन, अहिले जुन देश चाहिँ एकदमै डेभलप भएको इक्जाम्पल दिइराख्नुभएको छ, जस्तो भनौँ 1985 चाहिँ जस्तो चाइना अथवा 90 ताका चाहिँ इन्डियाले जुन चाहिँ तपाईँको चाहिँ फरेन डाइरेक्ट इन्भेस्टमेन्टलाई चाहिँ अप्नाएर ठुल्ठुलो बिजनेस हबहरू आयो त्यो देशमा, त्यस्तै नेपालमा पनि ठुल्ठुलो बिजनेस हबहरू, ठुल्ठुलो इन्डस्ट्रीहरू आएर त्यो इन्डस्ट्रीले आफ्नो प्रब्लम दिएर त्यो प्रब्लमलाई चाहिँ हामीले सोल्युसन दिएर त्यो सोल्युसनबाट निस्केका प्रडक्टहरू, त्यो सोल्युसन सँगसँगै अरू जुन प्रडक्टहरू आउँछन् त्यो प्रडक्टलाई चाहिँ हामीले लिएर मार्केटबाट त्यसबाट फेरि आमदानी क्रिएट गरेर त्यो प्रडक्टलाई अनि फेरि त्यसलाई रिसर्चमा लाएर जुन त्यो साइकल जबसम्म चल्दैन नि, त्यो साइकल नचलेसम्म चाहिँ हाम्रो चाहिँ यो अगाडि बढ्दैन कि. त्यो साइकल स्टार्टै हुन

0: फिलोसफीतिर लैजानी हो, टेक्नोलोजी र साइन्सले नै लैजानी हो। फर्स्टमा हामीलाई चाहिने भनेको साइन्स, त्यसपछि साइन्टिस्ट होइन, त्यसपछि त्यस्तै गरेर टेक्नोलोजी र टेक्नोलोजी पछि टेक्नोलोजिस्ट, र त्यसपछि फर्दर चाहिने भनेको इन्डमा प्रडक्टै हो नि। सो त्यो प्रडक्ट डेभलप गर्नको लागि पहिला मोटिभेसन गर्नुपर्ने त साइन्स र टेक्नोलोजीको मान्छेलाई हो नि त। त्यो राज्यले सायद हिजोका दिनसम्म गर्न सकेन, सक्ने स्थिति पनि भएन होला, तर अब विश्वास गरौँ नयाँ मन्त्रालय खुलेको छ होइन, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, यसमा चाहिँ अब नयाँ पोलिसी नयाँ ऐनहरूको ड्राफ्टिङ हुँदैछ, सायद अब चाहिँ त्यसलाई एड्रेस हुन्छ कि एउटा अनुसन्धानकर्ता एउटा टेक्नोलोजिस्ट एउटा साइन्टिस्ट भन्नाले चाहिँ कन्ट्रीले फलानु साइन्टिस्ट है फलानु इन्जिनियर है भनेपछि एउटा रिकग्निसन हुनु पर्यो कि उसको एउटा चाहिँ मोटिभेसन हुनु पर्यो उसलाई काम गर्नलाई भन्नै पर्ने हुन्छ होइन। यो सायद तितो लाग्ला 30-40 हजारको स्यालेरीमा मैले अहिले बोलायो भने पनि यहाँ स्टाफलाई राख्न सक्ने स्थिति छैन, उसले बाहिर अथवा युएस अथवा अस्ट्रेलिया एप्लाई गर्छ भने पनि महिनाको 3-4 लाख रुपियाँ त सजिलै कमाउँछ भने 1-2 लाख रुपियाँ खर्चै गरेर पनि 1 लाख त चोखै बचाउँछ, ऊ किन यहाँ बस्छ र अहिलेको स्थिति नै त्यही हो। तर सुरु कहाँबाट गर्ने त, हामी टेक्नोलोजी डेभलप गरेर एउटा पुस्ताले चाहिँ एकदमै सेक्रिफाइस गरेर अर्को पुस्तालाई सजिलो गराउने कि वा अहिले नै सुरुबाट स्टार्ट गर्ने त, त्यो सेक्रिफाइजिङ पोइन्ट चाहिँ भेटिरहेको छैनौँ कि हामीले। सेक्रिफाइस कहाँबाट गर्ने, कुन जेनेरेसनबाट गर्ने, कुन पोइन्टबाट गर्ने नै हामीले फेला पारेको छैनौँ। मेरो अहिले विचारमा चाहिँ त्यही नै हो, खास गरी हामीले कहाँबाट सुरु गर्ने नै भन्ने हामीले बुझ्न सकेको छैनौँ कि। कुन जेनेरेसनले लिन्छ त यो सेक्रिफाइस, कसले गर्छ त सुरुमा एकचोटि, त्यसपछि त्यो साइकल चल्ला होइन, त्यहाँनिरै हामी पुगेको छैनौँ कि। गभर्मेन्टले तोकिदिनु पऱ्यो, ओके तपाईँको चाहिँ सिनियर इन्जिनियर छ भने उसको 2 लाख स्यालेरी हुन्छ, काम चाहिँ यति गर्नुपर्छ, अथवा साइन्टिस्ट हो भने उसको स्यालेरी चाहिँ 2 लाखबाट सुरु हुन्छ तर काम चाहिँ यति गर्नुपर्छ, उसले प्रडक्ट डेभलप गर्नुपर्छ, वर्षको यतिवटा पेटेन्ट फाइल गर्नुपर्छ, अथवा उसले पेपर चाहिँ Q1 यति पब्लिस गर्नुपर्छ, अनि बल्ल उसको कन्ट्र्याक्ट रिन्यू हुन्छ नभए हुँदैन भन्ने, स्यालेरी पनि मजाले दिने अनि त्यसमा हायर एन्ड फायर रुल पनि लगाइदिने। त्यो गरेको खण्डमा त भोलि नै आउटपुट आउन थाल्छ नि त। न राज्यले त्यो गर्न सकेको स्थिति थियो हिजोका दिनसम्म, न हामीले रोक्न सकेको स्थिति छ अहिले प्राविधिक जनशक्तिलाई। सो कारण चाहिँ यहाँ जस्तो लाग्छ मलाई, अब यो सर्ट आउट भएको दिन चाहिँ सायद नेपाल पनि त्यही लाइनमा जान्छ जुन लाइनमा चाहिँ हिजोका दिनमा चाइना 1985 थियो, अथवा चाहिँ इन्डिया चाहिँ 1990s थियो, त्यो लेभलमा चाहिँ बल्ल नेपाल त्यहाँ पुग्छ र त्यहाँबाट सुरु हुन्छ बल्ल हाम्रो जर्नी जस्तो लाग्छ मलाई।
1: यो ब्रेन ड्रेनको यो जुन समस्या छ सरले उठाउनु भयो होइन, अलिकति केही गर्छु भन्ने भावना बोकेको युवा चाहिँ खालि विदेशतिरै पलायन हुने यो ठुलो समस्या छ होइन। जस्तो अब यो ड्रेनलाई रोक्नका लागि चाहिँ नीतिगत रूपमै चाहिँ के कस्ता सुधारहरू भए भनेदेखि हामीले त्यो ब्रेनलाई हामीले यहीँनेरि रोकेर राख्न सक्छौँ होला, के देख्नुहुन्छ सरले? यहाँ एक प्रविधि इन्जिनियर पनि हुनुहुन्छ होइन, यहाँको अनुभवले के भन्छ?
0: ब्रेन ड्रेनको समस्या हामीले विगत वर्षमै देखेर 2015 सालदेखि नै हामीले कार्यक्रम लन्च गर्यो। यो आजको समस्या थिएन, यो हिजोका दिनमा पनि थियो तर हिजोका दिनमा अलिक अर्कै किसिमले थियो होला, आजको दिनमा अलिक अर्कै किसिमले छ। 2015 नै यो फर्क वैज्ञानिक नेपाल लगायत कार्यक्रमहरू ल्याएर चाहिँ हामीले ब्रेन गेन गर्न खोज्यो, ब्रेन ट्रेनलाई चाहिँ ब्रेन ग्रेन गेन गर्न खोजेर चाहिँ एउटा चाहिँ यो ब्रेन पुल किसिमका कार्यक्रमहरू बनायौँ। त्यस्तै गरेर 19 आउँदाखेरि यो कार्यक्रमको नाम चेन्ज भयो, तर त्यस्ता कार्यक्रम अन्तर्गत 2-4 वैज्ञानिकहरू पनि आउनुभयो, 2-4 प्राविधिकहरू पनि आउनुभयो, उहाँहरूले चाहिँ आफ्नो भनौँ न रिसर्च एक्टिभिटिजहरू गर्नुभयो। तर समस्या कहाँनिर रहेछ भने उहाँहरू भनौँ न अलिकति हामीले ब्रेन गेन भनेर अलिकति रेनाउड साइन्टिस्टहरू अलिकति रेनाउड टेक्नोलोजिस्टहरूलाई लिन खोज्दाखेरि चाहिँ उहाँहरूले चाहिँ अलि दिन यसो घर आएको बेला अथवा चाहिँ यसो 1-1.5 वर्ष बिदाको बेला अथवा 6 महिना बिदाको बेला आएको बेला नेपाललाई के कन्ट्रिब्युसन गर्न सक्छु भनेर जाने हिसाबले चाहिँ सीमित भयो। तर भनौँ 1-2 वर्ष बस्छु नै म यहीँ टिक्छु भनेर आउनुभएकोलाई चाहिँ हामीले एकोमोडेट किन गर्न सक्ने स्थिति छैन भन्दाखेरि उहाँहरूको सोच अथवा उहाँहरूको ऊ चाहिँ राम्रो छ, जस्तो नेपालमै छु त्यहाँ 3 लाख कमाउँछु भने कमसेकम 1 लाख त होस् राज्यले दिने भन्ने छ, तर हामीले त 1 लाखै दिन सकेको स्थिति पनि त छैन नि। मैले 1 लाख यो अर्थमा भनेको कि बेसिक निड्स, एउटा व्यक्तिलाई काठमाडौँमा बस्नको लागि चाहिने आवश्यक मोटिभेसन एउटा स्यालेरीको रूपमा अथवा वेजेसको रूपमा दिन सक्ने स्थिति पनि छैन होइन। मेन कुरो भनेको त मान्छेलाई त घाँसवास कपासै हुन्छ, सो त्यो पनि दिन नसकेको स्थितिमा उहाँहरू कसरी टिक्नु होला त? होला कुनै व्यक्ति चाहिँ आएर 6 महिना 1 वर्षलाई कन्ट्रिब्युट गर्न सक्ला, तर अहिले हामीले नै दिएको जस्तो ब्रेन पुल अन्तर्गत हाम्रो प्रोग्राम छ 52-53 हजार कति दिन्छौँ हामीले उहाँहरूलाई मन्थली होइन। सो यसरी हामीले दिइरहेको छौँ, माएको त हामीले धेरै हुन्छ, आउने चाहिँ 1-2 हुनुहुन्छ। सो उहाँहरूलाई त्यतिमा हामीले कसरी राख्न सक्छौँ त, किनभने त्यतिले उहाँहरूको कतिसम्म उहाँहरूको निड्स फुलफिल हुन्छ त, एउटा पिएचडी गरेर एउटा चाहिँ भनौँ न हामीसँग नासाबाट आएको पनि हुनुहुन्छ, हामीसँग चाइनाको राम्रै ठाउँहरूबाट पढेर आएको पनि हुनुहुन्छ होइन, त्यस्तै गरेर अर्को देशबाट युरोपियन कन्ट्रीहरूबाट आएको पनि हुनुहुन्छ। सो त्यस्ता व्यक्तिहरूलाई हामीले चाहिँ भनौँ यो गभर्मेन्टको अथवा हामीले चाहिँ एउटा दिने स्यालेरी स्किममा कसरी राख्न सक्छौँ? ठिक छ, स्यालेरी पनि हामीले दिनु परेन कि उहाँहरूलाई एउटा तोकेर फिक्स एमाउन्ट दिन सक्छौँ, तर त्यसले उहाँहरूको आर्थिक स्थिति यहाँ चाहिँ चल्छ त, उहाँहरूको बेसिक निड्स चल्छ त।

0: त्यो छैन, ठिक छ उहाँहरूले त्यो पनि के भन्नुहुन्छ भने ठिक छ म एक वर्षसम्म कन्ट्रिब्युट गर्छु तर कति दिनसम्म उहाँहरूलाई भोलिन्ट्री हामीले कन्ट्रिब्युट गराउन सक्छौँ त, त्यो एउटा समस्यै छ, स्थिति नै छ, त्यो प्रब्लमै छ र त्यसलाई हामीले कन्ट्रोल गर्न सकेको खण्डमा मैले अघि नै भनिहालेँ राज्यले विज्ञान प्रविधिमा लाएको जनशक्तिलाई दर्जा दिएर एउटा तपाईँहरूको प्लेस यो हो है, तपाईँहरू त नेपालकै विद्वान वर्ग मध्ये पर्नुहुन्छ, तपाईँहरूको स्यालेरी यस्तो हुन्छ, तपाईँहरू अरू स्टाफहरूसँग तपाईँहरूलाई तुलना गर्ने होइन भनेर त्यो किसिमले दिन जुन दिनबाट चाहिँ रेकग्नेसन गर्न सुरु गर्छ त्यो दिनबाट आफै यो लुपहरू चल्न थाल्छ कि। सो अहिलेको स्थिति नै मैले त्यही देखेछु र तपाईँले इक्जाम्पल दिँदा नाइबरिङ कन्ट्रीको इक्जाम्पल दिँदाखेरि पनि विदेशबाट विभिन्न विधाका साइन्टिस्टहरूलाई बोलाएर त्यस्तै नै गरिएको थियो सुरुमा, भनौँ न 1.5 लाख आइसी अथवा 2 लाख आइसी ल तपाईँहरूले यो रिसर्च गर्नु भनेर सुरु भयो इन्डियामा पनि, चाइनामा पनि त्यही थियो, विदेशमा भएको यो यो रिलेटेड फिल्डको आउनुहोस् वी आर गोइङ टु प्रोभाइड अल द फेसिलिटी भनेरै सुरु गरेको थियो उसले पनि होइन। त्यसरी सुरु गर्दै जाँदाखेरि पछि कम्पिटिसन हुँदै गइसकेपछि त्यो एक किसिमको लुप बनिसकेपछि प्रब्लम हुँदैन कि, आफै आउन खोज्छन्, आफै कन्ट्रिब्युट गर्न खोज्छन् होइन, त्यो उसमा जान्छन्, तर सुरु स्टार्टिङ पोइन्ट कहाँबाट भन्ने नै हामीलाई अहिले समस्या देखेछु मैले।
1: त्यसका लागि त सुरुमा नीतिगत रूपमै सुधार हुनु पर्यो होला,
0: हजुर होइन, यो सबै फेरि जोडिएको नीतिगतमै गएर छ, किन भन्दा अनुसन्धानकर्ता को हो त भनेर डिफाइन गर्नु पर्यो, एउटा वैज्ञानिक भनेको को भनेर डिफाइन गर्नु पर्यो, एउटा इन्जिनियर भनेको को भनेर डिफाइन गर्नु पर्यो होइन, यो त सुरुमै नीतिगतदेखि लिएर होइन ऐन बनाउँदा नियावली विनियावली बनाउँदाखेरि नै राज्यले डिफाइन गरेर जानुपर्ने।
1: यदि हाम्रा युवाहरूलाई देशमै टिकाइ राख्ने खालको वातावरण बनाउने हो भने चाहिँ उहाँहरूको इच्छा शक्तिलाई बुझेर र उहाँहरूको जीवन पनि धान्न सक्ने खालको वातावरण चाहिँ बनाइदिनु पर्यो राज्यले होइन। अब नास्टले गरेका कुराहरूमा पनि अलिकति फर्किन्छु, नास्टले पनि आफ्नो ठाउँबाट प्रयास गरिरहेको छ है भन्न पनि हामी सबैले बुझ्न पनि जरुरी छ। जस्तो नास्टले यो मेकर स्पेस भनेर पनि सुरु गरिरहेको रहेछ होइन, यो खासमा मेकर स्पेस भनेको के हो अनि युएसबाट चाहिँ के सुविधाहरू उपलब्ध हुन्छन् यसबारे पनि बताइदिनु न।
0: हजुर, यो मेकर स्पेस भनेको हामीले एउटा यो मेकरहरूलाई स्पेस दिने हो, कस्तो भन्नाले तपाईँहरूको कति युवाहरू आउँछन् मैले अघि भनिहालेँ होइन, उहाँहरूले चाहिँ केही इच्छा हुन्छ बनाउने फेब्रिकेट गर्ने अथवा केही इच्छा हुन्छ सफ्टवेयरै बनाउने अथवा केही डिजाइन गर्ने होइन, तर उहाँहरूले स्पेस पाइराख्नु भएको हुन्न, उहाँहरूलाई इक्विपमेन्टहरू चाहिने हुन्छ, कति ठाउँमा मेन्टरसिप चाहिएको हुन्छ, उहाँहरूलाई त्यस्तो ठाउँ चाहिएको हुन्छ जहाँ टेबल कुर्सी होस् उहाँहरू बसेर काम गर्न सकियोस् अथवा इक्विपमेन्ट होस् ल्याब होस् त्यहाँ बसेर त्यहाँ गएर चाहिँ त्यहाँको भनौँ न इक्विपमेन्ट चलाएर त्यहाँको इक्विपमेन्टबाट चाहिँ केही रिजल्ट प्राप्त गरोस्। सो यस्तो एउटा हामीले चाहिँ अहिले ठाउँ अथवा यस्तो हामीले चाहिँ एउटा संरचना बनाउँदैछौँ होइन, हामीले चाहिँ त्यसको लागि सेपरेट बिल्डिङ पनि बनाउँदैछौँ तर त्यही अन्तर्गत हामीले अहिले एक्जिस्टिङ टेक्नोलोजीको प्रविधि संकायको भवनमै पनि यो सुविधा दिइराखेका छौँ, यस्तो ठाउँ बनाइदिन्छौँ, उहाँहरू आएर उहाँहरूको राम्रो प्रपोजल छ र उहाँहरूले प्रपोजल दिएर चाहिँ आउनुभएको छ भने उहाँहरूलाई हामीले लिएर के गर्छौँ तपाईँहरूको के प्रडक्ट छ बनाउन खोज्नुभएको तपाईँले 3 महिनामा सघाउने कोसिस गर्नु भन्छौँ, उहाँहरूले आफ्नो प्रोग्रेस देखाउनुहुन्छ त्यसपछि हामीले टाइम थप्छौँ होइन, त्यही अन्तर्गतै थपेर अगाडि बढाउँछौँ र उहाँहरूले कति क्लाइन्टहरूसँग जोडिनुहुन्छ अनि हामीले आफ्नै अब काम गरेर अगाडि बढ्न सक्छौँ भन्नुहुन्छ कतिजना, जस्तो तपाईँलाई इक्जाम्पल दिन्छु अहिले तपाईँहरूले पनि सुन्नुभयो होला रकेटको कुरो, यो रकेट हाम्रो यो मार्स 24 अर्बिटल्सको यो उहाँहरूले चाहिँ हाम्रो यहीँ बसेर यहीँ स्पेस हामीले दिइरहेको छौँ मेकर स्पेस भनेर चाहिँ एउटा सानो टर जस्तो बिल्डिङ छ त्यहीँ बस्नुभएको छ त्यहाँ बनाइराख्नु भएको छ, अब यसको प्रक्षेपण पनि हाम्रो 4-5 दिनमा हुँदैछ होइन, अब यस्ता किसिमका युवाहरूलाई चाहिँ हामीले फेसिलिट गरिराखेका छौँ। अब त्यस्तै गरेर चाहिँ अर्को एउटा ग्रुप हुन्छ जसले सफ्टवेयर बनाएर अहिले त्यो सफ्टवेयरलाई चाहिँ यो हस्पिटलहरूको चाहिँ इन्फर्मेसनहरू चाहिँ कलेक्ट गर्ने कम्पाइल गर्ने एउटा सफ्टवेयर बनाएर हस्पिटलहरूलाई दिन खोजिराख्नु भएको छ र उहाँहरूको त्यो फर्स्ट एउटा काम पनि हो अरे, अब उहाँहरूले त्यो अलिकति प्रोफेसनलमा अलिकति कमर्सियलाइजेसनमा गएपछि अब नास छोड्नुहुन्छ र अलग्गै उहाँहरूले अफिस बनाएर बस्नुहुन्छ होइन, त्यस्तै अरू पनि छ कोही साइन्टिस्टहरू पनि हुनुहुन्छ उहाँहरूले पिएच मिटरदेखि लिएर त्यस्ता चिजहरू सस्तोमा बनाउने भनेर लागिराख्नु भएको छ, कोहीले ग्राउन्ड वाटर फाइन्ड आउट गर्नको लागि एउटा डिभाइस बनाउँदै हुनुहुन्छ जसले चाहिँ कति मुनि चाहिँ पानी छ भनेर माथिबाटै हेरेर थाहा पाउने डिभाइस, अनि त्यो डिभाइस भएको खण्डमा चाहिँ हाम्रो तराईको भागहरूमा पानीको ग्राउन्ड लेभल पत्ता लगाउन पानीको वाटर लेभल पत्ता लगाउन एकदमै सजिलो हुनेछ, यस्ता यस्ता डिभाइसहरू यहाँ बसेर गर्नुभएको छ, तर हामीले त्यो प्रडक्टलाई लिएर गएर चाहिँ मार्केटमा कमर्सियलाइज गर्ने भन्दा पनि उहाँहरूले नै लिएर गर्नुहुन्छ, तर हामीले जस्ट स्पेस प्रोभाइड गर्ने उहाँहरूलाई काम गर्ने वातावरण बनाइदिने हामीले सक्दो उहाँहरूलाई चाहिँ सपोर्ट गर्ने र उहाँहरूलाई मेन्टरसिप दिने गरेको खण्डमा यस्ता युवाहरूले नै हो हामीलाई भविष्यमा चाहिँ प्रडक्ट दिने। हामीले के सोच्नुहुन्न भने सबै आएका जति चाहिँ सबै सक्सेस भएर जान्छन् भन्ने सोच्ने होइन, कमसेकम 100 जना आए 200 जना आएको मध्ये पनि हामीसँग 1 जना सक्सेस भएर गयो भने हामीले एलन मस्क जस्तो मान्छे एउटा कोही भेट्यौँ भने त त्यसले त भोलिका दिनमा त नेपाललाई नै विकासतिर पुऱ्याउँछ नि त। सो हाम्रो चाहिँ भ्यू त्यो हो, खालि एउटा दुइटा 100 हामीले धेरै खोजेको होइन, 1% 2% मात्रै सक्सेस भयो भने पनि हामीले सक्सेस मान्छौँ कि त्यसलाई, अहिलेको हाम्रो पनि त्यस्तै नै छ।
1: हजुर, अहिलेसम्मको अवस्थालाई हेर्दा चाहिँ यो मेकर स्पेसबाट उत्पादन भएका उत्पादन जुन चिजहरू छन् ती चाहिँ कतिको बाहिर आएर व्यावहारिक रूपमा कतिको बजारसम्म पुगेका छन्, के छ उदाहरण के छ सर?
0: यो मेकर स्पेस भनेर त हामीले धेरै भएन अगाडि बढाएको यो होइन, तर हामीले चाहिँ यो 2019 इनोभेसन अन्तर्गत चाहिँ ग्रान्टहरू दिइरहेको स्पेसहरू दिइरहेको, तर मेकर स्पेस भनेर होइन, यो अलग्गै इनोभेसन भनेर दिइरहेको, हुन त यो पनि उस्ता उस्तै नै हो। यस्तो कहाँ प्रडक्टहरू छ नि, जस्तो भनौँ न रोबोटिक्स एसोसिएसन भयो, अरू रोबोटिक्स क्लबहरू भए, अनि त्यस्तै गरेर अरू एजेन्सीहरूले चाहिँ यहाँ हामीले दिएको ग्रान्ट जुन 10 लाखको थियो इनोभेसन ग्रान्ट, त्यसबाट बनाएका प्रडक्टहरू त्यो त नासलाई बुझाए, तर त्यसको कपी अहिले मार्केटमा पनि उहाँहरूले सेल गरिराख्नु भएको छ, उहाँहरूले बेचिराख्नु भएको छ होइन। हेर्दाखेरि मार्केटमा देखिन्न त्यो कुरो, तर कतिले चाहिँ यहीँबाट सिकेर यहीँबाट बनाएको प्रडक्टहरू कलेज कलेजमा ट्रेनिङ दिनको लागि किटको रूपमा पनि युज गर्नुभएको रहेछ। ठ्याक्कै नदेखिए पनि त्यसले केही न केही कमर्सियल एक्टिभिटिज, केही न केही मार्केटमा चाहिँ पेन्ट्रेसन गरिराखेकै छ होइन, त्यो सानो प्रडक्टको रूपमा पनि। अनि अहिले झन् हामीले 2-3 वर्षदेखि चाहिँ जुन मेकर स्पेस प्रोग्राम सञ्चालन गरेदेखि चाहिँ रिटर्न्स चाहिँ आउन थालिसकेको छ, तर त्यो ठ्याक्कै नदेखिएको भए हो। तर समस्या के हो भने बजेटको, हामीसँग निकै नै थोरै बजेट, तपाईँले यहाँ विश्वास गर्नु नहोला होइन, हामीसँग चाहिँ हरेक यहाँ वैज्ञानिकको टाउकोमा हेर्ने हो भने 5-6 लाख भन्दा बढीको बजेट हुँदैन वर्षभरिको उहाँहरूको प्रोग्राम होइन। सो त्यस्तो बजेटले कतिसम्म अगाडि जान सकिन्छ भन्ने मात्रै हो क्या त्यो बजेटले, हुन त फेरि बजेट मात्रै धेरै भएर पनि हुने होइन। तर मैले भनिहालेँ, कुनै न कुनै एउटा प्रडक्ट, कुनै न कुनै एउटा टेक्नोलोजी डेभलपमेन्ट चाहिँ यस्तो भएर निस्केको खण्डमा, त्यो 100 वटामा एउटा मात्रै भएको खण्डमा पनि त्यसले ठुलो ट्रिगर गर्छ नि त। फेरि जुन दिन ट्रिगर गर्छ त्यो त फेरि हिजोका दिनमा जुन स्यामसङ चाहिँ साउथ कोरियाबाट निस्के जस्तो अथवा चाहिँ युएसमा अरू प्रडक्ट भयो जस्तो त्यसरी निस्किने हो। सो त्यो कुन चाहिँ नि हुन्छ भन्ने कुरा मात्रै हो क्या। सो सबै सक्सेस हुन्छ भन्ने चाहिँ स्टार्टअपहरूलाई दिएको हामीले अनुदान अथवा स्टार्टअपहरूले पाएका चाहिँ जुन यो मेकर स्पेसको ठाउँ, यो सबैबाट सबै सक्सेस त नि हुँदैन, कुन सक्सेस हुन्छ त्यसले नै ट्रिगर गर्ने हो। र यसरी हामीले चाहिँ अहिले त्यही सोचको अन्तर्गत चाहिँ सबै सक्सेस हुनुपर्छ भन्ने जरुरी छैन, केही न केही अगाडि बढाउनुपर्छ भन्दै सुरु गरेको हौँ। र अहिलेको लागि समस्या हामीसँग चाहिँ मैले भनिहालेँ, यही सबै गर्नलाई पनि हामीलाई पनि मेन पावरको कमी छ र बजेटको पनि कमी छ। अब मेन पावर त अब मैले भनिहालेँ यति धेरै कमी छ कि हामी एकदमै चाहिँ गाह्रो भएर काम गरिरहेछौँ। त्यस्तै गरेर चाहिँ पैसाको स्थिति पनि होइन, यत्रो वर्ष भइसक्यो नास्टको चाहिँ पुरै देखाउने लायकको त्यस्तो भएको छैन नि भनेर सोध्न सक्छन्। तर कति बजेट आयो भन्दा 40-42 वर्ष भनौँ, 43 वर्ष भनौँ, त्यो दौरानमा हाम्रो टोटल बजेट भनेको 4 अर्बको छ जम्मा होइन। त्यो 4-4.5 अर्बमा पनि प्रशासनिक खर्च होला, रिसर्चकै लागि भन्नुहुन्छ भने ठ्याक्कै रिसर्चकै कुरा गर्नु भने तपाईँको एकदमै कम छ बजेट, त्यो त टोटल बजेटको कुरो हो त्यति त होइन। सो त्यतिले कति अगाडि बढ्न सक्छ त, त्यही पनि यति लेभलको कामहरू भएको, यो लेभलको जनशक्तिले यति काम गरेको, यति रिसर्च भएको मैले चाहिँ ठुलै उपलब्धि मान्छु।
1: र अझै पनि नास्टले सकेसम्म युवाहरूलाई प्रोत्साहन गर्ने, प्रोत्साहनमूलक कार्यक्रमहरू गर्ने नै छ, र युवाहरूले पनि आफूले पनि चासो दिएर कुनै कुरा गर्नु छ, आफूलाई इच्छा छ भनेदेखि चाहिँ नास्टसँग आएर आइडियाहरू सेयर गर्न पनि सक्नुहुने रहेछ। हजुर, बिल्कुलै। अब हामी अन्तिममा आउँदै गर्दा सर, अब अहिले एआईको चर्चा छ सबैतिर, अब यो जिज्ञासा यहाँलाई पनि मैले नराखिसकिनँ, एआई लगायतका नयाँ प्रविधिको चर्चा धेरै भइरहेको यो अवस्थामा नेपाली युवाका लागि चाहिँ यसले कस्ता खालका अवसर ल्याउन सक्ला कि चुनौती थप्न सक्ला कि भन्नुहुन्छ?
0: अवसर सँगसँगै चुनौती त आफै आउने कुरा हो होइन, त्यसलाई हामीले सल्टाउँदै जानुपर्ने कुरा हो। तर अभियसली अहिले चाहिँ तपाईँको जस्तो सफ्टवेयरमा पनि एआई ओरिएन्टेड, अब कस्तो हुन्छ भन्दा एआई एक्लैमै मात्रै काम हुँदैन कि, एआईको हरेक विधामा काम जोडेको। जस्तो मैले भने मेरो काम चाहिँ अब इनर्जी रिलेटेड छ भने इनर्जी रिलेटेडमा पनि एआईको प्रोग्राम राखेको छौँ, त्यस्तै अरू कुनै कार्यक्रममा पनि एआई रिलेटेड, आर्टिफिसियल इन्टेलिजेन्स कहाँ युज गर्न सकिन्छ, हामीले मेसिन लर्निङ कहाँ युज गर्न सकिन्छ, त्यहाँ युज गरेर त्यो जोडिएरै आउने कुरा हुन्छ कि, एआई के को लागि त भनेर त्यसरी प्रोग्राम जोडिएर आएको हुन्छ। हाम्रो अहिले विभिन्न प्रोग्राम टेक्नोलोजीको हेर्नु भने 50% अफ द प्रोग्राम चाहिँ एआईसँग जोडिएर आएकै प्रोग्रामहरू हामीले बनाएको छौँ, र यसमा पनि युवाहरू एकदमै इन्ट्रेस्टेड देखिन्छन्। भेरियस विधाका, मेकानिकल इन्जिनियरका पनि, खालि कम्प्युटरकै हुन्छन् भन्ने छैन, मेकानिकलका, सिभिलका, अरू धेरै फ्याकल्टी मेम्बरहरू हाम्रो यहाँ चाहिँ त्योसँग जोडिएर कार्यक्रमहरू बनाउन रुचाउनुहुन्छ अहिलेको दिनहरूमा। र त्यो चाहिँ एउटा भनौँ न अहिलेको इमर्जिङ टेक्नोलोजीको रूपमा आउने हो, किन भन्दा हामीले तुरन्तै म्यानुफ्याक्चरिङ इन्डस्ट्री अथवा फेब्रिकेसनमा गएर देशलाई सम्पन्न गराउने स्थितिमा हामीले देख्दैनौँ। अहिले हामी अगाडि बढ्न सक्नु भनेकै सफ्टवेयर अथवा आइटी टेक्नोलोजीबाटै आस्तरी अगाडि गएर हामी चाहिँ एक लेभलको चाहिँ माथि पुगिसकेपछि अनि बल्ल अरू टेक्नोलोजीहरूमा पेन्ट्रेसन गर्दै जाँदा ठिक हुन्छ कि भन्ने, यो मेरो चाहिँ पर्सनल चाहिँ एकदमै धारणा हो। र त्यसमा पनि अहिले आएको एआई र आइटीसँग जोडेर जुन एआई र अरू टेक्नोलोजीहरू आइरहेका छन् लेटेस्ट होइन एडभान्स टेक्नोलोजीहरू, त्यसमा चाहिँ हामीहरू अगाडि बढ्दाखेरि चाहिँ हामीलाई भनौँ न एकदमै कम लागतमा हामीले तुरुन्तै यो टेक्नोलोजी चाहिँ इन्टरनेसनल वर्ल्डसम्म चाहिँ बेच्न सक्ने स्थितिमा छौँ जस्तो लाग्छ अथवा बेच्न सक्छौँ जस्तो लाग्छ। त्यही कारणले गर्दा यो एकदमै ठुलो अवसर पनि हो र यो सँगसँगै चुनौतीहरू पनि छन्। किन भन्दा हामीसँग अब भनौँ न डाटा सेन्टरदेखि लिएर हामीसँग बिग डाटा म्यानेजमेन्ट गर्नको लागि त्यस्तै गरेर चाहिँ हामीसँग यो किसिमको रेगुलेटरी बडी रेगुलेसनको लागि होइन नीति नियमहरू यस्ता कुराहरूमा चाहिँ धेरै हामीले चाहिँ अगाडि बढ्न जरुरी छ र धेरै काम छ हामीले गर्नुपर्ने बाँकी। तर यो एउटा अवसर पनि हो नेपालीको लागि चाहिँ।
1: एआईको प्रयोग बढ्दै जान्छ, रोजगारीहरू चाहिँ गुम्दै जान्छन्, यसले झन् युवाहरूमा निराशा छर्ने हो कि भन्ने खालका कुराहरू पनि आइरहेका छन्।
0: यसमा चाहिँ हो अभियसली एउटा लेभल अफ तपाईँको चाहिँ वर्क घट्ला तर अर्को लेभल अफ वर्क बढ्छ कि। सो एज अ होल कन्ट्रीको हिसाबले हेर्दा, एज अ होल तपाईँको एउटा रिजनको हिसाबले हेर्दाखेरि चाहिँ ठिक छ, कुनै एउटा काम घटेको देखेला, एउटा जस्तो सफ्टवेयर इन्जिनियरिङ अथवा कुनै एउटा चाहिँ कोडिङको चाहिँ इन्जिनियरहरूको जब अथवा कोडिङको चाहिँ एक्सपर्टहरूको जब गएको देखेला, अनि अर्को ठाउँमा चाहिँ त्यो बक्स फाइन्डिङहरू अथवा त्यो कोडलाई भेरिफाई गर्नेहरूको अथवा अर्को किसिमको चाहिँ कामहरू बढेको देखिन्छ कि एआई। त्यही भएर एउटाको अर्कोले चाहिँ कम्प्लिमेन्ट गर्दै गर्दै जान्छ। हुन्छ कुनै समयमा गएर चाहिँ तपाईँको अभियसली एउटा क्षेत्रको एउटा सर्टेन पार्टिकुलर काम गर्नेको काम नदेखिन सक्छ, तर त्यसलाई अर्कोले फेरि रिप्लेस गरिहाल्छ। किन भन्दा हिजोका दिनमा पनि कम्प्युटर आउने बित्तिकै कसैको जब गयो कसैको ऊ भनेर आइरहेको थियो वर्ल्डमा, तर अर्कै किसिमले त फेरि जबको सिर्जना भयो नि। त्यसरी यो एउटा साइकल हो, त्यो साइकलमा चाहिँ हामी ढिलो चाँडो जाने नै पर्छ। भेरियस तपाईँको चाहिँ कन्ट्रीहरूमा त ऐन नै बनाएर पोलिसी नै बनाएर अगाडि बढिसकेको स्थिति छ, सिलेबसै बनाएर बढिसकेको स्थिति छ भने हामीहरू पनि त्यो बाटोमा नजानी होइन, त्यो बाटोमा जानै पर्छ। तर बरु त्यसलाई चाहिँ कसरी कम्पेन्सेट गर्ने, कसरी रिप्लेस गर्ने, कसरी त्यो कामलाई चाहिँ सिर्जना गर्ने, उसले गरिरहेको काम चाहिँ रिप्लेस भएर अरूले गर्न थाल्यो भने उसलाई कस्तो किसिमको काममा चाहिँ ट्रान्सफर गर्ने भन्ने कुरो हुन्छ, जुन चाहिँ राज्य नीतिले गराउने कुरा हुन्छ। सायद त्यो कुरामा त्यति साह्रो अहिले नै हामीले चाहिँ सोच्नुपर्ने स्थिति छ जस्तो मलाई लाग्छ।
1: हजुर, युवाहरूले आत्तिहाल्नुपर्ने अवस्था चाहिँ छैन,
0: आत्तिहाल्नु पर्दैन, केही न केही काममा अथवा चाहिँ रिलोकेसन अथवा चाहिँ रिफाइन्डिङ आफै भइहाल्छ।
1: हजुर, अब अन्तिममा सर, जस्तै अब यतिका वर्षहरू बिताइरहँदा अब नास्टले पनि यतिका वर्षहरू पार गर्यो, विज्ञान र प्रविधिको क्षेत्रमा नेपाली युवाहरूले के गर्दै हुनुहुन्छ भन्ने कुरा एउटा रिसर्च भइरहँदा, नेपालका युवाहरूमा देखिएको एउटा ठुलो सम्भावना चाहिँ के हो त? हाम्रो खासमा नेपाली युवाहरूमा देखिएको एउटा सम्भावना प्रविधिको क्षेत्रमा चाहिँ के हो त?
0: हामीले अब अहिले देखेको विज्ञान प्रविधिको क्षेत्रमा युवाहरूको देखेको यो एउटा प्यासन भनौँ अथवा चाहिँ उहाँहरूभित्रको यो हुटुटी अथवा चाहिँ उहाँहरूभित्रको थ्योरिटिकल नलेज एकदमै हाई छ। उहाँहरूले जस्तो काम पनि गर्न सक्नुहुन्छ क्या, वर्ल्डमा अरू वैज्ञानिक अरू प्राविधिकले गर्न सक्ने कामहरू गर्न सक्नुहुन्छ। सो त्यो भएको भएर हामीले चाहिँ यो जनशक्ति, यो युवाको चाहिँ यो सिपलाई चाहिँ देशमै राखेर चाहिँ हामीले केही न केही टेक्नोलोजी डेभलपमेन्ट, हामीले आर्थिक वृद्धि दरमा चाहिँ योगदान पुर्याउन सक्ने, उत्पादनमा योगदान पुर्याउन सकेको खण्डमा मात्रै देश चाहिँ समृद्धितिर जान्छ होइन। सो त्यही कारणले गर्दा युनिभर्सिटीबाट पास आउट हुने बित्तिकै त्यो भनेको एकदमै हामीसँग चाहिँ यो एकदमै नलेज भएको बेला हुन्छ कि जसको पनि। सो त्यो नलेजलाई ट्र्याप गर्न हामीले चाहिँ एकदमै पोलिसी ल्याउनु पर्ने हुन्छ। उहाँहरूलाई कसरी राख्ने त? अहिले तपाईँहरूलाई म बताउँछु, भर्खरै पास आउट भएको तपाईँले जनशक्तिलाई कमसेकम निस्किने बित्तिकै एउटा इन्जिनियरलाई तपाईँ 50,000 स्यालेरी देखेर राख्न सक्छ राज्यले भने चाहिँ उनीहरू तुरुन्तै मास्टर पढ्न जाने अथवा विदेश जाने भन्ने सोच्दैन कि, अलिक वर्ष काम गर्छु नेपालमै भनेर सोच आउँछ। तर त्यो पनि नभएको स्थितिमा बल्ल उसले के गर्न थाल्छ भने पढाइ पनि पढाइ हुन्छ, स्टाइपेन्ड पनि आउँछ, अलिअलि पैसा पनि आउँछ, घुमफिर पनि हुन्छ भनेर उसले बाहिरतिरको ताक्न थाल्छ कि। सो फर्स्ट हामीले गर्न सक्ने भनेको उसलाई यहाँ सस्टेन गराउन सुरुमै उसलाई चाहिँ यङ माइन्डलाई चाहिँ हामीले क्याप्चर गर्न खोज्नुपर्छ। अनि त्यसपछि ऊ फर्दर 2-4 वर्ष कन्ट्रिब्युट गरेर राज्यलाई हुन्छ म विदेश गएर पढेर आउँछु भन्छ भने फेरि अर्को हामीले चाहिँ पोलिसी बनाउनुपर्छ जसले चाहिँ बाहिर पढ्न गएकोलाई चाहिँ फेरि ट्र्याप गर्न सकोस्, ज्ञान गर्न सकोस्, यहाँ होइन यहीँनिर होल्ड गर्न सकोस्। अनि त्यसपछि बरु फर्दर उसले चाहिँ काम गर्छ गर्दैन अथवा उसलाई कस्तो सोच आउँछ त्यसपछिको कुरो हो कि। सो हामीले चाहिँ एउटा सर्ट टर्ममा र अर्को लङ टर्ममा सोचेर चाहिँ हामीले यस्तो किसिमको ब्रेनलाई चाहिँ यहीँनिर सस्टेन गराउन र होल्ड गराउन एकदमै रोल खेल्नुपर्छ र यो भएको खण्डमा मात्रै हामीले चाहिँ अगाडि बढाउन सक्छौँ होइन नेपालको चाहिँ विज्ञान प्रविधिको क्षेत्रलाई। र विज्ञान प्रविधिको क्षेत्रलाई अगाडि बढाएको खण्डमा मात्र हामीले चाहिँ अलिकति उत्पादनतिर अलिकति चाहिँ विकासतिर अगाडि बढ्छ जस्तो लाग्छ मलाई।
1: हजुर, प्रविधिलाई अगाडि बढाउन सके मात्रै उत्पादनमा पनि जोड्न सकिन्छ भन्ने कुरा भयो। हजुर, अब जाँदा जाँदै हाम्रा युवाहरूलाई यहाँले के सल्लाह सुझाव दिन चाहनुहुन्छ?
0: हाम्रो युवा अहिलेको चाहिँ जति पनि हुनुहुन्छ जेनजी समूहकै हुनुहुन्छ धेरै जसो, कोही चाहिँ प्लस टूमै एकदमै उहाँहरूसँग चाहिँ भनौँ न नलेज लिएर आउनुभएको छ भने कोही चाहिँ ब्याचलर गरेका पनि एकदमै राम्रो विद्यार्थीहरू हुनुहुन्छ कि नेपालमा बस्नुहोस् दुई चार वर्ष पहिला हेर्नुहोस् होइन के कन्ट्रिब्युट गर्न सक्नुहुन्छ राज्यलाई त्यो हेर्नुहोस् होइन त्यसपछि फर्दर स्टडीको लागि बाहिर जानुहोस् होइन सधैँ देशको पोलिसी देश यस्तै रहन्छ भन्ने छैन होइन हामी नै अगाडि बढ्ने हो युवाले नै सम्हाल्ने हो र भोलिका दिनमा पनि तपाईँ आएर तपाईँहरू पढेरै आएर पनि अथवा अहिले नै जब गरेर पनि अगाडि बढाउन सक्नु भएन हामीहरूले कन्ट्रिब्युट गर्न सकेनौँ भने त कसले आएर गरिदिन्छ त यो देशलाई होइन सो लेट्स वर्क टुगेदर होइन अनि हामीले नै कन्ट्रिब्युट गर्ने हो हामी नै अगाडि बढ्ने हो अभियसली सुरुमा दुःख होला स्ट्रगल होला तर त्यो स्ट्रगल दुःखलाई बिर्सेर हामी अगाडि मुभ गर्ने हो र केही न केही हामीले राज्यलाई दिन सक्छौँ देशलाई दिन सक्छौँ र यो सोसाइटीलाई हामीले दिन सक्यौँ भने त ठुलो योगदान हुन्छ होइन र त्यही भएर आत्तिनु हुँदैन स्ट्रगल गर्नुपर्छ होइन एक दुई महिना नै आत्तेर होइन त्यो गर्ने भन्दा नि हामी दुई चार वर्ष हेर्ने दुई चार वर्ष स्ट्रगल गर्ने दुई चार वर्ष स्ट्रङ भएर अगाडि बढ्न सकेको खण्डमा हामीहरू अभियसली अगाडि बढ्न सक्छौँ त्यही नै हो मैले अहिले भन्न सक्ने उहाँहरूलाई
1: हजुर हस् हजुरले हामीलाई व्यस्तताका बावजुद पनि समय दिएर यतिका कुराहरू राखिदिनु भयो हामी एकदमै धेरै आभारी छौँ
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यसरी एउटा राष्ट्रिय भनौँ न प्रसारणमा चाहिँ जोडेर चाहिँ रेडियो नेपाल थ्रु चाहिँ केही आफ्ना भनाइहरू केही युवाका भनाइहरू केही हाम्रा जिन्दगीका भनाइहरू राख्ने मौका दिनुभयो र प्रविधि विज्ञान प्रविधिमा पनि कसरी अगाडि बढ्न सकिन्छ भनेर उहाँहरूको पनि प्रतिनिधित्व गर्ने मौका दिनुभयो त्यसमा पनि म आफ्नो हृदयबाटै स्वयं नास्टकै तर्फबाट पनि हजुरलाई पनि धेरै धेरै धन्यवाद
2: भर्खरै सुन्नुभयो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख इन्जिनियर रोशन पाण्डेसँग गरिएको कुराकानी आजको कुराकानीबाट हामीले विज्ञान प्रविधि र नवप्रवर्तनको सम्भावना मात्र होइन युवाको सोच र सृजनशीलतालाई अवसरसँग जोड्नुपर्ने आवश्यकता पनि बुझ्यौँ नास्टका प्रविधि संकाय प्रमुख इन्जिनियर रोशन पाण्डेका विचार अनुभव र महत्त्वपूर्ण सुझावका लागि उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ सोचौँ सिकौँ सृजना गरौँ किनकि आजको एउटा नयाँ सोच नै भोलिको ठूलो आविष्कार बन्न सक्छ यही सन्देशका साथ आजको युवा संसार कार्यक्रमबाट प्रविधि संयोजनमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारी बिदा भए नमस्कार यहाँहरूका हरेक पल शुभ रहनुहोस्

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला एउटा महत्त्वपूर्ण सूचना जारी गरेको छ नेपाल सरकारले। नेपाल प्रहरीले अहिले यो जुन विपदपछि राहत र उद्धारमा खटिएको प्रहरीलाई एउटा अलर्ट जारी गरेको छ। यसमा चाहिँ तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान जानकारी गराउन हुन अनुरोध छ। यो चाहिँ नेपाल सरकारले र नेपाल प्रहरीले अहिले तत्काल चाहिँ तिब्बततर्फको पानीको ड्याम फुटेको भन्ने सूचना आएपछि सतर्क गराएको छ। यहाँहरूलाई पनि हामी पनि सतर्क रहन अनुरोध गर्दछौँ। यति बेला मध्याह्नको 12 बज्न लागेको छ। अहिले चाहिँ समाचारको समय भएको छ। ठिक 12 बजे यहाँहरूले रेडियो नेपालबाट समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। तिब्बततर्फ पानी जमेर बनेको विशाल ताल फुटेको खबर प्राप्त भएको छ। चिनिया पक्षले ताल फुटेको जानकारी दिनसाथ नेपालको भोटे कोशी र त्यसको तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदी छेउछाउ नजान प्रशासनले चेतावनी जारी गरेको छ। चिनिया पक्षले तत्काल उद्धारकर्ताहरूलाई उद्धार रोकी सुरक्षित स्थानमा जान भनिसकेको छ भने नेपालतर्फ उद्धारमा जुटेका सुरक्षाकर्मी तथा स्थानीयलाई पनि सुरक्षित रहन सम्बन्धित निकायले भनेको छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हामीले टेलिफोन सम्पर्क गर्ने प्रयास गरिराखेका छौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले प्रत्यक्ष टेलिफोन मिलाइराखेका छौँ। उहाँसँग केही समय लाग्ने भएकाले हामी अब अन्य समाचारतर्फ लागौँ। चीन नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ। पहिरो गएको दुई दिनपछि सयौँ व्यक्ति बेपत्ता रहेका बेला उद्धार टोलीलाई सुरक्षित स्थानमा फर्काइएको चीनको सरकारी सञ्चार माध्यमले जनाएको छ। सरकारी प्रसारक सिसिटिभीका अनुसार पहिरोपछि बनेको विशाल ताल

नुवाकोटमा 37, धादिङमा 33, गोर्खामा 44, तनहुँमा 28, चितवनमा 178, नवलपरासी पूर्वमा 110 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। र शवबाहेक अझै 1737 जना नेपाली नागरिक मध्ये कोशी प्रदेशका 132, मध्य प्रदेशका 128, बागमती प्रदेशका 826, गण्डकी प्रदेशका 126, लुम्बिनी प्रदेशका 188, कर्णाली प्रदेशका 208 र सुदूरपश्चिम प्रदेशका 129 जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यसै गरी काजाकिस्तान, पोर्चुगल, आयरल्यान्ड, इटली र नेदरल्यान्ड्सका 2-2 तथा स्विडेन, हङ्गेरी, सर्बिया, स्विजरल्यान्ड, इजरायल, फिलिपिन्स, फिनल्यान्ड, बेलारुस, लिथुआनिया र बुल्गेरियाका 1-1 नागरिक पनि सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ। सम्पर्कविहीन तथा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य आज बिहानैदेखि जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोसी क्षेत्रमा बाढी प्रभावित नागरिकका लागि राहत तथा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति र संस्थालाई सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र परिचालन हुन आग्रह गरेको छ। सचिवालयले पूर्व समन्वय बिना साना निजी सवारी साधनमा थोरै राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र जाम सिर्जना भएको जनाएको छ। यसका कारण आपतकालीन बिरामी बोकेका एम्बुलेन्स, सरकारी उद्धार टोली तथा प्राथमिकताका राहत सामग्री बोकेका सवारी साधनलाई गन्तव्यसम्म पुग्न कठिन भइरहेको सचिवालयले जनाएको छ। विषम अवस्था र जोखिमयुक्त भूगोलमा पूर्व तयारी बिना पुग्दा राहतदाताको सुरक्षामा समेत जोखिम बढेको सचिवालयको भनाइ छ। रसुवा स्थित जलविद्युत आयोजनाको सुरुङभित्र बाढीका कारण फँसेका मानिसहरूको नेपाली सेनाले उद्धार कार्य तीव्र पारेको छ। जटिल भूभाग र जोखिमपूर्ण अवस्थाका बीच सेनाको उद्धार टोलीले आज बिहानैदेखि सुरुङभित्र खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। सेनाले हालसम्म सुरुङबाट 2 जनाको सकुशल उद्धार गरेको छ। सुरुङभित्र अझै कतिजना फँसेका छन् भन्ने यकिन हुन सकेको छैन। उनीहरूको खोजी तथा उद्धारका लागि सेनाको टोली परिचालन भइरहेको छ। अप्ठ्यारो र जोखिमपूर्ण सुरुङभित्र विशेष प्राविधिक उपकरण तथा तालिम प्राप्त जनशक्ति परिचालन गरी उद्धार कार्य जारी राखिएको नेपाली सेनाले जनाएको छ। अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका सहित कोशी, बागमती र कर्णाली प्रदेशका सडकमा यातायात प्रभावित भएको नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा जनाइएको छ। जसअनुसार काठमाडौँमा नागढुङ्गादेखि मुगलिन सडक खण्ड बाढीको प्रभावित सम्भावित जोखिमका कारण पूर्ण रूपमा रोक लगाइएको छ। कोशी प्रदेशको इलाममा पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा पनि बाढी पहिरोका कारण विभिन्न सडक प्रभावित छन्। काभ्रेमा बिपी राजमार्गको खुर्कोट नेपालथोक कटुन्जे सडक खण्डमा बाढीको जोखिमका कारण निश्चित समयसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरमा हेटौडा भीमफेदी बागमती ललितपुर सडक तथा कान्ति लोकपथ क्षेत्रमा पनि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। त्यस्तै रसुवामा उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड बाढीका कारण समयदेखि पूर्ण रूपमा अवरुद्ध छ। रसुवाकै मुख्य राजमार्ग समेत अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ। नुवाकोटमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिवपुरी गाउँपालिका 8 घट्टे खोला स्थित टोखा छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। धादिङमा बेनीघाट रोराङ गाउँपालिका 10 ज्वाङ खोला लगायतका क्षेत्रमा पृथ्वी राजमार्ग प्रभावित भएको छ भने चितवन मुङलिङ नारायणगढ सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिममा 8 बिस्कोट नगरपालिका 6 स्थित जाजरकोट डोल्पा सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। प्रहरीले वर्षाका कारण सडकमा जुनसुकै बेला पनि पहिरो तथा बाढी आउन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। भोटेकोसी बाढीका कारण सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका 11 जना सकुशल भेटिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टका अनुसार आज सम्पर्कमा आउनेहरू मध्ये कञ्चनपुरका 9 जना, डडेलधुराका 1 जना र कैलालीका 1 जना सम्पर्कमा आएका हुन्। यसै गरी रसुवाको भोटेकोसी

नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। भोटे कोशीले बगाएको काको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन आज धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्व जनै पूर्णिमा तथा रक्षाबन्धन देशभर मनाइँदैछ। आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवित जनै तथा रक्षा सूत्र डोरो धारण गर्ने प्रचलन छ। तागाधारी समुदायले आफ्ना पुर्खा ऋषि तथा महर्षिलाई सम्झँदै जल तथा तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पर्वका रूपमा पनि मनाउने गरिन्छ। यसै दिन दिदी बहिनीले दाजुभाइको हातमा राखी बाँध्ने चलन समेत रहेको छ। जनै पूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको विशेष परिकार क्वाँटी खाने प्रचलन समेत रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार बिहिबार व्हाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। संयुक्त राज्य अमेरिकाले इरानको अर्थतन्त्रलाई थप दबावमा पार्ने तयारी गरे पनि चीनको सहयोग बिना तेहरानलाई प्रभावकारी रूपमा आर्थिक रूपमा अलग गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन्। मध्य पूर्वमा युद्ध सुरु भएको करिब 6 महिनापछि वासिङटनले इरान विरुद्ध प्रतिबन्ध विस्तार गर्ने तयारी गरेको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो मध्याह 12 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: नमस्कार, रेडियो नेपालको यो विशेष बसाइमा छौँ। प्रत्यक्ष प्रसारणमा तपाईँका माझमा उपस्थित भइरहेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, अनि टेलिफोनतर्फ रमेश भट्ट, साथमा अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। भोटेको चाहिँ बाढीको जुन अविरल वर्षा अथवा चाइनाबाट आएको त्यो लेदोसहितको भेलले यति बेला रसुवा लगायत थुप्रै जिल्लाहरूलाई प्रभावित पारेको छ। खासमा रसुवादेखि हुँदै बगेको नदी को बहावले गर्दाखेरि जुन क्षति बेहोर्न परेको छ, अहिले देश भयावह अवस्थामा पुगेको आज तिन दिन तेस्रो दिन बितेको छ र यति बेला उद्धारको कार्य राहतका कार्यलाई नेपाल सरकारले प्राथमिकता दिँदै पहिलो जीवधनको सुरक्षाको लागि प्राथमिकता दिँदै अगाडि बढिरहेको अवस्थामा फेरि पनि अर्जुनजी भर्खरै मात्र चाइनाबाट फेरि पनि अर्को ड्याम फुटेको भन्ने खबर आएको छ, होइन?
1: हो, अहिले चाहिँ यो जुन विपद चाहिँ को उद्धार राहतमा लागिरहँदा चाहिँ अहिले पछिल्लो चरण फेरि एउटा सूचना आएको छ कि भोटे किसिममा चाहिँ पानीको बहाव फेरि बढ्न थालेको छ, सुरक्षित रहनको लागि भनेर चाहिँ
0: नेपाल पुलिसले अनुरोध
1: गरिसकेको छ। यो चाहिँ रसुवा जिल्लाको भोटेकोसीको शिरमा चाहिँ ताल बनिरहेको भन्ने चाहिँ एउटा सूचना थियो। त्यो चाहिँ अहिले बिस्तारै पानी भरिएर त्यो पानी चाहिँ बाहिर आउन थालेको भन्ने चाहिँ सूचना प्राप्त भएको छ, जसले गर्दाखेरि यो उद्धारमा खटिरहेको टोलीलाई थप अलिकति अप्ठ्यारो पर्ने हो कि त्यो उद्धार चाहिँ अलिक त्यसको जुन गति थियो त्यो गतिमा अवरोध आउने हो कि भन्ने खालको आशंका पैदा भएको छ। तथापि त्यहाँको अवस्था कस्तो छ त्यो विषयमा चाहिँ हामी त्यहाँ फिल्डमा रहेको सरकारी संयन्त्र मार्फत चाहिँ जानकारी लिने कोसिस गर्नेछौँ। तथापि अहिले चाहिँ यो गृह मन्त्रालयले एउटा सूचना जारी गरेर तिब्बततर्फ चाहिँ पानीको ड्याम पुनः फुटेको र जानकारी प्राप्त भएको हुँदा चाहिँ उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई चाहिँ तत्काल सतर्क रहन चाहिँ एउटा अनुरोध गरेको छ। त्यो सूचना जारी गरिसकेको छ।
0: सुरक्षित स्थानतर्फ जानको लागि नेपाल पुलिसले आह्वान गरेको छ। वास्तवमा अब हामीले बुझेअनुसार जुन अस्ति आएको त्यो बाढीको प्रभाव थियो त्योभन्दा छ गुणाले कमी भन्ने चाहिँ सुनिएको छ समाचारमा आएको, होइन?
1: हो, यो चाहिँ खासमा हिजोको जुन विपद थियो अस्ति जुन आयो तिन दिन अगावे आएको यो विपदबाट चाहिँ त्यो खालको विपद सिर्जना भयो। त्यस पछाडि चाहिँ अहिले कत्रो मात्रामा हो त्यसको असर कत्रो पर्छ भन्ने कुरा गर्दै गर्दाखेरि चाहिँ जल तथा मौसम विज्ञानविदहरूले चाहिँ त्यो सन्दर्भमा चाहिँ विश्लेषण गरेर अध्ययन गरेर चाहिँ त्यही गतिमा त्यति नै ठुलो नहुन सक्छ तर सतर्क रहन भन्ने आवश्यक छ। अहिले त्यसको चाहिँ करिब हाम्रो आकलन अनुसार चाहिँ छ गुणा कमसम्म चाहिँ त्यसको असर पर्न सक्छ भनेर भनिएको छ। तथापि त्यो उहाँहरूले गरेको एउटा अनुमान हो, तर त्यसले हिजोको विपदमा जुन खालको विपत्ति सिर्जना भएको छ, उद्धारमा चाहिँ लागिराख्नु भएको छ, त्यो उद्धारमा लागिराख्दाखेरि चाहिँ केही कठिन भने पक्कै हुने अवस्था चाहिँ देखिएको छ
0: एकदमै। अब सतर्कता अप्नाउने जुन सूचना जारी भइराख्दाखेरि अथवा माथिबाट फेरि पनि अर्को ड्याम फुटेर बाढी आउने जुन सूचना आएको छ, त्यसले गर्दाखेरि उद्धार कार्यमा पक्कै पनि असहजता हुनेछ, हुने नै छ, होइन? त्यो आइपुग्दाखेरि र पनि हामीले अपेक्षा राखौँ कि थोरै मात्रामा बगोस् र त्यो चाहिँ सहज रूपमा अगाडि बढोस् भन्ने कामना गरौँ र उद्धारलाई फेरि पनि सहज रूपमा अगाडि बढाउन सकियोस्। राहतका कुरा छ, उद्धारका कुरा छ, पुनर्स्थापनाका कुरा छ, होइन? अहिले जुन देशले भोगेको यो विषम परिस्थितिलाई सहजतातर्फ कसरी लग्ने भन्ने तर्फ गइरहँदाखेरि फेरि पनि अर्को जोखिम आउने हो कि भनेर जुन अहिले पूर्व सूचना गरेको छ नेपाल परेडले, त्योबाट पनि बच्नको लागि अब यति बेला त्यहाँ हामीले आकलन गर्न यो सक्छौँ कि त्यो ठाउँमा अब बस्ती त उजाडिएको छ, होइन? घरहरू सब पुरेको अवस्था छ, बाटो अवरुद्ध भएको अवस्था छ, त्यहाँ हुने भनेको उद्धारकर्मी हो। अहिले उद्धारकर्मी चनाको भएर सुरक्षा स्थानतर्फ उहाँहरू जानुपर्ने अवस्था देखिएको छ तत्कालै भन्नुपर्दाखेरि, यद्यपि अरू कुरा भने अगाडि बढिरहेको छ, होइन अर्जुनजी?
1: हो, पक्कै पनि अहिलेको अवस्थामा चाहिँ जुन खालको सूचना पुनः आएको छ यसले चाहिँ माथिल्लो क्षेत्रमा जहाँ चाहिँ हिजो यो भटेकोसीमा चाहिँ जुन बाढी आयो त्यसको मुहानमा फेरि अर्को खालको अस्थायी प्रकृतिको ताल बनेको र फुट्न सक्ने आकलन चाहिँ 3 दिन अगावै भइरहेको थियो। आज चाहिँ त्यो पुनः फेरि फुट्यो भन्ने खालको चाहिँ अथवा त्यहाँबाट पानी बहन सुरु गर्यो भन्ने खालको चाहिँ जुन सूचना आएको छ यसले चाहिँ आम नागरिक त्यसको चाहिँ तल्लो तटीय क्षेत्रमा रहेका नागरिकले अत्यन्त सजग र त्यसबाट सुरक्षित हुनुपर्ने सतर्क रहनुपर्ने अवस्था चाहिँ पक्कै आएको छ। यसमा चाहिँ हामीले हिजो जुन रूपमा चाहिँ बाढीले प्रभाव छोड्यो असर गर्यो त्यो अवस्थामा फेरि पनि यसरी आउँदैछ भन्दै गर्दाखेरि अहिले भर्खरै माथिल्लो क्षेत्रमा चाहिँ पानी बहन सुरु गरेको छ भनेपछि तल्लो तटीय क्षेत्रतिर तलपट्टि जस्तै धादिङ यसै गरेर नुवाकोट चितवनतिर तर्फ यसै गरेर अब अहिले तत्काल त आइ नपुगेको अवस्थामा चाहिँ रसुवामा पनि यो तटीय क्षेत्रमा चाहिँ एकदमै सतर्क रहन पर्ने अवस्था भएको छ। सँगै अहिले उद्धार
0: क्षेत्रका बासिन्दाहरू होइन
1: अहिले यो उद्धारको समयमा चाहिँ सुरक्षाकर्मी लगायत सम्पूर्ण संयन्त्र
0: जो जो परिचालित हुनुभएको छ उहाँहरू सतर्कता रहन पर्ने अवस्था भयो नै होइन त्यो लगायत तटीय क्षेत्रमा र तलतिर खोलादेखि तलतिर बसेका बासिन्दाहरू उहाँहरू पनि सजगता रहन पर्ने अवस्था देखिएको छ। अहिले चाहिँ अब यो आउँदै गरेको जुन बाढी जुन चाइनाले जानकारी गरायो नि र नेपाल प्रहरीले सूचना प्रवाह गरेको छ यसले पनि केही क्षति त गर्छ होला भनेर हामीले आकलन गर्न सक्छौँ। त्यस कारण पनि हामी सतर्कता रहनुपर्ने छँदैछ। फेरि पनि पृथ्वी राजमार्गसहित देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको पनि छ नि त होइन? भोटेकोसी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्ता देशका विभिन्न राजमार्गहरू अवरुद्ध भइरहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ गल्छी खण्ड मुगलिङ नारायणघाट मेची राजमार्ग रुकुम पश्चिम भेरी करिडोर पासाङ लामु रोल्पा शहीद मार्ग लगायतका अवरुद्ध रहेका छन्। पृथ्वी राजमार्गको गल्छी बैरेनी खण्डमा बिहिबार साँझदेखि एकतर्फी सवारी साधन सञ्चालन भएका पनि जानकारी आएको छ। अब एकतर्फी हुँदाखेरि अप्ठ्यारो त पक्कै पनि सामना गर्नु परेको छ होला सबैलाई र पनि अलिकति आशा पलायो कि खुल्छ कि भन्ने खालको आशाले जनताहरू अलिकति खुसी भएको पनि हुनसक्छ। जो बाटोमा अलपत्र पर्नु भएको छ उहाँहरू बिस्तारै गन्तव्यमा पुग्नुहुनेछ एकतर्फी सवारी साधन सञ्चालन हुँदा पनि। यस्तै सोही खण्डको जरी खेत खण्डमा थुप्रिएको माटो तथा ढुङ्गा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपाले जानकारी गराउनु भएको छ। यसै गरी मलेखु गलौदी खण्डमा 700 मिटर लेदो हटाउने काम पनि भइरहेको छ। विभागका अनुसार सो खण्डको लेदो हटाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आउने अपेक्षा राखिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार रसुवा बाढीको कारणले अवरुद्ध धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 ज्याङखोलामा लेदो हटाउने कार्य भएको जनाएको छ। त्यसै गरी सोही ठाउँको बेनीघाट रोराङ गाउँपालिका 2 बिहानी पम्पतर्फ लेदो हटाउने पनि काम भइरहेको छ। त्यस्तै सोही पालिका 5 स्थित गलौदीमा एक्साभेटर लगायतका उपकरण जान नसकेर सडक अवरुद्ध भएको छ भने धादिङको गजुरी गाउँपालिका 6 जहरे खेत र बाङ्गे मोड सडक खण्ड पनि अवरुद्ध भइरहेको छ। गल्छी गाउँपालिका 6 बैरेनीको लेदो हटाउने कार्य भइरहेको छ। यदि यसरी अहिले सहजता भयो भने बाटोको कुरा पनि केही खुल्ला हामी आशा राखौँ।
1: पक्कै पनि अहिले चाहिँ यो बाढी पछाडि चाहिँ आएको जुन विपद छ यो विपदले चाहिँ धेरै सवारी साधनहरू बगाएका छन् होइन। धेरै चाहिँ सवारी साधनहरूको चाहिँ अहिले खोजी कार्य जारी छ। अब यो धेरै सडकहरू चाहिँ यसले क्षति पुर्याएको छ र त्यो क्षति पुर्याएका कारण चाहिँ आवत जावतमा यातायातमा धेरै नै कठिनाई उत्पन्न भइरहेको छ। तथापि सरकारले यसलाई सहजता बनाउनको लागि थप केही सजिलो बनाउनको लागि आफ्नो संयन्त्र मार्फत चाहिँ वैकल्पिक मार्गहरू तयार गर्ने र हटाउन सकिने ठाउँसम्म चाहिँ त्यहाँका फोहोर लेदोहरू हटाएर चाहिँ अलिकति सवारी साधन एकतर्फी भए पनि चल्न सक्ने अवस्था सिर्जना गर्नको लागि चाहिँ लागेको छ। एउटा कुरा अहिले गर्दै गर्दाखेरि चाहिँ सरकारी संयन्त्र अहिले पुरै यो विपदपछिको उद्धारमा खटिएको छ होइन। यो भोटेकोसीमा चाहिँ जुन भोटेकोसी बाढी आए पछाडि चाहिँ अहिले करिब 13,000 भन्दा बढी चाहिँ सुरक्षाकर्मीहरू परिचालन भएको
0: छ।
1: यसै गरेर चाहिँ 1,976 जनाको चाहिँ त्यही बेला उद्धार गरिरहेको छ। हामीले अहिले यो कुराकानी गर्दै गर्दाखेरि यो संख्या भए पनि अहिले त्यहाँ उद्धारको कार्य जारी रहेकाले यो संख्या थप बढ्न सक्छ उद्धारको कार्य, होइन?
0: पक्कै पनि।
1: रसुवाको चाहिँ भोटेकोसीमा चाहिँ बाढीपछि उद्धार राहत र पुनर्स्थापनका लागि चाहिँ 13,295 सुरक्षाकर्मी चाहिँ परिचालन भएका छन्। एउटा संख्याको कुरा गर्ने भने त्यसै गरेर चाहिँ 15 हेलिकप्टर र विभिन्न निकायका विषयगत आपतकालीन समय टोली परिचालन भएको छ। यसले के देखाउँछ भने यो विपदमा सबै एक ठाउँ रहेर यो विपदको सामना गर्नको लागि सबै एकजुट हुनुपर्छ। सरकारी तथा गैर सरकारी निकायहरू एकै ठाउँ रहेर यो विपदको सामना गर्नुपर्छ भनेर लागिरहेको अवस्था छ। यसमा हामी नागरिकको तर्फबाट पनि सबैले सहयोग गर्न आवश्यक छ। तर त्यो उद्धारको क्रममा खटिँदै गर्दा एउटा यो पछिल्लो सूचनाले गर्दा चाहिँ हामी त्यसतर्फ उद्धार गर्दै गर्दाखेरि आफू पनि सुरक्षित रहेर सरकारले जारी गरेका सूचनाहरू चाहिँ लाई चाहिँ मध्यनजर गरेर त्यो सूचना पनि शिरोधार्य गरेर चाहिँ आफू पनि सतर्क रहँदै यो उद्धारमा खटिनुपर्ने बेला चाहिँ आएको छ।
0: पक्कै पनि। बाढी पीडितका नाममा अनधिकृत रकम सङ्कलन नगर्न पनि सरकारले आग्रह गरेको छ। खासमा सरकारले गरेका निर्णयहरू र गरेका सूचनाहरू प्रभाव भइरहेका छन्। यसलाई चाहिँ शिरोधार्य गर्नुपर्ने हाम्रो सबै नेपालीको कर्तव्य रहन्छ। वास्तवमा बाढी पीडितका नाममा रकम सङ्कलन गरेर आफ्नो मनले वितरण गर्न चाहिँ सरकारले रोक लगाएको छ। एकद्वार प्रणालीबाट होस् भन्ने सरकारको जुन सूचना छ त्यसलाई चाहिँ हामी सबैले दिन चाहेका व्यक्ति, हात अगाडि बढाउन चाहेका व्यक्ति, जसले हामीले दिन्छौँ, उद्धार गर्छौँ अथवा हामीले केही सहयोग गर्छौँ भन्ने खालका भावना भएका व्यक्तिहरूले सरकारले गरेका निर्णयलाई शिरोधार्य गर्दै अगाडि बढ्नु हो।
1: पक्कै पनि रुक्मिणीजी, यसमा चाहिँ सरकारले यो राहत सङ्कलनलाई व्यवस्थित गराउने र साँच्चै विपत्तमा परेका त्यो परिवार ती व्यक्तिहरूलाई चाहिँ राहत सहज रूपमा चाहिँ प्राप्त पनि होस् र राहतलाई व्यवस्थित गर्नको लागि चाहिँ सरकारले यो आपतकालीन गोदाम घर र राहत सङ्कलनको व्यवस्थित एउटा चाहिँ प्रणाली पनि विकास गरेको छ। यसै गरेर यसले चाहिँ जुन प्रभावित क्षेत्रका सेनाको ब्यारेकहरू र त्यसलाई ल्याउनको लागि त्रिभुवन विमानस्थलमा चाहिँ आपतकालीन गोदाम घर लगायतको व्यवस्थापन गरेको छ। अहिले एउटा तत्काल एउटा सूचना पनि आएको छ, यो विपद जुन सिर्जना भइसकेपछि अहिले फेरि अर्को विपदको जुन विपद भनौँ, होइन, अहिले फेरि पानीको भुहाव चाहिँ माथिबाट बढ्न थालेको छ भन्ने कुरा आइराखेको छ। सायद यसैलाई मध्यनजर गरेर पनि होला आज भर्खरै अहिले पनि प्रधानमन्त्री बालेन्द्र शाहज्यूले चाहिँ मन्त्री परिषदको बैठक चाहिँ बोलाउनु भएको छ र अहिले चाहिँ म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा चाहिँ बैठक सुरु भएको छ, होइन? यसले चाहिँ भोटेकोसी रसुवाको भोटेकोसीमा चाहिँ 10 आएको विनाशकारी बाढीका कारण भएको क्षति, उद्धार, राहत र पुननिर्माणका सन्दर्भमा चाहिँ आवश्यक र महत्त्वपूर्ण निर्णय गर्न बैठक बोलाइएको चाहिँ जानकारी प्राप्त भएको छ। यसले चाहिँ प्रभावित क्षेत्रमा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने र क्षति पुगेका भौतिक पूर्वाधारको पुननिर्माणलाई अगाडि बढाउने सन्दर्भमा छलफल हुने चाहिँ जनाइएको छ। यसले के देखाउँछ भने जुन विपद आयो यो विपद त सूचना दिएर आउने होइन, त्यसैले यो विपद आइसकेपछि यसको सामना कसरी गर्ने, यसलाई चाहिँ प्रणालीगत रूपमा चाहिँ कसरी व्यवस्थित बनाउने भन्ने सन्दर्भमा चाहिँ सरकार पुरा लागेको छ। यसले चाहिँ आफ्नो संयन्त्रहरूलाई प्रयोग गरेको छ, सँगै यसलाई अधिकतम नागरिकको रक्षाको लागि के गर्न सकिन्छ भनेर सरकारले छलफल चलाएको छ। सर्वदलीय बैठकहरू राखेको छ, सर्वदलीय बैठक मार्फत दलीय आफ्ना चाहिँ भातृ सङ्गठन आफ्ना

0: पाउन सकिन्छ भन्ने कुरालाई चाहिँ अग्रपङ्क्तिमा राखेर प्रत्येक सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरेर त्यहाँको वस्तुस्थितिका बारेमा र त्यहाँ भएका जुन मानिसहरू हुन्छ उहाँहरूलाई अप्ठ्यारो नपरोस् भन्ने कोसिस गर्दै सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष प्रसारण प्रत्यक्ष टेलिफोन मार्फत वार्ता गरिरहेको अवस्था हो र आज पनि अहिलेको व्यवसायमा पनि हामीले टेलिफोन मार्फतै प्रत्यक्ष कुराकानीको लागि जोडिने कोसिस गरिरहेका छौँ। यद्यपि सबै व्यस्त भएर होला कसैको पनि सम्पर्क सजिलै हुन सकेको अवस्था छैन। अर्जुनजी अहिले रमेशजीले टेलिफोन गर्दै गर्दाखेरि टेलिफोन लागेको अवस्था छैन र आएका समाचारहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ। कतिपय व्यक्तिहरू फेला पर्नुभएको छ, जस्तै हिजो 305 जना कि 15 जना जुन भेटिनु भयो होइन, त्यो पनि खुसीको कुरा। आश मारेका व्यक्तिहरू भेट्दा असाध्यै खुसीको कुरा हो र अझ पनि उद्धारमा भेटिनुहोस् भन्ने हामीले कामना गरिरहेका छौँ सबैले होइन। 475 जनाको शव फेला परेको छ भने 1545 जनाको उद्धार भएको समाचार आएको छ। काठमाडौँ रसुवामा जुन बाढी भयो आज बिहानसम्म, यो चाहिँ लगभग 9 बजेसम्मको आकलन हो नेपाल पुलिसले दिएको सूचना अनुसार होइन। मृत्यु हुनेको संख्या 475 पुगेको छ भनेर चाहिँ आएको छ र उद्धारको संख्या पनि 1545 पुगेको छ। नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 33, गोर्खामा 44 जना, त्यसै गरी तनहुँमा 28 र चितवनमा 178, नवलपरासी पूर्वमा चाहिँ 110, नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार चितवनमा आज बिहानदेखि शव खन्तलास कार्य सुरु भएको छ भने रसुवामा पनि आजैदेखि बेपत्ता र शव खोजी कार्य जारी भएको छ। हालसम्म रसुवामा 644 जना, नुवाकोटमा 898 र धादिङमा 3 जना गरी 1545 जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा 60 घाइतेको उपचार भइरहेको छ। त्रिभुवन शिक्षण अस्पतालमा 31, ट्रमा सेन्टरमा 20, वीर अस्पतालमा 2, वीरेन्द्र सैनिक अस्पतालमा 1, नर्विक अस्पतालमा 1, मनमोहन अस्पतालमा 2 र बिएनबी अस्पतालमा 2 अनि ग्रान्डी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। बाढीमा परि हालसम्म नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28, सशस्त्र प्रहरी बल नेपालका 31, भन्सार कार्यालय टिमुरेका 15 र अध्यागमन कार्यालय टिमुरेका 4 कर्मचारी सम्पर्कविहीन रहेको भनिएको छ। हालसम्म सर्वसाधारणसहित 2381 जना रसुवा बाढीपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। सम्पर्क हुन नसकेका मध्ये भारतका 178 सहित 644 विदेशी नागरिक रहेको पनि बताइएको छ। यसै गरी विदेशमा रही नेपाल घुम्न आएका 127 नेपाली नागरिक पनि सम्पर्कविहीन भएको जनाइएको छ। साथै अमेरिकाका 65, युक्रेनका 53, मलेसियाका 51, अस्ट्रेलियाका 35, बेलायतका 33, क्यानाडाका 25, सिङ्गापुरका 9, जर्मनीका 8, रसियाका 8, दक्षिण अफ्रिकाका 6, लाटभियाका 6, जापानका 5, न्युजिल्यान्डका 5, फ्रान्सका 4, बेल्जियमका 3 र स्पेनका 3 नागरिक सम्पर्कविहीन रहेका छन्। प्रहरीका अनुसार कजाकिस्तान, पोर्चुगल, आयरल्यान्ड, इटली, नेदरल्यान्डका 2-2 तथा स्विडेन, हङ्गेरी, सर्बिया, स्विजरल्यान्ड, इजरायल, फिलिपिन्स, फिनल्यान्ड, बेलारुस, लिथुवानिया, बल्गेरियाका 1-1 नागरिक पनि सम्पर्कविहीन रहेको बताइएको छ। हालसम्म प्राप्त विवरण अनुसार सम्पर्कविहीन भएका 1737 रसुवा बाहेक नेपाली नागरिकमा कोशी प्रदेश 132, मध्य प्रदेश 128, बागमती प्रदेशका 826 रसुवा बाहेकको भन्या छ। यो गण्डकी प्रदेशका 126, लुम्बिनी प्रदेशका 188, कर्णाली प्रदेशका 208 र सुदूरपश्चिम प्रदेशका 229 जना सम्पर्कविहीन रहेको बताएको छ। अर्जुनजी, यो प्रत्येक जिल्ला प्रत्येक प्रदेशका जुन व्यक्तिहरू पनि सम्पर्कविहीनमा हुनु आउनुभएको छ नि,
1: हजुर,
0: अब त्यहाँ यो हुनुमा के छ भने भोटे कोशीमा जुन आयो त्यहाँ चाहिँ हाइड्रो पावरहरू प्रशस्त मात्रामा निर्माण कार्य भइरहेको थियो होइन।
1: यो चाहिँ एउटा के छ भने अहिले चाहिँ जुन हाइड्रो पावरहरू थिए, हाइड्रो पावरसँगै चाहिँ अहिले यो

0: चाडपर्वको मौसममा चाहिँ गोसाईकुण्ड जाने
1: एउटा गोसाईकुण्डको त्यो तीर्थयात्रुहरू, अर्को चाहिँ यी नागरिकहरू जुन अन्य अन्य ठाउँबाट जुन हामीले परदेशको पनि पढ्यौँ नि, यति यतिजना परदेशका सम्पर्कविहीन हुनुभएका व्यक्ति भनेर, उहाँहरू चाहिँ कामको सिलसिलामा रसुवा पुग्नुभएको होइन, कतिपय कार्यरत हुनुभएको र कतिपय चाहिँ तीर्थयात्रा गर्दै गरेका गाडीहरू पनि बेपत्ता भएको जुन अस्ति भयो यो घटना, एउटा तीर्थयात्रीको भनेर आकलन गरौँ, अर्को चाहिँ कामको सिलसिलामा उहाँ पुग्नुभएको थियो भन्ने कुरा पनि रहन गयो।
0: हो, कुनै पनि चाहिँ यो चाहिँ तीर्थयात्राका क्रममा होस् अथवा कामको सिलसिलामा होस्, त्यति मात्रै होइन, त्यो अब स्थानीय धेरै त्यहाँको बजार, त्यहाँको गाउँ होइन, त्यो नै बाढीले चाहिँ बगाएको अवस्था छ होइन। त्यसैले अहिले यो यहाँले जति हामीले प्रस्तुत गऱ्यौँ, यो गरेको आँकडा एउटा रह्यो, तर यो आँकडामा चाहिँ अझै धेरै चाहिँ बेपत्ता भएको हुनसक्ने चाहिँ अनुमान गर्न सकिन्छ। ठुलो क्षेत्रमा चाहिँ बाढीले चाहिँ प्रभावित पारेको हुनाले, त्यसैले यो कुराहरू बिस्तारै यो यकिन हुँदै जाला होइन। अब हामीले अहिले चाहिँ यो जुन बाढी पछाडि कस्तो छ त्यहाँको अवस्था, राहत र उद्धारमा कसरी लागिरहेको छ सरकारी संयन्त्र अथवा सरकारी तथा गैर सरकारी संयन्त्र, यो विषयमा चाहिँ अहिले हाम्रा रसुवाका संवाददाता हेमनाथ खतिवडासँग कुराकानी गर्छौँ। हेमनाथजी हजुर, अहिले रसुवाको तपाईँ कुन ठाउँमा हुनुहुन्छ?
2: अहिले म उत्तर गया गाउँपालिकामा छु।
0: हजुर, अहिले अहिले चाहिँ यो जुन राहत उद्धारको कार्य चलिरहेको थियो होइन, यो विपदपछि चाहिँ उद्धारमा खटिरहेको थियो, अहिले पछिल्लो समय फेरि माथिबाट अर्को पानीको बहाव खोलिएको छ, आएको छ भन्ने कुरा पनि आएको छ होइन। राहत र उद्धारमा चाहिँ सतर्क रहन चाहिँ प्रहरीले, नेपाल सरकारले सतर्क रहन एउटा चाहिँ अलर्ट जारी पनि गरिसकेको अवस्था छ। पछिल्लो अवस्थामा चाहिँ त्यहाँ के छ तपाईँले बुझेको, जानकारी गराउनुहोस् न।
2: हजुर, त्यति बेला म उत्तर गया गाउँपालिका जुन एकदमै धेरै प्रभावित रहेको गाउँपालिकामा रहेको छु, आइपुगेको छु। यतिखेर धेरै सन्नाटा फैलिएको छ। अब यो स्थानीय बासिन्दाहरू सचेत भएर सुरक्षित ठाउँमा जाने बस्ने कुराहरू भइरहेको छ। नेपाली सेनालाई आएको सूचना अनुसार तिब्बतको भूभागबाट फेरि अर्को बाढी आयो भन्ने चाहिँ खबर आएको छ। त्यो खबर चाहिँ स्थानीयमा पुगिसकेको छ।
0: भनेपछि अहिले फेरि त्यो अर्को चाहिँ माथिबाट पानी खोलिएको भन्ने सूचना आइसके पछाडि त्यहाँको प्रहरीले अथवा सरकारी संयन्त्र मार्फत नागरिकलाई सतर्क रहन आह्वान गरिसकेको अवस्था छ अहिले हिँड्न त।
2: हजुर,
0: यसले एउटा चाहिँ सतर्क रहन त भन्यो, अनि अर्को चाहिँ उद्धार कार्यमा चाहिँ यसको असर कस्तो देखिन्छ, अब त्यो विषयमा चाहिँ यहाँले केही बुझ्नु भएको छ?
2: उद्धार कार्य जुन दिन बाढी आयो त्यो दिन पनि यहाँ मौसम प्रतिकूल भएको कारण त्यति धेरै उद्धारका कामहरू हुन नसके पनि हिजो र आजको दिनमा चाहिँ हेलिकप्टरबाट उद्धारको कामहरू भइरहेको छ। धेरै घाइतेहरू, धेरै पीडितहरूलाई उद्धार गर्ने, अस्पताल लैजाने त्यस्तो कामहरू चाहिँ अहिले भइरहेको छ।
0: हजुर हेमनाथजी, अहिले यो जुन उद्धारको कार्य गर्दै गर्दाखेरि पछाडि पछिल्लो चरणमा चाहिँ त्यहाँ उद्धार गरिएका घाइतेहरूका लागि उपचारको व्यवस्था, अर्को चाहिँ त्यहाँ चाहिँ अब दुःख त्यो घटनामा चाहिँ त्यहाँ विभिन्न ठाउँमा शवहरू पनि प्राप्त भएका होलान्, त्यो शवहरूको व्यवस्थापनदेखि लिएर यो उद्धारका क्षेत्रमा चाहिँ कसरी काम भइराखेको छ, त्यहाँको सुरक्षा निकायहरू, सरकारी संयन्त्रहरूको परिचालन गरिएको अहिलेको अवस्था यहाँले कस्तो देख्नुहुन्छ?
2: हजुर, अब अहिले यतिखेर रसुवाको भूभागमा विद्युत र इन्टरनेटको विच्छेद भएको हुनाले सूचना सङ्कलनको कामहरूलाई धेरै अप्ठ्यारो परेको छ। त्यसै गरी अब उद्धारका कामहरू भइरहेको देखिन्छ। लासहरू खोज्ने कामहरू चाहिँ अब यसपछि हुने कुरा रहेको छ। अब नेपाली सेना, नेपाल प्रहरी लगायतको परिचालन हुने र लासहरू खोज्ने कुरा भइरहेको छ। परिचित लासहरू खोज्ने भेट्ने काम भएको छ। अब धेरै लासहरू खोज्नको लागि चाहिँ त्यसरी परिचालन भइसकेको अवस्था छैन, किनभने अहिले भर्खरै तिब्बतबाट नेपालतर्फ बाढी प्रवेश गरेको भन्ने त्रास फैलिरहेको अवस्थामा लासहरू खोज्न आफन्तहरू जाने अनि सुरक्षाकर्मी परिचालन हुने कुरा आफैमा जटिल देखिएको छ। हजारौँको सङ्ख्यामा हताहती भए पनि अहिलेसम्म यति नै मान्छे हताहती भनेर भन्न सक्ने, अनुमान लगाउन सक्ने अवस्था अझसम्म रहेको छैन। यहाँ चाहिँ कैलाश र मानसरोवर जाने भारतीय तीर्थयात्रीहरू, गोसाइकुण्ड मेलाको समय रहेको हुनाले गोसाइकुण्ड आउने तीर्थयात्रीहरू समेत र स्थानीय बासिन्दाहरू जो उसको नजिकमा रहेका तितली नदी किनारमा आसपासमा रसागढी बोर्डरदेखि तलसम्म खोलाको आसपास रहेका बस्तीहरू सबै भएर आएको हुनाले त्यति हताहतीको अनुमान लगाउन अझ पनि नसक्ने अवस्था रहेको छ।
0: हजुर हेमाजी, अहिले यो जुन यहाँ रसुवामा हुनुहुन्छ, रसुवा चाहिँ अझ बढी प्रभावित क्षेत्र पनि हो, होइन? त्यहाँको अहिले घाइतेहरू पनि उद्धार गरिएको अवस्था छ, ती घाइतेहरूको उपचारको व्यवस्था चाहिँ त्यहाँ स्थानीय तहमा अथवा जिल्लामै जिल्ला अस्पतालहरू अथवा अस्पतालहरूको व्यवस्था, उपचारको व्यवस्था कस्तो छ? अनि त्यहाँ हुन नसकेको, उपचार हुन नसकेको बिरामीहरूको लागि, घाइतेहरूको लागि चाहिँ कता लैजाने, कसरी त्यो प्रबन्ध मिलाइएको छ, केही बुझ्नु भएको छ यहाँले?
2: हजुर, उपचार गरेका बिरामीहरू घाइतेहरूलाई सदरमुकाम स्थित रसुवा जिल्ला अस्पतालमा उपचार भएको, त्यसै गरी अब केही बिरामीहरूलाई काठमाडौँ र नुवाकोटको त्रिशुली अस्पतालसम्म लगिएको जानकारी प्राप्त भएको छ। यद्यपि घाइतेहरूलाई उपचारको लागि विभिन्न अस्पतालमा हेलिकप्टरबाट सिधै लगेको अवस्था छ।
0: म यहाँलाई एउटा अन्तिम जिज्ञासा राख्छु, होइन? यो जुन रसुवामा चाहिँ अहिले यो विपद फेरि पानीको ऊ चाहिँ फुट्यो, फेरि पानी बहन थाल्यो भन्ने सूचना चाहिँ सर्कुलर गरियो, सतर्क गराइसकिएको छ भन्ने कुराहरू आएको छ। अहिले त्यो जिल्लाभरि चाहिँ यो सञ्चार विच्छेद भएको अवस्था छ, होइन? त्यहाँ बत्तीको चाहिँ विद्युत आपूर्ति बन्द भएको अवस्था छ। यो अवस्थामा त्यहाँको तटीय क्षेत्रको नागरिकलाई, त्यहाँ रहेका जनतालाई चाहिँ सतर्क गराउन, सचेत गराउन, अथवा चाहिँ यो विपद फेरि सिर्जना आउन सक्छ है भनेर जानकारी गराउने कार्य चाहिँ अलिकति कठिनाइ पनि भएको होला, कसरी सम्भव भइरहेको छ नि यो विषयमा?
2: विभिन्न माध्यमबाट स्थानीय तह, स्थानीय सरकारको, नेपाल प्रहरी सुरक्षा निकायबाट, सबै तहबाट चाहिँ यो अब सामाजिक सञ्जालहरू, टेलिफोनहरू, त्यसै गरी विपद व्यवस्थापन समितिको एउटा ग्रुप पनि छ, त्यसले सबै नागरिकहरूलाई फोनबाट पनि, म्यासेजबाट पनि यो सूचना प्रवाह गरिसकेको छ र त्यस्ता ठाउँहरूमा समयमै सूचना आएको हुनाले त्यस्ता ठाउँहरूमा धेरै मान्छे प्रहरीले स्थानीय तहको चाहिँ जनप्रतिनिधि कर्मचारी सबै परिचालन भएर चाहिँ गरिसकेको छ भने अहिले चाहिँ यो बाढीपछि चाहिँ मान्छेहरू आत्तिएर त्यत्तिकै पनि सचेत, त्यत्तिकै पनि मान्छेहरू भाग्ने, अब जहाँ बाढी आउने अनुमान लगाउन सकिँदैन त्यस्तो ठाउँमा पनि मान्छे त्योभन्दा पनि माथितिर सुरक्षित ठाउँतिर गइरहेको पहिले देख्न सकिन्छ। त्यसले गर्दा अब सुरक्षित ठाउँमा पुगिसकेका छन् भन्ने अनुमान लगाउन चाहिँ सकिन्छ। हजुर
0: हजुर, यहाँ पनि सतर्क रहनुहोला, सुरक्षित रहनुहोला। जानकारीको लागि यहाँलाई धन्यवाद। हजुर, अहिले चाहिँ हामीले यो रसुवाका हाम्रा संवाददाता हेमनाथ खतिवडासँग त्यहाँको वस्तुस्थिति, त्यहाँको उद्धार कार्य, अहिले पछिल्लो अवस्थामा आएको यो जुन सूचना छ, यो अलर्ट छ, यो अलर्ट पछाडि के भइरहेको छ, यो विषयमा हाम्रा रिपोर्टर हेमनाथ खतिवडासँग कुराकानी गऱ्यौँ।
1: अहिले चाहिँ यो अर्जुनजी, अहिले हेमनाथजीसँग कुरा गरिरहँदाखेरिको एउटा ठ्याक्क दिमागमा आएको कुरा के, जस्तो बत्ती छैन, टेलिफोन सम्पर्क छैन, होइन? अब यो बेलामा सूचना त छ, ल आइरह्यो सूचना भन्ने कुरा, कतिपय नेट चला ठाउँमा सजिलै अनलाइनमा आएको होला, र जहाँ सम्पर्क विहीन हुनुहुन्छ, सम्पर्क विच्छेद भएको छ, त्यो ठाउँमा चाहिँ अब सुरक्षाकर्मीले सायद म्यापिङ गरेको होला कि है?
0: हो, पक्कै पनि त्यहाँ चाहिँ सुरक्षाले माइकिङ गरिराखेको, तटीय क्षेत्रमा चाहिँ सुरक्षाकर्मीहरूले अस्तिदेखि नै सतर्क रहन, सुरक्षित रहन चाहिँ जानकारी गराइराखेको अवस्था छ। सायदै यसले पनि त्यहाँ चाहिँ सुरक्षा निकायको सक्रियता त्यहाँ पक्कै पनि पाउन सकिएला, होइन? अहिले चाहिँ यो एउटा चाहिँ जिल्ला प्रशासन कार्यालय विदुर नुवाकोटले चाहिँ एउटा सूचना जारी गरेको छ, यो सूचनाको बारेमा पनि यहाँले थोरै
1: हजुर, जस्तो जिल्ला प्रशासन कार्यालय विदुर नुवाकोटले जारी गरेको यो सूचना भर्खरै हामीले प्राप्त गरेका छौँ। सतर्कता सहित सुरक्षित स्थानमा रहनुहुन भनेको छ। भोटेकोसी नदी हुँदै त्रिशुली नदीको बहाव बढिरहेको जानकारी प्राप्त भएकोले त्रिशुली नदीको तटीय क्षेत्रमा रहनुहुनेहरूले आवश्यक सतर्कता सहित सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ भनेर यो चाहिँ कृष्णप्रसाद हुमागाई सहायक प्रमुख जिल्ला अधिकारीले सूचना प्रवाह गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय विदुर नुवाकोटको नुवाकोटले पनि जारी गरेको छ। जुन चाहिँ हामीले अगाडि पनि चाइनाबाट ड्याम फुटेर आयो भन्ने आइसकेपछि नेपाल पुलिसले राखेको सूचना मार्फत प्रत्येक जिल्लाले आफ्नो सर्कुलेट गरेको सूचना हो यो जस्तो लाग्छ।
0: पक्कै पनि त्यो उहाँहरूले चाहिँ सतर्क रहनको लागि सूचना जारी गर्नुभएको होला होइन, यो चाहिँ त्यही हो होइन। तर अहिले चाहिँ यति हुँदाहुँदै सतर्क रहन भनिएको छ, संयमित रहन भनिएको छ, तर उद्धार कार्यलाई रोक्न भनिएको अहिले अवस्था छैन। त्यसैले अहिले पनि प्रभावित क्षेत्रमा उद्धारका कार्यहरू चलिरहेकै छन् र त्यहाँका घाइतेहरूलाई उपचारको लागि जिल्लामा सम्भव भए जिल्ला नभए अन्यत्र काठमाडौँ लगायतका अस्पतालहरूमा लग्ने कार्य चाहिँ भइरहेको छ होइन, उद्धार गर्ने कार्य घाइतेहरूको लागि। अहिले मात्रै यो भोटेकोसी बाढीमा घाइते भएकालाई उद्धार गरेर चाहिँ काठमाडौँ चाहिँ 59 जनालाई चाहिँ काठमाडौँ ल्याइपुरिएको छ आज होइन, अस्पताल उपचारका लागि होइन। त्यसै गरेर यसका लागि चाहिँ जिल्ला आपतकालीन सञ्चालन केन्द्र काठमाडौँका अनुसार चाहिँ बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट लगायत जिल्लाका 88 जना घाइतेको उद्धार गरी थप उपचारका लागि चाहिँ काठमाडौँ ल्याइएको जनाइएको छ। र केन्द्रका अनुसार चाहिँ तीमध्ये 29 जनाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरेर फर्किसकिएको अवस्था पनि छ भने अर्को चाहिँ शिक्षण अस्पताल महाराजगञ्जमा चाहिँ 3 जना घाइतेको उपचार भइरहेको छ भने सो अस्पतालबाट उपचार गरेर 11 जना डिस्चार्ज भएका छन्। त्यस्तै गरेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका 31 जनामध्ये 12 जना उपचार पश्चात डिस्चार्ज भएका छन्। वीर अस्पतालमा 6 जना उपचारका लागि भर्ना भएकामा 5 जना उपचारपछि डिस्चार्ज भएका छन्। त्यस्तै मनमोहन हस्पिटलमा 2 जना र ग्रिन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। नर्विक अस्पतालमा 2 जना घाइतेको उपचार भइरहेको छ। यस्तै गरेर मनमैजु शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा 1-1 जनाको उपचार भइरहेको पनि जनाइएको छ।
1: हजुर, एकातिर उपचारको कुरा, अर्कोतिर राहतका कुरा, राहत सङ्कलनका कुरा, जस अहिले चाहिँ पुनर्स्थापनाका कुरा होइन गर्ने अवस्था छ अहिले यति बेलाको। आपतकालीन गोदाम घर तथा राहत सङ्कलनका लागि पनि एकद्वार प्रणाली जुन राहत सङ्कलन छ र आफ्नो मनले तपाईँहरूले दिन्छु भनेर नभन्नुहोस्, जसरी सरकारले प्लान गरेको छ, योजना बनाएको छ, त्यो अनुसार अगाडि जानको लागि आपतकालीन गोदाम घर तथा राहत सङ्कलनको लागि व्यक्ति सम्पर्क नम्बर, राहत सङ्कलन कहाँ गर्ने भन्ने कुरा पनि सूचना जारी गरेको छ। त्यसबारेमा पनि अलिकति हामी जानकारी गराउँ है अर्जुनजी। जस्तो पुरुषोत्तम भण्डारी हुनुहुन्छ, उहाँको सम्पर्क नम्बर रहेको छ 98-51-14-74-94। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपतकालीन गोदाम घर राहत सङ्कलन गर्ने स्थान कहाँ त भन्दाखेरि, जस्तो अब मैले दिन चाहेँ राहत सङ्कलन गर्ने कहाँ हो थाहा छैन भनेपछि होइन, कसैले चाउचाउ कसैले चिउरा केही दिन खोज्नुभएको हुनसक्छ नि त, तर सङ्कलन गर्ने थाहा नभएको व्यक्तिहरूलाई चाहिँ यो जानकारी दिँदैछौँ हामी। त्यसै गरी चन्द्रबहादुर थापा लाई पनि हामीले कन्ट्याक्ट गर्न सकिन्छ होइन, 98-51-084-220 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपतकालीन गोदाम घर भनेर उहाँलाई सङ्कलन, राहत सङ्कलन गर्ने स्थानको जानकारी हो यो। निराजन निरौलालाई पनि सम्पर्क गर्न सकियो 98-43-46-99-91 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपतकालीन गोदाम घर भनेको छ। दिपेन्द्र पौडेल 98-56-67-70 मैथली ब्यारेक बटार नुवाकोट रसुवा र नुवाकोटमा उहाँलाई कन्ट्याक्ट गर्न सकियो। प्रकाश ढुङ्गाना 98-60-65-39 मैथली ब्यारेक बटार नुवाकोट रसुवा र नुवाकोटको लागि भनिएको छ भने, श्यामबाबु कटेल 98-46-046-000 मैथली ब्यारेक बटार नुवाकोट रसुवा नुवाकोट। युवराज भण्डारी 98-46-10-69-29 उहाँको यो सम्पर्क नम्बर रहेको छ। मैथली ब्यारेक बटार नुवाकोट रसुवा नुवाकोटमा उहाँलाई सम्पर्क गर्न सकियो। शेखर बाबु ठोकर 98 54045 मैथली ब्यारेक बटा नुवाकोट रसुवा नुवाकोट प्रहरी निरीक्षक 9851 28 36 11 नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसी साथै सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय सम्बन्धित स्थानीय तहसँग समन्वय गरी राहत सामग्री उपलब्ध गराउन सकिनेछ। सम्पर्क विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको वेबसाइटबाट पनि प्राप्त गर्न सकिनेछ भनेर आपतकालीन गोदाम घर तथा राहत सङ्कलनको लागि यो जानकारी
0: यो चाहिँ हामीले यो विपद पछाडि आपतकालीन गोदाम घर तथा राहत सङ्कलनको लागि चाहिँ यो व्यवस्था गरिएको कुराहरू जानकारी गरायौँ।
1: अहिले हामीसँग टेलिफोन सम्पर्कमा दिल्लीजी हुनुहुन्छ। दिल्ली मुगलिङका प्रहरी प्रमुख दिल्लीजी हुनुहुन्छ हामीसँग। हेलो हजुर सर, नमस्कार।
3: नमस्कार हजुर।
1: अहिले मुगलिङको अवस्था कस्तो छ सर पछिल्लो अवधिमा?
3: मुगलिङको अवस्था सामान्य छ, अहिले बाढीको सतह घटेर पहिलाकै पुरानै स्थितिमा पुगेको छ र अहिले मुगलिङ तथा मुगलिङ आसपासको क्षेत्रको अवस्था सामान्य अवस्थामा।
1: हजुर, अब अहिले पछिल्लो अवधिमा भर्खरै मात्र जुन हामी नेपाल पुलिसले सूचना प्रवाह गरेको छ होइन, माथिबाट चिनबाट फेरि अर्को ड्याम फुटेर आएको आउने आइरहेको सङ्केत भयो र सतर्कता रहन भनिएको छ, मुगलिङतिर त्यसको लागि कस्तो पहल भइरहेछ?
3: हामीले हाम्रो एरिया धादिङसँग जोडिएको सिमाना जोडिएको एरियामा तलाको बस्तीहरूमा रहेका मानिसहरूलाई सावधान रहन चाहिँ सुसूचित गरिरहेछौँ माइकिङद्वारा। बाढ खोलामा दाउराहरू टिप्ने कि चाहिँ माछाहरू मार्न जाने त्यस्तो समुदायहरूलाई सुसूचित गर्नको लागि माइकिङद्वारा हामीले सूचना प्रवाह गरिरहेछौँ। 4-5 टिम बनाएर खोलाको ढुकमा र हामीहरू आफूहरू पनि बाढीको त्यस्तो अप्ठ्यारो लोयर पार्टहरूमा रहेका सवारी साधनहरूलाई सुरक्षित गर्ने हिसाबले अलि अल्गो रहेको स्थानतर्फ फर्काएर त्यो साइडमा पार्किङ गरेर पर्खनलाई अनुरोध गरिरहेछौँ, उहाँहरूलाई व्यवस्थापन गरिरहेछौँ। यसरी हामीले अहिले मिलाइरहेछौँ सुसूचित गर्ने काम प्लस बाटोमा अड्किएका सवारी साधनहरूलाई उच्च स्थानमा लगेर पार्किङ गरेर सुरक्षित गर्ने कामहरू अहिले हामीले गरिरहेछौँ।
1: हजुर, अलिकति हामीले जान्न खोजेको कुरा, उद्धारको कुरालाई अगाडि बढिरहेको छ या यति बेला बाढी आउँदैछ भनेर रोकिएको अवस्था छ सर?
3: उद्धारको कुराहरू अहिले अघि बिहानसम्म पनि हामीहरूले रिकभर गऱ्यौँ, डेड बडीहरू रिकभर त गऱ्यौँ। अहिले एकछिन हामी होल्ड भएको थियौँ, खाना खाने समयमा होल्ड भएको थियौँ र अहिलेसम्म हामीले फेला पारेका बडीहरू सबै रिकभर गरिसकेको अवस्था छ र कतै जनताहरूले सूचना दिनुभएको सूचनाको आधारमा या हामी आफैले खोलाको ढिकहरूमा खोजेर फेला परेका बडीहरू हुन्, यी सम्पूर्ण बडीहरू हामीले रिकभर गरिसकेको अवस्था छ र जनजीवन र भौतिक अवस्थाहरू त्यति क्षति नभएको हुँदा हामीले अरू 24 खोलाको ढिकमा बसेर उद्धार गर्नुपर्ने अवस्था यहाँ रहेको छैन, कसैलाई पनि उद्धार गर्नुपर्ने अवस्था छैन, सबै जनजीवन सामान्य नै छ। माथिबाट बगाएर ल्याएका ती डेड बडीहरू र डेड बडीका पार्टहरूलाई मात्रै हामीले रिकभर गरिरहेको हो अहिलेसम्म, अन्य अवस्था सामान्य नै छ। उद्धार हाम्रो टिम स्ट्यान्डबाई नै हुन्छ र केही पऱ्यो भने हामी समय भनेर कुर्दैनौँ, हामी उद्धार गरि नै हाल्छौँ। अन्य सुरक्षा निकायहरूसँग समन्वय पनि निरन्तर भइरहेको छ, नेपाल आर्मी सशस्त्र प्रहरीसँग पनि समन्वय भइरहेको छ, उहाँहरूले पनि हामीलाई फोन गरिरहनु भएको छ।
1: हजुर हजुर, अब कतिपय सडकहरू अवरुद्ध भएको छ होइन र एकतर्फी गाडीहरू सञ्चालनमा आएको छ भन्ने कुरा पनि आयो। अहिले मुगलिङतर्फ जुन छ नि हजुरले हेर्ने एरियाको सडकको अवस्था चाहिँ कस्तो छ होला?
3: मुगलिङबाट नारायणगढतर्फ जाने बाटो एकदमै राम्रो छ, सबै गइरहनु भएको छ। हामीले त्यही जुन दिन बाढी आयो त्यो दिन मात्रै हामीले 3-4 होल्ड गरेको हो, त्यो बाढी बग्दासम्मको अवस्थामा। त्यसपछि पोखरा जाने धादिङ के अरे गोर्खा जाने तनहुँ लम्जुङ नारायणगढतर्फ जाने सवारी साधनहरू कन्टिन्युसली हामीले कुनै पनि सेकेन्डमा रोकेको छैन। यता धादिङको सिमाना फिस्किङसम्म जाने सवारी साधनहरू पनि निर्वाध रूपमा चलेका छन्। एउटा गजुरी मा अलिकति प्रब्लम भएको हुनाले बाटोमा लेदो जमेको छ भन्ने सूचना गजुरी इलाका प्रहरी कार्यालय गजुरीबाट सूचना आएको हुनाले त्यो एरियामा गाडीहरू पठाउन सकिएको छैन। अन्य सवारी साधनहरू त्यही दिन बाढी आएको दिन तिन चार घन्टा बाहेक अरू सबै नर्मल हिसाबले चलिरहेको छ।
1: हजुर, त्यहाँको वस्तुस्थितिको बारेमा हामीलाई जानकारी गराइदिनु, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो मुगलिङ प्रहरी प्रमुख दिल्ली बखडाजी हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा।
0: हजुर, अहिले चाहिँ हामीले निरन्तर यो विपदमा, यो भटेकोसीमा आएको बाढी पछाडिको त्यहाँको प्रभावित क्षेत्रको अवस्था, उद्धार कार्य लगायतको विषयमा चाहिँ हामीले निरन्तर यहाँहरूलाई जानकारी गराइरहेका छौँ। यस क्रममा अहिलेसम्मको वस्तु स्थिति, त्यहाँको उद्धार कार्य र पछिल्लो परिस्थितिको बारेमा रेडियो नेपाल मार्फत यहाँहरूलाई जानकारी गरायौँ। अब भने पनि हामी यसपछि पनि निरन्तर यो विपदपछिको अपडेट गराइरहनेछौँ। अहिलेलाई भने 1 बजन लागेको छ, यो ठिक 1 बजे यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ। त्यस अगाडि केही सन्देश सुन्नुहुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हस्त, नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। भोटेको सीमा जल सतह पुनः बढेको छ। लेदु सहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज सूचना जारी गर्दै भोटेको सीमा फेरि बाढी आउन सक्ने जनाउँदै भोटेको सी एवं त्रिशुलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गर्नुभएको छ। यस्तै रसुवा जिल्लाको भोटेकोसीको शिरमा ताल बनिरहेको र त्यसबाट भरिएर पानी बाहिर आउन थालेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ। यसैबीच नेपाल प्रहरीले तिब्बततर्फ पानीको ताल फुटेको जानकारी प्राप्त भएको बताउँदै उद्धार तथा राहतमा सक्रिय सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल जानकारी गराउन र सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको छ। चीन नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ। पहिरो गएको दुई दिनपछि सयौं व्यक्ति बेपत्ता रहेका बेला उद्धार टोलीलाई सुरक्षित स्थानमा फर्काइएको चीनको सरकारी सञ्चार माध्यमले जनाएको छ। सरकारी प्रसारक सीसीटीभीका अनुसार पहिरोपछि बनेको विशाल तालको पानी उद्धार टोली परिचालित क्षेत्रतर्फ फैलन थालेपछि टोलीलाई तत्काल उद्धार रोक्न र थप निर्देशन दिएको चिनिया सञ्चार माध्यमले जनाएको छ। क्षेत्रमा प्रवेश गरिसकेका आपतकालीन टोलीलाई समेत करिब 1 किलोमिटर पछाडि हटाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीको सम्बन्धमा छलफल गर्न बोलाउनु भएको मन्त्री परिषद बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसिरहेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीको कारण भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणको सन्दर्भमा आवश्यक र महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो। बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत कार्यलाई थप प्रभावकारी बनाउने र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई अगाडि बढाउने सीमा छलफल भइरहेको छ। रसुवा बाढीमा परि आज बिहानसम्म मृत्यु हुनेको संख्या 479 पुगेको छ। नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 33, गोर्खामा 44, तनहुमा 28, चितवनमा 178, नवलपरासी पूर्वमा 110 र नवलपरासी पश्चिममा 27 शव फेला परेको छ। प्रहरीका अनुसार चितवनमा आज बिहानदेखि शवको शनाखत कार्य सुरु भएको छ भने रसुवामा शव खोजी कार्य जारी छ। हालसम्म रसुवामा 644, नुवाकोटमा 898 र धादिङमा 3 गरी 1545 उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। हाल काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा 60 घाइतेको उपचार भइरहेको छ। त्रिवेश शिक्षण अस्पतालमा 31, ट्रमा सेन्टरमा 20, वीर अस्पतालमा 2, वीरेन्द्र सैनिक अस्पतालमा 1, नर्विक अस्पतालमा 1, मनमोहन अस्पतालमा 2, बीएनबी अस्पतालमा 2 र ग्रान्डी अस्पतालमा 1 उपचार भइरहेको छ। बाढीमा परि हालसम्म नेपाली सेनाका 44, नेपाल प्रहरीका 28, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालय टिमुरेका 15 र अध्यागमन कार्यालय टिमुरेका 4 कर्मचारी सम्पर्कविहीन छन्। हालसम्म सर्वसाधारण सहित 2381 रसुवा बाढीपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। सम्पर्क हुन नसकेका मध्येमा भारतका 178 सहित 644 विदेशी नागरिक छन् भने विदेशमा रही नेपाल घुम्न आएका 127 नेपाली नागरिक पनि सम्पर्कविहीन रहेका छन्। भक्तपुर जिल्लाका 28 व्यक्ति सम्पर्कविहीन भएका छन्। बुधबार भोटेकोसीमा आएको बाढीको कारण अलपत्रमा परेकाहरू सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरले आज बिहान दिएको जानकारी अनुसार परिसरमा 28 परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेका छन्। रसुवा बाढीको कारण त्रिशुली तथा नारायणी नदीमा 178 शव भेटिएको छ। ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाई गरी तस्विर खिचेर ट्यागसहित डेड बडी ब्यागमा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये 74 पुरुष, 41 महिला, 6 बालक र 2 बालिकाको छ। यस्तै 55 शरीरका अङ्गहरू भेटिएका छन्। तीमध्ये 22 पहिचान केन्द्रमा लगिएको छ भने बाँकी भरतपुर अस्पतालमा सफा गरेर राखिएको छ। रसुवा स्थित जलविद्युत आयोजनाको सुरुङभित्र बाढीको कारण फँसेका मानिसहरूको नेपाली सेनाले उद्धार कार्य गरिरहेको छ। जटिल भूगोल र जोखिमपूर्ण अवस्थाको बीच सेनाको उद्धार टोलीले आज बिहानैदेखि सुरुङभित्र खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको हो। भोटेकोसी बाढीको कारण सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका 11 सकुशल भेटिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टका अनुसार आज सम्पर्कमा आउनेहरू मध्ये कञ्चनपुरका 9, डडेलधुराका 1 र कैलालीका 1 सम्पर्कमा आएका हुन्। भोटेको सीमा बाढीको कारण अहिलेसम्म सुदूरपश्चिम प्रदेशका 129 सम्पर्कविहीन अवस्थामा रहेका छन्। दुन्चेमा अलपत्र परिबसेकाहरूको खोजी तथा उद्धार गरी घर पठाउने काम सुरुवात गरिएको छ। भोटेको सीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरू दुन्चेमा अलपत्रमा परेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोसी क्षेत्रमा बाढी प्रभावित नागरिकको लागि राहत तथा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति र संस्थालाई सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र परिचालन हुन आग्रह गरेको छ। सचिवालयले पूर्व समन्वय बिना साना निजी सवारी साधनमा थोरै थोरै राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ जाने क्रम बढ्दा सडकमा अत्याधिक सवारी चाप र जाम सृजना भएको पनि जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार हिजो व्हाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि संचारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि बाँकी समाचार। अविरल वर्षासँगै आएको बाढी तथा पहिरोको कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका सहित कोशी, बागमती र कर्णाली प्रदेशका सडकमा यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। काठमाडौँमा नागढुङ्गादेखि मुङलिङ सडक खण्ड बाढीको सम्भावित जोखिमको कारण पूर्ण रूपमा रोक लगाइएको छ। कोशी प्रदेशको इलाममा पहिरोको कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा जोडी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको। बागमती प्रदेशमा पनि बाढी पहिरोको कारण विभिन्न सडक प्रभावित छन्। काभ्रेमा बिपी राजमार्गको खुर्कुट नेपालथोक कटुन्जे बेसी सडक खण्डमा बाढीको जोखिमको कारण निश्चित समयसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरमा हेटौँडा भीमफेदी बागमती ललितपुर सडक तथा कान्तिलोकपथ क्षेत्रमा पनि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। यस्तै रसुवामा उत्तरगया गाउँपालिका 5 स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड बाढीको कारण लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध छ। रसुवाकै मुख्य राजमार्ग समेत अर्को सूचना जारी नभएसम्मको लागि अवरुद्ध छ। नुवाकोटमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिब्बुपुरी गाउँपालिका 8 घट्टे खोला स्थित टोखा छहरी सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। धादिङमा बेनीघाट रोराङ गाउँपालिका 10 ज्वाङखोला लगायत क्षेत्रमा पृथ्वी राजमार्ग प्रभावित भएको छ भने चितवन मुङलिन नारायणगढ सडक खण्ड पनि बाढी को कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिममा 8 बिस्कोट नगरपालिका 6 स्थित जाजरकोट डोल्पा सडक खण्ड पनि बाढीको कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले वर्षाको कारण सडकमा जुनसुकै बेला पहिरो तथा बाढी आउन सक्ने भएकाले यात्रा गर्नु अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रुसी भूभागभित्र टाढासम्म प्रहार गर्न बेलायती लामो दूरीका क्रुज मिसाइल प्रयोग गरेमा युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान तथा उपकरणमा आक्रमण गर्ने चेतावनी दिएको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले हिजो मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बेलायतले आफ्नो वर्तमान नीति परिवर्तन नगरी विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 समाचार। सकियो, हवस् त, नमस्कार।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
5: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको कृषि बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ कृषि विभागका वरिष्ठ बागवानी विकास अधिकृत यामकुमारी श्रेष्ठ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
6: हुन्छ, धन्यवाद, नमस्ते।
5: ड्रागन फ्रुट्स पोहोर साल फल्यो तर यो वर्ष फुलेन, किन होला भनी भरतपुर चितवनबाट नारायण कडेलले जिज्ञासा राख्नु भएको छ।
6: फल्दै नफलेको भए अब केही अब जातहरू त्यस्तो पर्यो कि भन्ने हुन्थ्यो, अब भाले बोट मात्रै पर्यो कि भन्ने हुन्थ्यो, र फलिसकेपछि यो वर्ष नफल्ने भनेको त्यसमा पनि विभिन्न विशेष गरी व्यवस्थापनका समस्याहरू हुन सक्छन्। विभिन्न कारणहरू मध्ये एउटा कारण हुन सक्छ गत वर्ष अलि धेरै फल्यो कि फलायौँ कि, र त्यस पछाडि हाम्रो मलजल व्यवस्थापन पुगेन भने पनि यो वर्ष गत वर्ष धेरै बोझ भयो र यो वर्ष उसलाई न्युट्रिसन पुगेन, त्यही भएर नफल्न पनि सक्छ। एउटा कारण त्यो भयो र त्यसको लागि चाहिँ हामीले त्यही भएर अब फल्यो भन्दैमा धेरै फल फलाउने होइन, ठिक्क फलले बोटले धान्न सक्ने मात्रै फलहरू फलाउनु पर्यो। र त्यस्तै गरी अब एकदमै हुन त यो सुक्खा बाली नै हो, सुक्खा सहन सक्छ, त्यही पनि पानीको मात्रा अलिकति मिलेन अथवा बढी भयो भने पनि त्यसलाई अलिकति नहुन सक्छ, नफल्न सक्छ। त्यसै गरी हामीले गत वर्ष फल्ला धेरै फलायौँ, यो वर्ष मल पुगेन र मल व्यवस्थापन समयमा गर्न सकिएन भने पनि त्यो नफल्ने हुँदो रहेछ अथवा ढिलो फुल्ने फल्ने हुँदो रहेछ। जस्तै अघिल्लो वर्ष जस्तै धेरै फलाछौँ भने यो वर्ष चाहिँ फल टिप्ने सक्ने सिजन सक्ने बित्तिकै अलिकति मल हेभी मलहरू दियौँ भने त्यसले अर्को वर्षलाई बोटलाई अलिकति विकास गर्छ, इन्टरनेट बलियो बनाउँछ र अर्को वर्ष फल फल्नलाई मद्दत गर्छ। त्यही भएर हामीले यो कुराहरू धेरै नै ध्यान दिनुपर्छ। र त्यस्तै कहिले कहिले अब घाम पुगेन भन्ने कुरा पनि हुनसक्छ, तर यो त फलिरहेको ठाउँ भएको भएर घामको कमी हुने, सूर्यको प्रकाश नपुग्ने भन्ने चाहिँ हुँदैन, पुगिहाल्छ। र मुख्य चाहिँ हामीले व्यवस्थापनकै कुराहरू नै हेर्नुपर्छ।
5: मलको कुरा गरिराख्दा मल कति मात्रामा हाल्ने भन्ने कुरा कसरी थाहा हुन्छ किसानलाई?
6: बोटको वृद्धि विकास कसरी भएको छ त्यो हेर्नु पर्यो। पहिलो कुरा, राम्रो छ, सर्लक्क परेको बोट छ र हामी कति हाँगा छ, कति फलाउने भन्नेमा पनि यो मलको मात्रा निर्भर रहन्छ। र यसमा विशेष गरेर साधारणतया हामीले अब वयस्क बोटहरू छ, 4-5 वर्ष फलिसकेछ भने हामीले 1-2 डोको गाईबस्तुको मल अथवा राम्रोसँग पाकेको कम्पोस्ट मल पनि राख्न सकियो, अथवा आजभोलि बजारमा प्राङ्गारिक मलहरू पाइन्छ, त्योहरू पनि राख्नु पर्यो। र यसलाई विशेष गरेर 2-3 सिजनमा मल राख्यो भने एकदमै प्रभावकारी हुन्छ। जस्तै अब फल फलिसक्यो, अब करिब कार्तिक मङ्सिरको अब अन्तिमतिरबाट एकचोटि राखिदिने, फुल फुल्नुभन्दा करिब 15-20 दिन, एक महिना अगाडि राख्ने। र यो त किनकि यो त छिमलमा फल्ने हो, फल्दैछ, फुल्दैछ, पाक्दैछ भन्ने भएको र यति बेला एकदमै हेभी मल चाहिन्छ र त्यति बेला पनि त्यो मलहरू राख्नुपर्ने हुन्छ।
5: टेम्के मयुङ भोजपुरबाट रवि राईले एभोकाडो कति मिटर उचाइसम्म लगाउन मिल्छ र लगाउँदा बिरुवा बीचको दूरी कति हुनुपर्छ भनी जिज्ञासा राख्नु भएको छ।
6: तराईदेखि हाम्रो उच्च पहाडसम्म पनि गर्न सकिन्छ, तर राम्रो अलिकति राम्रो हुने चाहिँ हामी लगभग 400 मिटरदेखि समुद्र सतहको 400 मिटरदेखि 1500 मिटरसम्मको उचाइमा व्यावसायिक रूपमा खेती गर्न सकिन्छ। र यसको लागि हामीले उचाइको कुरा गर्ने भने अब कुन बिरुवा रोप्छौँ, जस्तै कलमी बिरुवा, अब अहिले चाहिँ कलमी बिरुवा रोप्ने प्रचलन पनि बढेको छ, कलमी बिरुवा पनि पाउन सकिन्छ नर्सरीहरूमा। कलमी बिरुवा छ भने हामी 4-6 मिटरको दूरीमा रोप्न सकियो। र हामी कस्तो जग्गा छ, त्यो एकदम भिरालो जग्गा, गरागरा, हामी पहाडको भनेपछि अलिक गरागरा छ भने अलिकति दूरीलाई थोरै घटाउन पनि सकिन्छ, 4-5 मिटर पनि गर्न सकियो। होइन एकदमै तराईको अथवा ठुलो गरा छ, सम्म गरा छ भने 4-6 मिटर दूरी राख्न सकियो कलमी बिरुवा छ भने। र बिजुत बिरुवा छ भने हामी 6-8 मिटरसम्मको दूरी राखेर गर्न सकिन्छ, किनकि बिजु बेड चाहिँ ठुलो हुने भएको भएर त्यसलाई चाहिँ लगाउने दूरी पनि अलिक टाढा टाढा नै हुनुपर्छ, त्यही अनुसार गर्न सकिन्छ।
5: विनोद सापकोटाले मण्डन देउपुर काभ्रे पलाञ्चोकबाट 18 रोपनीमा ड्रागन फ्रुट्स लगाउने सोचेको छु, कसरी सुरु गर्ने होला भनी जिज्ञासा राख्नु भएको छ।
6: जग्गा कति उचाइ छ, कस्तो जग्गा छ, माटो कस्तो छ, माटो जाँच गरेर माटोमा हामी पिएच कति छ, होइन अर्ग्यानिक म्याटर कति छ, त्यो कुराहरू पहिले बिरुवा लगाउनुभन्दा पहिला हामीले जाँच गऱ्यौँ भने त्यही अनुसार हामी माटोको गुणस्तर सुधार गर्न सकिन्छ, मलिलोपना सुधार गर्न सकिन्छ। जस्तै पिएचको कुरा गर्ने भने 5.5-7 पिएच हुन उपयुक्त मानिन्छ। यदि हाम्रो पिएच त्योभन्दा कम छ भने हामीले पिएच जाँच गरेर त्यसमा कृषि चुन प्रयोग गरेर गरेर पिएच त्यतिसम्म ल्यायौँ भने बिरुवाको वृद्धि विकास हुनलाई र खाद्य तत्त्व माटोबाट लिनलाई सहज हुन्छ। उचाइको कुरा गर्ने हो भने हामी 1500 मिटरसम्म गर्न सकिन्छ। अलि गर्मी हावा पनि जस्तै तराई चितवन यस्तो हावापानीहरू चाहिँ अलि उपयुक्त हो, तर तपाईँ हाम्रो समशीतोष्ण हावापानीमा पनि यो यसको फलको गुणस्तर अझ राम्रो भएको भन्ने फलको क्वालिटी टेस्ट गर्दाखेरि अब अझ राम्रो भएको भन्ने केही कृषक दाजुहरूले भनेको पनि हामीले पाइन्छ। त्यसले गर्दाखेरि हामीले उपयुक्त ठाउँमा खेती गर्न सकिन्छ, तर अलिकति पानीको जोहो गर्नु पर्यो। अलिकति ड्राई हो, सुक्खा सहन सक्छ, त्यही पनि यसलाई सर्टेन बेलामा हामीले अलिकति पानी दिनुपर्छ। खडेरी पर्यो भने फुल फुल्ने बेलामा चैत वैशाखदेखि फुल सुरु हुन्छ, त्यसको लागि अलिकति पानीको व्यवस्थापन पनि जग्गा जमिनमा गर्नु पर्यो। र जग्गाको तयारी गर्दाखेरि र बिरुवा छनौट गर्दाखेरि चाहिँ विशेष ध्यान दिनुपर्छ। अलि राम्रोसँग जराको विकास भइसकेको र 1.5-2 फिट उचाइ भएको र भरपर्दो नर्सरी चाहियो। त्यो पहिला उसले कस्तो बोटबाट बिरुवा बनायो, फलेको बोट हो कि होइन, नर्सरीहरूमा अब बिरुवा बनाउने नाममा नफलेको बोटबाट पनि किनकिन प्रशस्त हाँगाहरू आउँछ, उसले काटेर बिरुवा बनिहाल्छ किन खेर फाल्ने भनेर हिसाबले पनि नर्सरीहरूले बनाउने भएको भएर अलिकति नाम चलेको नर्सरी, राम्रो बिरुवा दिने नर्सरी, त्यस्तो छनौट गरेर बिरुवा छनौट गर्नु पर्यो। र यो यसलाई चाहिँ एउटा सपोर्ट सिस्टम चाहिने भएको भएर अलिकति लगानी बढी चाहिन्छ। हामीले लगानीमा पनि अलिक विशेष ध्यान दिनु पर्यो र एउटा पोलमा हामी 3-4 बिरुवा लगाउन सकिन्छ र त्यो पोलमा बिरुवा अलिकति माथि 5 फिट जति माथि पछि चाहिँ एउटा गोलो रिङ राखेर अनि त्यसलाई बिरुवालाई त्यसको हाँगालाई तल झार्यौँ भने र फेभरेबल वातावरण क्रिएट हुन्छ। त्यो हिसाबले हामीले अलिकति लगानी यसमा बढी नै हुन्छ, लगानीमा अलिकति ध्यान दिनु पर्यो र माटोको अवस्था कस्तो छ र माटोको मलिलो पोल बनाउनको लागि मलको व्यवस्थापन महत्त्वपूर्ण कुरा हो यसको लागि।
5: नर्सरी, माटो होइन, लगानीका कुराहरू भनिरहँदा सिँचाइको कुरा पनि आयो। यो सिँचाइको कुरा गरिरहँदाखेरि बोटको कुन कुन अवस्थामा सिँचाइमा ध्यान दिनुपर्ने हुन्छ किसानले?
6: रोपेको बेलामा त अब बिरुवा सर्नु पर्यो, हामीले दिनै पर्यो र त्यसको लागि बर्खा सिजनमा रोप्यौँ भने अलिक कम्पेरेटिभली अब हाम्रो कम सिँचाइ छ भने हामीले त्यसरी रोप्नु पर्यो, नभए पनि हामी पानीको सिँचाइ छ भने चैत वैशाखमा रोप्यौँ भने अझ छिटो रोप्यो भने छिटो फल्छ, त्यो हिसाबले जान सकिन्छ। तर पानीको सुविधा छैन भने हामीले बर्खाको बेलामा रोप्न सकिन्छ, एउटा त्यति बेला एउटा महत्त्वपूर्ण चाहियो। र त्यस पछाडि अब लामो खडेरी पर्यो भने अब बिरुवाहरू हुर्कँदै गर्दाको रोपेको पहिलो वर्ष भनौँ न, त्यसलाई अलिकति यो खडेरी सुक्खा खडेरीको बेलामा अलिकति पानी दिनु पर्यो। र फलिरहेको बोट छ भने त्यसलाई फुल फुल्नुभन्दा अगाडि र अलिकति सुक्खा बेलादेखि सुरु हुने भएको भएर त्यति बेला अलिक विशेष ध्यान दिनुपर्छ। बर्खाको बेलामा छ भने त खासै धेरै त्यसलाई पानी दिइराख्नु पर्ने त्यसलाई आवश्यक पर्दैन, बरु पानी जम्ने अथवा हाम्रो चिम्टे माटो छ भने चाहिँ बरु त्यसलाई अलिकति पानी निकास गराउने बाटो चाहिँ अलिकति सुक्खा कसरी बनाउने भन्ने हिसाबमा चाहिँ अलिकति सोच्नुपर्छ।
5: यो ड्रागन फ्रुट्स लगाइसकेपछि किसानले कति समयमा फलको उत्पादन लिन सक्छ होला?
6: रोपेको 14-15 महिनादेखि यो फल लिन सकिन्छ, 4-5 वर्ष भएपछि चाहिँ हाम्रो अलिकति व्यावसायिक उत्पादनकै रूपमा जान सकिन्छ र 20 वर्षसम्म यसको राम्रो उत्पादन लिन सकिन्छ भन्ने भनाइरहेको पाइन्छ।
5: कागतीको बिरुवामा पातदेखि दानासम्म कालो दाग देखिने र पात पहेँलो हुँदै डाँठसम्म पुगी झर्ने भएको छ, के गर्ने होला भनी गङ्गादेव रोल्पाबाट मान बहादुर डाँगीले जिज्ञासा राख्नु भएको छ।
6: सुन्तला जात फलफुल खेती धेरै अलि स्याहार खोज्ने बालीमा पर्दछ, कागतीलाई कम्पेरेटिभली अब सुन्तला जुनार भन्दा त्यति धेरै त पर्दैन, र पनि यसलाई अलिकति स्याहार सम्भार अलिकति खोज्ने बाली हो। त्यो लक्षण हेर्दा एउटा एन्थ्राग्नोज हुन पनि सक्छ र अथवा सिट्रस क्याङ्कर पनि कागतीमा अलि धेरै सताउने रोग हो। यो चाहिँ रोग पहिचानको लागि अलिकति हामीले पातहरूलाई त्यो प्रयोगशालाहरू छन् त्यहाँ लगेर हामीले परीक्षण गरौँ। एन्थ्राग्नोज छ भने त्यसलाई ढुसीनाशक विषादीहरू छर्न सकिन्छ, जस्तै बोडो मिश्रण बनाएर 1% बोडो मिश्रण बनाएर कम्तीमा पनि 3 पटक 10-15 दिनको फरकमा 3 पटक त्यसलाई छर्नु पर्ने हुन्छ। तर छर्नुभन्दा अगाडि त्यस्तो रोग लागेको हाँगाहरू के कति छन् त्यसलाई काटेर हटाउने र त्यसलाई त्यही बगैँचामा नछोड्ने, निकालेर छुट्टै ठाउँमा लगेर जलाउने, किन त्यो त्यहीँ छोड्यो भने त्यहीँबाट फेरि रोगको जीवाणुहरू बढेर झन् रोग बढाउन सक्छ। त्यस्तो त्यही भएर रोगी पातहरू हाँगाको टुप्पाहरू सुक्न पनि सक्छ, त्यस्तो उहाँको भएको छ कि छैन। त्यस्तो छ भने काटेर अथवा झरेको पातहरूलाई सङ्कलन गरेर जलाउने र त्यस पछाडि 1% बोडो मिश्रण बनाएर छर्न सकिन्छ। र यसलाई एउटा व्यवस्थापनको रूपमा हेर्ने भने हिउँदको समयमा र बर्खा सुरु हुनुभन्दा अगाडि जस्तै जेठतिर भनौँ न, जेठको अन्तिमतिर र पुष्माघमा एकपल्ट अनिवार्य रोग देखिए पनि नदेखिए पनि 1% बोडो मिश्रण पुरै बोटभरि हामीले छर्यौँ भने, स्प्रे गर्यौँ भने धेरै रोगहरूलाई त्यसले रोकथामको काम गर्छ। र यदि सिट्रस क्याङ्कर हो भने पनि अब त्यो व्यवस्थापन गर्ने कामहरू त त्यो अघि नै जस्तो भइहाल्यो, त्यो सिट्रस क्याङ्कर हो भने यो बोडो मिश्रणले मात्रै काम गर्दैन, ब्याक्टेरियाबाट हुने रोग भयो सिट्रस क्याङ्कर चाहिँ।
5: सिगास बैतडीबाट प्रताप धामीले स्याउको बिरुवा लगाएको 3 वर्ष भयो, जरा कुहिएर पात सुक्न लाग्यो, के भएको होला भनी जिज्ञासा राख्नु भएको छ।
6: मुख्यत यो व्यवस्थापनको समस्याले यो आउन सक्छ, रोग आउन सक्छ। यसमा धेरै कारणहरू छन्। अब रोप्न त रोप्नु भयो, तर बिरुवा रोप्दाखेरि अहिले स्याउ भनेको कलमी बिरुवा नै रोपिन्छ, र यो कलमी बिरुवाको जुन कलमी गरेको भाग छ त्यो एकदमै अब बिरुवा ल्याउँदाखेरि कलमी गरेको भाग चाहिँ एकदमै तल कलमी गरेको छ, र त्यो भाग पुरियो भने एकदमै रोग त्यसबाट छिटो त्यो कलमी गरेको जुन जोडेको भागबाट रोगको आक्रमण हुन सक्छ। त्यही भएर हामीले रोप्दाखेरि नै ध्यान दिनुपर्छ, यो बोटहरू चाहिँ कलमी गरेको भाग कम्तीमा पनि 10-15 सेन्टिमिटर माथि हुनुपर्छ, र बिरुवा ल्याउँदैमै हामीले त्यो कुराहरू कतिको माथि जोडिएको छ त्यो कुरादेखि विचार गर्नुपर्ने हुन्छ। अब उहाँले त रोपिसक्नु भएको अवस्था छ भने व्यवस्थापनको लागि हामीले के गर्न सकिन्छ भन्दाखेरि, अब म बोट मरिने सकेछ भने त्यो बोट त अब आउँदैन, त्यसलाई त उखेलेर जलाउने, जुन ठाउँमा बिरुवा छ 1.5 फिटको खाडल बनाएर त्यसमा चाहिँ हामी बोडो मिश्रण 1% बोडो मिश्रण अलिकति घाममा सुक्खा गराएर ड्रेन्जिङ गरियो भने त्यो रोगको उपचार गर्न सकियो, र बोटहरू बाँचेकै छन्, भर्खर अब जरा सुक्न थालेको ओइलाउन थालेको जस्तो छ भने हामीले त्यसलाई अलिकति खुस्रेर फेदबाट अलिकति खुस्रेर त्यसलाई अलिकति सुक्खा बनाउने, र त्यही अब बोडो मिश्रण नै 1% झोल बनाएर हामीले त्यसलाई ड्रेन्जिङ गर्यो भने जरा भिज्ने गरेर सिँचाइ गरिदिने, ड्रेन्जिङ भन्नाले जरा भिज्ने गरेर वरिपरिबाट सिँचाइ गरिदियो भने त्यो रोगलाई कम गर्न सकिन्छ। कम्तीमा पनि 3 चोटि यसलाई पनि गर्नु पर्यो, र अलिकति हाम्रो त्यसको लागि अलिकति सपोर्टको रूपमा हामीले जैविक विषादी ट्राइकोडरमा राम्रो खालको अलि म्याद भएको र राम्रोसँग भण्डारण गरेर राखिएको, अथवा हामी जहाँ जैविक विषादी बनाउँछ उनीहरूसँग सिधै खरिद गरेर लगेर हामीले त्यो जैविक विषादी ट्राइकोडरमालाई मलमा मिसाएर मलमा राखिदियो र त्यसलाई मल राखिदियो भने पनि त्यसले पनि अलि त्यो लामो समयसम्म त्यसले त्यहाँ त्यो जैविक विषादीको बाटमा भएको जुन जीवाणु छ ट्राइकोडरमाको जीवाणुहरू फैलिन्छ र मलमा भएपछि उसले लामो समयसम्म काम गर्छ, त्यो गर्न पनि सकिन्छ, त्यो गरेर उपचार गर्न सकियो। अब त्यसलाईबाट भएन भने बल्ल हामी फङ्गिसाइड अब केमिकल विषादीतिर जाने, तर बोर्ड यति गर्नुभयो भने हाम्रो बोडो मिश्रणले नै धेरै काम गर्छ। र फलफुलको लागि भन्यो भने बोडो मिश्रण चाहिँ एकदमै एउटा रामबाण भन्छ नि, रामबाण जस्तै हो, धेरै रोगहरूलाई यसले निको बनाउन मद्दत गर्छ।
5: विष्णु भट्टराईले ताप्लेजुङबाट जैविक विषादी भनेको कस्तो विषादी हो र कसरी प्रयोग गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
6: पृथ्वीमा फाइदा गर्ने र बेफाइदा गर्ने दुइटै जीवाणुहरू हुन्छन्। फाइदा गर्ने जीवाणुहरूलाई संकलन गरेर ल्याएर ल्याबमा त्यसको संख्या वृद्धि गरेर झोल वा धुलोको रूपमा त्यसलाई बचाइराख्नको लागि एउटा तयार गरिएको विषादीलाई नै हामी जैविक विषादी भन्छौँ। वनस्पतिबाट पनि तयार गरिएको मललाई पनि जैविक भनेर भन्ने गरिन्छ, तर त्यसलाई चाहिँ हामी वानस्पतिक विषादीको रूपमा गर्नुपर्छ। जैविक विषादी भन्नाले विशेष गरेर जीवाणुहरूलाई संरक्षण गरेर त्यसको संख्या बढाएर जीवाणुबाट उपचार गरिने विषादी नै जैविक विषादी हो, र यसको प्रयोगलाई हामीलाई हेर्ने हो भने हामी माटोमा पनि गर्न सकिन्छ। जस्तै अघि नै ट्राइकोडर्माको कुरा गरेँ, धेरै जस्तो माटोमा हुने रोगहरू, जरा कुहिने रोगहरू, माटोबाट सृजित रोगहरूलाई ट्राइकोडर्माले उपचार गर्न सकिन्छ। त्यस्तै हामी अब ब्युभेरिया बेसियाना भन्ने विषादीहरू पनि अब विभिन्न अहिले त विभिन्न जैविक विषादी बनाउने कम्पनीहरू पनि छन् र बाहिरबाट पनि आयात पनि हुन्छ, र नेपालमै त्योभन्दा बरु नेपालमै हामीले प्रभावकारिताको लागि नेपालमै स्थापना भएका जैविक विषादीहरूको स्थापना गर्ने कम्पनीहरूसँग सिधै खरिद गरेर हामीले प्रयोग गर्न सक्यौँ भने त्यो प्रभावकारी हुन्छ। किन भन्दाखेरि हाम्रो त्यसको स्टोरमा विशेष समस्या हुन्छ, त्यसलाई सर्टेन टेम्परेचरमा त्यसलाई मेन्टेन गरेर राख्नुपर्ने हुन्छ, नभए त्यो जैविक विषादीमा भएका जुन सूक्ष्म जीवाणुहरू हो त्यो मर्छन्। जीवाणु मरेपछि त त्यसले काम गर्ने त भएन, त्यसले गर्दाखेरि हामीले चाहिँ सकेसम्म त्यसरी हामीले ल्याएर प्रयोग गर्यौँ भने त्यसले चाहिँ प्रभावकारिता त्यसको राम्रो हुन्छ।
5: किसानहरूले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएको यहाँलाई धेरै धेरै धन्यवाद।
6: विशेष गरेर एकदमै रोग लागिसकेपछि मात्रै त्यो रोगको उपचारमा ध्यान केन्द्रित गर्नुभन्दा बगैँचा व्यवस्थापनमा र त्यसको बोट स्वस्थ बनाउनेमा विशेष ध्यान दियौँ र रोकथामका उपायहरू अप्नायौँ भने पक्कै पनि हामीले बगैँचामा लाग्ने रोग किराहरूलाई पहिल्यै कम गर्न सकिन्छ र हामीले आमदानी बढाउनलाई हामीलाई सहज हुन्छ। त्यही भएर हामी उपचारभन्दा रोकथाममा विशेष ध्यान दिनुहुन पनि म अनुरोध गर्दछु। हस् धन्यवाद।
7: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ? र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: सूचीकरण त गर्नै पर्ने हो।
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 4 18।

0: नमस्कार, रक्षाबन्धन जनै पूर्णिमा विशेष कार्यक्रममा स्वागत छ। हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा विशेष उत्साह श्रद्धा र स्नेहपूर्वक हिन्दू सनातन परम्परा अनुसार जनै पूर्णिमा पर्वका रूपमा मनाइन्छ। आज जनै पूर्णिमा, यसै दिन ज्ञानको उपदेष्टा ऋषिहरूलाई पूजन गरी तर्पण दिइने हुँदा यो पर्व ऋषि तर्पणी, ऋषि पूर्णिमा आदि नामबाट पनि प्रसिद्ध छ। यस दिनमा नयाँ जीवन र कर्मको प्रतीक नयाँ जनै लगाइने भएकाले यो दिन जनै पूर्णिमाका नामले चिनिन्छ। रक्षाका लागि ऋषि डोरी बाँधिने हुँदा यसलाई रक्षाबन्धन पनि भनिन्छ। यसै गरी विशेष गरी तराई मधेस क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई स्नेहको पवित्र बन्धनमा बाँधी हातमा रक्षा सूत्र अर्थात् राखी बाँधी मनाइने परम्परा अनुसार यो पर्व राखीका नामबाट पनि प्रसिद्ध छ। यता क्वाँटी खाने पर्व भएकाले यो पर्वलाई क्वाँटी पूर्णिमाका रूपमा पनि लिइन्छ। त्यसै गरी कृषि परम्परा र नेवारी समाजमा ब्याजा नकेगु भनी भ्यागुत्तालाई भात अर्पण गरी श्रावण पूर्णिमा मनाइन्छ। रक्षाबन्धन जनै पूर्णिमा यो विशेष कार्यक्रममा जनैको महत्व, जनै फेर्ने विधि पद्धति र गुरुकुल परम्परासँग यसको सम्बन्ध र उपयोगिता सम्बन्धमा त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक आकाश निलमसँगको कुराकानी राख्नेछौँ। त्यसपछि जनै धारण गर्ने संस्कारको प्राचीनता, जनै बनाउने परम्परा, वर्तमान प्रचलन र जनैका प्रकार सम्बन्धमा एकजना अध्येतासँगको टेलिफोन संवाद पनि राख्नेछौँ। पहिले सुनौ उपप्राध्यापक आकाश निलमसँगको कुराकानी।
1: विधि चाहिँ त्यो जनै केबाट बनिएको छ

0: अनि त्यसमा त्यो जनाई मन्त्री नै भन्ने जुन चलन छ त्यो मन्त्र गरेर त्यसमा अनि गुरुवरहरूको आफ्नो खास आफ्नो गुरुदेवको हातबाट त्यो प्राप्त गरेर अनि त्यसलाई लगाउने लगाउँदाखेरि चाहिँ एउटा मन्त्र छ जो प्रसिद्ध मन्त्र छ ओम यज्ञौ पवितम परमम पवित्रम प्रजापतिर यत् सहजम पुरस्तात् आयुष्यमग्र्यम प्रतिमुञ्च शुभ्रम यज्ञौ पवितम बलमस्तु तेजः ओम भन्ने एउटा मन्त्र छ पवित्र मन्त्र त्यो मन्त्र प्रयोग गरेर जनाई धारण गर्ने अनि धारण गर्दाखेरि पनि त्यसलाई निकाल्दाखेरि स्वाट्टै पहिले पुरानो लगाएको जनाई स्वाट्टै निकालिसकेर अनि नयाँ जनाई लगाउने होइन त्यो जनाई लगाउँदा लगाउँदै त्यसलाई रोक्ने त्यसलाई घाँटीमा मात्रै निकाल्ने यता दाहिने हातबाट निकालेको जनाईलाई अनि नयाँ धारण गर्ने त्यो नयाँ भित्र शरीरमा प्रवेश गरेपछि मात्रै पुरानोलाई यस्तो गरेर मन्त्र पढ्दै पढ्दै एतावत दिन पर्यन्तम ब्रह्मत्वम धारितम मया जीर्णन तत्पात परित्याग गच्छ सूत्र यथा सुखम भन्ने एउटा मन्त्र छ त्यो मन्त्र प्रयोग गर्ने र अनि त्यसलाई हटाइदिने राम्रो ठाउँमा लगेर पुरानो जनाई राख्ने अनि धागा डोरा बाँध्ने त्यो अभिमन्त्रणा गरेको डोरा हातमा मन्त्र प्रयोग गरेर बाँध्ने यस्तो खालको विधान छ
1: जनाई फेर्ने रक्षाबन्धनका कृत्यहरू गर्नका लागि चाहिँ यो श्रावण पूर्णिमामा चाहिँ के संयोग पर्न गयो शास्त्रीय भनाइहरू के पाइन्छ
0: याज्ञवल्क्य नाम गरेको ब्रह्मवेत्ता ऋषि हुनुहुन्छ जो जनक र याज्ञवल्क्यको दर्शन भनेर प्रतिपादित छ उनै याज्ञवल्क्य ऋषिले ब्रह्मबाट भगवान सूर्यबाट वेदको ज्ञान प्राप्त गरेको दिन त्यो वेद प्राप्त गरेको दिन भएर त्यो वेदको सम्बन्ध ब्रह्मत्वसँग छ त्यो भएर त्यो श्रावण शुक्ल पूर्णिमाको दिन थियो जुन दिनमा उहाँलाई भगवान सूर्यबाट वेदोपदेश भयो वेदको ज्ञान मिल्यो
1: प्राचीन परम्पराहरू चाहिँ के पाइन्छन् यो गुरुकुलसँग पनि कतै
0: एकदमै कस्तो हाम्रो संस्कृत परम्परा जो हाम्रो प्राच्य विद्या अध्ययन परम्परा हो त्यो प्रणालीको शुभारम्भ नै अक्षरारम्भ जसरी हामी अरू दिन गर्छौँ खास पढ्ने दिन नै आजको दिनबाट हो वेद परम्परा वेद पढ्ने श्रोत्रीय जुन अनुष्ठान हो त्यसको शुभारम्भ गर्ने दिन नै आज हो आजको दिनमा जनाई धारण गरेर अनि चाहिँ सुरु गर्ने भन्ने विधान छ त्योबाट ऋषि परम्परा हुँदै हुँदै सम्पूर्ण जस्तो हाम्रो गुरु शिष्य परम्परा हो गुरु शिष्य परम्परामा सम्पूर्ण गुरुहरूले आफ्नो शिष्यहरूलाई यही दिनबाट वेदाध्ययन सुरु गराउनुहुन्छ
1: तागाधारीहरूमा चाहिँ शिखा सूत्र र त्योसँग गायत्री मन्त्रको विशेष सम्बन्ध देखिन्छ होइन
0: हो
1: यो सम्बन्धबारे पनि अलिकति प्रकाश पारिदिनुहोस् न
0: जस्तै वेदमा ऋग यजु साम अथर्व गरेर चारवटा वेदमा त्यो सकल संहिता भागका मन्त्रहरू 100,000 छन् 100,000 मन्त्रहरू मध्ये त्यसको मूल आत्मा चाहिँ गायत्री मन्त्रलाई मानिन्छ गायत्री मन्त्रको प्राधिकार गायत्री मन्त्र जपको प्राधिकार राख्दछ यो यज्ञोपवीतले जो जनाईले
1: अब उपनयन संस्कारलाई व्रत बन्ध पनि भनिन्छ र जनै नछुटाई त्यसको निष्ठा र आचरणमा बस्नुपर्ने जुन संस्कार छ अब यसको चाहिँ आध्यात्मिक व्यावहारिक जीवनमा महत्व के रहेको छ
0: व्रतमा बाँधिने जुन व्रतको नियम हुन्छ हाम्रो जीवनको जुन अनुशासन पद्धति हो ऋषिहरूले प्रतिपादन गर्नुभएको त्यो अनुशासनको घेराभित्र राख्ने दिन भएर त्यो व्रतले बाँध्ने व्रतसँग अनुबन्धित हुने विषय हो यो यानि कि अबका शास्त्रीय परम्परामा जोडिने दिनदेखि यसलाई गनिन्छ त्यसका लागि जनेउ धारण गर्ने अनि मात्रै त्यसमा प्रविष्ट हुने अधिकार छ त्यो भएर व्रतबन्ध शब्दको अर्थ उपनयन यो हाम्रा हिन्दू संस्कारहरू जो 16 संस्कार छन् त्यो मध्येको साह्रै ठुलो महत्त्वपूर्ण संस्कार मानिन्छ यसलाई व्रतबन्धलाई किनभने अब वेदाध्ययनमा जानुपर्छ साथसाथै अब ऊ गुरुकुलीय जीवनमा पनि जानुपर्छ भनेको पढाइसँग जानु जोडिनुपर्छ उसले साथसाथै अब योभन्दा अगाडि बचपनमा जे कुछ गरियो सुत्ने उठ्ने खाने हिँड्ने जो हाम्रो दैनन्दिन जीवनलाई व्यवस्थित गर्न नसकेको जुन स्थिति छ अब उसले आफ्नो जीवनलाई बडो पद पदमा सम्हालिएर अनुशासनको घेराभित्र राख्नुपर्छ त्यसको सम्बन्ध यो दिनसँग छ
1: जुन निष्ठामा बसिन्छ होइन आचरणमा बसिन्छ जनै धारण गरेपछि व्रतबन्धमा रहन्छ यसले चाहिँ जीवनमा के महत्व राख्छ
0: कस्तो राम्रो विषय उठाउनु भयो हजुरले यो कस्तो हो भने मनुष्य भनेको बीचको अवस्था मानिन्छ मान्छेलाई दैवी रूपान्तरण गर्ने नै यो कर्म हो नुहाउनाले धुवाउनाले त्यो दिनका यो धागा ग्रहण गर्नाले केही भौतिक लाभहरू पनि छन् नभएका होइनन् तर मुख्यतया यो आध्यात्मिक कसीमा नै यसलाई हेरिन्छ र यो विश्वासको कुरा पनि हो यो भनौँ त्यो आफूले गरेपछि मात्रै कतिपय कुराहरू हुन्छ नि जो चाहिँ तर्क शक्तिले भन्दा पनि गरेपछि नै थाहा हुन्छ खाएपछि अगाइन्छ नि त्यस्तो यो गरेपछि त्यसका लाभ फाइदा हुने चिजहरू हो
1: अब रक्षाबन्धनतर्फ लागौँ। रक्षाबन्धन चाहिँ के हो र सप्तऋषि पूजनपछि रक्षाबन्धनको कृत्य पनि उल्लेख पाइन्छ होइन?
0: हो, रक्षाबन्धन भनेको त्यो शास्त्रोक्त धागालाई अभिमन्त्रित भइसकेपछि, त्यो उच्चारित मन्त्रहरू विधिपूर्वक भइसकेपछि त्यो धागामा जुन शक्ति रहन्छ

0: हुन्छ, त्यो धागालाई धारण गरिन्छ। त्यहाँ त्रिदेवको जुन वर्णन छ, तिनजनै त्यहाँ बसेर रक्षा गर्नुहुन्छ। कथा चाहिँ वामन अवतारसँग जोडिन्छ। भगवान् वामनले तीन पाउले धरती नाप्नुभयो, बलि वचनबद्ध थिए कि म तपाईँलाई दिन्छु तीन पाइला भनेर, अनि बलिलाई अन्तिम पाइला बचेन, नबचेपछि उनकै शिरमा शरणागत भए उनी र उनको शिरमा वामनले चरण राख्नुभयो। त्यसपछि शर्त राखे कि म सँगसँगै बस्नुपर्छ हजुरले, पाताल दुमक गरेर बस्छ भन्दा हुन्छ, तर तपाईँ पनि मसँगै बस्नुपर्छ, के वरदान माग्छौ भन्दा त्यस्तो भन्दै बलिले। त्यसपछि वामनजी पनि त्यहाँ जानुभयो। अब धेरै दिनसम्म त्यहाँ गइसकेपछि त लक्ष्मीजीले फेरि आफ्नो पतिदेवलाई लिन आएको, त्यस्तो पौराणिक आख्यान छ। अनि लक्ष्मीले बलिलाई, हेर म अहिले उहाँलाई लिएर जान्छु, तर यो जुन धागा छ यहाँनिर त्यो शक्ति रहन्छ, तिमीले जहिले चाहन्छौ त्यतिखेर नारायण प्रकट हुनुहुन्छ भनेर बलिको हातमा यो बाँधिदिनुभयो। त्यसरी सुरु भयो भन्ने एउटा आख्यान छ जो भारतमा बढी कुरा गरिन्छ, जो राखी बाँध्ने भन्ने, त्यसकै परिवर्तित रूप हाम्रो यहाँ धागा बाँध्ने चलन छ। यसले के बताउँछ भने त्यो किम्वदन्ती त्यहाँबाट देखिन्छ, जस्तै येन बद्धो बलि राजा दानवेन्द्रो महाबलः तेन त्वाम प्रतिबध्नामी रक्षे माचल माचल। यसको अर्थ हुन्छ कि जुन धागाले बलिया राजा बलिलाई त बाँधो, जानवीर राजा बलिलाई, त्यही धागा त्यही मन्त्र शक्ति बोकेको सूत्रबाट तिमीलाई बाँच्छु, हे रक्षा सूत्र, माचल तिमी नजाऊ, माचल नजाऊ भनेको हो। यसको रक्षा माचल माचल रक्षी हो, त्यो सम्बोधनमा त्यो रक्षा होइन रक्षी हो।
1: ब्राह्मणहरूको यो शास्त्रीय विधिका दृष्टिकोणले सर्वाधिक महत्वको चाड भनिन्छ, होइन रक्षाबन्धन पनि उत्तिकै महत्वका साथ सबै सनातन धर्मावलम्बीहरूले मनाउँछन्। केवल एउटा जनै फेर्ने वा हातमा रक्षाबन्धन बाँध्ने भन्दा पनि यसको तात्विक रूपलाई हामीले कसरी बुझ्नु बुझाउनु पर्छ?
0: केवल त्यो जनाइ फेर्ने दिन, डोरो बाँध्ने दिन भन्ने, अनि एक दुई दिनमा त्यो जनाइ फ्याँक्ने, त्यस्तो खालको होइन। सर्वाधिक महत्व राख्छ साधनाको दृष्टिले। अझ ब्राह्मण भनेको केवल जन्मको ब्राह्मण होइन, फेरि कसैले भेदभावको रूपमा नलिनुहोला, साधनाको जो हो त्यो कर्मणा जो हो, हुन त त्यसमा दुवै थरी मान्यता छ, तर कर्मणावाला जो ब्राह्मण हो उसले आफूमा त्यो ब्रह्मत्व शक्तिको आधान गर्नेको लागि यो मुख्य पर्वको रूपमा मानिन्छ। अनि अर्को कुरा, रक्षाबन्धन भनिसकेपछि त्यसले तपाईँलाई आएका आपदा विपदाहरूबाट, भौतिक उपद्रवहरूबाट, व्यथितिहरूबाट, अल्झन भुमरीहरूबाट बचाउन जुन चिज शक्ति प्रयोग हुन्छ, त्यो भएर सबैले रक्षाबन्धन गर्ने हो। त्यहाँ के भनिन्छ भने त्यो मन्त्र पढिसकेपछि ब्रह्मा विष्णु रुद्राः रक्षाम कुर्वन्तु ते सदा, यानि कि ब्रह्मा विष्णु र रुद्रले सङ्कटहरूबाट बचाउन् भनेर त्यो निष्ठा भयो भनेदेखि हो, त्यो एउटा लाभ हो यहाँले भन्नुभयो जस्तो। अनि सङ्केत मैले जहाँसम्म बुझेँ, यहाँ भेदभाव छैन, सबैले गर्ने हो, तर रीतिपूर्वक त हुनु पर्यो नि। जस्तै लाइसेन्स त चाहियो, मोटर बाइक कुदाउन तँलाई दिन्छु तँलाई दिन्न भन्न पाउँदैन सरकारले, नागरिकता उसले बोकेको हुन्छ, तर लाइसेन्स त चाहियो हो, त्यो जोसँग त्यो पूर्व योग्यता पुग्छ उसले धारण गर्ने हो त्यो। यसको तत्त्व भनेको साधना र विद्या हो। तपाईँ पूर्वीय विद्याको अधिकार प्राप्त गर्नुभयो, त्यसपछि जनै भनेको केवल धागाको रूपमा मात्रै होइन, यसले यो ऋषि संस्कृति हो। गाई, ब्राह्मण, अग्नि र वेद यो सनातन धर्मको स्तम्भहरू हो। त्यो मध्ये ब्राह्मण भन्ना फेरि यो विवादित छ, बाहुनहरूले हामीलाई भन्यो भने त्यो होइन, साधनाको जसले दैवी चिन्तन गर्छ त्यो जो पनि व्यक्ति हुन सको नि त, जन्मिँदैमा भन्ने कुरा होइन। हेर्नु, हामीहरूलाई तिनवटा ऋण हुन्छ, ऋषि ऋण, देव ऋण र पितृ ऋण। श्राद्ध कर्महरू पितृसँग जोडिएका चिज छन्, अन्य पूजाहरू देव कर्महरू हुन्, र यो चाहिँ ऋषिसँग जोडिएको संस्कृति हो। ऋषि केका लागि? ऋषि साधनाका लागि, ऋषि निष्ठाका लागि, ऋषि चाहिँ अध्यात्मका लागि, ऋषि चाहिँ संस्कार बुझाउनका लागि र विद्याका लागि, ज्ञानका लागि हो ऋषि संस्कृति भनेको। त्यो चिजसँग जोड्नका लागि ऋषिसँगको साइनो योले देखाउँछ। यसको मूल तत्व मेरो विश्लेषणमा त्यही नै आउँछ।
1: उहाँ हुनुहुन्थ्यो उपप्राध्यापक आकाश निलम। गुरुकुल परम्परा र ऋषि परम्परासँग महत्वपूर्ण रूपमा जोडिने यो जनै धारण र यज्ञोपवीतको प्राचीनता र जनै बनाउने परम्परा प्रचलनबारे एकजना अध्येता दिल्ली आचार्यसँग गरिएको टेलिफोन संवाद अबको क्रममा राख्दैछौँ।
2: जनैको श्रुतिहरू पाइन्छ। अब अहिलेको हिसाबले यो साल सम्बत भनेर त त्यसरी भेटिँदैन, किनभने अहिले हाम्रो गणना पद्धति नै फरक भइसक्यो। पहिला चाहिँ युग मन्वन्तर भन्ने कुरा हुन्थ्यो, अब अहिले चाहिँ यति भन्न गाह्रो हुन्छ। तर हाम्रो जुन प्राचीन धारमा टेकेर भन्नुपर्दाखेरि प्राय वामन अवतार विकासको क्रममा नृसिम्ह सम्बन्धले धारण गरेको देखिन्छ, तर नृसिम्ह चाहिँ पूर्ण मानव होइन, वामनदेखि मानव आकार लिएको भएको हुनाले वामन अवतारदेखि वामन परशुराम राम कृष्ण सम्बन्धमा भेटिन्छ। हाम्रो उता सत्यत्रेता द्वापर कलिको युगको हिसाबले हेर्ने भने धेरै लामो समय यसको परम्परा भेटिन्छ। यो व्यूपवित भनेको अब यज्ञसँग जोडिन्छ, अहिले पनि यज्ञ भन्दाखेरि झट्टबट्ट मान्छेले अग्नि स्थापना गरेको सम्झिन्छ, भन्ने संस्कार हो। जब हामीले आगोलाईबाट चाहिँ सुरक्षित रूपमा सिक्यौँ, आगो हाम्रो लागि महत्त्वपूर्ण छ भनेर जब सिक्यौँ, त्योदेखि यज्ञ सुरु भयो। त्यो यज्ञ गर्दाखेरि लगाउनै पर्ने चिजको नाम हो यज्ञ उपवित। भनेपछि जब हाम्रो जीवनमा अग्नि हाम्रो रक्षक हो, अग्निको हामीले पूजा गर्नुपर्छ भनेर जब लिन थाल्यो, त्यहीदेखि नै यो चलेको भेटिन्छ।
1: त्यही
2: भयो यसको नाम नै यज्ञ उपवित हो।
1: जनै बनाउने विधिवत र पारम्परिक प्रविधिहरू चाहिँ के देखिन्छ?
2: जनै बनाउने विधिहरू त अब हातले जस्तो कतिपय ठाउँमा तिनवटा किल्ला ठोकेर चाहिँ बनाउने चलन छ, कतिपय ठाउँमा चाहिँ भाँडा राखेर छ, कतिपय ठाउँमा अङ्गुलको हिसाबले चाहिँ हातमा चाहिँ बेर्दै बेर्दै गएर त्यसरी पनि बनाउने पद्धति छ। अब त्यो पद्धतिमा पनि अब पहिले सुल्टो बाट्थे, सुल्टो बाटेपछि फेरि त्यसलाई पनि तिन खण्ड खुम्च्याएर अनि फेरि त्यसलाई चाहिँ उल्टो बाट्ने अनि सिखा पार्ने चलन थियो। अब अहिले काठमाडौँतिर चाहिँ त्यस्तो भेटिँदैन, काठमाडौँतिर चाहिँ एकैचोटि चाहिँ बाटेको भेटिन्छ। त्यो पारम्परिक पद्धति परिवर्तन भएको छ। पहिलाखेरि के भन्थ्यो भने काँसबाट उनबाट तराई क्षेत्रमा पहिला जनै त काँसबाट सुरु, काँस र हिमालीमा चाहिँ पछि पूर्ण उनबाट भयो, अनि तराईमा चाहिँ कपासबाट भयो, कपासमा घरमै आफैले चाहिँ त्यो कतुवामा चाहिँ धागो काटेर बनाएर अनि त्यसपछि बनाउँथे। त्यही गर्दा पहिलाको दिन चाहिँ मोटा हुन्थे। अब अहिले त्यो चलन चाहिँ एकदमै कम भइसकेको छ। अब अहिले किनभने मान्छेहरू चाहिँ छोटो सजिलो खोज्दै जाँदाखेरि अहिले चाहिँ कच्चा धागो बजारबाट ल्याएर नै लगाउँछन्। तर बिचमा कतिपय मान्छेले चिनबाट झन् आउँछ भनेर पनि एक दशकसम्म हल्ला गरे। मैले झन्डै 7-8 वर्षदेखि भन्सारको हरेक तथ्याङ्क हेर्दै आएको छु, चिनबाट झनै आएको चाहिँ कुनै प्रमाण छैन।
1: जनैका प्रसङ्गमा कुरा गर्दाखेरि तिन डोरा लाउने, छ डोरा लाउने यी प्रसङ्गहरू पनि कतै कतै पाइन्छ नि।
2: अब पहिला के चाहिँ चलन हो भनेपछि जब विद्यार्थी पढ्न जाँदाखेरि तिन डोरी जनै लगाएर जान्थ्यो, गुरु कहाँ पढेर अनि फर्केर सक्दाखेरि चाहिँ छ जनधारी जनै हुन्थ्यो। अब अहिले त त्यो सबै काम एकै दिनमा गरिन्छ। वर्तमानमा ख्याल गर्नुभएको होला, पहिला तिन डोरी लगाइन्थ्यो अनि पछि मात्रै विभिन्न प्रक्रिया प्रारम्भिक छ डोरी लगाइन्छ। त्यो भनेको त्यतिखेरको अवस्था हो। अब अहिले तिन सिटी लाउने चाहिँ चलन अहिले छैन। व्रतबन्धको दिन सबै त्यो 3-4 घन्टामा काम गर्ने, वेद पढाउने, त्यो व्रतबन्धको दिनमै हामीले चाहिँ 3-4 संस्कारहरू त्यही दिन नै टुङ्गाउँछौँ। त्यसले गर्दाखेरि त्यो चलन अहिले देखिँदैन।
1: उहाँ हुनुहुन्थ्यो अध्यता दिल्ली आचार्य। जनै पूर्णिमाका दिन गोसाईकुण्ड, कालिन्चोक, काठमाडौँ उपत्यकाको कुम्भेश्वर लगायतका अनेक स्थानहरूमा मेला लाग्ने गर्दछ। पारम्परिक झाँक्री परम्परामा विश्वास गर्नेहरूका लागि श्रावण पूर्णिमाको विशेष महत्व छ। जनै पूर्णिमा घुनी पुनि, क्वाँटी पूर्णे, रक्षाबन्धन, राखीका रूपमा मनाइने श्रावण पूर्णिमा नेपाली जनजीवनको साझा पर्वका रूपमा रहेको छ। त्यसैले जनै पूर्णिमा पर्वले हिन्दू सनातन शास्त्रीय परम्परा र प्रकृति पूजक सनातन परम्परामा तादात्म्य कायम गर्दै नेपाली भावनाको उचाइ, विस्तार र गहिराईको मर्मबोधको प्रेरणा प्रदान गरिरहेको पाइन्छ। हस्त, रक्षाबन्धन जनै पूर्णिमा विशेष कार्यक्रमबाट प्राविधिक सहकर्मी मोहम्मद असलम सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

भर्खरै सुन्नुभयो प्रेमध्वज प्रधान र गङ्गा महतको स्वर मारेको गीत तमन्ना ढुङ्गानाको रचना उस्ताद गोविन्दको सङ्गीतमा रहेको थियो। यो स्वदेश गान यहाँहरूको माझमा राख्यौँ। योभन्दा अगाडि नारायण गोपाल र तारा देवी अनि साथीहरूको सामूहिक स्वरमा रहेको स्वदेश गान सुन्नुभयो। लक्ष्मण लोहनीको रचना नातिकाजीको सङ्गीतमा रहेको थियो। सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। ठिक 2 बजे यहाँहरूले 2 बजेको अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। त्योभन्दा अगाडि केही सूचना सन्देश सुन्नुहुनेछ भने स्वदेश गान सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। कोइली देवी र द्वारिका लाल अनि साथीहरूको सामूहिक स्वरमा भैरवनाथ रिमालको रचना कोइली देवीको सङ्गीतमा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.103 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देव राधिका ओझा र देवकी भण्डारी, अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई, म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूलाई सुनाउनेछ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि यहाँहरूले प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ रसुवा बाँडीपछि भइरहेको उद्धार र पुनर्स्थापनाका बारेमा। 3 बजे समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुनिसकेपछि पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 हमै दनुवार कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 केही गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब यहाँहरूलाई सुनाउँदैछौँ यो स्वदेश गान, शिवशङ्कर भक्तराज आचार्यको स्वरमा रहेको छ। शिवशङ्कर र भक्तराज आचार्यको स्वरमा रहेको यो स्वदेश गानमा विश्ववल्लभको रचना, शिवशङ्करको सङ्गीत रहेको छ। यो स्वदेश गानपछि रसुवा बाँडीपछि भइरहेको उद्धार र पुनर्स्थापनाबारे प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
2: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
2: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
2: मधेस प्रदेशमा
0: जितपुर बारा
2: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
2: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
2: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
2: दाउन्ने नवलपरासी, बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
2: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
2: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
2: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
2: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
2: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
2: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
2: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
2: मुस्कोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
2: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
2: खोडपे बैतडी,
0: छापरी दार्चुला,
2: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
2: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, रेडियो नेपाल सधैँ तपाईँको साथमा छ। तपाईँको घर आँगनीमा, तपाईँको कान कानमा, तपाईँको मन मनमा बसेको छ रेडियो नेपाल। रेडियो नेपालको यो विशेष बसाइमा फेरि पनि तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। यति बेला उपस्थित भइरहेका छौँ प्रविधि संयोजनमा राधिका ओझा, अनि टेलिफोनमा हामीलाई सहयोग गर्दै हुनुहुन्छ अर्जुन श्रेष्ठ, रमेश भट्ट, सरोज रिजाल। त्यसै गरी तपाईँहरूको साथमा छौँ विमला राई अनि म रुक्मिणी पोखरेल। भोटेकोसी नदीमा आएको बाढीबाट हालसम्म भएको क्षति

0: अति नै दुःखदायी क्षति भएको छ। यसपछि क्षतिपछिको उद्धार कार्य, राहत कार्य, पुनर्स्थापनाको कार्यमा अहिले देश जुटिरहेको छ, अहिलेको सरकार जुटिरहेको छ, अहिलेको सहयोगी मनहरू जुटिरहेका छन्, सङ्घ संस्थाहरू जुटिरहेका छन्। देश मात्र होइन, अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग प्राप्त भएको छ। अन्तर्राष्ट्रिय हाम्रा छिमेकी देशहरूले पनि सहयोगको लागि हात अगाडि बढाइरहेको अवस्था छ। यति हुँदाहुँदै पनि केही बेर अगाडि तपाईँहरूका माझमा हामी प्रत्यक्ष प्रसारण गरिरहँदाखेरि एउटा नेपाल पुलिसले हालेको सूचना प्रसारण गरिरहेका थियौँ, जुन चाहिँ तिन दिनपछि फेरि पनि खोला बढ्ने अथवा ड्याम फुट्ने भन्ने कुरा आएको थियो। त्यही अनुसार नै अलर्ट हुनका लागि नेपाल प्रहरीले केही सूचना गरेको थियो, तर त्योबाट चाहिँ जसरी सूचना आयो त्यस्तो अवस्था नरहेको भनेर फेरि हामी त्यहाँ प्रत्यक्ष कुराकानी गर्दाखेरि प्राप्त गरेका छौँ। त्यस कारण पनि हामी सचेत रहनुपर्छ, सचेतना अप्नाउनु पर्ने अहिलेको पनि अवस्था छ, तर एकदमै आतेर हताश हुने अवस्था चाहिँ नभएको जानकारी आएको छ। यद्यपि खोला किनारको बस्ती, पहाडको भिरालो ठाउँको बस्ती आफैमा जोखिमपूर्ण हो, कति बेला के हुन्छ, कसरी विनाश आउँछ त्यो चाहिँ भन्न नसकिने, आकलन गर्न नसकिने अवस्था आउने कुरा हो। र अहिले आएको जुन भोटेको सीमा आएको जुन बाढी छ त्यो चाहिँ परिकल्पनादेखि धेरै माथिको कुरा, कसैले सोचेको सोच्न नसकेको, कसैले परिकल्पना गर्न नसकेको घटना घटेको छ। यो बेलामा अबको भनेको सबलाई चाहिँ निकाल्ने कुरा जुन नेपाली सेना पुलिसले गरिरहेको छ, होइन, सब व्यवस्थापनका कुरा, आफन्तहरूसँग कसरी कन्ट्याक्टमा रहने, कसरी सम्पर्कमा रहने भन्ने कुरालाई चाहिँ जोड दिइरहेको छ। र रेडियो नेपालले निरन्तर तपाईँका माझमा गरिरहेको कार्य पनि यही नै हो। रेडियो नेपालले अहिले विपदको यस कठिन परिस्थितिमा राहत उद्धार र पुनर्स्थापनाका लागि आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको बेला तपाईँहरूसँग प्रत्यक्ष कुराकानीमा हामी जुटिरहेका छौँ र सम्बन्धित निकायलाई पनि घजघचाइरहेका छौँ, ताकि कसरी उद्धार गर्न सकिन्छ, कसरी सूचना प्रवाह गर्न सकिन्छ र कसरी चाहिँ मानिसहरूलाई राहत वितरणमा सहजता हुन्छ भन्ने कुरा सम्बन्धित निकायहरूसँग सम्पर्कमा रहेर कुराकानी गरिरहेका छौँ। यति बेला हामीसँग एपिएफ प्रवक्ता सशस्त्र प्रहरी बलका नेत्रबहादुर कार्की सम्पर्कमा हुनुहुन्छ। सर नमस्कार।
1: नमस्ते।
0: हजुर, खासमा अहिले पछिल्लो अवधिमा हामीले कुन कुन कार्यलाई अगाडि बढाइरहेका छौँ?
1: अहिले अब समग्रमा भन्दाखेरि जुन तपाईँहरूको आवाज
0: हजुर
1: भइरहेको छ,
0: हजुर हजुर अलि हजुर बोलाए पनि अलिक किरकिर आइरहेको छ, यस्तै छ कि नेटवर्क जस्तो लाग्यो मलाई। तपाईँ कुन ठाउँमा हुनुहुन्छ अहिले?
1: ठिकै छ, यो अहिले रात को कामहरू केही भएको छ भने सबभन्दा महत्त्वपूर्ण विषय भनेको अहिले खोजी तथा उद्धारको कामै हो।
0: हजुर,
1: यो सर्च एन्ड रेस्क्यु भन्छ, यसको लागि सशस्त्र प्रहरी कर्मचारीहरू हाम्रो अहिले लगभग 3700 सशस्त्र प्रहरी कर्मचारीहरू खटिनु भएको छ। यो सङ्ख्या हामी अझै बढाइरहेछौँ। विभिन्न क्षेत्रबाट तालिम प्राप्त विपद उद्धार तालिम प्राप्त कर्मचारीहरू हामी निरन्तर रूपमा बढाउने र सकेसम्म यो खोजी उद्धार कार्यलाई ऱ्यापिड रूपमा अगाडि बढाउने काम गरिरहेका छौँ।
0: हजुर, यो खोजी
1: 3700 मैले तपाईँलाई थोरै प्रष्टीकरण गरेँ, यसमा डग ह्यान्डलिङ टोली पनि छ अनि त्यसै गरी ड्रोन टोलीहरू छन्।
0: हजुर,
1: सिएसएसआर भन्छ यसमा, अर्को तपाईँको एमएसएसआर, अनि सबभन्दा महत्त्वपूर्ण भनेको अहिले चाहिँ डेड बडी म्यानेजमेन्टको सब व्यवस्थापनको टोलीहरू पनि लागिराख्नु भएको छ। र अहिले चाहिँ हाम्रो रसुवादेखि लिएर पूर्वी र पश्चिम नवलपरासीसम्मको चितवन लगायतको जिल्लाहरूमा सम्पूर्ण टोलीहरू खटिएर आवश्यक कार्य गरिरहनु भएको छ।
0: हजुर, खोजी कार्य उद्धार कार्यको लागि यहाँले जस्तो डगदेखि लिएर ड्रोनसम्मको कुरा गर्नुभयो, होइन, यो प्रविधि प्रयोग गर्दाखेरि असहता सहता अथवा सजिलरी भेटाउन सकेको अवस्था हो कि अलिक कठिनाई नै भोग्नु परेको छ कि के छ?
1: यस्तो छ, अब अहिले खोजी तथा उद्धारमा केही जस्तो हाम्रा कुकुरहरूले पनि फेला पारिरहेको, त्यसको सहयोगले पनि गरिरहेको विषय पनि यहाँहरूले मिडियाहरूमा पनि देखिरहनु भएको होला, गरिरहनु भएको छ। त्यसै गरी यो ड्रोनले पनि लोकेट गर्ने कामहरू भइरहेको छ। तर असफलता भनेको अब बाढीले बगाएको पुरेको अधिकांश चाहिँ नदेखिने अवस्थाहरू भएको हुनाले यो यो त वास्तवमा यहाँले असफलता महसुस गरिराख्नु भएको होला।
0: हजुर, अब सब व्यवस्थापनका कुरा होइन, जस्तो कि हामीसँग जति अस्पतालहरू छ र जहाँ जहाँ व्यवस्थापनको लागि अगाडि बढेको छ ती अस्पतालमा ठाउँको अभाव भन्ने कुरा पनि आइरहेको छ, यसलाई चाहिँ कसरी उ गरिरहेको होला, म्यानेजमेन्ट गरिरहेको होला, के छ अवस्था, कस्तो छ?
1: हो, वास्तवमा यहाँले हाम्रो जुन स्केलको अहिले सबहरू प्राप्ति भइरहेको छ, लगभग यो चाहिँ अब 400 बढी सबहरू प्राप्ति भइसकेको विभिन्न ठाउँमा, यी सबहरू व्यवस्थापन गर्नको लागि हाम्रो क्षमता कमी भएकै हो। अब तर जिल्ला सुरक्षा समितिहरूले व्यवस्थापन गरेर एसी राखेर अनि पहिले थोरै क्षमता भएको ठाउँलाई पनि चाहिँ अलिकति एडजस्ट गराएर भए पनि व्यवस्थापन गर्ने कार्य उहाँहरूले निरन्तर रूपमा गरिरहनु भएको छ।
0: हजुर, भनेपछि एसी जडान गरेर भए पनि त्यो नसडोस् भन्नका खातिर चिसो चिस्यानको लागि त्यसरी व्यवस्थापन भइरहेको अवस्था भन्नुभयो यहाँले।
1: बिल्कुल, अब हामी जिल्ला सुरक्षा समिति चितवनसँग निरन्तर सम्पर्कमा छौँ, सबभन्दा बढी बढीहरू त्यही रिकभर भएको अवस्था छ। अब उहाँहरूले अलिकति चुनौती भोगिराख्नु भएको छ, तर कोठालाई चिस्यान बनाउने एसी जडान गरेर त्यो गर्ने काम गरिराख्नु भएको छ उहाँहरूले, यो कोसिस निरन्तर छ।
0: हजुर, कतिपय परिवारहरू त अब हामीले देख्न पाए हुन्थ्यो, हाम्रो मान्छे भेट्न पाए हुन्थ्यो भन्ने अवस्थाको पनि छ होइन, उहाँहरू आत्तिराख्नु भएको अवस्था छ। जहाँ जहाँ बढिराखेको छ कोही आफन्तहरू आउनुभएको अवस्था भयो कि भएन, छ कि छैन त्यसरी?
1: छ, हामीलाई पनि निरन्तर रूपमा उहाँले सम्पर्क गरिराख्नु भएको छ। कतिपय आफन्तहरू चितवन पनि पुगेर कोही हाम्रो आफ्नो आफन्त त्यहाँ भेटिनुहुन्छ कि अब सास नभए पनि लास पाइन्छ कि भन्ने खालको उहाँहरूको अपेक्षा भएको कुरा यहाँले सही कुरा गर्नुभयो। अब त्यो सुरक्षाकर्मीहरू सबै संयन्त्र निरन्तर रूपमा लागिरहेको अवस्था छ।
0: हजुर, अब पुनर्स्थापनाको पनि कुरा त दुई रात कटिसक्यो यसरी होइन, यो अप्ठ्यारो परिस्थिति सामना गर्दा गर्दै, र राहत वितरणको कुरा, जुन खाने कुरा हुन्छ नि तत्कालै पानी, अनि त्यो बच्चाहरूदेखि लिएर वृद्धसम्म भएका जो मानिसहरू अलि अनकन्टारमा अलि अप्ठ्यारो ठाउँमा बस्नुभएको छ, उहाँहरूलाई त्यो खानाको व्यवस्थापन कसरी भइरहेको छ होला, कस्तो छ, के छ, त्यसबारेमा जानकारी दिनुहोस् न।
1: त्यसमा अब नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय एनडिआरआरएमए गृह मन्त्रालय र सबै सुरक्षा निकायहरू जिल्ला प्रशासन कार्यालयहरू निरन्तर रूपमा लागिरहनु भएको छ। राहतहरू सम्बन्धित ठाउँमा पुग्ने क्रम पनि जारी छ। हाम्रा सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरू क्याम्प म्यानेजमेन्टमा त्यहाँ निरन्तर रूपमा खटिरहनु भएको छ, र अब वरिष्ठ चिकित्सक सहितको हाम्रो दुईवटा टोलीहरू त्रिशुलीमा बेस बनाएर त्यहाँ स्वास्थ्य शिविर पनि सञ्चालन गरिराख्नु भएको छ 10 गतेबाट। अनि अब प्राधिकरणले, विपद व्यवस्थापन प्राधिकरणले उहाँहरूले सामाजिक सञ्जाल, वेबसाइट लगायत अहिले तत्काल आवश्यक पर्ने कसैले राहत प्रदान गर्न चाहनुभयो भने जिल्ला सुरक्षा समितिहरूलाई, भनेको यहाँ काठमाडौँमा पनि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायहरूलाई र नुवाकोटमा पनि जम्मा गर्न सक्नुहुन्छ भनेर वेबसाइट, र उहाँहरूको प्राथमिकताको सामग्रीहरूको लिस्ट, आधारभूत सामग्रीहरूको लिस्ट पनि उहाँहरूले, खाद्य सामग्री, लत्ता कपडा, औषधि लगायतका लिस्टहरू पनि उहाँहरूले सार्वजनिक गरिसक्नु भएको अवस्था छ। हामीलाई आएको फोनहरू हामीले त्यही अनुसारले राहत सामग्रीहरूले त्रिशुली नुवाकोटतर्फ जाने गरेर व्यवस्थापन मिलाइदिएका छौँ।
0: हजुर, अब अन्त्यमा अगाडि केही बेर अगाडि एउटा सूचना आएको थियो होइन, जिल्ला जिल्लाबाट नै सूचना जारी गर्नुभएको थियो, र त्यो चाहिँ चिनमा रहेको फेरि पनि तटीय बाँध फुट्ने र पानी बगेर तलतिर आउने जसले गर्दाखेरि सतर्कता अप्नाउनको लागि आग्रह गरिएको थियो, त्यो बारेमा अहिले कस्तो छ? बिचमा फेरि होइन है, बिस्तारै बगेको छ भन्ने कुरा पनि आयो, खासमा के रहेछ त्यो बारेमा?
1: अब सम्भावना त जस्तो पनि हुनसक्छ, हामी सजग रहनुपर्छ, हामीले त्यही अनुसारले सजग रहनुहोस् भनेर तटीय क्षेत्रका बासिन्दाहरू र हाम्रा उद्धारकहरूलाई पनि सबैलाई चाहिँ नि त्यही अनुसारले जानकारी गराएका छौँ। अहिले तत्काल चाहिँ नि त्यसरी त्यहाँ रसुवाको सुरक्षा टिम नै गएर टिमुरेसम्म हेरेर फर्किएको अवस्था छ, त्यसरी ठुलो बाढी तत्काल आएको त्यस्तो खालको चाहिँ नि जानकारी छैन।
0: हजुर, हामीलाई अमूल्य समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
1: हस् धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो सशस्त्र प्रहरी बल प्रवक्ता नेत्रबहादुर कार्की। अहिले उहाँसँग पछिल्लो अवधिका बारेमा हामीले कुराकानी गरिरहेका थियौँ। जुन विपत्ति देशले भोगेको छ, अब चाहिँ भोग्ने विपत्ति भोगिसक्यो, अब भने कसरी अगाडि बढ्ने र कसरी उद्धारका कार्य गर्ने, कसरी राहत वितरणका कुरादेखि लिएर उद्धार, घाइतेहरूको उपचार र आफन्तसँग पहिचानका कुरा जोडिएका थियौँ। र
2: अब यो अहिले उद्धार तथा पुनर्स्थापना कार्यक्रम, राहतका कार्यक्रमहरू पनि भइरहेका छन् र यो चाहिँ अब एकद्वार प्रणालीबाट चाहिँ राहतको कार्यक्रम वितरण गर्ने भनिएको छ र यो नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सूचना जारी पनि गरेको छ। बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन अपिल गर्दै र रसुवाको भोटे कोशी बाढीमा प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभावी अनाधिकृत क्युआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम सङ्कलन गरिरहेको प्रति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ र विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्युआर कोडमा खाताको नाम प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्ड वा डिजास्टर रिलिफ फन्ड वा पिडिपियु यकिन गरी मात्र आर्थिक सहयोग गरिदिनु हुन चाहिँ हार्दिक अनुरोध गरेको छ। पक्कै पनि यो राहत वितरण गर्नुपर्छ, पीडितलाई राहत दिनुपर्छ भनेर विभिन्न व्यक्तिहरूले विभिन्न जाल झेल गर्ने, क्युआर कोडहरू पठाउने, यहाँ पठाउनुहोस् भन्ने, तर मिसयुज गर्ने, त्यसलाई दुरुपयोग गर्ने चलन पनि केही पहिलाका केही यस्ता विपदका कार्यक्रमहरूमा भएको हिसाबले यसपालि चाहिँ पक्कै पनि यो सरकारी माध्यमबाटै, एकद्वार प्रणालीबाटै यो कार्य चाहिँ हुनेछ भनेर यो सजग रहनको लागि, सम्पूर्ण आम जनतालाई सजग रहनको लागि यो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसरी सबै जनतालाई सजग रहन अपिल गरेको छ। पक्कै हामीले यस विषयमा सजग रहनुपर्छ र यो बाढी प्रभावितबाट जो उहाँहरू घाइते हुनुभयो, उहाँहरूको केही घाइतेहरूको उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ अस्पतालमा उपचार केहीको भइरहेको छ भने केही व्यक्तिहरू उपचारपछि उहाँहरू डिस्चार्ज भएर गइसक्नु भएको छ र केही व्यक्तिहरू चाहिँ उपचारत हुनुहुन्छ तर उहाँहरूको आफन्त कोही सम्पर्कमा नआउनु भएको पनि जानकारी प्राप्त भएको छ, जसमा चाहिँ भर्खरै हामीले यो त्रिवी शिक्षण अस्पतालबाट प्राप्त गरेको जानकारी अनुसार मिन बहादुर श्रेष्ठ, उहाँ चाहिँ वर्ष 32 हुनुहुन्छ, उहाँको कोही पनि आफन्त सम्पर्कमा नआउनु भएको भनिएको छ नि त।
0: एकदमै बिमलाजी, जस्तो सम्पर्कमा नआइपुग्नुभएका व्यक्ति उपचारपछि सम्पर्कमा आएर उपचार गरेर कोही त डिस्चार्ज भएर घर पनि जानुभएको छ र कतिपय आउनुभएको छ। अहिले नआएका व्यक्ति भने 4 चाहिँ हामीले जानकारी प्राप्त गरेका छौँ। मिनबहादुरको तपाईँले भनिसक्नुभयो, त्यसै गरी अशोक श्रेष्ठ हुनुहुन्छ, वर्ष 30, उहाँ पनि पुरुष हुनुहुन्छ, आइसियु B6 अशोकजी हुनुहुन्छ भने आइसियु B4 चाहिँ हाम्रो मिनबहादुर श्रेष्ठजी हुनुहुन्छ। त्यसै गरी इसारा तामाङ हुनुहुन्छ, वर्ष पाँच वर्षको
2: हुनुहुन्छ,
0: महिला सानो बालिका हुनुहुन्छ उहाँ, होइन, र सितार तामाङ वर्ष 40 पुरुष हुनुहुन्छ उहाँ। उहाँहरू चाहिँ उहाँहरूको सम्पर्कमा कुनै पनि व्यक्ति आउनु भएको छैन, त्यस कारण पनि हामीले यहाँबाट भनिरहेका छौँ कि यदि उहाँहरूलाई तपाईँ कसैले चिन्नुहुन्छ, आफन्त पढ्नुहुन्छ भने तपाईँहरू प्लिज गइदिनुहोला त्रिवी शिक्षण अस्पतालमा। मिनबहादुर श्रेष्ठजीलाई, त्यसै गरी अशोक श्रेष्ठजी हुनुहुन्छ, इसारा तामाङ हुनुहुन्छ र सितार तामाङ हुनुहुन्छ, उहाँहरूको चाहिँ तपाईँले जानुभयो भने आफन्तसँग नजिक हुनुहुनेछ,
2: कोही चिने जानेको हुनुहुन्छ आफ्नो गाउँठाउँ
0: नामसँग परिचित भएका व्यक्ति हुनुहुन्छ भने तपाईँहरू गइदिनु होला भन्न चाह्यौँ। र मन्त्री परिषद बैठक बसेपछि बाढीबाट 477 निधन भनेर चाहिँ निकालेको यो आँकडा छ। बाढी प्रभावितलाई सहुलियत प्याकेज ल्याइने भनेर पनि एउटा निर्णय गरेको छ सहुलियत प्याकेजका बारेमा। यति बेला हाम्रो सम्पर्कमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका प्रवक्ता शान्ति महत टेलिफोन सम्पर्कमा हुनुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका प्रवक्तासँग अब हामी टेलिफोन सम्पर्क गर्ने प्रयासमा छौँ, हाम्रो साथमा हुनुहुन्छ। हेलो,
3: हेलो
0: प्रवक्ताज्यू, नमस्कार।
3: नमस्कार
0: हजुर। अब यो विपदको सामना गरिरहेको छ अहिले, होइन, हामी सबैले विपदको सामना गरिरहेका छौँ। अझै पनि पानीको बहाव बढेको कुरा पनि आइरहेको छ, होइन, खासमा यसको के हो जानकारी गराइदिनु न यो बारेमा।
3: हस् म्याडम, धन्यवाद। अब यसमा विशेष गरी मैले हामीले पनि भर्खरै एउटा सतर्क हुनु भनेर सूचना चाहिँ निकालिसकेका छौँ केही समय अगाडि। यो चाहिँ हामीलाई विभिन्न मिडियाबाट प्राप्त मिडियमहरूबाट प्राप्त जानकारीबाट हो। पहिला चाहिँ हामीले आफ्नै रियल टाइम डेटा हेरेर जुन हाइड्रोलोजिकल स्टेसनहरू छ त्यो रिभर बेसिनमा राखेको त्यहाँबाट नै डेटा आउँथ्यो। तर अहिले यो रसुवाको हकमा चाहिँ अस्तिको बाढी स्टेसनहरू 6 स्टेसन बगाइसकेको भएर अब हामीले चाहिँ त्यहाँबाट अटोमेटिक मेसिनबाट हाम्रो यहाँ सेन्ट्रल सर्भरमा डेटा आउँदैन अहिले तत्कालको लागि। त्यही भएर हामीले त्यहाँका मानिसहरूले सिडिओ कार्यालयहरूले यता डिएचएमले अन निगरानी गरेर उहाँहरूले भनेको आधारमा नै हामीले थाहा पाउने हो अहिले चाहिँ।
0: हजुर हजुर।
3: त्यही अनुसार हामीले बुझ्दाखेरि चाहिँ त्यहाँ के भइरहेको छ भन्दाखेरि हामीले अस्तिको त्यो जुन अब यो ठुलो बाढी आयो त्यो आएपछि चाहिँ त्यो किसिमको त्यहाँ एउटा ताल जस्तो पनि क्रिएट भएको देखिन्छ। अब हामीले गरै त टेक्निकली पनि हेरेको छैनौँ, हामीले ड्रोनबाट र सेटेलाइट इमेजबाट हेर्दाखेरि त्यो देखिएको थियो। र त्यही तालमा चाहिँ तालबाट चाहिँ अहिले पानी लिक भएर तल नर्मल अवस्थाभन्दा चाहिँ पानीको बहाव बढेको भन्ने जानकारी पाएका छौँ हामीले पनि। र त्यसमा चाहिँ कस्तो छ भन्दा अब कस्तो खालको कति बढेको भन्दाखेरि चाहिँ अलिकति त्यस्तो अस्तिको जस्तो ठुलो होइन, त्यसको धेरै पर्सेन्ट कम वा भनौँ छ गुणाभन्दा कम सानो खालको छ। अब पछि चाहिँ के हुन्छ त्यो हेर्दै जानुपर्छ भन्ने कुरा आइराखेको छ। र अहिले एक किसिमले फेरि के पनि भन्दैछौँ हामी यहाँ छलफलमा भन्दा अब एकैचोटि धेरै जमेर ब्लास्ट भयो भने ठुलो ह्युज अमाउन्टको फ्लड हुने भयो। अब अहिलेको थोरै लिक भएर थोरै पानी चाहिँ रेगुलरली गयो भने चाहिँ त्यो चाहिँ जोखिम हुँदैन कि भन्ने विषय पनि छैन चाहिँ। तर यति हुँदा हुँदै पनि हामीले नर्मल अवस्थाभन्दा पानीको बहाव बढेपछि हामीले सम्बन्धित प्रभावित हुन सक्ने त्यहाँका बासिन्दाहरूलाई सम्बन्धित सबैलाई अब अहिले चाहिँ त्यहाँ सुरक्षाकर्मीहरूदेखि लिएर धेरैजना भनौँ न 12-15 हजारै त्यहाँ खटिनु भएको छ राहत उद्धार अनि खोजीको लागि। अब उहाँहरूलाई पनि त एफोर्ड गर्न सक्छ अनि अरू सम्बन्धित सबैलाई गर्न सक्छ भने चाहिँ हामीले पनि सचेतना जगाउने किसिमले अलिकति सतर्क हुने अलिकति सजग हुने सुरक्षित स्थानमा बस्नु भन्ने भन्नको लागि पनि हामीले सूचना चाहिँ जारी गरेका छौँ। तर त्यस्तो ठुलो आत्तिहाल्नु पर्ने अवस्था चाहिँ आएको देखिया छैन।
0: हजुर, यो पछिल्लो अवधिमा अथवा अलि भर्खरै आएको कुरालाई हामीले तपाईँसँग जोड्यौँ, जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रवक्ता शान्ति महत, जुन बिचमा आजको दिनमा आएको सूचनाका बारेमा कुराकानी गरेका थियौँ। मन्त्री परिषदको बैठक सरकारले रसुवा गढी तथा भोटे कोशी नदीमा आएको बाढीबाट हालसम्म 477 जनाको निधन भएको विवरण सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बाढीमा परेर अहिलेसम्म रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 33, गोरखामा 44, नवलपरासी पूर्व 110, नवलपरासी पश्चिम 27, तनहुँमा 28 र चितवनमा 188 मानवीय क्षति भएको जानकारी दिनुभएको छ। त्यसै गरी आज बसेको मन्त्री परिषदको बैठकले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले प्राथमिकतामा राखेको र प्रधानमन्त्री सहित मन्त्री परिषदका सम्पूर्ण सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ।
2: र यो सँगै यो चाहिँ अब सचिव स्तरीय बैठकले पनि यो निर्णय गरेको छ कि सम्पूर्ण कर्मचारीहरूले पनि यो यस विपदबाट भएको ठुलो जनधनको क्षति पश्चात राहत तथा पुनस्थापना कार्यमा राष्ट्र सेवकहरूको तर्फबाट योगदान गर्न श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको 2 दिनको अनि राजपत्र अनङ्कित वा सो सरका कर्मचारीबाट 5 दिनको यसै गरी राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी वा सो सरका कर्मचारीबाट 7 दिनको र राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 दिन बराबरको तलब पारिश्रमिक रकम यो भदौ महिना 2083 भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने व्यवस्था अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले मिलाउने भनेको छ। यसबाट सङ्घीय सरकारका कर्मचारीबाट उद्धार कोषमा करिब 36 करोड रुपियाँ योगदान पुग्न जाने छ। साथै प्रदेश सरकार तथा स्थानीय तह र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत यसै बमोजिमको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न आह्वान पनि गर्ने भनिएको छ। यो सचिव स्तरीय बैठकले यो हिजो निर्णय गरेको कुरा हो। र यसपछि यस्तै बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको थप बढी यो विषय हामीले अघि नै पनि कुरा गरिसक्यौँ
0: होइन उस विपद जोखिम न्यूनीकरणका प्रवक्तासँग। तैपनि बहाव बढ्न सक्ने आकलन त छ नि त, त्यही पनि सजगता अप्नाउन चाहिँ सबैले आवश्यकता रहेको छ। आजको यो प्रत्यक्ष प्रसारणबाट अब भने हामी बिदा माग्ने बेला भएको छ। यति बेला देश रोएको छ, देशका सारा व्यक्ति सबैको मुटु छिया छिया भएको छ। यो दुखेको बेला सबै एक भएर मलमपट्टि गरौँ भन्ने आग्रह रेड नेपालले बारम्बार गर्दै आइरहेको छ। हातमा हात, साथमा साथ, कानमा कान मिलाउने अवस्था आएको छ। पक्कै पनि यो आशा अपेक्षा हामी सबैबाट राख्न चाहन्छौँ र राहत र उद्धारका कुरा सहजता होस् भन्ने कामना गर्दै आजको यो विशेष बसाइबाट हामी छुट्टिने बेला भएको छ। 3 बजे समाचार सुन्नुहुनेछ। आजलाई भने तपाईँका माझबाट प्रविधि कन्ट्रोल रुमबाट मलाई साथ दिने राधिका ओझा, त्यसै गरी अर्जुन श्रेष्ठ, विमला राई, म रुक्मिणी पोखरेल, रमेश भट्ट छुट्टिन्छौँ। हस्त, नमस्कार।
2: नमस्कार।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म 489 जनाको निधन भएको पुष्टि। बाढीमा सयौं बेपत्ता, खोजी तथा उद्धार जारी। भोटेकोशी नदीमा पुनः जलसतह बढेकोले सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। आज ऋषि तर्पणी अर्थात् जनै पूर्णिमा, तागाधारीहरू जनै धारण गरी यो पर्व मनाउँदै र बाढी प्रभावित नेपाललाई सक्दो सहयोग गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। समाचार अब विस्तारमा। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक गएको बाढीमा परि मृत्यु हुनेको संख्या 489 पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसो 12 बजेसम्म विभिन्न जिल्लामा 489 जनाको शव फेला परेको हो। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा 13, धादिङमा 40, तनहुँमा 29, नुवाकोटमा 37, गोर्खामा 44, चितवनमा 186, नवलपरासी पूर्वमा 112 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काप्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म 1545 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये रसुवाबाट 572, नुवाकोटबाट 898 र धादिङबाट 3 जना रहेका छन्। बाढीमा परि घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ। हाल काठमाडौँका विभिन्न अस्पतालमा 87 जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 28, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालय टिमुरेका 15 र अध्यागमन कार्यालय टिमुरेका 4 कर्मचारी हालसम्म सम्पर्कविहीन छन्। बाढीमा परि सर्वसाधारण सहित हालसम्म 2381 जना सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। सुरक्षाकर्मी तथा सम्बन्धित निकायले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। आज बसेको मन्त्री परिषद बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले प्राथमिकतामा राखेको र प्रधानमन्त्री सहित मन्त्री परिषदका सम्पूर्ण सदस्यको 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। त्यस्तै बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले थप बाढी आउन सक्ने जोखिम रहेको भोटेकोशी र त्रिशुली नदी किनारामा उद्धार तथा राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन मन्त्री पोखरेलले आग्रह गर्नुभयो।
1: प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सरकारको चाहिँ प्राथमिकतामा चाहिँ उद्धार रहेको हुनाले उद्धारमा सबैजना खटिनु भएको छ। ठुलो बाढी आएको क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशुली नदी किनारामा उद्धार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्क अपनाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।
0: मन्त्री पोखरेलले चीन सरकारसँगको संवादमा सामान्य ग्लेसियरहरू फुटेर बाढी तथा पहिरोसहित पानीको बहाव बढेको जानकारी प्राप्त भएको र तत्काल ठूलो जोखिम नदेखिए पनि जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो। बैठकले बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। भोटेकोशीमा जलसतह पुनः बढेको छ। लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउन सक्ने जनाउँदै भोटेकोशी एवं त्रिशुलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको थियो। प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गर्नुभएको छ। यसअघि चिनिया पक्षले तिब्बती क्षेत्रमा बनेको ताल फुटेर बाढी आएको भन्दै तल्लो तटीय क्षेत्रमा उद्धारमा संलग्न उद्धारकर्मीहरूलाई फुर्ता बोलाएकोमा बाढी त्यति गम्भीर नभएकोले फेरि उद्धारमा जुट्न निर्देशन दिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा रहेका विभिन्न जिल्लाका मानिसहरू बेपत्ता भएका छन्। गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरू र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित स्थानीय प्रशासनका अनुसार हालसम्म 100 मानिसहरू सम्पर्कविहीन छन्। रेडियो नेपालका संवाददाताहरूले उपलब्ध गराएको भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका विभिन्न जिल्लाका मानिसहरूको विवरणका साथ सहकर्मी यशोदा अधिकारी।
2: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले यति बेला धेरै परिवारलाई पीडा दिएको छ। कतिले आफन्त गुमाइसकेका छन् भने धेरैका आफन्तहरू सम्पर्कविहीन भएका छन्। हराएका मध्ये कतिपय सम्पर्कमा आइरहेका छन् भने कतिको खोजी कार्य जारी रहेको छ। बाढीपछि बेपत्ता हुनेमा सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लाका 224 जना रहेका छन्। हाम्रा सिन्धुपाल्चोक संवाददाता जीवन श्रेष्ठ।
3: अहिलेसम्म प्राप्त जानकारी अनुसार 224 जना मिसिङ भएको छ। अझै चाहिँ यो संख्या बढ्न सक्ने भन्ने चाहिँ प्रशासनको चाहिँ आकलन छ। तातपानी नाका जब बन्द भयो, यहाँ आश्रित श्रमिकहरू भए, ट्रक चालक, भ्यान कन्टेनर चालकहरू भए, व्यापार व्यवसायमा यता आश्रित भएर त्यो व्यापार व्यवसाय गर्दै गरेका सबै रसुवाको केरुङ नाकामा जानुभएको थियो र त्यहीँ नै बसोबास गर्दै त्यहीँ नै व्यवसाय गर्दै आउनु भएको थियो र कतिपय अब पर्यटनसँग जोडिएको धार्मिक पर्यटनको यो सिजन पनि हो। त्यहाँ पनि जाँदाखेरि चाहिँ उहाँहरू परेको भन्ने खबर छ। त्यो चौतारा चाँचोक गढीमै 12 मिसिङ भएका छन्। तातानी नाकासँग जोडिएको गाउँपालिका हो, त्यहाँबाट 64 बारबिसी नगरपालिकामा लगभग 40-50 त्यहीँबाट मिसिङ भएको छ।
2: त्यस्तै सुदूरपश्चिमको कैलालीका धेरैजना रसुवागढी आसपासमा बेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका 140 जना बेपत्ता भएको हाम्रा कैलाली संवाददाता जगत साउथ बताउनुहुन्छ।
4: भोटेकोशी बाढीमा परि 9 जिल्लाका गरी 140 जना सम्पर्कविहीन रहेको भनेर प्रहरीले जनाएको छ। सबैभन्दा बढी कैलालीको 48 जना रहेका छन् सम्पर्कविहीन हुनेमा, त्यसै गरी कञ्चनपुरको 43 जना छन् भने दार्चुलाका 4 जना सम्पर्कविहीन रहेको अवस्था छ। यसै गरी बाजुराका 14 जना छन्, डन्दुराका 17 जना, बैतडीका 8 जना, बझाङका 2 जना र अछामका 1 जना सम्पर्कविहीन रहेको भनेर चाहिँ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर विष्टले जानकारी दिनुभएको छ। सम्पर्कविहीन व्यक्तिहरू पनि प्रहरीको सम्पर्कमा आउने क्रम जारी छ। प्रहरीका अनुसार सम्पर्कमा आउनेहरूमा कञ्चनपुरका 9 जना, डन्दुराका 1 जना र कैलालीका 1 जना रहेका छन्। सम्पर्कविहीन भएका व्यक्तिहरूमा चाहिँ सुरक्षाकर्मी रहनु भएको छ भने केही कर्मचारी र अधिकांश कामदार रहेको तथ्याङ्क देखिएको छ।
2: गोर्खा जिल्लाका विभिन्न गाउँबाट रसुवागढी पुगेका 62 जना हराइरहेका संवाददाता राजेन्द्र नेउपानेले जानकारी दिनुभयो।
5: गोर्खा जिल्ला घर भएर त्यस क्षेत्रमा कार्यरत रहेका 62 जना नागरिकहरू अझैसम्म बेखबर रहेका छन्। गोर्खा नगरपालिकाका 2, अजितकोट गाउँपालिकाका 1, धार्चे गाउँपालिकाका 4, आरूघाट गाउँपालिकाका 3, सहिद लखन गाउँपालिकाका 7, पालौटा नगरपालिकाका 33, भीमसेन थापा गाउँपालिकाका 3, बारपाक सुलकोट गाउँपालिकाका 6, सिरानचोक गाउँपालिकाका 2 र गण्डकी गाउँपालिकाका 1 गरी 62 बेपत्ता भएका हुन्। यसै गरी आबुखैरेनी गाउँपालिकाका 6 नागरिकहरू बेपत्ता भएका छन्।
2: त्यसै गरी कोशी प्रदेशको सुनसरीबाट तीर्थयात्रामा जानेहरूदेखि केरुङ नाकामा व्यवसाय गर्नेहरू समेत गरी 19 बेपत्ता भएकामा 4 परिवारको सम्पर्कमा आएको जानकारी दिँदै हाम्रा संवाददाता रुमा रिजाल।
6: जिल्ला उपलब्ध गराएको तथ्याङ्कमा चाहिँ 19 सुबारीबाट पीडित हुनुभएको, सम्पर्कविहीन हुनुभएकोमा पछिल्लो समय 4 चाहिँ विभिन्न तौरबाट परिवारको सम्पर्कमा आउनुभएको तथ्याङ्क उपलब्ध भएको छ भने 15 अझै पनि सम्पर्कविहीन हुनुभएको अवस्था छ।
2: सल्यान जिल्लाबाट बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेका मध्ये कतिपय परिवारै सम्पर्क बाहिर रहेको संवाददाता दीपक शर्मा बताउनुहुन्छ।
7: अहिलेसम्म 47 सम्पर्कविहीन भएको भनेर स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेका छन्। त्यो तथ्याङ्क बागचौर नगरपालिकाबाट 2, कालीमती गाउँपालिकाबाट 2, कपरकोट गाउँपालिकाबाट 11, त्रिवेणी गाउँपालिकाबाट 8, शारदा नगरपालिकाका 5, कुमा गाउँपालिकाबाट 6, बनगाट कुपरी नगरपालिकाबाट 10 र सिद्धकुमा गाउँपालिकाबाट 1 गरेर गएका छन्। अहिलेसम्म सम्पर्कविहीन भएका छन्। सल्यानबाट जाने भनेको रोजगारी रसुवामा हाइड्रो पावर भएको हुँदाखेरि अधिकांश चाहिँ उनीहरूले परिवारै ती लगेर जाने बस्ने भएको हुँदाखेरि बागचौर नगरपालिका, शारदा नगरपालिका, बनगाड कुपरी नगरपालिकाको अधिकांश जति अहिले सम्पर्कविहीन भएका छन् ती सम्पर्कविहीन भएकाहरू चाहिँ फ्यामिली सहितको छन्।
2: लुम्बिनीका विभिन्न जिल्लाका करिब 178 जना बेपत्ता भएका छन्। सबैभन्दा बढी रूपन्देहीका 41 रहेका छन्। हाम्रा बाँके संवाददाता नवीन गिरी।
8: लुम्बिनी प्रदेशको 178 चाहिँ सम्पर्क सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा सबैभन्दा बढी रूपन्देहीका 41 जना, दाङका 35 जना, बाँकेका 21, रुकुम पूर्वमा 15 जना, रोल्पाका 14, प्युठान पाल्पा अर्घाखाँचीमा 9 जना, बर्दियाका 8 जना, गुल्मीका 7 जना, नवलपरासी पश्चिमका 6 जना र कपिलवस्तुमा चाहिँ 4 जना चाहिँ सम्पर्कविहीन भएको आपतकालीन सञ्चालन केन्द्र लुम्बिनी प्रदेशले जानकारी दिएको छ। र त्यहाँ कार्यरत सशस्त्र प्रहरी नवराज रेश्मीले चाहिँ हामीलाई दिएको जानकारी अनुसार हराइरहेका मध्ये दाङका 2 जना चाहिँ सम्पर्कमा आउनु भएको छ।
2: भदौ 10 गते तिब्बततिरबाट आएको विनाशकारी बाढीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा राज्यका सबै संयन्त्र सक्रिय छन्। बाढीबाट बढी प्रभावित नुवाकोट र रसुवाका केही जनप्रतिनिधिहरू नै बेपत्ता भएकाले हराइरहेकाहरूको यकिन तथ्याङ्क संकलन हुन नसकेको हाम्रा नुवाकोट संवाददाता रामहरि नेपालीले जानकारी दिनुभयो। गण्डकी प्रदेशका 8 जिल्लाका 100 जना अझै सम्पर्कविहीन छन् भने त्यसमध्ये कास्कीबाट 16 जना, पर्वतका 1 जना, बागलुङका 11 जना, म्याग्दीका 2 जना, लम्जुङका 10 जना र स्याङ्जाका 6 जना अझै बेपत्ता छन्। त्यसै गरी मध्य प्रदेशको सप्तरीका मात्रै 32 जना सम्पर्कविहीन भएका छन्। 12 पर्सा रौतहट लगायतका व्यक्तिहरू पनि रसुवागढी आसपासमा बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा विदेशी पर्यटकदेखि सुरक्षाकर्मी, श्रमिक, कर्मचारी, व्यवसायी र तीर्थयात्रीहरू यातायात व्यवसायी रहेका छन्। त्यसो त रसुवाबाडी प्रभावित क्षेत्रबाट बेपत्ता भएकाहरू आफन्तको सम्पर्कमा आउने क्रम पनि जारी छ। आशा गरौं विभिन्न कारणले सम्पर्क टुटेकाहरू चाँडै नै आफन्तको सम्पर्कमा आउनुहुनेछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। भक्तपुर जिल्लाका 28 व्यक्ति सम्पर्कविहीन भएका छन्। बुधबार भोटेकोसीमा आएको बाढीका कारण अलपत्र परेकाहरू सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरले आज बिहान दिएको जानकारी अनुसार परिसरमा 28 परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेको जानकारी दिएको छ। रसुवाको भोटेकोसीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ। शव सङ्कलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव सङ्कलन गरिरहेको छ। बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको छ। धुन्चेमा अलपत्र परि बसेकाहरूको खोजी तथा उद्धार गरी घर पठाउने काम सुरु गरिएको छ। भोटेकोसीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरू धुन्चेमा अलपत्र परेका थिए। अन्यलमा परेकाहरूको खोजी तथा उद्धार गरी बागमती प्रदेश सरकारले उनीहरूलाई आफ्नो जिल्लातर्फ पठाउने काम सुरु गरेको हो। भोटेकोसी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याइएका मध्ये 59 जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित जिल्ला रसुवा नुवाकोट लगायतका जिल्लाका 88 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको हो। केन्द्रका अनुसार तीमध्ये 29 जनाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएर फर्काइसकिएको छ। शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा 3 जना घाइतेको उपचार भइरहेको छ भने सो अस्पतालबाट उपचार गरेर 11 जना डिस्चार्ज पाएका छन्। त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका 31 जनामध्ये 12 जना डिस्चार्ज भएका छन्। वीर अस्पतालमा 6 जना उपचारका लागि भर्ना भएकोमा 5 जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै मनमोहन हस्पिटलमा 2 जना र ग्रिन सिटी अस्पतालमा 1-1 जनाको उपचार भइरहेको छ। नर्विक अस्पतालमा 2 जना घाइतेको उपचार भइरहेको छ। मनमैजु शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा पनि 1-1 जनाको उपचार भइरहेको छ। अविरल वर्षासँगै आएका बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यकासहित कोशी बागमती र कर्णाली प्रदेशका सडकमा यातायात प्रभावित भएको नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। जसअनुसार काठमाडौँमा नागढुङ्गादेखि मुगलिन सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा रोक लगाइएको छ। कोशी प्रदेशको इलाममा पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै बागमती प्रदेशमा पनि बाढी पहिरोको कारण विभिन्न सडकहरू प्रभावित भएका छन्। काभ्रेमा बिपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जी बेसी सडक खण्डमा बाढीको जोखिमका कारण निश्चित समयसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै मकवानपुरमा हेटौँडा भीमफेदी बागमती ललितपुर सडक तथा कान्ति लोकपथ क्षेत्रमा पनि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। त्यस्तै रसुवामा उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याप्रु बेसी सडक खण्ड बाढीका कारण लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले बाढी पीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारवाही गर्ने चेतावनी दिएको छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकोले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। कतिपय व्यक्ति समूह तथा संस्थाले अनधिकृत QR कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेको जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोसी बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि 2 करोड रुपियाँ प्रदान गर्ने भएको छ। प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो। सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिल गर्ने निर्णय भएको सरकारका प्रकाश बहादुर रावलले जानकारी दिनुभयो। साथै बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय भएको छ। रसुवाका बाढी पीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कुल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 20 लाख रुपियाँ दाखिल गरेको छ। संस्थाका प्रिन्सिपल पुरन बहादुर जोशीले 15 लाख रुपियाँ र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट 5 लाख रुपियाँ गरी 20 लाख रुपियाँ दाखिल गरेको जानकारी दिनुभयो। रसुवामा आएको बाढीमा परेर मृत्यु भएका मध्ये दुईजनाको शनाखत भएको छ। नारायणी नदीमा फेला परेका 178 शवमध्ये दुईजनाको शनाखत भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनाखत हुनेहरूमा बाँके जिल्ला कोहलपुर 11 23 कबीर लाल चौधरी र नुवाकोट तारकेश्वर 4 43 रामकाजी पौडेल रहेका छन्। अन्य शव पहिचानको लागि देशभरबाट आफन्त र परिवारजन चितवन पुग्ने क्रम जारी छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन आज धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व जनै पूर्णिमा तथा रक्षाबन्धन देशभर मनाइँदैछ। आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी ताल तथा तलाउमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवित जनै तथा रक्षासूत्र डोरो धारण गर्ने प्रचलन छ। तागाधारी समुदायले आफ्ना पुर्खा ऋषि तथा महर्षिलाई सम्झँदै जल तथा तर्पण दिने भएकोले जनै पूर्णिमालाई ऋषि तर्पणी पर्वका रूपमा पनि मनाउने गरिन्छ। यसै दिन दिदी बहिनीले दाजुभाइको हातमा राखी बाँध्ने चलन समेत रहेको छ। जनै पूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको विशेष परिकार क्वाटी खाने प्रचलन रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अमेरिकी समाचार संस्था एनबिसीका अनुसार हिजो व्हाइट हाउसमा आयोजित एउटा लेक ओन्टारियोको नाम परिवर्तन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। नेपाललाई आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न अमेरिका तयार छ, राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबिसीले भनेको छ। उहाँले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि उहाँहरूलाई सहयोग गर्न अमेरिका तत्पर रहेको आफूले जानकारी गराएको बताउनुभयो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म 489 जनाको निधन भएको पुष्टि। बाढीमा सयौं बेपत्ता, खोजी तथा उद्धार जारी। भोटेकोशी नदीमा पुनः जलसतह बढेकोले सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। आज ऋषि तर्पणी अर्थात् जनै पूर्णिमा। तागाधारीहरू जनै धारण गरी यो पर्व मनाउँदै र बाढी प्रभावित नेपाललाई सक्दो सहयोग गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।

ई रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा सञ्चार सुन। रसुवा जिल्ला भोटेकुसी लरिक शिरमा ताल बनी धरल त सोनाबाट भरिको पानी बार आए थाली रेलिक उत्केले सेब्बेले सतर्क रहेले स्थानीय प्रशासनले अनुरोध गर्ल रसुवाग मुख्य जिल्ला अधिकारी जानकारी दिल र छाट। यी सूचना गृह मन्त्रालय भित्र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरण सुरा पुष्टि गर्ल र छि। वरिष्ठ डिभिजन जल विज्ञ विनोद पराजुली तालकबाट पानी बार ज्या थाल तसु भोटेको सीमा पानी सतह बढ्ल जानकारी दिल र छाट। प्राधिकरणले आज एकटा सूचना निकाल्दै भोटेकोसीमा फेरि बाढी आए पार्लर जनाती भोटेकोसी तसु तिर्सुलीमा उद्धार अंश राहतमा खटलाले चाँडो जोगला ठाउँमा ज्याले तसु सतर्कता अपन्याले अनुरोध गर्ल र छिक। रसुवाग भोटेकुसी लरीमा अचानक आइला बाढीमा परेको मरलारक संख्या अख्नि 489 पुगिरहेलिक। पुलिस मुख्य कार्यालय अनुसार आज दिनखनि 12 बजेसम्म भिन्न भिन्न जिल्लाबाट 489 ग्लास फेला पर्ल हो। चितवनमा सेबीभन्दा धेरै 186, नवलपरासी पूर्वमा 112, गोर्खामा 44, धादिङमा 40, नुवाकोटमा 37, तनहुँमा 29, नवलपरासी पश्चिममा 28 तसु रसुवामा 13 ग्लास फेला पर्ल पुलिसले जनाल र छिक। बाढीमा पर्ला र गख्नीसम्म 1545 उद्धार गर्ल र छिक भने काठमाडौँ भिन्न भिन्न अस्पतालमा 87 घाइते जाँच भइधरेलिक। बाढीपछि सुरक्षाकर्मी सहित भिन्न भिन्न सरकारी कार्यालयमा कर्मचारी सुरा करीको 2381 सम्पर्कमा नै रहल तसु उलख खोजी तसु उद्धार काम भने भइधरेलिक। सरकारी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तसु मन्त्री परिषदक सभ्य सदस्य लखक 1 महिनाक तलब जम्मा गर्ला निर्णय गर्ल र छिक। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा आज बस्ल मन्त्री परिषद बैठके उसी निर्णय गर्ल सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिल र छाट। बैठके भारतक सँगै G2G वा सरकारकबाट सरकार किन्दार माध्यमकबाट 25,000 मेट्रिक टन DAP मल किनेले कृषि सामग्री कम्पनी लिमिटेडले सैद्धान्तिक स्वीकृति दिला सुरा निर्णय गर्ल र यसनिकै निजामती कर्मचारी ये भदौ महिना तलबकबाट तह नयखलारक 2 दिन, खरिदारक 5 दिन, नायब सुब्बाग 5 दिन, अधिकृतक 7 दिन, उपसचिवक 7 दिन, सहसचिवक 10 दिन, तसु सचिवक 10 दिन, मुख्य सचिवक 10 दिन तलब विपद कोषमा जम्मा गर्ला निर्णय गर्ल र छिक। भोटेकोसी बाढी पीडितक सहयोगक लागि गण्डकी प्रदेश सरकारले 4 करोड रुपियाँ दिलार भैरेलिक। आज एकता विज्ञप्ति निकालेको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे प्रधानमन्त्री दैवी प्रकोप उद्धार तसु राहत कोषमा उसे पैसा जम्मा गर्ला निर्णय गर्ल जनाल हो। यसनिकै बाढी पीडितक लागि उद्धार जाँच तसु राहतक लागि इलामक 2 पालिका चुलाचुली गाउँपालिकै 25 लाख रुपियाँ तसु माई नगरपालिकै 10 लाख रुपियाँ उसे कोषमा जम्मा गर्ला निर्णय गरिरहेलिक। यससँगै काठमाडौँ टोखा नगरपालिकै पनि सहयोग स्वरूप 1,20,00,000 रुपियाँ दिलार भैरेलिक। नगरपालिकै जनप्रतिनिधि सेवा सुविधा कर्मचारी तसु मास्टरक तलब अंशो नगरपालिका विपद व्यवस्थापन कोषकबाट 20,00,000 रुपियाँ तसु बाढीबाट नाश पुग्ल ठाउँमा कुनै एकता सार्वजनिक संरचना बाट पुल तसु स्कुल बान्याले उयसँगै स्थानीय तहले 1 करोड रुपियाँ अनुदान मिला दिलार निर्णय अख्ल नगरपालिका मुख्य प्रशासकीय अधिकृत कमल भट्टराई जानकारी दिल र छात। यसनिकै कैलालिक धनगढी निसर्ग अस्पतालले पनि 11,11,111 रुपियाँ सहयोग गरिरहेलिक। अस्पतालमा काम गरिधरल कर्मचारी स्टाफ नर्स डाक्टर तसु सेयर सदस्य कम्तीमा 1 दिन बराबरक तलब सुविधाबाट जम्मा गर्ल पैसा नेपाल सरकारक उसे खातामा जम्मा गर्ल अध्यक्ष तीर्थराज पन्तै जानकारी दिल र छाट भने चाङ्गुनारायण नगरपालिकै पनि 50,35,000 रुपियाँ सहयोग गर्ला निर्णय गरिरहेलिक। यसनिकै स्वतन्त्र ऊर्जा उत्पादक लखक संस्था नेपाल इप्पाले पनि 5,05,50,000 रुपियाँ सहयोग गर्ला निर्णय गरिरहेलिक। इप्पानक अध्यक्ष मोहन कुमार अनुसार इप्पानक जलविद्युत कम्पनीबाट दिलार सहयोगक चेक सही समयमा ऊर्जा जलस्रोत तसु सिंचाई मन्त्री विराज भक्त श्रेष्ठक उपस्थितिमा सुम्पलार बोल्न र छिक। यसँगै अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नेपाललाई पार्लर सहयोग गर्ला कट्टरता व्यक्त गरिरहेलक भने स्वदेशी तसु विदेशी मानुष लखे पनि पार्लर सहयोग गरिधरल जनाल र छिक। यबीच भोटेकोसी बाढी पीडितक उद्धार राहत तसु फेरि बनालार नाममा मानुष समूह तसु संस्थै आफ्नै खुसी
आर्थिक पैसा जम्मा गरी धर्लमा प्रधानमन्त्री सचिवालय गहिरो ध्यान तान्दिल जनाल र छिक कटका मानुष समूह तसु संस्थै अधिकार भन्दा बाह्र क्युआर कोड तसु व्यक्तिगत बैङ्क खाता नम्बर सार्वजनिक गरेको पैसा जम्मा गरी धर्ल बास्ती प्रधानमन्त्री सचिवालय एनक बेहोराकबाटे सचेत रहेले अनुरोध गर्ल हो। प्रधानमन्त्री सचिवालय विपदक यी अप्ठ्यारो परिस्थितिमा पाइलार सहयोगक स्पष्ट सोलारी तसु सही व्यवस्थापन तसु हखै पार्लार वित्तीय ठगिकबाटे बजेलै सरकारी सार्वजनिक कर्ल आधिकारिक क्युआर कोड तसु बैङ्क खाता नम्बरमा मात्र आर्थिक सहयोग गरेले अनुरोध गर्ल र छिक। प्रधानमन्त्री पालेन्द्र शाहक सचिवालय रसुवाग भोटेकोसीमा बाढी पीडित मानुषक लागि राहत तसु उद्धारमा सहयोग गरे चाहलार मानुष संस्थालाई सरकारी निकाय सही समन्वय गरेको मात्र खट्याले अनुरोध गर्न रचिक सचिवालय पहिला समन्वय बिना चुतिना आफ्नै मोटर गाडीमा चुटेक चुटेक राहत सामग्री लिएको बाढी लाग्ला ठाउँमा जैते बाटमा बेसको मोटर रगचाप तसु जाम अख्ल जनाल र छिक यी कारण आपतकालीन बिरामी बोक्ल एम्बुलेन्स सरकारी उद्धार टोली तसु राहत बोक्ल सामग्री बोक्ल गाडी लग पनि गन्तव्यसम्म पुगेले गाह्रो भइदल सचिवालय जनाल र छिक। यीबीच रसुवाग नै मुख्य राजमार्ग अर्को सूचना नै आएसम्म पूरा रूपमा बन्द गर्ल र छिक नुवाकोटमा पनि बाढी तसु पैरा खटरालाई दिठाती शिवपुरी गाउँपालिका आठ घट्टे खोलाक टोखा छहरे बाटक खण्डमा रातिक समयमा मोटरगाडी चालालाई रोक लगाइदिल र छिक। भोटेकोसी बाढीसँगै लगातार पर्ल पानी कारण पैरा खस्ते देशक भिन्न भिन्न राजमार्ग पनि रोकन्जैले लेख पुलिस प्रधान कार्यालय अनुसार पृथ्वी राजमार्गभित्र मुगलिन गल्छी खण्ड मुगलिन नारायणगढ मेची राजमार्ग रुकुम पश्चिम भेरी करिडोर पासाङ लामु रोल्पाक सहित राजमार्ग तसु पृथ्वी राजमार्ग नै गल्छी बैरेनी खण्डमा जैलकानो ब्यारको सो एक बाटे मोटर गाडी चलिरहेलिक यसनिकै उयो खण्ड जरीखेट खण्डमा थुप्रल माटी तसु पाठर पन्छाको मोटर गाडी फेरि चल्ल सडक विभागक प्रवक्ता शुभराज नेउपाने जानकारी दिल र छात् यसनिकै मलेखु गलौदी खण्डमा 700 मिटर लेदो हटालार काम भने भैधर लिक नेपाल पुलिस मुख्य कार्यालय अनुसार रसुवाग बाढी कारणले रोकन्जेल धादिङक बेनीघाट रोराङ गाउँपालिका 10 ज्याङ लरीमा लेदो हटालार काम पनि भैधरल जनाल र छिक होस्निके उय ठाउँ बेनीघाट रोराङ गाउँपालिका 2 ब्यानी लेदो हटालार काम तसु उय पालिका 5 गलौदीमा एक्साभेटर सहित मेसिन ज्या नै पारेको बाट रोकन्जेले लिक भने धादिङक गजुरी गाउँपालिका 6 छहरे खेत तसु बाङ्गे मोड बाटक खण्ड पनि रोकन्जैरे लिक गल्छी गाउँपालिका 6 बैरेनिक लेदो हटालार काम भने भैधरे लिक। रसुवा बाढी कारण त्रिशुली तसु नारायणी लरीमा 178 लास भेटाल र छिक उसे लरीमा चितवनपट्टी भेटाल लासलाई भरतपुर अस्पतालमा सफा गरेको फोटो खिचेको ट्र्याकसहित डेड बडी ब्यागमा धरेको लास व्यवस्थापन तसु पहिचान केन्द्रमा धर्ल र छिक जिल्ला पुलिस कार्यालय चितवनक मुख्य एसपी रामेश्वर पौडेल अनुसार अख्निसम्म भेटाल लासमध्ये 74 जना पुर्खर 41 जना महिला 8 जना छोराटे तसु अङ्गभङ्ग अख्ल 55 जना लास भेटाल र छिक उसैमध्ये 22 वटा पहिचान केन्द्रमा लेग्ल तसो बाँकी भरतपुर अस्पतालमा सफा गरेको धर्ल र छिक किचु लासक लरीमा मुचुलका काम भइधरल तसो फोटो खिच्ला लास चिनेले डिस्प्ले पनि सुरु गर्ल र छिक यसनिकै त्रिशुली तसु नारायणी लरी कछारमा भेटाल 102 वटा लास चिनेले पोखरा लेग्ल र छिक भोटेकोसी बगाल लास खोज्दै सुरक्षाकर्मी तसु स्थानीय धादिङ गोर्खा तनहुँ तसु पूर्वी नवलपरासी सैतक जिल्लामा फेला पार्ल लास व्यवस्थापन तसु जाँच लारक व्यवस्था नै अखैसम्म पोखरा लेग्ल कास्किक सहायक मुख्य जिल्ला अधिकारी चित्राङ्गद बराले जानकारी दिल र छात् काभ्रे पलाञ्चोक जिल्ला एकदम चल्ल पुरानो पलाञ्चोक भगवती मन्दिरमा आज जनैपूर्णाक अवसर पारेको विशेष रूपमा क्षमा पूजा गर्ल र छिक मन्दिरक मुख्य पुजारी सुजित वज्राचार्य अनुसार आज बिहानी 11 बजे सो वैदिक विधि अनुसार पूजा गर्ल हो पलाञ्चोकी भगवती देवीमा जहिले शनिबार पसिना आइल पाछु देशमा किचु दुर्घटना अख्लार बाल्लार जनविश्वास अनुसार आज पूर्णाक दिन पारेको क्षमा पूजा गर्ल जानकारी दिल र छात् पूजामा जिल्ला पाँचखाल नगरपालिका सहित एर्सा ओर्सा जिल्ला भक्तजन घुइचो रलिक छ यी बीच आजको दिन देशैभरि जनै पूर्ण तसु रक्षाबन्धन बानीको क्वाटी खाएको मना धरेला रसुवाग जलविद्युत आयोजनाक सुरुङ भित्र बाढी कारण फसल मानुषक नेपाली सेनै उद्धार काम चाँडचाँडो गरिरहेलिक सेनै उद्धार टोली आज बिहानीसो सुरुङ

जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौं। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौं। कार्यक्रम पौरखीको कथामा आज मैले कपुरी चिया ब्रान्डको बजारीकरण गर्दै आएको नमस्ते चिया उद्योगका सञ्चालक एवं उद्यमी दामोदर नेउपानेसँग कुराकानी गरेको छु। चियाको प्याकेजिङ र बजारीकरणसँगै चिया पसल समेत सञ्चालन गर्दै आउनुभएका दामोदरले आफूसहित 5 जना संलग्न व्यवसायबाट मासिक 900 किलो चियाको बजारीकरण गरिरहनु भएको छ। 7 वर्षदेखि चियाको बजारीकरण गरिरहेको नमस्ते चिया उद्योगले विभिन्न मार्ट, चिया पसल र चियाका पारखीहरूलाई समेत चिया बिक्री गरिरहेको छ। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति कपुरी चिया ब्रान्डको बजारीकरण गर्दै आएको नमस्ते चिया उद्योगका सञ्चालक एवं उद्यमी दामोदर नेउपानेसँग कुराकानी गरेको छु।

0: कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद, नमस्कार।
0: यहाँले चाहिँ यो काठमाडौँमा नमस्ते चिया उद्योग मार्फत चियाको व्यवसाय गर्दै आउनु भएको छ। अहिले चाहिँ चियाको व्यवसाय चाहिँ कस्तो छ? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: नेपालको धेरै ठुलो जनसङ्ख्या जनघनत्व थुप्रिएको ठाउँ त काठमाडौँ उपत्यका नै हो। त्यस हिसाबले सबैभन्दा धेरै खपत काठमाडौँमा नै हुन्छ। त्यस अर्थमा हेर्दाखेरि काठमाडौँमा चियापत्तीको व्यवसाय चियाको व्यवसायको सम्भावना अथाह छ। र सँगसँगै चिया पकाएर बेच्ने चिया पसलको ट्रेन्ड पनि हिजो आज त पछिल्लो दुई तिन वर्षदेखि चलेको छ। त्यसको अथाह सम्भावना रहेको बजार हो यो भनेको।
0: चिया व्यवसायको कुरा गर्दाखेरि यहाँले चाहिँ यो दुवै गर्नुहुन्छ, एउटा चाहिँ चियाको बजारीकरण पनि गर्ने, सँगै चिया बनाएर बिक्री गर्ने, दुवै काम गर्नुहुन्छ। यो दुवैलाई हेर्दाखेरि चाहिँ अहिले यो चियाको व्यवसायलाई कसरी लिन सकिन्छ?
1: एकदम झन् यो त नयाँ कन्सेप्टमा हो। स्पेसली मेरो तर्फबाट हेर्ने हो भने म नमस्ते चिया उद्योग जस्ता प्याकेजरहरू नेपालमा धेरै छन्, लगभग 100+ होलान्। त्यसमध्येको आफ्नै त्यही प्याकेजरकै नाममा, प्याकेजिङकै नाममा चिया पसल नै खोलेर त्यसलाई अफिसको रूपमा डेभलप गरेर चियापत्ती व्यवसाय गर्ने प्याकेजरहरू एकदमै थोरै छौँ। त्यसमध्येको कपुरी चिया ब्रान्डको नमस्ते चिया उद्योग पनि एक हो। यसो गर्दा चाहिँ हामीलाई बजारीकरण गर्न पनि सहज हुँदो रहेछ। उपभोक्ताको मन जित्न उहाँहरूलाई एक्चुअल क्वालिटी के हो, टेस्ट के हो, त्यो कुरो चखाएर उहाँलाई कन्भिन्स गराएर बेच्न सहज हुनाले गर्दाखेरि यसको सम्भावना, यो दुईटालाई जोडेर लिएर जान सत्ता त झनै सम्भावना राम्रो देख्छु म।
0: हजुर, अहिले यो चियाको कुरा गर्दाखेरि हामीले अघि नै जोड्यौँ पनि होइन, अब चियाको व्यवसाय अथवा चिया पसलहरू खोल्ने क्रम पनि दुई तिन वर्ष यता चाहिँ बढोत्तरी भएर गएको छ, बढेको छ होइन, अनि चिया खाने पारखीहरू पनि बढ्दै गएको देखिन्छ होइन। अब यो कुरा गरिराख्दाखेरि नमस्ते चिया उद्योगले चाहिँ चियाको प्याकेजिङ पनि गर्छ, चिया पसल पनि छ होइन, कस्तो कस्तो प्रकारको चियाहरूको चाहिँ बजारीकरण गर्नुहुन्छ?
1: नमस्ते चिया उद्योग विशेष गरेर सिटिसी ग्रेड, जुन हामी नेपालीमा दानेदार चिया भन्छौँ, दानेदार चियाको लागि चाहिँ विश्वासिलो मानिन्छ। हाम्रो मेन कोर एडभान्टेज भनेको नै त्यसमै हो। हामी नेपाली चिया उत्पादकबाट, बगानबाट उत्पादन भएको गुणस्तरीय चिया ल्याएर प्याकेजिङ गर्दै विगत 7 वर्षदेखि सानै सही एउटा मार्केटलाई दिइरहेका छौँ, जसलाई हामी मार्केटिङ भाषामा निचै मार्केट भन्छौँ। र त्यसको अलावा हामी कोही उपभोक्ताको, ग्राहकको आवश्यकता अनुसार लिफ ग्रेडको टी, अघि हजुरले भन्नुभयो चियाको प्रकारलाई ओभरअल दुईटा तरिकाले बाँड्न सकिन्छ, एउटा सिटिसी ग्रेडिङ, एउटा लिफ ग्रेडिङ। लिफ ग्रेडिङभित्र ग्रिन टी, ओरेन्ज टी, त्यो पछाडि हजुरको व्हाइट टी लगायतका त्यसका विभिन्न आफ्ना नाम छन्। चिया बगानै पछि क्वालिटी अनुसार फरक फरक नाम दिइएको छ। ती सबै ग्रेडहरू एउटा ठाउँमा पर्छन् भनेपछि हामी ग्राहकको आवश्यकता अनुसार उहाँहरूलाई चियापत्ती उपलब्ध गराउँछौँ। तर हाम्रो कोर एरिया भनेको चाहिँ सिटिसी ग्रेडिङ नै हो। र पछिल्लो समय हजुरले चिया पसलको ट्रेन्डको कुरा गर्नुभयो, यसलाई जोड्नु पर्दा चाहिँ कसो भन्न सकिन्छ भने हामी नेपाली माझ चिया खाने चलन घरभित्र थियो, तर बाहिर गएर चिया खाने चलन थिएन। किनभने यसलाई समाजको सोसियल स्ट्याटससँग मानिसले जोड्दथ्यो। किन भन्दा विगतका दिनहरूमा हेर्ने भने चिया पसल भनेको एउटा सामान्यतया अशिक्षित अथवा अलिकति प्रौढ उमेरको व्यक्तिले, जसको चाहिँ अन्य कुनै पनि व्यवसाय आमदानीको स्रोत छैन, र सानो सटरमा अथवा एउटा मुढा एउटा डेस्क बेन्च राखेर बसेर चिया पसल खोलेर चलाउने ट्रेन्ड थियो। र त्यहाँ गएर एउटा युवा वर्ग अथवा अलिकति बढी क्रय शक्ति भएको व्यक्तिले त्यहाँ बसेर चिया खानका लागि उसलाई सायद हीनताबोध हुन्थ्यो, लाज हुन्थ्यो, वा उसको पेसागत कुनै वृत्ति विकासका लागि त्यहाँ समय उपयोग गर्न पाउँदैन थियो। अहिले पछिल्लो समय हेर्ने भने त्यही कुरालाई बजारले अवसरको रूपमा लिएको छ। विशेष गरेर युवा वर्ग, शिक्षित वर्गहरूले अलिकति राम्रो लगानीमा अलि आकर्षक ढङ्गबाट, अलि सहज तरिकाले बस्न सक्ने गरेको टेलिभिजन, वाइफाई सहितका सुविधाहरूमा सजिलो तरिकाको डेस्क बेन्च, मुढा वा टेबल राखिदिएर जब लगानी गर्न सुरु गरियो, त्यस पछाडि हिजो जसले बजारमा चिया खान लजाउँथ्यो र जबरजस्ती कफी वा अन्य पदार्थ, अन्य पेय पदार्थका लागि ऊ बजार खोजिन्थ्यो, आज त्यो थबक्कै डाइभर्ट भएर चियाको मार्केटमा आएको छ। त्यसकारण पछिल्लो दुई तीन वर्षदेखि हेर्ने भने काठमाडौँको मात्रैको कुरा गर्ने हो भने, ओभरअल यो नेपालकै डेटा हो, तर काठमाडौँको मात्रै कुरा गर्ने हो भने बजारमा गएर चिया पसलमा गएर चिया खाने ट्रेन्ड चाहिँ कमसेकम 5 टाइम्स वृद्धि भएको छ।
0: यो नमस्ते चिया उद्योगले चाहिँ यो कपुरी टी ब्रान्डमा जति चिया चाहिँ बजारीकरण गर्छ नि, कसरी बजारीकरण गर्दै आएको छ, के छ यसको बारेमा थोरै जोडौँ कि?
1: म पेसागत हिसाबले पहिलो त शिक्षाको, म कलेजमा पढाउँछु, मास्टर्स तहसम्मका विद्यार्थीलाई पढाउँछु, त्यस पछाडि अनि व्यवसायी हो। र मेरो शिक्षण पेसाका लागि म एक्लै छु भने व्यवसायका लागि मेरो श्रीमती र म दुईजना साथमा छौँ। त्यस हिसाबले हेर्दाखेरि आजका दिनमा आइपुग्दा चिया पसललाई मेरो श्रीमतीले समय दिएकी छिन्, श्रीमतीले कर्मचारी राखेर चिया पसल चलाएकी छिन् भने म चिया प्याकेजिङको व्यवसायलाई कलेजको समय पश्चात विशेष गरेर सेकेन्ड हाफ डेमा बजारीकरण गर्दै आएको छु। अब बजारीकरण कसरी हुन्छ त भन्दा, एउटा त हाम्रो कोटेश्वरमा रहेको कपुरी चिया पसल नै यसको अफिसियल आउटलेटको रूपमा डेभलप भएको छ, हामी त्यहीँबाट बिक्री वितरण गर्छौँ, हामी सम्भाव्य ग्राहकलाई त्यहीँ बोलाउँछौँ, त्यहीँ डिल गर्छौँ, त्यहीँबाट डिस्ट्रिब्युसन गर्छौँ। एक दोस्रो कुरो, त्योभन्दा धेरै संख्यामा चाहिँ हामी कस्टमरसँग डाइरेक्ट बिजनेस टु कस्टमरको मोडलमा जान्छौँ। हाम्रा विशेष उपभोक्ता ठुलो कन्ज्युमर भनेको चाहिँ चिया पसल नै हो। हामी चिया पसलमा हामी आफै स्याम्पलिङ गर्न जान्छौँ, उहाँहरूसँग गफ गर्छौँ, उहाँहरूका विद्यमान समस्याहरू सुन्छौँ, ती समस्या चियासँग सम्बन्धित, गुणस्तरसँग सम्बन्धित समस्याहरू हाम्रो कपुरी चिया मार्फत समाधान गर्न सकिने उपाय भेट्यो भने उहाँहरूलाई हामी त्यो अनुसारको सल्लाह दिन्छौँ, अनि त्यस पछाडि उहाँहरू कन्भिन्स भएपछि उहाँहरूलाई हामी हाम्रो चियापत्तीको बिक्री वितरण गर्छौँ। एक
0: हजुर।
1: दोस्रो कुरो, अब बिस्तारै इन्डिभिजुअल घरायसी उपभोक्ताहरूले पनि, घरायसी क्रेताहरूले पनि कपुरी चिया थाहा पाउँदै जानुभएको छ, उहाँहरूले पनि माग गर्दै जानुभएको छ। अब हामीसँग नियर बाई रहेका, छेउछाउ रहेका घरायसी उपभोक्ताहरूले त्यो पसलबाटै लान्छ, त्यस बाहेकका उपभोक्ताहरूका लागि चाहिँ हामी निश्चित माटहरूबाट र किराना पसलबाट उपलब्ध गराउँदै आएका छौँ। हाम्रो कपुरी चिया चाहिँ विशेष गरेर काठमाडौँ उपत्यकाभित्र 22 जति ब्रान्च रहेको, शाखा रहेको माट खजुरीको पसलमा उपलब्ध छ, त्यहाँबाट घरायसी उपभोक्ताहरूले कपुरी चिया खरिद गर्न सक्नुहुन्छ।
0: यहाँले चाहिँ जुन प्याकेजिङ गरेर कपुरी टी ब्रान्डमा चाहिँ बजारमा लैजाँदै गर्नुभएको छ, यसको अलावा चाहिँ बजारीकरण गर्दै गर्दाखेरि कति जनशक्तिले रोजगारी पाएका छन् अनि मासिक रूपमा चाहिँ चियाको यो माग कस्तो छ?
1: आजका दिनमा कपुरी चिया पसलबाट प्रत्यक्ष रूपमा 5 रोजगारी पाएका छौँ। स्वरोजगारको रूपमा म र मेरो श्रीमती र अन्य तलबी कर्मचारीको रूपमा अरू 3 कर्मचारी। अप्रत्यक्ष रोजगारीको कुरा गर्दा त हाम्रो कपुरी चिया बेच्नुहुन्छ उहाँहरू सबै अप्रत्यक्ष रोजगारीभित्रै पर्नु भयो, त्यसको काउन्टिङ अहिले गर्न नसकिएला। एक, यसरी 5 रोजगारी दिइरहेको व्यवसायको समग्र टर्नओभर बिक्री वितरण हेर्दाखेरि मासिक हामी लगभग 900-1000 केजी चियापत्तीको बिक्री वितरण गर्छौँ, साथै चिया पसलबाट एउटा ठिकै भोल्युममा चियाको बिक्री हुन्छ। त्यसो गर्दा लगभग हामी मन्थली 6-7 रुपियाँको कारोबार गर्दछौँ।
0: यहाँले 7 चाहिँ नमस्ते चिया उद्योग मार्फत चाहिँ कपुरिटी भनेर एउटा ब्रान्डमा चाहिँ चिया बिक्री वितरण गर्दै आउनु भएको छ, यसको गुणस्तरको कुरा पनि होला, यहाँले चाहिँ त्यो गुणस्तरको सन्तुलन कायम पनि गर्नुभएको होला होइन? तपाईँले जति पनि बजारीकरण गर्दै आउनु भएको छ यसमा चाहिँ फिडब्याक कस्तो प्राप्त गर्नु भएको छ?
1: अघि मैले भने सर्वप्रथम त म शिक्षक हुँ, एउटा शिक्षक भएको नाताले मैले विद्यार्थीलाई नैतिकता सिकाउँछु। व्यवसाय गरिरहँदा मैले पनि त्यही अप्नाएँ। हामीले फर्स्ट डेदेखि नै, व्यवसाय गर्न थालेको पहिलो दिनदेखि नै सबैभन्दा पहिले गएर हामीले घरेलुमा दर्ता गऱ्यौँ, वडा कार्यालयमा दर्ता गऱ्यौँ र बुझ्दै जाँदाखेरि खाद्य प्रविधि तथा गुणस्तर विभागबाट यसको प्रमाणपत्र, बिक्री वितरणका लागि प्रमाणपत्र लिनुपर्छ भन्ने थाहा पाएपछि, स्वीकृति लिनुपर्छ भन्ने थाहा पाएपछि त्यहाँ गएर पनि स्वीकृति प्राप्त गऱ्यौँ, जसलाई अहिले अङ्ग्रेजीमा सर्ट फर्ममा DFTQC भनिन्छ। आजका दिनसम्म हामी खाद्य अनुज्ञापत्र प्राप्त चिया प्याकेजर हौँ, कपुरी चिया गुणस्तर प्राप्त छ त्यस अर्थमा। दोस्रो कुरो, हामी कुनै पनि मर्चेन्टबाट अर्थात् बिचका मेडिएटरबाट चिया किन्दैनौँ, हामी फर्स्ट स्रोत, प्रथम स्रोतबाटै अर्थात् मिलबाट नै हाम्रो गुणस्तर मिट गर्ने गरीको, हाम्रो गुणस्तर अनुसारको चिया मिलबाट नै खरिद गर्दछौँ। हामी उहाँ गएर अर्थात् अथवा उहाँबाट स्याम्पल मगाएर, स्याम्पल टेस्ट गरेर, स्याम्पल टेस्ट गर्ने विभिन्न मेकानिजम छन्, त्यसका डाइमेन्सनहरूमा कलर हुन्छ एउटा, एउटा बास्ना हुन्छ, एउटा स्वाद हुन्छ, त्यो 3 कुरालाई टेस्ट गरेर, त्यसका इन्फ्युजनका कुराहरू हुन्छन्, टेक्निकल भाषा अन्य फरक छ, ती सबै कुरालाई टेस्ट गरेर ओके भएपछि मात्रै मूल्यमा कुनै पनि किसिमको सम्झौता नगरिकन गुणस्तरीय चिया किन्दछौँ। एज अ रिजल्ट हामी 7 बजारमा सानै भोल्युममा सही हाम्रो दर उपस्थिति रहेको छ।
0: गुणस्तर मापनको हिसाबले पनि हेरेर मात्रै यहाँले उद्योग मार्फत चाहिँ प्याकेजिङ गर्नुहुन्छ?
1: हजुर, सिटिसी चियाको ग्रेडिङ ग्रेडिङलाई विशेष गरी गुणस्तरको हिसाबले दुईवटा तरिकाले ग्रेडिङ गरिन्छ, एउटा प्राइमेरी ग्रेड, एउटा सेकेन्डरी ग्रेड। र सामान्यतया बजारमा रङ छिटो आओस् भन्ने एउटा आम उपभोक्ताको बुझाइ छ, त्यो मिट गर्नका लागि सामान्यतया प्याकेजरहरूले प्राइमेरी र सेकेन्डरी ग्रेडको निश्चित प्रोपोर्सन मिसाएर प्याकेजिङ गर्ने चलन छ। तर नमस्ते चिया उद्योग अन्तर्गतको कपुरी चिया ब्रान्डमा पहिलो दिनदेखि नै प्राइमेरी ग्रेडको मात्र चिया छ, जसको प्राइमेरी ग्रेडको मात्र सिटिसी चिया ब्लेन्ड गरेर प्रयोग गरिएको छ। एक दोस्रो कुरो, कसको कुन मिलको चाहिँ चिया गुणस्तरीय हुन्छ भन्ने प्रश्नमा, सबै मिलको चिया गुणस्तरीय हुन्छ। गुणस्तर कायम गर्नका लागि एउटा त त्यो बगानबाट टिपिएको पातको गुणस्तर हुनुपर्छ, र गुणस्तर हुँदाहुँदै पनि यदि प्राविधिकले हावा र तापक्रम मिलाउन सकेन भने त्यो फेरि गुणस्तरहीन बनेर जान्छ। त्यो भएको हुनाले गर्दाखेरि प्राविधिक क्षमताले सिटिसी चियाको गुणस्तर कायम गर्नमा विशेष रोल खेल्दछ। त्यस कारणले गर्दा जुनसुकै बगानबाट आओस्, हाम्रो गुणस्तर हामीले टेस्ट नगरिकन किन्दै किन्दैन।
0: कार्यक्रम पौरखीको कथामा आज म कपुरी टी ब्रान्डमा चियाको बिक्री वितरण गर्दै आएको नमस्ते चिया उद्योगका सञ्चालक दामोदर निरोलासँग कुराकानी गरिरहेको छु। निरोलाजी, यहाँलाई चियाकै यो व्यवसाय गर्ने भनेर यो सोच चाहिँ कसरी आयो?
1: यसको चाहिँ अलिकति रमाइलो किस्सा नै छ। मैले मास्टर्स र एमफिलसम्मको अध्ययन गरिरहँदा मलाई आफैलाई जागिरै मात्रै खाएर जीवन चलाउँछु भन्ने चाहिँ मलाई पनि रहर थिएन। व्यवसाय नै गर्छु, तर कुन पोइन्टमा गर्छु त्यो ट्विस्ट पोइन्ट पनि थाहा भइरहेको थिएन, र के व्यवसाय गर्छु पनि थाहा थिएन। किनभने पारिवारिक विरासत पनि व्यवसाय होइन, हामी कृषक हौ, कृषि परिवारबाट जन्मी हुर्की आएको व्यक्ति। के व्यवसाय गर्ने त धेरै अध्ययन गरियो, धेरै सोधी खोजी गरियो, त्यसमा आफूभन्दा सिनियरहरूले सजेस्ट के गर्नुभयो भने तैँले थोरै नै सही बाल्यकालदेखि अहिलेसम्म जानेको एउटा प्रोडक्ट पत्ता लगा, त्यसमा चाहिँ तेरो क्षमता देखिन्छ, त्यसलाई चाहिँ तैँले राम्ररी बुझ्न सक्दछस्, त्यसैलाई चाहिँ तैँले बेच्न सक्दछस्। व्यवसाय गरिरहँदाखेरि यही प्रोडक्ट बेचेर चाहिँ जितिन्छ भन्ने छैन, जुनसुकै प्रोडक्ट बेचे पनि व्यवसाय गर्न सक्नु ठुलो कुरो भनेर उहाँहरूले सल्लाह दिनुभयो। त्यस अन्तर्गत मैले अनि के गर्न सकिन्छ त, के सम्भावना छ त भनेर विचार गर्दै जाँदाखेरि एउटा पोइन्टमा गएर मलाई के क्लिक भयो भने, म टोक्ला चिया बगानको छेउमा घर भएको व्यक्ति हुँ, म त्यहीँ जन्मिएको हुँ, त्यहीँ हुर्किएको हुँ। घरमा गाई वस्तु थिए, त्यही गाई वस्तु पाल्नका लागि घाँस काट्न त्यही टोक्ला बगानमा हामी निर्भर हुन्थ्यौँ। भनेपछि कमसेकम त्यो टोक्ला चिया बगानबाट उत्पादन भइरहेको चियाको बासनासँग त म परिचित छु, त्यो बोर्डसँग त म परिचित छु, ती मुनाहरूसँग त म परिचित छु। मैले टेक्निकल भाषामा आजसम्म नबुझे पनि कमसेकम चिया के हो भनेर मैले खोज्न त सक्छु, भनेपछि वाइ नट मैले पक्का पनि चियाको व्यवसाय गर्न सक्छु भन्ने मेरो मनमा एउटा संकल्प आयो र नै चियाको व्यवसाय गरेको। यसका लागि अन्य कुनै विशेष कारण चाहिँ छैन।
0: यहाँले यसरी करिब 7 वर्ष चाहिँ यही क्षेत्रमा चाहिँ यहाँले समय दिँदै आउनु भएको छ। यो चियाको व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि बिचमा चाहिँ केही समस्याहरू पनि आउँदो रहेछन्, कस्तो अनुभव छ यहाँसँग?
1: सबैभन्दा पहिले त अवसरकै कुरा गरौँ। व्यवसायमा अवसर अथाह सबभन्दा पहिलो कुरो त, यदि आफ्नै व्यवसाय गरिन्छ भने हामी आफ्नो बोस आफै हुन्छौँ, हामीसँग समय आफूले म्यानेज गर्न सकिन्छ, नाफा घाटा जे जस्तै होस् आफ्नो सन्तुष्टि आफूसँग रहन्छ। र यदि व्यवसाय गर्न सक्दा त्यसको सम्भावना अथाह छ, यसको कुनै सीमितता अथवा लिमिटेसन भन्ने छैन, हामी जति पनि गर्न सक्छौँ। त्यसो भन्दै गर्दाखेरि जहिले पनि मेरो अवधारणा के छ भने, व्यवसाय गर्दा घाँटी हेडी हेरी हाड निल्नुपर्छ, आफ्नो क्षमताभित्र बसेर व्यवसाय गर्नुपर्छ, अपर्च्युनिटीको कुरा गर्नु। अब चुनौतीका कुरा गर्नुपर्दाखेरि केही छन्, यसलाई म लिस्टिङ गर्दछु। सबभन्दा पहिलो कुरो त आर्थिक चुनौती। आर्थिक चुनौती भनेर के, पैसै नभएको मानिसले व्यवसाय गरेको छैन त, पैसै नभएका मानिसले पनि व्यवसाय गर्न सक्छन्। म आफू पनि पैसा भएको व्यक्ति होइन, त्यो भएर मैले व्यवसाय सुरु गर्दाखेरि जिरो इन्भेस्टमेन्टको कन्सेप्टबाट सुरु गरेको। जिरो भनेको के हो त, साँच्चै जिरो रुपियाँले होइन, मेरो गोजीको क्षमताले भ्याउने रुपियाँले, त्यो भनेको 50-60 हजार 1 लाख भित्रको पुँजीबाट व्यवसाय सुरु गरेको हुँ। त्यसो भएपछि म यदि कथङ कदाचित डुबे भने मेरो कति डुब्छ, ₹1 लाख डुब्छ। मेरो ₹1 लाख डुब्दा म सकिन्छु कि सकिन्न, मेरो क्षमताले धान्छ कि धान्न भन्ने क्यालकुलेसन गरेको हुँ।
0: हजुर,
1: र सबै व्यवसायमा आजको चुनौती के छ, त्यो क्यालकुलेसन उहाँहरूले गर्नुहुन्न। आफूसँग भएको भएभरको पुँजी लगाएर गर्नुहुन्छ। व्यवसाय सञ्चालन गर्न भोलिबाट वर्किङ क्यापिटल पनि चाहिन्छ, अनि स्टक मेन्टेन गर्न नि क्यापिटल चाहिन्छ, बजारमा अलिअलि उधारो फस्छ त्यसका लागि पनि पुँजी चाहिन्छ। तर उहाँले त्यो सबै कुरो बिर्सेर सुरुको लगानीमा आफ्नो भएभरको सबै थोक सक्नुहुन्छ। जब भोलिबाट यी 3 कुरा मेन्टेन हुँदैन, उहाँको ग्रेजुअली 1.5 महिना 2 महिना 3 महिनामा उहाँको सटर बन्द हुनुको विकल्प छैन। एउटा चुनौती त्यो भयो। अर्को चुनौती के हो भन्दाखेरि, हामीसँग जुनसुकै व्यवसाय गर्दाखेरि पनि स्रोतको चुनौती। वस्तु धेरैजनाले उत्पादन गर्नुहुन्छ, धेरैजना उहाँले उपलब्ध गराउनुहुन्छ। तर गुणस्तरीय वस्तु कहाँबाट आउँछ, कहिले आउँछ, कतिखेर आउँछ भन्ने कुराको पहिचान गर्न सक्नु ठुलो कुरो हो। आज कपुरी चियाले गुणस्तर मेन्टेन गरिरहेको छ, त्यही कुरो थोर बहुत जानेर नै मेन्टेन गरिरहेको छ। तेस्रो कुरो समाजले आजका दिनमा नेपाली समाजले जागिर खानुलाई राम्रो देख्छ, व्यवसाय गर्न राम्रो देख्दैन। व्यवसायीले नाफा कमाएको देख्दा नाफाखोर लुट्यो भन्छ, मेहनत गरेर कमाए भन्दैन। दोस्रो कुरो, व्यवसाय कसले गर्नुपर्छ भन्दा आम नेपाली समाजको बुझाइ नपढेका व्यक्तिले, अन्य केही गर्न नसकेका व्यक्तिले गर्नुपर्छ। तर म आफू एमफिलसम्म अध्ययन सकेको व्यक्ति हुँ, आज आएर चियापत्तीको पोका बेचिरहेको छु, चिया पकाएर बेचिरहेको छु, मलाई कुनै लाज छैन। तर मसँग सङ्गत गर्न आउने समाजलाई चाहिँ लाज छ के सर,
0: त्यो पनि एउटा चुनौतीको कुरा,
1: एकदमै ठुलो चुनौती चाहिँ, महत्त्वपूर्ण चुनौती चाहिँ यो। कुनै पनि व्यवसायीले व्यवसाय गर्न चाहनुहुन्छ कुनै पनि व्यक्तिले भने सबभन्दा पहिले तपाईँलाई कसले के भन्छसँग मतलब नराख्नुहोस्। कसैले के भन्छ भन्ने सोच्नुहुन्छ भने तपाईँ व्यवसायमा हातै नहाल्नुहोस्। व्यवसायीलाई नेपाली समाजले कहिल्यै सकारात्मक दृष्टिकोणले हेर्दै हेर्दैन। इभन गभर्मेन्टले पनि अहिलेसम्म हेरिरहेको छैन, तर यो पालिको बजेटले व्यवसायीलाई प्रोत्साहनको रूपमा लिने, दण्डको रूपमा नलिने भनेर नीति बनाएको छ। यो चाहिँ राम्रो पक्ष हो।
0: यसैमा जोडौँ, अब स्वदेशमै केही गर्छु भनेर लाग्ने उद्यमीहरूको लागि, व्यवसायको लागि चाहिँ राज्यले कस्तो कुरामा चाहिँ सहयोग गरिदियो भने प्रोत्साहन हुन्थ्यो होला?
1: हामी नेपाली समाजमा गएर नेपालमा व्यवसाय प्रवर्धन भएन किन भनेर सोध्यौँ भने आम जनताको बुझाइ के छ, राज्यले सहयोग गरेन। तर मेरो बुझाइ फरक छ। राज्यले के सहयोग गर्नु पर्यो? तपाईँको व्यवसाय सञ्चालन गर्नका लागि तपाईँलाई सामान उत्पादन गरेर दिनु पर्यो, सामान उत्पादन गर्ने कार्य राज्यको होइन। तपाईँलाई ठाउँ दिनु पर्यो,
0: त्यो पनि होइन,
1: त्यो पनि होइन। तपाईँबाट कर नलिनु पर्यो, त्यो पनि होइन। त्यो पनि गरेन चाहिँ के भन्नुहोस् त भने उहाँले जवाफै दिन सक्नुहुन्न। सरकारले गरेन भन्ने भाषा चाहिँ जम्मा जम्मी मुखमा थेगोको रूपमा रहेको हो। सबभन्दा पहिले त तपाईँले सुरु गर्नुहोस् न। एक, अब सरकारले गरिदिनु पर्ने चाहिँ के हो त, सरकारले गरिदिनु पर्ने चाहिँ के हो त भन्दाखेरि सरकारले पनिसमेन्टको रूपले व्यवसायलाई लिइदिनु भएन। यदि हामी कर तिर्न गइरहेका छौँ भने, एउटा म हजुरलाई उदाहरण दिन्छु, म कर तिर्न गइरहेको छु र मैले 10,000 रुपियाँ कर तिर्नु छ, म पो अध्ययन गरेको पढेको बुझेको व्यक्ति हुँ, थोर बहुत टेक्नोलोजीसँग साक्षात्कार भएको व्यक्ति हुँ, तर म जस्ता व्यक्ति त 10% हुनुहुन्छ व्यवसायमा संलग्न। अरू 90%ले के गर्नुहुन्छ, त्यो 10,000 रुपियाँको कर तिर्नका लागि फर्म फिलअप गर्नलाई छेउको कुनै एउटा कम्प्युटर सेन्टरमा गएर 1,000 रुपियाँ तिर्नुहुन्छ। मेरो सुझाव गभर्मेन्टलाई, त्यो 1,000 रुपियाँको ठाउँमा 100 रुपियाँ एक्स्ट्रा लिएर त्यो कार्यालयभित्रै भएका कर्मचारीलाई नै फर्म भर्न लगाइदिए त सरकारको राजस्व पनि बढ्थ्यो, हामीलाई पनि सहयोग हुन्थ्यो। त्यसले कति घुमाइन्छ, कति समस्यामा पारिदिन्छ, त्यति गरिकन नै गएर भरे प्रक्रिया मिलन, फेरि हामी नै पनिस्ट हुन्छौँ। यो एकदमै लेम्यानको रूपमा म भन्दैछु। दोस्रो कुरो, एकद्वार नीति भन्छ सरकारले। एकद्वार नीति कसलाई भन्दाखेरि विदेशी लगानीकर्तालाई भन्छ। के मैले चाहिँ एकद्वार नीतिमा पस्न नपाउने? सबै ठाउँमा डुल्दा डुल्दै मेरो 3-4 दिन जान्छ, अनि सानो भन्दा कुनै सानो समस्या भयो भने फेरि त्यसको आफ्नै लफडा छँदैछ नि। एउटा त्यस्तो पोइन्ट दिऊ, मेरा सम्पूर्ण कागजात लगेर त्यहाँ थुपारिदिँदाखेरि तपाईँको सरकारी कर्मचारीले नै त्यो कम्प्लिट प्रक्रिया पुरा गरेर ल्याइदियोस्, साना उद्योगी व्यवसायीलाई पनि एकद्वार नीतिमा लगिदियोस्, मेरो चाहना चाहिँ त्यो।
0: म करिब कुराकानीको अन्तिममा छु। अन्तिममा चाहिँ यहाँको अनुभवको आधारमा चाहिँ समग्र युवाहरूलाई चाहिँ उद्यममा जोडिनको लागि चाहिँ कस्तो सुझाव दिनुहुन्छ नि?
1: कोही पनि युवा उद्यममा जोडिन चाहनुहुन्छ भने लहरको रूपमा आजको भोलि नजोडिनुहोस्। उद्यममा जोडिन चाहनुहुन्छ भने कमसेकम केही समय अध्ययन गर्नुहोस्। कुन उद्यम तपाईँका लागि उपयुक्त छ, तपाईँको व्यक्तित्व विकासका लागि उपयुक्त छ, तपाईँको व्यक्तित्वसँग मिल्दछ, त्यो कुराको अध्ययन गर्नु सबभन्दा पहिलो लगानी गर्नुपर्ने भनेको समयमा हो। त्यस पश्चात तपाईँले पुँजीको व्यवस्थापन गर्नुहोस्। तपाईँसँग जम्मा 1,00,000 रुपियाँ छ भने तपाईँको सुरुवाती लगानी 25,000 रुपियाँबाट सुरु गर्नुहोस्। 1,00,000 खनाउनु भने तपाईँ भोलिपल्टबाटै व्यवसाय तपाईँको असफल भयो। त्यस पछाडि समाजले के भन्छ भनेर समाजले गर्ने प्रश्नको जवाफ दिँदै नहिँड्नुहोस्। तपाईँको बोलीले होइन, तपाईँको कामले समाजलाई जवाफ दिनुहोस्। समाज बदल्न तपाईँले बोल्ने होइन, काम गर्ने हो। समाजबाट कुनै पनि किसिमको नकारात्मक प्रतिक्रिया आउला भनेर नडराउनुहोस्। तपाईँको आफ्नो मनको लाज निकाल्नुहोस्, काम सुरु गर्नुहोस्। मैले दिने सल्लाह यही नै हो।
0: यहाँले यो आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई समय दिनु, समय र संवाद दुवैको लागि यहाँलाई हार्दिक आभार प्रकट गर्दछु।
1: हस् धन्यवाद सर।
0: उहाँ हुनुहुन्थ्यो कपुरी चिया ब्रान्डको बजारीकरण गर्दै आएको नमस्ते चिया उद्योगका संचालक एवं व्यवसायी दामोदर नेउपाने हामीसँग कुराकानी गर्नुहुँदै।
2: कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फ।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

0: छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।
1: पहाड़

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म 538 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज दिउँसो 3 बजेसम्म सार्वजनिक गरेको खोज उद्धार तथा राहत सम्बन्धी विवरण अनुसार फेला परेका शवमध्ये रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 33, गोर्खामा 46, नवलपरासी पूर्वमा 134, नवलपरासी पश्चिममा 27, तनहुँमा 28 र चितवनमा 121 रहेका छन्। गोर्खामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्ग समेत समावेश गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढीपछि 977 जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15 तथा अध्यागमन कार्यालयका 4 जना रहेका छन्। त्यस्तै रसुवाबाट 161 र नुवाकोटबाट 1 जना सम्पर्कविहीन छन्। यसै गरी मकवानपुरबाट 66 जना तथा 517 जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। नेपाल घुम्न आएका विदेशमा बस्ने 127 जना नेपाली समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीबाट 73 जना घाइते भएका छन्। घाइते मध्ये रसुवाका 43, धादिङका 3 र नुवाकोटका 27 जना रहेका छन्। आज बसेको मन्त्री परिषद बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले प्राथमिकतामा राखेको र प्रधानमन्त्री सहित मन्त्री परिषदका सम्पूर्ण सदस्यको 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदो सहितको पानीको बहाव बढेको सूचना प्राप्त भएकोले थप बाढी आउन सक्ने जोखिम रहेको भोटेको र त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन मन्त्री पोखरेलले आग्रह गर्नुभयो। मन्त्री पोखरेलले चीन सरकारसँगको संवादमा सामान्य ग्लेसियरहरू फुटेर बाढी तथा पहिरोसहित पानीको बहाव बढेको जानकारी प्राप्त भएको र तत्काल ठूलो जोखिम नदेखिए पनि जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो। बैठकले बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापनाका प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। भोटेकोसी बाढीमा परि सम्पर्कविहीन भएका पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहीन भएका पर्यटकमध्ये विभिन्न देशका 117 जना पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सिइओ हिक्मत सिंह ऐरले हालसम्म भारतका 85, चीनका 16, दक्षिण कोरियाका 9, संयुक्त राज्य अमेरिकाका 2 र इटलीका 2 जनाको उद्धार गरिएको छ। यस्तै देशको नाम नखुलेका 3 जनाको समेत उद्धार गरिएको छ। निमित्त सिइओ ऐरले अन्य हराएका पर्यटकको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिनुभयो। यसबाहेक ट्रेकिङ कम्पनी, गाइड र सुरक्षा निकायले प्रभावित क्षेत्रमा फँसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि प्रयास गरिरहेका छन्। पर्यटन बोर्डले हराइरहेका व्यक्तिको विवरण सङ्कलन र प्रमाणीकरणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको र सूचनाहरू अध्यावधि गरिरहेको जनाएको छ। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर 1234, हटलाइन नम्बर 1144 र पर्यटन प्रहरी 9851894445 सम्पर्क गर्न भनेको छ। रसुवा बाढीमा रुकुम पश्चिमका 15 जना सम्पर्कविहीन भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका, 8 बिस्कोट नगरपालिका, 14 जोहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका गरी 15 जना सम्पर्कविहीन भएका हुन्। यसैबीच बाढीमा फँसेका रुकुम पश्चिमका 55 वर्षीय कमल घर्ती, 38 वर्षीय अस्मिता घर्ती र 4 वर्षीय काजल घर्तीलाई उद्धार गरिएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीले जानकारी दिनुभएको छ। रोजगारी तथा व्यवसायका लागि रसुवा पुगेका झापाका 12 जना भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नाव उपरीक्षक रञ्जन अवाका अनुसार सम्पर्कविहीन मध्ये 10 जना झापाका तथा इलाम र सप्तरीका 1-1 जना छन्। उनीहरूमध्ये केही जलविद्युत आयोजना तथा निर्माण कम्पनीमा कार्यरत थिए। जोखिममा रहेका व्यक्तिबारे जानकारी भए प्रहरी, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आग्रह गरिएको छ। भक्तपुर जिल्लाका 28 व्यक्ति सम्पर्कविहीन भएका छन्। बुधबार भोटेकोसीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरू सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरले आज बिहान दिएको जानकारी अनुसार परिसरमा 28 परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेका छन्। रसुवा बाढीमा परि लमजुङका 10 जना सम्पर्कविहीन भएका छन्। लमजुङबाट काम तथा अन्य प्रयोजनका लागि रसुवा पुगेका उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको र उनीहरूको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर छेत्रीले जानकारी दिनुभएको छ। रसुवाको भोटेकोसीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा सव्यवस्थापन रिकभरीमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ। सब सङ्कलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम सब सङ्कलन गरिरहेको छ। बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका सबहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोसीको बाढीमा ज्यान गुमाएकाहरूको सब पहिचान तथा परीक्षणको काम सुरु भएको छ। नवलपुर, गोर्खा, धादिङ र तनहुँमा भेटिएका 93 सब सो अस्पतालमा राखिएको छ। 9 वटा मणिपाल शिक्षण अस्पतालमा छन्। सब पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्विर हेर्न व्यवस्था मिलाइएको छ। बाढीमा बेपत्ता भएकाका आफन्तहरू अस्पतालमा पुगेर सब पहिचान गर्ने प्रयासमा छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार सब परीक्षण गरी पहिचान भएका सब आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका सबको डीएनए परीक्षणका लागि नमुना काठमाडौँ ल्याइने उहाँको भनाइ छ। पहिचान हुन नसकी बेवारिसे बनेका सबलाई बेवारिसे सब व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनु भएको छ। प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले सब व्यवस्थापनका लागि पोखराका अन्य अस्पतालसँग पनि समन्वय भइरहेको बताउनु भएको छ। भोटेकोसीमा जलसतह पुनः बढेको छ। लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोसीमा फेरि बाढी आउन सक्ने जनाउँदै भोटेकोसी एवं त्रिशुलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गर्नुभएको छ। यसअघि चिनिया पक्षले तिब्बती क्षेत्रमा बनेको ताल फुटेर बाढी आएको भन्दै तल्लो तटीय क्षेत्रमा उद्धारमा संलग्न उद्धार कर्मीहरूलाई फिर्ता बोलाएकोमा बाढी त्यति गम्भीर नभएकोले फेरि उद्धारमा जुट्न निर्देशन दिएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार हिजो व्हाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ, राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबीसीले भनेको छ। उहाँले भोटेकोसी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीसँग जानकारी लिएपछि उहाँहरूलाई सहयोग गर्न अमेरिका तत्पर रहेको आफूले जानकारी गराएको बताउनु भएको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: दि रेडियो नेपालीन आङ श्रृङ्लामा शेर्पा ने सेरिकेकी साङ्गिर सेन्डोनाङ भोटे कुसिला यङलुङ छुग्याने स्वतक उङथोपुतकी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टडिक प्राधिकरणकी साङ्बी गाडीगुरीला च्याकु नाङ्गोला मेमाङ तिहोला सिउवाय प्राधिकरणकी हारिङ लेन्ची खेपेलकी भोटे कुसिला यङलुङ स्वतक उङथोपुसी भोटे कुसी तङ त्रिशुलीला सुङ्ग्योप तङ राहतला लक्लेन क्याउतिहोला च्याकपुकी गोला सिउवाय प्राधिकरणकी सुङसेपा शान्ति महतकी कले उतुप दासला साङ्बी गाडीगुरीला देनुतु तेरीला च्याकपुकी गोला तङ सुङ्ख्यो पोतुप दासला डुगोला सुइन जलकपी सेर्मुर असुवाकी बोटेकोसी साङबुला वाउ शतकला सोने तन्द दि साङ्गिर जपसेक्ला नासा गलुप्ती थो सही नताङ सुम्चु सुवाग्य लेपु सेनवाय नासा गलुप्ती फुङबु चितावनला तेरी सिनाङ थाकपाङ्यौ सेन्वाय चितावनला सही चिक्ताङ गेचु ग्याटुक नवलपरासी स्यारला सही चिक्ताङ सुमचु सुवाजी गोर्खाला सिप्चु स्याटुक तङ दादिङला सिप्चु न्यानुवाय तुग्रा क्याने नुवाकोटला सुमचु सुवादिन तनहुला निसुगु नवालपरासी नुप्ला निसु ग्या तङ रसुवाला मिराज चुकसुम्की फुङबुङ्यौ सेनुवाय स्वतक तेमा क्योन फोकु सकुल तेमा तन्दा सेक्ला तोङ चिक्ताङ सैङ तङ सिप्चु स्याङला सुङ्क्युप क्यानुवाय सिसी ग्याल्सा काठमाडौँला म्यानखाङ नासोकला मिरा गेचु ग्यादिन कि मेन्जुकी होतुप सेनुवाय तन्दा सेक्ला सुङ्क्युप ल्याचेतपा तङ सुङकी ल्याखुङला लाका कितुप ल्याचेतपा तङ क्यान मिमेरा तोङ यी तङ सै सुमताङ गेचु ग्या चिक तोर्ण होतुप कोर्सुङ मगमिकी सेतुबिन तन्दा तोरुप तिव सोलुप तङ सुङ्क्युप कितुप लाका कि होतुप सेनुवाय सिलोन बालेन्द्र साहकी टुङ्गी खाङकी रसुवाकी बोटेकोसी चाङबुला सकुल त्यामा वाउ शतक त्यामा क्योन फोकु मितु तन्दोक्ला राहत तङ सुङक्युपकी तन्दोक्ला रोक्रम कितुप नासम ओतुप मिमा मितिवाला तङ छकपातिवाला सुङकी छकपाताङ क्यान चिग्रिल क्याने तिरङ लक्लेन कि होला सिउवाय टुङ्गी खाङकी चिग्रिल माग्या क्याने गाडी टिक्पेतियो राहत कि चालक चेचे खुर्ने क्योन फोकु दासला डोइ ओतुप तपकी लाम्ला गाडी कि गल्ने जाम गलुप सेनुवाय तिकी जसालेन्सी निर्भुख रूप गाडी थियो सुङकी सुङक्युप छकपा तङ राहत कि चालक खुरूप गाडी थियोला डोगौ दासा सेक्लेपुला कलेचुङ्गुप सेनुवाय एम्बी सुङकी सिलोन दैवी प्रकोप उद्धार कोसला सिलोन तेजिन लन्सकी छोगमी तेरिकी लाचिकी ल चेतुप गनवाय सिलोन तेजिन लन्सक ल्याखुङला हारिङदेउ लन्सक सकदुकी ती थाक्सुत क्याउ सुङकी सुङसेपा सस्मित पोखरेलकी ख्यान्थोक नाङ्गुबिन सकदुकी ग्याकारतङ ज्ञानक जी टु जी सितेमा निसुङा मेट्रिक टन डिएपी छाङ्यप तन्दोकलाई कृषि सामग्री कम्पनी लिमिटेडला स्वीकृति तेरुप्लासङ थाक्सुत क्याउ सेनवाय तुग्राङ क्याने सुङकी ल्याचेतपा तुई त्यामा सङ बोटेकोसी चाङबुला क्योन फोकु मितुई तन्दोकला सुङक्योप तङ राहतकी तन्दोकला ल चेतुक गनवाय काङ श्रेणी मेतुप ल्याचेतपा तुई त्यामा निमा निकिल खरिदार त्यु त्यामा निमा अङ्ग किला नासु कि निमा अङ्ग किला अधिकृत त्यामा तङ उपसचिव त्यु त्यामा निमा दिन किला साकरोग सचिव त्यो टुङ्गिक त्यो तङ टुङ्गिक सो त्यु त्यामा निमा चितम्बिल्ला विपद कोषलाई चिगेको गनवाए टुक्रा क्याने लोक देन्दुप सोक्पा इपान कि सिलोन दैवी प्रकोप सुङ्क्योप कोसला ट्याङ्गा करोटङ्गा तङ भुमुङा तङ तोङ नपचु रक्रम कितुप थाक्चुत क्यानुवाय इपान कि चिख्याप मोहन कुमार कि सेतुप नाङसिन इपान तङ डेलोतुप छुलोक कम्पनी कि छोक्ने रक्रम कि चेक लोक छुलोक तङ सिंचाई लोन पोविराज भक्त श्रेष्ठ सिगेपु सेनुवाय स्वतक तेमा क्योन फोकु तुई तन्दोक्ला गण्डकी प्रदेश सुङकी ट्याङ्गा करोडजी रक्रम कितुप गनवाए टोखा टङ्केर्की बोटेकोसी स्वतक तेमा क्योन फोकु तुई तन्दोक्ला ट्याङ्गा करोड चिक्ताङ बुम निसु रक्रम कितुप सेनुवाए रसुवाकी बोटेकोसी चाङबोला वाउ शतक त्यामा क्योन फोकु तुई तन्दोक्ला सुङ्क्यो मेन्जु तङ राहतकी तन्दोक्ला प्रदेश स्थानीय तह तङ सकपा तुई पल्जोर रोग्रम कितुप घोषणा क्यानुवाए सुदूरपश्चिम प्रदेश सुङ्की ट्याङ्गा करोटनी टोखा टङ्केर्की ट्याङ्गा करोट चिक्ताङ बुम निसु चाङ्गु नारायण टङ्केर्की ट्याङ्गा बुम ङप्चु तङ तोङ सुम्चि सोहाङा रोग्रम कितुप गनवाए तुग्राङ क्याने बागलुङकी पालिका टुकी ट्याङ्गा बुम निसु चिक्ताङ तोङ दिन्छु रोग्रम कितुप सेनुवाए तुग्राङ क्याने इलामकी चुलाचुली युल सकपा तङ माई टङ्केर्की सङ ट्याङ्गा बुम निसुङ तङ बुम चिथाम्बा रोग्रम कितुप सेनुवाए तुग्राङ क्याने इलामकी चुलाचुली हिलसोकपी बुम निसुङ तङ माई टङ्केर्की ट्याङ्गा बुम चिथाम्बा सिलोन दैवी प्रकोप उसुङ्क्योप कोसला थाक्सोत क्यानुवाए तुग्राङ क्याने चाङ्गु नारायण टङ्केर्की सिलोन दैवी प्रकोप उदार कोसला ट्याङ्गा बुम निसुङ तङ तोङ सुम्चु सुङ रोग्रम कितुप सेनुवाए तुग्राङ क्याने धनगरिला ओतुप निसर्ग मेनखाङकी बोटेकोसी सोतकी जोसालिन्सी क्योन फोकु मितिवाला राहत तङ सुङक्योपकी तन्दोकला ट्याङ्गा बुम चुचिक तङ तोङ चुचिक रोग्रम कितुप सेनुवाए रेड क्रस तेजिन रेड क्रिसियन की सोसाइटी की जम्बुलिङ महासङ्घ की आई आफ आइएफआरसीकी टेङ्गा करोड च्याप्गे बुम गुप्चु गुवाटुक ताङ निसुङ सतकतेमा क्यन फोकुतु तन्दकला रोग्राम ताङ राहत ताङ मेन्जुकी तन्दकला सिलोन दैबी प्रकोप सुङ्क्योप कोसला रोग्राम किदु सेनवाय बिओइडी साइमेक्स प्रालीकी टेङ्गा करोड दिन सिलोन सुङ्क्योप कोसला रोग्राम किदु सेनवाय तुङ्ग क्याने मितिओ ताङ सकपा नासोकी सङ र सोकी बोटुक कोसी चाङबुला वाउ सतकला स्योर्ने क्यन फोकुति होला सुङ्क्योप ताङ राहत कि तन्दकला टेङ्गा रोग्राम कि वतु सेनवाय अमेरिकी सिङदिन डोनाल्ड ट्रम्प कि यम्बुला काङ थुपु रोग्राम कि तुप ख्यालेन क्यान वाय अमेरिकी साङ्गुर सपा एनबिसी कि न्युज कि सेतुप नङसिन दाङ व्हाइट हाउस ला कोडिक्याउ ल्यारिम जुग्ला सर्गोत्पतिवाला सुङ्लप नङिन खोङकी तुकै ख्यालेन क्याउ सेन वाय सिङदिन ट्रम्प कि सतक तेमा क्योन फोकु कोर्ला यम्बी कु सप्तिवताङ क्यान ख्यान्थक लासिमा यम्बुला रोग्राम कि गोला अमेरिका कि रोग्राम कि तुप ख्यान्थक नाङसुङ भोटे कोसिला वाउ सतकतेमा क्योन फोकुतिवाला सुङ्क्योप राहत ताङ याङलुङ टडी किदुब्ला मितिवी काङ थेप्चे पल्जोर टेङ्गा दुई वाउ कोर्ला सिलोन टुङी खाङकी नासम तोङ्गु सेनवाय मितुई ताङ सकपातुई काङ थेप्चे क्युआर कोड ताङ मितुई बैङ्क खाता नम्बर तेमा टेङ्गा दुई वाउ सिं सिलोन कि टुङी खाङकी तुकै लाका दुई तेमा च्याकपुकी गोला सुवाय सिलोन कि टुङी खाङकी तन्दी कलेकी तुसोला उङ्गु पल्जोर रोग्रम ट्याङ्बु क्याने ताङ फेन्सन पो क्याने जपला सुङ्की सार्वजनिक क्याउ क्युआर कोड ताङ बैङ्क खाता नम्बर तिवला तिरङ पल्जो रोग्राम कि गोला सुवाय बोटे कोसिला वाउ सतकी जोसालेन्सी रसवाला ओतुप छुलोक आयोजना कि सुरुङ नाङने खेलुप मितिवाला सुङ्केप किटुप लाका यम्बी मकमिकी हुर्ता क्याने कि ओदु सेनवाय सुरुङ नाङला मिचो वाय सुरुप थो तेन तेन माचोङ्गु सेनवाय यम्बी सुङ्गी आरिङ टोप्लासङ सुरुङ नाङने मिरा निला सेनबुराङ सुङ्केप क्याउ सेनवाय कले कि नेताङला सुरुङ नाङला मिक्सल लक्ष्य ताङ जङदार न्यौलिया चटपाती वा लक्लेन क्याने सुङ्क्योप किटुप लाका कि ओतुप एम्बी मकमिकी सेतुपिन रसुवाला वाउ सतकी जोसालेन्सी त्रिशुली ताङ नारायणी चाङबुला सहिसिक ताङ दिन्छुथोन गेकी फुङभुङ एनवाय चितावन कोर्सुङ मकमिकी सेतुप नाङसिन फुङभुङ एउटु नाङला जन्दा मिरा दिन्छुथोन जी अम्पुम सिप्चुसिया सिक ताङ पेजा मिरा गेकी फुङभु ओदुप सेनवाय तुग्राङ क्याने मिरा ङपचुङा आङकी जुकी एनलाक्तिओ तिराङ एउ सेनवाय तिनाङला मिरा निसुङकी एनलाक मोसी क्याने केन्द्रला जाङ ओदुप ताङ याम्बा एनलाक्तिओ भरतपुर म्यानखाङला जाङ ओदुप कोर्सुङ मकमिकी सेतुपिन फुङभु मोसीकी तन्दकला पार गेमने डिस्प्लेला जाङ ओतुप सेनवाय दिपारलारङ त्रिशुली ताङ नारायणी चाङबी गारीगुरीला एम्बी मकमी एम्बी कोर्सुङ मकमी ताङ सशस्त्र कोर्सुङ मकमीकी छोकपी फुङबु सोलुप लाका कि ओतुप कोर्सुङ मकमीकी सेतुपिन भोटे कोसिला वाउ सतकी जोसालेन्सी टकपी जोसालेन्सी ग्यालखापकी दासा नासोक्ला ग्यालाम जिन्चोङ कि माथुपु सेनवाय कोर्सुङ मकमी प्रधान ल्याखुङकी सेतुप नङसिन मेची ग्यालाम मुक्लिन नारायणगढ रुकुम नुप्की बेरी करिडोर पासाङ लामु ग्यालाम ताङ रोल्पाकी सहित ग्यालाम बन्दगलु सेनवाय तुग्राङ क्याने पृथ्वी ग्यालामकी गल्छी बैरेनी लामलासाङ दाङगमुने जुन छक चिग्नेतिरङ गाडी जिन्क्योङ क्याउ सेनवाय तुग्राङ क्याने मलेखु गलौदी लामला टक्पा दोकुलाका कि ओतुप सेनवाय विभागकी सेतुप नङसिन ती दासकी टक्पा दसीमा पृथ्वी ग्यालाम जिन्क्योङ कितुप सेनवाय रेडियो नेपालले आरिङकी सेरिकेकी साङ्गुर डुप्सुङ थुचिसे
1: नेपाल टेलिकमको 4G

0: हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार दिन खनि ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है।
1: युवा सेब्यमा ढोक गरिनु हामी दनवार कार्यक्रममा सेब्यलाई स्वागत रहेछ। तसु स्वागत कर्छक मुई भेषबहादुर दनवार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सधैँ शुक्रबार चालेला कार्यक्रम आज मौसमी रोगक विषयमा कुराकानी गरेलाई कार्यक्रममा जुटिरहने भने प्राविधिक कोठाबाट प्राविधिक सहकर्मी साथीसँगै यी आज कार्यक्रममा लागिरहे। यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बनाला अंश प्रसारण रेडियो नेपालक मिडियम वेभ तसु एफएम ब्यान्ड 98.100 तसु 103 मेगाहर्जबाट मौसमी रोग बोल्ल किन हो? मौसमी रोग बोल्ल मौसम अनुसार फेर्ल सँगै धेरै चिठ्या पर्ला वा फैलला रोग हो। चिप्टोपना, आर्द्रता, पर्ल पानी, धुलो, धुवा अंश वातावरण फेर्ल कारण यस निकै रोग खतरा बढ्छ। हरेक मौसममा भिन्न भिन्न खालको रोग देखा पछि टिप्टो वग्मी मौसममा झारा पखला, हैजा, टाइफाइड, खाइलर कुरु नै मिलाकु खाइलर तसु डेगु जस्निक रोग धेरै देखा पछि फोहोर पानी बासी खाइलर कुरु तसु लामखुट्टे कप्टला एकथक मुख्य कारण हो। झारा पखला रोग कनिकु लाग्छ। चारा पखाला एकटा सरा रोग हो जुनकेमा धेरै पल्टा पाटो दिशा लाग्लार, बोका टक्लार, भुइँ बाठालार तसु शरीरमा पानी नै पुग्लार समस्या देखिन्छ। चारा पखाला धेरै जस्ने फोहोर पानी पिटे, बासी खाइला कुरो खाइटे, सोलारी सँगै नै पाकाला खाइला कुरो खाइटे अन्चो रोग लाग्ला मानसक दिशामा बाटे फैलाला जीवाणु अन्चो हात अन्चो खाइला कुरो बाटे शरीरमा पुष्टि लाग्छ। चर्पी गर्ने सो वा भात खाए आगु साबुन पानी बाटे हात नै धोएर खुल्ला ठाउँमा दिशा पिसाब गर्ला बानी फोहोर वातावरण अर्को किराई पनि रोग फैलालाई प्रमुख भूमिका खेल्छ। वर्षामा पिलार पानी फोहोर अखै पर्ला अखीको यी रोग खतरा अझ धेरै राख्छ। चारा पखाला मुख्य लक्षण धेरै पल्टा दिशा लागै अखै भुरी बाठला ज्वरो आए धेरै प्यास लागे मुख सुकै आँख गहिरो ज्या तसु शरीर कमजोर अखै पर्छ। शारीरिक बाटे धेरै पानी तसु नुन बार अख्नेमा पानी नै पुग्ला राखेको अवस्था बेसको वा गहिरो अखै पर्छ। एकखक बाटे बच्चालाई सधैँ उमाल्न अन्सु सुरक्षित पानी प्या पर्छ। ताजा तसु सफा सोलारी सँगै पाकाला खाइला कुरो मात्रै खाएपछि भात खाए आगु तसु चर्पी गर्ने सो साबुन पानी बाटे चुट्नेमा 20 सेकेन्डसम्म हात धोएपछि घर अन्छो हेर्छ अवस्थाको बादमा सफा सुगर गरेपछि तसु जसी पाए उसी दिशा पिसाब गर्ला बानी हटाएपछि यदि झारा पखाला लाग्नेमा तुरुन्तै जीवन जल ओएसआरपी ले सुरु गरेपछि धेरै मात्रामा झोल अख्ला खाइला कुरो तसु पानी पिएपछि अन्छो बिमारी अख्ला मानुसलाई आराम गरेपछि दिशामा रक्त देखाइनमा धेरै पल्टा ओका ढाक्नेमा बेसको ज्वरो आइनेमा अन्छो शरीरमा पानीको मात्रा नपुग्ल लक्षण देख्नेमा तुरुन्तै स्वास्थ्य संस्थामा जाएको जाँच गरेपछि अख्निक मनेक विश्राम गरौँ। यी विश्राम गर्न बेला एकता सचेतना सन्देश पनि सुनौ। जापानिज इन्सेफलाइटिस रोग बारे जरुरी सूचना।
0: जापानिज इन्सेफलाइटिस दिमागमा लाग्लार एक थरी गहिरो लामखुट्टे कप्तीको सर्लार भाइरल रोग हो। यी रोग जुनसुकै उमेरक मानुसलाई लागे पार्छ तर धेरै जसो 15 वर्ष एठक छोराटेमा देखिन्छ।
1: यी भाइरसकबाट लाग्ला हाँस कुखुरी ठिकै चरे तसु सुँगुर बुङ्गुर ठिकै वस्तु लखलाई लामखुट्टे कप्टेनेसो लाग्छ। तसु उसे लाग्ला लामखुट्टे मानुसलाई कप्टेटेमा यी रोग मानुसमा लाग्छ तर यी रोग मानुसकबाट मानुसमा भने नै सर्छ। यी रोग कार्तिक महिनासम्म देखिन्छ।
0: जापानिज इन्सेफलाइटिस रोगक लक्षण तसु चिन्ह लग
1: बेसको टाउको बाठलार
0: धेरै ज्वरो आइलार तसु बेउ सखलार
1: घाँटी अरारो हखलार
0: जिउ थरथरालार
1: कुन्नु अङ्ग नै चल्लार
0: तसु समयमा नै जाँच्नेमा बिरामी ज्यान समेत ज्या पार्लार।
1: जापानिज इन्सेफलाइटिस बाटे बाँच्लार उपाय लग
0: लामखुट्टे कप्टल बाटे बचाइने यी रोगक बाटे बच्लार मुख्य उपाय हो।
1: हाँस कुखुरी सुँगुर बुङ्गुर घोडा ठिके घरमा पार्लार चरा तसु जन्तु लखलाई मिलाकु घर सोको टाढो खोरमा धरिकु जगलार तरिकै सु पाल्लार करु
0: घर बार दिस्कते खनी खेतकेमा काम गर्ते खनी पुरा बाउला अख्ल लुगा लाउ
1: घरक झ्याल डेरमा जाली धरलार तसु पानी जमलार ठाउँमा लामखुट्टे बढलार हकीकु घर एर्सा वर्षा पानी जमलार खौला लग पुरलार करु
0: लामखुट्टे भगालार धुप तसु मलम चलाउ
1: सधौ झुल लाइकु मात्र सुतलार करु
0: याद गर इसे रोगक बाटे बचेले 12 महिनाको उमेरमा जे यी खोप ल्या पर्छ। यदि यी खोप ल्याले लगाई छुट्ल रचिक भने 5 वर्ष उमेरसम्म पनि जेई खोप ल्या पर्छ। सेब्बेक जनहितमा जारी सन्देश, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, हामै दनुवार कार्यक्रम परिवार।
1: यस मनेक विश्राम पाछु फेरि कुरा गर्छु हैजा कनिकु लाग्छ। हैजा एकटा बर्के खतराक सारा पखडा रोग हो, जुनके भिब्रियो कोलोरी नामक ब्याक्टेरिया कारण यी रोग विशेष गरीको फोहोर पानी त सुपिला पानीको माध्यमबाट मानिसमा सचे सरसफाई नै गर्टे, सफा पिलार पानी नै पुग्टे तसु खुला दिशा पिसा भक्का ठाउँमा हैजा फैलाएर खतरा धेरै हुन्छ। हैजा लाग्ला मानसक दिशामा रहला जीवाणु पानी अन्छो खाइल कुरोमा मिस्ल पाछु अर्के मानिसले उही फोहोर पानी पिकु अन्छो खाइल कुरो खानेमा यी रोग सर्छ। चर्पी जानेसो साबुन पानी हात धोइल, बासी अन्चो खुल्ला ठाउँमा धर्ल, फलफुल सोलारी सँगै नै धोइकु खाइनेमा अन्चो झिङ्गाङ फोहोर पार्ल खाइल कुरो खानेमा पनि रोग फैलछ। वर्षाक समय त सु बारी पैराक बेला पिलार पानी मुहान फोहोर अख्लार भकेको हैजा खटरा अझ धेरै बढ्छ। हैजाक मुख्य लक्षण धेरै पल्ट पानी ठिकै पात्रो आँची गर्ला, पोकाट लाग्ला, धेरै प्यास लाग्ला, शरीरमा पानी तसु नुनक मात्र नै पुगेको कमजोर अख्लार आँख गर्ला तसु प्रेसर लो वा घटे ठिकै हो। समयमा जाँच नयाक्नेमा पानी मात्र नैपुगेको बिमारीको अवस्था पेस भएपछि हैजाकबाट बच्चालाई मालिक अन्चो शुद्ध पानी सफा पानी मात्र प्यापछि ताजा तसु सोलारी सँगै पाकाला खाइलर कुरो मात्र खाएपछि खाइलर कुरो खाए आगो तसु चर्पी जानेसो सधौँ साबुन पानी सोलारी सँगै हात धोएपछि खाइलर कुरो सधौँ छोपीको धरला तसु जची पाए उसी दिशा पिसाब नै गर्ला तसु घर अन्सो एर्सा ओर्सा सधौँ सफा धरला पानी बास्यापछि खटरा अक्ल ठाउँमा हैजाक विरुद्ध खोप पनि सोलारी रोकथामक पाए हो। यदि हैजाक लक्षण देखन जानेमा तुरुन्तै जीवनजलक ओआरएसपीलाई सुरु गरेपछि धेरै जसो झोल अक्ल कुरो खाएपछि तसु पारेसम्म चारो स्वास्थ्य संस्था पुग्यो जाँच गरेपछि बेसको अक्ल अवस्थामा नसाकबाट तरल पदार्थ तसु चालर एन्टिबायोटिक औषधि जाँच आवश्यक गरेपछि बीचमा एउटा विश्राम लिउ। यी विश्राममा सचेतना सन्देश सुन।
0: क्या तोले कुनु नयाँ खालक नैचिन्ल नम्बरक बाटे फोन आइलार करेली अथवा कुनु नयाँ इमेल आइडी व्हाट्सएप भाइबर तसु इमोक बाटे किचु लोभ देखालार खालक सन्देश लग आइधरैली? यदि आइधरैली भने होसियार, एनक इमेल आइडी व्हाट्सएप भाइबर इमो वा नैचिन्ह नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरे। यी सेब्बे नयोक्ल नैचैदो कुरो लोभ देखाको ठगी करलार समूहक नयाँ रूप हो। सेब्बेक जनहितमा जारी सन्देश, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, हामै दनुवार कार्यक्रम परिवार।
1: सचेतना सन्देश पाछि पुनः मै कुरा गर्छु टाइफाइड रोग गनिकु लाग्छ। टाइफाइड एकटा सर्ला रोग हो, जुनको साल्मोनिया टाइफी नामक ब्याक्टेरियाबाट लाग्छ। यो रोग मुख्य रूपमा फोहोर पानी तसु खाइलार कुरो माध्यमकबाट एकटा मानिसकबाट अर्को मानिसमा सर्छ। सरसफाई नैपुग्ला तसु सफा स्वच्छ पिलार पानी नैपे तसु फोहोर वातावरण अग्लो ठाउँमा टाइफाइड खतरा बढी आउँछ। टाइफाइड लाग्न मानिसक दिशा पिसाबमा रहल बर्के छुट्टै किटाणु पानी तसु खाइलार कुरो फोहोर बनाछ। अर्को मानिसले उयो फोहोर पानी वा खाइलर कुरो खानेमा यी रोग सर्छ। यसै पनि चर्पी जानेसो साबुन पानी हात धोइनेमा तसु सोलारी सो खाइलर कुरो नै पाएका कु तसु खुल्ला ठाउँमा धर्ला खाइलर कुरो खाइनेमा तसु नै धोइल फलफुल तरकारी अन्चो झिङ्गै फोहोर बनाला खाइल कुरो खाइनेमा पनि टाइफाइडका मुख्य कारण हो। टाइफाइडक लक्षण लग बिस्तारै सो देखेपछि नाभ समयसम्म बेसको ज्वरो आए, टाउको बाठे शरीर गलाई कमजोर महसुस अखै, भुरी बाठे भूख लागे, कब्जियत अन्चो झारा पखाला अखै, अन्चो कख्नु काहीँ पोकाट लागे एकरक सामान्य लक्षण लग हो। समयमै नजातमा रोग बेसको अखिको आन्द्रामा असै पारेपछि टाइफाइडबाट बच्चालाई बेसको उमालीको अन्चो शुद्ध पार्ला सफा पानी मात्रै प्यापर्छ। ताजा तसु सोलारी सँगै पाकाला खाइलर कुरो मात्रै खाएपछि खाइलर कुरो खाए आगो तसु चर्पी जानेसो सधौँ साबुन पानी सोलारी सँगै हात धोएपछि खाइलर कुरो सँग छोपीको धरला तसु जची पाए उसी दिशा पिसाब नै गर्ला तसु घर अन्चो यसो सधौँ सफा धरला पानी बस्यापर्छ। टाइफाइड विरुद्ध खोप लाइटे पनि सर्ला खटरा चुट्ने अक्छ। यस निकै लगातार ज्वरो अन्चो टाइफाइड अर्को लक्षण देखाइ जानेमा आफ्नै मने औषधि खाएको चारो स्वास्थ्य संस्थामा जाएको जाँच गरेपछि डाक्टरको सल्लाह अनुसार पूरा समय एन्टिबायोटिक औषधि खाए आवश्यक रहेछ। यी बीचमा एउटा विश्राम लिउँ। यी विश्राममा सचेतना सन्देश सुनौँ। डेङ्गु रोगबारे जरुरी सूचना।
0: डेङ्गु रोग लामखुट्टे कप्टीको लाग्ला रोग हो। इसे रोगक लक्षण लग एनक हखै पार्छि।
1: एक्कासी बेसको ज्वरो आइलार,
0: टाउको बाठालार,
1: वाक वाक लाग्लार,
0: ओका टक्लार,
1: जिउमा बिमिरा आइलार,
0: डेङ्गु रोग रोकथाम करलार उपाय लग।
1: लामखुट्टे कप्टला बाटे बचेलै नाबो बाउला अक्ला लुगा लाइलार, तसु पारैसम्म लामखुट्टे भगालार औषधि लग चालाए पर्छ।
0: घर एर्सा ओर्सा सफा सुग्गर धरै पर्छ। डेङ्गु सार्लार लामखुट्टे सुग्गर पानीमा बस्ला रखेको पानी जमै पार्लार, फुट्ला भाँडाकुँडा सिसी बोतल कप पुरानो टाइल थिके सामान लग छोपिकु धरै पर्छ। ओस्निके कुलर फुल धरलार भाँडा लखक पनि सधैँ पानी फेरै पर्छ।
1: पारैसम्म झुल भिटर

ब्याक्टेरिया भाइरस परजीवी अंश वे निकालर विषक्ल पदार्थ कारण रक्षी जिना सुके स्मोरक मानिसलाई लागे पर्ला आफ्नो पनि छोराटे पाइलानी महिला बुद्रो बुद्री मानुस अंशो तसु रोगक सँगै लडे पर्ला क्षमता चुट्ने अख्ला मानिसमा एक खटरा बढी अक्षी खाइलर कुरोमा विष थिके बोल्ल धेरै जसो धेरै समयसम्म बहार धर्ल सोलारी नै पकाल मास मासु साग जिमा नै दुईको फलफुल अंश तरकारी फोहोर दुधक बाटे बनला चिज लक खाइटे अक्षी भात पाकाटे सरसफाइमा ध्यान नैदे काँचो तसु पाकाला खाइलर कुरो एकटा भाँडामा धेरै अंशो खाइलर कुरो पाकाला मानिसले हात सफा नै गर्नु पनि रोग फैलला मुख्य कारण हो। फुड पोइजनिङ मुख्य लक्षणमा ओकाट अक्ला झारा लाग्ला भारी बाथला अंशु ओटा रन्जा ज्वरो आए ओकाट लागे कमजोर महसुस सके तसु शरीरमा पानीक मात्रा नपुगे गर्छ यी लक्षण फोहोर खाइला कुरो खाइल किच्छु घण्टा सो किच्छु दिन भित्रै देखेपछि एनाबाटे बच्चालाई सधैँ ताजा तसु सोलारी सँगै पकाला खाइलर कुरो खाएपछि भात पाका आगु तसु खाए आगु साबुन पानी खात सोलारी सो धोएपछि फलफुल तसु तरकारी सफा पानी धोएको मात्रै खाएपछि काँचो तसु पाकला खाइलर कुरो छुटाछुटी धेरैपछि खाइलर कुरो ठिक ठिकै ढिप्टोमा जोगाएको तसु उमालेको वा छानला पानी मात्रै प्यापर्छि यदि फुड पोइजनिङ लक्षण देखन जानेमा धेरै वा चैदो रूपमा झोल अख्ला कुरो तसु जीवन जल ओआरएस पेपछि लगातार उकाट अख्ला दिशामा रट्टा देख्ला धेरै बेसको ज्वरो आइला वा शरीरमा पानीको मात्रा नपुग्ने चारो उए बेला स्वास्थ्य जाँच गरेपछि अख्नी कुरो गर्छु डेङ्गु रोग कनिकु लाग्छी डेङ्गु एकटा भाइरल सरार हो जुन लाग्दा एडिस जातक सहायक लामखुट्टे कप्टीको मानिसमा सर्छ यी रोग एकटा मानिसकबाट अर्केक मानिसमा सिधा नै सर्छ डेङ्गु फैलाएर लामखुट्टे डेङ्गु भाइरस अख्ला मानिसलाई कप्टरलाई पाछु अर्केक स्वास्थ्य मानिसलाई कप्टीको भाइरस सर्छ एडिस लामखुट्टे धेरै जसले घरभित्र एर्सा ओर्सा जम्मा अख्ला फोहोर पानीमा ओर्क छ पानी ट्याङ्की ड्रम बाल्टिन कमला पुरानी टायर बोतल कुटलर अंशो अन्य भाँडा बर्तनमा लामो समयसम्म पानी जम्नेमा एक प्रयोजन अख्ला विशेष गरी वर्षायाममा तसु उस्निकै पाछु समय डेङ्गु जोखिम धेरै डेङ्गु मुख्य लक्षणमा अचानक उपज्वरो आइला टाउको बाठालार धेरै बाठालार ओखिक पाछु बाथालार मांसपेशी अंश जोर्ने बाथाला शरीरमा रक्तारो बिमिरा बिठाला पोका टक्ला तसु धेरै कमजोरी महसुस सकेपछि बेसको अवस्था नाक अंश गिजाबाट रक्त बग्ल धेरै पेट बाथाला लगातार अकाटक्ला अंश रक्तचाप हेट हकीको समस्या बिठाल सक्छ डेङ्गुबाट बच्चालाई घर अंश एर्सा ओर्सा पानी जमेला रोके पर्छ पानी दल भाँडा लखक सोलारी सँगै ढाकेको तसु सन्दुक सफा गरे पर्छ लामखुट्टे कपटने बाटे बच्चालाई झुल प्रयोग गर्ला शरीर ढाक्ला कपडा लगाला झ्याल डेरमा जारी धरेको अंशो चाइल अनुसार लामखुट्टे भगाएला औषधि अंशो रिपे ल्यान्ड प्रयोग गरेपछि समुदाय स्तरमा पनि लामखुट्टे बसला ठोक नष्ट गर्ला अभियान चालालाई गराएपछि यसनिकै डेङ्गु लक्षण डिठानेमा तुरन्त स्वास्थ्य संस्थामा जाएको जाँच गराएपछि धेरै भन्दा धेरै झोलिलो तसु पानी प्यापर्छि अंशो चिकित्सक सल्लाह अनुसार मात्रै औषधि सेवन गराएपछि आफ्ने मनमनेक बाथाला खरल औषधि जसले आई फेन अंशो डाइक्लोफेनान खाएला जोखिमपूर्ण राखे सक्ता पोस्नेकै चिकित्सक सल्लाह नै चाहिन्छ पानी पर्ला ठाउँमा डेङ्गु मलेरिया स्कर्ब टाइफस लेप्टो स्पाइरोसिस अंशो पानी जस्ने रोगक जोखिम बढ्छ पानी जम्ल सरसफाई मनेक तसु दूषित पानी प्याला पानी संक्रमण फैलाला सहयोग गर्छ यी बीचमा एकटा सचेतना सन्देश सुनौ

0: भाइ क्या कुरो हक्सिराखेको छ? हामी सुने हक्सिक न नै हक्सिक
1: भइहाल्छ नि भर्के बेटेला हात मागे इच्छे कुटुम्बला आइला रात बिहा काई गर्ला बाजेको छलफल गर्ला
0: लु बेत्रक बिहा करला बेला भैँसी दैलिक र कटका वर्ष भैले यी
2: कसुर
0: मानेको 75,000 सम्म जरिवाना र 3 वर्ष सम्म कैद सजाय अखै पार्छ।
3: जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामी दनुवार कार्यक्रम परिवार।

0: सचेतना सन्देश पाछु मलेरिया रोग कनिको लाग्छ विषयमा कुरोकानी दर्शुमै। मलेरिया एक संक्रामक रोग हो जुन कि प्लाज्मोडियम नामक परजीवी कारण अख्लार। यो रोग संक्रामक एनोफिलिस जातक सहायक लामखुट्टे कप्टलाबाट मानिसमा सर्छ। संक्रमण अख्ल लामखुट्टे मानिस लागि कप्टनेमा परजीवी रक्तमा पसेको कलेजो तसु रक्त कोषमा फैलछ। मलेरिया एकै मानिसबाट अर्कै मानिसमा मनमानेक सम्पर्क संगिक बस्ल अन्चो खाएर खानामा सर्छ। मुख्य रूपमा संक्रमण अख्ल लामखुट्टे कप्टलामा सर्छ। पानी पर्ला समयमा तसु उही पाचुक समयमा पानी जम्ला ठाउँ बढ्ल अख्ल लामखुट्टे संख्या बढ्ल अख्ला तसु मलेरियाक जोखिमक पनि बढेलाई सक्छ। मलेरियाक मुख्य लक्षण उप्र ज्वरो आइलार, जारो अखीको काँप छुट्लार, धेरै पसिना आइलार, टाउको बाठालार, शरीर बाथाछि, थाक्ला महसुस हक्लार, ओकाट हक्लार, अन्चो ओकाट अक्षे तसु कमजोर अखे पछि। समयमै उपचार नगर्नेमा बेसको मलेरियाक रक्त अल्पता मृगौला अन्चो मस्तिष्कमा असर पुर्याउन सक्छ। तसु ज्यान समेत जोखिममा परिसक्लार। मलेरियाबाट बचेलाई लामखुट्टे कप्टनेबाट जोग्या पर्लार नै सबैभन्दा सोलारी उपाय हो। सुत्लार बेला झुल प्रयोग गर्लार, शरीर ढाक्लार, कपडा लाएपछि झ्याल डेरमा जाली लाएपछि तसु लामखुट्टेलाई भगाएलाई रिप्लेमेन्ट प्रयोग गर्ल बानी अप्नाला पछि। घर हेर्सा ओर्सा पानी जमेला रोक्या पछि झाडी सफा धारे पछि तसु लामखुट्टे बसला ठाउँ नष्ट गर काममा समुदायिक पनि ध्यान दिए पछि। यसदेखि ज्वरो सङ्गिक मलेरिया लक्षण डिठालामा तुरुन्तै स्वास्थ्य संस्थामा जैको रक्त जाँच गरे पछि जाँच गर्ल बाटे मलेरिया पुष्टि अख्नमा चिकित्सक सल्लाह अनुसार पूरा अवधि औषधि पूरा गरे पछि आफ्नै नै मनक औषधि सेवन गरेलाई उचित नै अख्ला। यी बीचमा म एक विश्राम गर्छु मै एकटा सचेतना सन्देश सँगै।
1: 14-15
0: बजारमा नयाँ गीत
1: बोई नेपाल टेलिकमक भिन्न भिन्न सेवाक अफर लग सस्तो नि धेरै सस्तोमा किनै पर्नेमा *14-15 ह्यास डायल करे पर्लार खैको उयो अखिको कण्ठ पारिधर ल
0: हो र डाया
1: ओत्का मात्रै हो र भाइ नेपाल टेलिकमे बेला बेलामा आनलार थरी थरी अफरक बारेमा थाहा प्यालै सुरा *14-15 ह्यास डायल करे पर्लार खैको नि तु
2: 14-15
0: मलाई सुरा कण्ठे भैरी डाया
1: नेपाल टेलिकम राष्ट्रको संचार।
0: यी विश्राम पाछु मै यी कुरा गर्छु। स्क्रब टाइफस रोग कनिको लाग्छ। स्क्रब टाइफस एक संक्रामक रोग हो जुन कि ओरेन्डियन ओरिएन्टिया सुत्सुक गायसी नामक कि जीवाणु कारण अख्ला। यी रोग संक्रामक सिगर अंश चुट्ने लार्भक अवस्था किर्ना जस्ने किरा कप्टने बाटे मानिसमा सर्छ। विशेष गरीको झाडी घाँसे मैदान खेतीबारी अंश वन क्षेत्रक मानिसमा एक रक जोखिम बढी अख्ला। स्क्रब टाइफस मानिस बाटे मानिसमा सिधै नै सर्छ। संक्रमण अख्ला चिग्लर मानसक लागि कप्टलामा जीवाणु अख्लार उस्निके जनावर धेरै अख्लार ठाउँमा रोग फैलाला सम्भावना उप्र अख्लार। नेपालमा विशेष गरीको वर्षायाम तसु वर्षा पाछु समयमा एकरक जोखिम बढ्न गर्छ। स्क्रब टाइफसक मुख्य लक्षणमा अचानक ज्वरो आइला, टाउको बाथारा, शरीर अंशु मांसपेशी बाथारा, धेरै थकान महसुस अख्लार, ग्रन्थि सुन्नला तसु शरीरमा बिमिरा डिठाला, जिगरक कप्टला ठाउँ काडो दाग अंशु घाउ डिठाला यी रोग विशेष लक्षण मान्छ। यसनिके सभ्य बिमारीमा यी नै डिठा छ। स्क्रब टाइफसबाट बचेलाई झाडी घाँसक मैदान अंशु वन क्षेत्रमा जैला शरीर पुरै ढाक्ला करिको कपडा तसु जुत्ता पेर पर्छ। घाँस अन्चो झाडीमा सिधै नै बस्ला, घर यसा वर्ष झाडी सफा धरेलाई अन्चो मुसा रोकेलाई करला उपाय अप्नाला पर्छ। जोखिम रहल क्षेत्रमा काम करला पाछु सानाको तसु कपडा सफा करला बानी पनि उपयोगी अख्ला। एकरक लगातार ज्वरो आइला, टाउको अन्चो शरीर धेरै बाथाला अन्चो स्क्रब टाइफस शंका लाग्न जिठाना स्वास्थ्य संस्थामा जाएको जाँच गरे पछि समयमै पहिचान गरेको चिकित्सक सल्लाह अनुसार एन्टिबायोटिक औषधि सेवन गर्नमा यो रोग सभ्य रूपमा निको अके सक्ला। बीचमा एकटा सचेतना सन्देश सुनु। जापानिज इन्सेफलाइटिस रोग बारे जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस दिमागमा लाग्लार एक थरी गहिरो लामखुट्टे कप्टीको सर्लार भाइरल रोग हो। यी रोग जुनसुकै उमेरक मानुसलाई लागे पार्छ, तर धेरै जसो 15 वर्ष एठक छोराटेमा देखन जाइछ।
0: यी भाइरसक बाटे लाग्ला हाँस कुखुरी ठिकै चरे तसु सुँगुर बुङ्गुर ठिकै वस्तु लखलाई लामखुट्टे कप्टेनेसो लाग्छ। तसु उसे लाग्ल लामखुट्टे मानुसलाई कप्टेटेमा यी रोग मानुसमा लाग्छ, तर यी रोग मानुसक बाटे मानुसमा भने नै सर्छ। यी रोग विशेष गरेको साउनाई सोको कार्तिक महिनासम्म देखन जाइछ।
1: जापानिज इन्सेफलाइटिस रोगक लक्षण तसु चिन्ह लग
0: बेसको टाउको बटलार
1: धेरै ज्वरो आइलार तसु बेउ सखलार
0: घाँटी अरो हखलार
1: जिउ थरथरालार
0: कुन्नु अङ्ग नै चल्लार
1: तसु समयमा नै जाँच्नेमा बिरामी ज्यान समेत ज्या पार्लार।
0: जापानिज इन्सेफलाइटिस बाटे बाँच्लार उपाय लग
1: लामखुट्टे कपटल बाटे बचाइने यी रोगक बाटे बच्लार मुख्य उपाय हो।
0: हाँस कुखुरी सुँगुर बुङ्गुर घोडा ठिके घरमा पाल्लार चराई तसु जन्तु लखालाई मिलाएको घर सोको टाढो खोरमा धरेको जगलार तरिकै सो पाल्लार करु
1: घर बार दिस्कते खने खेतके मामा काम गर्दै खनी पुरा बाउला अख्ल लुगा लाउ
0: घरक झ्याल डेरमा जाली धरला तसु पानी जम्लार ठाउँमा लामखुट्टे बढलार हकीको घर एर्सा वर्षा पानी जम्लार खौला लग पुरलार करु
1: लामखुट्टे भगालार धुप तसु मलम चलाउ
0: सधैं झुल लाइकु मात्र सुतलार करु
1: याद गर इसे रोगक बाटे बचेले 12 महिना उमेरमा जे यी खोप ल्या पर्छ यदि यी खोप ल्याले छुट्ल रचिक भने 5 वर्षक उमेर सम्म पनि जे यी खोप ल्या पर्छ। सेबेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामै दनुवार कार्यक्रम परिवार
0: सचेतना सन्देश पछि म फेरि लेप्टो स्पाइरोसिस रोग पनि सरसट विषयमा कुरो दर्छु। लेप्टो स्पाइरोसिस एक जीवाणु जस्ने रोग सर्ला रोग हो जुनके लेप्टो स्पाइरा नामक जीवाणु कारण अक्लार यी रोग मुख्य रूपमा रोग लाग्ला मुसा गाई भैँसी सुँगुर कुखुरा लगायत जनावर पिसाबक दूषित अख्ला पानी हिलो अंशो माटो सँगै सम्पर्क अख्लामा मानुषमा सर्छ। जनावर पिसाबक दूषित पानी अंशो हिलोमा हिँड्ल पौडी खेल्ल अंशो काम कटि जीवाणु छालाक चुट्ने घाउ अंशो आँखी नाक तसु मुख जस्ने झिल्लीबाट शरीरमा प्रवेश गरिसक्ला बार पहिरा तसु डुबान बेला फोहोर पानी सँगै सम्पर्क बढेर राख्ल वर्षायामक एकरक जोखिम धेरै अक्ष यी रोग मनमनेकमा अवस्थामा एकै व्यक्तिबाट अर्कै व्यक्तिमा सजिलो सँगै सर्छ। लेप्टो स्पाइरोसिस मुख्य लक्षणमा अचानक बेसको ज्वरो आइला टाउको बाठालार मांसपेशी विशेष गरेको फिन्नीमा धेरै बाठाला ओख्री सेतो भाग रक्तार अख्ल ओगाट लाग्ला अंशो ओगाट तसु धेरै कमजोर महसुस अख्ल गर्छ। बेसको अवस्थामा कजी भिर्कौला अंशो फोक्सोमा असर परिसक्छ तसु जन्डिस समेत यी बाटे बच्चालाई बारक दूषित पानी अंश हिलोमा नै चेतो हिँडेलाई नै गर्ला चाइल अनुसार बुट तसु पन्जा लगाला खुल्ला घाउ लागि सुरक्षित धरेलाई अंशो साबुन पानी हात तसु शरीर सफा गर्ला बानी अप्नाला पछि घर अंशो एर्सा ओर्सा मुसा रुकेलाई गर्ला प्याला पानी सुरक्षित बाने पछि तसु वातावरण सफा धरे पछि पनि उत्कलाई महत्वपूर्ण अख्लार यस्तै कि ज्वरो सँगै उपरोक्त लक्षण डिठानेमा विशेष गरीको बारक पानी तसु दूषित हिलो सँगै सम्पर्क अख्ल इतिहास अख्लमा तुरुन्तै स्वास्थ्य संस्थामा जयको जाँच गरे पछि चिकित्सक सल्लाह अनुसार समयमा एन्टिबायोटिक औषधि खानेमा यो रोग निको अख्ल सक्छ। जार मौसममा रुगा खोकी फ्लू निमोनिया दम अंशो श्वास प्रश्वास सम्बन्धी समस्या धेरै डिठा छ। चिसो मौसममा भाइरस चाडुसोको फैलन मानुष लखक बन्द कोठामा धेरै बस्न अख्लमा संक्रमण बढे सक्ला। यी बीचमा एकटा सचेतना सन्देश सुनु
1: क्विटलाइन 11:32 जानकारी मूलक सन्देश
0: नेपालमा चुरुट पिलार तसु सुतिक ठिकै चिज खाएको वर्षक 34,000 जना मानुषक ज्यान जयलार गरिरहेली तर एकरक बानी सिध्या पारे
1: यदि तुई चुरुट पिलार तसु सुतिक ठिकै चिज खाइलार बानी त्यागै चाहे भने आज नै गोप्य तसु पैसा नै पर्लारको सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32 सम्पर्क गर
0: यसै सरसल्लाह सुझाव सेवा कार्यालय समयमै मिल्ल रहेछ।
1: याद गर चुरुट पिलार तसु सुतिक के चीज खाइलार बानी त्यागेले सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32 सेबेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामै दनुवार कार्यक्रम परिवार
0: सचेतना सन्देश पाछु म रुगाखोकी कनिकु लाक्षण विषयमा पनि कुरो गर्छु। रुगाखोकी श्वास प्रश्वास प्रणालीमा अग्ल रोग हो यी मुख्य रूपमा भिन्न भिन्न प्रकारक भाइरसक रोग कारण लाग्छ। संक्रमण अख्ल व्यक्ति खोक्नेमा हाँचिउकटि अंशो बोल्टी निस्कल चुट्ने थोपाबाट भाइरस अर्को व्यक्तिमा सरिसक्छ। साथै भाइरस लाग्ला सतह छोएल साथी आँखी नाक अंशो मुख छुइनेमा पनि संक्रमण अख्ल सक्छ। रुगाखोकी विशेष गरी जाडो मौसममा धेरै डिठाला पनि वर्षाभरि लागि सक्छ। धेरै भिडभाड अग्ल ठाउँ बन्द कोठा कमजोर सरसफाई सहाय अन्छु संक्रमण अख्ला मानिस सँगै नजिकै सम्पर्क अख्ल एक जोखिम बढ्छ। रुगा खोकी मुख्य लक्षणमा नाकबाट सिगान बग्ला, नाक बन्द अख्ल, काँटी बाठाला, आछु आइला, खोकी लाग्ला, मनमने ज्वरो आइला, टाउको बाठाला, तसु शरीर गल्छे। धेरै जस्ने मानिसमा मनेक दिन दिने निको अख्ल पनि छ्याबे छ्याबे बुद्रा बुद्री नागरिक तसु सधुक अख्लमा मानसमा जटिलता अखे सक्ला। रुगा खोकीबाट बचेलाई साबुन पानी, सधुक हात धोए, खोक्ल अन्छु आछु कटी, रुमाल अन्छु कुना मुखी, तसु नाक छोप्ल। बिमारी मानिस सँगै नैचित रूपमा नजिकै सम्पर्क नै गर्ला। कोठामा चाहिला जटका हावा पानीको व्यवस्था गर्ला, तसु चाहिला जटका मास्क प्रयोग गर्ला बानी अप्नाला पर्छ। चाहिला जटका आराम, सन्तुलित आहार, तसु प्रशस्त पानी प्या पर्ने रोग सँगै लड्न क्षमता बढाछ। यसनिकै रोग रुगा खोकी सँगै उप्र ज्वरो, श्वास फेर्ला, गाह्र अख्ला, छाती धेरै बाट्ला अन्छु लक्षण लामो समय नै रोक्नेमा तुरन्त स्वास्थ्य संस्थामा जाइकु जाँच गरे पर्छे। एकटा सचेतना सन्देश सुनु। वनक जन्तु नाश पुरालामा पाइला राहत बारे सूचना।
1: क्यातोरो वनक जन्तु चितुवा, बाँदर, बदेली, झम्तीको घर गोठ भटकाको छग्रे भैँसी तसु खेतक बाली नाली नाश गर्दिल रछास।
0: यदि यस्तो घटना घटरछ भने यी अवस्थामा नेपाल सरकार वन कार्यालयबाट राहत तसु नाश हक्ल कुरो क्षतिपूर्ति दिएलाई ओस्निके घटना हेटक वडा कार्यालयमा सम्पर्क गरेलाई पार्छे।
1: यसनिके घटनाको लागि नाश पुराल घरमा पाल्लार वस्तु तसु खेती बाली नाश गर्न खण्डमा चैलार कागज पत्र वडा कार्यालय सहयोग बुझाको नाश हक्ल बाटे पाइला राहत
0: पशुधन तसु खेती नाश पुग्ला मानुस बैंक खाता सेव्य विवरण
1: प्यान कार्ड
0: एनक सेव्य कागज पत्र डिठाको प्रमाणित होक्ल पाछु जिल्ला वन कार्यालयबाट नाश हक्लमा सरकारी मापदण्ड तोक्ल अनुसार राहत पाएलाई पार्छे।
1: सेब्बेक जनहितमा जारी सन्देश। सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, हामै दनुवार कार्यक्रम परिवार।
0: यी सचेतना सन्देश पाछु फ्लू इन्फ्लुएन्जा रोग कनिको लक्षण विषयमा कुरो दर्छु। फ्लू अन्छु इन्फ्लुएन्जा श्वास प्रश्वास प्रणालीमा असर गर्ला संक्रामक रोग हो, जुनकै कटी अन्छु बोल्टी निस्कल चुट्ने थोपाबाट एकै व्यक्तिबाट अर्को एक व्यक्तिमा सर्छ। भाइरस लाग्दा सत्ता छैनमा हाती, आँखी, नाक अन्छु मुख छैनमा पनि संक्रमण अख्य सक्ला। फ्लू विशेष गरीको जाडो मौसममा धेरै फैलन गर्छ। विद्यालय, कार्यालय, सार्वजनिक यातायात अन्छु भिडभाड अख्ला ठाउँमा एक संक्रमण चाँडोसोको फैलन सक्छ। कमजोर प्रतिरक्षा अख्ल व्यक्ति, छ्याबे छ्याबे गर्भवती महिला, बुटखरक नागरिक अन्छु सन्दुक रहल रोग अख्ल व्यक्तिमा फ्लू जोखिम तसु जटिलता धेरै अख्ला। फ्लू मुख्य लक्षणमा अचानक उप्र ज्वरो आइला, सुक्खा खोकी लाग्ला, घाँटी बाठाला, नाक बन्द अख्ल अन्छु सिगान बाग्ला, टाउको बाठाला, मांसपेशी अन्छु जोर्नी बाठाला, धेरै थाक्ला, महसुस अख्ला, तसु कठु कठु ओकार लाग्ला अन्छु खोक्लार पनि अख्ल सक्ला। फ्लूबाट बचेलाई साबुन पानी, सन्दुक हात धोएला, खोक्ल अन्छु आछु कटी, मुख तसु नाक छोप्ल। बिमारी मानसक नै चाहिँ नजिकै सम्पर्क नै गर्ला। भिडभाड अख्ला ठाउँमा चाहिला अनुसार पर्ला मास्क प्रयोग गर्ला अन्छु सोलरी हावा पानी व्यवस्था गर्न बानी अप्नाउन पर्छ। जोखिम समूह मानसिक चिकित्सक सल्लाह अनुसार फ्लू विरुद्ध खोप लगाएपछि खोप लगाएमा पनि प्रभावकारी उपाय हो। यसनिकै फ्लू लक्षण डिठालामा धेरै आराम गर्ला, चाहिला अनुसार झोल अन्छु पानी प्या, तसु चिकित्सक सल्लाह अनुसार उपचार गरे पछि श्वास फेर्ला गाह्रो अख्ला, उप्र ज्वरो लामो समय रहला अन्छु स्वास्थ्य अवस्था बिग्रेको जाइलामा तुरन्तै स्वास्थ्य संस्थामा ज्या पर्छ। डेंगू रोग बारे जरुरी सूचना।
1: डेंगु रोग लामखुट्टे कप्टीको लाग्ला रोग हो। इसे रोगक लक्षण लग एनक हखै पार्छ।
0: एक्कासी बेसको ज्वरो आइलार,
1: टाउको बाठालार,
0: वाक वाक लाग्लार,
1: ओका तखलार,
0: जिउमा बिमिरा आइलार,
1: डेंगु रोग रोकथाम करलार उपाय लग।
0: लामखुट्टे कप्टला बाटे बचेलाई नाबु बाउला अख्ल लुगा लाइलार, तसु पारैसम्म लामखुट्टे भगालार, औषधि लग चालाए पर्छ।
1: घर एर्सा ओर्सा सफा सुग्गर धरै पर्छ। डेंगु सारलार लामखुट्टे सुग्गर पानीमा बस्ला रखेको पानी जमै पार्लार, फुट्ला भाँडाकुँडा, सिसी, बोतल, कप, पुरानो टाइल ठिके सामान लग छोपीको धरै पर्छ। ओस्निके कुलर फुल धरलार भाँडा लखक पनि सधौँ पानी फेरै पर्छ।
0: पारैसम्म झुल भिटर सुटै पर्छ।
1: पानी ट्याङ्कीले बिर्को लाइकु धरै पर्छ।
0: डेंगु रोगक शंका लाग्नेमा चारौ नजिकै स्वास्थ्य संस्थामा सम्पर्क गराइ पर्छ।
1: सेब्बेक जनहितमा जारी सन्देश। सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, हामी दनुवार कार्यक्रम परिवार।
0: ये सोलारी गीत बाछु मुई निमोनिया रोग कनेको साक्षात विषयमा कुराकानी गर्छु। निमोनिया फोक्समा संक्रमण अथवा बेसको श्वास प्रश्वास सम्बन्धी रोग हो। यो मुख्य रूपमा ब्याक्टेरिया, भाइरस अनि फङ्गसका कारण हुन्छ। संक्रमण अग्नेमा फोक्सोक हावा थैली लखक एलभीओआई सुन्नला तसु तरल पदार्थ अनुसार पिप भरेलाई अग्न श्वास फेर्न गाह्रो अग्ला। निमोनिया संक्रमित मानिसक खोक्ने अनुसार हाँच्यु कट्टी निस्कला चुट्ने थोपा रियालबाट सरे सक्छ। रुगा खोकी अनुसार फ्लू भाइरसबाट सुरु अग्ल संक्रमण पनि पाछु निमोनिया छ्याबे छ्याबेक बुद्रा बुद्री मानसा कुपोषित मानसा चुरुट प्याला सधैँ लागि लाग्ला रोग अनि कमजोर प्रतिरक्षा मानिसमा एक जोखिम धेरै आउँछ। निमोनिया मुख्य लक्षण उप्र ज्वरो आइलार लगातार खोकी लाग्लार कफ आइलार छाती बाथालार श्वास फेरलाई गाह्रो आख्लार चाडु चाडु सको सास फेर्लार धेरै थकान महसुस आख्लार तसु छ्याबे छ्याबेकमा दुध नै खाएर अनि सुस्त अक्ल समस्या डिटाल सक्छ। निमोनियाबाट बचेलाई साबुन पानी सधैँ हात धोएपछि खोक्नेमा अन्छु हाँच्यु कर्नेमा मुख तसु नाक ढाकेपछि चुरुट प्यालै छाडेपछि सन्तुलित आहार खाइल घरभित्र सोलारी हावा पानी व्यवस्था गर्ल अन्छु चिकित्सक सल्लाह अनुसार निमोनिया तसु फ्लू विरुद्ध खोप लगाल बानी अप्नाल पर्छ। रुगा खोकी अन्छौ फ्लू समयमै उपचार गर्ला पनि जो निमोनिया जोखिम भने कार्यलाई महत्वपूर्ण उपाय हो। यसले के उप्र ज्वरो लगातार खोकी श्वास फेरलाई गाह्रो ल छाती बाथाल अन्छु ओठ अन्छु नङ्खी निलो डिठाने जसले लक्षण डिठानेमा तुरन्त स्वास्थ्य संस्थामा जैको जाँच तसु उपचार गरेपछि समयमै उपचार नगर्नेमा निमोनिया बेसको जटिलता निम्ता सक्छ। यो बीचमा एकटा सचेतना सन्देश सुनु। जापानिज इन्सेफलाइटिस रोग बारे जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस दिमागमा लाग्लार एक थरी गहिरो लामखुट्टे कप्तीको सर्लार भाइरल रोग हो। यी रोग जुनसुकै उमेरक मानुसलाई लागे पार्छे, तर धेरै जसो 15 वर्ष एठक छोराटेमा देखन जाइछ।
0: यी भाइरसकबाट लाग्ला हाँस कुखुरी ठिकै चले तसु सुंगुर बुंगुर ठिकै वस्तु लखलाई लामखुट्टे कप्टेनेसो लाग्छ। तसु उसे लाग्ला लामखुट्टे मानुसलाई कप्टेटेमा यी रोग मानुसमा लाग्छ, तर यी रोग मानुसकबाट मानुसमा भने नै सर्छ। यी रोग विशेष गरेको साउनाई सो को कार्तिक महिनासम्म देखन जाइछ।
1: जापानिज इन्सेफलाइटिस रोगक लक्षण तसु चिन्ह लग
0: बेसको टाउको बटलार
1: धेरै ज्वरो आइलार तसु बेउ सखलार
0: घाँटी अरारो हखलार
1: जिउ थरथरालार
0: कुन्नु अङ्ग नै चल्लार
1: तसु समयमा नै जाँच्नेमा बिरामी ज्यान समेत ज्या पार्लार।
0: जापानिज इन्सेफलाइटिस बाटे बाँच्लार उपाय लग
1: लामखुट्टे कप्टल बाटे बचाइने यी रोगक बाटे बच्लार मुख्य उपाय हो।
0: हाँस कुखुरी सुंगुर बुंगुर घोडा ठिकै घरमा पाल्लार चराई तसु जन्तु लखलाई मिलाएको घर सोको टाढो खोरमा धरेको जगलार तरिकै पालार करु
1: घर बार दिस्कते खनि खेतके मामा काम गर्दै खनि पुरा बाउला अख्ल लुगा लाउ
0: घरक झ्याल डेरमा जाली धरला तसु पानी जमला ठाउँमा लामखुट्टे बडलार हकीको घर एर्सा वर्षा पानी जमलार खौला लग पुरलार करु
1: लामखुट्टे भगालार धुप तसु मलम चलाउ
0: सधैँ झुल लाइकु मात्र सुतलार करु
1: याद गर इसे रोगक बाटे बचेले 12 महिना उमेरमा जे यी खोप ल्या पर्छ। यदि यी खोप ल्यालै छुट्ल रचिक भने 5 वर्षक उमेरसम्म पनि जेई खोप ल्या पर्छ। सेब्बेक जनहितमा जारी सन्देश। सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, हामी दनुवार कार्यक्रम परिवार।
0: अग्नि अन्तिम अन्तिममा आइछु मै। यी अन्तिममा मै बाँच्छु दम रोग कनिकु लाग्छ। दम श्वास प्रश्वास सम्बन्धी रोग उही पटक लाग्नेमा सन्दुक लागिरहला रोग हो। यो रोगमा फोक्सोमा हावा लेगाल श्वास नले सुनेल तसु साँगुर अख्नेमा श्वास फेरलाई गाह्रो अख्ला सक्छ। दम संक्रमण रोग नयाक्ला अन्छु यी रोग एक व्यक्तिबाट अर्कैमा व्यक्तिमा नै सक्छ। दम अख्ल कारण सभ्य रूपमा एकटा नयाक्ला वंशाणुगत पारिवारिक कारण धुलो धुवाँ वायु प्रदूषण चुरुट धुवाँ परागकण नजारक चिसो हावा बेसको बास मनेक औषधि भाइलर संक्रमण अंशु धेरै शारीरिक पारिश्रमिक समस्या सुरु अख्ल सुरु अंशु बढ सक्छ। धेरै व्यक्तिमा एलर्जी पनि एक मुख्य कारण अख्लार। दमक मुख्य लक्षणमा सास फेरेर गाह्रो अख्ल सास फेटेक खनी सिटी जस्तै आवाज घर घर आइलार लगातार खोकी लाग्ला विशेष गरीको राति अंशु बिहानी धेरै खोकी लाग्ला छाती कसिएर महसुस अख्लार तसु चाँडसोको थकान अखे पर्छ। मनेक मानिसमा मौसम फेर्ला अंशु धुवा धुवा सम्पर्कमा जैलमा लक्षण झन बेसको बढे सक्छ। दम रोक्यालाई लागि धुवा धुवा धुम्रपान, धुम्रप्याल, चुरोटक धुवा, प्रदूषण तसु एलर्जी कराला वस्तुबाट टाढो रहेपछि घर सफा धरेपछि सन्दुक व्यायाम गर्ला, चिकित्सक सिफारिस गर्ला, इनहेलर अनि औषधि सन्दुक प्रयोग गर्ला तसु स्वास्थ्य जाँच गराला चाहि लाग्ला। यसनिके सास फेरीलाई धेरै गाह्रो राख्नेमा, सारेला समेत गाह्रो राख्लामा औषधि प्रयोग गर्टी पनि आराम नाइक्ला अनि कोट तसु नम्की निलो डिठालो अवस्था तुरन्त स्वास्थ्य संस्थामा पुगेको उपचार गरेपछि मौसमी रोग सेव्य रूपमा रोकैलाई नाइसक्ला पनि समयमा सचेतना सरसफाई सुरक्षित खाएला प्याला तसु चाहेला स्वास्थ्य सावधानी अप्नाला एकरक जोखिम धेरै हदसम्म मनेक गरे सक्छ। तसु मौसम अनुसार स्वास्थ्यमा विशेष गरीको ध्यान दिएलाई पनि मौसमी रोगबाट बच्चालाई सबैभन्दा प्रभावकारी उपाय हो। हस्त शिव ढोक्करिनु ए तसु इनके विषयमा आज बनाला मौसमी रोगक विषय कार्यक्रममा कुराकानी कर्ता कति समय सिडाइली कार्यक्रम बनालामा सहयोग पुग्यालामा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्राविधिक कोठाबाट प्राविधिक पक्षमा प्राविधिक सहयोग पुग्यालार मिनर बा बज्राचार्य तसु यी कार्यक्रममा सहभागीको सुनेको उत्प्रेरणा दिएको जिम्मेवार ठाउँबाट सभ्य मानसक जिज्ञासा मेटालार चाइलार भूमिका महत्व दिएको ठाउँमै दौनार कार्यक्रममा सभ्य हप्ता जुट्लरसी कार्यक्रम विषयमा वस्तुमा अहिले दिनमा पनि थपिगु हजुर रचनात्मक तसु सकारात्मक बनाएलाई के क्या गरेपछि सेवेक सल्लाह सुझाव अंश प्रतिक्रिया दिइरहँ। एकरकलाई कार्यक्रम इमेल ठेगाना bdanuwr335@gmail.com तसु imsaraswati17@gmail.com तसु फोन मोबाइल सम्पर्क नम्बर 9849349414 भेषबहादुर दनुवार अंश 9764398115 सरस्वती राई दनुवार लागि लेख रचना साहित्य सँगसँगै सामुदायिक पहिचान बनाएर जिना सुकै सामग्री पठाए पाल्छे। इनके साथ दनुवार भाषामा गीत रेडियो नेपालबाट रेकर्डिङ गरेर व्यवस्था रहेछ। इनके लागि तोलखे लेखला गीत उपरोक्त बाजला ठेगानामा पाठकको जानकारी धर्ला। आज कार्यक्रम एक कामना बिसाछु कार्यक्रम बनालाई मुई भेषबहादुर दनुवार तसु सहकर्मी साथी सरस्वती राई दनुवार प्राविधिक रूपमा सहयोग गर्ला प्राविधिक साथी विनरबा बज्राचार्य संगीत आज कुरोकानीबाट बिदा हुन्छु। जैटा जटी एउटा भाषे गीत बजाटे बिदा हुन्छु। हस्त शिव ढोकरिनु रेडियो नेपाल सुनेको बसिधारा।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
4: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी शरद चौलागाई, उद्घोषक म गणेश थापा। यस बेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 547 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ, जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 38 जना, धादिङमा 40 जना, चितवनमा 221 जना, गोर्खामा 44 जना, तनहुँमा 29 जना, नवलपरासी पूर्वमा 134 जना र नवलपरासी पश्चिम मा 28 जना गरी 547 जनाको शव फेला परेको हो। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशुली तथा नारायणी नदीमा ल्याएका शवको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। डिस्प्ले बोर्डमा राखिएका तस्विरका आधारमा अहिलेसम्म 2 शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाँकेको कोहलपुर नगरपालिका 11 निवासी 23 वर्षीय कबीर लाल चौधरीको शव दाजु सुग्रीन थारूले पहिचान गर्नुभएको छ। त्यसै गरी रसुवाको प्रहरी चौकी त्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका 4 नेवार पानी निवासी 43 वर्षीय रामकाजी पौडेलको शव उहाँका दाजु सुभाष पौडेलले शनाखत गर्नुभएको प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। भेटिएका शवको पहिचानका लागि सफाई गरी तस्विर खिचेर ट्यागसहित डेड बडी ब्यागमा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ। ती शवको तस्विर केन्द्र नजिकै रहेको चितवन उद्योग सङ्घको परिसरमा डिस्प्ले बोर्डमा राखिएको छ। हाल 22 शव व्यवस्थापन तथा पहिचान केन्द्रमा लगिएको जनाउँदै 40 भन्दा बढी शवको तस्विर डिस्प्ले बोर्डमा देखाइएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो। अन्य शवको भने भरतपुर अस्पतालमा सफाई गरी तस्विर खिच्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। तस्विर खिचिएका शवको डिस्प्ले गर्न सुरु गरिएकाले आफन्तले डिस्प्ले बोर्डमा तस्विर हेरेर शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। ती शवको तस्विर नेपाल प्रहरीको पोर्टलमा समेत राखिने र आफन्तले उपलब्ध गराएको मोबाइल नम्बरमा पठाइने उहाँले जानकारी दिनुभयो। पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचय पत्र लगायत आवश्यक कागजातका आधारमा यकिन गरिने प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो। उहाँका अनुसार शव पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ। रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ। शव सङ्कलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव सङ्कलन गरिरहेको छ। बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरिएको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वङ बीच आज टेलिफोन वार्ता भएको छ। रसुवा नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो। वार्ताका क्रममा मन्त्री वङले विपदका कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाललाई परेको कठिन परिस्थितिमा आवश्यक सबै सम्भव सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनाले मन्त्री वङ मार्फत अस्ट्रेलिया सरकार तथा त्यहाँका जनताले व्यक्त गरेको एकीबद्धता र सहयोगको लागि आभार व्यक्त गर्नुभयो। उहाँले विशेष गरी सङ्कटको यस घडीमा अस्ट्रेलियाले देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो। मन्त्री खनाले विपदद्वारा प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको जानकारी गराउनुभयो। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको जनाएको छ। बाढीका कारण प्रभावित भएका 3 जिल्लाका 120 साइटमध्ये हालसम्म 80 वटाको सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको जानकारी दिनुभयो। भदौ 11 गते हेलिकप्टर मार्फत कर्मचारी परिचालन गरी गोसाईकुण्ड गाउँपालिका 6 स्थित रसुवा सदरमुकाम धुन्जेको मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। आज बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन हुन बाँकी रहेको स्थानमा खटिएका छन्। यसका साथै सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउन आवश्यक प्राविधिक काम समेत भइरहेको प्रवक्ता लामी छानेले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार भएकेछन् विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। नर्वेका राजा हेराल्ड 5 को 89 वर्षको उमेरमा निधन भएको छ। 35 वर्षदेखि राजगद्दीमा रहँदै आउनुभएका राजा हेराल्डको आज बिहान ओस्लोको राष्ट्रिय अस्पतालमा निधन भएको हो। नर्वेको राजसंस्थालाई आधुनिकीकरण गर्ने प्रमुख श्रेय पाउनुभएका राजा हेराल्डले पुरानो राजपरम्परा तोड्दै सर्वसाधारण महिलासँग विवाह गर्नुभएको थियो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस्त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा शरद चौलगाई अनि म गणेश थापा। हामी रेडियो नेपालबाट निरन्तर रूपमा अस्ति भदौ 10 गते बिहान 9 बजेतिर रसुवा जिल्लाको भोटेखोसी नदीमा गएको अकस्मातको निकै ठुलो बाढी र त्यसपछि बाढीबाट भएको क्षति र क्षतिपछिको उद्धार राहत वितरणका कुरा लगायतका विषयमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा यहाँहरूलाई जानकारी दिइरहेका छौँ। नेपाल सरकारका विभिन्न निकायहरूले विभिन्न संयन्त्रहरूले आफ्नो तर्फबाट निरन्तर रूपमा अस्ति बाढी आएको दिनदेखि नै लगातार राहत उद्धारका कार्यहरू गरिरहेका छन् र ठाउँ ठाउँमा खटिएर नेपालका 3 सुरक्षाकर्मीहरू खटिरहनु भएको छ। ठाउँ ठाउँमा विपद जोखिमको अवस्था हेर्दै त्यसको मूल्याङ्कन गर्दै जोखिमको अवस्थाको मूल्याङ्कन गर्दै राहत उद्धारका कुराहरूलाई प्राथमिकता दिएर अघि बढिरहनु भएको छ। हामी पछिल्लो समय विपद पछिको अवस्था र त्यसपछिको राहत वितरणको कुरा उद्धारको कुरा लगायतका विषयमा विशेष गरी हामी केन्द्रित रहेर अगाडि बढिरहेका छौँ। यति बेला हामीसँग राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महत हुनुहुन्छ। प्रवक्ताज्यू, यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। प्रवक्ताज्यू, हामीले अस्ति बुधबार बिहान जुन खालको अकल्पनीय दुर्घटनाको सामना गऱ्यौँ, जोखिमको जुन खालको हामी बेहोर्यौँ, त्यो जोखिम पछिको उद्धारको कार्य राहतको कार्य के कसरी भइरहेको छ र प्राधिकरणले के कसरी समन्वय र सहकार्य गरिरहेको छ?
2: यसमा हामीले अब अस्ति जुन बुधबार घटना भएदेखि नै हाम्रो सरकारी संयन्त्रहरू सम्पूर्ण संयन्त्रहरू चाहिँ एकदमै वृहत रूपमा नै लागिरहेका छौँ। हामीले जुन प्राधिकरणको यो मनसुन कमान्ड पोस्ट छ, त्यसपछि माननीय मन्त्रीज्यूको अध्यक्षतामा कार्यकारी समिति छ, सम्माननीय प्रधानमन्त्रीज्यूकोमा परिषद छ, त्यसरी सबै बैठकहरू आर्थिक अनुसार लियरिङ अनुसार सबै बैठक बसेर आर्थिक अनुसार निर्णय गरेर त्यही अनुसार काम भइरहेको छ। अहिले हामीले करिब 12 क्लस्टरहरूमा विभाजन गरेका छौँ सहसचिवहरूको नेतृत्वमा। त्यसले चाहिँ प्रत्येक क्लस्टरले के काम गर्ने भनेर छुट्याएको छ र त्यही अनुसार सबै कामहरू जस्तो कम्युनिकेसनका कुराहरू, राहत उद्धारका कुराहरू, रेस्क्यूका कुराहरू, सब म्यानेजमेन्टका पाटाहरू होइन लगायत विभिन्न क्षेत्रमा त्यसरी चाहिँ काम खटिरहेको छ र उनीहरूकै नेतृत्वमा चाहिँ काम भइरहेको छ। अहिलेसम्म चाहिँ हाम्रो अब अहिले आज पनि धेरै रेस्क्यूका कामहरू भइरहेका छन्। अहिले यो विभिन्न हाइटमा अलिकति भनौँ न बसेर सुरक्षित बसेका मानिसहरूलाई पनि रेस्क्यू कामहरू, हाइडोभित्रको टनेलभित्र बसेका मान्छेहरूलाई पनि त्यहाँ मेसिनबाट त्यहाँ अलिकति खोरेर भए पनि निकाल्ने कामहरू पनि हुँदैछ। अहिलेसम्मको मैले यहाँहरूलाई डेटा प्रस्तुत गर्दा अब मानवीय स्थितिमा अहिले अझै अपडेट त थोरै एकछिनमा आउँछ। मैले अलिक 3 भन्दा 538 चाहिँ डेड बडी फेला परेको छ। अहिले 101 चाहिँ विभिन्न अस्पतालहरूमा उपचाररत हुनुहुन्छ र सुरक्षाकर्मीहरू चाहिँ करिब 15,000 बढी सुरक्षाकर्मीहरू उद्धार राहत र खोजी कार्यमा चाहिँ उहाँहरू परिचालित हुनुभएको छ। अहिले हामीले उद्धार गरेका जम्मा जनशक्ति चाहिँ 3,742 छन्, जसमा चाहिँ विदेशी नागरिकहरू चाहिँ 129 विदेशी नागरिक पनि उद्धार गरेको छ। नेपाली सेना र निजी हेलिकप्टरबाट चाहिँ अहिलेसम्म 78 हवाई उडानहरू भएको छ। आजको अझै अपडेट हुन बाँकी छ, भरे हुन्छ यो र 15 हेलिकप्टरहरू चाहिँ नि एकदमै लाइभ रूपमा चाहिँ उडानहरू गरिराख्नु भएको छ। त्यो सँगै अहिले हामीले राहतका लागि यो विषय अस्ति पनि आइसकेको छ, जिल्लाको लागि प्रहरी मुख्य प्रहरी जिल्लालाई 1 करोड रुपियाँ र नुवाको धानलाई गरेकोमा आज हिजो कार्यकारी समितिको निर्णयले प्रभावित भनिएका यी 3 जिल्ला पन्ध्रवटा पालिका प्रायः 15 पालिकालाई चाहिँ हामीले कुल चाहिँ 6,75,00,000 विनियोजन गर्ने अनुमान गरेका छौँ र अहिले यो निकासा हुँदैछ। त्यो सँगसँगै हामीले यहाँ जुन लाइफलाइनका विषयहरू इलेक्ट्रिसिटी टेलिफोन पानी खानेपानी लगायतका सडक मर्मतका कुराहरू ब्रिजका कुराहरू ती सबै कामहरू पनि भइरहेका छन्। अब सबै त भइसकेका छैन, जस्तै अब टेलिफोन टावरकै कुरा गर्दा 198 टावरमा क्षतिग्रस्त थियो भने अहिले 145 टावर सिजारी भइसकेका छन्। र इन्धनकोमा नि हामीलाई धेरै नै अब यो यसरी हेलिकप्टर युज गर्दाखेरि इन्धन पनि चाहिने, हवाई इन्धन र अब गाडीको इन्धन पनि चाहिने भएको भएर त्यसको लागि पनि व्यवस्था गरेको छ। अहिले 9,000 आज चाहिँ हवाई इन्धन चाहिँ थप व्यवस्था गरिएको छ। मैले यति नै भने अहिलेसम्मको मुख्य विषय।
1: प्रवक्ताज्यू, जस्तो रसुवाका स्थानीय सरकारका प्रमुखहरूको गुनासो पनि सुनिन्थ्यो, सरकारले राहत र उद्धारको कार्यमा अलिकति ढिलाइ गरेको हो कि केन्द्रीय सरकारले भन्ने खालको थियो, यतातिर खास के छ यहाँहरूको, कसरी समन्वय भइरहेको छ?
2: होइन, अलिकति समस्या चाहिँ उहाँहरूले अब आफ्नो गुनासो पोख्नु त जायजै होला उहाँको ठाउँमा, होइन, तर हामीले केन्द्र स्तरबाट हेर्दाखेरि चाहिँ हामीले कुनै पनि कसर छोडेको छैन जस्तो लाग्छ। किन भन्दाखेरि जस्तो फर्स्टमा चाहिँ हामीले जुन रसुवाको केसमा चाहिँ अलिकति डिले भएको त्यो चाहिँ प्राविधिक कारण पनि यहाँहरूलाई पनि जान्न आवश्यक छ। अब जुन रसुवामा यो टिमुरेमा जब यो रसुवा गरी नाकाबाट बाढी आइसकेपछि चाहिँ त्यहाँको अलिकति त्यो एकदमै ह्युज अमाउन्टमा भएर त्यो फ्लडले चाहिँ धेरै नै त्यहाँ क्षति पुऱ्याइसकेपछि हाम्रा सरकारी संरचनाहरू यहाँलाई थाहा पनि छ, भन सरकारले अध्ययन कार्यालय, त्यसपछि हाइड्रोहरू, होइन, त्यसपछि स्वास्थ्य प्रहरी बल अनि अरू सेक्युरिटी एजेन्सीका अफिसहरू निकुम्बहरू सबैमा धेरै नै क्षति पुगेको छ। र अहिले मिसिङ भएका व्यक्तिहरू मध्ये पनि हाम्रो नेपाल प्रहरी, नेपाली सेना धेरै हुनुहुन्छ, सशस्त्र प्रहरीको पनि हुनुहुन्छ, विभिन्न कार्यालयका पनि कति कर्मचारी हुनुहुन्छ। त्यही भएको भएर पहिला त्यहाँ जसले जुन सरकारी संयन्त्रले काम गर्नुपर्थ्यो उहाँहरू नै विपदमा परेको भएर पनि एउटा कुरो, अर्को कुरो संचारका जुन चाहिँ टावरहरू धेरै नै एन्टिसिरेन्सका टावरहरू नै सबै क्षति भइसकेपछि त्यहाँबाट पनि सम्पर्क पनि गर्न नसकिने भएर त्यो पनि समस्या भयो। त्यहाँको जनशक्तिमा पनि समस्या आफै आएको भएर यहीँबाटै खटाउनु पर्यो सबै, त्यो भएर अलिकति डिले भयो जस्तो भएको हो। तर हामीले यहाँबाट कति समयमा पुग्नुपर्ने हो, डेढ दुई घन्टाभित्र उद्धारका कामहरू चाहिँ सुरु भइसकेको थियो।
1: प्रवक्ताज्यू, अन्तिममा छोटोमा यहाँको जवाब चाहन्छु म, यहाँहरूले आज दिउँसो मात्रै मध्याहतिरको समयमा एउटा सूचना जारी गरेर फेरि त्यो भोटेकोसी नदीको त्यो क्षेत्रमा अझ बाढी आउने सम्भावित जोखिम छ, त्यो पानीको बहाव बढ्दैछ भन्ने खालको सूचना जारी गर्नुभएको थियो, के त्यो अझ आगामी दिनमा अझै जोखिमको सम्भावना छ देखिन्छ?
2: अब यहाँले भने जस्तै हामीले आधिकारिक रूपमा नै अब हाम्रो वेबसाइटबाट नै राखिसकेका छौँ त्यो विषय, किन हामीले साथी अहिले एक्ज्याक्टली रियल टाइम डेटाहरू थाहा पाउन सक्ने अवस्था चाहिँ छैन। किन भन्दाखेरि जुन हाइड्रोलोजिकल स्टेसनहरू हामीले राखिराखेका थियौँ त्यहाँको बाढीको पूर्वानुमान गर्ने बाढी आएको लेभल देखाउने, तर त्यो स्टेसनहरू अस्ति क्षतिग्रस्त भएर 6 स्टेसनहरू नै छैनन् त्यहाँ अहिले डिस्प्ले भएको छ। त्यस भएर हामीले सूचनाकै आधारमा नै थाहा पाउनु पर्ने हुन्छ अहिले तत्कालको लागि। त्यही भएर हामी समग्र निकासँग सूचना लिँदाखेरि त्यहाँका स्थानीयसँग लिँदाखेरि चाहिँ त्यहाँ माथि पहिला नभएको तर अस्तिको घटनाले चाहिँ अलिकति त्यहाँ पानी जमेको ताल जस्तो बनेको र अहिले चाहिँ त्यहाँ तालबाट चाहिँ पानी चाहिँ थोरै भनौँ न एउटा लिकिङ भएर थोरै अमाउन्टमा चाहिँ नि पानीको बहाव चाहिँ आएको तलतिर नर्मल अवस्थाभन्दा थोरै बढेको पानीको बहाव भन्ने छ। त्यो चाहिँ अहिले हेर्दाखेरि रिस्की अवस्थामा चाहिँ छैन। अब तैपनि एकैचोटि ठुलो आयो भने फेरि जोखिम हुनसक्छ भनेर हामी सचेत गराएका हौँ, तर

0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद। अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतसँग। उहाँले पछिल्लो समय बाढीपछिको उद्धार र राहत वितरणको कुरा लगायतका विषयमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। यति बेला हामीसँग पुनः कुराकानीको लागि जोडिनु भएको छ रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार। सिडियो साहब, यहाँलाई कार्यक्रममा स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। सिडियो साहब, रसुवा जिल्लाको पछिल्लो अवस्था के छ, राहत उद्धारको कार्य कहाँसम्म पुग्यो, यस बारेमा जानकारी गराइदिनु न।
1: राहत सामग्रीहरू हामीले भनेअनुसारकै क्रममा आउने क्रम जारी छ। आज मौसमी कारणले गर्दा पछिल्लो फ्लाइट हुन सकेन, त्यसबाट राहत नुवाकोटमै रोकिएको अवस्था छ। अब खास गरी हामीलाई माग भएको राहतमा अहिले तत्काल खाद्यान्नको आपूर्ति गर्नुपर्ने अवस्था छ, किनभने हामी अब अहिले लगभग ब्लकेटको अवस्थामा छौँ ल्यान्डबाट। अब यो रुट मात्रै हामीले प्रयोग गर्ने अवस्था छ, त्यसमा पनि मौसमी कारणले गर्दा पर्याप्त फ्लाइटहरू हुन सक्ने अवस्था भएको छैन।
0: मलाई सुन्दै हुनुहुन्छ सुरेश साहब?
1: सुनिरहेको छु हजुर।
0: हजुर, अघि केही बेरमा हामीले केही अब त्यो पुष्ट अपुष्ट के कति सूचना हो, तर रसुवाको नजिकसम्म अस्थायी रूपमा पनि सडक जोडिएको कुरा आइरहेको थियो, यो बारेमा यहाँलाई केही जानकारी छ?
1: त्यस्तो छ हजुर, अब त्यहाँ एउटा नुवाकोटको वैकल्पिक रुट प्रयोग गरेर हामी रसुवालाई जोड्न कोसिसमा थियौँ र त्यो अस्थायी रुटको रूपमा अहिले जोडिएको अवस्था छ। ठुला गाडीहरू चल्ने अवस्था छैन, तर साना गाडीहरू चाहिँ रसुवाको 0 किलोमिटर हुँदै पूर्वतर्फबाट अम्बास, भोर्ले, पार्च्याङ, लट्याङ, श्रमथली र नुवाकोट दरबार हुँदै फेरि काठमाडौँसम्म पुग्ने अवस्था छ त्यो बाटोबाट। तर एकदमै सामान्य खालका साना गाडीहरू मात्रै जान सक्ने अवस्था छ।
0: सुरेश साहब, रसुवामा यो जुन खालको अस्ति बिहानको जुन बाढीले जे जति मात्रामा मानवीय र भौतिक संरचनामा क्षति गरेको छ, यो हेर्दाखेरि यहाँ उद्धारको कार्य के कसरी अगाडि बढिरहेको छ र जटिलता के देखिन्छ?
1: अब उद्धारको हिसाबले हामी तल्लो ग्राउन्डमै गएर मानिसलाई नै उतारेर उद्धार गर्न सक्ने अवस्था छैन, होइन हजुर? अब हामीले जति पनि गर्ने हवाई उद्धारै हो, अहिले माथि उच्च भागमा बसेका हेलिकप्टरलाई चाहिँ ल्यान्ड गर्न सक्ने ठाउँबाट मान्छेहरूले सम्पर्कमा आएका मानिसहरूलाई चाहिँ हामीले उद्धार गर्न सकेको अवस्था छ। अब जङ्गलमा हराइरहेका अरू विभिन्न ठाउँमा गइरहेका मान्छेहरूलाई हेलिकप्टरबाट पनि देख्न नसक्ने अवस्थामा उद्धार गर्न सकिएको छैन, र सुरुङभित्र फँसेका भनिएका मान्छेहरूलाई पनि अब सुरुङको मुख चाहिँ डेब्रिजले खोलाले बगाएको डेब्रिजले टालिएको हुनाले त्यहाँ जान सक्ने अवस्था छैन। विभिन्न पटक प्रयास हुँदा पनि हामीले त्यहाँ चाहिँ सुरुङभित्र चाहिँ प्रवेश गर्न सकिएको छैन। आज एउटा सुरुङबाट रसगढी हाइडोमा सुरुङबाट चाहिँ चारजना मानिस चाहिँ उद्धार गरिएको छ।
0: रसुवामा मानवीय क्षतिको अवस्था केही आकलन गर्न सकिन्छ सिडियो साहब?
1: एउटा अब अहिले नै यति भन्ने अनुमान त छैन, तर अब ठुलो सङ्ख्यामा चाहिँ मानवीय क्षति भएको हुने सङ्ख्या अवस्था छ, किनभने धेरै बस्तीहरू नै बगाएको अवस्था छ। कतिपय सवारी साधन नै खोलाले बाटैसम्मै लगेर स्वाप गरेर लगेको अवस्था हुँदाखेरि ठुलो सङ्ख्यामा मानवीय क्षति भएको अवस्था देखिन्छ हजुर।
0: सुरेश साहब, रसुवामा उद्धारको कार्य कहिलेसम्म सकिन सक्छ, केही त्यस्तो अनुमान लगाउन सकिन्छ?
1: अहिले पनि अब यति अब कतिपय चाहिँ हामीले सूचनाका आधारमा उद्धार गरिरहेको अवस्था छ। एक्ज्याक्ट लोकेसन चाहिँ पोइन्ट आउट गर्न नसक्दाखेरि कतिपय ठाउँमा हेलिकप्टरहरू घुमेर फर्केर अवस्था पनि देखिएको छ। त्यस हुनाले अहिले चाहिँ ड्रोन मार्फत पनि हामीले भेरिफाई गरेर मानिसहरूले भनेको ठाउँमा हेरेर अनि त्यसपछि फ्लाइटहरू गर्न थालेका छौँ, होइन हजुर? अब एउटा यो अवस्था छ। अब जहाँसम्म लाग्छ अब हामी चाहिँ सुरुङमा केन्द्रित हुनुपर्ने अवस्था छ, तर सुरुङमा चाहिँ हामीसँग त्यो खालको जनशक्ति तत्काल उपलब्ध नहुँदाखेरि हामीसँग उपलब्ध भएको जनशक्तिले

0: विभिन्न पटक प्रयास गर्यो, त्यो असफल भइरहेछ। अब केन्द्रबाट अब त्यसको पहल भइरहेको अवस्था छ हजुर।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
0: र एउटा कुरा हजुरलाई मैले जोड्न चाहे, आजसम्म हामीले पाँच कति टोटल आजसम्मको अवधिमा टोटल 654 जना र 52 जना विदेशी छ है, 654 जनालाई सकुशल उद्धार गरेका छौँ हजुर। हेलो,
1: हजुर हजुर,
0: 654 जनालाई सकुशल उद्धार गरेका छौँ र यो चाहिँ हामीले हाम्रो जिल्ला प्रशासन कार्यालय रसुवाको वेबसाइटमा पनि राखेका छौँ, सँगसँगै फेसबुक पेजमा पनि राखिदिएका छौँ। र आम मानिसहरूलाई चाहिँ यहाँबाट आफ्ना आफ्ना आफन्तहरू, शुभचिन्तकहरू अथवा लगायत नजिकका आफन्तहरूको विवरण हेर्न पनि अनुरोध गर्दछु।
1: हस् सिडियो साहब, यहाँलाई महत्त्वपूर्ण समय र संवादको लागि धन्यवाद।
0: धन्यवाद हजुर।
1: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारसँग। उहाँले दिनुभएको जानकारी अनुसार हालसम्म उहाँहरूले 654 जनाको सकुशल उद्धार गरिसक्नु भएको छ रसुवा जिल्लामा। र रसुवा जिल्लामा भौगोलिक रूपमा कठिनाई भएको र त्यहाँ जोखिम अझै कायम रहेको कारणले गर्दा पनि उद्धारमा केही कठिनाई उत्पन्न भएको र राहत वितरणको कुरामा विशेष गरी चामलको कुरा गर्दै हुनुहुन्थ्यो उहाँले, त्यो चाहिँ सडक सञ्जालमा अवरोध देखिएकोले अहिलेसम्म पनि त्यो वितरणको कुरामा कठिनाई देखिएको कुरा पनि उहाँले हामीलाई जानकारी दिनुभयो। नेपाल प्रहरीको पछिल्लो 3 बजेसम्मको तथ्याङ्क अनुसार रसुवामा आएको विनाशकारी बाढीका कारण 547 जनाको शव फेला परेको जनाएको छ, जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 38 जना, धादिङमा 40 जना, चितवनमा 221 जना, गोर्खामा 44 जना, तनहुँमा 29 जना, नवलपरासी पूर्वमा 134 जना र नवलपरासी पश्चिममा 28 जना गरी 547 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। विपदको जोखिमको अवस्थालाई नजिकबाट हामीले हेरिरहँदाखेरि खास गरी जुन खालको अस्ति बुधबार हामीले रसुवा जिल्लाको भोटेकोसी हुँदै नुवाकोट त्यसै गरी तनहुँ, गोर्खा, चितवन, नवलपरासी पूर्व लगायतका जिल्लामा जुन खालको बाढीले जोखिम निम्त्याएको छ, त्यो बाढीको जोखिमलाई नजिकबाट निहाल्दाखेरि खास गरी सबैभन्दा ठुलो जोखिम हालसम्म अहिलेसम्म को तथ्याङ्क हेर्दा हालसम्मकै ठुलो जोखिम हो र हालसम्मकै ठुलो क्षतिको रूपमा लिन सकिन्छ। यो खालको जोखिम हाम्रो कमजोर भूबनोट, अझ विशेष गरी हिमालय क्षेत्रतिरको कमजोर भूबनोटको कारण पनि यस्ता जोखिमहरू झन् बढी निम्तिने खतरा हरेक क्षेत्रमा रहन्छ नै। त्यसैले गर्दा हामीले विपदको जोखिमको नजिकबाट निहालेर सम्भावित जोखिमलाई हेरेर आफू सुरक्षित रहन र आफ्नो परिवारलाई, आफ्नो समाजलाई सुरक्षित राख्नको लागि पनि हामी आग्रह र अनुरोध गर्छौँ। किनभने विपदको जोखिम अकस्मात आउने हो, प्राकृतिक प्रकोप पूर्व जानकारी दिएर अथवा पूर्व सूचना दिएर आउने विषय होइन। त्यसैले विपदको सम्भावित कारणहरूको अवस्था हेर्दा अथवा विपदको सम्भावित कारण तपाईँ हामी आफैलाई पनि थाहा हुन्छ। कसरी थाहा हुन्छ भने तपाईँ हाम्रो घर आँगन, तपाईँ हाम्रो भूबनोट, हामी बसेको ठाउँ गाउँ कुन अवस्थामा छ, त्यो क्षेत्र कति कमजोर छ, त्यो क्षेत्रमा नदी नाला खोला खोल्साहरूको जोखिम के कति पर्न सक्छ भनेर हामी पनि आफै पनि आकलन गर्न सक्छौँ। त्यो आकलन गरेको खण्डमा हामीले भौतिक संरचना गुमाए पनि तर मानवीय क्षतिबाट हामी आफै पनि जोगिन सक्छौँ। विपदको समयमा विशेष गरी सूचना सम्प्रेषण गर्ने कुरामा पनि हामीले आग्रह गरिरहेका छौँ। सामाजिक सञ्जाल न्यू मिडियातिर आउने विभिन्न खालका सूचनाहरूको पछि लाग्नुभन्दा अगाडि त्यो सूचना तथ्यगत रूपमा त्यो सूचना हो कि होइन, त्यो आधिकारिक स्रोतबाट आएको सूचना हो कि होइन, त्यो आधिकारिक सूचना पुष्टि गर्ने आधार देखिन्छ कि देखिँदैन भनेर मात्रै सामाजिक सञ्जाल फेसबुक लगायतका प्लेटफर्महरूमा सेयर गर्ने गरौँ। किनकि सूचना भन्ने कुरा विपदको सारथी हो सूचना, तर त्यही सारथी सही भयो भने विपदबाट जोगिन्छ, त्यही सूचना गलत भयो भने विपदलाई झन् बढावा दिने खालको हुनसक्छ। त्यसैले हामी आग्रह र अनुरोध यहाँहरूलाई के गर्न चाहन्छौँ भने विपद जोखिमको अवस्थालाई नजिकबाट नियालौँ, विपदबारे चासो राखौँ, चनाखो बनाऊ र विपदको कुरालाई नजरअन्दाज नगरौँ। किनकि विपदले आज धेरै हामीलाई रुवाएको छ, एक्लो पारेको छ, घरबार बिन बनाएको छ, आफन्तजन गुमाउनु परेको पीडा छ अनि एक्लो जिन्दगी बाँच्नुपर्ने अवस्थामा पुर्याइदिएको छ। विपदको यो समयमा अझ कठिन परिस्थिति हामीले गुजारिरहेका छौँ, विशेष गरी बर्सातको यो समय छ, त्यसैमाथि हामीले यो ठुलो खालको विपदको जोखिमको सामना गरिरहनु परेको छ। यस्तो बेला तपाईँलाई हामी के आग्रह र अनुरोध गर्छौँ भने विपदको यो समयमा विशेष गरी झाडा बखाला हैजा लगायतका सौरा रोगहरूको सङ्क्रमण बढ्ने गर्छ, यस्तो बेला सावधानी अपनाउनुहोस्, साबुन पानीले हात धुनुहोस्, शौचालयको प्रयोग गर्दा सुरक्षितसँग प्रयोग गर्नुहोस्, खानेपानी उमालेर पिउनुहोस्, उमाल्न सकिँदैन भने कीटाणु मार्ने औषधिको प्रयोग गरेर पानी पिउने गर्नुहोस्। किनकि पानी हाम्रो स्वास्थ्यसँग हाम्रो जीवनसँग जोडिएको विषय हो, यो आग्रह छ यहाँहरूलाई। त्यसै गरी यहाँहरू खुल्ला चौर, टेन्ट पाल, सार्वजनिक भवन, सार्वजनिक स्थलहरूमा बसोबास गरिरहनु भएको छ, त्यो ठाउँको वरपरको अवस्था बुझेर त्यो ठाउँको वरपरको अवस्थालाई नजिकबाट निहालेर हामी यहाँहरूलाई सुरक्षित रहन आग्रह र अनुरोध गर्छौँ। तपाईँको गाउँठाउँमा, तपाईँको क्षेत्रमा अकस्मात विपदको जोखिम आउन सक्ने सम्भावित कारण देखिएमा नजिकको वडा कार्यालय, नजिकको स्थानीय सरकार, नजिकको सुरक्षा निकाय र सम्बन्धित निकायसँग सम्पर्क गरेर सहयोग लिन पनि हामी यताबाट आग्रह र अनुरोध गर्छौँ। यो आग्रह र अनुरोधसँगै यति बेला समाचारको समय हुन लागेको छ। अब यहाँहरूले उर्दू भाषामा समाचार सुन्नुहुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: वर्षायामसँगै जङ्गल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
3: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज्नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो, अब अशोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। रसुवाको भोटे कोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 547 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 38 जना, धादिङमा 40 जना, चितवनमा 221 जना, गोर्खामा 44 जना, तनहुँमा 29 जना, नवलपरासी पूर्वमा 134 जना र नवलपरासी पश्चिममा 28 जना गरी 547 जनाको शव फेला परेको प्रहरीले जनाएको हो। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लामा विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले भोटे कोशी बाढीबाट प्रभावित यहाँका नागरिकको उद्धार, राहत र सूचना सम्प्रेषणका लागि 24 घण्टा सम्पर्क गर्न सक्ने गरी आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज एक अपील जारी गरी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत 24 घण्टा सम्पर्क गर्न सक्ने गरी आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको हो। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको टेलिफोन नम्बर 091-521-324, मोबाइल नम्बर 97-62-47-93-28 र मुख्यमन्त्री कार्यालयका सूचना अधिकारीको मोबाइल नम्बर 97-61-20-67-19 सम्पर्क गर्न आह्वान समेत गरिएको छ। यसअघि आज बिहान बसेको सुदूरपश्चिम प्रदेश मन्त्री परिषद बैठकले बाढीबाट प्रभावित नागरिकलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट 2 करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले विपदबाट पीडितको सहयोगका लागि प्रदेश सरकारका मन्त्रीहरूबाट 1-1 महिनाको तलब समेत उपलब्ध गराउने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारले भोटे कोशी बाढी पीडितको सहयोगार्थ 4 करोड रुपैयाँ प्रदान गर्ने जनाएको छ। आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 100 रकम दाखिला गर्ने निर्णय भएको जनाउनु भएको हो। मुख्यमन्त्री पाण्डेले बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरूको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाउनु भएको छ। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। भोटे कोशी नदीले बगाएको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बताउनुभयो। यसैबीच शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी समेत गरिएको प्रशासनले जनाएको छ। भोटे कोशी बाढीमा मधेस प्रदेशका 58 जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्ला स्थित प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण सङ्कलन थालेपछि हालसम्म मधेस प्रदेशका 58 जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभु प्रसाद ढकालले बताउनुभयो। विवरण अनुसार सप्तरीका 32, 12 का 8, पर्साका 5, सर्लाहीका 7, रौतहट र सप्तरीका 2 जना सम्पर्कविहीन भएका छन्। भोटे कोशी नदीमा लेदो सहित पानीको सतह पुनः बढेसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै भोटे कोशीमा फेरि बाढी आउन सक्ने जनाउँदै भोटे कोशी एवं त्रिशुलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान समेत अनुरोध गर्नुभएको छ। लुम्बिनी प्रदेश सभाको अधिवेशन गैरातीदेखि अन्त भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले गैराती 12 बजेदेखि लागू हुने गरी प्रदेश सभा अधिवेशन अन्त गर्नुभएको हो। गत वैशाख 17 गतेदेखि सुरु भएको प्रदेश सभाको 8 अधिवेशन नेपालको संविधानको धारा 183 को उपधारा 2 बमोजिम अन्त गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताउनुभयो।
तराई मधेसमा आज दाजुभाइ तथा दिदी बहिनी बीच आपसी प्रेम सद्भाव र समर्पणको प्रतीक मानिने राखी अर्थात् रक्षाबन्धन पर्व मनाइँदैछ। सावन पूर्णिमाका दिन मनाइने राखी पर्वका अवसरमा दिदी बहिनीहरूले आफ्ना दाजुभाइको यस पराक्रम र परोपकारी भावको कामना गर्दै हातको नाडीमा राखी अर्थात् रक्षाबन्धन र कलात्मक डोरी तथा रक्षा सूत्र बाँध्ने गर्छन्। हिन्दू परम्परामा रक्षाबन्धन समेत भन्ने पर्वका अवसरमा गुरु पुरोहितले रक्षा सूत्र यमजान जजमानलाई बाँधिदिने चलन पनि छ। यसै गरी देशभर नौ यज्ञोपवीत अर्थात् जनै धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। आजका दिन ब्राह्मण क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसपालि पर्वको मुखमा आएको भोटे कोशी नदीको बाढीले पुर्याएको क्षतिका कारण विगतको जस्तो उल्लास नरहे तापनि चाडपर्व र परम्परा जोगाउनु नेपाली संस्कृतिको विशेषता भएकाले असहज परिस्थिति बीच पर्व मनाइँदैछ। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम प्रस्तुत गर्नेछौँ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि आदर्श जीवन कार्यक्रम प्रस्तुत गर्नेछौँ। आदर्श जीवन कार्यक्रम सुनिसकेपछि आप्रवासन संवाद कार्यक्रम प्रस्तुत गर्नेछौँ। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि रोधी कार्यक्रम प्रस्तुत गर्नेछौँ। करिब राति 11 बजेसम्म राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुर्याउनेछन्। तर राति 11 बजेको समाचारपछि पनि हाम्रो रात्रिकालीन प्रसारण भने जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 46 कृषि कार्यक्रम सुन्नुहुनेछ। अब हामी प्रस्तुत गर्दैछौँ बालबाटिका कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार, हार्दिक स्वागत गर्दछौँ बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्यारा भाइ बहिनीहरू, तपाईँ सन्चै अनि आरामै हुनुहुन्छ नि? आज सोमबार, सोमबारको यो साँझ तपाईँहरूलाई पुनः हार्दिक स्वागत गर्दै तपाईँहरूको आफ्नै प्रिय कार्यक्रम बालबाटिका लिएर हामी उपस्थित भइसकेका छौँ। आजको बालबाटिका कार्यक्रममा हामी एकजना बहिनीसँग विशेष कुराकानी गर्दैछौँ, तर यो कुराकानी भन्दा अगाडि सदा झैँ एउटा बाल गीत सुनाएर तपाईँलाई मनोरञ्जन गराउनेछौँ। त्यसपछि भने हामी बहिनीसँग गरिएको कुराकानी तपाईँलाई सुनाउन आउनेछौँ।

0: तपाईँलाई बालबाटिका कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
1: नमस्ते, मेरो नाम चन्दा मिस्त्री हो अनि म चाहिँ यहाँ काठमाडौँ नयाँ बानेश्वरमा बस्छु। अनि म चाहिँ श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा 8 कक्षामा अध्ययनरत छु।
0: यो विद्यालयको ठेगाना पनि बताइदिनु न, कहाँ पर्छ होला
1: यो विद्यालय? चाहिँ नयाँ बानेश्वर शान्तिनगर 31 पर्छ।
0: तपाईँ बस्ने कहाँ भन्नुभयो?
1: म चाहिँ आलोक नगरमा बस्छु।
0: तपाईँको स्थायी घर चाहिँ कहाँ हो?
1: मेरो स्थायी घर चाहिँ झापा कमल गाउँपालिका 1 हो।
0: हजुर, झापाबाट काठमाडौँ आएर पढ्दै हुनुहुन्छ?
1: हजुर।
0: तपाईँले पढ्दै गरेको विद्यालयको शैक्षिक अवस्था कस्तो छ? तपाईँले त्यहाँ पढ्दाखेरि कुन विषयलाई चाहिँ अलि बढी प्राथमिकता दिनुहुन्छ?
1: मलाई चाहिँ सबै विषय सजिलो नै लाग्छ। अनि पहिला पढेको विद्यालय भन्दा चाहिँ मैले त्यो स्कुलमा चाहिँ एउटा नयाँ विषय पाएको चाहिँ त्यो नेपाल भाषा भन्ने। यो चाहिँ काठमाडौँको पुरानोदेखि बसोबास गरिरहेको चाहिँ यो नेवार समुदायको भाषा सिक्नु परेको कारणले चाहिँ मलाई चाहिँ यसमा एकदमै धेरै रुचि भएका कारणले चाहिँ मैले यो विषयलाई चाहिँ होइन एकदमै रुचिका साथ पढ्ने गर्छु। अनि सबै विषय चाहिँ मलाई सजिलो लाग्छ, सबै विषयमा रुचि पनि छ मलाई, त्यस्तो गाह्रो भन्ने चाहिँ केही पनि छैन। अनि हामीलाई पढाउने टिचरहरू पनि एकदम फ्रेन्डली टाइपको हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ एकदम राम्ररी केही बुझेको छैन भने उहाँले हामीले यदि क्वेसन सोध्यौँ भने पनि उहाँले त्यो क्वेसनको एन्सर बरु 10 हुन्छ कि कति पटक हुन्छ उहाँले त्यो दिएर पनि हामीलाई एकदमै मजाले बुझाउनुहुन्छ। र त्यो पढ्ने इन्भाइरोमेन्ट पनि एकदमै शान्त र हामीले एकदमै बुझेका छौँ पढेको
0: भनेपछि विद्यालयबाट सन्तुष्ट हुनुहुन्छ?
1: हजुर, एकदमै सन्तुष्ट छु म।
0: तपाईँले भन्नुभयो हामीलाई, मलाई सबभन्दा मनपर्ने विषय चाहिँ नेपाल भाषा भन्नुभयो है?
1: हजुर।
0: काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्र रहेका विद्यालयहरूमा नेपाल भाषाको विषय पढाउने गरेको छ त्यो विद्यालयहरूमा। अनि तपाईँले त्यो नेपाल भाषाको विषयमा चाहिँ तपाईँले पढ्दै गर्दा बुझ्नु भएन भने त्यसका भाषाका कुरादेखि लिएर पढाइका कुराहरूमा अर्थ बुझ्नु भएन भने त्यसको सहजीकरणको बाटो चाहिँ कसरी रोज्नुहुन्छ, खोज्नुहुन्छ?
1: हामीलाई चाहिँ पढाउने शिक्षक नेपाल भाषा चाहिँ हामीलाई म्यामले पढाउनुहुन्छ। अनि उहाँले पढाउँदाखेरि चाहिँ त्यो जुन नेवारी शब्द हुन्छ नि त्यो शब्दलाई चाहिँ उहाँले नेपालीमा पनि ट्रान्सलेट गरेर भनिदिनुहुन्छ, त्यो भनेको के हो भनेर एकदमै मजाले बुझाइदिनुहुन्छ। अनि त्यसको शब्दको अर्थहरू पनि बुकमा लेखेको हुन्छ अनि म्यामले त्यो बुझाउँदाखेरि पनि एकदमै मजाले बुझेका हुन्छौँ हामीले। अहिलेसम्म चाहिँ त्यस्तो अप्ठ्यारो परेको त छैन त्यो विषयमा, मलाई चाहिँ एकदमै सजिलो लाग्छ होइन, मनपर्ने विषय पनि भएर होला मलाई एकदमै सजिलो पनि लाग्छ। र यदि अप्ठ्यारो परिहाल्यो भने पनि हामीले म्यामहरूलाई सोद्धाखेरि उहाँले चाहिँ भनिदिनुहुन्छ एकदमै त्यसलाई भित्र इनर मिनिङसित गएर होइन यो भनेको यसरी हो भनेर एकदमै मजाले बुझाइदिनुहुन्छ।
0: सन्ध्या बहिनी, तपाईँ कति वर्ष पुग्नुभयो?
1: म चाहिँ 14 पुगे।
0: तपाईँ घरमा चाहिँ कति घन्टा पढ्ने गर्नुहुन्छ?
1: म घरमा चाहिँ विद्यालयबाट फर्केपछि चाहिँ 1.5 पढ्छु होमवर्क गर्नको लागि।
0: तपाईँलाई पढाइ बाहेक चाहिँ खेलकुदमा चाहिँ के कुरामा रुचि राख्नुहुन्छ अनि विद्यालयमा हुने खेलकुद गतिविधिहरूमा पनि भाग लिने गर्नु भएको छ?
1: हाम्रो विद्यालयमा चाहिँ यस्तो खेलकुद सम्बन्धी होइन कार्यहरू चाहिँ अब ग्राउन्ड नभएका कारणले अलिक सम्भव देखिँदैन, त्यही पनि यो इन्डोर गेम्सहरू चाहिँ हाम्रो स्कुलमा भइरहेको हुन्छ। त्यसमा पनि अहिले टेबल टेनिस आएको छ अनि त्यो खेल्न एकदमै रमाइलो लाग्छ, हामीले बिस्तारी सिक्दैछौँ त्यो खेल्न पनि। अनि खेलकुदमा चाहिँ मलाई हरेक खेल राम्रो लाग्छ, म यस्तो खेलकुदको भिडियोजहरू पनि कहिलेकाहीँ हेरिरहेको हुन्छु। र खेलकुदभन्दा बाहेक यस्तो अरू सृजनात्मक कार्यहरूमा पनि मलाई एकदमै रुचि छ।
0: तपाईँ कुन पोजिसनमा हुनुहुन्छ, कस्तो छ तपाईँको पढाइको अवस्था पनि बताइदिनु न?
1: म चाहिँ क्लासको 1st पोजिसनमा छु अनि मेरो पढाइ पनि राम्रै छ, अब हरेक चिजमा अगाडि बढिरहेको हुन्छु, मैले सक्दो प्रयास गरिरहेको हुन्छु।
0: राम्रो लाग्यो। आठ कक्षाको प्रथम स्थानमा हुनुहुन्छ, तपाईँ जस्तै अरू साथीहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ, कसरी पढ्दा चाहिँ सफल भइन्छ, अलिकति सुझाव पनि दिनु न।
1: हामीले पाठहरू पढ्छौँ त्यसलाई चाहिँ घोकेर पढ्नु भन्दा पनि बुझेर कक्षामा पढ्यौँ भने चाहिँ होइन आफ्नै भाषामा आफ्नै शैलीमा लेख्दा पनि त्यो मिल्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: सन्ध्या, तपाईँलाई फुर्सदको समयमा अलिकति मनोरञ्जन लिनुहुन्छ कसरी, अनि मोबाइल टेलिभिजन सामाजिक सञ्जाल
1: मोबाइल पनि हेर्छु, त्यति धेरै पनि हेर्दिनँ। त्यो आइतबार अहिले छुट्टी हुन्छ हाम्रो, त्यतिखेर चाहिँ हेर्ने गरेको छ। अनि खाली समयमा चाहिँ मैले अहिले चाहिँ बुन्न सिक्दैछु, क्रोसेटहरू सिक्दैछु, अनि पछि यस्तो चित्रकलाहरू पनि म गरिरहेको हुन्छु। मलाई सृजनात्मक कार्य गर्न एकदमै मनपर्छ, अनि म चाहिँ केही न केही बनाइरहेको हुन्छु घरमा फुर्सदको समयमा, मोबाइलबाट हेरेर हुन्छ कि कसैबाट सिकेर हुन्छ, म त्यस्तो कार्यहरू गरिरहेको हुन्छु।
0: तपाईँको घर परिवारमा कतिजना सदस्य हुनुहुन्छ?
1: म, मम्मी, बाबा, भाइ छन्।
0: रेडियो नेपाल सुन्दै रहनु भएका थुप्रै भाइ बहिनीहरू अहिले तपाईँलाई सुनिरहनु भएको छ, उहाँहरूलाई के सुनाउन चाहनुहुन्छ?
1: मैले चाहिँ यो भन्दा अगाडि कविताहरू तयार पारेको थिएँ, त्यो कविता चाहिँ म अहिले प्रस्तुत गर्न चाहन्छु।
0: हजुर,
1: पहिलो कविता चाहिँ मेरो देशको बारेमा रहेको छ। मेरो देश नेपाल सुन्दर, शान्त र विशाल, हिमालको शिरमा चम्किन्छ चाँदीको उज्यार, सगरमाथा गर्व हाम्रो पहाड हरिया छन्, तराईका फाटामा सुन जस्तै अन्न फलेका छन्, तराईका फाटामा सुन जस्तै अन्न फलेका छन्। विभिन्न जाति भाषा संस्कृति हाम्रो पहिचान, मिलेर बस्नु नै हो नेपालको महान सम्मान। गौतम बुद्धको जन्मभूमि, शान्तिको सन्देश, प्रकृतिको काखमा बसेको प्यारो मेरो देश, प्रकृतिको काखमा बसेको प्यारो मेरो देश। नदी झरना वन र फुलले सजिएको धरती, नेपाल प्रति सधैँ रहोस् हाम्रो माया र कीर्ति, नेपाल प्रति सधैँ रहोस् हाम्रो माया र कीर्ति। जहाँ गए पनि मनले यही भन्छ विशेष, मेरो मुटु भन्दा प्यारो छ मेरो सुन्दर नेपाल देश।

0: तिम्रो त्याग अतुलनीय छ। जति टाढा भए पनि आमा, मेरो मुटुमा तिमी सधैँ नजिक छौ। आमा तिमी नै हो मेरो संसार, तिमी नै हो मेरो पहिलो प्यार। तिम्रो आशीर्वाद साथमा भए सधैँ उज्यालो हुन्छ मेरो बाटो हजार, सधैँ उज्यालो हुन्छ मेरो बाटो हजार।
1: हजुर, आफैले लेख्नु भएको हो यो कविता?
0: मैले चाहिँ आफ्नो कृतिहरू पनि यसमा राखेको छु, अनि अलिअलि चाहिँ युट्युबहरू अब यसो एआईहरूको पनि युज गरेको थिएँ।
1: तपाईँ पढाइभन्दा बाहेक अलिक फुर्सद हुनुभयो भने के के गर्नुहुन्छ, के काममा तपाईँलाई काम गरौँ भन्ने इच्छा जागृत हुन्छ?
0: मलाई चाहिँ घरमा अब सक्दोसम्म मम्मीलाई अब घरको काममा सघाउने, अब खाना पकाउन, तरकारीहरू केलाउन, भाँडा माझ्नेदेखि लिएर घर सरसफाइ गर्न, अनि मेरो एउटा सानो भाइ पनि छ, मेरो जिम्मेवारी भनेकै त्यही भाइलाई चाहिँ हेर्ने, अलिक उसमै चाहिँ फोकस हुन्छ।
1: भाइसँग खेल्नुहुन्छ अनि भाइलाई हेर्ने काम पनि गर्नुहुन्छ?
0: हजुर।
1: भाइ सानो हुनुहुन्छ?
0: भाइ भर्खर 4 वर्षको।
1: दिदी र भाइ बिचमा पनि कहिले काहीँ यसो झगडाहरू पनि हुने गर्छ कि गर्दैन?
0: हाम्रो झगडा भन्नाले त्यस्तो त हुँदैन, कहिले काहीँ यसो केही कुरामा मनमोटाव हुन्छ, त्यही पनि एकैछिनमा हामी मिलिहाल्छौँ।
1: सानो हुनुहुन्छ भाइ, भाइलाई माया गर्नुपर्छ है?
0: हजुर।
1: विद्यालयमा पढाइ लगायत अन्य गतिविधिमा विद्यार्थीहरूलाई विद्यालय शिक्षकबाट कस्तो खालको सहजीकरण गरे हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
0: हाम्रो चाहिँ अब सबै कुरा अहिले भइ नै रहेको छ, तर अब ग्राउन्ड नभएका कारणले चाहिँ खेलकुद चाहिँ अहिलेसम्म हाम्रो भएको छैन। त्यसको लागि चाहिँ अलिकति हामीले भनी पनि रहेका छौँ, खेलकुद गरिदिए अझै राम्रो हुन्थ्यो विद्यार्थीहरूलाई, होइन, पढाइको साथसाथै खेलकुद पनि महत्त्वपूर्ण हुन्छ नि त, त्यही भएर हामीले खेलकुदलाई चाहिँ अलिक विशेष रूपमा ध्यान दिएर चाहिँ हामीले विद्यालयलाई पनि भनिरहेका छौँ। अनि हाम्रा हेड सरले पनि भन्नुभयो अब अहिले जमिन छैन, अनि हामीले कुरा मिलाउँदैछौँ, वडालाई पनि भन्दैछौँ, बिस्तारी बिस्तारी तिमीहरूको यो इच्छा पनि पुरा हुन्छ भनेर हामीलाई भन्नुभएको छ।
1: बाल अधिकारको बारेमा तपाईँले कति बुझ्नु भएको छ?
0: बाल अधिकार भनेको चाहिँ बाल बालिकाले पाउनु पर्ने हक हित अधिकार हो, जसमा चाहिँ बाल बालिकाले पढ्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ, अनि पछि खाना लाउन पाउनुपर्छ, यसमा आफ्नो कर्तव्य पनि हुन्छ।
1: सन्ध्याले फुर्सदको समयमा विद्यालयबाट शैक्षिक भ्रमण लगायत कुनै सम्झना योग्य ठाउँमा चाहिँ भ्रमण गर्ने अवस्था पनि प्राप्त गर्नु भएको छ कि छैन?
0: हामीले त्यस्तो पनि प्राप्त गरेका छौँ, अस्ति नै पनि हामीले त्यो एजुकेसनल टुर भनेर चाहिँ हामी गोदावरी पनि गएका थियौँ। हामी गोदावरी जाँदाखेरि चाहिँ एजुकेसनल टुरमा गएको थियौँ, त्यहाँनिर चाहिँ एकदम डिफ्रेन्ट डिफ्रेन्ट टाइप्सको प्लान्ट्सहरू देखेर हामीले एउटा एजुकेसन पनि पाएका थियौँ, साथै हामीले साथीभाइहरूसित रमाइलो पनि गरेका थियौँ, शिक्षकहरू मिलेर, साथीभाइहरू मिलेर विद्यालयदेखि हाम्रो सन्तानेश्वर महादेव मन्दिर गयौँ सुरुमा, त त्यहाँनिर पनि अवलोकन गरेर दर्शन गरेर अनि पछि हामी गोदावरी गएका थियौँ। त्यहाँनिर हामीले भ्रमण गरिसकेपछि चाहिँ फेरि खाजाहरू खाएर हामी फर्किँदाखेरि चाहिँ एकदमै धेरै नयाँ नयाँ कुराहरू सिकेका थियौँ र एकदमै रमाइलो भएको थियो। हाम्रो त्यो अनुभव चाहिँ एकदमै रमाइलो लागेको थियो मलाई।
1: हजुर, सन्ध्याको भविष्यको लक्ष्य के छ, के योजना बनाउनु भएको छ, के बन्छु भनेर सोच्नु भएको छ?
0: म चाहिँ कर्पोरेसन लयर बन्छु भनेर सोचेको छु।
1: तपाईँको लक्ष्य अनि योजना चाँडै पुरा होस्, हाम्रो तर्फबाट धेरै धेरै शुभकामना।
0: हजुर, धन्यवाद।
1: अनि तपाईँका मन मिल्ने साथी कतिजना हुनुहुन्छ?
0: मेरो मन मिल्ने साथी त कक्षामा सबैजना छन्, सबैले आफूलाई दुःख पर्दा सहयोग चाहिएको बेला एकदमै फ्रेन्डली भएर उनीहरूले हेल्प गर्छन्, होइन, आफ्नो जस मनको कुराहरू बुझिदिन्छन्, सपोर्ट गर्छन्। यदि मैले केही कुरामा भाग लिन चाहेको छु भने पनि होइन, तिमीले सक्छौ, तिमी गर, तिमीले अवश्य नै सफलता पाउँछौ भनेर उनीहरूले एकदमै हेल्प गर्छन् र मलाई एकदमै खुसी लाग्छ। म आफूलाई एकदमै भाग्यमानी पनि ठान्छु, किनभने त्यस्तो साथी पाउनु भनेको त एकदम भाग्यको कुरा हो।
1: सन्ध्या कक्षाको प्रथम भएर पनि होला धेरै साथीहरूले धेरै कुराहरू सिक्नको लागि पनि साथीहरूले सन्ध्यालाई धेरै मन पराउनुहुन्छ हो?
0: हजुर, हामी सबैजना मसित बोलिरहेका हुन्छन्, उनीहरूलाई गएको प्रश्न सोधिरहेका हुन्छन् र म पनि आफूलाई जानेको कुराहरू उनीहरूलाई भनिरहेको हुन्छु।
1: सन्ध्या, तपाईँलाई खाना चाहिँ विशेष गरेर के मनपर्छ? बाहिरको कुराहरू, कुरकुरे, चाउचाउ कतिको खाने गर्नुहुन्छ? घरैसी कुरा चाहिँ सबभन्दा खाने कुरा के हो?
0: म त्यस्तो जङ्क फुड त मैले त्यति धेरै खाँदिनँ, अब महिनामा एक दुई पटक

0: तिन चार पटक त्यसरी खाइन्छ कहिले काहीँ। त्यो रेगुलर डेली चाहिँ खाँदिनँ म, प्रायः जस्तो म खाजामा, खानामा होस् चाहे डिनरमा होस् म चाहिँ घरकै खाना खाइरहेको हुन्छु। अनि मलाई चाहिँ घरकै खाना एकदमै हेल्दी लाग्छ किनभने त्यसमा पौष्टिक तत्त्वहरू पनि हुन्छ। अब बाहिरको खानेकुराले भन्ने आफ्नो शरीरलाई एकदमै कमजोर बनाउँदै जान्छ, रोगहरू एकदमै छिटो आउँछ होइन आफ्नो शरीरमा, तर घरको खाना खाँदा चाहिँ हामीलाई एकदमै शक्ति प्राप्त हुन्छ।
1: हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा रेडियो नेपालको बाल बाटिका कार्यक्रम मार्फत सन्ध्याका केही भनाइ छन्, केही सुझाव दिन चाहनुहुन्छ?
0: यो यसरी बालबालिका कार्यक्रम गर्दाखेरि चाहिँ होइन हामी बालबालिकाहरूले चाहिँ एकदमै नयाँ नयाँ अवसर पाइरहेका हुन्छौँ। आफूभित्र भएको सिप कला क्षमतालाई चाहिँ हामीले यो सम्पूर्ण दुनियाँमा हामीले चाहिँ फैलाउन सक्छौँ। एउटा आत्मविश्वास भन्ने पनि बिस्तारै बिस्तारै गर्दै यस्तै सानो सानो कार्यक्रममा हामीले भाग लिँदै लिँदै गएर नै हामी अगाडि गएर बोल्न सक्ने हुन्छन्। अब यसरी मैले यो भन्दाखेरि अलिअलि मलाई डर पनि लागिरहेको छ, तर मैले भनेका केही शब्दहरू अरूले पनि सुन्छन् भनेर एकदमै खुसी लागेको छ। यस्तो अवसर सम्पूर्ण विद्यार्थीहरू तथा बालबालिकाहरूले पाउनु अत्यन्तै आवश्यक छ जस्तो लाग्छ मलाई।
1: हवस्, हामीले तपाईँसँग कुरा गर्ने मौका पायौँ, तपाईँले हामीलाई समय दिनुभयो। बालबाटिका कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हजुर, हजुरलाई पनि एकदमै धेरै धन्यवाद मलाई यसरी अवसर दिनुभएकोमा।
1: लौ त, यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। प्यारा भाइ बहिनीहरू, हामी अर्को हप्ता फेरि अरू नै भाइ बहिनीसँग गरिएको विशेष कुराकानीमा आधारित बालबाटिका कार्यक्रम लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालालाई बिदा माग्छौँ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
2: जय हो।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौ।
2: लो, अलि चाँडै आउँछु भनेकी थिए, हेर न घरमा के काम गर्दा गर्दै ढिलो भइहाल्छ भन्या। कस्तो हो यो समय पनि, कति छिटै गएको हो।
3: ओहो आमा, नमस्ते नमस्ते नमस्ते।
2: नमस्कार बाबु, नमस्कार।
3: तपाईँ एक्लै गुनगुनाउँदै हिँड्नुहुन्छ त आमा, के छ यस्तो, साह्रै तनावमा हुनुहुन्छ कि जस्तो छ।
2: हेर्नु न बाबु, बाबुलाई भेट्न म अघि नै आउन ठिक परेकी थिए।
3: हजुर,
2: हिँड्ने बेलामा टुप्लुक्कै डोरो बाँध्ने गुरु आउनु भएछ फेरि।
3: ए आज हजुर जन्म पूर्णिमा आज
2: हो नि बाबु, हेर्नु न। अनि अब त्यही गर्दाखेरि बाबुलाई भेट्न आउन नि ढिलो भयो भन्दै गुनगुनाएको नि बाबु।
3: ल हेर, यो बाटामा के उभिएर सबै भने, ल यता आउनु न आमा, यता अलिक सजिलै बसौँ।
2: ए हुन्छ बाबु।
3: के अन्त्य जान हिँड्नु भएको त थिएन नि?
2: होइन नि बाबु, म त यहीँ आएको हो नि, कहाँ जानु अन्त।
3: यता मजाले सजिलै बस्नुहोस् आमा। अनि तिर्खा लागेको छ आमा?
2: होइन छैन बाबु, त्यहाँ बाटोमा आउँदा आउँदै त्यो ढुङ्गे धारामा हाम्रो त कति मिठो चिसो पानी छ, म त त्यहीँ खान्छु बाबु यता आउँदाखेरि।
3: यहीँ बसेर बिस्तारै भन्न पनि त हुन्थ्यो नि आमा, एक्लै गुनगुनाउने आएको देखेँ मैले।
2: होइन बाबु, त्यही भनिहालेँ नि, आज रक्षाबन्धनको दिन, अनि घरमा के गर्दा गर्दै ढिलो भइहाल्यो, त्यही माथि यता आउँछु भन्दा भन्दै टुप्लुक्कै गुरु आइसकेपछि झन् ढिलो भयो भनेर नि। एक्लै मनमा कुरा खेलाउँदै हिँडिरहेको थिएँ, बाबुसँग यहाँ ठ्याक्कै आइपुगिहालेँ। अनि बाबु
3: एकदमै ठिक छ, बरु आमालाई मैले आज के सेवा गरौँ, त्यतिकै त आउनु भएको छैन पक्कै पनि।
2: हामी किन आउनु बाबु, हजुरहरूकोमा काम नपरिकन त आउँदै आउँदैनौँ नि, काम परेर नै हजुरहरूलाई भेट्न आउने हो हामी त।
3: हजुर
2: हेर्नु न बाबु, यो असारको 25-26 यो मेरो भैँसी ब्याएको थियो।
3: हजुर हजुर।
2: अब यो यसलाई रागो कहिले लगाउनु पर्छ होला बाबु?
3: अब भैँसी ब्याउन बित्तिकै हजुर आत्तिन पनि भएन, हजुर त एकदम पाएको किसान, यत्रो उमेरसम्म कति चाहिँ अनुभव छ हजुरलाई, हामीलाई भन्दा धेरै अनुभव छ जस्तो लाग्छ। त्यही पनि अब हजुरले सोधिहाल्नुभयो, अब असारको 25-26 भैँसी ब्याएको भने, अहिले त बल्ल साउन भदौको आज 12 होइन, भनेपछि यो सामान्यतया हामीले के भन्छौँ भने आमा, एकपटक भैँसी ब्याइसकेपछि अर्को पटक राँगो खोज्दाखेरि 60 राँगो खोज्यो भने राँगै नलगाइदिने, र यदि 60 पछि राँगो खोज्यो भने र भैँसी स्वस्थ छ भने राँगो लगाइदिन सकिन्छ। जहाँसम्म अब हजुरको कुरा छ, अब यो अहिले आत्तिहाल्नु पर्ने रहेनछ आमा, सामान्यतया भैँसी ब्याएको 2 हजुरले राँगो खोजे पनि काम छैन, हामीले लगाइदिनु हुँदैन। त्यही पनि अब हजुरले सोधिहाल्नु भयो, अब भदौको अन्तिमतिर राँगो खोजेन भने हजुरले एकपटक बरु त्यति बेला मसँग सल्लाह लिन सक्नुहुन्छ, त्यो भैँसीको बारेमा चिन्ता गर्नु परेन।
2: ए साँच्ची, म त खासमा त अर्कै कुरा सोध्न आएको थिएँ, भुसुक्कै बिर्सेछु नि बाबु।
3: के थियो के थियो आमा?
2: मेरोमा एउटा 3 पाडी छ, अनि त्यसले अहिलेसम्म पनि राँगो खोजेको छैन बाबु, हेर्नु न। अनि के भएर त्यस्तो भएको होला, त्यो कुरा पो सोध्न भनेर आएको, ठ्याक्कै अरू नै कुरामा पो व्यस्त
3: भएपछि हजुरले चाहिँ आवश्यक नभएको पनि सोध्नु भएछ, थाहा पाएँ मैले। ठिकै छ, एउटा नयाँ जानकारी त भयो नि हजुरलाई, भैँसी ब्याएको 2 राँगो खोजे पनि त्यसलाई राँगो लगाइदिनु हुँदैन भन्ने त थाहा भइहाल्यो। अब यसको सँगसँगै अब हजुरले अर्को समस्या ल्याउनु भएको रहेछ खासमा, मैले अझ त्यही अघिकै भैँसीको कुरा गर्न थोरै कुरा अझ गर्न बाँकी रहेछ आमा। अब हजुरले के गर्न पर्यो भने, त्यो भैँसी त्यो जुन ब्याएको असारमा ब्याएको भैँसी कतिको मोटो छ?
2: बलियो छ बाबु,
3: बलियो छ, दुध राम्रो राम्रै दिएको छ,
2: राम्रै दिइरहेछ।
3: ए ल, त्यसो भए त खासै समस्या छैन, नत्र भैँसी अलि दुब्लो पातलो छ, त्यसले राम्रोसँग दाना घाँस पानी खाएको छैन, जति खाए पनि आङ नलाग्ने हुन्छ नि आमा भैँसी, हो त्यस्तो खालको छ, कुनै असामान्य लक्षणहरू देखाएको छ भने र भैँसी अनावश्यक रूपमा दुध पनि उत्पादन घटाउँदै गएको छ भने तपाईँले के कारणले त्यस्तो भएको भनेर चाहिँ समयमा नै समाधान खोज्नुपर्छ आमा। कहिले काहीँ मैले अब दुई महिनासम्म ढुक्क हुनुहोस् आमा, दुई महिना पछि बल्ल भ्राको खोजेन भने आउनु भने, अहिले नै अब भैँसी कमजोर अवस्थामा भएको भएर त्यस्तो समस्या परेको भए त तपाईँले फेरि त्यो दुई महिनाभन्दा पहिले नै त्यो भैँसीको समस्यालाई समाधान गर्न सकिन्थ्यो। यो समस्या त रहन्छ हजुरको, त्यो जुन त्यो लैनो भैँसीलाई हाम्रोतिर लैनो भैँसी भन्छौँ नि त भर्खर ब्याएको आमा, यो त पनि त्यही भन्नुहुन्छ,
2: हामी पनि त्यही भन्छौँ बाबु।
3: अनि कति बेतै भैँसी हो त्यो?
2: त्यो त भर्खर दोस्रो बेत भयो बाबु।
3: ए दोस्रो बेत रहेछ। ल आमा, मैले अब तपाईँको अर्को जुन त्यो पहाडीको कुरा गर्नुभएको थियो नि, तीन वर्षको भयो पहाडी, यो चाहिँ अब राको खोजेन, यसलाई के गर्ने होला भनेर भन्नुभएको थियो होइन। सबैभन्दा पहिले त हाम्रा लोकल हाम्रा स्थानीय भैँसीहरू तीन वर्ष प्लस उमेर भएपछि सामान्यत राँ खोज्छन्, तर हाम्रो कुनै कुनै यो मुर्रा भैँसीहरू अलि राम्ररी राम्रो व्यवस्थापन पालिएका भैँसीहरूले अलि पहिले पनि राँ खोज्न सक्छन्। अब यो पहाडी चाहिँ तीन वर्षको पुरा पुगेको हो कि तीन वर्षमा लागेको हो आमा?
2: तीन वर्ष पुरा भइसक्यो।
3: तीन वर्ष भएको रहेछ। अब यो भदौ महिना सामान्यत असोज कार्तिक मङ्सिर मङ्सिरसम्ममा यसले राँको खोजेन भने त फेरि यो भैँसी त मौसमी हुन्छ, पछि फेरि तपाईँलाई ढिलो पनि हुन सक्छ, ठिक समयमा आउनु भएको छ तपाईँ। अब मलाई अलिकन त्यो भैँसीको बारेमा, त्यो जुन त्यो पहाडी थोरै पहाडी भन्नुभयो नि, त्यो पहाडीको बारेमा अलिकन बताइदिनु न। त्यो पहाडीलाई जुकाको औषधि खुवाउनु भएको छैन तपाईँले यसभन्दा पहिले?
2: ए त्यो जुकाको औषधि त मलाई त खुवाउनु पर्छ भने थाहै छैन बाबु।
3: ए अनि त्यो पहाडी कतिको मोटो घाटो छ?
2: ठिकैको छ।
3: ठिकै छ, त्यसले कुनै दाना पानी कम खाने दुब लाउने त्यस्तो लक्षण त देखाएको छैन नि?
2: छैन, दाना पानी त राम्रैसँग खाइरहेको छ बाबु।
3: ल ठिक छ, त्यसो भए पहाडी चाहिँ राम्रै छ जस्तो लाग्यो। म भोलि त्यहाँ तल सुन्दरलाल दाईकोमा पनि बोलाउनु भएको छ, सुन्दरलाल दाईकोमा म जाने काम छ, म त्यता जाँदा यसो हजुरकोमा पनि त्यही बाटै भएको हुनाले म यसो हजुरकोमा पस्छु। भोलि 5 बजे पछि दिनभरि त यहाँ फेरि अफिसमा कृषकहरू आइरहनुहुन्छ, फेरि म अहिले एक्लै पनि छु, अब म बाहिर गएँ भने यहाँ फेरि किसानले दुःख पाउनुहुन्छ। भोलि म अफिस बन्द भएपछि त्यहाँ तल सुन्दरलाल दाईकोमा जाँदाखेरि म एकचोटि पहाडीलाई पनि हेर्छु, र हजुरले त्योभन्दा पहिले हजुरको नाति पनि यही बाटो स्कुल जान्थे नि, अहिले कति कक्षा पढ्छन् नातिले?
2: अहिले 10 कक्षामा पढ्छ।
3: ए पढाइको चाहिँ पुरै प्रेसर रहेछ यति बेला बाबुलाई। यसो गर्न पर्यो आमा, अब भोलि बिहान बाबुसँग थोरै गोबर पनि पठाइदिनु पर्यो हजुरले, त्यो प्लास्टिकमा धेरै 1 चम्चा जति गोबर, तर ताजा गोबर। भोलि बिहान भैँसी उठेपछि आङ तानेपछि एकपल्ट दिसा पिसाब गर्छ, त्यति बेला त्यो दिसाको ठिक अलिकन बिचको भागको 1 चम्चा जति त्यो दिसा पठाइदिनु होला, अनि मैले यहाँ चेक गरिदिन्छु, बाबुले स्कुल जाँदा यहीँ छोड्छन्, मैले चेक गरिदिन्छु, अनि साँझ म आउँदा आफै त्यो चेक गरेको के रहेछ त्यो नतिजा रिपोर्ट चाहिँ मैले लिएरै आउँछु, तपाईँलाई दुःख पनि दिन्न। अनि विस्तृत रूपमा हामीले त्यति बेला नै छलफल गरौँला, हेरिसकेपछि गोबर परीक्षण गरिसकेपछि। सामान्यत मैले यो सबै किन भने भने आमा, अब कहिले काहीँ परजीवीहरूको नियमित रूपमा औषधि नगरेको कारणले पशु वयस्क हुने उमेर भए तापनि राँगो नखोज्न सक्छ। अर्को कुरा चाहिँ, यदि त्यो अहिले स्वस्थ छ, भर्खरै परजीवीले आक्रमण गरेको छ भने पनि हामीले खुवाएको औषधिले राम्ररी काम नगर्न सक्छ। र अर्को कुरा, कुनै कुनै पशुको वंशाणुगत पनि हुन्छ क्या आमा, जस्तै कुनै जातहरू अलि छिटो नै वयस्क हुन्छन्, कुनै जात अलि ढिलो वयस्क हुन्छन्, कुनै कुनै पशुहरूलाई चाहिँ खास पौष्टिक तत्त्वको कमीले पनि यस्तो हुने गर्छ। यो सबै विवरण अहिले हजुरलाई मैले सबै भनेर पनि हजुरले भुल्न नि सक्नुहुन्छ, एकपल्ट हजुरले मलाई झपार्नु भएको थियो कि मैले यति धेरै कसरी सम्झिने भनेर, मैले चाहिँ हजुरलाई यति बुझाएँ, र बाँकी कुन कुन औषधि कसरी खुवाउने अथवा औषधि खुवाउन नपर्ने भन्ने विषयमा एकपल्ट मैले त्यो तपाईँको पहाडी पनि हेर्छु र गोबर परीक्षण पनि गरौँ। अब नियमित रूपमा घरमा सामान्यतया गोबर परीक्षण नगरे पनि उनी देखिन्छ देख्न त। अब हजुरको पाडीलाई अब यसभन्दा पहिले खासै जुका औषधि नियमित रूपमा नखुवाएको कुरा गर्नुभयो, तर हजुरले भुल्नुभयो कि क्या पोहोर साल त म आफै गएर हजुरको भैँसीहरूलाई औषधि खुवाएर आएको नि, हो त्यही हो जुकाको औषधि भनेको।
2: के औषधि दिनुभएको थियो बाबु? म त ठ्याक्क्याक्कै बिर्सिचुकेर के अहिले।
3: अनि हजुरले त्यति बेला मलाई भनेको याद आउँछ, हामी यत्रो भइयो अहिलेसम्म केही औषधि खाइएको छैन, यो भैँसीलाई पनि के औषधि खुवाउनु पर्यो भन्दै हुनुहुन्थ्यो हजुरले। होइन आमा, यो चाहिँ नियमित रूपमा खुवाउनु पर्छ भनेको चाहिँ दुध घटाउँछ भन्दै हुनुहुन्थ्यो। अनि मैले आफै औषधि खुवाएर पनि आएको हो,
2: होइन
3: त्यो औषधि खुवाएको त एक वर्ष भन्दा बढी भयो। हामीले अघिल्लो यो गएको वैशाख होइन, त्यो भन्दा अघिल्लो वैशाख महिनामा आमा त्यो पहाडी चाहिँ हुर्किँदो अवस्थाको थियो, त्यो मैले सम्झिन्छु, अलिअलि सम्झिन्छु। तपाईँ तिनवटा भैँसीलाई मैले खुवाएको हो जुकाको औषधि। अनि साँच्चै त्यो अर्को एउटा भैँसी एकदमै दुब्लो पातलो थियो नि, उता त्यो कुनातिर राखेको भैँसी, त्यो पुरै सेतो भएको थियो, पुरै सूर्यको प्रकाशै कहिले नदेखे जस्तो। त्यतापट्टि झ्याल अलिकति एउटा सानो भेन्टिलेसन खोलिदिनुहोस् भनेको थिएँ मैले, हजुर हाँस्दै हुनुहुन्थ्यो, खोल्नुभयो कि खोल्नु भएन।
2: त्यो खोलेर अहिले त कस्तो चिन्नै नसक्ने भएको छ बाबु।
3: त्यो भैँसी पनि राम्रो भएको छ,
2: राम्रो भयो नि, हजुरले के औषधि खुवाइदिनु भयो त्यहाँदेखि त एकदम राम्रो भएको छ बाबु अहिले त।
3: अनि त्यति बेला त्यो भैँसीले राम्रो खोजेन भनेर पोहोर साल पनि त भन्नुभएको थियो नि त्यो सेतो भैँसीलाई, मैले सम्झिरहेको छु सेतो सेतो त्यो भैँसी।
2: म त बुढी मान्छे, के कुरा बिर्सिहाल्छु बाबु, के गर्नु हेर्नु न।
3: त्यो भैँसी ब्याउने चाहिँ कहिले हो? अब ब्याउने छ भन्दै हुनुहुन्थ्यो नि होइन,
2: अब आउने यो फागुन महिनातिर ब्याउँछ होला।
3: ए फागुन भनेपछि भर्खरै लाग्यो।
2: हजुर हजुर। अनि बाबु साँच्ची यो पशु वस्तुहरूमा यो बर्खै समय छ नि त अहिले त, अब यो पानीहरू पनि परिरहेछ, झिङ्गाहरू पनि त्यत्तिकै आइरहन्छन्, गाई बस्तुलाई टोकिरहेको हुन्छ, के समस्या आउँछ नै बाबु यो पनि भनिदिनु न, हामी किसानी मोराहरूलाई त के कुरा जान्न मन लाग्छ।
3: हजुरहरूलाई सबै थाहा छ, हजुरलाई मलाई भन्दा धेरै थाहा छ, तपाईँहरूले अनुभवको आधारमा सिक्नुहुन्छ। खास गरी यो वातावरणमा झरी लाग्ने समयमा झरी हटाउन मिल्दैन, जाडो हुने समयमा जाडो हटाउन मिल्दैन, यो प्रकृतिले दिएको हो क्या आमा। अब यति बेला झरी लाग्ने बेलामा जाडो भइदिएको भए कति पशुलाई समस्या हुन्थ्यो, जाडो पनि भएको छैन, यति बेला गर्मी नै समय छ। अब यति बेला स्वाभाविकै सामान्य त्यो डाँस भन्ने किरा, यो अलि त्यो ठुलो खालको झिङ्गा जस्तो त्यो डाँसले टोक्छ अलिअलि, त्यो पनि जङ्गलमा हो, यो घर गोठमै आएर त अलिक कमै टोक्छ आमा, लामो समय झरी लगाइराख्यो भने आउन सक्छ। अरू अब यी झिङ्गा झिङ्गीले टोकेर भैँसीको छाला पनि अलिक बाक्लो नै हुन्छ, खासै त्यत्रो ठुलो असर गर्दैन। अहिले हामीले झिङ्गाको औषधि फेरि झिङ्गा नियन्त्रण गर्ने बाहनामा विषादीहरू छिट्यौँ भने फेरि हामीलाई पनि असर गर्छ, पशुलाई पनि असर गर्छ। सामान्य अवस्थामा धुवाँ लगाइदिएको देखेको छु मैले, यसो कहिले काहीँ अलि धेरै भयो भने धुवाँ लगाउन सकिन्छ साँझ पख। अरू त यो बर्खामा बरु त्यो पोहोर साल तल उसको रनबहादुरको भैँसी मर्या थियो नि, त्यो रनबहादुरको भैँसी मैले त्यति बेला भ्यागुतेको खोप लगाऊ भनेर चाहिँ सबै गाउँले खोप लगाउनु भयो,
2: हामीले त लगाएको थियौँ
3: वैशाख जेठमा, अनि त्यो रनबहादुरले मान्दै मानेनन्, उहाँ चाहिँ दाउरा काट्न जानुभएको रहेछ, दाउरा लिन जङ्गलतिर जानुभएको छ भन्दै थिए। अनि उहाँलाई सोद्धाखेरि पर्दैन मलाई भनेर भन्नुभयो र त्यो खोप लगाइएन। पछि चाहिँ ठ्याक्कै यही साम भदौतिर एउटा भैँसी मर्या छ उहाँहरूको, त्यो खोप नलगाएको कारणले
2: बिचारालाई कति हैरानी भयो त्यो भैँसी मरेर।
3: हो, त्यस कारण अब हामीले नियमित रूपमा विभिन्न रोगहरूको चाहिँ खोपहरू लिएर आएका हुन्छौँ आमा, त्यति बेला हजुरहरूलाई पनि जानकारी गराउँछौँ, हजुरहरूले सहयोग गर्नुपर्छ। कोही किसानहरूले चाहिँ मान्नु भएन भने तपाईँहरूले भन्दाखेरि उहाँहरूले छिटो बुझ्नुहुन्छ मान्नुहुन्छ, हामीले भन्दा मान्नुहुन्न क्या किसानहरूले पनि, त्यो गर्नु पर्यो। अनि अर्को अब खोरेत भन्ने रोग चाहिँ सामान्यतया अहिले त हामीले भर्खरै सबै त्यो हजुरको टोलमा जताततै त्यो खोरेतको खोप लगाएका छौँ, त्यो उनीहरूले त्यो खोरेतको समस्या छैन अहिले। भ्यागुते रोगको पनि हामीले खोप लगाइसकेका छौँ, त्यस कारण त्यहाँ समस्या छैन। अब चाहिँ त्यस्तै अब जुकाका औषधिहरू बेला बेलामा हामीले छ महिनामा सामान्यतया पशुलाई जुकाको औषधि खुवाउनु पर्छ आमा, त्यो खुवाउँदाखेरि अब ठिकै छ भोलि नातिसँग सबै पशुको छुट्टा छुट्टै गोबर पठाइदिए पनि हुन्छ, यदि अरू पशुको गोबर पठाइदिँदाखेरि फेरि एउटै प्लास्टिकमा हाल्ने होइन नि आमा।
2: ए छुट्टा छुट्टै राख्नु पर्यो, छुट्टै
3: राख्नु पर्यो। त्यति मात्र होइन, एउटा पशुको गोबर छोएको हातले फेरि अर्को पशुको तुरुन्तै हात सफा नगरिकन अर्को पशुको गोबर छुन पनि हुन्न। त्यो हुनाले हामीले अब पन्जा लगाएर अथवा प्लास्टिकले समाइयो भने त्यो नमुनालाई त्यो प्लास्टिकमा त्यही गाँठो पारिदिने। यदि हातमा पनि गोबर लागेको छ भने राम्ररी पहिले हात धुने, त्यसपछि बल्ल अर्को पशुको गोबर निकाल्नु पर्छ।
2: मलाई त त्यो कुरा थाहा थिएन, धन्न बाबुले सम्झाइदिनु भएर म थाहा पाएँ मैले।
3: अब त्यो चाहिँ यदि तपाईँले हात नधोइकन गोबर लिनुभयो भने अघिल्लो भैँसीको चाहिँ मानव माटे रोग लागेको रहेछ अघिल्लो भैँसीलाई, र त्यसपछि अर्को भैँसीको गोबर समाउनु भयो भने त्यो माटे लागेका भैँसीको गोबर पनि अलिअलि हातमा लागेको हुन्छ। कहिले के माटे नलागेका भैँसीको गोबर चेक गर्दा माटे लागेको देख्न सकिन्छ क्या। त्यो हुनाले यस्ता यस्ता विषयहरूमा ध्यान दिनुपर्छ आमा। अरू त यो बर्खामा ठिकै हो, अब बर्खाको समयमा अब जुगा सुगा लाग्छन् के अरे जङ्गलमा, त्यहाँ जङ्गलतिर भैँसी हजुरहरू लैजानु न चिप्लो छ, यस्तो चिप्लोमा धेरै लैजानु हुन्न, त्यो भैँसी चिप्लिन सक्छन्, चोटपटक लाग्न सक्छ। अरू केही छ भने भन्नुहोस् के अरे आमा। अब हामीले त हजुरकै सेवाको लागि हो।
2: मैले त अब यही पहाडीले राँगो खोजेन भन्ने कुरा किन होला भनेर सोध्न आएको, त्यो बाहेकका अरू धेरै कुरा पनि थाहा पाइहालेँ। हुन्छ बाबु, म भोलि बाबुलाई त्यो मेरो नातिलाई चाहिँ त्यो गोबर जाँच गर्न पनि पठाइदिन्छु, अनि हजुरले त्यता त्यो तल घरमा जाँदाखेरि मेरो भैँसी पनि हेरिदिएर जानु होला न।
3: हुन्छ आमा, हुन्छ।
2: ल बरु कता जान आँट्नु भएको थियो, मैले अल्मा ल्याएँ कि
3: क्या? होइन आमा होइन, म त जान कतै पनि जान लागेको छैन, यही अफिसमै हो। हुन्छ आमा, ल राम्रो।
2: हुन्छ बाबु, ल म त हिँडे है।
4: विश्वमा नै उत्कृष्ट मानिएको नेपाली मह ढुक्क भई नियमित रूपमा सेवन गरौ, स्वस्थ रहौ।
5: मह एक पूर्ण खाद्य वस्तु हो। नियमित महको सेवनले रुघा खोकी, कब्जियत, मोटोपना, ग्यास्ट्रिक, हर्जोग्नी दुख्ने जस्ता थुप्रै समस्याहरूको समाधानमा फाइदा पुर्याउँछ।
4: मौरीको चरण स्रोत र प्रजाति अनुसार महको स्वाद, बासना र रङमा विविधता पाइन्छ। महलाई अनावश्यक रूपमा तताउनु हुँदैन र मह जम्दैमा नक्कली भन्न मिल्दैन। नेपालमै उत्पादित मह खोजी खोजी सेवन गरी स्वदेशी उत्पादनलाई प्रवर्धन गरौ।
5: नेपाल सरकार व्यावसायिक कीट विकास केन्द्र।
1: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
1: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
0: जनहितका लागि रेडियो नेपाल

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यसबेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटे कोशी नदीमा आएको बाढीबाट हालसम्म 553 जनाको निधन भएको पुष्टि। बाढीबाट प्रभावित जिल्लामा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई सरकारको निर्देशन। आवश्यक मर्मतपछि रसुवा सडक सञ्जालमा पुनः जोडियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी। 36 घण्टाको अवधिमा 1,91,00,000,000 भन्दा बढी सहयोग सङ्कलन। र नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 553 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, चितवनमा 222, गोर्खामा 47, तनहुँमा 31, नवलपरासी पूर्वमा 134 र नवलपरासी पश्चिममा 28 गरी 553 जनाको शव फेला परेको हो। यस्तै हालसम्म 1473 जनाको उद्धार गरिएको र बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि 4473 जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरूमा उपचाररत 97 जना डिस्चार्ज भएका छन्। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्य को एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएकाले थप बाढी आउन सक्ने जोखिम रहेको भोटेकोसी र त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।
3: प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सरकारको चाहिँ प्राथमिकतामा चाहिँ उद्धार रहेको हुनाले उद्धारमा सबैजना खटिनु भएको छ। ठुलो बाढी आएको क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोसी एवं त्रिशुली नदी किनारामा उद्धार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।
2: मन्त्री पोखरेलले चीन सरकारसँगको संवादमा सामान्य ग्लेसियरहरू फुटेर बाढी तथा पहिरोसहित पानीको बहाव बढेको जानकारी प्राप्त भएको र तत्काल ठूलो जोखिम नदेखिए पनि जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो। मन्त्री परिषद बैठकले भारतसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन DAP मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। भोटेकोसी बाढीका कारण विच्छेद भएको रसुवा जिल्ला सडक सञ्जालसँग पुनः जोडिएको छ। सडक खण्डमा आवश्यक मर्मत तथा अवरोध हटाएपछि हाल 4-चक्के साना सवारी साधन आवत जावत गर्न सक्ने अवस्था बनेको र सडक पूर्ण रूपमा सहज बनाउन थप काम भइरहेको सडक विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। सडक खुलेपछि जिल्लामा अत्यावश्यक सामग्रीको ढुवानी उद्धार तथा राहत कार्यमा सहज हुने अपेक्षा गरिएको छ। सडक खण्डमा यातायात सञ्चालन भए पनि जोखिम कायमै रहेकाले सवारी साधन सञ्चालन गर्दा आवश्यक सावधानी अपनाउन सडक विभागले सबैमा अनुरोध गरेको छ। चिनिया राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई आज समवेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा चिनिया राष्ट्रपति सीले चीन र नेपाल बीचको केरुङ र सुवा सिमानाका क्षेत्रमा हालै गम्भीर विपद आएको, जसले ठूलो जनधनको क्षति भएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै यसबाट नेपाल र नेपाली जनतालाई परेको पीडाले आफूलाई दुखी बनाएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति सीले पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै शोक सन्तप्त परिवार, घाइते र विपदग्रस्त क्षेत्रका जनताप्रति चीन सरकार र आफ्नो तर्फबाट सहानुभूति जनाउनु भएको छ। राष्ट्रपति सीले भन्नुभएको छ, चीन नेपालको उद्धार प्रयासहरूमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमता अनुसार समन्वय एवं सहायता प्रदान गर्न तयार छ। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वोङ बीच आज टेलिफोन वार्ता भएको छ। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला सो टेलिफोन वार्ता भएको हो। वार्ताका क्रममा मन्त्री वोङले विपदका कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारका तर्फबाट दुःख व्यक्त गर्दै नेपालीलाई परेको कठिन परिस्थितिमा आवश्यक सबै सम्भव सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताउनुभयो। गण्डकी प्रदेश सरकारले भोटेकोसी बाढी पीडितको सहयोगार्थ 4 करोड रुपियाँ सहयोग प्रदान गर्ने भएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम दाखिला गर्ने निर्णय भएको बताउनुभयो। मुख्यमन्त्री पाण्डेले बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका सबहरूको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश बाढीबाट प्रभावित नागरिकलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्री परिषदको आज बसेको बैठकले विपदबाट पीडितको सहयोगका लागि प्रदेश सरकारका मन्त्रीहरूबाट 1-1 महिनाको तलब उपलब्ध गराउने समेत निर्णय भएको छ। यसैबीच भोटेकोसी बाढीबाट प्रभावित सुदूरपश्चिम प्रदेशका नागरिकको उद्धार, राहत तथा सूचना सम्प्रेषणका लागि 24 घण्टा सम्पर्क गर्न सकिने गरी आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले 1.9 करोड आर्थिक सहयोग गर्नुभएको छ। यो रकम राहत कोषमा व्यक्तिगत तर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो। व्यावसायिक पृष्ठभूमिकी 87 वर्षीय राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाउनु भएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले मन्त्रालयमा बुझ्नुभयो। भक्तपुरको मध्यपुर थिमे नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा 51 लाख सहयोग गर्ने भएको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न नगर कार्यपालिकाको 52 बैठकले जनप्रतिनिधिको 1 महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको 2-7 दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद व्यवस्थापन कोषबाट थप गरी 51 लाख कोषमा जम्मा गर्ने निर्णय गरेको हो। नगरपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको सकुशल उद्धार एवं घाइतेहरूको स्वास्थ्य उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न अनुरोध गरेको छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरूले आफू खुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कडा कारवाही गर्ने चेतावनी दिएको छ। कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्युआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेका जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण समेत भएको मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्युआर कोडमा मात्रै आर्थिक सहयोग गरिदिनु हुन अनुरोध समेत गरिएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशुली 3A जलविद्युत आयोजनामा कार्यरत 31 कर्मचारी सम्पर्कमा आएका छन्। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले संजोग कुमार केसी, मोहन गेवाली, रविन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी सम्पर्कमा आएका जानकारी दिनुभयो। उहाँका अनुसार प्राधिकरणले विभिन्न जलविद्युत आयोजनामा फँसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा रहेका विभिन्न जिल्लाका मानिसहरू बेपत्ता भएका छन्। गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित स्थानीय प्रशासनका अनुसार हालसम्म 100 मानिसहरू सम्पर्कविहीन छन्। रेडियो नेपालका संवाददाताहरूले उपलब्ध गराएको भोटेकोसी बाढीका कारण सम्पर्कविहीन भएका विभिन्न जिल्लाका मानिसहरूको विवरणका साथ सहकर्मी यशोदा अधिकारी।
4: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले यति बेला धेरै परिवारलाई पीडा दिएको छ। कतिले आफन्त गुमाइसकेका छन् भने धेरैका आफन्तहरू सम्पर्कविहीन भएका छन्। हराएका मध्ये कतिपय सम्पर्कमा आइरहेका छन् भने कतिको खोजी कार्य जारी रहेको छ। बाढीपछि बेपत्ता हुनेमा सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लाका 224 रहेका छन्। हाम्रा सिन्धुपाल्चोक संवाददाता जीवन श्रेष्ठ।
5: अहिलेसम्म प्राप्त जानकारी अनुसार 224 मिसिङ भएको छ। अझै यो संख्या बढ्न सक्ने भन्ने चाहिँ प्रशासनको चाहिँ आङ्कलन छ। तातपानी नाका जब बन्द भयो, यहाँ आश्रित श्रमिकहरू भए, ट्रक चालक, भ्यान कन्टेनर चालकहरू भए, व्यापार व्यवसायमा यता आश्रित भएर त्यो व्यापार व्यवसाय गर्दै गरेका सबै रसुवाको केरुङ नाकामा जानुभएको थियो र त्यही नै बसोबास गर्दै त्यही नै व्यवसाय गर्दै आउनु भएको थियो र कतिपय अब पर्यटनसँग जोडिएको धार्मिक पर्यटनको यो सिजन पनि हो। त्यहाँ पनि जाँदाखेरि चाहिँ उहाँहरू परेको भन्ने खबर छ। चौतारा चाँचोक गढीमै 12 मिसिङ भएका छन्। तातपानी नाकासँग जोडिएको गाउँपालिका हो, त्यहाँबाट 64 बारबिसी नगरपालिकामा लगभग 40-50 त्यहीँबाट मिसिङ भएको छ।
4: त्यस्तै सुदूरपश्चिमको कैलालीका धेरै जना रसुवागढी आसपासमा बेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका 140 बेपत्ता भएको हाम्रा कैलाली संवाददाता जगत साउथ बताउनुहुन्छ।
6: भोटेकोसी बाढीमा परि 9 जिल्लाका गरी 140 सम्पर्कविहीन रहेको भनेर प्रहरीले जनाएको छ। सबैभन्दा बढी कैलालीको 48 रहेका छन् सम्पर्कविहीन हुनेमा, त्यसै गरी कञ्चनपुरको 43 छन् भने दार्चुलाका 4 सम्पर्कविहीन रहेको अवस्था छ। यसै गरी बाजुराका 14 छन्, डन्दुराका 17, बैतडीका 8, बझाङका 2 र अछामका 1 सम्पर्कविहीन रहेको भनेर चाहिँ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर विष्टले जानकारी दिनुभएको छ। सम्पर्कविहीन व्यक्तिहरू पनि प्रहरीको सम्पर्कमा आउने क्रम जारी छ। प्रहरीका अनुसार सम्पर्कमा आउनेहरूमा कञ्चनपुरका 9, डन्दुराका 1 र कैलालीका 1 रहेका छन्। सम्पर्कविहीन भएका व्यक्तिहरूमा चाहिँ सुरक्षाकर्मी रहनु भएको छ भने केही कर्मचारी र अधिकांश कामदार रहेको तथ्याङ्क देखिएको छ।
4: गोर्खा जिल्लाका विभिन्न गाउँबाट रसुवागढी पुगेका 62 हराइरहेका संवाददाता राजेन्द्र नेउपानेले जानकारी दिनुभयो।
7: गोर्खा जिल्ला घर भएर त्यस क्षेत्रमा कार्यरत रहेका 62 नागरिकहरू अझैसम्म बेखबर रहेका छन्। गोर्खा नगरपालिकाका 2, अजितकोट गाउँपालिकाका 1, धार्चे गाउँपालिकाका 4, आरूघाट गाउँपालिकाका 3, शहीद लखन गाउँपालिकाका 7, पालोङटार नगरपालिकाका 33, भीमसेन थापा गाउँपालिकाका 3, बारपाक सुलकोट गाउँपालिकाका 6, सिरानचोक गाउँपालिकाका 2 र गण्डकी गाउँपालिकाका 1 गरी 62 बेपत्ता भएका हुन्। यसै गरी आबुखरेनी गाउँपालिकाका 6 नागरिकहरू बेपत्ता भएका छन्।
4: त्यसै गरी कोशी प्रदेशको सुनसरीबाट तीर्थयात्रामा जाने देखि केरुङ नाकामा व्यवसाय गर्नेहरू समेत गरी 19 बेपत्ता भएकामा 4 परिवारको सम्पर्कमा आएको जानकारी दिँदै हाम्रा संवाददाता रुमा रिजाल।
8: जिल्ला उपलब्ध गराएको तथ्याङ्कमा चाहिँ 19 सुबारीबाट पीडित हुनुभएको, सम्पर्कविहीन हुनुभएकोमा पछिल्लो समय 4 चाहिँ विभिन्न तौरबाट परिवारको सम्पर्कमा आउनु भएको तथ्याङ्क उपलब्ध भएको छ भने 15 अझै पनि सम्पर्कविहीन हुनुभएको अवस्था छ।
4: सल्यान जिल्लाबाट बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेका मध्ये कतिपय परिवारै सम्पर्क बाहिर रहेको संवाददाता दीपक शर्मा बताउनुहुन्छ।
9: अहिलेसम्म 47 जना सम्पर्क विहीन भएको भनेर स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेका छन्। त्यो तथ्याङ्क बागसर नगरपालिकाबाट 2 जना, कालीमाटी गाउँपालिकाबाट 2 जना, खपरकोट गाउँपालिकाबाट 11 जना, त्रिवेणी गाउँपालिकाबाट 8 जना, शारदा नगरपालिकाका 5 जना, कुमा गाउँपालिकाबाट 6 जना, बनगाँठ कुपरी नगरपालिकाबाट 10 जना र सिद्धकुमा गाउँपालिकाबाट 1 जना गरेर गएका छन्। अहिलेसम्म सम्पर्क विहीन भएका छन्। सल्यानबाट जाने भनेको रोजगारी रसवामा हाइड्रो पावर भएको हुँदाखेरि अधिकांश चाहिँ उनीहरूले परिवारै ती लगेर जाने बस्ने भएको हुँदाखेरि बागसर नगरपालिका, शारदा नगरपालिका, बनगाँठ कुपरी नगरपालिकाको अधिकांश जति अहिले सम्पर्क विहीन भएका छन् ती सम्पर्क विहीन भएकाहरू चाहिँ फ्यामिली सहितको छन्।
4: लुम्बिनीका विभिन्न जिल्लाका करिब 178 जना बेपत्ता भएका छन्। सबैभन्दा बढी रूपन्देहीका 41 जना रहेका छन्। हाम्रा बाँके संवाददाता नवीन गिरी।
10: लुम्बिनी प्रदेशको 178 जना चाहिँ सम्पर्क विहीन हुनुहुन्छ। त्यसमा सबैभन्दा बढी रूपन्देहीका 41 जना, दाङका 35 जना, बाँकेका 21, रुकुम पूर्वमा 15 जना, रोल्पाका 14, प्युठान, पाल्पा, अर्घाखाँचीमा 9-9 जना, बर्दियाका 8 जना, गुल्मीका 7 जना, नवलपरासी पश्चिमका 6 जना र कपिल वस्तुमा चाहिँ 4 जना चाहिँ सम्पर्क विहीन भएको आपतकालीन सञ्चालन केन्द्र लुम्बिनी प्रदेशले जानकारी दिएको छ। र त्यहाँ कार्यरत सशस्त्र प्रहरी नवराज रेशमीले चाहिँ हामीलाई दिएको जानकारी अनुसार हराइरहेका मध्ये दाङका 2 जना चाहिँ सम्पर्कमा आउनु भएको छ।
4: भदौ 10 गते तिब्बततिरबाट आएको विनाशकारी बाढीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा राज्यका सबै संयन्त्र सक्रिय छन्। बाढीबाट बढी प्रभावित नुवाकोट र रसुवाका केही जनप्रतिनिधिहरू नै बेपत्ता भएकाले हराइरहेकाहरूको यकिन तथ्याङ्क संकलन हुन नसकेको हाम्रा नुवाकोट संवाददाता रामहरि नेपालीले जानकारी दिनुभयो। गण्डकी प्रदेशका 8 जिल्लाका 100 जना अझै सम्पर्कविहीन छन् भने त्यसमध्ये कास्कीबाट 16 जना, पर्वतका 1 जना, बागलुङका 11 जना, म्याग्दीका 2 जना, लम्जुङका 10 जना र स्याङ्जाका 6 जना अझै बेपत्ता छन्। त्यसै गरी मध्य प्रदेशको सप्तरीका मात्रै 32 जना सम्पर्कविहीन भएका छन्। 12 पर्सा, रौतहट लगायतका व्यक्तिहरू पनि रसुवागढी आसपासमा बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा विदेशी पर्यटकदेखि सुरक्षाकर्मी, श्रमिक, कर्मचारी, व्यवसायी र तीर्थयात्रीहरू यातायात व्यवसायी रहेका छन्। त्यसो त रसुवा बाढी प्रभावित क्षेत्रबाट बेपत्ता भएकाहरू आफन्तको सम्पर्कमा आउने क्रम पनि जारी छ। आशा गरौं विभिन्न कारणले सम्पर्क टुटेकाहरू चाँडै नै आफन्तको सम्पर्कमा आउनुहुनेछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: भोटेकोशी नदीमा गएको बाढीमा परि भक्तपुर जिल्लामा 28 व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढीमा परि झापाका 12, रुकुम पश्चिमका 15 र लमजुङका 10 जना सम्पर्कविहीन भएका नेपाल प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशीमा गत बुधबार गएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा सव्यवस्थापन रिकभरीमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ। सब सङ्कलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम सब सङ्कलन गरिरहेको छ। बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका सबहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरिएको सेनाले जनाएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर सङ्कलन कार्य उच्च प्राथमिकताका साथ अघि बढाएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ। बाढीका कारण प्रभावित 3 जिल्लाका 120 साइटमध्ये हालसम्म 80 वटाको सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी आवश्यक उपकरण परिचालन गरिएको जानकारी दिनुभयो। खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा 34 जना घाइते भएका छन्। दिक्तेल, रूपाकोट, मजुवागढी नगरपालिका 6 नेर्पा स्थित भुलभुले दुधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ट्र्याक्टर सोही नगरपालिकाको वडा नम्बर 2 सोलमा स्थित छेपेखोलामा दुर्घटना भएको हो। दुर्घटनामा 5 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिराजन बस्नेतले जानकारी दिनुभयो। जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले 20 जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरेको र घाइते 14 जनाको जिल्लामै उपचार भइरहेको दिक्तेल रूपाकोट मजुवागढीका उपप्रमुख बेसन राईले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब अन्तर्राष्ट्रिय समाचार। नर्वेका राजा हेराल्डको 99 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकोन सोत नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्ड अगस्त 17 हेमोलिटिक एनिमियाको उपचारमा हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन, युवरागी मट्टे मेरिटसहित परिवारका सदस्य अस्पताल पुग्नुभएको थियो। राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। उहाँलाई सरल, आत्मीय र सबैलाई समेट्ने राजाको रूपमा स्मरण गरिएको छ। राजा हेराल्ड सन् 1991 सिंहासनमा बस्नुभएको थियो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: राष्ट्रिय योजना आयोगले भोटेकोसी बाढीले पुर्याएको आर्थिक क्षतिको विस्तृत अध्ययन अगाडि बढाएको छ। आयोगले राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरी बाढीले पुर्याएको आर्थिक क्षतिको विवरण संकलन गरिरहेको उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो। बाढीका कारण पुगेको आर्थिक क्षति र त्यसले कुल गारस्थ उत्पादन जीडीपीमा परेको असरका सम्बन्धमा अध्ययन केन्द्रित हुनेछ। अध्ययनका लागि अहिले तथ्याङ्क संकलन तथा प्रारम्भिक छलफल भइरहेको र परिस्थिति अनुकूल हुनासाथ विस्तृत अध्ययन अगाडि बढ्ने उपाध्यक्ष भट्टले बताउनुभयो। बाढीले सञ्चालनमा रहेका 10 र निर्माणाधीन 5 गरी 15 जलविद्युत आयोजनामा क्षति पुगेको छ। यस्तै बाढीबाट 100 संख्यामा सवारी साधन, व्यक्तिगत घर, सडक एवं राजमार्ग, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। यस्तै गोसाईकुण्ड र मानसरोवर केन्द्रित त्यस क्षेत्रको पर्यटकीय गतिविधिमा समेत बाढीले असर गरेको छ। आयोगको अध्ययन प्रतिवेदनले बाढी प्रभावितका लागि राहत प्याकेज बनाउन र पुनर्निर्माणका लागि सहयोग पुग्ने उपाध्यक्ष भट्टले बताउनुभयो। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा पुगेको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ। महासंघको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारी साधनको क्षतिको अध्ययन गर्न समिति गठन गरेको हो। समितिले बेपत्ता भएका सवारी साधन, व्यवसायी, मजदुर तथा यात्रुहरूको अवस्था र क्षतिको विवरण संकलन गर्ने महासंघका अध्यक्ष सरोज चिटौलाले जानकारी दिनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
13: नेपालका मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाँटले इतिहास रचेका छन्। चिनको साङ्घाई स्थित डाँडगनमा जारी रोड टु युएफसी सिजन 5 सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिप मर्कटलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन्। रविन्द्रले अब जापानी खेलाडी यो ताजिकासँग फाइनलमा खेल्नेछन्। ताजिमाले पहिलो सेमिफाइनलमा भारतका चुङरेन कोरेनलाई पराजित गरेका थिए। रविन्द्र रोड टु युएफसी सिजन 5 फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। यदि ढाँटले फाइनलमा समेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। बजाङी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित बान्ट मवेट विभागमा 11 खेलेका छन्। त्यसमध्ये उनले 10 जित हात पार्दा 1 मात्र पराजय बेहोरेका छन्। रविन्द्रले एमएम करियरमा सन् 2023 इस्लामिल खानसँग मात्र हार बेहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिस फाइट नाइट 17 उपाधि जितेपछि रविन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनिङ कुरेनलाई 3 चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। यो जितसँगै उनी म्याट्रिस फाइट नाइटको वान मेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने। रविन्द्रले अर्को महत्त्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन 5 क्वार्टर फाइनलमा निकालेका थिए। उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किबोर्ड अल्टिन्जोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यससँगै रविन्द्र रोड टु युएफसी सिजन 5 सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर पनि बनेका थिए।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना एवं हिमाली र पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 76.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर र दिपायलको अधिकतम 35.9 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 4.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म 553 जनाको निधन भएको पुष्टि। बाढीबाट प्रभावित जिल्लामा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई सरकारको निर्देशन। आवश्यक मर्मतपछि रसुवा सडक सञ्जालमा पुनः जोडियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी। 36 घण्टाको अवधिमा 1,91 करोड भन्दा बढी सहयोग सङ्कलन र नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: भोटे कोशी विपत्तिको तेस्रो दिन उद्धार र खोजी कार्यलाई तीव्रता दिँदै राज्यका सबै संयन्त्र परिचालन। मृत्यु हुनेको संख्या 547 पुग्यो, 100 नागरिक अझै सम्पर्क विहीन। भोटे कोशी र त्रिशुलीको भीषण बाढीले तटीय बस्तीहरू बगरमा परिणत। प्रभावित क्षेत्रमा राहत र खाद्यान्न पुर्याउन कठिन। हिमालयमा जलवायु संकट र विश्वको ध्यान। रसुवा विपत्पछि तातिदो हिमाली क्षेत्र र जलवायु परिवर्तनको जोखिममाथि अन्तर्राष्ट्रिय समुदायमा बहस सुरु। र आज शुक्रबारको कला साहित्यमा विपत्तिको पीडा, शोक र सामूहिक संवेदना पोख्ने माध्यम बन्दै नेपाली गीत संगीत।
0: कार्यक्रम सुरु गरौँ। भोटे कोशीको विपत्तिको तेस्रो दिन राहत र उद्धारमा केन्द्रित सम्बन्धी प्रसङ्गबाट। अस्ति बुधबार नेपाल चीन सीमा क्षेत्र रसुवागढी हुँदै भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तेस्रो दिन। अझै पनि स्थिति सामान्य बन्न सकेको छैन। क्षति कति भयो भन्ने एकिन आँकडा आउने क्रम जारी छ भने बेपत्ता भएकाहरूको खोजी र उद्धारका लागि राज्यका सबै संयन्त्रहरू निरन्तर कार्यक्षेत्रमा खटिरहेका छन्। यो कार्यक्रम तयार पार्दासम्म प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बाढीमा परि मृत्यु हुनेहरूको संख्या 547 पुगेको छ। 100 नागरिक अझै सम्पर्कविहीन छन्। थप सामग्री सहित सहकर्मी दिनेश लुटेल।
2: हाम्रा मान्छे कहाँ छन्, अब कहाँ जाने? बाढीले घरबार विहीन बनेपछि रसुवा र नुवाकोटका धेरै स्थानीयवासी यति बेला गहिरो चिन्ता र शोकमा छन्। बेपत्ताको खोजी र फसेकाहरूको उद्धारका लागि आफन्तहरू नुवाकोट सदरमुकाम विदुर स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्रमा पुगेर नामावली टिपाइरहेका छन्। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू अहोरात्र खटिएका छन्। नेपाली सेनाले रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप सैन्य जनशक्ति परिचालन गरेको छ। यसअघि नै खटिएका जनशक्ति सहित अहिले हजारौंको संख्यामा सुरक्षा कर्मीहरू रसुवा, नुवाकोट, धादिङ र नारायणगढसम्मको क्षेत्रमा खोजी कार्यमा केन्द्रित छन्। नुवाकोटमा संकलन गरिएका 38 सब मध्ये 22 परीक्षणका लागि काठमाडौँ स्थित त्रिवी शिक्षण अस्पताल ल्याइसकिएको छ भने बाँकी सबहरूको पनि व्यवस्थापन भइरहेको छ। यसैबीच गृहमन्त्री सुदन गुरुङले नुवाकोटको बट्टार स्थित सेनाको ब्यारेकमा पुगी प्रभावित परिवारसँग भेटघाट गर्नुभएको छ। आफन्त गुमाएका र खोजीमा रहेका परिवारजनको आक्रोश र वेदनालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भौगोलिक कठिनाईका बावजुद सरकार समयमै उद्धार र खोजीमा पूर्ण क्षमताका साथ लागि परेको बताउनु। उद्धार कार्यमा हवाई मार्गको भूमिका निकै महत्वपूर्ण बनेको छ। काठमाडौँ विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले उडान अनुमति प्रक्रिया खुकुलो बनाएपछि निजी वायु सेवा तथा हेलिकप्टर कम्पनीहरूले आज मात्रै 19 भन्दा बढी उद्धार उडान भरेका छन्। नुवाकोटको विदुर नगरपालिका 12 मानेढुङ्गा स्थित एक विद्यालयमा आश्रय लिइरहेका बालबालिकालाई आज बिहान 3 चरणमा हेलिकप्टर मार्फत सुरक्षित स्थानमा ल्याइएको छ। विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीका अनुसार नगरपालिकाका विभिन्न ओडाका 200 भन्दा बढी नागरिक अझै सम्पर्कविहीन छन्। खोलापारीका बस्तीहरूमा सडक सम्पर्क विच्छेद भएकाले खाद्यान्न र राहत पुर्याउन ठूलो चुनौती थपिएको छ। प्रभावितहरूका लागि क्रियापुत्री भवन, हावाघर, विभिन्न विद्यालय तथा कवर हलहरूमा अस्थायी सेल्टर बनाइएको छ। उता नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको समन्वयमा उद्धार कार्य तीव्र पारिदा रसुवा क्षेत्रमा अलपत्र परेका 9 देशका 121 जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ, जसमा 85 भारतीय, 16 चिनिया, 9 कोरियाली लगायत देशका नागरिक रहेका छन्। यद्यपि कैलाश मानसरोवर यात्रामा गएका 600 भन्दा बढी पर्यटक अझै सम्पर्कविहीन रहेको खबरले पर्यटकीय वृत्तमा चिन्ता बढाएको छ। विपदको यो कठिन घडीमा सरकारले राहत र पुनर्स्थापनाका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री लगायत मन्त्री परिषदका सम्पूर्ण सदस्यको 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। यसै गरी अर्थ मन्त्रालयलाई बाढीबाट क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि विशेष सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न निर्देशन दिइएको छ। भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सरकारले चीन र भारतसँग 42 बेली ब्रिज माग गरेको छ। रसुवागढी धुन्चे सडक खण्ड ध्वस्त भएकाले सीमापारी केरु

0: सँगै नागरिक स्तरबाट पनि सहयोगको हात अगाडि बढाइएको छ। काठमाडौँको माइतीघर मण्डलामा स्वत स्फूर्त रूपमा नागरिकहरू भेला भई खाद्यान्न लत्ता कपडा र औषधि सङ्कलन गरी प्रभावित क्षेत्रतर्फ पठाउन थालेका छन्। निजी वायुसेवा कम्पनी बुद्ध एयरले गृह मन्त्रालयको समन्वयमा राहत सामग्री निशुल्क ढुवानी गर्ने घोषणा गरेको छ। यता सडक पूर्वाधारतर्फ काठमाडौँ टोखा छहरे हुँदै धुन्चे जोड्ने वैकल्पिक सडक साना सवारीका लागि खुलाइएको छ भने पृथ्वी राजमार्गको हिलो र पहिरो पन्छाएर आज साँझसम्म यातायात सुचारू गर्ने गरी 25 भन्दा बढी हेभी मेसिन परिचालन गरिएका छन्। बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा मालवाहक ट्रकको चाप बढेको छ। बल्खुदेखि कलङ्कीसम्म ट्रकहरूको निकै लामो जाम लागेको छ। नेपाल टेलिकमले पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा गोसाईकुण्ड, गेर्कु लगायतका टावरहरू पुनः सञ्चालनमा ल्याई सञ्चार सेवा सुचारू गरिसकेको छ। भोटेकोशी विपत्तिले निम्ति आएको यो अकल्पनीय क्षति र शोकको घडीमा बेपत्ताहरूको खोजी, प्रभावितहरूको उद्धार र दुर्गम बस्तीहरूमा राहत सामग्री पुर्याउनु अहिलेको मुख्य प्राथमिकता हो। स्थानीय सरकारको सीमित स्रोत साधनले मात्र यो महाविपत्को सामना गर्न असम्भव प्राय रहेकाले संघीय सरकार, प्रदेश सरकार, अन्तर्राष्ट्रिय नियोग र नागरिक समाजको एकीकृत र द्रुत पहल कदमी अझ सशक्त हुन आवश्यक देखिन्छ। उद्धार गरिएका नागरिकहरूको नामावली राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आधिकारिक वेबसाइटमा हेर्न सकिने व्यवस्था मिलाइएको छ भने सरकारले आकस्मिक सहायताका लागि टोल फ्री नम्बर 1234 र हटलाइन 1144 सञ्चालनमा ल्याएको छ। प्रकृतिले दिएको यो चोटमा मलम लगाउन राज्यका सम्पूर्ण अङ्ग र आम नागरिक एकजुट हुनु नै आजको आवश्यकता हो।
1: तिब्बती क्षेत्रबाट गत बुधबार त्रिशुली नदीमा आएको भयावह बाढीले नुवाकोटका ऐतिहासिक तथा व्यापारिक बस्तीहरू देवीघाट, ढुङ्गे बजार र त्रिशुली बजारको नक्सा नै बदलिदिएको छ। वर्षौँदेखि गुन्जयमान बजारहरू अहिले ढुङ्गा, माटो र लेदोले भरिएका सुनसान बगरमा परिणत भएका छन्। प्रस्तुत छ देवीघाट र ढुङ्गे बजारको स्थलगत वस्तुस्थिति र भौतिक सामाजिक क्षतिमा आधारित यो विशेष रिपोर्ट।
0: नुवाकोटको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको देवीघाट बजारमा पुग्दा अहिले न त पहिले झैँ पसलका सटरहरू देखिन्छन्, न त घरका भित्ताहरू नै। पृथ्वीनारायण शाहको शालिक भन्दा तलको भागबाट बस्ती छिरेको बाढी वृद्धाश्रम हुँदै पारिपट्टिको विद्यालयको गेटसम्म पुगेको थियो। बाढीले दुई तलासम्मका घरहरू, पिल्लर र सटरहरू पूर्ण रूपमा ध्वस्त पारेको छ। ऐतिहासिक जाल्पा मन्दिर सहितका पुरातात्विक संरचनाहरू र दुई दशक भन्दा पुराना व्यापारिक प्रतिष्ठानहरू बगरमा परिणत भएका छन्। तादी खोला र देवीघाट जोड्ने महत्त्वपूर्ण पुलहरू बाढीले बगाएपछि अहिले सिङ्गो देवीघाट क्षेत्र सडक सम्पर्कबाट पुरै विच्छेद भएको छ। स्थानीय प्रत्यक्षदर्शीको भनाइमा विक्रमसम्म 2019 सालपछि यति भयावह बाढी पहिलो पटक आएको हो नुवाकोटमा। देवीघाटबाट केही तल रहेको ढुङ्गे बजार र त्रिशुली बजारको स्थिति अझ डरलाग्दो छ। ढुङ्गे बजारका करिब 80% घरहरूमा क्षति पुगेको छ भने कतिपय 3-4 तल्ले घरहरू समेत लेदोले पुरिएका छन्। बाढीको पूर्व सूचना पाएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले गरेको माइकिङ र सतर्कताका कारण धेरै स्थानीयले भागेर ज्यान बचाउन सफल भए। तर विस्थापितहरूका लागि गुमेको सम्पत्ति भन्दा ठूलो पीडा हराइरहेका आफन्तको खोजी बनेको छ। कामका लागि बिहानै निस्किएका केही युवाहरू अझै सम्पर्कविहीन छन्। बगर बनेको घरको भग्नावशेष अगाडि उभिएर आफन्तको बाटो हेरिरहेका आँखाहरूले अहिले सरकार र उद्धार टोलीसँग एउटै गुहार मागिरहेका छन्, हराएकाहरूको स्थिति पत्ता लागोस्। बाढीले नुवाकोट भरि 40 भन्दा बढी साना ठुला पुलहरूमा क्षति पुर्याएको छ। जलविद्युत आयोजना, सडक, स्वास्थ्य संस्था र सरकारी संरचनाहरू तहस नहस भएका छन्। सरकारले हाल उद्धार र खोजी कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ भने त्यसपछि मात्रै भौतिक पूर्वाधारको पुनर्निर्माणमा जुट्ने जनाएको छ। बाढीले नुवाकोटमा केवल भौतिक संरचना र सडक मात्र बगाएको छैन, एउटा सिङ्गो बस्तीको इतिहास समेत पखालेर लगेको छ।
1: जब विपत्तिको आवाज गीतमा सुनिन्छ, हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि, यी शब्द कानमा पर्दा सामान्य अवस्थामा पनि मन एकछिन रोकिए जस्तो हुन्छ। तर जब आकाशमा बादल गडगडाइरहेको हुन्छ, खोलाहरू उर्लिरहेका हुन्छन्, पहाडका भित्ताहरू चर्किरहेका हुन्छन् र कतै बाढी पहिरोले घर बस्ती पुरिरहेको खबर आइरहेको हुन्छ, त्यति बेला यही गीतका शब्दले अर्कै अर्थ बोकेर आउँछन्। थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
2: हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि, विप्लव प्रत्येक

0: शब्द र दीप श्रेष्ठको स्वर तथा सङ्गीतमा रहेको यो गीत सुन्दा सामान्य अवस्थामा एउटा संवेदनशील मनको बेचैनी जस्तो लाग्न सक्छ। तर जब देशका कुनै भूभाग बाढीले डुबेका छन्, पहिरोले बस्ती पुरिएका छन् र घर आँगनसँगै आफन्त गुमाएका मानिसका कथा सार्वजनिक भइरहेका हुन्छन्, यही गीतका शब्द अचानक अझ नजिक आइपुग्छन्। यति बेला गीत सुन्ने कानले गीत सुन्दैन, उसले विपत्तिको आवाज पनि सुन्छ र महसुस गर्दछ। नेपालमा मनसुनसँगै बाढी, पहिरो, डुबान र भूक्षयका घटना दोहोरिरहन्छन्। कतै सडक अवरुद्ध हुन्छ, कतै पुल बग्छ, कतै पहिरोले घर पुरिन्छ। विपत्तिको समाचारसँगै उद्धार, राहत र पुनःस्थापनाका खबरहरू आउँछन्। तर तथ्याङ्क र समाचारका अक्षरभन्दा पर विपत्तिको वास्तविक पीडा त्यसलाई भोग्ने मानिसको मनमा हुन्छ। यही मनोविज्ञानलाई कतिपय गीतले शब्द र सुर मार्फत छोइदिन्छन्। गाउँमा सायद पहिरो गयो कि भन्ने एउटा पङ्क्तिमा घर, गाउँ, स्मृति, डर र आशंका एकैपटक भेटिन्छन्। पहिरो खस्नु माटो खस्नु मात्र होइन, त्यो कसैको घर हराउनु हो, कसैको बाल्यकाल पुरिनु हो, कसैको परिवार छुट्टिनु हो र कसैको भविष्य अनिश्चित बन्नु हो भने यो बेला यही पहिरोले धेरैको ज्यान गुमाउनु परेको अवस्था रहेको छ। त्यसैले प्राकृतिक प्रकोपका बेला यस्ता गीत सुन्दा मानिसको मनमा एउटा अनौठो भाव पैदा हुन्छ। गीतले घटनालाई सम्झाउने मात्र होइन, आफूभित्र लुकेको डर र असुरक्षालाई समेत बाहिर ल्याइदिन्छ। मनोविज्ञानका दृष्टिले पनि विपत्तिपछि मानिसमा डर, बेचैनी, निन्द्रामा समस्या, घटनाको बारम्बार सम्झना तथा भविष्यप्रतिको चिन्ता देखिन सक्छ। प्रत्यक्ष पीडित मात्र होइन, लगातार विपत्तिका दृश्य र समाचार हेरिरहेका मानिस समेत मानसिक रूपमा प्रभावित हुन सक्छन्। यस्तो अवस्थामा सङ्गीत कहिलेकाहीँ भावनालाई अभिव्यक्ति गर्ने माध्यम बनिदिन्छ। तर सङ्गीतको प्रभाव सधैँ एउटै हुँदैन। कसैका लागि यस्ता गीत पीडाको स्मरण हुन सक्छन्, कसैका लागि सान्त्वना त, कसैका लागि आफूले भोगेको दुःखलाई शब्द भेटिए जस्तो अनुभूति। प्राकृतिक विपत्तिका सन्दर्भमा सृजना भएका गीतहरू त्यसैले मनोरञ्जनका लागि मात्र बनेका रचना होइनन् नि, समाजको सामूहिक स्मृतिका दस्तावेज पनि हुन्। बाढी, पहिरो, भूकम्प या अन्य प्राकृतिक विपत्तिले मानिसको जीवनमा छोडेको चोटलाई कलाकारले आफ्नै संवेदनशीलता मार्फत अभिव्यक्त गरेका हुन्छन्। नेपाली सङ्गीतमा विपत्ति, विस्थापन, गाउँघर, प्रकृति र मानवीय पीडालाई केन्द्रमा राखेर बनेका थुप्रै गीतहरू छन्। ती गीतका शब्दमा कहिले गाउँ छुटेको पीडा हुन्छ, कहिले प्रकृतिसँगको भय, कहिले आफन्त गुमाउनुको शोक त, कहिले विपत्तिपछि पनि जीवनप्रति बाँकी रहेको आशा। यस्ता गीतहरू विपत्तिका बेला अझ अर्थपूर्ण लाग्नुको अर्को कारण समय र सन्दर्भ हो। एउटै गीत सामान्य अवस्थामा सुन्दा साहित्यिक वा साङ्गीतिक अनुभूति दिन सक्छ, तर त्यही गीत अहिलेको अवस्थामा बाढीले बस्ती डुबाएका र मानिसहरू विस्थापित भएका बेला सुन्दा वास्तविक जीवनसँग जोडिन पुग्छ। सङ्गीतले समाचारको ठाउँ लिन सक्दैन, गीतले उद्धार गर्न सक्दैन, राहत पुर्याउन सक्दैन, तर यसले मानिसलाई अर्को मानिसको पीडा महसुस गराउन सक्छ र विपत्तिको समयमा यही संवेदना विशेष महत्त्वपूर्ण हुन्छ। प्राकृतिक प्रकोपले हामीलाई प्रकृतिको शक्ति सम्झाउँछ भने यस्ता गीतले मानवीय संवेदनाको शक्ति सम्झाउँछन्। विप्लव प्रतीकको शब्द र दीप श्रेष्ठको स्वर र सङ्गीत रहेको गीत हर रात सपनीमा ऐठन हुन्छ लगायत गीतहरू यति बेला एउटा गीतको पङ्क्ति मात्र नबनी बाढी र पहिरोको त्रासमा रात बिताइरहेका मानिसको लागि त्यो वास्तविक अनुभूति बनेको छ। यता देशमा बाढी पहिरोले यो वित्तण्डा मच्चाइरहँदा विदेशमा रहेका आफन्तजनहरू बाढी गएको आफ्नो गाउँ सम्झेर निदाउन सकेका छैनन्। उनीहरूका लागि यी र यस्ता गीत गीत मात्रै नभएर आफ्नै कथा बनेका छन्। सायद यही नै सङ्गीतको शक्ति हो। घटना सकिएपछि पनि त्यसको आवाज जीवित राख्न, आँखाले देख्न नसकेका पीडा कानसम्म पुर्याउन र अरूको दुःखलाई आफ्नो अनुभूतिसम्म ल्याइदिनु गीतको शक्ति हो। बाढी आउँछ, पहिरो जान्छ, सडक खुल्छ, समाचारको शीर्षक फेरिन्छ, तर विपत्तिले मानिसमा बनाएको चिरा लामो समयसम्म रहिरहन्छ। त्यस चिराबाट कहिलेकाहीँ गीत निस्कन्छ दुःखको, सम्झनाको, प्रतिरोधको र फेरि उठेर बाँच्ने आशाको। त्यसैले अहिले बाढी र पहिरोका खबरबीच कुनै संवेदनशील गीत सुन्दा मन असामान्य रूपमा भारी हुन्छ भने त्यो संयोग मात्र होइन, गीतले हाम्रो सामूहिक भय, पीडा र स्मृतिलाई छोएको हुन्छ र सम्भवतः यही कारणले विपत्तिका बेला केही गीतहरू फेरि फेरि सुनिन्छन्, किनकि ती गीतमा केवल सङ्गीत हुँदैन, हामीले भोगेको समय बोलिरहेको हुन्छ। बाढीको पानी बिस्तारै घट्ला, पहिरो रोकिएला, बाटाहरू फेरि खुल्ला, तर विपत्तिले मानिसको मनमा छोडेको डर, घर परिवार गुमाउनुको पीडा र आफन्त गुमाउनुको खालीपन यति सजिलै मेटिँदैन, स्मृतिमा बसिरहन्छन्। सायद त्यसैले विपत्तिका बेला गीतहरू फरक सुनिन्छन्। हिजोसम्म केवल शब्द र सङ्गीत जस्तो लाग्ने गीत आज आफ्नै कथा बनेर मनभित्र पस्छ।
1: कार्यक्रममा फेरि पनि बाढी सम्बन्धी नै प्रसङ्ग। तिब्बतबाट रसुवा हुँदै नेपाल भित्रिएको विनाशकारी आकस्मिक बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठुलो जनधनको क्षति पुर्याएको छ। सामान्यतया स्थानीय स्तरका प्राकृतिक विपदहरू केही दिनमै ओझेलमा पर्ने गरे पनि यो घटनाले भने विश्वका प्रमुख अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा अभूतपूर्व चासो र ठाउँ पाएका छन्। रोयटर्स, बिबिसी, अल जजिरा, सिएनएन र इन्डियन एक्सप्रेस जस्ता सञ्चार माध्यमहरूले यसलाई ब्रेकिङ न्युज र गहन विश्लेषण का साथ कभरेज गरिरहेका छन्। नेपालको यो हिमाली विपद किन बन्यो त विश्वव्यापी बहस र चासोको विषय, थप विश्लेषण सहितको यो रिपोर्ट।
2: अन्तर्राष्ट्रिय मिडियाको ध्यान खिच्नुको पहिलो मुख्य कारण यसको अनपेक्षित र अचानक आएको असाधारण स्वरूप हो। करिब 5,200 मिटरको उचाइबाट हिमनदी वा हिमचट्टानको ठुलो हिस्सा भत्किएर आएको लेदो, बरफ र ढुङ्गाको विशाल प्रवाहले केही मिनटमै बस्ती, जलविद्युत आयोजना र सडक बगाएको प्रारम्भिक वैज्ञानिक आकलन छ। त्यसैले यसलाई सामान्य वर्षाजन्य बाढीभन्दा भिन्न हिमाली भूगर्भ र जलवायु परिवर्तनसँग जोडिएको अनौठो प्राकृतिक घटना बनाएको छ। दोस्रो कारण भनेको चाहिँ यो केवल एउटा देशमा सीमित नरहेर नेपाल चीन सीमापार विपदका रूपमा आयो। रसुवागढी र चीनतर्फको केरुङ नाकामा भएको क्षतिले यसलाई द्विपक्षीय व्यापार, भू राजनीति र क्षेत्रीय विपद व्यवस्थापनको बहसमा ल्याइदिएको छ। नेपालमा आएको बाढी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको चासो बन्नुको तेस्रो महत्त्वपूर्ण पक्ष भनेको चाहिँ विदेशी नागरिक र कैलाश मानसरोवर यात्रुहरूको संलग्नता हो। रसुवागढी मार्ग हुँदै यात्रामा निस्किएका भारतीय सहित विभिन्न मुलुकका नागरिक प्रभावित र सम्पर्कविहीन भएपछि भारतीय तथा अन्तर्राष्ट्रिय मिडियाले यसलाई उच्च प्राथमिकताका साथ प्रसारण गरे। अर्को चौथो कारणका रूपमा सेटेलाइट स्टोरी र दृश्य सामग्रीको भूमिकालाई लिन सकिन्छ। प्लानेट ल्याब जस्ता सेटेलाइट तस्विरहरूमा देखिने पहिले र पछिको भयानक परिवर्तनले विश्वभरका दर्शकलाई प्रत्यक्ष स्तब्ध बनायो। भुटेकोशीको बाढी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा छाउनुको पाँचौँ मुख्य कारणका रूपमा वैज्ञानिक जिज्ञासा र जलवायु जोखिमलाई लिन सकिन्छ। बाढी कसरी आयो भन्ने रहस्य सुल्झाउन अन्तर्राष्ट्रिय मिडियाहरूले हिमाली तापक्रम वृद्धि र हिमनदीको अस्थिरतालाई मुख्य विषय बनाए। यसले रसुवाको बाढीलाई विश्वको तातिदो हिमालयमा के हुँदैछ भन्ने वैज्ञानिक प्रश्नमा बदलेको छ। अर्को छैठौँ कारण भनेको मानवीय संवेदना हो। बस्ती नै बगाएका दर्दनाक दृश्य, पीडितका भोगाई र भागदौडका भिडियोहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा मानिस केन्द्रित विपद पत्रकारितालाई स्थापित गर्यो। सातौँ र आठौँ कारणका रूपमा नेपालले पाएको अभूतपूर्व अन्तर्राष्ट्रिय सहानुभूति र भारत, चीन तथा पश्चिमी राष्ट्रहरूको ऐक्यबद्धतालाई हेर्न सकिन्छ। नेपालको असंलग्न परराष्ट्र नीति र वैश्विक सम्बन्धका कारण अन्तर्राष्ट्रिय समुदायले उद्धार र राहतका लागि तत्काल सहायताको हात बढाए। नेपालमा आएको विनाशकारी बाढी अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाउने नौ तथा अन्तिम कारणको रूपमा चाहिँ हिमाली सुरक्षालाई विश्वव्यापी सरोकारको रूपमा हेरिनु हो। यो घटनाले हिमालय क्षेत्र अब केवल सौन्दर्यको केन्द्र मात्र नभई जलवायु जोखिमको संवेदनशील क्षेत्र हो भन्ने सन्देश दिएको छ। त्यसैले रसुवा विपदले विश्व सञ्चार माध्यममा पाएको यो अभूतपूर्व स्थानलाई नेपालले केवल एउटा दुःखद त्रासदी वा सहायता माग्ने माध्यममा मात्र सीमित राख्नु हुँदैन। सरकार र सरकारवाला निकायले यसलाई हिमाली जोखिम, पूर्व तयारी, हिमनदी अनुसन्धान र सीमापार सूचना आदान प्रदान जस्ता दीर्घकालीन मुद्दाहरूमा अन्तर्राष्ट्रिय सहकार्य जुटाउने बलियो अवसरका रूपमा रूपान्तरण गर्न आवश्यक छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: नमस्कार, रेडियो कार्यक्रम काठमाडौँ उपत्यकामा खाने पानीबाट। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी रेडियो कार्यक्रम यहाँहरूले प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार साँझ 7:45 देखि 7:55 बजेसम्म रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानी रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 MHz तथा रेडियो नेपाल online.com र रेडियो नेपाल .gov.np संसारभर सुन्न सकिन्छ। सरकारले काठमाडौँ उपत्यकाको नगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाईका लागि उचित व्यवस्थापन गर्न गहन जिम्मेवारी प्रदान गर्ने नियमनकारी निकायका रूपमा बोर्डको स्थापना गरेको हो। यस कार्यक्रम मार्फत बोर्डले खानेपानी तथा सरसफाईको क्षेत्रमा गरेका कार्यहरू र आगामी रणनीतिलाई आम उपभोक्तासम्म पुर्याउने हाम्रो लक्ष्य रहनेछ। काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रममा हामीले खानेपानी तथा सरसफाई सम्बन्धी विभिन्न गतिविधि र यसैसँग सम्बन्धित कुराकानीलाई समेट्दै आएका छौँ। आजको कार्यक्रममा हामीले खानेपानी तथा सरसफाई सम्बन्धी गतिविधि र काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे भएको उच्च स्तरीय अन्तरनिकाय छलफलमा आधारित सामग्रीमा केन्द्रित गर्नेछौँ। कार्यक्रमको सुरुमा प्रस्तुत गर्दैछौँ गतिविधि। प्रतिनिधि सभाका सांसदहरूले काठमाडौँ उपत्यका सहित देशभरको खानेपानी समस्या समाधानमा गम्भीर हुन सरकारसँग माग गर्नु भएको छ। केही दिन अघि सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उहाँहरूले नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताका रूपमा रहेको खानेपानीको समस्या सुल्झाउन तिनै तहका सरकार र सरकारवाला निकायबीच आपसी सहकार्य हुनुपर्ने बताउनुभयो। खानेपानीको आपूर्ति गर्ने दायित्व सरकार र मातहतका निकायको भए पनि अपेक्षित काम हुन नसकेको उहाँहरूको गुनासो छ। बैठकमा सांसद काठमाडौँमा 77 जिल्लाका नागरिकको आवत जावत र खानेपानीको उच्च खपत हुने भएकाले आपूर्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने, नागार्जुनदेखि शङ्खरापुरसम्म रहेका मुहानहरूको स्तरोन्नति गर्नुपर्ने, काठमाडौँका कतिपय खानेपानीका मुहान पुराना भएको र तिनको संरक्षण तथा स्तरोन्नतिमा लगानी नभएकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा अधिकांश सांसदहरूले देशभरका नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानीमा पहुँच पुर्याउने कुरामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको थियो। अहिले यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानी। अब भने कार्यक्रममा प्रस्तुत गर्दैछौ काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्च स्तरीय अन्तरनिकाय छलफलमा केन्द्रित भई तयार पारिएको एक सामग्री। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्च स्तरीय अन्तरनिकाय छलफल सम्पन्न भएको छ। गत साता पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको अध्यक्षतामा भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा मञ्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीय वासीका प्रतिनिधिको सहभागिता थियो। मञ्चरे डाँडा सेनिटरी फिल्डल्यान्ड साइडको वर्तमान अवस्था, त्यहाँ देखिएका समस्या, प्रभावित क्षेत्रका बासिन्दाका गुनासा तथा आगामी कार्यदिशाबारे भएको छलफलले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भए पनि दीर्घकालीन समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित सबै निकाय बीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ। सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले मञ्चरे डाँडा प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। विगतमा फोहोर व्यवस्थापनमा समस्या देखिए पनि अब समाधानका लागि सरकार गम्भीरतापूर्वक अघि बढ्ने उहाँको भनाई थियो। नीतिगत तथा व्यवहारगत समस्या समाधानका लागि सरकारले गर्नुपर्ने र गर्न सक्ने सबै प्रयास गर्न तयार रहेको उहाँले बताउनुभयो।
1: हामीसँग भएको ऐन कानूनले संघीय सरकारले स्थानीय सरकारलाई चाहिँ जग्गा दिन एउटा विषयमा मात्रै मिल्छ भने सुने मैले, प्रशासकीय भवन लगायतको मिल्ने एक दुईटा कुरामा, नत्र भने यो प्रसङ्गमा नमिल्ने भनेर सुनेको छु। कानुन संशोधन गरेर हुन्छ कि नियमावली संशोधन गरेर हुन्छ कि जे गरेर हुन्छ, यो संघ र स्थानीय निकायको समस्या होइन, एउटा नेसनल इमर्जेन्सी हो। यो हामी सबैको दायित्व हो। एकअर्कालाई सहयोग गर्यौँ भनेदेखि यो समस्याको समाधान हुन्छ, एकअर्कालाई देखाएर चाहिँ औलो ठड्यायौँ भने यो समस्याको समाधान हुँदैन। र सबभन्दा यसमा त्यो जग्गा प्राप्तिलाई कसरी सहजीकरण गर्न सकिन्छ, ऐन नै संशोधन गर्नुपर्छ भनेदेखि अलिकति समय लाग्छ होला, ऐन संशोधनमा पनि जाउँ भनेर भनेको छु। नत्र अहिले यसमा सरकार कमिटेड छ नेपोइस्टको बारेमा, यसमा सम्बन्धित निकायहरूसँग सल्लाह गरेर चाहिँ अगाडि के गर्न सकिन्छ, यसमा कुरा गर्न सकिन्छ। आजको भोलि समस्याको समाधान हुन सक्दैन, यसको लामो इतिहास छ, तर आज केही पनि नगरेदेखि फेरि भोलि समस्याको समाधान हुँदैन। हामीले सर्ट टर्म, मिडियम टर्म र लङ टर्म नै सोचेर समस्याको समाधान कसरी गर्ने भन्ने कुरा, हामीले एक नम्बरमा कसको के रेस्पोन्सिबिलिटी हो भन्ने कुरा क्लियरली बुझ्नु पर्यो, र गाँठो कहाँ कहाँ परेको छ भन्ने कुरा जानकारी हुनु पर्यो, र इमान्दारितापूर्वक त्यो गाँठो फुकाउनको लागि लाग्नु पर्यो मेरो तर्फबाट र सरकारको तर्फबाट। प्रधानमन्त्री ज्यूसँग कुरा गरेर र अन्य विभागीय मन्त्री ज्यूहरूसँग कुरा गरेर के गर्न सकिन्छ भन्ने बारेमा हामी गर्छौँ।
0: छलफलमा सहभागी स्थानीय तहका प्रमुखले आफ्नो पालिकाको फोहोर आफै व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै संघीय सरकारबाट आवश्यक सहजीकरणको माग गर्नुभएको थियो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहोर व्यवस्थापनमा विगतमा राजनीति र एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति देखिएको भन्दै अब त्यसो गर्न नहुने धारणा राख्नुभयो। उहाँले काठमाडौँ महानगरपालिका फोहोर व्यवस्थापनमा जिम्मेवार भएर काम गरिरहेको उल्लेख गर्दै नेपोस्टसँग सम्बन्धित विषय टुङ्गो लगाउन सके फोहोर व्यवस्थापनको काम थप सहज हुने उहाँको भनाइ थियो।
2: समाधानका लागि हामीले पहल कदमहरू निरन्तर रूपमा हरेक दिन जस्तो नै हामीले सल्भ गर्दै गइरहेका हुन्छौँ। अहिले पनि सुन्यो, यो स्थानीय सरकारको एकलौटी अधिकार हो, स्थानीय सरकारले एक्लैले समाधान गर्नुपर्छ भन्ने न्यारेटिभ इस्टाब्लिस गर्न खोजेको हो कि जस्तो मलाई लाग्यो। हिजो कहाँबाट सुरु भएको थियो त यसको समस्याको जडमा पुग्नु पर्यो अनि पो समाधान निस्किन्छ त। धेरै वर्ष, धेरै दशक अगाडिदेखिको समस्या हो, यसको समाधान खोज्नको लागि जोइन्ट एफर्ट गरौँ। यसमा मेजर भूमिका संघीय सरकारको नै रहेको छ, विशेष गरी नेपोइस्टलाई फुकाउने हो के गर्ने हो भन्ने कुरामा चाहिँ मैले अनुरोध गर्न चाहे। कसैले पनि यो फोहोरलाई इग्नोर चाहिँ गर्न खोजेको छैन, सबैजनाले यसको समाधान चाहिन्छ नै भनेका छौँ र कमिटेड पनि छौँ। फोहोर आफ्नो घरमा राख्न मन पर्दैन, तर अरूको कहाँ कसरी गइरहेको छ व्यवस्थापन गर्ने पनि हामी सबैको जिम्मेवारी। अब चाहिँ यसमा यसले गरेन त्यसले गरेन भनेर दोषारोपण नगरौँ, अब फोहोरमा राजनीति नगरौँ, समाधानतिर लागौँ, हामी 100% कमिटेड छौँ।
0: ललितपुर महानगरपालिकाका प्रमुख श्री बाबु महर्जनले पनि नेपोस्टसँग भएको सम्झौता अझै कायम रहेकाले महानगरपालिकाले आफै फोहोर व्यवस्थापन गर्न नसकेको बताउनुभयो। आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेको र उक्त सम्झौता खारेज गर्न आग्रह गर्दै उहाँले बैठकलाई समस्या समाधानको प्रस्थान बिन्दु बनाउन सके, स्थानीय तहलाई काम गर्न सहज हुने धारणा राख्नुभयो।
3: हामीलाई बाटो प्रशस्त गरिदिने काम नेपाल सरकारले लिइदिनु पर्यो। त्यो 1792 पनि जग्गाको सन्दर्भ कुरा निस्केको छ, यो चाहिँ वास्तवमै नेपाल सरकारले त यसको टेरो तरी देखाइदिनु पर्यो नि त। इपी सेन्टर यो हो, यो इपी सेन्टरबाट 3 किलोमिटरको डायमिटर भित्र चाहिँ प्रभावित हुन्छ, उहाँहरूको माग त त्यही हो नि त। तसर्थ 1792 भन्दा बाहिर परेको जग्गाहरू नेपाल सरकारले अधिग्रहण गरेर लिइदियो, ताकि हामी त्यहाँको फोहोर चाहिँ खानु नपरोस्, फोहोर मैलामा बाँच्नु नपरोस् भन्ने उहाँले एकदमै जायज माग छ। तसर्थ यो कुरामा नेपाल सरकार हेज टु इनिसिएट, नेपाल सरकार हेज टु डु समथिङ। यसको निमित्त आजै बदु प्रत्याभूति दिनु सकिन्छ भने एउटा त त्यो कन्ट्राक्ट क्यान्सल गर्नु पर्यो अथवा ओके गर्नु पर्यो, यो जग्गाको त्यहाँको सेटलमेन्टलाई अन्त सार्नु पर्यो, अथवा त्यो भित्र परेको जग्गाहरूले अधिग्रहण गरेर अगाडि बढ्नु पर्यो। त्यसपछि त्यहाँको फोहोरको क्वान्टिटी अनुसार प्रोडेटा दरमा पालिकाहरूलाई पैसा तिराउ। कोही पनि पालिकाले नै भनेको छैन, लगभग 10% ललितपुरको छ, आउने जति कस्ट छ त्यो कस्टको 10% हामी तिर्न तयार छौँ, तर यो चाहिँ हाम्रो क्षेत्र हाम्रो क्यापेबिलिटी भित्र परेन, त्यस कारणले फुकाइदिनुहोस्। त्यसपछि तपाईँलाई हामीलाई ब्लेम लाउनु, तसर्थ हामीलाई यो क्षेत्रमा काम गर्नुको निमित्त द्वार खुल्ला गरिदिनु पर्यो।
0: त्यस्तै धुनी बेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले फोहोर व्यवस्थापनका विषयमा यसअघि पनि विभिन्न सम्झौता भएको तर समस्या समाधान हुन नसकेको बताउनुभयो। पुनरावलोकन गरी आफ्नो पालिकाको फोहोर आफै व्यवस्थापन गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइ थियो।
4: अब हामीले सोचेनौ भने समस्या जटिल छ, अति भइसक्यो, केन्द्रको फोहोर हाम्रो पनि फोहोर हो, यो राजधानीको फोहोर हाम्रो पनि फोहोर हो, यो विदेशी पाहुनाहरू आउँदा गनाउने र त्यो बेजती हुनु हाम्रो पनि बेजती हो। यसका लागि हामी पनि सहयोग गर्न तयार छौँ, सहकार्य गर्न तयार छौँ स्थानीय सरकार नगरपालिका स्थानीय सरकारका हिसाबले फोहोर प्रभावित एरिया फोहोर थाप्लोमा राख्न दिए बापत धुनी बेसी नगरपालिकाले गर्नुपर्ने के हो, त्यो ट्याक्स मैले पाउनु पर्यो। धुनी बेसी नगरपालिकाको नगर प्रमुख र नगर सभा अथवा नगर कार्यपालिकाले यो गर्यो भने समाधान छ, तिमीले यो गर्न सक्यौ सकेन हिजो के गर्यो र आज यो काम गर फोहोरको समाधान आउँछ भन्दा यहाँले भनिदिनु भयो भने धुनी बेसी नगरपालिका आफ्नो जिम्मेवारीका साथ नगरपालिका आफ्नो फोहोर आफ्नै व्यवस्थापन गर्न पनि प्रक्रियागत रूपमा लागि नै सकेको छ। आफ्नै पालिकामा यो वितरण नहुँदा हुँदै पनि हामी आफ्नो फोहोरलाई त्यहाँ नलाने गरी हामी तयारीमा छौँ। सम्भवतः यो वर्षभित्र समाधान पनि हामी निकालिसक्छौँ। यो फोहोरको लागि हामीले अब सरकारको तर्फबाट त्यहाँको व्यवस्थापनको लागि के छ प्लान यहाँहरूले दिनु पर्यो।
0: बुढा नीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, कृतिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोल, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत लगायतले फोहोर मैला व्यवस्थापन सबैको साझा दायित्व भएकाले त्यसका लागि आवश्यक आर्थिक तथा अन्य सहयोग गर्न सबै नगरपालिका तयार रहेको बताउनुभयो। यो सँगै आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको जानकारी गराउँदै काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रमबाट हामी सबै बिदा हुन्छौँ। नमस्कार।

0: नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल बाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु धर्मपाल प्रसाद शाह, कार्यक्रम संयोजक दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णु देवी पौडेल पनि उपस्थित भइसकेका छौ। आजको कार्यक्रममा म रमाइला कुरा गर्नेछु, मिठा मिठा कुराहरू सुन्नेछु र तपाईँहरूलाई पनि सुनाउनेछु। भाइ बहिनी, आज जनै पूर्णिमा तपाईँहरूले पनि पक्कै पनि डोरो बाँध्नु भयो होला, जनै फेर्नु भयो होला है, मिठो मिठो परिकार पकाएर खानुभयो होला, क्वाटी पनि खानुभयो होला है। आज हामी यस्तै विषयमा महेश सन्यास आश्रम देवघाट धाम तनहुमा कक्षा 7 पढ्ने अनुज जोशी र कक्षा 8 पढ्ने विधान पाठकसँग कुराकानी गर्नेछौ। गुरुकुलमा पढ्ने अनुज र विधानसँग यो जनै पूर्णिमाको महत्व चाहिँ के छ, क्वाटी चाहिँ किन खाइन्छ, जनै लगाउनुको नियमहरू चाहिँ के छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। अनुज र विधान सानो भए पनि धेरै कुरा थाहा छ उहाँहरूलाई। आउनुहोस् भाइ बहिनी, अब अनुज र विधानसँग गरिएको कुराकानी सुनौ। स्वागत छ तपाईँहरूलाई कार्यक्रम बालबाटिकामा।
1: धन्यवाद।
0: तपाईँहरू त गुरुकुलमा बस्नुहुन्छ है?
1: हजुर।
0: कार्यक्रमको सुरुवातमै गुरुकुलको दैनिकीबाट गरौँ न, तपाईँहरूको दैनिकी बताइदिनुहोस् न हामीलाई।
1: हामी सबैले ब्रह्म मुहूर्तमा उठ्छौँ र स्नान आदि कर्महरू गरेर हाम्रो नित्य कर्म सन्ध्या वन्दनतिर लाग्छौँ। त्यहाँबाट भगवान्को उपासना गरेर हामी लगत्तै खाजा खानतिर जान्छौँ र त्यहाँबाट हामी हाम्रो अध्ययन तर्फ लाएर विद्यालय पुग्छौँ। 4 बजेदेखि 5 बजे हाम्रो खेल्ने समय हुन्छ।
0: हजुर।
1: र खेल्ने समय भ्याएपछि घन्टी लाग्छ र हामी फेरि पुनः हाम्रो सन्ध्या वन्दनतिर जान्छौँ।
0: हजुर।
1: नित्य कर्म भ्याएर हामी फेरि भगवान्को उपासना गर्छौँ र लगत्तै हामी 7 बजे भोजन ग्रहण गर्छौँ, खाना खान्छौँ।
0: हजुर।
1: र हामी त्यसरी 8 बजेदेखि 9 बजेसम्म पढ्ने पढाउने इत्यादि कामहरू गर्छौँ।
0: हजुर।
1: र हामी 9:30 बजेसम्म फेरि सुत्छौँ।
0: हजुर हजुर।
1: र हाम्रो फेरि भोलिको दैनिकी पनि यसरी नै सुरु हुन्छ।
0: हजुर। भनेपछि त तपाईँहरू त एकदम व्यस्त हुनुहुँदो रहेछ है?
1: हजुर
0: हजुर। अनि आज त जनै पूर्णिमा डोरो पनि बाँध्नु भयो होला, तपाईँहरूले जनै पनि फेर्नु भयो होला।
1: हजुर।
0: जनै पूर्णिमाको धार्मिक र सांस्कृतिक महत्व चाहिँ के छ, थाहा छ तपाईँहरूलाई?
1: अब जनै पूर्णिमा भनेको हाम्रो दसैँ तिहार जस्तै चाड हो एउटा।
0: हजुर।
1: हामी दसैँ तिहारमा घरमा हुन्छौँ भने चाहिँ हामी जनै पूर्णिमा आश्रममै बसेर मनाउँछौँ।
0: हजुर।
1: हामी यसमा बिहानै उठेर गङ्गा स्नान गर्न जान्छौँ, हाम्रो जनैलाई अभिमन्त्रण गरेर रक्षाबन्धन पनि धारण गर्छौँ, जनै पनि फेर्छौँ।
0: हजुर।
1: र हामी यो दिन विशेष अब पकवान जस्तै भनौँ, क्वाटी, विभिन्न गेडागुडीहरूले मिलेर बनेको क्वाटी खान्छौँ।
0: हजुर।
1: अनि त्यसपछि हामी क्वाटी भण्डारा खाइसकेपछि जनै फेर्ने इत्यादि कर्महरू गर्छौँ। यसले हाम्रो स्वास्थ्यमा त्योतर्फ पनि फाइदा गर्छ र हाम्रो सांस्कृतिक तर्फ पनि फाइदा गर्छ, हाम्रो ज्ञानहरूलाई बढाउँछ। हजुर
0: हजुर। यो क्वाटी खाने चलन त छ, तपाईँहरूले पनि खाइसक्नु भयो होइन, र अहिले अझै बेलुका खानुहुन्छ होला। यो क्वाटी चाहिँ किन खानुपर्छ, आजकै दिन चाहिँ किन खानुपर्छ, थाहा छ तपाईँलाई?
2: क्वाटी चाहिँ अब यो एक प्रकारको लोक परम्परा जस्तो पनि हो,
0: पहिलेदेखि
2: क्वाटी खाइँदै आइन्छ। यो एउटा खाने चलन मात्र होइन, यसले स्वास्थ्यमा पनि लाभ गर्छ।
0: हजुर।
2: जनै पूर्णिमाको अहिले दिनदेखि भिजाएर टुसा निकाल्ने भन्छन्, टुसा निकालेर त्यो गिडागुडीहरूको त्यो समूहलाई मजाले पकाएर रस हालेर त्यो एक प्रकारको सात्विक भोजन पनि हुन्छ र स्वास्थ्यको लागि लाभ पनि गर्छ। र त्यसले हामीलाई अब यसो विचार गर्दाखेरि जनै पूर्णिमाको अघिल्लो दिनै हामीले मुण्डन गर्छौँ।
0: हजुर।
2: त्यसपछि मुण्डन गर्दाखेरि जति चिसो हुन्छ त्यो हाम्रो माथिपट्टि शिरबाट छिर्छ, त्यति बेला अलिक चिसो चिसो पनि हुन्छ, किनभने हामी जनै पूर्णिमाको बिहान गएर गङ्गामा गण्डकीमा स्नान गर्छौँ, त्यसपछि हामीलाई चिसो लागिरहेको हुन्छ।
0: जस्तै
2: भित्र भएको चिसोलाई पनि त्यो तातो क्वाटीले भित्रपट्टि पनि गर्माहट दिन्छ र तातो बनाउँछ र यसले धेरै पौष्टिक तत्त्वहरू पनि दिन्छ।
0: हजुर।
2: त्यस कारण पनि क्वाटी खाने, हामीले क्वाटी खाने चलन हो, हामीले क्वाटी खानुपर्छ भनेर हामीलाई सानैदेखि सिकाएर आएका यी कुराहरू हुन्।
0: ए हजुर। विधान,
2: हजुर,
0: बाहिर स्कुल पढ्ने भाइहरू चाहिँ प्राय यसो कपाल काट्न मान्नुहुन्न, तपाईँहरूले चाहिँ आज भनेपछि हिजो नै तपाईँहरूले कपाल खौरिसक्नु भयो है?
2: हजुर, हामीले हिजै कपाल खौरिएर अझ हाम्रो यहाँ 6 कक्षादेखि पढाइ हुन्छ, 6 कक्षादेखि आचार्य स्नातकोत्तरसम्म पढाइ हुन्छ।
0: हजुर।
2: र जब हामी 6 कक्षामा आयौँ, जनै पूर्णिमाको अघिल्लो दिन केश मुण्डन गरेर सफा भएर त्यसपछि एक छाक मात्र भोजन गर्ने भन्ने चलन पनि हामीले यहाँ आएर नयाँ कुरा थाहा पायौँ।
0: ए हजुर हजुर, भनेपछि जनै लगाउने दिन चाहिँ एक छाक मात्रै खाना खानुपर्छ हो?
2: अघिल्लो दिन चाहिँ त्यस्तै चलन छ भन्ने हामीले पायौँ। एक छाक भन्नाले पनि फलाहारहरू मतलब बिहान चाहिँ अन्नै खाने, भोजनै गर्ने, भात चामलहरू खाने हुन्छ। त्यस्तै बेलुका पख चाहिँ फलाहार गर्ने, दलिया हुन्छ, आलु हुन्छ, च्याख्ला हुन्छ, त्यस्तो सात्विक भोजनहरू खाने भन्ने चलन छ। हजुर, हामीले बिहानै सबैले गण्डकीमा गएर स्नान गरेर गोबर गोमय
0: हजुर
2: गोबरले गोबर लिपेर भस्म लिपेर श्रावणी स्नान गरेर सङ्कल्प गरेर एकदम शुद्ध भएर यहाँ आश्रममा आएर रुद्राभिषेक सहित जनैको जनै र रक्षाबन्धन अर्थात् डोरोको पूजा गरेर त्यहाँ सप्तर्षिहरूको प्रत्येक तन्तुमा पूजा गरेर हामीले त्यो अभिमन्त्रित गरिएको जनै लगाउँछौँ र समन्त्र मन्त्र पढेरै हामीले त्यो नयाँ जनै लगाउँछौँ र हामीले त्यो पुरानो जनै अब सबै हाम्रो कर्महरू त्यही पुरानो जनैमा हुन्छ। यो चाहिँ एउटा लोक चलन जस्तै हो। अनि खोल्दाखेरि चाहिँ एउटा धागो चाहिँ चुडाउनु पर्छ भन्छन्। हाम्रो कर्महरू सबै जनैमा हुन्छ, हामी जे जे गर्छौँ, जे जे पुण्यहरू गर्छौँ सबै जनैमा हुन्छ। अनि एउटा धागो चुडाएपछि चाहिँ चुडाएन भने चाहिँ कर्म त्यही सँगै जान्छ भन्छन्। चुडाएन चुडायौँ भने चाहिँ हामी सँगै बस्छ भन्छन्। जनैलाई खोलेपछि जताभावी डस्टबिनतिर कुना काप्चातिर गएर मिल्काइदिने होइन, हामीले जी नदीमा गण्डकीमा अर्थात् कि आफ्नो घरनेरीको खोलानालाहरूमा लगेर बगाइदिने, विसर्जन गर्ने, आफ्नो हरेक घर घरको अगाडिपट्टि तुलसीको मठ हुन्छ त्यहाँ लगेर राख्ने या कुनै रुखको फेदमुनि राख्ने, डस्टबिन जस्ता डस्टबिन कुना काप्चामा लगेर यत्तिकै फाल्ने, जनैको अपमान गर्ने चाहिँ हामीले त्यस्तो सिकेका छैनौँ र हामीले त्यस्तो गर्नु पनि हुँदैन।
0: जनै चाहिँ किन लगाइन्छ र जनैको प्रत्येक डोराको चाहिँ छुट्टा छुट्टै महत्त्व छ भनिन्छ नि, थाहा छ तपाईँहरूलाई?
2: हजुर, जनै हामीले एउटा जनै भनेको चाहिँ ब्रह्मसूत्र रक्षासूत्र भनेको यसले हामीलाई जति पनि विकारहरू छन् जति पनि ती नराम्रा विकारहरू नराम्रा गुणहरू हामीभित्र आउन खोज्छन् ती सबैलाई त्यसले रक्षा गर्छ अर्थात् त्यसलाई सबैले टाढिदिन्छ अर्थात् त्यसले त्यहाँ हामीभित्र आउन दिँदैन र हामीलाई जहिले पनि सात्विक विचारसँग जोडिन जनैले सहयोग गर्छ। अनि भन्न पर्दा हामीले एक जोर जनै लगाउँछौँ अर्थात् हामीले एक जोर मोजा भने चाहिँ दुईवटा जनै लगाउँछौँ। एउटा जनैमा तिनवटा धागोहरू हुन्छन्, एउटा अर्को जनैमा पनि तिनवटा धागो हुन्छन् र जम्मा जम्मी छवटा धागोहरू हुन्छन्। ती छवटा धागोहरूमा पनि प्रत्येक धागोमा साना साना नौवटा तन्तुहरू हुन्छन् र तिनवटा धागोमा 27 तन्तु र अर्को पनि तिनवटा धागोमा 27 तन्तु हुन्छ र जम्मा जम्मी हामीले 54 तन्तुले बनेको ब्रह्मसूत्र धारण गर्छौँ र यो तन्तुमा प्रत्येक तन्तुमा फरक फरक अर्थात् सप्तर्षिहरूको पूजा हुन्छ। सप्तर्षिहरूको पूजासहित विभिन्न देवताहरूको पूजा गरेर यसलाई अभिमन्त्रण गरेर हामीले यो ब्रह्मसूत्रलाई त्यसपछि मात्र धारण गर्दछौँ। हामीले ब्रह्मसूत्रलाई कहिले पनि त्यसरी यताउति गरेर लाउनु हुँदैन र हाम्रो व्रतबन्ध गरिसकेपछि चुडा कर्म गरिसकेपछि हामीले त्यो आफ्नो शरीरसँग अर्थात् हामीले लगाइरहनु पर्छ र पुरानो जनै लगाइरहेकै हुन्छौँ, त्यसमाथि नयाँ जनै लगाउने र पुरानो जनै फुकाल्ने हामीले त्यस्तो चलन गर्ने गर्छौँ। मतलब कोही महिनावारी हुन्छन्, जुठो हुन्छन्, जति भए पनि अब जसरी हाम्रो यहाँ किन्ने बजारबाट किनेका सामानहरू एक्सपायर हुन्छ भन्छन् त्यस्तै जनै पनि 4 महिनापछि एक्सपायर अर्थात् त्यो 4 महिनापछि त्यो पुरानो हुन्छ, जीर्ण हुन्छ, त्यसपछि हामीले नयाँ जनै धारण गर्छौँ र जनै पूर्णिमा चाहिँ भने हामीले विशेष गरी अलि उत्सव जस्तै मनाएर ब्रह्मसूत्रसहित हामीले रक्षाबन्धन पनि बाँध्छौँ।
0: ए हजुर, अनि यो जनै फुकाल्दा अथवा जनै लगाउँदाखेरि भन्ने श्लोक पनि आउँछ तपाईँलाई?
1: यज्ञोपवितम् त्यो धारण गर्ने बेला ब्रह्मसूत्र जनै धारण गर्ने बेला चाहिँ ओम यज्ञोपवितम् परमम् पवित्रम् प्रजापतेर्थ सहजम् पुरस्तात् आयुष्यमग्रम् प्रतिमुन्द्र शुभ्रम् यज्ञोपवितम् बलमस्तु तेजः यज्ञोपवीतमसि यज्ञस्य त्वा यज्ञोपवीतेनोपनह्यामि।
0: हजुर, अनि आज हामीसँग अनुज र विधान कुरा गरिराख्नु भएको छ टेलिफोन मार्फत है।
1: हजुर,
0: अनि तपाईँहरू दुईजनाले सँगै मिलेर एउटा कविता सुनाइदिनुहोस् न हामीलाई।
1: हुन्छ,
0: ल।

0: अनुज र विधानले कति राम्रो कविता सुनाइदिनु भयो हामीलाई त।
1: हजुर,
0: तपाईँहरू त गुरुकुलमा बस्नु भएको, कति धेरै कुराहरू थाहा छ तपाईँहरूलाई है। तपाईँहरूले वाचन गर्नुभएको कविताको श्लोक पनि कस्तो मिठो, तपाईँहरूलाई चाहिँ धेरै कुरा सिकाउनुहुन्छ है गुरुकुलमा।
1: हजुर
0: हजुर। अनि आज त जनै पूर्णिमा, तपाईँहरू जस्तै साना साना भाइ बहिनीहरूले चाहिँ जनै पूर्णिमाबाट के सिक्नुपर्छ जस्तो लाग्छ तपाईँहरूलाई?
1: अब जनै पूर्णिमा भनेको ठुलो चाड, हामी यसमा बिहानै सबेरै उठेर गङ्गामा स्नान गर्छौँ, हाम्रो जनैलाई अभिमन्त्रण गर्छौँ, हाम्रो शरीरमा गोबर लेप्छौँ, गोबर लेपेर भस्महरू इत्यादि कुराहरू लेपेर हामी स्नान गर्छौँ, र हामी जनैलाई अभिमन्त्रण गरेर अभिषेक गरेर रक्षाबन्धनलाई अभिषेक गरेर हामी त्यो धारण गर्छौँ, जनै हामी यो फेर्छौँ यो दिनमा अभिमन्त्रण गरेर। यसमा चाहिँ के भन्छन् भनेपछि हाम्रो जनैमा हाम्रो नराम्रो कुकर्महरू पनि त्यससँगै जान्छन्, हाम्रो कर्महरू पनि हामीसँगै रहन्छन्। साथीभाइहरूले यो जनै पूर्णिमा पर्व मनाउनुपर्छ, चाडपर्व, यसका बारेमा धेरै कुराहरू थाहा पाउनुपर्छ, ज्ञान प्राप्त गर्नुपर्छ।
0: हजुर, अनि तपाईँहरू त कक्षा छसम्म घरमै बसेर पढ्नुभयो, अहिले तपाईँहरू गुरुकुलमा हुनुहुन्छ है। जनै पूर्णिमा चाहिँ घरमा मनाउँदाखेरि र गुरुकुलमा मनाउँदाखेरि चाहिँ सबैभन्दा रमाइलो चाहिँ कहाँ लाग्यो र के फरक पाउनुभयो?
1: अब घरमा हुँदा चाहिँ हामी त्यस्तो ठुलो चाड मनाइन्थेन, दिदीबहिनीको हातबाट राखी बाँधिन्थ्यो, त्यति हुन्थ्यो, अलि मिठो मिठो खाइन्थ्यो। अरू गुरुकुलमा पनि हामी मिठो खान्छौँ, जनै फेर्छौँ, यो हामीलाई थाहा थिएन घर हुँदा, हामी जनै फेर्ने गर्थेनौँ। अब मजा भन्दा नि मजै भनौँ, यहाँ नयाँ ज्ञान पनि पाइयो हामीले, हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ, हामीले धर्म संस्कृतिको बारेमा पनि ठुलो ठुलो ज्ञानहरू, धेरै ज्ञानहरू प्राप्त गर्छौँ। त्यसैले भन्नुपर्दा अब दुइटैमा मजा, घरमा पनि मजा, आश्रममा पनि मजा।
0: हजुर, अनि चाडपर्वको बेलामा चाहिँ घरको चाहिँ कतिको याद आउँछ हाम्रो अनुजलाई?
1: अब हामी दसैँ तिहार जस्तो ठुलो ठुलो चाडपर्वमा त घर गइरह हुन्छौँ।
0: हजुर,
1: यस्तो सानो तिनो चाडहरूमा हामी गुरुकुलमै रमाइलो गर्छौँ, मजा आउँछ, साथीभाइहरू दाईहरू सबै मिलेर, गुरुजीहरू मिलेर रमाइलो गर्छौँ, भगवान्को उपासना गर्छौँ। अनि अब याद त्यस्तो पनि आउँदैन, अष्टमी र प्रतिपदाको दिन यहाँ घरमा फोन गर्ने हाम्रो व्यवस्था हुन्छ, गुरुकुलमा माता पिताहरू भेट्न पाउनुहुन्छ हामीलाई आएर, त्यसैले त्यस्तो याद आउँदैन सानोतिनो चाडपर्वमा, यही रमाइलो हुन्छ।
0: अनि तपाईँहरूले चाहिँ मोबाइल प्रयोग गर्न पाउनुहुन्छ कि पाउनुहुन्न गुरुकुलमा?
1: मोबाइल पाइँदैन, हाम्रो 11 चाहिँ सानो मोबाइल, टच मोबाइल प्रयोग गर्न पाइँदैन, प्याटे मोबाइल प्रयोग गर्न पाइन्छ।
0: ए हजुर हजुर, अनि भनेपछि त घरमा कति मोबाइल चलाएर आएको, गुरुकुलमा त कति गाह्रो भयो होला है बानी पार्नको लागि?
1: होइन, अब यहाँ यस्तै साथीभाइहरूसँगै रमाइलो हुन्छ, खेलिन्छ, पढिन्छ, हुँदैन त्यस्तो अहिले त।
0: अनि तपाईँहरूसँग कुरा गर्दा कति रमाइलो लागिरहेछ। एकचोटि अब विधानले हामीलाई कविता भनेर सुनाइदिनुहुन्छ कि?
2: हस्, अहिले म एउटा माधव प्रसाद घिमिरेज्यूको एउटा कृति भन्न जाँदैछु। जब उहाँ आफ्नो गाउँबाट, आफ्नो भेगबाट काठमाडौँ सहर जानुभएको थियो, त्यति बेला उहाँले आफ्नो ठाउँ सम्झेर लेखिएको यो कविता एउटा भन्न चाहन्छु छोटै।
0: हजुर, हुन्छ।
2: लाग्दछ

0: रुप्याउली बिरती बास्ने परेवा बिरह बोल्ने न्याउली हिमाल छुन्छ बेलुकी सप्तर्षिका तातीले जुनेली रात बिताउँछ गाउँदा गाउँदै साथीले मेरो कालीले कैलाई ताकेर जाने बादल हातले हेर नछोए हेर्दा कति कोमल.
1: अब एउटा अनुजले पनि सुनाइदिनु हुन्छ कि?
2: हजुर, कवि शिरोमणि लेखनाथ पौड्यालको केही कविताहरू केही श्लोकहरू वाचन गर्छु. रसिलो वर्षाको समय दिन लम्बा दिन कर थिए केही ढल्केका गगन तलमा पश्चिम थिए.

बिसाउ अब भनी मजाको चौतारी वरपर सबै शून्य बिजन निकै टाढा पर्थे भवन वनवस्ती।

देखिन्थे तट निकटमा सुन्दर शिला, सुक्यो बस्दा बस्दै सकल पसिना सर उनको, फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको, झिकी सादा कापी कलम

0: सविता बनी ती टोलाए तल तल चले देव सविता।
1: अनुजले कति राम्रो कविता भनेर सुनाइदिनु भयो हामीलाई आज,
0: धन्यवाद
1: है। अब हामी लगभग कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ। आज जनै पूर्णिमा तपाईँहरूको गुरुकुलमा कति रमाइलो पनि भइराखेको छ होला, यस्तो बेलामा पनि आज हामीसँग कुराकानी गरिराख्नु भएको छ है। हजुर, अनि हामीलाई सुनेर बसिराख्नु भएको तपाईँहरू जस्तो सानो सानो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: हामीले हाम्रो सांस्कृतिक सनातन धर्म हाम्रो पहिलेदेखि चलिआएको यो रीति हो, चालचलन हो, हामीले यसलाई बिर्सिनुहुन्न। हामीले जनै पूर्णिमाको महत्व बुझ्नुपर्छ। यसमा के हुन्छन् अझै आउने पुस्ताहरूलाई पनि सन्देश होस्। हामीले हाम्रो यो चालचलन छोड्नुहुन्न, संरक्षण गर्नुपर्छ हाम्रो संस्कृत सनातन धर्मको। आफ्नो छोराछोरीहरूलाई जतिखेर त्यो मोबाइल दिने त्यस्तो गर्नुहुन्न, सनातन धर्मको बारेमा अलिअलि भए पनि सबैको बारेमा ज्ञान दिइराख्नुपर्छ।
1: तपाईँहरू हामीसँग कार्यक्रममा कुरा गरिदिनु भयो, यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद
2: धन्यवाद।
1: भाइ बहिनी, भर्खरै सुन्नुभयो महेश सन्यास आश्रम देवघाट धाम तनहुमा कक्षा 7 पढ्ने अनुज जोशी र कक्षा 8 पढ्ने विधान पाठकसँग गरिएको कुराकानी। आज हामीले उहाँसँग जनै पूर्णिमाको विशेषताको बारेमा केन्द्रित रहेर कुराकानी गर्यौँ। धेरै कुराहरू उहाँले सुनाउनु भयो हामीलाई र कविता पनि सुनाउनु भयो। तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.balbatika.radionepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्राविधिक संयोजन तर्फका दाजु धर्मपाल प्रसाद शाह, कार्यक्रम संयोजक दिदी चन्दा विष्टसँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि अर्को शुक्रबार भेट्ने बाचा गर्दै आजको लागि बिदा भए। नमस्कार।

0: मात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: आप्रवासन संवाद कथा श्रम र यात्राको
3: अङ्क 5, भारत जाने श्रमिकको लागत र सामाजिक सुरक्षा।

भारत जाने नेपाली श्रमिकको कथा नयाँ होइन। रोजगारीको खोजीमा हरेक दिन नेपालीहरू खुल्ला सिमाना पार गर्दै भारत पुग्छन्। कोही निर्माणको काममा, कोही होटलमा, कोही चौकीदारीमा त कोही खेतबारीमा पसिना बगाउँछन्। तर प्रश्न छ, भारत पुगेका ती श्रमिकको संख्या कति छ? उनीहरू कहाँ छन्? के काम गर्छन्? कति कमाउँछन्? र सबैभन्दा महत्त्वपूर्ण, उनीहरू समस्यामा पर्दा उनीहरूको पक्षमा उभिने सामाजिक सुरक्षा र राज्यको अभिलेख कहाँ छ? भारत जाने बाटो सहज होला, तर श्रमिकको जीवन सधैँ सहज हुँदैन। दुर्घटना, बिरामी, रोजगारी गुम्नु, मृत्यु वा ठगी जस्ता जोखिम आइपर्दा धेरै श्रमिक र उनीहरूका परिवार आफै अनिश्चितताको सामना गर्न बाध्य हुन्छन्। लाखौं नेपालीको श्रम जोडिएको यो यात्रामा आखिर उनीहरूको लगत कति व्यवस्थित छ?

0: चलाउँदै आएको छ। जीवन चलाउनका लागि धेरै मान्छेहरू भारतको प्रमुख सहरहरूमा पुगिरहेका छन्। जस्तै मुम्बई, जसलाई पहिले बम्बई भनेर चिनिन्थ्यो।
1: बम्बईले नै पेट पालेको, बम्बईले नै परिवार पालेको, बम्बईले नै जिन्दगी चलाएको, दैनिकी नै बम्बईले चलाएको चाहिँ हाम्रो सुदूरपश्चिममा मैले आफ्नै आफन्तहरू, आफ्नै वरिपरि, आफ्नै छरछिमेकीमा देखेको भएर मलाई लाग्छ त्यो बम्बई बिनाको विकल्प चाहिँ छैन पनि, थिएन पनि, अझै पनि त्यस्तै भइरहेछ।
0: खुल्ला सिमानाको कारण भारतमा श्रम आप्रवासनको लागि जाने र फर्कनेहरूको कुनै हिसाब किताब छैन। परिणाम त भारतमा काम गर्न जानेहरूको कुनै लगत र सामाजिक सुरक्षा छैन। र आजको आप्रवासन संवादमा भारतमा काम गर्ने श्रमिकहरूकै लगत संकलन र सामाजिक सुरक्षामा कुरा गर्नेछौँ। कार्यक्रमलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा रोजगार तथा श्रम मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वेल एक्सेसले तयार पारेको हो। खुल्ला सिमानाको कारण नेपालको सबै भूभागबाट भारतमा काम गर्न जाने गरेका छन्। तर सुदूरपश्चिम र कर्णालीबाट जानेको संख्या अझ बढी छ। डडेलधुराका वीरेन्द्र बिक 5 वर्षदेखि भारतमा काम गर्दै आएका छन्। घरको खेतीपाती अपुग छ, गाउँघरमा आय स्रोतको अन्य माध्यम पनि छैन। यही अभाव र बाध्यताले वीरेन्द्र बिक श्रम आप्रवासनको निम्ति भारत जाने र आउने गर्छन्।
2: घरतिर पनि त्यो किसान खेतीपाती गर्छन्, अब त्यसले धेरै पुग्दैन, घरको घर परिवारकै लागि टिक्कै हुन्छ पैसा त्यो काम गरेको।
0: बैतडी मस्या चौरकी चन्दा भाटका अनुसार जीवन चलाउनु भनेको धेरै कुराको व्यवस्थापन गर्नु हो। छोराछोरीलाई पढाउनु पर्छ, गाउँ समाजको सामाजिक र सांस्कृतिक गतिविधिहरूमा सहभागी हुनुपर्छ, भोजनलाई अन्न र शरीरलाई कपडा चाहिन्छ, र यी सबै कुराको व्यवस्थापन गर्न चाहिन्छ पैसा, जसको लागि भारतमा काम गर्न जानुपर्छ। त्यसैले उनको बुझाइमा भारत बिना जिन्दगी चल्दैन।
3: चल्दैन, अब हाम्रो देशमा रोजगारी छैन, अब छोराछोरी पढाउनु पर्यो, घर खर्च चलाउनु पर्यो, त्यसमा बच्चाहरूलाई पढाउनु धेरै लाग्छ कि, अब घर खर्च चलाउनु पर्यो, कहिले काहीँ लुगा किन्नु पर्यो, अनि दाल चामल चाहियो, पुग्दैन घरमा।
0: भारतसँगका हाम्रा सम्बन्ध बहुआयामिक छन्, तर पत्रकार पवन वर्षा शाहका अनुसार सबभन्दा ठुलो सम्बन्ध चाहिँ रोजगारीसँगै जोडिएको छ।
1: अब सबैभन्दा ठुलो सम्बन्ध, निकटतम सम्बन्ध भनेको रोजगारी। भारतमा रोजगारी जानुको सुदूरपश्चिमका जनतालाई तत्कालीन समयमा अन्य विकल्प थिएन। यद्यपि अहिले विभिन्न विकल्पहरू अन्य क्षेत्रमा गइराख्नु भएको छ, तर भारत चाहिँ एकदमै प्रमुख गन्तव्य जस्तै भएको छ।
0: पत्रकार पवन वर्षाले भने चाहिँ सुदूरपश्चिम र कर्णालीवासीको लागि रोजगारीको लागि भारत प्रमुख गन्तव्य हो, तर देशको अन्य भूभागबाट पनि जाने भएकोले भारत आप्रवासनमा जाने नेपालीहरूको संख्या ठुलो छ। राष्ट्रिय जनगणना 2078 अनुसार 10.7% नेपाली प्रवासीहरू भारतमा छन्। यति धेरै नेपाली किन छिमेकी मुलुक भारत गइरहेका छन्? यसको विभिन्न कारण रहेको अनुभव छ पत्रकार पवन वर्षा शाहको।
1: नजिक भएको नाता, सहज भएको नाता, सबै कुरा मिल्ने, खुल्ला बोर्डर होइन, आवत जावतलाई सहज, घर फर्किन पनि सहज भएको भएर भारतलाई नै सुदूरपश्चिमका मान्छेहरू भारतमै रोजगारी छान्नुको मुख्य कारण पनि एउटा त्यो हो। म चाहिँ अछामको होइन, सानैदेखि जन्मजातै बम्बईमा गएको भन्ने सुनेको, बम्बई भन्छन् भारतलाई होइन, बम्बई भनेर चिन्छन् बढी, बम्बईमै मुम्बईमै जाने भएको भएर म जन्मैजात अछाममा, अछाममै जन्मेको त्यहीँ हुर्केको भएर आफ्नै वरिपरिका छिमेकीहरू हुन्छन् जो चाहिँ नि विपन्न वर्ग, अहिले हामीले बुझ्छौँ विपन्न वर्ग भनेर, त्यति बेला बुझ्दैन थियौँ, साना थियौँ। त्यहाँ भारतमा बाध्यताले रोजगारीमा जाने,
0: रोजगारीमा जाँदा उनीहरूले पैसा मात्र कमाएनन्, जीवन खोज्ने रोग पनि लिएर आए।
1: त्यसपछि अधिकांश रोजगारीमा जाने 70-80% व्यक्तित्वहरूमा त्यति बेला एचआइभी एड्स सरेर आउँथ्यो होइन। त्यो अछाममा एचआइभी एड्सलाई बम्बैया रोग भनेर चिन्नुहुन्छ, बम्बैया रोग लाग्यो भन्दै हुन्छ नि एउटा भावुक भएर गाउँभरि सन्नाटा छाउने, भाकल गर्ने, पूजा गर्ने त्यस्तो चलन थियो। बम्बैया रोग ल्याएर फर्किने, त्यसको मृत्यु हुने, उसको बालबच्चाको बिजोग हुने, त्यस्ता थुप्रै सम्झना लायक थुप्रै घटनाहरू छन् होइन। आफ्नै वरिपरि आफ्नै छिमेकी बम्बईबाट आएका, बम्बईबाट आएपछि रोग लाग्यो, बम्बईया रोग लागेर यस्तो भयो भन्ने, त्यति बेला एचआई

0: आइबीको त्यति ऊ पनि थिएन. अधिकांश त्यो मलाई लाग्छ म सानो उमेर हुँदा अधिकांश मान्छेहरू त्यसरी नै आफ्नो ज्यान गुमाएको पनि मैले देखेको छु.
1: अहिले सचेतनाको कारण एचआइभी संक्रमण घट्दै गएको छ, तर भारत जानेहरूको संख्यामा कमी भने आएको छैन. यो बाध्यता त हो नै. डडेलधुराका वीरेन्द्र बिक त देशमा रोजगारीको आश पनि देख्दैनन्.
2: त्यो 10-12 पढिसके है आफ्नो देशमा आफ्नो गाउँघरतिर अब भए पनि 10-12 पढेर अब आफ्नो देशमा त्यत्तिकै पनि अब सानोतिनो काम खोज्दा पनि नभेटाउने है नमिल्ने आशा पनि नलाग्ने मलाई कतै काम मिल्छ कि भन्ने त्यस्तो सम्भव पनि नमिल्ने अब परिवारको लागि भए पनि अब उमेर पुगिसकेको 20-25 वर्ष भयो अब त्यो परिवारको लागि पनि जानुपर्ने एउटा बाध्यता थियो है.
1: निश्चय नै व्यक्ति परिवारको एक सदस्य हो. परिवारको सदस्य भएको नाताले पनि व्यक्तिले परिवारको अन्य सदस्यको जिम्मेवारी वहन गर्नुपर्छ. त्यही जिम्मेवारी पुरा गर्न विशेष गरी कर्णाली र सुदूरपश्चिमवासीहरू भारतमा जान्छन्, तर अफसोस अरूको देशको बसाई अनि काम सोचे जस्तो हुँदैन. धेरै दुःख पीडा र अप्ठ्याराहरू सहेर काम गर्नुपर्छ.
2: अर्को ठाउँमा काम गर्न गाह्रै हुन्छ, आफ्नो ठाउँ जस्तो हुँदैन, किनभने आफ्नो स्वदेशमा जस्तो हुँदैन कि अरूको ठाउँमा विदेश है इन्डियातिर काम गर्न एकदमै गाह्रै हुन्छ. 17-18 वर्षको उमेरमा इन्डिया जानै पर्छ, हामीलाई उहाँको भाषा राम्रोसँग आउनु काम गर्नुपर्छ. काम गर्ने सिलसिलामा एकदमै उहाँका मान्छे लोकल मान्छे हुन्छ नि त उहाँका इन्डियाका, अब हामीलाई राम्रोसँग बोल्नु पनि आउँदैन, हामीलाई हेपेर चेपेर यो काम गर त्यो काम गर त्यस्तै थर्काएर अब पहिला पहिला काम पनि राम्रोसँग आउँदैन, काम गर्न गाह्रो हुन्छ. उहीमाथि मान्छे एकदमै डर लाग्छ अरूको ठाउँमा काम गर्न, अब त्यो बाध्यतालाई पनि सहेर बस्नुपर्छ.
1: मुडाप बैतडीकी चन्दा भाटका श्रीमान पनि भारतमै काम गर्छन्। उनको बुझाइ पनि वीरेन्द्र बिकको भन्दा फरक छैन. अरूको देशमा काम गर्दाको दुःखहरू छन्, तैपनि सहनुको विकल्प छैन.
3: विदेशमा काम गर्दा सजिलो कालक हुन्छ, 24 घन्टा 12-13 घन्टा काम गर्नुपर्छ
4: भनेको समयमा घर आउन पाइने नपाइने त्यस्तो के छ?
3: पाइँदैन, अब चाडपर्व भन्नु पाइँदैन, घरमा आमा बुवा हुन्छन्, बस्न पाउँदैन हामीलाई. घरमा बस्यो भने छोराछोरी स्याहार सुसार गर्न सजिलो हुँदैन.
1: मुडाप बैतडीकै मनोज सिंह भाट पनि भारतमा काम गर्न गइरहन्छन्. उनी मौसमी श्रमिक भन्दा पनि उतै बसेर काम गर्छन्। यसरी काम गर्दा रोजगारीको निश्चितता त हुन्छ, तर भनेको बेला बिदा पाइँदैन, चाडपर्व वा कुनै पनि सांस्कृतिक कार्यक्रम मनाउन पनि पाइँदैन.
5: अब परदेशको ठाउँ अब भन्ने बित्तिकै छुट्टी बिदा भन्ने कुरा मिल्दैन. अब टाइम हुन्छ एउटा, अब टाइम लिमिट हुन्छ, अब छुट्टी अनुसार त आउनु पर्यो अनि जाने टाइम हुन्छ. अब चाडपर्व भन्दाखेरि अब त्यति मनाइँदैन, अब सालमा एकचोटि आयो भने 1-1.5 महिना बिदा. अब चाडपर्वमा अब उता पनि चाडपर्व भयो भनेपछि बिदा त्यति मिल्न सहज हुँदैन.
1: मनोजका अनुसार भारतमा गरिएको दुःख धेरैको लागि जीवन गुजारा मात्रै हो. यही कारण यो क्षेत्रका हरेक पुस्ता भारत जाने गर्छन्, जो देशमा रोजगारी नहुनुको परिणाम पनि हो.
5: कमाइमा अब घर खर्च चलाउनु हुन्छ, अब त्यति अरू के हुने रह्यो इन्डिया गएर त घर धान्न भ्याउँछ भन्नु.
4: घरमा भन्नाले के के कुरामा खर्च हुने भयो, जस्तो खानपिन अथवा
5: खानपिन अब आमा बुवाहरूको हेरचाह, अब हुन्छ नि त बिरामी, अब कोही पर्दा बिरामी पर्दा अब पैसा दिनै पर्यो लत्ताकोबाट. गाउँठाउँ नजिक अब रोजगारीको सुविधा, अब सानोतिनो जस्तो भयो भने रोजगारीको सुविधा भयो अब किन जान्थेन अब त्यति टाढो काम गर्ने.
1: मनोजका अनुसार समयक्रममा त्यहाँको बसाइ भने सहज हुँदै जान्छन्.
5: सुरुमा जाँदाखेरि अब अप्ठ्यारो हुने नै भयो, भाषा अनि त्यहाँको रहन सहन अलगै हुने भयो, नयाँ नयाँ भयो नि त. त्यसपछि अब 1-2 साल गएपछि अब भाषा त आयो नि भयो, अनि मान्छेहरू चिनिँदै गए, ठाउँहरू चिनिँदै गयो, अनि त्यसपछि बल्ल तल्ल सहज हुँदै गयो.
1: सामाजिक वा सांस्कृतिक कुरासँग घुलमिल भए पनि त्यहाँ गर्नुपर्ने काम भने सहज हुँदैन. अनौपचारिक ढङ्गले वा कुनै श्रम सम्झौता नहुने हुनाले उनीहरूमा मजदुरको हक अधिकार पनि खासै लागू हुँदैन. त्यसैले धेरै समयसम्म काम गर्नुपर्ने बाध्यता हुन्छ, साथै अन्य विभिन्न कुराको जोखिम पनि हुन्छन्. डडेलधुराका वीरेन्द्र पिक.
2: त्यति काम गर्छन्, तपाईँको 10-12 घन्टा काम गर्छन्, त्यो काम गर्छन्, महिनोभरि खोर्छन्, महिनोसम्म काम गरेर बस्छन्, आफ्नो दुःख गरेर अरूको गाली सोहेर है सबै यताउति डरी डरीले काम गरेर महिनासम्म कुरेर त्यो पैसा मिलेर पनि त्यो पैसा मिलिसकेर पनि आफ्नो गोजीमा हाल्न डर लाग्थ्यो अर्को ठाउँबाट, किनभने उसै होटलका आफूसँगका स्टाफहरूको पनि डर लाग्थ्यो, किनभने त्यो सेलरी मिल्ने बित्तिकै पनि खल्टीमा हाल्न एकदमै डर लाग्थ्यो। अब रातिको 2 बजे सेलरी मिल्थ्यो, महिना पुरा भइसकेपछि अब त्यहाँदेखि बाहिर जानुभन्दा एकदमै डर लाग्थ्यो, काहीँ कतै समाइहाल्दिन् कि त्यो पैसा अझै पक्रिहाल्दिन् कि मलाई पनि लुटिहाल्दिन् कि, त्यस्तो डर हुन्थ्यो क्या।
1: पत्रकार पवन वर्षा शाहका अनुसार भारतमा काम गर्ने नेपालीहरू प्राय अध्यक्ष कामदार हुन्। उनीहरूमध्ये धेरैको काम शारीरिक परिश्रमसँग जोडिन्छन्, जो भारतको ठाउँमा कठिन हुन्छ। त्यसैले भारत जाने नेपाली श्रमिकहरूले केही आर्थिक फाइदासँगै अन्य समस्याहरू पनि लिएर फर्किन्छन्।
0: कामदारले मजदुरले त घुम्ने कुर्सीमा बसेर काम गर्ने होइन, कसैले कम्पनीमा गरेछ, फ्याक्ट्रीमा गरेछ, गर्मी हुन्छ, चिसो हुन्छ होइन, त्यसले गर्दा निमोनियाहरू बढी, दमको रोग एउटा सबैभन्दा ठुलो समस्या देखिएको पछिल्लो समय, अनि किडनीको, किडनी पनि अब समयमा पानी नखाने होइन, अनि केयर नगर्ने, अब कोही एक्लै पनि बसेर आउँछ, फ्यामिली पनि हुँदैन, त्यो पनि एउटा नकारात्मक भनौँ न, पैसासँगै आर्थिक उन्नति हुँदा हुँदै पनि शारीरिक रूपमा चाहिँ नि जिन्दगीभरि आफ्नो कमाएको पैसा फेरि त्यो औषधि उपचारलाई जाने पनि धेरैको देखियो। एक दुईजना मेरो नजिकको छिमेकीहरू चाहिँ दमको रोग, टिबी भनेर 2 जना चाहिँ नि बित्नुभयो, त्यो उहाँहरू जिन्दगीभरि बम्बईमा हुनुहुन्थ्यो।

0: अहिले तपाईँ कार्यक्रम आप्रवासन संवाद सुन्दै हुनुहुन्छ। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो र आज हामी भारत जाने श्रमिकको लगत र सामाजिक सुरक्षाको बारेमा कुराकानी गर्दैछौँ। भारतमा काम गर्न जाने श्रमिक मौसमी अर्थात् सिजनल श्रमिक हुन्छन्।
1: सिजनल रूपमा जाने भनेको असार साउनमा खेत रोप्ने फेरि बम्बई जाने होइन, तपाईँको असोजमा दसैँ ठ्याक्कै हुन्छ, नेपाली पात्र हुन्छ, दसैँमा घर आउने, तिहार मनाउने, फेरि गहुँ बुने, फेरि बम्बई जाने, बम्बई जाने फेरि जागिर गर्ने, पैसा कमाउने, फेरि चैत वैशाखतिर खेती सिम्कन आउने, त्यस्तो पनि अझै चलन छ। गड्डा चौकी नाकाबाट हेर्नुहुन्छ भने, धनगढतिर हेर्नुहुन्छ भने, सुदूरपश्चिम र कर्णालीका अधिकांश जनताहरू त्यहाँ जानुहुन्छ। पछिल्ला केही तथ्याङ्कहरू यसो हेर्दाखेरि, विभिन्न सङ्घ संस्थाहरूले अध्ययन गरेका हेर्दाखेरि तथ्याङ्कहरू, करिब 90 घरधुरी परिवारमा कोही न कोही मान्छे बम्बईमा, इन्डियामा, भारतमा रोजगारीको लागि जानुभएको पनि देखिएको छ। अब नेपालको सन्दर्भमा हेर्दा 25-30 लाख जति अनुमानित नेपालीहरू भारतमा काम गर्नुहुन्छ। त्यो चाहिँ नि फर्मल च्यानलमा हाम्रो तथ्याङ्क कहीँ छैन।
0: पत्रकार पवन वर्षा शाहको अनुसार अहिले हामीले प्रयोग गरिरहेको सुविधा वा सहजता 1950 सन्धिसँग जोडिएको छ।
1: 1950 सन्धिमा नै भारत र नेपालका जनताले एक अर्काको भूमिमा खुलस्त रूपमा आवत जावत गर्न पाउने, व्यापार व्यवसाय गर्न पाउने, बसोबास गर्न पाउने भने खुलस्त खुलाएको भएर पनि यो सहज भएको छ।
0: तर अहिलेको परिप्रेक्ष्यमा सरकारलाई श्रम आप्रवासनमा देश बाहिर जाने आफ्नो नागरिकको लगत संकलन गर्न गाह्रो भएको देखिन्छ। कुनै पनि नीति तथा कार्यक्रम भनेको नागरिकको हित र सुविधाको लागि हो। उपयुक्त नीति तथा कार्यक्रम बनाउन आफ्नो नागरिकको लगत हुनुपर्छ। तर भारत जाने श्रमिकको लगत नहुँदाको प्रभाव कति पालिकाको नीति तथा कार्यक्रम निर्माणमा परेको छ? डडेलधुराको नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष निर्मला बोगटी,
2: पालिकालाई यो विषयमा चाहिँ धेरै अप्ठ्यारो परिरहेको छ। अहिले अरू देशमा जाँदाखेरि अब पासपोर्टहरू हुन्छ, विभिन्न श्रम कार्यालयहरूबाट स्वीकृति लिनुपर्छ, अहिले त यो कुराहरू छ। तर भारतमा चाहिँ पासपोर्ट पनि चाहिँदैन, भारतमा जानका लागि नागरिकता भए पुग्यो। हाम्रो अब यो बाउडर एरियामा भन्सारहरूमा नेपाली नागरिक देखायो भने भइहाल्यो, उता उहाँहरूको रासन कार्ड के हुन्छ, त्यो कारणले पनि उहाँहरू उता जागिर पाउन सकिहाल्छन् होइन। त्यही भएर अब नवदुर्गा गाउँपालिकालाई अहिले अब यहाँबाट भारतमा रोजगारीको क्रममा जाने मान्छेहरूको एकिन डाटा हामीसँग पनि छैन। अहिले त घरबाट सबै बाल बालिका, आमा बच्चाहरू फ्यामिली नै लगेर यसो बेङ्गलोरदेखि, दिल्लीदेखि लिएर बम्बईका धेरै सिटीहरूमा मान्छेहरू गइराखेका छन्। अर्थात् मान्छेहरूको अब अहिले त हाम्रो नवदुर्गा गाउँपालिकाका सम्पूर्णको त्यो आय स्रोत नै इन्डिया बनेको छ, भारत बनेको छ। त्यसैले अब यसपालि हामीले गाउँपालिकाले त्यो विषयमा पनि नीति कार्यक्रममा आवाज उठाएका छौँ। घरबाट कतिजना भारत गएका छन्, को गएका छन्, के सिलसिलामा गएका हुन् भनेर हामीले एकतर्फको यसो वडा कार्यालयमा सम्पर्क राख्दाखेरि एकिन डाटा चाहिँ हामीसँग छैन, सरदर हामीले पत्ता लगाएका छौँ। अब अहिले त केटाकेटीहरू पनि उतै पढ्ने सिलसिलामा आफ्नो बालबच्चा फ्यामिलीलाई लगेर पनि गएको अवस्था छ। लगभग गाउँहरू लगभग खाली हुन लागिसके। अस्ति मात्रै हामीले भारतबाट फर्केका केही साउदी, हाम्रो मलेसिया, यी छिमेकी देशहरूबाट फर्केका मान्छेहरूलाई चाहिँ नवदुर्गा गाउँपालिकाले एउटा कार्यक्रम राखेर उहाँहरू फर्केपछि आफ्नो गाउँमा रोजगार कसरी गरेर खान सकिन्छ भनेर एक हप्ताको हामीले सिपमूलक तालिम पनि दिएका थियौँ। र यो आर्थिक वर्षको बजेटमा हामीले केही गरी खानका लागि, व्यावसायिक मूलक काम गर्नका लागि वैदेशिक रोजगारबाट फर्केका, जस्तो भारतबाट, मलेसियाबाट, साउदीबाट, यस्तो फर्केका जति पनि वैदेशिक रोजगारबाट आएका मान्छेहरू छन्, उनीहरूका लागि हामीले केही न केही कार्यक्रमहरू गर्नुपर्छ भनेर एउटा प्याकेज बनाएका छौँ।
0: तर यो समस्या र चुनौती नवदुर्गा पालिकाले मात्रै सामना गरेको छैन, यो समग्र नेपालकै लागि चुनौती भएकोले नेपाल सरकार नयाँ नीति ल्याएर सम्बोधन गर्न लागेको छ। यसै सन्दर्भमा सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति 2082 ल्याएको छ। यो नीतिले पहिलो पटक भारतमा काम गर्ने नेपाली श्रमिकलाई औपचारिक श्रम आप्रवासन प्रणालीमा समेट्ने परिकल्पना गरेको छ। नीतिको बारेमा युवा, रोजगार तथा श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी,
3: कम्तीमा पनि यो नीतिले के समेटेको छ भने वैदेशिक रोजगारी भारतमा जानेहरूको पनि अभिलेखीकरण गर्ने, त्यो अभिलेखीकरण गरेपछि उनीहरूलाई कुनै न कुनै माध्यमबाट सामाजिक सुरक्षा कोष कल्याणकारी उसमा गर्ने, त्यो गर्दाखेरि पारिवारिक चाहिँ संरचना भोलि चाहिँ उसैमा आश्रित भएकोलाई चाहिँ डिपेन्डेन्टको परिवारलाई पनि तत्कालै सदा समस्या नपरोस् भनेर हामीले त्यसमा पनि हेरिरहेछौँ भने अब त्यो अनुसार हामीले चाहिँ अब त्यो नीतिलाई चाहिँ विभिन्न ऐन नियम निर्देशिका कार्यविधिहरूमा समेटेर कसरी जानुपर्छ भनेर त्यसको तयारीको फेजमा छौँ।
0: नीतिले भारतमा गएका श्रमिकको अभिलेखीकरण गर्ने उद्देश्य राखे पनि कसरी गर्ने भन्ने पूर्ण योजना बनिसकेको छैन। यद्यपि यो कार्य स्थानीय सरकारसँग सहकार्यमै गर्ने परिकल्पना गरिएको बताउँछन् उपसचिव गुरुदत्त सुवेदी।
3: फर्मेटमा र कानुनी रूप दिएर त्यसलाई कार्यान्वयनमा लाने त सुरु भएको छैन। तथापि पनि हाम्रो सोचाइमा के छ भने प्रत्येक भारत जानेको श्रमिकहरूले पनि प्रत्येक स्थानीय तहमा वडा कार्यालय मार्फत अभिकरण गर्ने र त्यसमा चाहिँ सामाजिक सुरक्षामा पनि त्यसबाट आबद्ध गराउने र जुन चाहिँ सामाजिक सुरक्षामा आबद्ध गराउँदाखेरि जुन त्यो कन्ट्रिब्युसन हुन्छ त्यसमा चाहिँ सम्भव भयो भने स्थानीय तह प्रदेश र सङ्घीय सरकारहरूले पनि योगदानमा केही कन्ट्रिब्युसन गरिदियो भने उहाँहरू पनि सामाजिक सुरक्षामा आबद्ध हुनलाई चाहिँ आकर्षण पनि हुन्छ भनेर त्यो खालको मोडालिटीमा चाहिँ सोचिरहेको छ। त्यो गरिसकेपछि प्रत्येक पालिकामा आफ्नो देशबाट कति जानुभयो त जुन बाहिर भन्ने र आउनुभयो भन्ने पनि रेकर्ड पनि रहन्छ, त्यो रेकर्ड पनि यथार्थ फरक हुन्छ र त्यो मोडलमा जानुपर्छ भनेर चाहिँ हामीले सोचिरहेको चाहिँ अवस्था छ।
0: भारत जाने श्रमिकका लागि सीमा पार गर्नु रोजगारको यात्रा होला, तर उनीहरूको अधिकार र सुरक्षाको लागि त्यो सीमा बाधक बन्नु हुँदैन। श्रमिक जहाँ पुगे पनि उसको श्रमको सम्मान, पहिचान र सामाजिक सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व हो। आखिर देश बाहिर पसिना बगाउने हातहरू पनि त देशकै भविष्य निर्माण गर्ने हात हुन्।
4: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्तनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा भारत जाने श्रमिकको लागत र सामाजिक सुरक्षाबारे कुरा गर्यौँ। आप्रवासन संवादको छैटौँ अङ्क सोमबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधिज्ञ दिनेश प्रजापतिसँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, युवराज बङ्गाली, स्मृति खनाल, डडेलधुराबाट ममता भट्ट माधवी र बैतडीबाट भगीरथ अवस्थीसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।
5: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएमको विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो। कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्। ती विचारहरूले आइओएमको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्।
6: सुन्नुहोस् त घनश्यामजी को हुनुहुन्छ?
7: हजुर मै नै हो घनश्याम, के थियो होला?
6: म चाहिँ माधवी, सिटिभिटीबाट तालिमपछि तपाईँको अनुगमन गर्न आएकी। तपाईँले वेल्डिङ गर्दा चस्मा मात्रै लगाउनु भएको रहेछ।
7: वेल्डिङ गर्दाको विकिरण, उज्यालो र झिल्काबाट आँखा जोगाउन चस्मा लगाउँछु म्याडम। तालिममा आँखा जोगाउनु पर्छ भन्नुभएको थियो?
6: तालिममा सुरक्षात्मक टोपी, वेल्डिङ हेलमेट, सुरक्षात्मक पन्जा, मास्क, सुरक्षात्मक जुत्ता, आर्म कभर, फुट कभर लगाउन सुझाव दिएको थियो। बिर्सिनु भयो कि के हो?
7: मैले चस्मा मात्रै सम्झिएछु म्याडम, किन यतिका सामग्री लगाएर वेल्डिङ गर्नुपर्ने हो?
6: ल सुन्नुहोस्, यी सबै सामग्री काम गर्ने बेलामा तपाईँको व्यक्तिगत सुरक्षाका लागि अति आवश्यक हुन्। नेपालको श्रम ऐन 2074 र नियमावली 2075 पनि कार्यस्थलमा कामदारको सुरक्षा र स्वास्थ्य सम्बन्धी धेरै कुरा उल्लेख छ। तपाईँ त कामका लागि विदेश जाने तयारी गर्दै हुनुहुन्छ, होइन र?
7: हो म्याडम, त्यहाँ त कामका बारेमा सिकाउँदा सुरक्षा सम्बन्धी सामग्री र तरिका पनि सिकाउला नि।
6: व्यवसायजन्य दुर्घटना हुन नपाओस् भनेर रोजगारदाता कम्पनीले कामदारको सुरक्षाका लागि आवश्यक औजार उपकरण, प्राथमिक उपचार सामग्रीहरू, बिमा लगायतको व्यवस्था गरेका हुन्छन्। यदि त्यस्तो व्यवस्था छैन भने असुरक्षित तरिकाले काम गर्न हुँदैन।
7: अनि म्याडम, यस्तो काम गर्दा हामीले अरू के कुरा गर्नुपर्छ?
6: निर्माणको काममा संलग्न कामदारहरूले निर्माण सुरक्षा र स्वास्थ्य सम्बन्धी आधारभूत तालिम लिनुपर्छ। तपाईँको रोजगारदाता कम्पनी वा त्यहाँको सरकारले पनि तालिम दिन्छन्।
7: यति धेरै कुरा सिकाउनु भएकोमा धन्यवाद छ है म्याडम।
4: IOM नेपालद्वारा जनहितमा जारी।
8: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
9: हुन्छ हुन्छ
10: ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बो।
12: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्यको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। भोटे कोशी नदीमा आएको बाढीबाट हालसम्म 579 जनाको निधन भएको पुष्टि। बाढीबाट प्रभावित जिल्लामा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई सरकारको निर्देशन। आवश्यक मरम्मतपछि रसुवा सडक सञ्जालमा पुनः जोडियो, अवरुद्ध पृथ्वी राजमार्ग पनि सञ्चालनमा। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी। 36 घण्टाको अवधिमा 1,91,00,000,000 भन्दा बढी सहयोग सङ्कलन। र नर्वेका राजा हेराल्डको 79 वर्षको उमेरमा निधन। समाचार अब विस्तारमा। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 579 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रसुवामा 12 जना, नुवाकोटमा 37 जना, धादिङमा 40 जना, गोर्खामा 46 जना, नवलपरासी पूर्वमा 154 जना, चितवनमा 233 जना, तनहुँमा 30 जना र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। यसै गरी 1,924 जना सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15, रसुवामा 161 जना, नुवाकोटमा 1 जना, जलविद्युत आयोजनाहरूमा 933 जना, मकवानपुरमा 66 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यस्तै विदेशी नागरिक 517 जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना र लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 जना सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 4,451 जनाको उद्धार गरिएको छ। त्यस्तै जलविद्युतको सुरङबाट 191 जना र हेलिकप्टरबाट 517 जनाको उद्धार गरिएको छ। त्यसै गरी 129 जना विदेशी नागरिकको पनि उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमध्ये नेपाल प्रहरीका 4,473, नेपाली सेनाका 6,755 र सशस्त्र प्रहरी बल नेपालका 4,203 जना रहेका छन्। उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टरबाट 79 हवाई उडान भएको प्राधिकरणले जानकारी दिएको छ। सरकारले रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढीले प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो। मन्त्री पोखरेलले बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदो सहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले थप बाढी आउन सक्ने जोखिम रहेको भोटे कोशी र त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।
1: प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सरकारको चाहिँ प्राथमिकतामा चाहिँ उद्धार रहेको हुनाले उद्धारमा सबैजना खटिनु भएको छ। ठुलो बाढी आएको क्षेत्रमा आज पुनः लेदो सहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटे कोशी एवं त्रिशुली नदी किनारामा उद्धार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्क अपनाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।
0: मन्त्री परिषद बैठकले भारतसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। भोटे कोशी बाढीका कारण विच्छेद भएको रसुवा जिल्ला सडक सञ्जालमा पुनः जोडिएको छ। सडक विभागका प्रवक्ता शुभराज नेउपानेले काठमाडौँ टोखा छरे गङ्गखर पुल अप्रवाज नर्जा ल्याच्याङ पार्टी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चे सडक सञ्चालनमा आएको जानकारी दिनुभयो। यस्तै भोटे कोशी र त्रिशुली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर आज साँझदेखि बाटो सञ्चालन गरिएको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सडक खुलेसँगै राजमार्गमा अलपत्र सवारी साधन सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिनुभयो। यसैबीच भोलि बिहानदेखि मात्र काठमाडौँबाट सार्वजनिक सवारी साधन उपत्यका बाहिर पठाइने भएको छ। चिनिया राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई आज सम्वेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा चिनिया राष्ट्रपति सीले चीन र नेपाल बीचको केरुङ रसुवा सिमानाका क्षेत्रमा हालै गम्भीर विपत आएको जसले ठूलो जनधनको क्षति पुर्याएको मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै यसबाट नेपाल र नेपाली जनतालाई परेको पीडाले आफूलाई दुखी बनाएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति सीले भन्नुभएको छ चीन नेपालको उद्धार प्रयासमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमताअनुसार समन्वय र सहायता प्रदान गर्न तयार छ। गण्डकी प्रदेश सरकारले भोटे कोशी बाढी पीडितको सहयोगार्थ 4 करोड रुपैयाँ प्रदान गर्ने भएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको बताउनु भएको हो। मुख्यमन्त्री पाण्डेले बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी र अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरूको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड रुपैयाँ सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारका तर्फबाट विपद प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिनुभएको हो। यसै गरी लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपदमा परि मृत्यु भएमा उनीहरूका परिवारलाई प्रति व्यक्ति 1 लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश बाढीबाट प्रभावित नागरिकलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्री परिषदको आज बसेको बैठकले विपदबाट पीडितको सहयोगको लागि प्रदेश सरकारका मन्त्रीहरूबाट 1-1 महिनाको तलब उपलब्ध गराउने समेत निर्णय गरेको छ। नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटे कोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि 3,60,000 रुपैयाँ सहयोग गर्ने जनाएको छ। संसदीय दलका नेता कमल बहादुर शाहले आफ्नो 1 महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेश सभा सदस्यहरूले 10 दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,29,15,000 रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई 5,29,15,000 रुपैयाँको चेक हस्तान्तरण गरेको हो। आज अर्थमन्त्री वाग्लेलाई एमएडब्ल्यू ग्रुपबाट परिसंघका पूर्व अध्यक्ष विष्णु कुमार अग्रवालले 1,11,00,000, परिसंघ गभर्निङ काउन्सिलका सदस्य एवं उद्योगी विजय कुमार शाहले 1 करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। त्यस्तै जावला खेल डिस्टिलेरीबाट 1 करोड, हिमालयन डिस्टिलेरीबाट 1 करोड, हिमालयन बुलियन कम्पनीबाट 1,01,00,000 हस्तान्तरण गरिएको परिसंघका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो। चौधरी ग्रुप र नवील ब्याङ्कबाट 15 करोड रुपैयाँको सहयोग प्राप्त भएको छ भने नेपाल आदर्श निर्माण कम्पनीबाट 10 लाख रुपैयाँको सहयोग प्रतिबद्धता आएको नेपाल उद्योग परिसंघले विज्ञप्ति मार्फत जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले 1,09,00,000 रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। यो रकम राहत कोषमा व्यक्तिगत तर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो। भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा 51 लाख रुपियाँ सहयोग गर्ने भएको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न नगर कार्यपालिकाको 52 बैठकले जनप्रतिनिधिको 1 महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको 2 देखि 7 दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद व्यवस्थापन कोषबाट थप गरी 51 लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
3: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
2: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीडितका नाममा अनाधिकृत रूपमा रकम सङ्कलन नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ। विज्ञप्तिमा विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोग, पारदर्शी उपयोगी सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्युआर कोडमा मात्र आर्थिक सहयोग गरिदिनु हुन अनुरोध समेत गरेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित बालबालिकालाई गैर कानुनी रूपमा ओसार पसार नगर्न आग्रह गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत त्रिशुली नदी आसपासका क्षेत्रबाट बुवा आमा गुमाएका तथा घरबार विहीन भई अस्थायी संरक्षण आवश्यक भएका बालबालिकालाई सम्बन्धित स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिस र राष्ट्रिय बाल अधिकार परिषदको अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले एक स्थानबाट अर्को स्थानमा लैजान नहुने आग्रह गरेको हो। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषि तर्पणी, रक्षाबन्धन एवं जनै पूर्णिमा पर्व आज स्नान गरी नयाँ एगो पवित धारण सहित डोरो बाँधेर मनाइएको छ। नेपालका तराई मधेस क्षेत्रमा भने आजका दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर राखी पर्व अर्थात् रक्षाबन्धन मनाएका छन्। यसै गरी नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुन्यु पुन्यु भनी मनाएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। नर्वेका राजा हेराल्डको 79 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्ड अगस्त 17 हेमोलेस्टिक एनिमियाको उपचारमा हुनुहुन्थ्यो। अब आर्थिक समाचार।
5: राष्ट्रिय योजना आयोगले भोटेकोशी बाढीले पुर्याएको आर्थिक क्षतिको विस्तृत अध्ययन अगाडि बढाएको छ। आयोगले राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरी बाढीले पुर्याएको आर्थिक क्षतिको विवरण सङ्कलन गरिरहेको उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो। बाढीका कारण पुगेको आर्थिक क्षति र त्यसले कुल गारस्थ उत्पादन GDPमा परेको असरका सम्बन्धमा अध्ययन केन्द्रित हुनेछ। अध्ययनका लागि अहिले तथ्याङ्क सङ्कलन तथा प्रारम्भिक छलफल भइरहेको र परिस्थिति अनुकूल हुनासाथ विस्तृत अध्ययन अगाडि बढ्ने उपाध्यक्ष भट्टले बताउनुभयो। बाढीले सञ्चालनमा रहेका 10 र निर्माणाधीन 5 गरी 15 जलविद्युत आयोजनामा क्षति पुगेको छ। यस्तै बाढीबाट 100 संख्यामा सवारी साधन, व्यक्तिगत घर, सडक एवं राजमार्ग, बैङ्क तथा वित्तीय संस्था र सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। यस्तै गोसाईकुण्ड र मानसरोवर केन्द्रित त्यस क्षेत्रको पर्यटकीय गतिविधिमा समेत बाढीले असर गरेको छ। आयोगको अध्ययन प्रतिवेदनले बाढी प्रभावितका लागि राहत प्याकेज बनाउन र पुनर्निर्माणका लागि सहयोग पुग्न हुने उपाध्यक्ष भट्टले बताउनुभयो। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घले पनि भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा पुगेको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ। महासङ्घको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारी साधनको क्षतिको अध्ययन गर्न समिति गठन गरेको हो। समितिले बेपत्ता भएका सवारी साधन, व्यवसायी, मजदुर तथा यात्रुहरूको अवस्था र क्षतिको विवरण संकलन गर्ने महासङ्घका अध्यक्ष सरोज चिटौलाले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
6: नेपालका मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाँटले इतिहास रचेका छन्। चिनको साङ्घाई स्थित डानगनमा जारी रोड टु युएफसी सिजन 5 सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिप मर्कटलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन्। रविन्द्रले अब जापानी खेलाडी यो ताजिकासँग फाइनलमा खेल्दैछन्। ताजिमाले पहिलो सेमिफाइनलमा भारतका चुङरेन कोरेनलाई पराजित गरेका थिए। रविन्द्र रोड टु युएफसी सिजन 5 फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। यदि ढाँटले फाइनलमा समेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। बजाङी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित बान्टमवेट विभागमा 11 खेल खेलेका छन्। त्यसमध्ये उनले 10 खेलमा जित हात पार्दा 1 खेलमा मात्र पराजय बेहोरेका छन्। रविन्द्रले एमएम करियरमा सन् 2023 इस्लामिल खानसँग मात्र हार बेहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिस फाइट नाइट 17 उपाधि जितेपछि रविन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनिङ कुरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। यो जितसँगै उनी म्याट्रिस फाइट नाइटको वान्टमेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने। रविन्द्रले अर्को महत्त्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन 5 क्वार्टर फाइनलमा निकालेका थिए। उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किबोर्ड अल्टिन्जोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यससँगै रविन्द्र रोड टु युएफसी सिजन 5 सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर पनि बनेका थिए।
0: अब मौसम। आज राति देशका पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना सहित मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी नदीमा आएको बाढीबाट हालसम्म 579 जनाको निधन भएको पुष्टि। बाढीबाट प्रभावित जिल्लामा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई सरकारको निर्देशन। आवश्यक मरम्मतपछि रसुवा सडक सञ्जालमा पुनः जोडियो। अवरुद्ध पृथ्वी राजमार्ग पनि सञ्चालनमा। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी। 36 अवधिमा 1,91,00,000,000 भन्दा बढी सहयोग संकलन। र नर्वेका राजा हेराल्डको 79 वर्षको उमेरमा निधन। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ।
1: आजको कार्यक्रममा हामी प्राकृतिक उपचार पद्धति, यसमा पाइल्स, फिस्टुला आदि विषयमा संवाद गर्नेछौ। आजको संवादका लागि हामी माझ हुनुहुन्छ वरिष्ठ आयुर्वेदिक फिजिसियन तथा चार सूत्र विज्ञ डाक्टर हरिशरण अर्याल। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
2: धन्यवाद सर, नमस्ते।
1: डाक्टर साहब, अब यो आयुर्वेद उपचार भनेको के हो, यसैबाट आजको संवाद प्रारम्भ गरौँ न।
2: नर्मल्ली आयुर्वेद भनेको के हो भने, आयुर्वेद दुईटा वर्ड मिलेर बनेको छ, आयु एन्ड वेद। आयु भनेको लाइफ र वेद भनेको साइन्स। त्यो भनेको आयुलाई हित गर्ने खालको, आयुलाई बढाउने खालको, या भनौँ मान्छेको स्वास्थ्यलाई चाहिँ राम्रो गर्ने खालको उपचार पद्धति अथवा हाम्रो जीवनशैली परिवर्तनका कुराहरू अथवा खानपानका कुराहरू, सम्पूर्ण कुरालाई समेटिएको एउटा साइन्सलाई चाहिँ हामी आयुर्वेद भनेर भन्छौँ।
1: जस्तो अब हाम्रा अग्रजहरूले चार वेद लेख्नुभयो, होइन? हामीले हाम्रो सनातन संस्कृतिमा सुन्दै गर्दै आएको कुरा, चारवटा वेदहरू सिर्जना भए, ती वेदभित्र ज्ञानका कुराहरू छन्, ज्ञानमा पनि स्वास्थ्यको विषय समेटिएको विषय पनि छ, र आयुर्वेद त्यही अन्तर्गत पर्छ,
2: अथर्व वेदबाट आएको आयुर्वेद।
1: यसको महत्व के हो त डाक्टर साहब?
2: अहिलेको जमानामा चाहिँ के छ भने, अब तातै खाउँ जल्दी मरौँ भन्ने भएको छ, होइन? केही कुराहरू गर्नुपर्ने छ, केही भएको छ भने अहिलेको अहिल्यै निको हुनुपर्ने, अथवा तपाईँलाई चाहिँ कस्तो भनेदेखि केही रोगहरू छिटो लाग्यो भने मान्छे आतिने, यो परम्परा देखिन्छ अहिलेको अवस्थामा हेर्दाखेरि। आयुर्वेदको महत्त्व चाहिँ किन छ भने, ती रोगहरू लाग्ने नपाउने एउटा कुरा, र लागिहाले भने समयमै हामीले तिनीहरूलाई उपचार गरेर समयमा निको पार्न सकौँ भन्ने कुरा चाहिँ आयुर्वेदमा वर्णन गरिएको हुनाले आयुर्वेदको महत्त्व चाहिँ अझ अहिलेको समयमा अझै राम्रो भएको महत्त्व भएको जस्तो मलाई लाग्छ।
1: रोग लाग्नै नदिने, र लागिहाल्यो भनेदेखि त्यो रोगलाई शरीरबाट बाहिर निकालेर निरोगी भएर बाँच्ने अथवा स्वस्थ भएर बाँच्ने, यो नै आयुर्वेदको महत्त्व हो। अब यसबाट कस्ता कस्ता रोगहरूको हामी उपचार गर्न सक्छौँ, के छ अवस्था चाहिँ?
2: यसमा चाहिँ के छ भने, आयुर्वेदमा रोग लाग्न नदिने एउटा भनेर छुट्टै वर्णन गरिएको छ भनेदेखि, अर्को चाहिँ रोग लागिहाल्यो भने त्यसलाई कसरी उपचार गर्ने भन्ने कुराहरू पनि वर्णन गरिएको छ। त्यसमा अहिलेको अवस्थामा इमर्जेन्सीली पर्ने रोगहरू जस्तो चिरफार गर्नुपर्ने तुरुन्तैको छ भने, ती केसहरूमा चाहिँ आयुर्वेदबाट त्यति राम्रो रिजल्ट देखिँदैन भनेदेखि, जुन चाहिँ लाइफ स्टाइलको कारणले अथवा खानपानको कारणले गर्दाखेरि बनेका रोगहरू, जस्तो नसर्ने खालका रोगहरू भनेर अहिले विश्वलाई नै आक्रान्त बनाइरहेको छ नि, त्यस्ता खालका रोगहरू अनि मान्छेको शरीरभित्र आफैमा बनेका रोगहरूलाई चाहिँ आयुर्वेदमा एकदमै राम्रो ट्रिटमेन्ट छ, एकदमै राम्रोसँग हामीले यसलाई चाहिँ निको पार्न सक्छौँ।
1: अब चिर फार अथवा हड्डी भाँचियो के गर्यो भने, त्यस्तो अवस्थामा चाहिँ एलोपेथी प्रयोग गरौँ, अन्यथा नसर्ने रोगहरू, अहिले विश्व समुदाय नै चिन्तित बनिरहेको र नेपालमा पनि एउटा मुख्य समस्याको रूपमा रहेको नसर्ने रोगहरूको सबै किसिमको उपचार चाहिँ हामी यसमा गर्न सक्छौँ। यी धेरै रोगहरूको उपचार गर्न सके तापनि आज हामी केही विशेष रोगहरूको बारेमा यहाँसँग छलफल गर्ने जमर्को गरेका छौँ, किनभने यहाँले छार सूत्र विज्ञको रूपमा पनि काम गरिरहनु भएको छ। अब यो छार सूत्र भनेको के हो?
2: म पहिला अलिकति यसको पृष्ठभूमि अलिकति यहाँ दोहोऱ्याउन चाहेँ। मैले 2070 सालमा म यसै गरी नै रेडियो नेपालमा इन्टरभ्यू दिन आएको थिएँ। 2070 भन्दा अगाडि तपाईँको नेपालमा छ्यारसूत्र भनेर अहिले जस्तो बाटा बाटामा जताततै मान्छेहरूले छ्यारसूत्र भनेको ओड भन्ने बित्तिकै बुझ्ने अथवा देख्ने बित्तिकै पाइल्स फिस्टुलाहरू भयो भने छ्यारसूत्र गर्ने भन्ने एउटा ट्रेन्ड छ, त्यो बेलामा छ्यारसूत्र भनेको लगभग थिएन नै, बराबर थियो। एक दुईजना हुनुहुन्थ्यो हाम्रो सरहरू, उहाँहरूले गर्नुहुन्थ्यो छ्यारसूत्र त्यो बेलामा, नत्र छ्यारसूत्र भनेर यो खासै ट्रेन थिएन, अपरेसन नै गर्ने पाइल साइल्स भएपछि भन्ने नै चलन थियो त्यो बेलामा। जब 70 सालमा मैले रेडियो नेपालमा गएर जुन छ्यारसूत्रको बारेमा भनेपछि, अनि त्यहाँपछिबाट चाहिँ मान्छेहरू पाइल्स फिस्टुलाहरू भएपछि छ्यारसूत्रको लागि के रहेछ, छ्यारसूत्र भने के रहेछ भनेर धेरै अवेर भएको, र अनि पाइल्स फिस्टुला हुने बित्तिकै आयुर्वेदमा आएको चाहिँ मैले धेरै देखेको छु। त्यो हुनाले गर्दाखेरि सबैले यो कुरा बुझ्नुपर्ने कुरा के छ भने, छ्यारसूत्र भनेको यसमा पनि दुईवटा वर्डहरू मिलेर बनेको छ, एउटा छ्यार एउटा सूत्र। छ्यार भनेको स्ट्रङ खालको अल्कली हो भने सूत्र भनेको धागो, यानि कि एउटा अल्कली बेसको कडा खालको बेसलाई चाहिँ धागोमा कोट गरेर बनाइएको एउटा स्पेसलाइज प्रकारको धागो हुन्छ। त्यो धागोको इस्तेमाल गरेर, त्यो धागोको युज गरेर चाहिँ हामीले जुन उपचार विधि गर्छौँ त्यसलाई हामी छ्यारसूत्र भन्छौँ। यसमा चाहिँ नर्मल्ली हामीले छ्यारलाई चाहिँ कोट गरेका हुन्छौँ, र छ्यारको माथिबाट स्नुईको छिर, छ्यारको छ्यारसँगै स्नुई छिर भनेको सिउँडीको चोप, अनि छ्यार कडा खालको छ्यार, अनि त्योसँगै हिलिङ होस् र घाउहरू छिटो छिटो पुरिँदै आओस् भनेर बेसारको पनि कोट गरेको हुन्छ। त्यो हुनाले गर्दाखेरि छ्यारसूत्रहरू धागो युज गर्दाखेरि जहिले पनि तपाईँको त्यसले चाहिँ एन्टिसेप्टिकको काम पनि गर्ने, इन्फेक्सन हुन नदिने पनि एउटा काम गर्छ भनेदेखि, तपाईँको छिटै कटिङ पनि गराउँदै र घाउ पुर्दै जाने पनि काम गर्ने देखिन्छ।
1: जस्तो कति राम्रो कुरा ल्याउनु भयो यहाँले, अब बेसार किनभने हाम्रो घर आँगनमै हुने कुरा, सिउँडी पनि हामीले बार बारमा देख्ने कुराहरू, जस्तो हामी गाउँ घरमा हुर्किएको मान्छेलाई सिउँडी भनेको पनि नौलो कुरो भएन। बेसार त अहिले हामी सहरमा होस् या गाउँमा होस् दैनिक रूपमा हामीले प्रयोग गर्ने कुरा नै प्रयोग गरेर हामी उपचार गर्ने गर्छौँ। अब यो उपचार गर्ने छार सूत्रले उपचार गर्ने रोगहरू चाहिँ के हुन् नि?
2: नर्मल छ्यारसूत्रले चाहिँ सुरुमा यो छ्यारसूत्र सुश्रुतको कालमा, यानि कि इस्वीसम्म सुरु हुनुभन्दा 1500 वर्ष अगाडिदेखि नै सुरु भएको, सुश्रुतकै कालबाट नै यो सुरु भएको देखिन्छ हिस्ट्रीमा हेर्दाखेरि। तर 16 शताब्दीमा आएर मात्रै सबभन्दा बढी यसको डेभलपमेन्ट भएको देखिन्छ। बिचमा चाहिँ अब यो अनेक के कालखण्डहरू आयो, त्यो कारणले गर्दाखेरि बिचमा धेरै युज भएको अथवा त्यसका ग्रन्थहरू हामीले इतिहासमा धेरै देख्दैनौँ। धेरै 16 शताब्दीबाट चाहिँ सबभन्दा प्रमुख रूपमा पहिला चाहिँ भगन्दर यानि कि फिस्टुलाको लागि गर्न भनेर बनाइएको थियो। पछि यसैलाई नै तपाईँको पाइल्सहरू अथवा अरू जुनसुकै बाहिरबाट बढेका मासुका डल्लाहरू छन् तिनीहरू सबैलाई फाल्नको लागि चाहिँ छ्यारसूत्रको चाहिँ बढी मात्रामा प्रयोग गरिन्छ। यहाँनिर सिधा सिधा कुरामा हामीले भन्दाखेरि जुनसुकै भागमा बढेको मासुका डल्लाहरू अथवा फिस्टुलाहरू बनेको छ कुनै भागमा, अथवा पाइलनाडल साइनसहरू बनेको छ, कुनै ट्र्याकहरू बनेको छ कतै भने, त्यो भागलाई बिना असर अरू टिस्युमा असर नगरिकन काटेर फाल्नको लागि यो छ्यारसूत्र धागोको चाहिँ बढी मात्रामा युज गरिन्छ।
1: हजुर, जस्तो मासुको डल्ला भन्नुभयो, अहिले हामी ती डल्लाहरू आयो भने क्यान्सर हुने हो कि भनेर हामी डराइराखेको जस्ता तन्तुहरू हुन्छन्, तिनीहरू तीव्र गतिमा बढ्यो भने क्यान्सर हुने जोखिम पनि हुन्छ। यहाँले यस्ता मासुका डल्लाहरू फाल्ने एउटा विधि हो भनेर भन्नुभयो, शरीरको कुन कुन अङ्गमा आएका यस्ता डल्लाहरू हामी फाल्न सक्छौँ?
2: नर्मली हामीले चाहिँ छ्यारसूत्रबाट सबभन्दा बढी युज हुने मासुको डल्लाहरू फाल्नलाई पाइल्सहरूलाई चाहिँ हामी बढी मात्रामा फाल्छौँ। पाइल्सहरू भयो, सेन्टिनल ट्याग भयो, रेक्टल पोलिपहरू भयो, होइन, दिशा गर्ने ठाउँको आसपासमै हुने समस्याहरूलाई नै सबभन्दा बढी युज हुने हुनाले मैले, हुन त यसलाई तपाईँको जस्तो मुसाहरू आयो कतै घाँटीहरूमा अथवा तपाईँको अरू पार्टमा पनि मुसाहरू आयो भने पनि त्यसलाई हामीले युज गर्न सक्छौँ। तर त्योभन्दा नि अहिले सबभन्दा बढी युज चाहिँ हाम्रो दिशा गर्ने ठाउँको आसपासमा हुने मासुका डल्लाहरू पलाएका, जस्तो पाइल्स भयो अथवा सेन्टिनल ट्याग भयो अथवा तपाईँको रेक्टल पोलिसहरू भयो अथवा हाइपरट्रोफाइड प्यापिलाहरू भयो, यिनीहरू जुनसुकै छन् भने तिनीहरूलाई चाहिँ हामीले फाल्नको लागि डल्लाहरूको लागि र फिस्टुलाहरूको फिस्टुला ट्र्याक पाइलनल साइनसहरूको लागि चाहिँ छ्यारसूत्र सबभन्दा बढी युज गर्छौँ हामी।
1: हजुर, हामी पाइल्स, फिस्टुला, फिसर यिनीहरूको क्रमशः कुरा गर्दै जाउँ। यहाँले अहिले पाइल्सको कुरा उठाउनु भएको छ, दिशा गर्ने ठाउँमा हुने समस्याले धेरै मानिसहरू पीडित भयो अहिले। धेरै मानिसहरू मलाई पाइल्स भयो अथवा दिशा गर्न समस्या भयो, बालकदेखि वृद्धसम्म हामी धेरै मानिसलाई यो पाइल्सको समस्या भएको देख्ने गर्छौँ। वास्तवमा यो पाइल्स भनेको चाहिँ के हो नि?
2: अहिले नर्मल्ली म यसको अलिकति पृष्ठभूमि जोड्छु। दिशा गर्ने ठाउँमा दुख्यो अथवा दिशा गर्ने ठाउँमा रगतहरू आयो अथवा केही सानो मासुको डल्लाहरू पलायो भने पनि अहिले के एउटा कन्सेप्ट भएको छ भने मलाई पाइल्स भएको छ भने पनि एउटा चलन देख्छु। एक्ज्याक्टली पाइल्स भनेको चाहिँ के हो त भन्दाखेरि, पाइल्स भनेको चाहिँ दिशा गर्ने ठाउँमा चाहिँ हाम्रो हेमरेटिकल प्लेक्सहरू भन्ने हुन्छ, जहाँबाट चाहिँ रगतहरू चाहिँ बगिराखेको हुन्छ। दिशा गर्ने ठाउँको आसपासमा रगतहरू बगाएर लाने भेनहरू हुन्छ, त्यो भेनहरू चाहिँ केही कारणले गर्दाखेरि सुन्नियो, भेनहरू चाहिँ अब्सट्रक्सनको कारणले सुन्नियो भने त्यसमा चाहिँ मासुहरू बिस्तारै बढ्दै आउने हुन्छ, त्यसलाई चाहिँ हामी नर्मल्ली पाइल्स भन्छौँ। सोझो अर्थमा, सबैले बुझ्ने अर्थमा भन्दाखेरि, दिशा गर्ने ठाउँको आसपासमा यदि मासुका डल्ला पलाएका छन् भने, यदि त्यो बाहेक अरू जस्तो सेन्टिनल ट्याग अथवा क्यान्सरहरू अथवा बाहेकका यदि समस्या छन् भने त्यसलाई चाहिँ हामी पाइल्स भन्छौँ। नर्मल्ली कसरी भन्ने त भन्दाखेरि, दिशा गर्ने ठाउँको भित्रबाट आउने अथवा बाहिरबाट आउने क्याटागोराइज अहिले हामी त्यो पनि भन्छौँ, त्यो अनुसारको हामी कसरी ठ्याक्कै पाइल चाहिँ हो या होइन भन्ने छुट्याउन पनि सक्छौँ। अहिले हामी यो कुराहरूमा जोड्दै जानेछौँ।
1: जस्तो यहाँले पाइल्स भनेको अब दिशा गर्ने ठाउँको आसपासमा कुनै मासुका डल्लाहरू पनि आउन सक्ने भयो अथवा यो सुनिन पनि सक्ने भयो, र फेरि यहाँले भित्र र बाहिरका कुरा पनि भन्नुभएको छ, यो अलिक प्रष्ट पारिदिनुहोस् न।
2: अब नर्मल्ली दिशा गर्ने ठाउँमा यदि दिशा टाइट भयो अथवा हामीले खानपानहरू मिलेन लामो समयसम्म, चिल्लो कुराहरू अथवा पिरा मसलदार खानेकुराहरू धेरै हामीले खाइराख्यौँ भने के हुन्छ भने, दिशा गर्दाखेरि बल गऱ्यौँ लामो समयसम्म, अहिले अब यो पाइल्स हुने सबभन्दा अर्को कारण पनि अहिले कारणमा जोडौँला के छ भने, सबभन्दा टोयलेट जाँदाखेरि अनिवार्य रूपमा मोबाइल लिएर जाने चलनले पनि बिगारेको छ। यदि हामीले लामो समयसम्म बल गरेर अथवा लामो समयसम्म लगाएर टोयलेट गर्छौँ भने त्यो मान्छेले पाइल्स हुन्छ पछि गएर, त्यो हुनाले गर्दा अहिले रिसर्चमा पनि देखिएको छ। त्यो हुनाले गर्दाखेरि यदि हामीले लामो समय लगाएर अथवा कब्जियत भएर दिशा गरिराख्यौँ भने के हुन्छ भने, त्यो दिशा आउँदाखेरि दिशा गर्ने ठाउँको भित्रबाट तपाईँको मासुको डल्लाहरूलाई दिशाले धकेल्दै आउने हुन्छ, त्यो हेमरेटिकल प्लेक्सहरूलाई चाहिँ त्यसले प्रेसर गरेर त्यो धकेल्ने हुन्छ, अनि त्यसले गर्दा भित्रबाट नै मासुको डल्लाहरू बढेर आउने भयो भने त्यसलाई हामी भित्री पाइल्स भन्छौँ, र कुनै चाहिँ बाहिरमा त दिशा गर्ने ठाउँको छेउको बाहिरपट्टि साइडमा नै पलाएका मासुको डल्ला छन् भने हामी त्यसलाई चाहिँ बाहिरी रूपमा हुने पाइल्स भनेर भन्छौँ। अब यसमा कसरी छुट्याउने, अब यसको ग्रेडिङ पनि छ, म अलिकति यसमा ग्रेडिङलाई पनि जोड्न चाहेँ। बाहिरी किसिमको पाइल्सहरूमा त खासै ग्रेडिङ हुँदैन भने भित्रबाट पलाउने चाहिँ पाइल्समा चाहिँ ग्रेडिङ हुन्छ। यसमा चाहिँ के हुन्छ भने दिशाने ठाउँको भित्र मात्रै पलाएको छ, त्यो दिशा गर्दा दुख्ने कहिलेकाहीँ र रगत मात्रै आउने छ भने त्यो तपाईँको सानो सानो दिशाने ठाउँको भित्र मात्रै पलाएको डल्ला छ भने चाहिँ त्यो चाहिँ फर्स्ट ग्रेडको पाइल्स भयो, प्रथम चरण भनौँ होइन। त्यसले चाहिँ तपाईँ ब्लिडिङ हुन्छ, अलिकति दुख्छ, अलिकति कहीँ खानपान मिलेन भने ब्लिडिङ हुन्छ, त्यति मात्रै, खासै सिम्टमहरू नदेखिन पनि सक्छ। अब यदि त्यसलाई हामीले समयमा उपचार गऱ्यौँ, त्यसलाई हामीले टाइममै औषधिहरू खायौँ भने र पथ परहेजमा रह्यौँ हामीले होइन, अरू लाइफ स्टाइल मोडिफिकेसन गऱ्यौँ भने अब हामी त्यो सेकेन्ड ग्रेडमा डेभलप हुने देखिँदैन। अब यदि हामीले त्यसलाई समयमा उपचार गरेन भने त्यो सेकेन्ड ग्रेडमा जान्छ। सेकेन्ड ग्रेड भनेको चाहिँ के भने दिशा गर्दाखेरि त्यो चाहिँ मासुको डल्ला धकेलिएर बाहिर आउँछ, दिशा गरिसकेपछि त्यो आफै भित्र जान्छ। अब यो स्टेजमा चाहिँ तपाईँ के हुन्छ भने दिशासँगै रगतहरू आउँछ, दुखाइ बिल्कुल हुँदैन, तर दिशा गरिसकेपछि डल्ला जाने हुनाले मान्छेले धेरै त्यति ल मलाई खासै फिल नगरे पनि हुनसक्छ कसै कसैले, उही ब्लिडिङ भएर मात्रै ल मलाई दुःख दियो भन्ने मात्रै फिल गरेको पनि देख्न सकिन्छ कसै कसैले। अब यदि यही स्थितिमा पनि यदि हामीले उपचार गरेनौँ, समयमा औषधि खाएनौँ अथवा फाल्नुपर्ने थियो कि फालेनौँ, केही कुरा गरेनौँ भने अब त्यो चाहिँ थर्ड ग्रेडमा चेन्ज हुन्छ। थर्ड ग्रेड भनेको चाहिँ के हो भने दिशा गर्ने ठाउँबाट निक्लिएको जुन डल्ला हो त्यो पाँच पाइल्सको डल्ला, त्यो डल्ला चाहिँ अब भित्र आफै जाँदैन, दिशा गरेर उठिसकेपछि आफै जाँदैन, अब त्यसलाई चाहिँ बिस्तारै औँलाले यसो धकेलेर भित्र हाल्नुपर्ने हुन्छ। यो स्थितिमा पुगिसकेपछि चाहिँ अब तपाईँको औषधिहरूले जाने चान्स धेरै नै कम हुन्छ, यसलाई चाहिँ हामीले फाल्नै पर्ने हुन्छ। फाल्दा चाहिँ अब कुन मेथड राम्रो हुन्छ म अहिले त्यो पनि जोड्छु, क्षेत्रबाट नर्मली गर्छौँ, त्यसमा चाहिँ रिकरेन्स हुने छैन, राम्रो छ। अनि यदि थर्ड ग्रेडमा नै हामीले उपचार गरेनौँ भने अब के हुन्छ त भने त्यो भित्रबाट आएको मासुको डल्ला चाहिँ तपाईँको बाहिर निक्लेपछि बाहिर निक्लेको निक्ले हुन्छ, अब हामीले धकेलेर पनि भित्र पठाउन सक्दैनौँ। यसरी भएको पाइल्स चाहिँ एकदमै पेनफुल हुन्छ
1: हजुर,
2: त्यो चाहिँ होइन त्यसरी स्ट्रेङ्गुलेटेड भइसक्यो, बाहिर आएर अड्केर बसिसक्यो त्यो, त्यसले चाहिँ अब के गर्छ भने एकदमै पीडा दिने, कहिलेकाहीँ त्यो फुटेर बेसकरी ब्लिडिङहरू हुने, लाइफ थ्रेटनिङ पनि हुनसक्छ त्यसले। त्यस्तो कन्डिसन चाहिँ त्यो चाहिँ इमर्जेन्सीली हामीले सर्जिकल म्यानेजमेन्ट यानि कि छ्यारसुत्र अथवा सर्जर जुन एभाइलेबल छ त्यो चाहिँ हामीले फालिहाल्नु पर्ने देखिन्छ, राख्नु हुँदैन।
1: यस्ता डल्लाहरू पछि गएर केही खतरनाक जस्तो क्यान्सर जस्ता त्यस्ता रोगहरूमा परिणत हुने सम्भावना रहन्छ कि रहँदैन?
2: अफकोर्स, यसमा चाहिँ के छ भने पाइल्समा चाहिँ यदि फोर्थ ग्रेडसम्म पनि हामीले रहन दियौँ र त्यसमा चाहिँ बार बार फोर्थ ग्रेडमा हुँदा पनि हामीले उपचार गरेनौँ, फालेनौँ त्यसलाई, त्यो पाइल्सको डल्लामा चाहिँ घाउ हुँदै निको हुँदै घाउ हुँदै निको हुँदै गऱ्यो भने त्यसमा क्यान्सर सेलहरू डेभलप हुने चान्स रहन्छ।
1: हजुर,
2: हाम्रो शरीरमा जुनसुकै ठाउँमा पनि एउटै घाउ चाहिँ फ्रिक्वेन्टली हुँदै पुरिँदै हुँदै पुरिँदै गऱ्यो भने त्यो पार्टमा क्यान्सर हुने चान्स म्याक्सिमम हुन्छ। हुन त नर्मल्ली यदि बिग्रिसकेको अथवा फोर्थ ग्रेडमा पुगिसकेको पाइल्स छैन भने लेस देन 1% मात्रै क्यान्सरमा चेन्ज हुन्छ। पाइल्स भयो भने त्यो अब क्यान्सर हुन्छ भने डराइहाल्नु पर्ने स्थिति चाहिँ छैन। मान्छेहरूले अहिले पनि कहिले कहीँ म यसो विज्ञापनहरूमा देख्छु कसै कसैको ल क्यान्सर भयो ऊ भयो भने अत्याएर तपाईँको प्रचार गरेर देखिन्छ, त्यो एउटा गलत कुरा पनि हो, किनकि जब हुन्छ कि जब लेस देन 1% मात्रै क्यान्सर हुन्छ त्यो भन्नाले त्यस्तो आत्तिहाल्नु पर्ने पर्ने कुरा होइन। तर मैले भने कि यहाँहरूलाई स्टेज अनुसार यदि फोर्थ ग्रेडमा पुगिसकेको छ, घाउ बन्दै पुरिँदै हुने स्थिति आएको छ भने चाहिँ त्यो बेलामा चाहिँ क्यान्सरमा चेन्ज हुन्छ धेरै छिटो।
1: हजुर, त्यो भयो भने बेलैमा किन उपचार गर्ने होइन, बेलैमा यदि आफूलाई थाहा भयो भने बेलैमा उपचार गर्न पर्यो। अब यो उपचारमा जानुभन्दा अगाडि त पहिला यसको कारण पक्का लगाउनु पर्यो, के कारणले हुन्छ साहब यो पाइल्स?
2: सबभन्दा पहिलो कारण भनेको कब्जियत। अब के कारणले हुन्छ भनेर हामीले हेर्नु पर्यो। अब जस्तो धेरै मात्रामा मसलेदार खानेकुराहरू हामीले खायौँ, जस्तो अदुवा, गरम मसला, मरिचहरू भयो होइन, रातो धुलो खुर्सानीहरू भयो, पिरोहरू बढी मात्रामा खायौँ हामीले, त्यहाँपछि एउटा चिया कफीहरू बढी मात्रामा खायौँ, मैदाका परिकारहरू धेरै मात्रामा खायौँ भनेदेखि, अनि रेड मिटहरू, रक्सी, रेड मिट भने रातो खसी, राँगा, सुँगुर, बुङ्गुर, जुन रातो मासुहरू छन् बढी मात्रामा फ्याट भएको, तिनी कुराहरू भयो, अनि त्यो सँगै तपाईँको पानी कम खाने, हरियो सागसब्जी फलफुलहरू कम खाने मान्छेहरूलाई तपाईँको कब्जियत हुन आउँछ। कब्जियत भयो भने सबभन्दा बढी पाइल्सको चाहिँ डेभलप हुने चान्स रहन्छ, एउटा कुरा। अनि अर्को चाहिँ तपाईँको वंशाणु पनि हुने सक्ने चान्स रहन्छ, वंशाणुको पनि यसमा फ्याक्टर्स धेरै छ। यदि आफ्नो बुवा मम्मी हजुरबा हजुरआमाहरूमा छ भने बच्चाहरूमा चाहिँ सानै बच्चादेखि पनि पाइल्स भएको देख्छु मैले, इभन 4 वर्षको बच्चाको पनि छ्यारछुत्र गरेको छु, त्यो हुनाले गर्दाखेरि यो बच्चामा पनि सानै 1-2 वर्षदेखि बच्चाको पनि भएको देखेको छु। त्यो हुनाले गर्दाखेरि बच्चाहरूमा हुने चाहिँ कारण भनेको तिनीहरूको त कब्जियत त एउटा त हुन्छ नै, सानै बच्चाहरूमा पनि हुन्छ किन नहुने, गाईको दुधको कारणले पनि कब्जियत भएर त्यसले गर्दा पाइल्स बनेको पनि देखाएको छु फिसर, कसैको पाइल्स बने देख्छु बच्चाहरूमा, त्यो सँगै नत्र चाहिँ सानो बच्चाहरूमा हुने चाहिँ भनेको सबभन्दा यो चाहिँ वंशाणुगत देख्छु मैले।
1: हजुर, भनेपछि दुईवटा कारण, एउटा कब्जियत, अर्को वंशाणुगत। अब वंशाणुगतलाई त हामी नियन्त्रण गर्न नसकौँला, तर यो कब्जियत हुने कुरालाई चाहिँ हामी बदल्न सक्छौँ होला, हामीले आफ्नो जीवनशैली बदल्यौँ, खानपिन बदल्यौँ, आफूलाई बदल्यौँ भने हामी यसबाट चाहिँ मुक्ति पाउन सक्छौँ होला। अब यो विषयमा पनि हामी जाउँला, किनभने यदि कब्जियत भयो भने हामी कसरी उपचार गर्ने भन्ने त्यो विषयमा जाउँला। तर पहिला यो पाइल्स हुनै नदिनका लागि हामीले गर्नुपर्ने कुरा चाहिँ के हो नि डाक्टर?
2: एकदमै राम्रो हो। यदि यो हामीले आयुर्वेदको एउटा ब्युटी भनेको यही नै हो कि आयुर्वेदमा चाहिँ के भने रोग लाग्नलाई सकेसम्म दिँदै नदेऊ भन्ने कुरा छ, होइन? त्यो हुनाले गर्दा सकेसम्म हामीले पाइल्स रोग लाग्नै दिएनौँ भने त उपचारको कुरा त हामीले टाउको दुखाउनै परेन। त्यो हुनाले गर्दा पाइल्स रोग नलागोस् भन्नको लागि हामीले के गर्नु पर्यो भनेदेखि रेगुलर रूपमा हाम्रो पेटलाई सफा हुनु पर्यो। सफा गर्नको लागि हामीले रेगुलर रूपमा पेट क्लियर भइराख्नको लागि हरियो सागसब्जी, फलफुल अथवा पानी, यदि तिनवटा कुरालाई चाहिँ हामीले अलि बढी मात्रामा युज गऱ्यौँ रेगुलर रूपमा भने हामी एउटा चाहिँ कब्जियत हुने कुराबाट बच्छौँ। अनि अर्को चाहिँ पहिला हामीले जस्तो ग्यास्ट्रिकहरूलाई चाहिँ राष्ट्रिय रोग भन्ने चलन थियो पहिला, होइन? हामीले पढ्ने बेला 15-16 वर्ष पहिला प्र्याक्टिस गर्न थालेको 16 वर्षको त्यो बेलामा चाहिँ राष्ट्रिय रोग हो, होइन? जो आयो जे आयो नि ग्यास्ट्रिक हो भन्ने एउटा चलन थियो, त्यो बेला ट्रेन्ड थियो। त्यो जो मान्छेहरूलाई अहिले मैले यो समयक्रम अनुसार मैले यसो हेर्दै जाँदा के चाहिँ देख्छु भने त्यो बेलामा जो जसलाई ग्यास्ट्रिकहरू थियो ती मान्छेहरूलाई अहिले जम्मैलाई पाइल्स भए देख्छु क्या। यसको मतलब के रहेछ भने जसलाई ग्यास्ट्रिक हुन्छ ती मान्छेलाई कब्जियत हुन्छ बढी मात्रामा। त्यो कब्जियत भएपछि तपाईँको पाइल्सलाई चाहिँ झन् बढाउनलाई चाहिँ प्रशय गराउँदो रहेछ। अब कसै कसैको चाहिँ के भने धेरै ग्यास्ट्रिक बढ्यो भने डायरिया पनि गराइन्छ, डायरियाले पनि गराउँछ, पाइल्स गराउँछ, नगराउने होइन डायरियाले पनि। त्यो चाहिँ

0: नानि चिसो पेय पदार्थहरू यस्तो नखाने, क्यान जुसहरू भनेको बोतलमा राखेको जुसहरू नखाने, सकेसम्म हामीले खायो भने फ्रेस जुसहरूलाई खाने, त्यो कुराहरू गर्ने, अनि रेगुलर रूपमा हामीले कसै कसै के हुन्छ भने एक दिन दुई दिन बिराएर मात्रै टोयलेट जाने बानी देख्छु मैले. त्यसो गर्ने होइन कि अनिवार्य रूपमा दिशा आओस् नहोस् इच एन्ड एभ्री डे टोयलेट गरेर बस्ने नै. अब आज 10 मिनटमा आउँदैन, भोलि आउँदैन, 3-4 दिन 5 दिनपछिबाट त रेगुलर आउनु थाल्छ. तर जे कामको लागि टोयलेट गएको छौँ त्यही काममा हामी फोकस हुनु पर्यो. होइन, टोयलेट हामी दिशा गर्न गएको छौँ भने हामी पत्रिका लिएर जाने, मोबाइल लिएर जाने, त्यो गऱ्यौँ भने चाहिँ हामी फेरि पनि फस्छौँ, फेरि पनि हामी पाइल्समै फेरि डेभलप गराउँछ.
1: हजुर, हामी मानसिक रूपले किनभने म दिशा गर्न गइराखेको छु भनेर अरू चिज पत्रिका पढ्न गएको अथवा मोबाइल चलाउन गएको होइन कि दिशै गर्न गएको भनेर मनस्थितिले भन्यो भनेदेखि हाम्रो शरीरले त्यो अनुसारको चाहिँ एक्टिभिटी गर्छ. आज भएन भने पनि भोलि हुन्छ, तर यसलाई चाहिँ निरन्तरता दिनु पर्यो. यहाँले भन्नुभयो नि फेरि हामीले बल गरेर गऱ्यौँ भने पनि पाइल्सको जोखिमको कुरा ल्याउनु भयो. फेरि टोयलेट जाने कुरा पनि छ, तर टोयलेट जानु पर्यो, बल गर्नु
0: भएन, रेगुलर गरेर बस्नु पर्यो. जस्तो बच्चाहरूको इस्यु आइरहन्छ, बच्चाहरूलाई लिएर आउनुहुन्छ, यो टोयलेट गर्दैन, एक हप्तामा एक दिन पास गर्छ, दिशा गर्छ भनेर आउनुहुन्छ कतिपय बिरामीहरू. मैले के भन्छु उहाँलाई, आज उसले दिशा गर्दैन, भोलि गर्दैन, सानो बच्चा छ भने पटमा राख, टोयलेटमा पठाउनु छ भने टोयलेटमा पठाउनु, तर टोयलेट पठाउँदा वाइफाई चाहिँ अफ गरेर पठाउनुहोस्. यदि रेगुलरमा त्यसरी गर्यो भने 5-7 दिनमा त रेगुलर हुन थाल्छ.
1: अब यो आएन भने पछि हामी उपचारका विधि पद्धतितर्फ लाग्नु पर्ला. तर अब यसको लक्षणहरू थाहा पाउनुपर्छ होला. जस्तो मलाई पाइल्स भएको छ कि भएको छैन मैले चाहिँ कसरी थाहा पाउनु डाक्टर साहब, एउटा सर्वसाधारण मान्छेले के आधारले चाहिँ थाहा पाउन सक्छ?
0: नर्मल्ली जोसुकैले पनि आफैलाई पनि सिम्टमको आधारमा यो पाइल्स हो कि अथवा अरू हो भन्ने छुट्याउने चाहिँ एउटा आधार के हुन्छ भने दिशा गर्दाखेरि त्यो मासुको डल्ला चाहिँ बाहिरैपट्टि छ र छाम्दाखेरि त्यसको भित्रपट्टि चाहिँ केही गुच्चा जस्तो केही अड्केको टाइपको गुडगुडिन टाइपको एउटा केही भेटिन्छ भने त्यो एक्सटर्नल पाइल्सहरू थ्रोम्बोज टाइपको पाइल्स हुनसक्छ. अथवा बाहिरैपट्टि छ तर त्यो भित्रपट्टि नै केही रगत बग्ने चाहिँ अलिक बाक्लो ठाउँ भागहरू चाहिँ छ जस्तो फिल हुन्छ भने त्यो तपाईँको पाइल्स नै एक्सटर्नल पाइल्स हुनसक्छ. र यदि त्यो चाहिँ यसो छाम्दाखेरि छाला जस्तो मात्रै फिल हुन्छ बाहिरको भने चाहिँ त्यो चाहिँ फिसरको कारणले भनेको सेन्टिनल ट्याग हुन्छ. त्यो चाहिँ अहिले पछि हामी त्यसमा जोड्छौँ पनि. अब अर्को चाहिँ के भने दिशा गर्दाखेरि मासुको डल्ला निक्लिन्छ, कसै कसैको चाहिँ दिशा धुँदा धुँदै गइहाल्छ भने त्यो सेकेन्ड ग्रेड छ. अब दिशा गरिसकेपछि यसो त्यो दिशा गर्ने ठाउँलाई आसपासलाई यसो हल्लाएर भित्र पठाउनु पर्ने, कसै कसै औँलाले डाइरेक्टली भित्र पठाउनु पर्ने खालको रहेछ भन्ने थर्ड ग्रेड रहेछ भनेर त्यसै बुझ्न सकिन्छ. त्यो हुनाले गर्दा मासुको डल्लाहरू दिशा गर्ने ठाउँको आसपासमा निक्लेका छन्, तिनीहरू चाहिँ दिशा गर्नेसँग आउने जानेसँग सम्बन्धित छ. त्यो सँगै कहिले कहीँ दिशा गर्दाखेरि दुख्ने छ अथवा त्यो सँगै दिशामा चाहिँ तपाईँको रगतहरू मिसिएर आउने छ. सेयर मतलब दिशामा मुच्छे टाइपको होइन कि दिशा गर्ने टाइमको सुरुमा नि रगत आयो अनि पछि पनि रगत आयो तर धेरै दुखेन अथवा दुख्यो भने पनि त्यो चाहिँ पाइल्सको कारणले हुनसक्छ.
1: भनेपछि यसरी बुझाउँ, किनभने रगत देखियो भने र दिशा गर्न गाह्रो भयो भने त हामी पाइल्स भनेर सिधै डाक्टर साहबहरू भएर जान सक्ने भयौँ. तर यो बाहेक पनि यदि हामीलाई दुःख पनि हुँदैन, रगत पनि देखिँदैन, तर दिशा धुँदाखेर यदि त्यहाँ डल्लो छ भने जस्तो भान भयो भने सम्पर्क गर्नु पर्यो होइन डाक्टर साहब? जस्तो दोस्रो चरणमै पुगिसकेको भन्नुभयो यहाँले, होइन, तेस्रो चौथो पुग्दा त्यसले झन् जटिलता ल्याउन सक्छ. तसर्थ यसको अब उपचार गर्नका लागि यति उमेर पछि यो हुने सम्भावना बढी हुन्छ अथवा यो जुनसुकैलाई हुन्छ कि उमेरगत आधारमा हुन्छ कि यति उमेर पछि क्रमशः यो वर्षको ग्यापमा यसरी जचाउनु पर्छ भन्ने हुन्छ कि यसको उपचार विधि पद्धतिहरू चाहिँ के कस्तो हुन्छ?
0: सर, यो चाहिँ एकदमै मैले भन्नै पर्ने कुरा थियो, यो एकदम राम्रो कुरा उठाउनु भयो हजुरले. के भने यो चाहिँ तपाईँको ब्लिडिङ हुन्छ हुँदैन भने सबैमा नहुन पनि सक्छ, कसैको पाइल्समा ब्लिडिङ हुनसक्छ, कसैको नहुन पनि सक्छ. यदि ब्लिडिङ हुन्छ र यङ स्टरमै छ, भर्खरैको मान्छेहरूमा छ भने त्यस्तो खासै आतिहाल्नु पर्ने हुँदैन, होइन, उपचार त गराउनु पर्यो. पाइल्सको लागि उपचार डक्टरलाई देखाएर होइन एभाइलेबल भएको ट्रिटमेन्ट गराउनै पर्यो, उपचार गर्नै पर्यो, नगरी भएन, होइन. यदि तपाईँको 50+ चाहिँ ब्लिडिङ छ, दुखेको छैन ब्लिडिङ छ भने चाहिँ कोलोस्कोपी कम्पलसरी गर्नै पर्छ. त्यो चाहिँ कम्पलसरी नगरी त्यो कोलोस्कोपी नगरिकन उपचार त्यो पाइल्स मात्रै हुँदैन. त्यस्तो भनेको 50+ पछिमा भइसकेपछि चाहिँ तपाईँको सबभन्दा बढी चान्स चाहिँ क्यान्सरको हुन सक्ने चान्स देखिन्छ. प्रोटोकलै के भनेको छ भने 50-55 बढीको छ र ब्लिडिङ टाइपको छ, 81 ब्लिडिङहरू भएको छ भने त्यो चाहिँ कोलोस्कोपी गर्नै पर्छ र त्यहाँ पछिबाट प्रत्येक 5-5 वर्षमा चाहिँ रुल आउट गर्दै जानुपर्छ कोलोस्कोपी गरेर भन्ने कुरा आएको छ अहिलेको लेटेस्ट रिसर्च अनुसार. र अर्को चाहिँ के छ भने तपाईँको पाइल्सहरू बनेको छ अथवा बनेकै छ भने पनि 50+ चाहिँ तपाईँको क्यान्सरमा चेन्ज हुने चान्स चाहिँ 2 गुणाले बढ्ने देखिन्छ. जस्तो 1% हुन्थ्यो भने अब 2% होइन, यसरी जति 10-10 वर्षको फरक बढ्दै जान्छ 1-1% 2-2% दरले चाहिँ तपाईँको क्यान्सर हुने चान्स बढ्दै जाने देखिन्छ. त्यो हुनाले गर्दा 60 अथवा 70 काटेपछि त झन् बढी क्यान्सरको चान्स बढी देखिन्छ. त्यो हुनाले त्यस्तो अवस्थामा चाहिँ मासुको डल्लाहरू निक्लिए अथवा ब्लिडिङ भयो भने पनि कोलोस्कोपी चाहिँ म्यान्डेटरी.
1: डाक्टर साहब, यसमा म अझ प्रश्न हुन चाहे, अब सबै मानिसले जचाउन पर्ने हो कि यहाँले 50-55 वर्षको उमेरपछि भन्नुभयो नि, यो कि सबै मानिसहरूले टेस्ट गर्नु पर्छ,
0: जस्तो तपाईँको पहिलेदेखि पाइल्स छ कोही मान्छेको, पाइल्सको ट्रिटमेन्टमा हुनुहुन्छ,
1: उहाँहरूले त जचाउनै पर्यो, तर कसैलाई जस्तो मानिलिनुहोस् मलाई आजसम्म पाइल्सको कुनै लक्षण छैन, केही छैन, तर म 50-55 को उमेरको भएँ भनेदेखि अब मैले यो परीक्षा

0: एकपटक भने पनि परीक्षण गर्नुपर्ने हो कि अथवा वार्षिक रूपमा यहाँले भने चार चार वर्ष पाँच पाँच वर्ष एउटा दस दस वर्ष कतिमा गर्नुपर्ने हो कि के छ त्यस्तो?
1: पचपन्न काटिसके पचास पचपन्न काटिसकेको र फर्स्ट टाइम ब्लिडिङ भएको छ, प्रथमचोटि एकदम फर्स्टचोटि नै रगत आएको छ भने चाहिँ उहाँहरूले चाहिँ कोलोस्कोपी कम्पलसरी गर्नै पर्छ।
0: हजुर, ब्लिडिङ नभएको अवस्थामा
1: परेन, सिम्टम देखिएको छैन, अरू केही नि भने परेन, सबभन्दा कमनेस्ट, किनकि तपाईँको ब्लिडिङ हुने भनेको पाइल्सिल मात्रै हुँदैन, सबभन्दा कमनेस्टली ब्लिडिङ हुनेको तपाईँको अल्सरेटिभ कोलाइटिस अथवा क्यान्सरहरू हुनसक्छ। पचपन्न प्लस पचास पचपन्न प्लसकोमा भनेको ब्लिडिङको सबभन्दा फर्स्ट कज, सबभन्दा नजिकको कारण चाहिँ तपाईँको क्यान्सर भएको देखिन्छ।
0: हजुर, त्यो भयो भने यो रिक्स लिनभन्दा पचास पचपन्न काटेपछि एकचोटि जाँच गरियो भने सबैभन्दा सुरक्षित पनि भयो, ढुक्क भएर बस्न पाइयो, रहेछ भने समयमा उपचार गर्न पाइयो, यदि रहन्छ भने ढुक्क भएर पाइयो, होइन डाक्टर? अब यसका उपचार पद्धतिहरूको सन्दर्भमा जस्तो डाक्टर साहबहरूले यो मुलुकको सबै ठाउँमा हुन्छ कि हाम्रो नेपालमा यसको उपचार विधि पद्धति के कस्तो किसिमको छ, कुन कुन ठाउँमा हामी गर्न सक्छौँ, यो जिल्ला जिल्लामा गर्न सकिनेछ कि गाउँटोलमै गर्न सकिनेछ कि अथवा केन्द्र नै धाउनुपर्ने अवस्था छ कि, कस्तो छ नेपालको अहिलेको अवस्था चाहिँ?
1: अब नेपालको अहिले त अब गभर्मेन्टले सबैतिर यो सर्भिसेसहरूलाई एक्सपान्ड गर्दै गएको पनि देखिन्छ, होइन? जस्तो एटलिस्ट अहिले उपचार गर्नको लागि फर्स्ट ग्रेडबाट सेकेन्ड ग्रेडसम्म पाइल्सको छ भने तपाईँहरूको औषधिले पनि उपचार भएको देखिन्छ, कम्प्लिट ट्रिटमेन्ट भएको देखिन्छ। त्यो हुनाले गर्दा त्यसको लागि त तपाईँहरूले स्पेसलाइज सेन्टरहरूमा खासै कोही बिरामी हुनुभयो फर्स्ट ग्रेड सेकेन्ड ग्रेडसम्म भने नजिकै स्वास्थ्य संस्थाबाट पनि औषधिहरू लिएर उपचार गर्न सक्नुहुन्छ। यदि थर्ड ग्रेड नै पुगिसकेको छ अथवा फोर्थ ग्रेड नै पुगिसकेको छ भने चाहिँ त्यसलाई चाहिँ अब स्पेसलाइज सेन्टरमा जहाँ चाहिँ छ्यारसूत्र अभाइलेबल हुन्छ त्यहीँ गएर उपचार गर्नु पर्ला। ट्रिटमेन्टको मोडालिटीमा हेर्दाखेरि तपाईँको मेडिसिन भयो एउटा, होइन, उपचार पद्धतिहरूमा हेर्दा चाहिँ उपचार औषधिबाट गर्ने भयो एउटा, अनि अर्को चाहिँ तपाईँको अपरेसन गर्ने भयो, अर्को चाहिँ तपाईँको छ्यारसूत्र। अपरेसनकै क्याटागोरीमा छ्यारसूत्रलाई र अपरेसनलाई हामीले हेमरेक्टोमीलाई एउटै क्याटागोरीमा राखेर हेर्दाखेरि हेमरेक्टोमी गर्दाखेरि तपाईँको जस्तो अपरेसन नर्मली गर्ने पाइल्सको लागि गर्ने अपरेसनहरूमा चाहिँ रिपिट भएको बढी मात्रामा देखिन्छ, होइन, धेरै मात्रामा तपाईँ रिकरेन्स भएको देखिन्छ, 40-50% रिकरेन्स भएको देखिन्छ। त्यो हुनाले गर्दाखेरि यो चाहिँ कसैलाई पनि सर्जरी गर अपरेसन गर भनेर रिकमेन्ड चाहिँ त्यसलाई गर्दिनँ। त्यो हुनाले गर्दाखेरि किनकि अधिकांश हामी कहाँ आउने बिरामीहरू पनि पहिला मैले अपरेसन गरेको फेरि आयो सर भनेर आउनुहुन्छ। मैले नै पनि तपाईँको 70 सालदेखि गर्न थालेको छ्यारसूत्रमा 11 वर्ष कम्प्लिट भयो र 12 वर्ष लाग्न थाल्यो, यो दौरानमा तपाईँको फेरि रिपिट भएको छ्यारसूत्रबाट भने चाहिँ अहिलेसम्म थाहा पाएको छैन, 16,000 भन्दा धेरै गरिसक्दा पनि रिपिट भएको।
0: भनेपछि हामी यसरी बुझौँ, औषधि खाएर सन्चो भयो भने ठिकै छ,
1: भएन
0: भएन भने अब एलोपेथिक डक्टरकोमा जाँदा प्राय अपरेसन गर्ने भन्ने कुरा आउँछ र धेरैले अपरेसन गरेर फेरि फर्कियो भनेको हामीले पनि सुनिरहेका छौँ, तसर्थ छ्यारसूत्र विधि गरियो भने यो सबभन्दा सुरक्षित हुन्छ।
1: अब यसमा पनि के छ भने छ्यारसूत्र पनि भनेर सबैको छ्यारसूत्र मात्रै भन्दा यसमा के छ भने तपाईँको ठुलो मात्रामा प्रोलास्ट हेमरोइडहरू छ, होइन, फोर्थ ग्रेडको धेरै ठुला छन् र क्यान्सरमा चेन्ज हुन लागिसकेको छ भने चाहिँ फेरि त्यसको लागि जेनरल ओपन सर्जरी नै गरेर केमोहरू अथवा रेडियोहरू पनि गर्नुपर्ने हुनसक्छ, त्यो चाहिँ कन्डिसन हेरेर छ्यारसूत्र अथवा सर्जरीको चोइस। त्यो चाहिँ त्यही हुनाले गर्दाखेरि यहाँहरूलाई स्पेसलाइज सेन्टरमा जहाँ छ्यारसूत्र एभाइलेबल छ त्यससँग नै सल्लाह गर्दा हुन्छ। यदि काठमाडौँमा एभाइलेबल हुन्छ भने हामी मै पनि एभाइलेबल छु, होइन, तपाईँहरूले गर्न सक्नुहुन्छ, होइन, होइन, यदि काठमाडौँभन्दा बाहिर हुनुहुन्छ भने तपाईँहरूको कहीँ हुनेछ छ्यारसूत्र भने त्यहाँ पनि छ्यारसूत्र सेन्टरबाट चाहिँ यो परामर्श लिन सक्नुहुन्छ।
0: हजुर, जस्तो अब अलिकति हामी फिस्टुला र फिसरको पनि कुरा गरौँ न, किनभने फिस्टुला पनि उस्तै उस्तै किसिमको हो कि अथवा फरक हो कि, फिस्टुला फिसर भनेका चाहिँ के हो नि डाक्टर साहब?
1: फिस्टुला भनेको चाहिँ के हो भने हाम्रो दिशा गर्ने ठाउँको भित्रपट्टि चाहिँ 8 एनल ग्लान्सहरू हुन्छ, होइन, भनेको सानो चिप्लो हाम्रो दिशा आउँदाखेरि त्यो दिशाले खस्रो भएर पनि नघटोस् हाम्रो दिशा गर्ने ठाउँमा, होइन, घाउ नबनोस् भनेर त्यसलाई चाहिँ चिप्लो दिशालाई चिप्लो बनाइराख्नको लागि एउटा सेक्रेसनहरू गराउनको लागि चाहिँ भित्र 8 एनल ग्लान्सहरू हुन्छ, त्यसले चाहिँ म्युकसहरू सेक्रेसन गरिरहेको हुन्छ। यदि केही कारणले गर्दाखेरि ती एनल ग्लान्सहरूमा चाहिँ इन्फेक्सन भयो, 8 मध्ये जुनसुकैमा पनि इन्फेक्सन भयो, त्यस्तो के कारणले हुनसक्छ भने कि कब्जियत भएर त्यो एनल ग्लान्सहरूमा कम्प्रेसन भएर हुनुभयो, कि चाहिँ कसै कसैलाई चाहिँ तपाईँ डायरिया भयो त्यो कारणले गर्दा त्यो ग्लान्सहरूमा चाहिँ इन्फेक्सन हुनुभयो, कसैको चाहिँ बाहिरपट्टिको रौँहरू तानिएर रौँको फेदमा इन्फेक्सन भएको त्यो इन्फेक्सन भित्रसम्म गएको भयो, यावत कारणहरूले धेरै कारणहरूले गर्दाखेरि चाहिँ फिस्टुला चाहिँ मस्टली हुने इन्फेक्सनकै कारणले हो। त्यो हुनाले गर्दाखेरि त्यो इन्फेक्सन चाहिँ एनल ग्लान्सहरूमा गयो भने त्यसले चाहिँ एउटा ट्र्याक बाहिरपट्टि निकाल्छ भने एउटा चाहिँ भित्रपट्टि ट्र्याक बनेर त्यहाँबाट पिपहरू निक्लिने गर्छ, त्यसलाई चाहिँ हामी नत्र फिस्टुला भनेर भन्छौँ। फिस्टुला भनेको नर्मली शाब्दिक अर्थै के हो भने एउटा ठाउँबाट अर्को ठाउँमा जोड्ने सर्टकट ट्र्याकलाई चाहिँ हामी फिस्टुला भन्छौँ।
0: भनेपछि अब यिनीहरू एक आपसमा रिलेटेड जस्तै पनि देखिए, किनभने अब यो सबै दिशा गर्ने ठाउँमा नै हुने भयो, पाइल्स पनि फिस्टुला पनि, होइन, र फिसर पनि, यी सबैको प्रकृति उस्तै उस्तै भयो। अब यसमा तिनटैलाई अलग अलग राखेर छलफल गर्न पाए भए पनि हुन्थ्यो, पछि समय मिलेछ भने फिस्टुला र फिसरको बारेमा फेरि पछि पनि छलफल गरौँला। अब आज यी तिनैवटालाई पाइल्स फिस्टुल फिसरका लागि अहिले हामीले अलिकति खानपिन र हाम्रो जीवनशैलीका कुरा गऱ्यौँ नि, हामी कस्तो कस्तो गर्यौँ भने सकभर हामीलाई रोगै नलाग्ने र लागेको रोग छ भने पनि त्यसलाई हटाउने गरेर हामी कस्तो खानपिन कस्तो आनी बानी हाम्रो जीवनशैली कसरी बदल्यौँ भने हामी चाहिँ यसबाट सुरक्षित हुन सक्छौँ रुक्ष।
1: यो चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो, रोगै नलाग्न भयो भने सबभन्दा राम्रो कुरा। त्यो हुनाले गर्दाखेरि हामीले रेगुलर रूपमा जस्तो पहिला हुन्थ्यो अर्ली टु बेड अर्ली टु राइज मेक्स म्यान हेल्दी वेल्दी एन्ड वाइज भन्थ्यो होइन, पहिलेदेखि चाँडै सुत्ने चाँडै उठ्ने, 4 बजे नै उठ्ने हाम्रो हजुरबा हजुरआमाहरू चाँडै नै 4 बजे 3 बजे उठ्ने अथवा 5 बजेसम्म त सबै उठिसक्ने चलन थियो नि। त्यसले गर्दा के हुन्थ्यो भने एउटा बडीको इको सिस्टमलाई चाहिँ मेन्टेन गरिराखेको हुन्थ्यो। त्योपछि बिहानै चाँडै उठेपछि दिसा पिसाब पनि समयमै हुन्थ्यो, त्यहाँ पछिबाट खानेकुराहरू टाइममै खाइने हुन्थ्यो, अनि त्यहाँ पछिबाट रेगुलर कामहरूमा जान्थे, एक्सर्साइज पुग्थ्यो। त्यसले गर्दाखेरि टाइट हुनेहरू हुने भन्ने खासै कुराहरू सुन्नमा त्यो बेला आउँदैन थियो धेरै,
0: यस्तो
1: समस्या पनि त्यो बेला धेरै थिएन। अहिले यो मोडर्नाइजेसनसँग हामी यो झन् रोग चाहिँ हामीले भित्र राखेका मात्रै हौँ। त्यो हुनाले गर्दाखेरि एउटा त हामीले समय अनुसार समयमै सुत्ने समयमा उठ्ने गऱ्यौँ र हाम्रो शरीरको एउटा रिदम जुन छ होइन साइक्लिक रिदम त्यो कुरालाई मेन्टेन गर्न सक्यौँ भने एउटा चाहिँ हामी रोग लाग्नबाट एकदम कम मात्रै लाग्ने र बच्न पनि बच्न सक्छौँ यसबाट एउटा। अर्को चाहिँ रेगुलर रूपमा हामीले एक्सर्साइजहरू कृषिमा गइन्छ अथवा खेतीपातीमा गइन्छ भने त्यसले पनि हामीलाई एक्सर्साइजहरू पुग्ने हुन्छ भने सहरमा छौँ यदि कुनै उसमा छ भने बिहान उठेर एटलिस्ट आधी घन्टा जति चाहिँ हामीले रेगुलर रूपमा एक्सर्साइज गर्न सक्यौँ भने यो कुराहरूलाई जस्तो पेटको समस्या अथवा अरू यावत रोगको कुनै कुराहरूलाई हामीले रोक्न सक्छौँ, दुईवटा कुरा। अनि अर्को कुरा के भने खानपानमा हामीले मेन्टेन गर्नु पर्यो। खानपानमा के एउटा सुरुको कुरा चाहिँ के भने हाम्रो शरीरका वेस्टेजहरू जुन निक्लिन्छन् ती वेस्टेजहरूलाई हाम्रो शरीरबाट निकाल्नको लागि या भनौँ दिसा पिसाबबाट निक्लिनेको लागि हामीलाई 3 लिटर पानी चाहिँ मिनिमम रूपमा चाहिन्छ दैनिक रूपमा। त्यही भएर 3-4 लिटर पानी सफा पानी हामीले रेगुलर रूपमा खाइराख्यौँ पिइराख्यौँ भने त्यसले पनि हामीलाई लगभग 80% रोगहरू लाग्नबाट हामी बच्न सक्छौँ। अनि अर्को चाहिँ त्यो सँगै हरियो सागसब्जी खायौँ, भिटामिन सी भएको यदि युरिक एसिड छैन भने कागती अथवा टमाटरहरू थोरै मात्रामा मात्रै भने पनि हामीले युज गरिराख्यौँ, हरियो सागसब्जी खायौँ, फलफुल खायौँ भनेदेखि हामीले बाँकी रहेको 20% पनि रोगहरू लाग्नलाई हामीले बचाउन सक्छौँ। अब अर्को के भने हाम्रो शरीरमा भित्र जुन हामीले खाने अन्न नलीदेखि दिसा गर्ने ठाउँसम्मको सबैको भित्रको लाइनिङहरू हेऱ्यो भने म्युकोसाहरूको हेऱ्यो भने सबैको आफ्नो ठाउँ अनुसारको छुट्टै लाइनिङहरू हुन्छ। जस्तो पेटको माथि बनेको लाइनिङ र तलको लाइनिङ फरक हुन्छ एसिड बन्नेहरू। त्यो हुनाले गर्दा एउटा स्पेसिफिक ठाउँको लागि बनेको लाइनिङलाई हामीले भत्काउनु भएन, यानि कि धेरै मात्रामा पिरो कुराहरू, चिल्लो कुराहरू, मसलेदार खानेकुराहरू, चिया कफीहरू अनि मैदाको परिकारहरू, रातो मासु, रक्सीहरू, चुरोटहरू हामीले यदि यी कुराहरूबाट टाढै रह्यौँ भने हामी यस्ता रोगहरूबाट कम्प्युटरमा बच्न सक्छौँ।
0: डाक्टर साहब, महत्त्वपूर्ण समयभन्दा महत्त्वपूर्ण विचारहरू दिएर सबैलाई लाभान्वित गराइदिनु भयो। यो समय र संवादका लागि डाक्टर साहबलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
1: धन्यवाद। रेड नेपालमा फेरि आउने जुन मौका पाएँ यसको लागि हजुरलाई पनि धेरै धन्यवाद।
0: हजुर, धन्यवाद। अहिले हामी संवाद गरिरहेका थियौँ वरिष्ठ आयुर्वेदिक फिजिसियन डाक्टर तथा क्षयसूत्र विज्ञ डाक्टर हरिशरण अरियालज्यूसँग। यही संवाद सँगसँगै अब आजको हाम्रो स्वास्थ्य कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ हामी। आजको संवाद यहाँहरूलाई कस्तो लाग्यो? आजको संवादका बारेमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ भनेर यहाँहरूले हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthyhamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलामा भेट्ने संकल्पका साथ कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

आउनुहोस्, नाच्नु शनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नै उपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा विरति गाँस्न सक्नुहुन्छ।

फरक वेशभूषा, फरक फरक भाषा, फरक फरक भूगोल, फरक फरक प्राकृतिक सम्पदा, कहीँ पोखरी, कहीँ हिमाल, कहीँ झरना, कहीँ हरियाली वनपाखाहरू, खर्क कहीँ खेतीयोग्य जमिन, अनि संस्कार संस्कृतिले भरि भराउ मेरो प्यारो जन्मभूमि। सुन्दरताको खानी जति वर्णन गरे पनि कमै नै हुन्छ, यस्तै भावको गीत गाउँदै हुनुहुन्थ्यो नन्दा घरती मगर र मातृका बुढा। हो हुन पनि प्रकृति र संस्कृति बिनाको जीवन अलिनु हुन्छ, यहाँ रुकुमको विभिन्न ठाउँको जसरी चर्चा गरिएको छ त्यसै गरी नेपालको हरेक ठाउँ, गाउँ, जिल्ला र प्रदेशको पनि सौन्दर्यताले भरिएको, लोक संस्कृतिले भरि भराउ छ। त्यसैले त पश्चिम रुकुमबाट पूर्वतर्फ जाँदैछौँ।

निनाममा मुनि रमाउँछन् किरावा, उत्पत्ति थलो बिर्सँदै जाँदा मनैमा चल्छ विरह, आफूलाई सोध आफैले खोज म को हो भनेर, संस्कृतिलाई सबैले बचाऊ इतिहास सम्झेर, छुटेर गए फुटेर गए दाजुभाइ सकिए। हो आजको वास्तविकता र यथार्थ पनि यही हो, मेरो दोष होइन तिम्रो दोष छैन, सोध न आफैलाई आफू जन्मेको हुर्केको थाकथलो छोडेर जाँदा त्यहाँभित्रको संस्कृति हराउँदै जाँदा कसलाई पो रमाइलो लाग्छ र। आजभोलि हाम्रा गाउँघरहरूमा पनि यस्तै यस्तै हुन लागेको छ, सायद जताततै यस्तै अवस्था देखेर होला यी कलाकारले पनि यस्तो गीत बनाएको। त्यसैले आफूले बुझ्ने हो, आफैले सोच्ने हो, हाम्रो स्वर्गसरी गाउँ पाखा संस्कार र संस्कृतिको खानी गाउँघरलाई सम्झेर फर्कनै पर्छ, जहाँ यस्ता लोक संस्कृतिहरू घन्किने गर्दछन् रन्किने गर्दछन्। स्वर हो कुमार पुन, गीता पाइजा र तारा श्रीष मगरको।

हाम्रो रस्ती बस्तीमा भनौँ वा थाक थलोहरूमा यस्ता जीवन्त गीतहरूको खानी छ। भूगोल अनुसारका बस्ती, बस्ती अनुसारका समुदाय, समुदाय अनुसारका आफ्ना संस्कार संस्कृतिको साथै सुन्दर प्रकृति जहाँ लोकसङ्गीतले बास गरेको छ, अर्थात् लोकसङ्गीतले मितेरी गाँसेको छ र त पूर्वदेखि पश्चिमसम्मका लोकभाकाहरू कार्यक्रम रोदीमा यहाँहरूको लागि घन्किने गर्दछ। हाम्रा हरेक ठाउँका चिनारीदेखि हाम्रो संस्कार संस्कृतिको संरक्षण सम्वर्धन हुँदै हाम्रा जीवनका हरेक क्षणमा सारथी बन्दै हाम्रो कथा र कहानी बन्दै आउँछन् लोकभाकाहरू। यसैले त हामी तपाईँहरूसँग छौँ र तपाईँहरू पनि हामीसँग कार्यक्रम रोदी मार्फत। भन्दै अबको पालोमा चम्पा बोहरा

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकारहरू बैरागी मोक्तान, लोकबहादुर घिसिङ र सुनिमा लोहोको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 579 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रसुवामा 12 जना, नुवाकोटमा 37 जना, धादिङमा 40 जना, गोर्खामा 46 जना, नवलपरासी पूर्वमा 154 जना, चितवनमा 233 जना, तनहुँमा 30 जना र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। यसै गरी 1924 जना सम्पर्कविहीन रहेका छन्। सरकारले रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो। मन्त्री पोखरेलले बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदो सहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले थप बाढी आउन सक्ने जोखिम रहेको भोटे कोशी र त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। भोटे कोशी बाढीका कारण विच्छेद भएको रसुवा जिल्ला सडक सञ्जालसँग पुनः जोडिएको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले काठमाडौँ टोखा छहरे गडखार पुल आप्र नर्जा लच्याङ सरमथली पार्टी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चे सडक खण्ड सञ्चालनमा आएको जानकारी दिनुभयो। सडक खण्डमा आवश्यक मर्मत तथा अवरोध हटाएपछि हाल चार चक्के साना सवारी साधन आवत जावत गर्न सक्ने अवस्था बनेको र सडक पूर्ण रूपमा सहज बनाउन थप काम भइरहेको विभागले जनाएको छ। सडक खुलेपछि जिल्लामा अत्यावश्यक सामग्रीको ढुवानी उद्धार तथा राहत कार्यमा सहज हुने अपेक्षा गरिएको छ। सडक खण्डमा यातायात सञ्चालन भए पनि जोखिम कायमै रहेकाले सवारी साधन सञ्चालन गर्दा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर आज साँझदेखि बाटो सञ्चालन गरिएको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सडक खुलेसँगै राजमार्गमा अल्पत्र सवारी साधन सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिनुभयो। यसै गरी भोलि बिहानदेखि मात्र काठमाडौँबाट सार्वजनिक सवारी साधन उपत्यका बाहिर पठाइने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीडितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गरेको छ। भोटे कोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुसी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कडा कारवाही गर्ने चेतावनी दिएको छ। कतिपय व्यक्ति समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेका जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्रीको कार्यालयको गम्भीर ध्यानाकर्षण समेत भएको मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्यूआर कोडमा मात्र आर्थिक सहयोग गरिदिनु हुन अनुरोध समेत गरिएको छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषि तर्पणी, रक्षाबन्धन एवं जनै पूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत अर्थात् जनै धारण गरी र डोरो बाँधेर मनाइएको छ। नेपालका तराई मधेस क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर राखी पर्व अर्थात् रक्षाबन्धन मनाएका छन्। राखी बाँध्ने परम्परा अहिले काठमाडौँ उपत्यका र पहाडी जिल्लामा पनि सुरु भएको छ। यस्तै नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुन्हु पुन्ही भनी मनाएका छन्। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी राजु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

स्वदेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

गर्नुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्क आइपुगेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती घाँस्न सक्नुहुन्छ।

लोकगीत हाम्रो लोक संस्कृति हाम्रै परिवेशको कथा हो, हाम्रो वनपाखा गाउँ बस्ती उकाली ओरालीको सुसाई हो र हाम्रो जीवनशैलीसँग भिजेको सङ्गीत भाका हो। यसैले त हाम्रो भूगोल अनुसार ठाउँ विशेष चिनारीहरू इलामको चिया, झापाको मराई, ताप्लेजुङको सुकुटी, तेह्रथुमको ढाका जस्ता आदि आदि नामले चिनिने परिकार होस् वा प्रकृतिको वरदान सौन्दर्य भूगोलहरूलाई जोडेर कलाकार मुना ठटाल र परेश राईले पूर्वका गाउँ ठाउँ परिकार संस्कार र संस्कृतिलाई चिनाउँदै आफ्ना मनभित्रको माया र प्रेमलाई एकले अर्कालाई मन जित्ने कोसिस गर्दै अन्त्यमा भावनात्मक रूपमा एक हुने वाचा गरे भने अबको पालोमा पूर्णकला विशी र प्रकाश थापाको स्वर।

नेपाली लोकगीत हाम्रो संस्कार र संस्कृतिको महत्त्वपूर्ण पाटो हो। लोकगीत नेपालीहरूको जीवनशैली हो, यसैले हाम्रो सुख दुःख मात्र होइन सामाजिक सद्भावलाई पनि सँगै हिँडाएको छ। समाज रूपान्तरणको एउटा हिस्सा बनेको छ लोकगीत, जसले हरेक राजनैतिक परिवर्तनमा आफूलाई समय सापेक्षका घटनाक्रममा अग्रपङ्क्तिमा देखिने गर्दछन् लोकस्रष्टाहरू। आफू रोएर अरूलाई हँसाउने, आफू गाएर अरूलाई नचाउने, आफ्नो कथा र व्यथालाई एकातिर राखेर रा, अरूको कथा व्यथालाई आफ्नो सुमधुर स्वरबाट लिपिबद्ध गर्ने लोक कलाकारहरूको जति नै वर्णन गरे पनि कमी नै हुन्छ भन्दै अबको पालोमा रमिला गुरुङ र तेजेन्द्र दुराको स्वरमा यो कौडा भाका

कार्यक्रमको पहिलो गीतमा पूर्वका विभिन्न जिल्लामा पाइने चर्चित ठाउँ, खाने परिकारदेखि लाउने लुगासम्मको चर्चा गर्दै माया प्रेमकै कुरा भयो भने यहाँ पनि दमौलीको चाइना पुलमा भेटिएका जोडीहरूले शुभकामना दिँदै पोखराको बिन्दावासिनी गोर्खाको मनोकामना माई सम्झेर देख्न साथ मन परेकाहरू लाली जोबानलाई सधैँभरि जीवन्त बनाउन सक्छन् कि सक्दैनन् यो कुरा उनी कलाकारलाई जिम्मा दिँदै अबको पालोमा भने जितेन श्रेष्ठ र कालिका रोक्काको स्वर

कार्यक्रम रोधीमा यी यस्तै लोक भाकाहरू तपाईँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। यहाँहरूसँग बिदा हुनु अगाडि यी कलाकार सरोज लामिछाने र विमला गुरु मान्छङको स्वर छाड्दै आजको कार्यक्रम रोधीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो नेपालको 24 घण्टा प्रसारण
1: बिहान 5 बजेदेखि राति 11 बजेसम्मको नियमित प्रसारणका अतिरिक्त राति 11 बजेदेखि बिहान 5 बजेसम्म थप रात्रिकालीन प्रसारण सहित अब रेडियो नेपाल 24 घण्टा
0: पूर्वाञ्चलको भेरी टारबाट एफएम 100 मेगाहर्ज
1: मध्यमाञ्चलको बर्दिवासबाट एफएम 103 मेगाहर्ज र मकवानपुरको सिम भन्ज्याङ तथा काठमाडौँबाट एफएम 100 मेगाहर्ज
0: पश्चिमाञ्चलको पोखरा र नवलपरासीको दाउन्नेबाट एफएम 100 मेगाहर्ज
1: मध्य पश्चिमाञ्चलको सुर्खेत हर्रेबाट एफएम 100 मेगाहर्ज
0: र सुदूर पश्चिमाञ्चलको कैलाली बुढीटोलाबाट एफएम 103 मेगाहर्ज
1: साथै अनलाइन www.radionepal.gov.np मा संसारभर 24 घण्टा सुन्न सक्नुहुनेछ रेडियो नेपाल।

0: खेतबाट ल्याउँछ हामी जाने बाटो आएको ल फेरि फेरि भेटौँला है
1: ल ल राम्रोसँग जाऊ तिमीहरू पनि
0: ल ल
2: तिम्रो घर कता नि
3: पादी गाउँमा
2: रातो बाँकी छ

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 13 गते शनिबार, भाद्रपद कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार अगस्त 29 तारिक सन् 2026 नेपाल सम्बत 1146 गुन्ला गा पारू गाई जात्रा सपारू। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40-8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40-9 बजेको समयमा गायजात्रा विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो भूगोल। 9:45-10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौँ। 10 बजे समाचार, समाचार पछि लोकगीत सुन्न सक्नुहुनेछ करिब बिहानको 11 बजेसम्म। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: आत्मविश्वास बढाउनको लागि के गर्नुपर्छ प्रश्न छ। आत्मविश्वास बढाउनको लागि जे आफूलाई गर्न सक्दिनँ जस्तो लाग्छ यो चाहिँ अलिक गाह्रो छ, सक्दिनँ कि जस्तो लाग्छ, अथवा जुन काम सबैभन्दा गाह्रो लाग्छ पहिला त्यही काम गर्नुपर्छ, जसलाई अगाडि आएर बोल्न सक्दिनँ कि जस्तो लाग्छ उसले सबैभन्दा पहिला त्यही काम गर्नुपर्छ, अगाडि आएर बोल्न सुरु गर्ने। चिन्ता गर्नु पर्दैन यो बिग्रेला कि यो भत्केला कि पछि के होला, जे होला होला अगाडि आउने गरी नै हाल्ने, हाने मर्छ बोले टर्छ। जसले गर्न सुरु गर्यो आफै आत्मविश्वास बढ्दै जान्छ, नगर्नेहरू पछि पर्दै जान्छन्। जुन काम गाह्रो लाग्छ पहिला त्यही गर्ने, कसरी आत्मविश्वास बढ्दैन हेरौँ त, सुरु त्यहीबाट गर्ने। त्यसको साथ साथमा भित्री ऊर्जालाई जगाउनु पर्छ, आफूभित्र भएको आन्तरिक शक्तिलाई बढाउनु पर्छ। त्यो आन्तरिक शक्ति आत्मविश्वासको साहसको केन्द्र मणिपुर चक्र, हाम्रो शरीरमा रहेका 7 चक्रहरूमध्ये आत्मविश्वास बढाउने आत्मविश्वास 8 केन्द्र साहसको केन्द्र मणिपुर चक्र। मणिपुर चक्र जगाउने विशेष विधि हुन्छ, त्यो विधि प्रयोग गर्ने, त्यसको अभ्यास गर्ने, दुईवटा काम गर्नुपर्छ। एउटा त जे कठिन लाग्छ त्यही काम गर्ने, दोस्रो आफ्नो आन्तरिक ऊर्जालाई क्रियाशील गराउने, मणिपुर चक्रको विशेष साधना गर्ने, विशेष अभ्यास गर्ने, त्यो विशेष विधि प्रयोग गर्ने। त्यसपछि मलाई आत्मविश्वास छैन, बढेन, 8 आएन, जोस आएन, कुनै गुनासो गर्नु पर्दैन। पुरा शक्ति आफूभित्र आएको अनुभव हुन्छ। यस्तो लाग्छ कि मैले गर्न नसक्ने काम त यो जगतमा केही छैन होला, कुनै पनि काम त्यस्तो छैन जुन मैले गर्न सक्दिनँ, जे पनि गर्न सक्छु भन्ने लाग्छ। साहसिलो मात्रै होइन दुस्साहसिलो भन्छ व्यक्ति, तर नगरी हुँदैन होला, आफैले गर्नुपर्छ, सित्तै केही पनि पाइँदैन। कर्म यो नि हो, मनुष्य यो नि, काम गरे पाइन्छ नगरे पाइन्न। कसैले तथास्तु भन्देला र मेरो आत्मविश्वास बढ्ला आशीर्वादबाट बढ्ला भन्ने हो भने त्यो आशय मात्रै हुँदैन, आफूले गर्नुपर्छ। दुईवटा विधि, एउटा आन्तरिक अर्को बाह्य, एउटा व्यवहारमा अर्को भित्री शक्ति जगाउने, दुइटै काम साथसाथमा गर्नुपर्छ। हामी धेरै कारणहरूबाट आत्मविश्वासलाई गुमाइरहेका हुन्छ। पहिलो कुरा विचार गर्नु के पर्छ भने मैले जे पनि काम गरिरहेको छु के को लागि गरिरहेको छु, दुईवटा कारणले मान्छेले काम गर्छ। एउटा आवश्यकता पूर्तिको लागि काम गर्छ, अर्को इच्छा पूर्तिको लागि काम गर्छ। जुन व्यक्ति इच्छा पूर्तिको लागि काम गर्छ उसलाई एक प्रकारको आन्तरिक भय रहन्छ, डर रहन्छ। जसले आवश्यकता पूर्तिको लागि काम गर्छ त्यो अभयमा जान्छ। र रमाइलो कुरा के भने आवश्यकता सबैको पुरा हुन्छ, एउटा भिखारीको पनि आवश्यकता पुरा हुन्छ, एउटा राजाको पनि आवश्यकता पुरा हुन्छ, तर इच्छा न भिखारीको पुरा हुन्छ न राजाको पुरा हुन्छ, इच्छा कसैको पुरा हुँदैन। जे पुरा हुँदैन त्यो प्रयास हामी निरन्तर गरिरहेका छौँ, अनि त्यो पुरा नभएको कारणले भित्र भय उत्पन्न हुन्छ, डर उत्पन्न हुन्छ। अभाव सिर्जना हुन्छ। डर अभावबाटै उत्पन्न हुने हो, अपूर्णताबाट उत्पन्न हुने हो। त्यसैले मैले जे काम गरिरहेको छु, के प्राप्त गर्न गरिरहेको छु, आफूलाई विचार गर्न। हामी अरूलाई प्रभावित गर्नको लागि काम गर्छौँ, र वास्तवमा भन्ने हो भने हामीले सम्पत्तिको सदुपयोग गरेकै छैन। सबैले सम्पत्तिको सबैभन्दा बढी दुरुपयोग गरेको छ। आफ्नो आवश्यकताको लागि, आफ्नो विकासको लागि उसले आफ्नो सम्पत्ति खर्च गर्दैन, मात्रै अरूलाई देखाउनको लागि गर्छ। अरूलाई दबाएर, अहङ्कार बढाएर कोही पनि ठुलो हुँदैन। किन हुँदैन भने नि, कसैले केही देखायो उसलाई, देखिस् मसँग पनि सम्पत्ति छ, हेर मेरो सुन मैले कति लगाएको छु, कति मोटो सिक्री लगाएको छु, हेर तपाईँ सिक्री लगाएर ठुलो हुनुहुन्न अर्काको नजरमा। उसले हेर्छ नि, उसलाई ठुलो लाग्दैन, उसलाई अहङ्कारी नै लाग्छ। हेर न देखाएको के न सम्पत्ति छ भनेर देखाएको, कसले भन्छ देखाउनेलाई ठुलो? जतिसुकै महँगो गाडी किनेर हिँड्नुहोस्, तपाईँलाई गाडी महँगो हुँदैमा कसैले ठुलो भन्दैन, अहङ्कारी भन्छ। धनको प्रदर्शन गर्यो, हामीलाई देखायो, जलायो भित्रबाट। कोही कुनै पनि व्यक्ति कसैको सम्पन्नता देखेर खुसी हुँदैन। सबैको मन यस्तै छ, अर्काको सफलताबाट आफ्नो मुटु झलाउँदा आनन्द मात्र होइन, स्वास्थ्य पनि गुमाए, सबको हाल यही छ। कोही पनि कसैको सफलता देख्नै चाहँदैन। यो जगतमा दुईजना व्यक्ति मात्रै हुन्छन् जसले अर्काको सफलता हेर्न सक्छन्, एउटा बाउ, अर्को गुरु। एउटा गुरु एउटा शिक्षकलाई हेर्नुहोस्, प्राथमिक स्कुलमा आफूले पढाएको विद्यार्थी, त्यो विद्यार्थी माथि बढ्यो, आहा गर्व हुन्छ उसलाई, मैले पढाएको नि, बुझिस् मेरो चेला हो नि, त्यो गर्व गर्छ। उसको प्रगतिमा एउटा गुरुले गर्व गर्छ, अर्को बाउले गर्व गर्छ, म भन्दा पनि छोरो ठुलो भयो, ऊ खुसी हुन्छ, ठुलो बन्नलाई मद्दत गर्छ। बाँकी सारा सब, अब आमाको कुरा नलिउँ है, फेरि आमालाई भएन भन्नु होला, किनभने आमालाई प्रगति या दुर्गतिसँग मतलबै छैन, आफ्नो बच्चा खुसी छ कि दुखी छ त्यो मात्रै हेर्छ। आमा प्रेमको प्रतिमूर्ति हो, आमामा अहङ्कार हुँदैन, मात्रै प्रेम हुन्छ। छोरो छोराछोरीहरू कति सम्पन्न भए, कति धनी भए, आमालाई खासै मतलब छैन, कति सुख पाए त्यो मतलब छ, कति खुसी छन् त्यो मतलब छ। त्यसकारण आमा फरक हो, होइन भने बाँकी सारा जगतमा सबै मान्छे कसैको पनि प्रगतिबाट खुसी हुन सक्दैन, मान्छेको स्वभाव यस्तै छ। त्यसकारण अरूलाई मैले धन प्रदर्शन गरेर, राम्रो लुगा लगाएर राम्रो प्रदर्शन गरेर अरूलाई मैले प्रभावित पारे भनेर भन्ठान्नु त्रुटिपूर्ण हुन्छ। कोही प्रभावित त हुँदैनन्, उल्टो दुश्मन हुन्छन्, आफूलाई हेपेको ठान्छन् उनीहरूले। हामीले गलत गरिरहेका छौँ, ठुलो हुनुपर्ने हो तर बाटो गलत रोज्यौँ। एउटा तरिका छ ठुलो हुने, सर्वाधिक उत्तम तरिका, जसले आत्मविश्वास पनि बढाउँछ, अभयमा लिएर जान्छ, व्यक्ति शक्तिशाली हुन्छ, सारा जगतले मन पराउँछन्। त्यो तरिका हो, लुगा लगाएर ठुलो बन्ने होइन, गहनाले ठुलो बन्ने होइन, महँगो मोबाइल किनेर ठुलो बन्ने होइन, अरूको भलाइको लागि काम गर, अरूको सेवा गर, अरू अप्ठ्यारो परेको मान्छेलाई मद्दत गर। सङ्कटमा परेका व्यक्तिहरू, अभावग्रस्त मान्छेहरूलाई थोरै पनि मद्दत गर्न सकियो भने त्यो सम्मान प्राप्त हुन्छ, त्यो प्रेम प्राप्त हुन्छ, र उनीहरूको सम्मान र प्रेम भने हाम्रो शक्ति हो। शक्तिशाली व्यक्तिलाई अँटाउँदैन, जो शक्तिशाली छ त्यसलाई नै अँटाउँछ। कमजोर व्यक्ति जसमा शक्ति छैन, त्यो व्यक्ति कहीँ आँटिलो साहसिलो हुन सक्छ र आत्मविश्वास बढ्न सक्छ र? म एक्लै हुँदा मेरो आत्मविश्वास कसरी बढ्छ? धेरैजना छन् भने भनिन्छ नि, आफ्नो गाउँमा कुकुर पनि शेर हुन्छ अरे। किन? गाउँमा आड हुन्छ कि कुकुरलाई के लाग्छ, म मात्रै छैन, मेरो घरमा अरू मान्छेहरू छन् जसले मलाई अप्ठ्यारो पर्यो भने रक्षा गर्छन्। अरूको पावर, अरूको शक्ति आफूले लियो, उसले सबै मेरा अगाडि पछाडि छन् है भन्ने त्यो भरोसाबाट हिम्मत जन्मिन्छ, आँट जन्मिन्छ। र त्यसले मात्रै यो आँट जन्माउन सक्छ जसले अरूको हितमा काम गर्छ। जसको हितमा काम गर्छ त्यो व्यक्ति त उसको भयो अब, किनभने हामी पनि मेरो हितमा काम गर्ने मान्छेलाई केही अप्ठ्यारो पऱ्यो भने दौडेर हामी त्यहाँ पुग्छौँ कि पुग्दैनौँ, उसको शक्ति बन्छौँ हामी। हामीले पनि कसैको हितमा काम गर्यौँ भने त्यो मेरो शक्ति हो। दसजना मान्छेको हितमा मैले काम गरिरहेको छु भने दसजना मेरो हितमा लागिहाल्छ। यति मान्छे मसँग छन् मलाई सहयोग गर्ने भन्ने भित्र आत्मविश्वास, एउटा विश्वास भएपछि त्यसले जगाने कन्फिडेन्स, भरोसा बन्दछ। त्यसकारण शक्ति आर्जन गर्न चाहने व्यक्तिले, सारा दुनियाँलाई प्रभावमा ल्याउन चाहने व्यक्तिले अरूलाई सहयोग गर्नुपर्छ। मान्छेको त स्वभावै अरूलाई प्रभावित गर्नु हो, र अरूलाई प्रभावित गर्ने तरिका आफ्नो सम्पत्तिको प्रदर्शन गर्नु होइन। अरूलाई प्रभावित गर्ने सुन्दर तरिका अरूलाई सहयोग गर्नु चाहिँ हो। अरूले त ध्यानै दियो भने पनि शत्रुतापूर्ण ध्यान हुन्छ, घृणापूर्ण ध्यान हुन्छ, के काम? हामीलाई त प्रेमपूर्ण ध्यान मलाई दियोस्, मेरो याद गरोस्, त्यही नै हुन्छ नि। त्यसको लागि अरूको कल्याणको लागि, अरूको हितको लागि काम गर्नुको हामीसँग विकल्प छैन। र जुन व्यक्ति अरूको हितमा काम गर्छ त्यो व्यक्तिको आत्मविश्वासले आकाश छुन्छ। उसलाई के लाग्छ? मैले केही गर्न सक्दिनँ जस्तो लाग्दैन। किन सक्दिनँ? म मात्रै छु र, यत्रो मेरो शक्ति छ, यति धेरै मान्छेले मलाई मन पराउँछन्, मैले गरेपछि के हुँदैन? छाती ठुलो हुन्छ, गर्व हुन्छ उसलाई। र हर हमेसा एउटा काम गरौँ, कहिल्यै पछाडि पर्नु पर्दैन। त्यो काम भने के हो भने, जुन काम गर्दा मलाई गर्व हुन्छ, वाह क्या राम्रो गरेँ भन्ने लाग्छ, त्यही काम गरौँ। जुन काम गरेर टाउको लुकाउनु पर्छ, टाउको झुकाउनु पर्छ, त्यस्तो काम झुकिएर पनि नगरौँ, त्यसले आत्मविश्वासलाई क्षय गर्छ, नाश गर्छ। त्यसकारण आफूभित्रको आत्मविश्वास बढाउने हो भने, आँटिलो, साहसिलो, हिम्मतिलो हुने हो भने अरूको हितमा काम गरौँ, सामूहिक हितमा काम गरौँ, व्यक्तिगत स्वार्थको लागि होइन, र व्यक्तिगत सम्पत्ति कमाएर अरूलाई प्रदर्शन गर्ने होइन। अरूलाई सम्पत्ति प्रदर्शन गर्ने व्यक्ति त जहिले पनि डरमा हुन्छ, भयग्रस्त हुन्छ, हिम्मत हुँदैन, आँट हुँदैन। ठुलो गाडी किन्यो, महँगो गाडी किनेर हिँड्यो, बाटोमा निस्किँदाखेरि अरूलाई देखाउन हिँड्या हो तर भय रहन्छ, कसैले मेरो गाडीमा ढुङ्गा त हान्ने होइन। सारा व्यक्तिहरूले ईर्ष्या गरेको अनुभव गरिरहेको हुन्छ, भयग्रस्त हुन्छ। त्यही भएर त ती डरपोकहरू जसलाई अत्यन्तै डर लाग्छ सुरक्षा गार्ड लिएर हिँड्छन्। उनीहरूलाई थाहा छ मैले कहीँ राम्रो काम गरेकै छैन, सबलाई अपमान गरेको छु, दबाएको छु, पायो भने तिनीहरूले मलाई छोड्दैनन्, एक्लै पऱ्यो भने आफ्नो रक्षाको लागि व्यवस्था गरेर हिँड्छन्। डरपोकहरूको काम हो। जो व्यक्तिमा आत्मविश्वास छ त्यो व्यक्तिलाई के को सुरक्षा गार्ड चाहिन्छ? जसले अरूको हितको लागि मात्रै काम गरेको छ उसलाई कुनै सुरक्षा गार्ड चाहिँदैन, किनभने ती हित गरेका सारा मान्छेहरू उसको सुरक्षामा जतिखेर पनि तत्पर रहन्छन्, उसलाई कहीँ अप्ठ्यारो पर्नै दिँदैन। त्यसकारण हामीसँग आत्मविश्वास जगाउनको लागि, आँटिलो साहसिलो बन्नको लागि अरूको हितमा काम गर्नुको विकल्प छैन।
1: हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन श्रोताहरू तत्त्वज्ञान नियमित श्रवण गर्नाले नै आध्यात्मिक ज्ञान दृढ भएर हाम्रो बुद्धिमा बस्दछ। त्यसैले तत्त्वज्ञान सुन्न अल्छी नगर्नुहै भन्दै महापुरुषहरू सचेत गराउँछन्। आउनुहोस् सावधानीपूर्वक तत्त्वज्ञान श्रवण गरौँ।
1: हेर्नुहोस् यहाँ वेद भन्छ कि कोही पति आफ्नो पत्नीको लागि केही गर्दैन, जे गर्छ आफ्नै लागि गर्छ, आफ्नो स्वार्थको लागि गर्छ। वेद बताउँदैछ कुनै पत्नी आफ्नो पतिको लागि केही गर्दिन, जे गर्छ आफ्नै लागि गर्छ, आफ्नै सुखको लागि। वेद बताउँदैछ कुनै पिता पुत्रको लागि केही गर्दैन, जे गर्छ आफ्नै लागि गर्छ, कुनै पुत्र पिताको लागि केही गर्दैन। सब संसारका जीवहरू यही खालका छन्, ध्यान देऊ, वेद भन्छ। अब यहाँ आश्चर्य लाग्छ तपाईँहरूलाई, यो कसरी हुन सक्छ? संसारमा त तमाम व्यक्तिहरू दावा गर्छन्, पति पत्नीमा पनि दावा कि म तिमी बिना बात नै सक्दिनँ। पतिले पत्नीलाई, पत्नीले पतिलाई तमाम भन्छन्, पुत्रलाई भन्छन्, पुत्रले माता पितालाई भन्छन्। तर यहाँ वेदले किन यो बोल्यो? त्यसो त वेदले किन बोल्यो यो प्रश्नै गर्न मिल्दैन, किनकि वेद त स्वयं भगवान हो। तर हाम्रो संसारकै व्यक्तिमा सुख छ, यो चिन्तन छ, पुत्र नभए पुत्र भएदेखि सुखी भइन्छ, पुत्री भए सुखी भइन्छ, यो सब हाम्रो चिन्तन छ। त्यसैले हामी वेद शास्त्रको कुरा पनि मान्दैनौँ। त वेदको प्रमाण यो भयो। अब आउनुहोस् लजिकद्वारा तपाईँहरूलाई सम्झाउँछु, तब तपाईँहरू बुझ्नुहुन्छ। लजिकद्वारा तपाईँहरू भन्नुहुन्छ कि पति पत्नीमा यति माया प्रेम हुन्छ कि रात रात भर पत्नी नसुतिकन पतिको सेवा गर्छ बिरामी हुँदा। त यो त प्रेम हो, प्रेम गर्छ, कहाँ स्वार्थ छ? त्यस्तै पति पत्नी बिरामी हुँदा तमाम स्याहार सुसारको लगायत घर जग्गा बेचेर पनि हस्पिटल लिएर जान्छन् उपचार गर्न, यो प्रेम होइन, कहाँ छ स्वार्थ यहाँ? तपाईँहरू यो प्रश्न गर्न सक्नुहुन्छ, तर होइन, यहाँ स्वार्थ छ। पति यस कारण सेवा गर्छ रात रात भर नसुतिकन जागेर पतिको, यस कारण कि यसलाई ठिक गर्नु छ, यदि मर्यो भने मेरो हिसाब किताब बिग्रिन्छ, फेरि मेरो कसले आवश्यकता पूर्ति गर्छ, मेरो सेवा कसले गर्छ? त्यस कारण पति पनि त्यही कारण उपचार इत्यादि गराउँछ, यो मरि भने मेरो सेवा कसले गर्छ? स्वार्थ छ त्यहाँ, हुनै सक्दैन निस्वार्थ। अरे यही चिज एक महापुरुषले सम्झाए त एक युवकलाई डाउट भयो। उसले महात्माजीलाई भने, महात्माजी अरू सब कुरा त हजुरको मलाई ठिक ठिक लाग्यो, तर यो जुन स्वार्थ छ, प्रेम गर्दैनन्, यो चिज त्यति अलि जचेन। त हेर्नुहोस् वास्तविक महापुरुषले तपाईँहरूलाई प्र्याक्टिकल पनि गराउँछ, अनुभव गराउँछ, केवल थ्योरी बोल्दैन। त यी पनि वास्तविक महापुरुष थिए, उनले भने चलो ठिक छ परीक्षा गरौँ। त उनले त्यस युवकलाई योग जुन छ, योगका अनेक प्रकार हुन्छन्, मन्त्र योग, लय योग, राजयोग, हठ योग, त हठ योग अन्तर्गतको एक पद्धति सिकाए, जुन सिकेपछि मृत्यु भएको समान व्यक्ति लड्न सक्छ। डाक्टर वैद्यले छामेर मर्यो भन्न सक्छ, तर मरेको हुँदैन, त्यो हठ योगमा एक प्रक्रिया छ त्यसको। त गुरुजीले त्यो सिकाइदिए उसलाई, किनकि त्यो केटोको जिकिर थियो बार बार कि गुरुजी अरूको त्यस्तो होला, मेरो त त्यस्तो छैन, किनकि मेरो घरमा बाबु आमा मेरी श्रीमती छिन्, म घरबाट बाहिर निस्केर घर नपुगेसम्म बाउ आमा आँखा ओछ्याएर बस्छन् छोरो कहिले आउला भनेर घरमा। भोजन आदि पनि नगरिकन श्रीमती पनि म घर नपुगेसम्म भोजन गर्दिनँ, अलिकति ढिला भयो पनि गए जाने बित्तिकै रुन थाल्छ, उसलाई पिर पऱ्यो रे मलाई केही भयो कि भनेर। यस्तो माया गर्छन् मलाई मेरो बाबु आमा मेरो श्रीमती, तपाईँ भन्नुहुन्छ सब स्वार्थी छन्। जब यो जिकिर गर्यो केटोले त उनले हठ योगद्वारा एक कला सिकाइदिए र घर जान भने, त त्यो केटो गुरुजीले सिकाए अनुसार एक दिन अलि ढिलो घरमा गयो र घरमा गएर कसैसँग नबोलिकन आफ्नो कोठामा गयो। त सबजना भोजनको निमित्त कुरिराथे साँझको, आउला आउला छोरो आउँदैन भान्सामा। श्रीमती पनि परेशान भई त गई कोठामा हेर्नलाई, गएर हेरी बोलाइ भोजन गर्न हिँड्नुहोस्, बोलाइ तर चालचुल केही छैन, फेरि बोलाइ हल्लाइ चालचुल छैन, नजिक गएर हेरी श्वास पनि छैन। त कराउन थाली, लौ न के भयो के भयो, लौ न उहाँलाई के भयो, चिच्याउन थाली, सासु ससुरालाई बोलाइ। घरका परिवार जम्मा भए, बाबुले पनि बोलाउन थाले, ए बाबु के भो के भो के भो, चालचुल छैन। आमा पनि बोलाउन थाले, रुन थाले, सब हल्ला खल्ला भयो। टोल छिमेकका व्यक्तिहरू पनि आए, कसैले वैद्य बोलाएर ल्याए, वैद्यले नाडी साडी छामे बोल दे कि रहेन नभए गए। त परिवारका सब रुन थाले, हामी बुढाबुढीलाई लिएर गाभे पनि हुन्थ्यो, जवान छोरो गयो कसरी बाँच्नु अब, यता श्रीमती पनि छाती पिटी पिटी रुँदैछ। सब टोल छिमेकका व्यक्तिहरू सम्झाउँदैछन् यस्तै हो संसारको रीति, यो सब तपाईँहरूको संसारमा तमाम यही प्रकारको कार्य हुन्छ। त त्यति नै बेला जो गुरुजी थिए उनी त्यहाँ पुगे, त्यो घरमा एक महात्मा, उनले सोधे यहाँ के हुँदैछ, के को हो अल्लाह हो यो। जति घरका बाबु आमा श्रीमती सबले भने, आउनुहोस् आउनुहोस् महात्माजी, हेर्नुहोस् हाम्रो छोरोलाई के भयो, लौन बचाइदिनु पर्यो, रोई कराई गर्न थाले। महात्माजीले भने कि ठिक छ, यदि तिमीहरू चाहन्छौ भने म बचाइदिन सक्छु। अरे हामी त चाहन्छौँ, हामी त हर चिज गर्न तयार छौँ, सब चिज गर्न तयार छ, तयार छ, त अहिले तत्काल केही गर्नु पर्दैन, एक कचौरा पानी ल्याऊ। महात्माजीले भने, त पानी लिएर आए, कचौरामा दिए। अब महात्माजीले तमाम मन्त्र तन्त्र बोल्न थाले, मन्त्र मन्त्र, र त्यो केटोलाई फुक्दै हात हल्लाउँदै पानीमा फुक्दै गर्न थाले केही बेर। अब उनले भने कि अब बात छ, यो बात छ, सब खुसी भए, जय हो महात्माजीको। तर यो त

आत्माजीले भने हेर तिमीहरू बचाउनै चाहन्छौ भने अब यही नै एकमात्र उपाय हो। अब तपाईँहरू मध्ये कसले यो पानी पिउने हो? तपाईँ त पिता हुनुहुन्छ, तपाईँले त आफ्नो जीवन पनि धेरै बाँचिसक्नुभयो, अब के विचार छ त भनेर सोधे। पिताजीले भने अरे पिउन त म पिउँथेँ, तर यो बाँचेर पनि यो त अल्लाह रहेछ, यसले त संसारको रीतवित त केही जान्दैन, व्यापार स्यापार त जान्दैन, अझै घर गृहस्थी सम्हाल्ने क्षमतामा पुगिसकेका छैन, त्यसैले मलाई त सिकाउनु छ यसलाई, अझै मै मरेँ भने त यसको के हाल हुन्छ, बरु बुढीले कि भनेर बुढीतिर हेर्नु, तिमीलाई छोरालाई अझै हुर्काउनु बढाउनु सिकाउनु छ त बुहारी पनि त कलीलाई छ, कहाँ जान्दछ उसलाई कसले सम्हाल्छ? अरे सब पुरुषको सफलताको पछाडि स्त्रीको हात हुन्छ, त उसलाई पनि त यो सब गर्नुपर्छ, कहाँ हुन्छ त्यसरी, बरु यही पो बाँच्न सक्दिनँ कि क्या हो त्यो बिना यसैले पो भन्न थाले बुहारी देखाउँछ। त बुहारी जो थिए पत्नी उसले भने कि म पिउन त पिउँथेँ, तर यस्तो छ कि मेरो यहाँ घरप्रति जुन जिम्मेवारी छ त्यस्तै माइतप्रति पनि त छ, म मरेँ भने माइतकालाई पनि त दुःख हुन्छ, फेरि म मरेँ भनेर उहाँ बाँच्नुभयो भने म बिना उहाँलाई कसरी सुखी हुन सक्नुहुन्छ, उहाँ झन् दुःखी हुनुहुन्छ, त्यसैले रहन दिनुहोस्। त कोही तयार भएन त्यो पानी पिउनलाई, बरु तिक्रम लाउन थाले, यो भन्न थाले कि हेर्नुहोस् महात्माजी, तपाईँहरूको त कामै पर उपकार गर्नु हो कि होइन? महात्माजीले हो, त यसो गर्दा कसो होला? कसो? तपाईँ त हेर्नुहोस् महात्माजी पर्नुभयो, तपाईँको दायाँ बायाँ रुनी कराउने कोही छैन, तपाईँले नै पिए कसो होला? महात्मालाई पिलाउन तयार भए। हेर्नु स्वार्थको संसार, त महात्माजीले भने ठिक छ म पिइदिन्छु, त यो सब नाटक हेर्दै थियो त्यो केटोले, सब थाहा थियो नि मर्या त थिएन, यो त केवल एक्टिङ गरेको थियो हठ योग अनुसार। ऊ तुरन्त उठ्यो, उसले भने गुरुजी पानी पिउन जरुरी छैन, मैले चिने यो स्वार्थको संसार, हिँड्नु सब। यस प्रकार हर एक व्यक्ति स्वार्थी छ, यो वेद शास्त्रले बताएको छ, यो अनुसार चिन्तन गरेर मनलाई त्यहाँबाट हटाउनु छ, अनि पो फुर्सतिलो हुन्छ, अनि उहाँ लाग्छ। यो तरिका यो उपाय सिकाउने छन् सब, यही हो। अरे महाभारतको युद्ध कालमा एक दिन द्रोणाचार्यजीले चक्रव्यूहको रचना गरे, तपाईँहरू सबलाई थाहा छ, त्यसलाई फोर्न सक्ने केवल अर्जुन थिए, अर्जुन कुनै कारणवश अन्तै गएका थिएनन् त्यहाँ, त्यही मौका पारेर द्रोणाचार्यले चक्रव्यूह रचना गरे, कौरवको तर्फबाट एक पत्र पठाइयो युधिष्ठिर महाराज का, ल युद्ध गर्न आऊ, चक्रव्यूह तोड्न, या त तोड होइन भने जिता पत्र देऊ, महाभारतको युद्ध हारेम भनेर देऊ पत्र। आयो राजालाई च्यालेन्ज, अब के गर्ने, या त दिनु पर्यो जिता पत्र, त्यति बेला मोबाइल फोन त थिएन कि अर्जुन कहाँ पुगेका छन् कोसौ टाढा बोलौँ, यहाँ समय बित्दैछ, त मिटिङ बस्यो पाँच पाण्डवको सब, के गर्ने, अर्जुन बाहेक अर्जुन र श्रीकृष्ण थिएनन् त्यहाँ, जसलाई सोधे पनि चक्रव्यूहको बारेमा कसैलाई थाहा छैन, केवल एक अर्जुनलाई थाहा थियो। सब दुखी भए, चिन्तित भए, त त्यहाँ एक ठिटो 16-17 वर्षको अभिमन्यु आए, ठुला बा अर्जुनका पुत्र थिए, त ठुला बाहरू चिन्तित भएर बसेको देखे भीष्म युधिष्ठिर काकाहरू नकुल सहदेव, त कारण सोधे के भयो, त युधिष्ठिरले बताए कि चक्रव्यूह तोड्नलाई निम्त आएको छ, तोड्न नजाने हो भने जितापत्र लेखेर दिनु छ, धर्म सङ्कट आयो के गर्ने। अभिमन्युले भने चिन्ता गर्नु पर्दैन, म छु, तिमी छौ,
तिमलाई थाहा छ त्यो कसरी

0: पनि तोड्ने उसले भने मलाई थाहा छ तर छवटासम्म त म तोडिदिन्छु सातौँ चाहिँ म तोड्न सक्दिनँ।
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला।

रेडियो सुमधुर सङ्कीर्तनका साथै आजको कार्यक्रम यही समाप्त हुन्छ। कार्यक्रम श्रवण गरी अवश्य नै लाभ प्राप्त गर्नुभयो होला। भोलि पुनः भेट हुने नै छ। तबसम्मको लागि आज्ञा दिनुहोस्। जय